0: नमस्ते भाउजू।
1: नमस्ते, आउनु न भित्रै।
0: हुन्छ भाउजू। अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
2: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
3: हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
3: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
6: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार, त्यसपछि विभिन्न पत्र पत्रिकाको सङ्गालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। 6:30 को समय हो कार्यक्रम अन्तर्संवादको। अब सुन्नुहुनेछ संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले नेपाल भारत सीमा समस्यालाई कूटनीतिक माध्यमबाट सहज ढंगले समाधान गर्ने गरी अघि बढ्ने बताउनु भएको छ। 5 दिने भारत भ्रमण पूरा गरी स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले सीमा सम्बन्धी समस्या संवेदनशील भएकाले वार्ता र संवादबाटै समाधान खोजिने बताउनुभयो। भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा भारत भ्रमण जानुभएका लामिछानेले त्यहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, सत्तारूढ भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीन, गृहमन्त्री अमित शाह, विदेश मन्त्री एस जयशंकर लगायतका उच्च पदस्थ व्यक्तित्वहरूसँग भेटवार्ता गर्नुभएको थियो। भेटमा सभापति लामिछानेले कनेक्टिभिटीदेखि लिएर धार्मिक पर्यटनसम्मका विषय उठान गरेको बताउनुभयो। सभापति लामिछानेले कूटनीतिको विषयलाई जिम्मेवार र संवेदनशील ढंगबाट बुझ्न पनि सबैमा आग्रह गर्नुभयो। परराष्ट्र मन्त्री शिशिर खनाल भारतका विदेश मन्त्री डाक्टर एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा नयाँ दिल्ली पुग्नु भएको छ। भारतको औपचारिक भ्रमणका क्रममा उहाँ हिजो नयाँ दिल्ली पुग्नु भएको हो। उहाँलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपालका कार्यवाहक राजदूत डाक्टर सुरेन्द्र थापा तथा भारत सरकारको परराष्ट्र मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले स्वागत गर्नुभयो। भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले समकक्षी डाक्टर जयशंकरसँग आज औपचारिक भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटमा उहाँहरूबीच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल, कनेक्टिभिटी, ऊर्जा तथा जनस्तरका सम्बन्ध लगायतका विषयमा छलफल हुनेछ। परराष्ट्र मन्त्री खनाल भ्रमण सम्पन्न गरी भोलि काठमाडौँ फर्कनुहुने कार्यक्रम रहेको छ। पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुदन गुरुङको सम्पत्ति छानबिन गर्न गठित समितिले प्रधानमन्त्री बालेन्द्र शाहलाई हिजो प्रतिवेदन बुझाएको छ। समितिले प्रतिवेदनमा पूर्व मन्त्री गुरुङको सम्पत्ति, उहाँको आमदानीको स्रोत र ऋणका विषयमा छानबिन गरी प्रतिवेदन तयार गरी प्रधानमन्त्रीलाई बुझाइएको जनाएको छ। समितिले सम्पत्तिका हकमा निर्वाचन आयोगमा 21 फागुनको निर्वाचन अघि बुझाइएको सम्पत्ति र गृहमन्त्री भएपछि सार्वजनिक भएको सम्पत्तिको तुलना गरिएको छ। उहाँको सम्पत्ति अस्वाभाविक नदेखिएको र जग्गा बाहेकका अन्य सम्पत्ति पनि अस्वाभाविक रूपमा स्रोत नै खुल्न नसक्ने भन्ने खालको नपाइएको प्रतिवेदनमा उल्लेख गरिएको समितिले जनाएको छ। अर्थमन्त्री डाक्टर सुर्णी वाग्लेले उदारताका साथ आगामी आर्थिक वर्षको बजेटमा उल्लेखनीय सुधार गरिएको बताउनु भएको छ। नेपाल उद्योग परिसंघको 23 वार्षिक साधारण सभालाई काठमाडौँमा हिजो सम्बोधन गर्नुहुँदै अर्थमन्त्री डाक्टर वाग्लेले अर्थतन्त्रको संरचनागत सुधारका लागि सरकारले प्रयास गरेको र त्यसमा साथ दिन उद्योगी, व्यवसायी तथा सरकारवालालाई आग्रह गरिएको बताउनुभयो। निजी क्षेत्रको माग बमोजिम नै बजेटमा कतिपय प्रावधान राखिएको जानकारी दिनुहुँदै उहाँले बिना संकोच लगानी बढाउन आग्रह गर्नुभयो। सरकारले ऊर्जा र पूर्वाधारको क्षेत्रमा यसपटकको बजेट मार्फत गुणात्मक काम गर्ने प्रयास गरेको र सोही अनुसार बजेट नियोजन गरिएको उहाँले बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले केही पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई सहभागी बनाउने योजना बजेटले अघि सारेको जानकारी पनि दिनुभयो। सरकारले वैदेशिक रोजगार व्यवसायी तथा सम्बन्धित निकायका श्रमिकहरूको नियमित अनुगमन गर्न निर्देशन दिएको छ। विदेशमा कार्यरत नेपाली श्रमिकहरूको रोजगार सम्झौता लगायत तलब, सेवा सुविधा र सुरक्षित आवास नपाएको जस्ता गुनासो बढ्दै गएपछि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले युवा, श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै नियमित अनुगमन कार्यान्वयन गराउन निर्देशन दिएको हो। वैदेशिक रोजगारमा गएका नेपाली श्रमिकहरूको हकहित, सुरक्षा तथा श्रम अधिकारको प्रभावकारी संरक्षणका लागि विभिन्न व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिइएको पत्रमा उल्लेख गरिएको छ। पूर्व प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारको ध्यान सुशासन कायम गरी विकास गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताउनु भएको छ। उहाँले गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचन विश्वकै लागि अध्ययन गर्न लायक विषय भएको बताउनुभयो। निर्वाचन आयोगले काठमाडौँमा हिजो आयोजना गरेको केन्द्रीय समीक्षा कार्यशालाको उद्घाटन गर्नुहुँदै उहाँले निर्वाचन सफल हुनुमा तत्कालीन सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय र पत्रकारको भूमिका महत्त्वपूर्ण रहेको चर्चा गर्नुभयो। निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले जेएनजी विद्रोहपछि 6 महिनाभित्रको निर्धारित समयमा प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनु चान्चुने कुरा नभएको टिप्पणी गर्नुभयो। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले हरेक समस्याको समाधान कानूनले दिन्छ भन्ने भाष्य सिर्जना गर्नुपर्ने बताउनु भएको छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले काठमाडौँमा हिजो आयोजना गरेको कानून अधिकृत सम्मेलन 2083 को उद्घाटन गर्नुहुँदै उहाँले
न्याय सेवाभित्रको कानुन समूह र कानुन मन्त्रालय राज्य सत्ता सञ्चालनको मस्तिष्क भएकाले हरेक काम गर्दा कानुनले समस्या सिर्जना गर्छ भन्ने भाष्य बदलेर समाधान कानुनले दिन्छ भन्ने अवस्था सिर्जना गर्नुपर्ने बताउनुभयो। उहाँले हरेक नेपाली नागरिकलाई कानुनका बारेमा जानकारी दिन नागरिकको पहुँचमा पुर्याउने गरी सरकारले काम गरिरहेको पनि बताउनुभयो। भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कविहीन निजामती कर्मचारीलाई 3 दिनभित्र हाजिर हुन आह्वान गर्दै हाजिर नभए कारवाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ। मन्त्रालयले हिजो एक सूचना जारी गरी अध्ययन विदा तथा असाधारण विदा सम्बन्धी अभिलेख राष्ट्रिय किताबखानामा अध्यावधिक नभएका कर्मचारीलाई 3 दिनभित्रमा अनिवार्य रूपमा अभिलेख अध्यावधिक गराउन आह्वान गरेको छ। कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ। कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको 8 अधिवेशनको हिजो बसेको 8 बैठकबाट प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको हो। त्यस्तै गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम पनि प्रदेश सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। हिजो बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले नीति तथा कार्यक्रम पारित गरियोस् भनी प्रस्ताव पेश गर्नुभयो। प्रदेश अस्पताल जोमसोममा पछिल्लो समय बिरामीको संख्या दैनिक रूपमा वृद्धि भएको अस्पतालले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले भाषा साहित्य र संस्कृति नेपालीको मौलिक पहिचान र गौरव भएको बताउनु भएको छ। युग कवि सिद्धिचरण श्रेष्ठको 115 जन्म जयन्तीका अवसरमा काठमाडौँमा हिजो आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले साहित्य सिर्जना केवल भावनाको अभिव्यक्ति मात्र नभई समाजलाई चेतनशील जागरूक र संवेदनशील बनाउने महत्त्वपूर्ण माध्यम भएको पनि बताउनुभयो। कवि श्रेष्ठ आफ्नो समयको चेतना समाजको संवेदना र परिवर्तनप्रतिको आकाङ्क्षालाई शब्द मार्फत अभिव्यक्त गर्ने विशिष्ट साहित्यिक व्यक्तित्व रहेको राष्ट्रपति पौडेलले स्मरण गर्नुभयो। उपराष्ट्रपति राम साहेब प्रसाद यादवले आयुर्वेद योग तथा ध्यान जस्ता परम्परागत एवं प्राचीन उपचार पद्धतिलाई आधुनिक स्वास्थ्य प्रणालीसँग जोड्नुपर्नेमा जोड दिनुभएको छ। त्रिभुवन विश्वविद्यालय परिसरमा हिजो आयोजित कार्यक्रममा उहाँले योग मार्फत जीवनशैली जन्य रोगको रोकथाम ध्यानबाट मानसिक शान्ति तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्धनमा सहयोग पुग्न सक्ने विश्वास व्यक्त गर्नुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तनका चुनौतीबीच आर्थिक समृद्धि र वातावरण संरक्षणलाई सँगसँगै अघि बढाउनु पर्ने बताउनु भएको छ। विश्व वातावरण दिवसका अवसरमा हिजो आयोजित कार्यक्रममा उहाँले समृद्ध भविष्यको आधार जलवायु एवं प्रकृति मैत्री विकास भन्ने नाराले नेपालको दिगो विकास यात्रालाई मार्गदर्शन गर्ने बताउनुभयो। उहाँले जलवायु परिवर्तनमा नेपालको योगदान न्यून रहे पनि हिमालदेखि तराईसम्म यसको असर भने स्पष्ट देखिँदै गएको बताउनुभयो। सरकारले जलवायु न्यूनीकरण तथा अनुकूलनलाई राष्ट्रिय विकास योजनाको अभिन्न अङ्गका रूपमा अघि बढाइरहेको उल्लेख गर्नुहुँदै उहाँले हरित अर्थतन्त्रको विकासलाई नीतिगत तहबाट व्यवहारिक कार्यान्वयनको चरणमा पुर्याइएको जानकारी दिनुभयो। सम्पत्ति छानबिन आयोगले तोकिएका सबै पदाधिकारी तथा व्यक्तिले जेठ मसान्तभित्र आआफ्नो सम्पत्ति बुझाइसक्ने विश्वास व्यक्त गरेको छ। सार्वजनिक पदमा रहेका पदबाट सेवानिवृत्त भएका तथा हटिसकेका व्यक्तिले आफै वा आफ्नो प्रतिनिधि वा हुलाक तथा आयोगको इमेल मार्फत विवरण र उजुरी बुझाउन सक्ने व्यवस्था गरिएको आयोगले जनाएको छ। सभामुख डोलप्रसाद अर्यालसहितको टोलीले हिजो कञ्चनपुरको दोधारा चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाहको कामको प्रगतिका विषयमा जानकारी लिएको छ। सभामुख अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले कञ्चनपुरका विभिन्न क्षेत्रको अवलोकनका क्रममा दोधारा चाँदनी सुक्खा बन्दरगाहको प्रगतिका विषयमा जानकारी लिनुभएको हो। सरकारले बाँदर तथा अन्य वन्यजन्तुले बाली नालीमा पुर्याइरहेको क्षति नियन्त्रणका उपाय खोज्न सुझाव सङ्कलन सुरु गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत गठित मानव वन्यजन्तु द्वन्द व्यवस्थापन प्राविधिक कार्यदलले 15 दिनभित्र राय सुझाव उपलब्ध गराउने गरी कार्य सुरु गरेको छ। बाँदर बँदेल निलगाई दुम्सी लगायतका वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण गर्ने उपाय र नीतिगत सुधारका लागि कार्यदलले सर्वसाधारण तथा विज्ञहरूसँग सुझाव मागेको छ। सूचना तथा संचार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थामा देखिएको भनिएको आर्थिक अनियमितता प्रक्रियागत कमजोरी तथा वित्तीय अनुशासन उल्लङ्घन सम्बन्धी विषयमा अध्ययन

उपयोग लगायतका विषयमा कुराकानी भएको थियो। काठमाडौँ महानगरपालिकाले विश्व वातावरण दिवसका अवसरमा 449 बिरुवा रोपेको छ। काठमाडौँ महानगरपालिका उद्यान तथा हरियाली प्रवर्धन आयोजनाले वडा नम्बर 17, वडा नम्बर 19 नदी किनार, पशुपति क्षेत्र, कालीमाटी लगायतका स्थानमा समी, कपुर, धुपी, फलफूल र फूलका बिरुवा रोपेको जनाएको छ। मुस्ताङको बारागुङ मुक्ति क्षेत्र 1 स्थित हिन्दू तथा बौद्ध मार्गीहरूको पवित्र धार्मिक स्थल मुक्तिनाथ मन्दिर जोड्ने कागबेनी मुक्तिनाथ सडक खण्डको मर्मत तथा स्तर उन्नतिको कार्य सुरु भएको गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ। र नेपालगञ्जमा आजदेखि रूपान्तरणका लागि प्रविधि राष्ट्रिय सम्मेलन हुँदैछ। लुम्बिनी प्राविधिक विश्वविद्यालय इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थान अन्तर्गतको अनुसन्धान नवप्रवर्तन तथा विकास इकाइको आयोजनामा 2 दिने सम्मेलन हुन लागेको बताइएको छ। बिहान 6 बजेको समाचार सकियो, अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

नमस्कार, दैनिक पत्र पत्रिकाको सँगालु कार्यक्रम अखबारमा स्वागत छ। म बाबुराम तिमिल सिन्हा। आज मिति 2083 साल जेठ 23 गते शनिबार, ज्येष्ठ कृष्ण पक्ष षष्ठी तिथि, तदनुसार जुन 6 सन् 2026, नेपाल सम्बत 1146। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने 5 दिने छिमेकी मुलुक भारतको भ्रमण पूरा गरी स्वदेश फिर्ता हुनुभएको छ। गोर्खापत्र दैनिकले यो प्रसङ्गलाई आज अग्रपृष्ठमा प्रकाशित गरेको छ। कार्यक्रम अखबारको सुरुवातमा यसै प्रसङ्गलाई समेट्दैछौँ। भ्रमण विकास कूटनीतिमा आधारित समाचार शीर्षक रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने 5 दिने भारत भ्रमण सम्पन्न गरी शुक्रबार स्वदेश फर्कनु भएको छ। स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा भारतीय जनता पार्टी भाजपाका अध्यक्षलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको जानकारी दिनुभयो। आफ्नो भारत भ्रमणलाई उहाँले विकास कूटनीतिमा आधारित र विगतको राजनीतिक अभ्यासभन्दा फरक रहेको बताउनुभयो। उहाँले भ्रमणका क्रममा भएका सबै उच्च स्तरीय भेटवार्तामा परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा नेपाली दूतावासका अधिकारीको उपस्थिति रहेकाले सम्पूर्ण प्रक्रिया पारदर्शी बनेको बताउनुभयो। सभापति लामिछानेले भन्नुभयो, विगतमा उच्च राजनीतिक भ्रमणका विषयमा धेरै कुराकानी सार्वजनिक हुन्थेनन्। यसपटक भएका सबै बैठकमा सम्बन्धित निकायका प्रतिनिधि सहभागी भएकाले भित्र एउटा बाहिर अर्को कुरा हुने अवस्था रहेन। उहाँले भ्रमणका क्रममा नेपाल भारत सम्बन्धलाई केवल राजनीतिक दृष्टिले मात्र नभई आर्थिक विकास र समृद्धिसँग जोडेर अगाडि बढाउने विषयमा विशेष छलफल भएको जानकारी दिनुभयो। भ्रमण विकास कूटनीतिमा आधारित गोर्खापत्र दैनिकमा यो खबर प्रकाशित छ भने यसै प्रसङ्गलाई आजको नागरिक दैनिकले पनि प्रकाशित गरेको छ। लामिछानेको भारत भ्रमण कूटनीतिक वृत्तमा नयाँ बहस समाचार शीर्षक रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने 5 दिने भारत भ्रमण पूरा गरेर स्वदेश फर्कनु भएको छ। उहाँ फर्केकै दिन परराष्ट्र मन्त्री शिशिर खनाल भारतीय समकक्षी एस जयशंकरको निमन्त्रणामा नयाँ दिल्ली पुग्नु भएको छ। लामिछानेको 5 दिने भ्रमण र प्रधानमन्त्री नरेन्द्र मोदी सहित भारतीय नेतृत्वको उच्च स्तरीय भेटवार्ता

ताले नेपालको परराष्ट्र सम्बन्धमा नयाँ बहस सुरु गरेको हो। लामिछानेको भारत भ्रमण कूटनीतिक वृत्तमा नयाँ बहस आजको नागरिक दैनिकमा खबर प्रकाशित छ। दशकमा पनि बनेनन् अझै म्याथप गोर्खापत्र दैनिकको अग्रपृष्ठमा रहेको खबरलाई लिँदैछौँ। आठ लेनको सडकमाथि मानिस ओहोर दोहोर गर्नका लागि आकाशे पुल बनाउन कति समय लाग्न सक्छ? छ महिना, एक वर्ष वा बढीमा दुई वर्ष? तर सङ्घीय राजधानी काठमाडौँमै सम्झौता भई काम सुरु भएको एक दशकमा पनि आकाशे पुल निर्माण हुन सकेका छैनन्। काठमाडौँको बल्खु, ललितपुरको सानेपा, महालक्ष्मी स्थान आमा आकाशे पुल निर्माणका लागि ठेक्का सम्झौता भएको एक दशक पुग्न लाग्दा पनि काम सम्पन्न हुन नसकेको हो। एक दशकको अवधिमा आठ पटक म्याथ थप भइसकेको छ, नवौँ पटक म्याथ थपको तयारी भइरहेको छ। अहिलेसम्म ती पुलको भौतिक प्रगति 70% पुगेको छ। यी पुल निर्माणका लागि 2074 सालमै ठेक्का सम्झौता भएको थियो। काम सुरु भएको एक दशकमा पनि एउटा आकाशे पुल निर्माण हुन नसक्नुले मुलुकको सार्वजनिक पूर्वाधार निर्माणमा रहेको कमजोरी, समन्वय, सुस्त कार्यशैली देखाउनुका साथै कार्य प्रणालीको व्यतिथिमाथि समेत उजागर गरेको छ। दशकमा पनि बनेनन् अझै म्याथ थप आजको गोर्खापत्र दैनिकको अग्र पृष्ठमा यो खबर प्रकाशित छ। साथै यसै पृष्ठमा आर्थिक अपराध अभियोग मुद्दा दायरीको तयारी समाचार शीर्षक रहेको छ। विवादास्पद व्यवसाय दीपक भट्ट शङ्कर समूहका सञ्चालक द्वय सुलभ तथा साहिल अग्रवाल सहित 40 भन्दा बढी व्यक्ति संस्था विरुद्ध बैंकिङ कसुर, धितोपत्र बजार हेरफेर, बीमा ऐन उल्लङ्घन र स्वामित्व हस्तान्तरण सम्बन्धी आर्थिक अपराधमा मुद्दा दायर गर्ने तयारी गरिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले विस्तृत अनुसन्धानपछि चारवटै कसुरमा राय सहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बुझाइसकेको छ। सिआइबीले आरोपितबाट भएको आर्थिक अनियमिततामा 3,73 करोड रुपियाँ भन्दा बढी बिगो कायम गर्दै कारवाही सिफारिस गरेको छ। प्रतिवेदनको अध्ययनपछि जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गर्ने तयारी भइरहेको जनाइएको हो। आर्थिक अपराध अभियोग मुद्दा दायरको तयारी गोर्खापत्र दैनिकमा खबर रहेको छ। गोर्खापत्र दैनिकको पहिलो पृष्ठमा रहेको अर्को समाचारलाई कार्यक्रम अखबारमा समावेश गर्दैछौँ। ताप लहरले तराईको जनजीवन प्रभावित, समाचार शीर्षक रहेको छ। नेपालमा ताप लहर चल्न सुरु भएको छ। यसको प्रभाव नेपालको पूर्वदेखि पश्चिमसम्म फैलिएका तराई भूभागमा अधिक देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मध्य तराईको बुडवल भवानीपुर क्षेत्रमा शुक्रबार दिउँसो 40 डिग्री सेल्सियस भन्दा माथि तापक्रम रेकर्ड भएको छ। यस्तै भैरहवामा पनि अपराह्न 40 डिग्री सेन्टिग्रेड तापक्रम रेकर्ड भएको छ। विभागले औँल्याए अनुसार रामेछापको मन्थली विमानस्थलमा 36.5, बाराको सिमारामा 35, पोखरामा 34, दाङमा 36, नेपालगञ्जमा 1.40, वीरेन्द्रनगरमा 37, धनगढीमा 36, काठमाडौँमा 31, विराटनगरमा 33.3, झापामा 33.4, जुम्लामा 27, जनकपुरमा 37 डिग्री सेल्सियस आसपासको तापक्रम रेकर्ड भएको विभागले जनाएको छ। अबको केही दिन तापलहर उच्च हुने भएकाले सतर्क रहन विभागले अपिल गरेको छ। नेपालमा मनसुन भित्रिने समय नजिकिँदै गर्दा अत्यधिक तापक्रम बढेसँगै ताप लहरको अवस्था सिर्जना भएको विभागले औँल्याएको छ। ताप लहरले तराईको जनजीवन प्रभावित भएको छ। खास गरी तराई मधेस प्रदेशका जिल्लाहरूमा ताप लहरको बढी समस्या देखिएको छ भने त्यसै गरी सुर्खेत, धनगढी, भैरवाहा, नेपालगञ्ज लगायतका सहरहरूमा समेत ताप लहरको समस्या देखिएको विषयलाई आज गोर्खापत्र दैनिकले यो समाचारमा प्रकाशित गरेको छ।
पूर्व गृहमन्त्री गुरुङको सम्पत्ति छानबिन समितिले बुझायो प्रतिवेदन। सुदन गुरुङको सम्पत्ति अस्वाभाविक रूपमा स्रोत नै नखुल्ने भन्ने मिल्ने देखिएन। पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुदन गुरुङको सम्पत्ति छानबिन गर्न गठित समितिले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिवेदन बुझाएको छ। समितिका संयोजकले प्रतिवेदनमा पूर्व मन्त्री गुरुङको सम्पत्ति, उहाँको आमदानीको स्रोत र ऋणका विषयमा छानबिन गरेर प्रतिवेदन तयार गरी प्रधानमन्त्रीलाई बुझाएको बताउनुभयो। समितिले सम्पत्तिका हकमा निर्वाचन आयोगमा 21 फागुनको निर्वाचन अघि बुझाएको सम्पत्ति र गृहमन्त्री भएपछि सार्वजनिक भएको सम्पत्तिको पनि तुलना गरेको छ। कुन कुन स्रोतबाट सम्पत्ति आर्जन गरेको हो भनी फरक फरक रूपमा राखेर प्रतिवेदन तयार गरिएको बताइएको छ। समितिका एक सदस्यका अनुसार गुरुङको जग्गा अस्वाभाविक नदेखिएको र अन्य सम्पत्तिको पनि अस्वाभाविक रूपमा स्रोत नखुल्ने भन्ने मिल्ने नपाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ। विवादास्पद व्यवसायी दीपक भट्टसँगको प्रत्यक्ष सम्बन्ध पुष्टि हुन नसकेको र उहाँहरूबीच आर्थिक कारोबार भएको कुनै बैङ्किङ विवरण नदेखिएको पनि प्रतिवेदनमा लेखिएको छ। पूर्व गृहमन्त्री गुरुङको सम्पत्ति छानबिन समितिले बुझायो प्रतिवेदन। सुदन गुरुङको सम्पत्ति अस्वाभाविक रूपमा स्रोत नै नखुल्ने भन्न मिल्ने देखिएन। आजको कान्तिपुर दैनिकमा यो खबर प्रकाशित छ। साथै यसै पृष्ठमा रहेको अर्को समाचारलाई लिँदैछौँ। 41 दिनदेखि होल्डिङ सेन्टरमा सुकुम्बासी, मजदुरी न व्यवस्थापनको टुङ्गो। समाचार शीर्षक रहेको छ, सरकारले अतिक्रमित जग्गा खाली गर्ने भन्दै सुकुम्बासी बस्ती भत्काउन सुरु गरेको 41 दिन बित्यो। राधास्वामी आश्रम किर्तिपुरमा 12 वैशाखदेखि बसिरहनु भएकी 50 वर्षीय प्रमिला राई अझै अन्यलमा रहनु भएको छ। अहिलेसम्म बस्ने र खाने बन्दोबस्ती बाहेक आफूहरूको व्यवस्थापनमा सरकारले कुनै ठोस योजनाबारे जानकारी नभएको उहाँले बताउनुभयो। प्रमिलाका अनुसार जग्गाबारे बुझ्नका लागि केही दिन अघि फारम लिएर कर्मचारी पुगेका थिए। अहिले बैङ्क खाता पनि खोल्न आएका छन्, तर हामीलाई कहिले व्यवस्थापन हुन्छ भनेर सोद्धा जवाब हुँदैन उहाँले भन्नुभयो। 41 दिनदेखि होल्डिङ सेन्टरमा सुकुम्बासी, मजदुरी न व्यवस्थापनको टुङ्गो। आजको कान्तिपुर दैनिकको अग्रपृष्ठमा मुख्य समाचार प्रकाशित छ। साथै यसै पृष्ठमा राजदूत बन्न 3000 आवेदन। परराष्ट्र मन्त्रालयले अर्को सातादेखि दोहोरिएका आवेदनहरू हटाउने र उम्मेद्वारहरूको प्रारम्भिक छनौट सुरु गर्ने। नेपालको इतिहासमै पहिलोपटक खुल्ला प्रतिस्पर्धाबाट राजदूत नियुक्तिका लागि गरिएको आह्वानप्रति अत्यधिक आकर्षण बढेको छ। शुक्रबार आवेदन दिने अन्तिम दिनसम्म 13 राजदूत तथा स्थायी प्रतिनिधि पदका लागि 3000 आवेदन परेको छ। सरकारले 14 जेठमा योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गर्दै छनौट प्रक्रिया सम्बन्धी 7 पृष्ठ लामो कार्यविधि सहितको सूचना प्रकाशित गरेको थियो। परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार विभिन्न क्षेत्रका उम्मेद्वारहरूबाट आवेदन प्राप्त भएको छ। राजदूत बन्न 3000 आवेदन। परराष्ट्र मन्त्रालयले अर्को सातादेखि दोहोरिएका आवेदनहरू हटाउने र उम्मेद्वारहरूको प्रारम्भिक छनौट सुरु गर्ने। कान्तिपुर दैनिकमा यो खबर प्रकाशित छ। भयावह बन्दै सडक दुर्घटना, दैनिक औसतमा 8 जनाको मृत्यु, राज्य उदासीन, सडक सुरक्षा कानुन मस्यौदा 8 वर्षदेखि अल्पत्र, यातायात नियमावलीकै भरमा काम। आजको नागरिक दैनिकको अग्रपृष्ठमा समाचार रहेको छ। त्यसै गरी सीमा विवाद कूटनीतिक माध्यमबाट समाधानको विषयलाई पनि उल्लेख गरिएको छ आजको नागरिक दैनिकमा। इन्टरपोलको रेड नोटिसमा 98 नेपाली, साना अभियुक्त धमाधम पक्राउ, मोस्ट वान्टेडहरू मस्त। आजको नयाँ पत्रिका दैनिकको अग्रपृष्ठमा खबर रहेको छ। रेड कर्नर नोटिस जारी भएर पनि पक्राउ नपरेका हाई प्रोफाइल अभियुक्तको नाम समेत उल्लेख गरिएको छ, जसमा जीबी राई,
भरत महर्जन, सुदर्शन गौतम, पवन कुमार कार्की, ज्योति गुरुङको नाम उल्लेख गरिएको छ। जीवी राई पाँचवटा सहकारीमा 21 अर्ब अपचलनको अभियोगमा रहेका छन्। भरत महर्जन सहकारीको 3 अर्ब 93 करोड अपचलनको अभियोगमा रहेका छन्। सुदर्शन गौतम अमेरिका लैजाने भन्दै मानव तस्करीको अभियोगमा रहेका छन्। पवन कुमार कार्की तत्कालीन क्यापिटल मर्चन्ट फाइनान्सको रकम हिनामिनाको आरोपमा अभियोगमा रहेका छन्। ज्योति गुरुङ मितेरी सहकारी ठगी प्रकरणका आरोपी हुनुहुन्छ। ठगी लगायतका मुद्दामा विदेशबाट पछिल्लो 1 वर्षमा पक्राउ परेका अभियुक्तको नाम समेत समाचारमा उल्लेख गरिएको छ, जसमा पछिल्लो पटक तुलसी अधिकारी आपराधिक लाभमा उनलाई पक्राउ गरिएको छ। बिनु साक्ये वैदेशिक रोजगार ठगीमा फरार रही कम्बोडियाबाट पक्राउ गरिएको छ। प्रकाश पाठक आपराधिक लाभमा फरार रहेका र फिलिपिन्सबाट पक्राउ गरिएको प्रसङ्ग रहेको छ। ज्योति भण्डारी सहकारी ठगीमा फरार कम्बोडियाबाट पक्राउ गरिएको थियो उहाँलाई। गजेन्द्र राई ज्यान मुद्दामा फरार अभियुक्त रहेका थिए, उनलाई कतारबाट पक्राउ गरिएको थियो। देउवा दम्पतिको रेड नोटिस वर्ल्डमा समाचार उपशीर्षक पनि रहेको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकको हो। कार्यक्रम अखबारमा अब केही बेर विज्ञापन र सन्देश।

0: प्राप्त गरौँ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब पत्र पत्रिकामा भएका अन्य बाँकी प्रसङ्गहरू। छोटकरीमा बजेटमा पेट्रोलियम पदार्थको मूल्य स्थिर राख्न सरकारको नयाँ रणनीति। पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर भइरहेको उतार चढावलाई रोकी उपभोक्ताको भान्सादेखि राष्ट्रिय विकास निर्माणसम्म सहजता ल्याउन सरकारले नयाँ रणनीति अघि सारेको छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले 15 जेठमा संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट मार्फत इन्धनको मूल्य नियन्त्रण गर्न अन्तर्राष्ट्रिय स्तरमा अभ्यास रहेको प्रणाली लागू गर्न खोजिएको छ। आजको नयाँ पत्रिका दैनिकमा यो खबर प्रकाशित छ। ओहायोको मेडिकेड दुरुपयोग प्रकरणमा जोडियो नेपाली भाषी भुटानी। अन्नपूर्ण पोस्ट दैनिकमा खबर रहेको छ, अमेरिकाको ओहायो राज्यमा मेडिकेड कार्यक्रममा भएको भनिएको ठूलो प्रकरणमा केही भुटानी मूलका नेपाली भाषी आप्रवासीहरू व्यवसायीको नाम सार्वजनिक भएको छ। एक अमेरिकी पत्रकारले यस विषयमा लगातार समाचार लेखेपछि संसदीय सुनवाई समेत भएको छ र केही भुटानी व्यवसायीमाथि गम्भीर आरोप लगाइ छ। यो प्रकरणमा सिङ्गो समुदायलाई नै मुच्छिने कोसिस गरिएको भन्दै भुटानी समुदायका अगुवाहरूले चिन्ता व्यक्त गरेका छन्। अन्नपूर्ण पोस्ट दैनिकको खबर हो। बिवाईडी भन्सार छली प्रकरण, सरकारले बनायो छानबिन समिति, नाकामै अनुसन्धानको प्रसङ्गलाई आज राजधानी दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको छ। आज पत्र पत्रिकाहरूले आर्थिक प्रसङ्गमा स्थानीय निर्वाचनको देखि अन्य विषयहरूलाई पनि प्रकाशित गरेका छन्। साथै आजको कान्तिपुर दैनिकमा स्थानीय निर्वाचनको तयारी, रासोपा उम्मेद्वार छनौटमा, पुराना दल संगठन पुनर्गठनमा समाचार शीर्षक पनि रहेको छ। आयुक्तको संख्या घटाउन निर्वाचन आयोगको प्रस्ताव, 3 आयुक्तमध्ये एकजना प्रशासन विज्ञ, एकजना कानुन विज्ञ, एकजना सूचना प्रविधि विज्ञ हुने गरी योग्यता तोक्नुपर्ने आयोगको प्रस्तावको विषय पनि रहेको छ। त्यसै गरी आजको कान्तिपुरको अर्थपृष्ठमा पश्चिम एसियामा द्वन्द्वको असर, बिटुमिन अभावले सडक आयोजनाको काम ठप्प प्राय शीर्षकमा खबर प्रकाशित गरेको छ। कर्णालीको भविष्य बदल्ने, चिसापानी बबई सुरुङ मार्गको अध्ययन हुने शीर्षक रहेको छ आजको नागरिक दैनिकको अर्थपृष्ठमा। यसपटक विश्वकप गुमाएका 6 चर्चित खेलाडीको नाम उल्लेख गरिएको छ। नयाँ पत्रिकाको खेलकुद पृष्ठमा जसमा रोड्रिगो, कोल प्लामर, जावी सिमेन्स, सर्ज जिनार्वी, काओरी मिटोमा लगायतका खेलाडीले विश्वकप खेल्न नपाएको प्रसङ्गलाई उल्लेख गरिएको हो। आजको नयाँ पत्रिका दैनिकले यो प्रसङ्ग प्रकाशित गरेको छ। पत्र पत्रिकामा प्रकाशित यिनै विविध प्रसङ्गहरूसँगै कार्यक्रम अखबारको निर्धारित समय सकिएको छ। प्राविधिमा साथ दिनुहुने शङ्कर भण्डारीलाई धन्यवाद। यसपछि अन्तर्संवाद कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। राजधानीमा हिजो कानून अधिकृतहरूको सम्मेलन शुरू भएको छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको आयोजनामा सम्मेलन आयोजना भएको हो। आजसम्म चल्ने सम्मेलनमा विभिन्न क्षेत्रगत र विषयगत विषयमा छलफल हुनेछ। कानून निर्माणमा महत्त्वपूर्ण भूमिका रहने कानून अधिकृतहरूको सम्मेलन उद्देश्य र अपेक्षित उपलब्धिका विषयमा आजको अन्तरसंवादमा हामी कुराकानी गर्नेछौँ। कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराशुर ढुङ्गाना कुराकानीमा हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। सचिवज्यू,
1: हजुर,
0: स्वागत छ यहाँलाई।
1: धन्यवाद।
0: अब लामो समयपछि पहिलो सम्मेलन भएको, लामो समयपछि दोस्रो कानून अधिकृतहरूको सम्मेलन हिजोदेखि सुरु भएको छ। मूलत यो सम्मेलन किन आयोजना गरिएको हो?
1: धन्यवाद प्रश्नको लागि। हाम्रो कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय अन्तर्गत अथवा कानून समूहमा रहने कानून अधिकृतहरू विभिन्न मन्त्रालयहरूमा, त्यसपछि अन्य निकायहरूमा र त्यसपछि प्रदेश का सरकारका मन्त्रालयहरूमा पनि कार्यरत रहनुभएको छ र उहाँहरूले कानुन निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ र कानुनको मस्यौदा तर्जुमा गर्नेदेखि लिएर तर्जुमा सहमति प्रदान गर्दा त्यो मस्यौदालाई परिमार्जन गर्ने, त्यसलाई जाँच गर्ने, परीक्षण गर्ने कामहरू उहाँबाट हुन्छ। यो कामको लागि अब कानुन निर्माणमा एउटा यो महत्त्वपूर्ण र संवेदनशील विषय हो। कानुन अधिकृतले जसरी कानुनमा चाहिँ निर्माणमा भूमिका खेल्नुपर्छ त्यो हिसाबले उहाँहरूलाई एउटा सक्षम दक्ष बनाउने उद्देश्य कानुन मन्त्रालयले राखेको हुन्छ र त्यसका लागि विभिन्न तालिमहरू पनि आयोजना गरेका हुन्छ। यति हुँदाहुँदै पनि हाम्रो के हुन्छ भन्दा विभिन्न निकायहरूमा रही काम गर्दा फरक फरक प्रकृतिको कामहरू गरिराखेका हुन्छ। त्यो फरक फरक कामहरू प्रकृतिको कामलाई पनि कोअर्डिनेसन गर्ने, कानुन अधिकृतहरूका बिचमा एउटा समन्वय गर्ने, उहाँहरूका समस्याहरू के छन् कानुन निर्माणको सन्दर्भमा, अहिले कानुन कसरी निर्माण भइरहेको छ प्रदेश सङ्घ तहमा, त्यसको एउटा अन्तर सम्बन्ध गर्ने, कायम गर्ने हिसाबले उहाँहरूलाई नै इन्भल्भ गराउने उद्देश्यले यो हामीले, यो हुन त पहिलो होइन, यो दोस्रो कानुन सम्मेलन हो, तर यसको अलिकति मोडालिटी फरक गरेर हामीले यो आयोजना गरेका छौँ। हिजो र आज यो दुई दिन यो कार्यक्रम चल्दैछ।
0: अब मूलत लोकतन्त्रमा विधिको शासन चाहिँ नै लोकतन्त्रको आधार स्तम्भ हो। विधिको शासनका लागि कानुनले नै त्यो विधिको शासन स्थापित गर्नलाई प्रेरित गर्छ। कानुन भनेको त्यति महत्त्वपूर्ण विषय हो। जुन कानुन बनाउने सन्दर्भमा कानुन अधिकृतहरूको भूमिका महत्त्वपूर्ण हुन्छ। अहिले पछिल्लो दिनमा कानुन अधिकृतहरूको भूमिकाका बारेमा या कानुन समूहका विषयमा जसरी प्रश्नहरू उठेको भनिएको छ, हिजो सम्मेलनको उद्घाटन सत्रमा पनि ती विषयहरू उठे कि त्यसको गुणात्मकताको विषय, गुणस्तरको विषय, मस्यौदाकै पनि चाहिँ भाषा लगायतका विषयसँग जोडिएको या त्यसको ओझको कुरा, गुणस्तरको कुरा, जसरी प्रश्नहरू उठे र प्रश्नहरू यहाँहरूकै कानुन समूहका यसअघिका अग्रजहरूले जसरी उठाउनु भयो, अब त्यसमा यो सम्मेलनले के चाहिँ त्यसलाई ओझपूर्ण या गुणस्तरीय बनाउन काम गर्न सक्छ?
1: यो सम्मेलन चाहिँ महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ। किन भन्दा अहिले वर्तमान सरकारले जुन तीव्र गतिमा कामहरू अगाडि बढाउने, कानुन निर्माणलाई अगाडि बढाउने र कानुन राज्यलाई कायम गर्ने जुन एउटा नीति लिएको छ, त्यो अनुसार यो हामी कानुन अधिकृतहरू त्यही अनुसार चल्नुपर्ने एउटा सन्देश पनि यसले दिन्छ, यो सम्मेलनबाट दिनेछ। र मूलत कानुन मन्त्रालयलाई पनि र कानुन अधिकृतलाई के छ भने उनीहरूले अलिकति हुन्न भन्ने, यिनीहरू हुन्, यिनीहरूले अलिकति काम अड्काउँछन् भन्ने खालको एउटा आरोप पनि लाग्ने गरेको छ। त्यसैले अब यो हामीले
0: त्यस्तो आरोप चाहिँ किन लाग्छ सजु, खासमा सजु
1: हजुर,
0: त्यस्तो आरोप चाहिँ किन लाग्छ? यो यहाँले निकै महत्त्वपूर्ण सन्दर्भ उठाउनु भयो। अरू मन्त्रालयहरूमा चाहिँ कानुन निर्माणको विषय अलिकति कुरा गर्ने बित्तिकै होइन, हामीले त मस्यौदा पठाइसकेको हो, कानुन मन्त्रालयले रोकिदियो, कानुन मन्त्रालयबाट चाहिँ यो स्वीकृति नभएका हुनाले, सैद्धान्तिक सहमति नआएका हुनाले, फलानो भएका हुनाले यो अल्झिरहेको छ, यो कानुनले के गर्छ भन्ने खालका चाहिँ धेरै प्रश्नहरू उठाइने गरिन्छ। किन यस्तो खासमा प्रश्नहरू उठ्छ?
1: हो, यो प्रश्नहरू किन उहाँहरूले उठाउनुहुन्छ भन्दाखेरि यो एउटा कुरा के हुन्छ भने कानुन निर्माण गर्दाखेरि उहाँहरूले त्यो राम्रो हिसाबले मस्यौदा गरेर जनसहभागिता गराएर सबै गराएर गराएको अवस्था पनि हुँदैन कतिपय कानुनको मस्यौदाहरूमा, र उहाँहरूले त्यो खालि एउटा मस्यौदा औपचारिकता निभाउने हिसाबले मस्यौदा चाहिँ पठाउनु भएको हुन्छ त्यो र उहाँहरूले के खोज्नुहुन्छ भने त्यसपछि एउटा स्ट्यान्डर्ड मस्यौदा कानुन मन्त्रालयबाट आओस् तर एक दिनमा आओस् दुई दिनमा आओस् तुरुन्तै हामीलाई आओस् भनेर उहाँहरू कानुन बनाउँदाखेरि छ महिना एक दिन के भन्छ एक वर्षसम्म उहाँहरू आफू छलफल केही नगरिकन चुपचाप राखेर बस्ने त्यसपछि यता पठाउने एउटा त्यो किन हुनसक्छ भने सबैमा त होइन केही अवस्थामा चाहिँ यस्तो भइराखेको छ त्यो किन भन्दाखेरि त्यहाँ कानुनमा केही स्वार्थहरू हुन्छन् उहाँहरूका स्वार्थहरू नमिल्ने अवस्था भयो भने उहाँहरू त्यसरी चुपचाप लाएर बस्ने अनि त्यसपछि मन्त्रालयबाट फरवार्ड यता कानुन मन्त्रालयमा गरिदिएपछि अनि कानुनले पठाएन भन्न एउटा सहजता हुने एउटा अवस्था यो पनि छ र अर्को कुरा त्यति मात्रै पनि होइन होला अर्को कुरा के हो भने केही नमिल्ने विषयहरू छन् भने कानुन मन्त्रालय हामीले कानुन अधिकृतहरूले हामीले के भन्छौँ भने यो विषय मिल्दैन भनेर प्रष्ट रूपले भन्छौँ उहाँहरू अन्त चाहिँ नीतिगत रूपमा भन्नु सक्नुहुन्न सरकारसँग पनि राजनीतिक नेतृत्वसँग पनि यो मिल्दैन हजुर भन्न त्यति अलिकति हिचकिचाउनुहुन्छ तर कानुनका मान्छेहरू के हुन्छ भने कानुनले यो मिल्दैन भनेर प्रष्ट भन्नुहुन्छ तर अब हामीले के गर्नुपर्छ भने त्यो भनेर पनि पुग्दैन कानुनका मान्छेहरूले यसरी चाहिँ यो मिल्दैन यसले चाहिँ हुँदैन यो नगरौँ भनेर भन्नुभन्दा पनि अब हामीले कसरी जानुपर्छ भन्दा यो कसरी मिल्छ त कुन तरिकाले मिल्छ कुन कानुन चाहिँ संशोधन गरेर हामी जान सक्छौँ अथवा कुन विधिबाट हामी गयो भने त्यो मिल्छ त भनेपछि कुनै काम सरकारले गर्न खोजिरहेको हो नि त मिल्दैन भनिदियो भने त त्यो रोकियो त्यस कारणले अब यो सम्मेलनमा यो कुराहरूको पनि सन्देश प्रवाह हुन्छ हिजो उद्घाटन समारोहमा पनि यो कुराहरू उठेको थियो त्यसैले अब कानुन अधिकृतले यो मिल्दैन भन्नुको अलावा त्यो पनि अब मिल्दैन भने मिल्दैन नै भन्ने हो तर त्यसको अलावा कसरी मिल्छ त यो विषय कसरी अगाडि एक्सपिडाइट हुन्छ त त्यो सन्दर्भमा उहाँले उपाय पनि सुझाइदिनुपर्छ कानुनले एउटा कानुन अधिकृतले त्यो जिम्मेवारी पनि हो भन्ने हामीले सन्देश जाओस् भन्ने हिसाबले हामीले यो छलफल पनि गरिराखेका छौँ
0: हजुर अब यो कानुनको तर्जुमा मस्यौदादेखि लिएर कार्यान्वयनमा पनि भनौँ न कुनै विषय कार्यान्वयनमा जानु पर्यो कानुन अधिकृतहरूसँग राय नलिएर परामर्श नलिएर त्यो कार्यान्वयनमा पनि जान सक्दैन त्यस कारणले कानुन निर्माणका विषय र कार्यान्वयनसम्म पनि यहाँहरूको कानुन अधिकृतहरूको भूमिका हुन्छ त्यो भूमिकालाई चाहिँ जनस्तरमा भनौँ न कानुनका बारेमा जानकारी गराउने कानुनी प्रक्रियाहरूका बारेमा जानकारी गराउने त्यो जुन काम अलिक बढी आवश्यक छ त्यो विषयमा पनि यो सम्मेलनमा केही छलफलहरू हुनेछ र त्यसले केही एउटा किनारा पाउनेछ कि यसरी हामी चाहिँ जनस्तरमा हाम्रा प्रक्रियाहरूबारे जानकारी दियौँ भने अलि नतिजा छिटो समयमा गुणस्तरीय ढङ्गले आउँछ कि भनेर
1: ठिक हो तपाईँले ठिक भन्नुभयो र पछिल्लो दिनमा अहिले वर्तमान सरकार बनेको बनेदेखि यता एउटा चाहिँ के आएको छ भने हामीले कानुन मन्त्रालयमा पनि कानुन बन्दै गरेको कानुनमा जनताले थाहा पाउनुपर्छ त्यसपछि कानुन पहिला कानुन के छ त्यो पनि थाहा पाउनुपर्छ नो योर ल मेक योर ओन ल भन्ने एउटा थिम ल्याएर कानुन मन्त्रालयले चाहिँ काम गरिराखेका छ त्यसका लागि हामीले के गरेका छौँ भने वेबसाइटमै पनि यहाँले हेर्नुभयो भने वेबसाइटको सुरु पहिलो बिन्दुमै तपाईँको कानुनहरूको बारेमा सुझाव दिनुहोस् भन्ने एउटा चाहिँ माथि पोर्टल छ
0: हजुर
1: त्यो पोर्टल हामीले विकास गरेका छौँ त्यो पोर्टलमा गयो भने त्यहाँ कानुन सबै राखिदिए पनि छ र तपाईँले कुन कानुनमा सुझाव दिने हो त्यो एकातिर छ भने अर्कोतर्फ चाहिँ त्यो अहिले बन्दै गरेका मस्यौदाहरू पनि राखेको छ त्यहाँ त्यो मस्यौदाको पनि मूल कानुन के थियो र त्यो मस्यौदा के छ भन्ने कुरा पनि त्यहाँ राखिदिएको छ र त्यसरी त्यो जोसुकैले पनि त्यो अध्ययन गरेर त्यहाँ सुझाव दिन सक्नुहुन्छ त्यो सुझावलाई हामी लिन्छौँ यसरी कानुन मन्त्रालय अगाडि बढिरहेछ यसै सन्दर्भमा हाम्रा कानुन अधिकृतहरूलाई पनि जनतालाई कानुन निर्माणमा अधिकाधिक सहभागिता गराउनको लागि यो सम्मेलनमा हाम्रो छलफल हुनेछ विभिन्न 8 हाम्रा थिमेटिक एरियाहरू हामीले बाँडेका छौँ र आज दिनभर हाम्रो त्यसमा रेगुलरली छलफल हुन्छ त्यो छलफलबाट एउटा हामी निष्कर्ष पनि निकाल्छौँ र जनसहभागिता पनि एउटा मूल कुरा हो हुन त सरकारले म्यान्डेट लिएर आएको हुन्छ सरकारका प्रतिनिधि के अरे यो राज्यका प्रतिनिधि सभा भनौँ न राष्ट्रिय सभा हाम्रो संसदका प्रतिनिधिहरू चाहिँ जनताका प्रतिनिधिहरू हुनुहुन्छ उहाँहरूले कानुन बनाउनुहुन्छ उहाँहरूले बनाएको कानुन जनताकै इच्छा हो तर पनि कुनै कानुन बनाउँदा जनताको सहभागिता भएन भने त्यसमा ओनरसिप पनि हुँदैन जनताले थाहा पनि पाउँदैन यो मान्यतालाई आत्मसात गरेर कानुन मन्त्रालय अगाडि बढिरहेछ र आजको सम्मेलनमा पनि यो कुराले महत्त्व पाउँछ र यसमा छलफल पनि हुन्छ र कसरी हामी सहभागिता गराउने भन्ने विषयमा हामी छलफल गरेर एउटा निष्कर्षमा पुगेर सबै कानुन अधिकृतहरू त्यसमा लागि पर्ने अवस्था रहन्छ
0: सजिव जस्तो अब अहिले चाहिँ मूलत सङ्घीय कानुनहरूले मात्रै पनि नपुग्ने भएका हुनाले प्रदेशलाई र स्थानीय तहलाई पनि विधायकीय अधिकार दिएको सन्दर्भमा प्रदेशहरूले पनि कानुन बनाइरहेका छन्, स्थानीय तहहरूले पनि कानुन बनाइरहेका छन्। प्रदेश तहसम्म त यहाँहरूका कानुन अधिकृतहरूको त्यहाँ दरबन्दी रहेको चाहिँ सन्दर्भ छ। यद्यपि कतिपय ठाउँहरूमा त अझै पनि चाहिँ कानुनहरू बाझिएको अवस्थामा रहेको र त्यसलाई चाहिँ निष्क्रिय बनाइएका विषयहरू पनि छन्, त्यसमा क्रमशः परिष्कार हुँदै आएको छ। तर स्थानीय तहमा जहाँ कानुन निर्माणको जिम्मेवारी पनि छ र सरकार सञ्चालनको हिसाबले हेर्ने भने स्थानीय सरकारको निकै धेरै महत्त्वपूर्ण जिम्मेवारीहरू छन्, त्यहाँ चाहिँ कानुन निर्माणको सही भनौँ न ढङ्ग नपुगेको खालका अवस्थाहरू छन्। यहाँहरूको यो सम्मेलनले त्यतातिर केही ध्यानाकर्षण गर्छ र सरकारलाई सङ्घ सरकारलाई त्यो दरबन्दी लगायतका व्यवस्थापनमा ध्यानाकर्षण गराउन यो सम्मेलनले सक्छ?
1: यस विषयमा हामी छलफल गर्छौँ। हिजो उद्घाटन सत्रमा पनि यहाँले पनि उपस्थित हुनुहुन्थ्यो, सुन्नुभएकै छ। यो कानुन अधिकृतहरूको दरबन्दी चाहिँ स्थानीय तहमा पनि हुनुपर्छ भन्ने यो पहिलादेखि नै उठेको विषय हो। त्यहाँ कानुन अधिकृत नहुँदाखेरि अहिले त्यहाँका कानुनहरू स्थानीय तहले बनाएका कानुनहरू प्रदेश कानुन र सङ्घीय कानुनसँग कन्सिस्टेन्सी नहुने खालका पनि छन्। कतिपय कानुन मन्त्रालयले दुई पटक अध्ययन पनि गरिसकेको छ, त्यसमा धेरै कानुनहरू कन्सिस्टेन्सी छैन र धेरै कानुनहरूकै कारण मुद्दा मामिलामा अल्झेर स्थानीय तहको विकास निर्माण सेवा प्रवाह प्रभावित भइरहेको अवस्था पनि छ। यस अवस्थालाई मध्यनजर राखेर हामीले हाम्रो यो सम्मेलनको मूल थिम नै हाम्रो के छ भन्दाखेरि समावेशी सङ्घीय शासन र न्यायमा पहुँच सुनिश्चित गर्न डिजिटल युग अनुकूल कानुन निर्माण भन्ने हामीले यो सम्मेलनको मूल नारा अथवा सन्देश राखेका छौँ। त्यही अनुसार अवश्य नै यो विषयमा छलफल हुन्छ। अब सरकारले त्यस विषयमा अब पछि चाहिँ सोचलाई हामी तर हामीले यस विषयमा छलफल गरेर हामीले केही निष्कर्ष चाहिँ निकाल्छौँ र अहिलेको निष्कर्ष पनि के हो, अहिलेको देखिएको अवस्था पनि के हो भने स्थानीय तहमा कानुनको एउटा जनशक्ति आवश्यक हुन्छ भन्ने नै हो।
0: अब यो समावेशिताको जुन सन्दर्भ छ नि, हिजो हामीले त्यो सम्मेलनको उद्घाटनका क्रममा या पछि यहाँहरूले छलफल गरिरहँदाखेरि देखिएको के भने महिला सहभागिता कानुन अधिकृतहरू मा चाहिँ निकै बढेर गएको छ। यसअघिका चाहिँ कानुन अधिकृतहरूले हिजो पनि केही भन्नुभयो कि हाम्रो पालामा त हामी एक दुईजना महिलाहरू थियौँ, दुई चारजना, अहिले यो सङ्ख्या यसरी बढेर गएको छ, यो एकदम सुखद पक्ष हो। यसलाई चाहिँ कसरी लिएको छ मन्त्रालयले?
1: निश्चय नै यो हाम्रो लागि एकदम सुखद पक्ष नै हो। मलाई त के लाग्छ भने के अनुभव गरिरहेछु भने मैले विगतका केही वर्षदेखि यता जुन महिला सहभागिता बढिरहेको छ निश्चय नै यो पुरुष र महिला बराबर हिसाबले नै कार्य सम्पादना हो। तर यसो हेर्दाखेरि महिलाहरूलाई दिएको काम चाहिँ एकदमै डेडिकेटेड प्रतिबद्ध भएर परु पुरुषमा चाहिँ चुक्कै कमजोरी हुने मेरो आफ्नो अनुभव हो यो। र कानुन मन्त्रालयमा पनि हाम्रो करिब करिब 50%भन्दा माथि नै महिलाहरू अहिले कार्यरत हुनुहुन्छ। उहाँहरूलाई यो सायद तपाईँले हिजोको देख्नुभयो कार्यक्रम कस्तो ट्याक्सफुल्ली सम्पन्न भयो, उहाँहरूलाई नै यसको लिडर चाहिँ महिला नै गरिरहनु भएको थियो, सहसचिव एकजना महिला नै हुनुहुन्थ्यो हाम्रो, होइन यो यसको त्यो सम्पूर्ण जिम्मा लिने। अब कसरी कार्यक्रम एकदम ट्याक्सफुल्ली सम्पन्न भयो, हिजोको उद्घाटन समारोह कसरी एकदमै राम्रो हिसाबले सम्पन्न भयो। त्यस कारणले यो महिला सहभागिता आई एकदमै पोजिटिभ हिसाबले लिनुपर्छ र अहिले पछिल्ला दिनहरूमा कानुन समूहमा न्याय सेवामै भनौँ न न्याय सेवामै महिलाको सहभागिता उत्साहजनक एकदम एकदम के भन्ने यसलाई एकदमै तपाईँको उत्साहजनक अवस्थामा रहेको छ र यसलाई हामीले हौसला पनि मिलेको छ।
0: हजुर, अब कानुन आयोगको विषय पनि उठ्यो, कानुन आयोगलाई शक्तिशाली बनाउने विषय र कानुन आयोगले चाहिँ कहीँ न कहीँ हिंताबोध गरिरहेको छ, हामीलाई जुन हिसाबले चाहिँ अधिकार दिनुपर्ने हो, जसरी काम दिनुपर्ने हो, त्यो हुन सकेन भन्ने हिसाबले र कानुन आयोगलाई चाहिँ कहीँ न कहीँ शक्तिशाली नबनाएका कारणले उत्पन्न भएका समस्याबाट सरकारका सबै अङ्ग निकाय सबै प्रभावितै छ।
1: हजुर, यो कस्तो हो भने वास्तवमा हाम्रो कानुनको मस्यौदा गर्ने कसले हो त? कानुन मन्त्रालयले कानुनको मस्यौदा खासै चाहिँ गर्दैन। किन गर्दैन भन्दा आफ्नो क्षेत्र आफ्नो मन्त्रालयको विषयगत मन्त्रालयको क्षेत्रमा पर्ने आफ्नो मन्त्रालयको क्षेत्रमा पर्ने कानुनहरू त उसले बनाउँछ, कानुन मन्त्रालयले तर्जुमा गर्छ, त्यही पनि आफै कोर फङ्सन उसको होइन। उसले त के हेर्ने हो भने कानुनको तर्जुमाका लागि प्राप्त भएका मस्यौदाहरू जाँच गर्ने, त्यो ठिक छ कि छैन, पोलिसी अनुसार संविधान अनुसार अन्तर्राष्ट्रिय कानुन अनुसार अदालतका फैसला अनुसार त्यसलाई मिलेको छ कि छैन कन्सिस्टेन्ट, यी कुराहरू हेर्ने हो। तर कानुन बनाउने कसले हो त भन्दाखेरि सम्बन्धित विषयगत मन्त्रालयहरूलाई जिम्मेवारी दिइएको छ हाम्रो कार्य सम्पादन र कार्य विभाजन नियमावली अनुसार। अब सम्बन्धित मन्त्रालयमा के हुन्छ भने एउटा कानुन अधिकृतको दरबन्दी हुन्छ, उहाँहरू सबै प्रशासनका मान्छेहरू हुनुहुन्छ, त्यहाँ बजेट छुट्याइएको हुन्छ, ठुलो सङ्ख्यामै हुनसक्छ बजेटहरू हुन्छ, अनि कतिपय मन्त्रालय त बाहिर कन्सल्टेन्सी हायर गर्ने प्रचलन पनि थियो क्या। यो चाहिँ एकदमै गलत, संसदमा जाँदाखेरि पनि कुनै एउटा कन्सल्टेन्सीकै नामसहित विधेयक गएको कुरा पनि विगतमा आएकै हो, देखिएकै हो। त्यस कारण यो कुरालाई रोक्नुपर्छ र एउटा डेडिकेटेड निकाय चाहिन्छ क्या त्यो कानुनको मस्यौदा गरिरहने, किनभने त्यो गरिरह्यो भने के हुन्छ भन्दा उसले एउटा जनसहभागिता पनि हुन्छ, त्यसपछि उसले विज्ञता हासिल पनि गर्छ र कानुनमा एकरूपता युनिफर्मिटी पनि हुन्छ, कानुन निर्माणको कानुनको त्यो मस्यौदा लेखनको शैलीमा एकरूपता हुन्छ, स्पष्ट कानुनहरू बन्ने हुन्छ र एउटा रिसर्च बेस्ड कानुन पनि हुन्छ। त्यस कारणले त्यो निकाय कुन हो त भन्दाखेरि हाम्रो छुट्टै अर्को निकाय स्थापना गर्न सक्ने अवस्था छैन, तर भइरहेको कानुन आयोग त्यस्तै उद्देश्यका लागि स्थापना गरिएको थियो 2010 सालमा। तर यो पछिल्लो समयमा अलिकति के भयो भने मन्त्रालयले आफै कानुन बनाउने, आफै बजेट छुट्याउने, ठुला ठुला होटलहरूमा रिसोर्टहरूमा कार्यक्रम गर्ने, खर्च गर्ने, तर मस्यौदा चाहिँ एकदमै गुणस्तरहीन मस्यौदा ल्याएर कानुन मन्त्रालयमा फालिदिने यो प्रचलन चाहिँ बढिरहेको अवस्था थियो। अब यसलाई रोक्नको लागि एउटा डेडिकेटेड निकायको रूपमा र रिसर्च बेस्ड एउटा कानुन क्षेत्रको थिङ्क ट्याङ्क भनौँ न, त्यो रूपमा विकास गर्न आवश्यक छ कानुन आयोगको। र यो विषयमा अहिले कानुन मन्त्रालय पनि एकदमै संवेदनशील भएर माननीय मन्त्रीज्यूले पनि यसमा एकदमै चासो दिएर यो यो विषय चाहिँ कानुनलाई हामीले एकरूपता यदि कायम गर्ने हो, गुणस्तरीय कायम निर्माण गर्ने हो भने कानुन आयोगबाटै सबै मस्यौदाहरू गराउनुपर्छ भन्ने मान्यता राखेर अब हामीले कानुन आयोगको त्यो विषयमा अध्ययन पनि गरिरहेछ मन्त्रालयले, अब एक दुई दिनमै त्यो अध्ययनको रिपोर्ट पनि पेस हुन्छ र त्यो अध्ययनको आधारमा हामीले कानुन आयोग ऐनलाई परिमार्जन गर्छौँ र एउटा कानुन आयोगलाई सशक्त मस्यौदा गर्ने एउटा निकायको रूपमा स्थापना गर्ने उद्देश्य चाहिँ कानुन मन्त्रालयको रहेको छ।
0: हामी अन्तरसंवादमा छौँ। राजधानीमा हिजो कानुन अधिकृतहरूको दुई दिने सम्मेलन सुरु भएको छ। कानुन निर्माणमा महत्त्वपूर्ण भूमिका रहने कानुन अधिकृतहरूको सम्मेलन उद्देश्य र अपेक्षित उपलब्धिका विषयमा अन्तरसंवादमा कुराकानी गरिरहेका छौँ। कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पारासुर ढुङ्गाना हामीसँग हुनुहुन्छ। सजिव, अब अलिकति विषय प्रसङ्ग अलिकति फेरौँ। मूलत कानुनहरू एकीकृत गर्ने र विधायन ऐनलाई चाहिँ अलि सक्रियताका साथ लागू गर्ने भनिएको छ र त्यो सन्दर्भमा कतिपय निर्देशिकाहरू अब चाहिँ जुन ऐन बमोजिम नआएका विषयहरू निष्क्रिय हुने यी लगायतका विषयहरू पनि छन् पछिल्लो समयमा।
1: यो पनि अलिकति यतिलो विषय कसरी बन्यो भने कहिलेकाहीँ एउटा विषय गइराख्या हुन्छ अथवा त्यो विषयमा तपाईँको सुधार गर्नुपर्ने पक्ष हुन्छ, त्यो सुधार गर्दाखेरि असहजता आउँछ क्या, किनभने त्यो विषयलाई रोक्नुपर्ने हुन्छ, एउटा एउटा धारमा ल्याउनुपर्ने हुन्छ। त्यही भएर यो विधायन ऐन 2081 आयो। विधायन ऐनले त्योभन्दा अगाडि के थियो भन्दा विभिन्न आफू खुसी कार्यविधिहरू बनाउने, निर्देशिकाहरू बनाउने, मापदण्ड बनाउने जथाभावी हिसाबले अलिकति चलिरहेको स्थिति थियो। त्यसलाई नियन्त्रण गर्नको लागि विधायन ऐन आयो। विधायन ऐनले के भन्यो भने अब ऐनले र ऐनले विधायकी जुन ऐन हुन्छ त्यो विधायकी ऐनले दिएको अधिकार दिएको अवस्थामा मात्रै प्रत्यायोजित विधायन बनाउन सकिन्छ, अन्यथा सकिँदैन, र प्रत्यायोजित विधायनमा ऐनले दिएभन्दा बाहिर गएर राख्न सकिँदैन विषयहरू भन्ने खालको व्यवस्था विधायन ऐनले हाम्रो गर्यो। अब यो व्यवस्थालाई कार्यान्वयन गर्नको लागि केही कठिनाई चाहिँ आए। कठिनाई कस्तो भने पहिला भइरहेका कामहरू कार्यविधि निर्देशिका मापदण्ड आफू खुसी बनाइएका थिए, जुन ऐनले अधिकार नदिएर पनि बनाइएका थिए, अब ती विषयहरू फेरि सब्स्टान्टिभ विषयहरू सारभूत विषयहरूका थिए। अब तिनलाई के गर्ने त त्यसलाई कतिपय कार्यक्रमहरू नै स्टप गर्नुपर्ने स्थिति पनि हुनसक्ने अवस्था आयो। अब त्यसलाई हामीले बिस्तारै कसरी सहजीकरण गरिराखेका छौँ भने केही एकदमै आपत्तै त्यस्तो स्थिति पर्यो भनेदेखि सरकारले कार्यकारी आदेश जारी गर्न सक्ने व्यवस्था चाहिँ विधायन ऐनले पनि दिएको छ, त्यो अनुसार जान सक्छ। तर अब अरू ती सबै नयाँ बनाएर तपाईँहरू चाहिँ ऐन अन्तर्गत ऐनलाई संशोधन गरौँ, ऐनमा त्यस्तो खालको आवश्यक छ भने प्रत्यायोजित विधायन प्रत्यायोजन गर्न सक्ने बनाउन सक्ने व्यवस्था राखौँ, त्यही अनुसार चाहिँ हामी अगाडि जाउँ भनेर हामीले अहिले चाहिँ पत्राचार पनि गरिराखेका छौँ। हामीसँग करिब 1300 त्यो ऊहरू छन्, प्रत्यायोजित विधायनहरू छन्। त्यसमध्ये अब केही पर्सेन्ट 10% 15% चाहिँ दर्ता हुन आएनन् ती चाहिँ किन आएनन् भन्दाखेरि हामीले दर्ता हुन आएका पनि दर्ता गरेनौँ। किन गरेनौँ भने विधायन ऐन अनुसार विधि निर्माण सूत्र भन्छौँ हामी, सङ्घीय संसद अथवा व्यवस्थापिकाले अधिकार दिएको ऐनद्वारा अधिकार दिएको व्यवस्था नभएकोमा त्यो बनाउन पाउँदैन। त्यस्ता विधेयक के भन्छ त्यस्ता चाहिँ हाम्रो कार्यविधि निर्देशिका मापदण्ड आदि प्रत्यायोजित विधायनहरू हामीले दर्ता गरेका छैनौँ। र अब यो बिस्तारै एउटा लयमा आउँछ र अब यो विधायनको पूर्ण कार्यान्वयन हुन्छ।
0: सजिव यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
1: धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पारासुर ढुङ्गाना। राजधानीमा हिजो कानुन अधिकृतहरूको दुई दिने सम्मेलन सुरु भएको छ, यिनै विषयमा केन्द्रित थियौँ। प्राविधिक मित्र शङ्कर भण्डारीलाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
2: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ, दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौं।
3: नागरिक लगानी कोष
4: प्रक्रिया पूरा गरी वैदेशिक रोजगारीमा जाँदा गम्भीर रोग लागेमा, दुर्घटना, अङ्गभङ्ग वा मृत्यु भएमा वैदेशिक रोजगार बोर्ड सचिवालयबाट आर्थिक सहायता पाउने कानुनी व्यवस्था छ।
5: जानु अघि पाउने सेवा र सहायता बारे बुझेर जाऊ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
6: मासु, अन्डा, दुधमा अब हामी आत्मनिर्भर बन्दै छौ नि। हामी सबै यसरी नै उत्पादनमा लागेपछि बाहिरबाट आयात गर्नै पर्दैन, हामी आफै सक्षम बन्दै छौ। अब
7: यति कुरामै खुसी भएर हुँदैन के धुर्मु, हामीले अझै उत्पादन र उत्पादकत्व बढाउन जोड दिनु पर्छ, त्यो पनि गुणस्तरीय उत्पादन।
6: सही भन्यो सुन्ताले, यो कुरा त सबैलाई भन्न जानु पर्यो नि।
8: मासु र अन्डा उत्पादनमा आत्मनिर्भर बनौँ,
7: गुणस्तरीय उत्पादन गरी निर्यात प्रवर्धन गरौँ।
9: कृषि सूचना तथा प्रशिक्षण केन्द्र हरियर भवन।
10: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
11: सडक तथा सडक पेटीमा पसल नराखौं, निर्माण सामग्री नथुपारौं र सडक सीमा अतिक्रमण नगरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
12: कृषक माझ बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
13: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
12: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
13: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
12: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
13: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकै पटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बर्सातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नु हुन समेत अनुरोध छ।
12: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
13: फोन नम्बर 5423159।
14: विश्व खाद्य स्वच्छता दिवस 2083 को अवसरमा जनहितका लागि जारी सन्देश।
15: सबैतिर स्वच्छ खानपान, खाद्य जन्य समस्याको समाधान भन्ने नाराका साथ जुन 7, 2026 का दिन विश्वभर खाद्य स्वच्छता दिवस मनाउँदै गरेको अवसरमा नेपालले पनि यही जेठ 24 गते का दिन विश्व खाद्य स्वच्छता दिवस भव्यताका साथ मनाउँदैछ। यस अवसरमा स्वस्थ जीवन यापनका लागि यी सन्देशहरू पालन गरौं।
14: स्वच्छ खाऊ, स्वस्थ
13: भनौँ।
15: लेबल विवरण नभएका, उपभोग्य अवधि सकिएका खाद्य पदार्थ खरिद तथा बिक्री वितरण नगरौँ।
13: फोहर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौँ।
15: खाद्य पदार्थको सिधा सम्पर्कमा आउने गरी मसीले लेखिएको, छापिएको वा रङ्गाइएको कागज प्रयोग नगरौँ।
13: तेल तथा घिउलाई पटक पटक तार्ने काममा प्रयोग नगरौँ।
15: खानेकुरामा अखाद्य रङको प्रयोग नगरौँ।
13: खाद्य पदार्थ तयार गर्दा स्वच्छता र सरसफाइमा ध्यान दिनुका साथै स्वच्छ र सफा पानी तथा कच्चा पदार्थ प्रयोग गरौँ।
15: खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 परिच्छेद 5 बमोजिम तोकिएका खाद्य व्यवसायको दायित्व पालना गरौँ।
13: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहल, काठमाडौँ।
16: सरकारी सेवा र स्रोतमा प्रत्यक्ष पहुँच नपुगेका पीडितहरू, कम आय भएका, गरिब, सीमान्तकृत, जोखिम समूहमा रहेका, लाभ लिनबाट वञ्चित भएका तथा महिलाहरूलाई सरकारी सेवा प्रवाहको अवसरमा प्राथमिकता दिउँ।
17: उनीहरूलाई कानूनले प्राथमिकता दिएका विषयहरू बारे सचेत गराएर सहयोग गरौँ।
16: सामाजिक जवाफदेहिता र सदाचारका लागि सहकार्य ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
18: नेपालको समावेशी आवाज।
19: अब सुन्नुहुनेछ बिहान 7 बजेको समाचार।

0: यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। पाँच दिने भारत भ्रमण पूरा गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने स्वदेश फिर्ता। सीमा सम्बन्धी समस्या संवेदनशील भएकोले वार्ता र संवादबाटै समाधान गर्नुपर्नेमा जोड। परराष्ट्र मन्त्री शिशिर खनाल र भारतीय विदेश मन्त्री एस जयशंकर बीच आज भेटवार्ता हुँदै। बाँदर लगायतका वन्यजन्तुबाट हुने क्षति कम गर्ने उपायबारे सुझाव दिन सरकारद्वारा गठित कार्यदलको आग्रह। विदा समाप्त भएपछि सम्पर्कविहीन निजामती कर्मचारीलाई 3 दिनभित्र सम्पर्कमा आउन सामान्य प्रशासन मन्त्रालयको आह्वान। र युद्ध अन्त्यका लागि आम्ने सामने वार्ता गर्न युक्रेनका राष्ट्रपतिले गरेको प्रस्ताव रुसका राष्ट्रपतिद्वारा अस्वीकार।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले सीमा समस्यालाई कूटनीतिक माध्यमबाट सहज ढंगले समाधान गर्ने गरी अघि बढ्ने बताउनु भएको छ। पाँच दिने भारत भ्रमण पूरा गरी हिजो स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले सीमा सम्बन्धी समस्या संवेदनशील भएकाले वार्ता र संवादबाटै समाधान गरिने बताउनु भएको हो। भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा भारत भ्रमणमा जानुभएका लामिछानेले त्यहाँ भारतीय जनता पार्टीका केन्द्रीय अध्यक्ष नितिन नवीन, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेश मन्त्री एस जयशंकर सहितका उच्च पदस्थ व्यक्तिसँग भेटघाट गर्नुभएको थियो। भेटमा सभापति लामिछानेले कनेक्टिभिटीदेखि धार्मिक पर्यटनसम्मका विषय उठान गरेको बताउनुभयो।
4: कनेक्टिभिटीका कुराहरूदेखि लिएर धार्मिक पर्यटनसम्मका कुराहरूमा हाम्रा प्राथमिकताहरू के हुन् र हामी हाम्रो सम्बन्धबाट कस्तो लाभको अपेक्षा गरिरहेका छौँ, हाम्रा सम्बन्धहरू कहाँ पुगुन् भन्ने हामीले चाहना राखिरहेका छौँ, त्यसको स्पष्ट खाका हामीले राखेका छौँ र त्यसैभित्र केन्द्रित रहेर बैठकहरू भएका छौँ। र हामीले एउटा के भने के ल्यायौँ के पायौँ भन्ने कुरा होइन, सँगै कहाँ पुग्यौँ भन्ने कुरा जरुरी हो। नेपालले आफ्नै क्षमताले आफ्नै क्यापासिटीले गर्ने कुराहरू कयौँ छन् भने कयौँ कुराहरू सहकार्य सद्भावका आधारमा हामीले अगाडि बढ्नुपर्ने कयौँ विषयहरू रहन्छन्। त्यसको एउटा नयाँ सरकार बनिसकेपछि एउटा मित्र राष्ट्रसँग हामीले के अपेक्षा गर्ने लगानीका कुराहरूमा, सहकार्यका कुराहरूमा र हाम्रो वर्षौँदेखि रहेको एउटा सद्भावपूर्ण सम्बन्धका आधारमा हामीले राष्ट्रका रूपमा कुन लाभलाई लिन सक्छौँ र कुन विषयलाई प्राथमिकीकरण गर्न सक्छौँ भनेर प्राथमिकताहरू छुट्याएर कुराकानी गर्ने अगाडि बढेको छ। राजनीतिक तवरमा भएको एउटा राजनीतिक दल र अर्को राजनीतिक दलको निमन्त्रणामा भएका विषयहरू भएको हुनाले मैले भने जस्तै यो चरणमा हामी प्रवेश गरेका छौँ। त्यसै चरणबाट आफ्ना कुरा स्पष्ट राखिसकेपछि अस्पष्ट लुकी छिपी अपारदर्शी सम्बन्धहरू होइन, पारदर्शी स्पष्ट कहाँ जाने भन्ने कुराको गन्तव्य तय गरेर हिँड्न सुरु गरिएको यात्रा भएको हुनाले यो एक हिसाबले रिसेट जस्तो पनि हो। कयौँ विषयको यो रिसेट गर्ने काममा यो भ्रमणले मद्दत गर्छ भन्ने मैले आशा गरेँ।
0: सभापति लामिछानेले कूटनीतिको विषयलाई जिम्मेवार र संवेदनशील ढङ्गबाट बुझ्न पनि आग्रह गर्नुभयो। परराष्ट्र मन्त्री शिशिर खनाल भारतका विदेश मन्त्री डाक्टर एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा नयाँ दिल्ली पुग्नु भएको छ। हिजोदेखि 24 गतेसम्म भारतको औपचारिक भ्रमणका लागि उहाँ हिजो नयाँ दिल्ली पुग्नु भएको हो। उहाँलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपालका कार्यवाहक राजदूत डाक्टर सुरेन्द्र थापा तथा भारतको परराष्ट्र मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले स्वागत गर्नुभयो। भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले समकक्षी डाक्टर जयशंकरसँग आज औपचारिक भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले उदारताका साथ आगामी आर्थिक वर्षको बजेटमा उल्लेखनीय सुधार गरिएको बताउनु भएको छ। नेपाल उद्योग परिसंघको 23 वार्षिक साधारण सभालाई हिजो काठमाडौँमा सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले अर्थतन्त्रको संरचनागत सुधारका लागि सरकारले प्रयास गरेको र त्यसमा साथ दिन उद्योगी व्यवसायी तथा सरकारवालालाई आग्रह गर्नुभयो। निवर्तमान गृहमन्त्री सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। छानबिन समितिका संयोजक अच्युतम प्रसाद भण्डारीले प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाह समक्ष बुझाउनु भएको हो। गत वैशाख 28 पूर्व न्यायाधीश भण्डारीको नेतृत्वमा महालेखा नियन्त्रक शुभकान्त पौडेल र महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य रहेको समिति गठन भएको थियो। छानबिन समितिले गुरुङसँग बयान लिएर प्रतिवेदन तयार पारेको हो। विभिन्न व्यवसायीसँग अस्वाभाविक आर्थिक कारोबार गरेको लगायतका आरोप लागेपछि गुरुङले गृहमन्त्रीबाट राजीनामा दिनुभएको थियो। त्यसपछि उहाँबारे छानबिन गर्न सरकारले समिति बनाएको हो। सरकारले वैदेशिक रोजगार व्यवसायी तथा सम्बन्धित निकायलाई श्रमिकहरूको नियमित अनुगमन गर्न निर्देशन दिएको छ। विदेशमा कार्यरत नेपाली श्रमिकले रोजगार सम्झौता अनुसार तलब, सेवा सुविधा तथा सुरक्षित आवास नपाएको लगायतका गुनासो बढ्दै गएपछि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले युवा श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै नियमित अनुगमन कार्यान्वयन गराउनका लागि निर्देशन दिएको हो। पूर्व प्रधानमन्त्री सुशीला कार्कीले सरकारको ध्यान सुशासन कायम गरी विकास गर्ने हुनुपर्ने बताउनु भएको छ। गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन विश्वकै लागि अध्ययन गर्न लायक रहेको पनि उहाँले बताउनुभयो। निर्वाचन आयोगले हिजो काठमाडौँमा आयोजना गरेको केन्द्रीय समीक्षा कार्यशालाको उद्घाटन गर्दै कार्कीले निर्वाचन सफल हुनुमा तत्कालीन सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय, सञ्चारकर्मी लगायतको भूमिका महत्त्वपूर्ण रहेको चर्चा गर्नुभयो। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले हरेक समस्याको समाधान कानुनले दिन्छ भन्ने भाष्य सिर्जना गर्नुपर्ने बताउनु भएको छ। नेपाल सरकार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा हिजो ललितपुरमा आयोजित दोस्रो कानुन अधिकृत सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री गौतमले न्याय सेवाभित्रको कानुन समूह र कानुन मन्त्रालय राज्य सत्ता सञ्चालनको मस्तिष्क भएकाले हरेक काम गर्दा कानुनले समस्या सिर्जना गर्छ भन्ने भाष्य बदलेर हरेक समस्याको समाधान कानुनले दिन्छ भन्ने अवस्था सिर्जना गर्नुपर्ने बताउनुभयो। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कविहीन निजामती कर्मचारीलाई 3 दिनभित्र हाजिर हुन आह्वान गर्दै हाजिर नभए कारवाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ। मन्त्रालयले हिजो एक सूचना जारी गरी अध्ययन विदा तथा असाधारण विदा सम्बन्धी अभिलेख राष्ट्रिय किताबखानामा अध्यावधिक नभएका कर्मचारीलाई 3 दिनभित्रमा अनिवार्य रूपमा आफ्नो अभिलेख अध्यावधिक गराउन आह्वान गरेको छ। कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ। कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको 8 अधिवेशनको हिजो बसेको 8 बैठकबाट प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको हो। यस्तै गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम पनि हिजो प्रदेश सभाबाट सर्वसम्मत पारित भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो भाषा, साहित्य र संस्कृति मौलिक पहिचान र गौरव भएको बताउनु भएको छ। यो कवि सिद्धिचरण श्रेष्ठको 115 जन्म जयन्तीको अवसरमा हिजो काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले साहित्य सृजना केवल भावनाको अभिव्यक्ति मात्र नभई समाजलाई चेतनशील, जागरूक र संवेदनशील बनाउने महत्त्वपूर्ण माध्यम पनि भएको बताउनुभयो। उपराष्ट्रपति राम साहेब प्रसाद यादवले आयुर्वेद, योग तथा ध्यान जस्ता परम्परागत एवं प्राचीन उपचार पद्धतिलाई आधुनिक स्वास्थ्य प्रणालीसँग जोडेर सुलभ, सहज र दीर्घकालीन स्वास्थ्य लाभ हासिल गर्न सकिने बताउनु भएको छ। कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय परिसरमा हिजो आयोजित आयुर्वेद, योग तथा ध्यान मार्फत स्वास्थ्य शीर्षकको अन्तर्राष्ट्रिय संगोष्ठीको उद्घाटन गर्दै उहाँले योग मार्फत जीवनशैली जन्य रोग रोकथाम र ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। स्वच्छ वातावरण स्वस्थ जीवनका लागि अपरिहार्य मानिन्छ, तर आफ्नै क्रियाकलापका कारण जैविक विविधतामा असर पर्दा मानिसहरू वातावरणीय समस्याको सामना गर्न बाध्य छन्। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
5: वरिपरिको परिवेशलाई वातावरण भनेर बुझिए पनि समग्रमा प्राकृतिक, जैविक, सामाजिक, आर्थिक, सांस्कृतिक र मानव निर्मित तत्त्वहरूको प्रणालीलाई वातावरण भनेर बुझ्ने गर्दछौ। सड़क पूर्वाधार,

0: समस्या विश्वव्यापी नै हो। अहिले विश्वका धेरै सहरहरूले 50 डिग्री सेल्सियस सम्मका तापक्रमको सामना गरिरहेका छन्। सन् 1990 दशक यता उच्च तापक्रमका कारण 23% मृत्युदर बढेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। नेपालमा पनि वातावरण प्रदूषणका कारण अनेक प्रकोपहरू देखिन थालेको वर्षौं पहिलेदेखि हो। सरकारले कानून बनाएरै विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको भए पनि वातावरण विनाश हुने क्रम रोकिएको छैन। कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव नवराज बुढासैनी सरकार वातावरण संरक्षणमा निरन्तर लागि परेको बताउनुहुन्छ।
1: यो माटोमा भइरहेको प्रदूषण, क्षयकरण, ल्यान्ड डिग्रेडेसन न्युट्रालिटी रिपोर्टै बनाएर हामी काम गरेका छौँ। जलवायु परिवर्तनको सन्दर्भमा न्यूनीकरणका उपायहरूमा रेड प्लस कार्यक्रम, ऊर्जा क्षेत्रका कार्यक्रमहरू हामीले चलाएर उत्सर्जन घटाउने कार्यक्रमहरू चाहिँ सञ्चालन गरिरहेका छौँ। वन संरक्षणका कुरा, वन व्यवस्थापनका कुरा, वैकल्पिक ऊर्जासँग जोडिएका अहिले कुकिङ स्टपका कुरा, हाइड्रो पावरका कुरा, क्लिन इनर्जीका कुरा हामीले गरिरहेछौँ।
0: मानिसका कारण विनाश भएको वातावरण जोगाउन पनि मानिसहरू नै अग्रसर हुनुपर्ने देखिन्छ। वातावरण अभियन्ता सिलसिला आचार्य पनि निजी क्षेत्रसँग सहकार्य गरेर सरकारलाई प्रत्येक कार्यक्रमलाई हरित अर्थतन्त्रसँग जोड्न सुझाव दिनुहुन्छ।
2: ग्रिन इकोनोमीको सेक्टरबाट हरित र वातावरण मैत्री बिजनेसहरू गरेर त्यसरी निजी क्षेत्रहरूले पनि अहिले धेरै कन्ट्रिब्युसन गरिरहेका छन्। त्यसमा जति राज्यको सहयोग हुन सक्थ्यो र यस्तै अझै छैन।
0: पृथ्वी सबै जीव जनावरको साझा घर हो। आफू बस्ने घरको संरक्षण गर्नु सबैको कर्तव्य पनि हो। प्राकृतिक स्रोतमाथिको दोहन कम गरे मात्रै संकटमा पर्दै गएको जैविक विविधतालाई जोगाउन सकिन्छ। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
3: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल्सिनाले डिजिटल रूपान्तरण, साइबर सुरक्षा, मिडिया सुधार तथा संस्थागत क्षमता अभिवृद्धिका क्षेत्रमा विभिन्न संयुक्त राष्ट्रसङ्घीय निकायसँग सहकार्य विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। नेपाल स्थित संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिहरूले हिजो मन्त्रालयमा संचार मन्त्री डाक्टर तिमिल सिन्हासँग गरेको भेटमा डिजिटल शासन, सेवा प्रवाहमा सुधार, साइबर अपराध नियन्त्रण, पत्रकार सुरक्षा तथा सूचना प्रविधिको उपयोग लगायतका विषयमा कुराकानी भएको थियो। सभामुख डोलप्रसाद अर्यालसहितको टोलीले कञ्चनपुरको दोधारा चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाहको कामको प्रगतिका विषयमा जानकारी लिएको छ। सभामुख अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले कञ्चनपुरका विभिन्न क्षेत्रको अवलोकनका क्रममा दोधारा चाँदनी सुक्खा बन्दरगाहको प्रगतिका विषयमा जानकारी लिनुभएको हो। सरकारले बाँदर तथा अन्य वन्यजन्तुले बाली नालीमा पुर्याइरहेको क्षति नियन्त्रणका उपाय खोज्न सर्वसाधारणबाट सुझाव संकलन शुरू गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत गठित मानव वन्यजन्तु द्वन्द व्यवस्थापन प्राविधिक कार्यदलले त्यस विषयमा 15 दिनभित्र राय सुझाव उपलब्ध गराउन आह्वान गरेको छ। सूचना तथा संचार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थामा देखिएको भनिएको आर्थिक अनियमितता, प्रक्रियागत कमजोरी तथा वित्तीय अनुशासन उल्लङ्घन सम्बन्धी विषयमा अध्ययन एवं छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रालयले विभिन्न निकायमा परेका उजुरी, महालेखा परीक्षकको कार्यालयमा का प्रतिवेदन तथा सार्वजनिक सरोकारका विषयलाई समेत आधार बनाएर स्वतन्त्र र तथ्यपरक अध्ययनका लागि समिति गठन गरेको हो। इन्जिनियर डाक्टर आवास मास्केको संयोजकत्वमा गठित समितिमा उमेश रूपाकी, टिकाराम कार्की र नवीन कुमार मिश्र सदस्य हुनुहुन्छ। नेपालगञ्जमा आजदेखि रूपान्तरणका लागि प्रविधि राष्ट्रिय सम्मेलन हुँदैछ। लुम्बिनी प्राविधिक विश्वविद्यालय इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थान अन्तर्गतको अनुसन्धान, नवप्रवर्तन तथा विकास एकाइको आयोजनामा 2 दिने राष्ट्रिय सम्मेलन हुन लागेको हो। पछिल्लो समय ई रिक्सा चलाउने महिलाको संख्या बर्दियामा उल्लेखनीय रूपमा बढ्दै गएको छ। आफ्नै मेहनतबाट राम्रो आमदानी हुन थालेपछि उनीहरूमा आत्मविश्वास समेत बढेको छ। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
4: पछिल्लो वर्षहरूमा सहरदेखि गाउँ बस्तीसम्म ई रिक्साको प्रयोग तीव्र रूपमा बढेको छ। सस्तो भाडा, साँगुरो गल्ली तथा कच्ची सड़कमा समेत सहज रूपमा सञ्चालन गर्न सकिने भएकोले छोटो दूरीका यात्रुका लागि ई रिक्सा भरपर्दो यातायातको साधन बन्दै गएको छ। यही अवसरलाई प्रयोग गर्दै बर्दियाका महिलाहरू पनि अहिले यातायात क्षेत्रमा सक्रिय हुन थालेका छन्। ई रिक्सा चालक इन्दु थारू,
5: दुईजना कमाएपछि अलि सजिलो हुन्छ पुरुषले बाहिर अनि महिलाहरू त्यतिकै बेरोजगार बस्नुभन्दा अटो चलाएर।
4: गुलरिया, राजापुर र गिरुवा क्षेत्रका विभिन्न स्थानमा यात्रु पुर्याउँदै आएका महिला चालकहरू

0: दैनिक आमदानीले परिवारको खर्च धान्न सहयोग पुगेको बताउँछन्। घरमा खाली बस्नु भन्दा केही आमदानी गर्ने उद्देश्यले आफूहरू यो पेसामा लागेको उनीहरूको भनाइ छ। ई रिक्सा चालक निमा ओली र बेलमती थारू:
1: दिनमा मैले 1500 कमाइहाल्छु भनेपछि त्यही राम्रो लाग्यो मलाई। बाख्रा पाल्दा पनि अब वर्षमा ती हो, काम गरे दुःख पीडा त्यस्तै हुन्छ, त्यो भन्दा बरु यही राम्रो लाग्यो।
2: पहिला त एकदम अप्ठ्यारो लाग्छ, अहिले चाहिँ ठिकै लाग्छ मलाई। गाउँघरमा केही आफत पर्यो भने बोलाउँछन्, उहाँहरूलाई मेडिकल ल्याउँछन्।
0: जिल्लामा हाल 20 भन्दा बढी महिला ई रिक्सा चालक सक्रिय रहेको अनुमान गरिएको छ। महिला चालकहरू पुरुष भन्दा बढी जिम्मेवार र ट्राफिक नियम प्रति सचेत देखिएको जिल्ला ट्राफिक कार्यालय बर्दियाले जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक सन्दीप बेलवासे:
3: महिला र पुरुषको सुरक्षाको दृष्टिले हेर्दाखेरि अझै बढी महिलाहरू संयमित भएर चलाएको देखिन्छ।
0: महिलाहरू यातायात क्षेत्रमा सक्रिय बन्दै गएसँगै बर्दियामा महिला सशक्तिकरणको नयाँ उदाहरण स्थापित हुन थालेको छ। ई रिक्सा उनीहरूका लागि केवल आमदानीको स्रोत मात्र बनेको छैन, आत्मनिर्भर जीवनको आधार पनि बनेको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
4: अब अन्तर्राष्ट्रिय समाचार। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग तत्काल भेटवार्ता गर्ने कुनै आधार नदेखिएको बताउनु भएको छ। युक्रेनका राष्ट्रपति जेलेन्स्कीले युद्ध अन्त्यका लागि प्रत्यक्ष भेटवार्ताको प्रस्तावसहित खुला पत्र पठाएको एक दिनपछि सेन्ट पिटर्सबर्गमा आयोजित समारोहमा पुटिनले अहिले आम्ने सामने वार्ताको कुनै औचित्य नरहेको प्रतिक्रिया दिनुभएको हो। पुटिनले शान्तिवार्ताबाट ठोस सहमति बनेपछि मात्र नेता स्तरको भेट सम्भव हुने उल्लेख गर्दै युद्ध विरामभन्दा पहिले दीर्घकालीन समाधान आवश्यक रहेको बताउनुभयो। जेलेन्स्कीले भने पुटिनको प्रतिक्रियाले रुसले फेरि पनि युद्धकै बाटो रोजेको देखाएको बताउनु भएको छ। उहाँले पुटिन युद्ध अन्त्य गर्न इच्छुक नभएको दावी गर्दै विश्व समुदाय उहाँको जवाफबाट निराश भएको टिप्पणी गर्नुभएको छ। अब आर्थिक समाचार।
5: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर भएको बताउनु भएको छ। शुक्रबार विश्व वातावरण दिवसको अवसरमा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रद्वारा आयोजित नेपालमा ग्रीन हाइड्रोजन विकासमा भएका पहलहरूको राष्ट्रिय समीक्षा कार्यशालालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले जल विद्युत तथा अन्य नवीकरणीय ऊर्जाको प्रचुर सम्भावना भएकोले नेपाल ग्रीन हाइड्रोजन उत्पादनका लागि अत्यन्त सम्भावनायुक्त मुलुक रहेको बताउनु भयो। उहाँले विश्वभर यसले ऊर्जा सुरक्षा सुदृढ गर्न, औद्योगिक प्रतिस्पर्धात्मक क्षमता बढाउन तथा जलवायु परिवर्तन सम्बन्धी राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न महत्वपूर्ण योगदान दिने धारणा समेत राख्नुभयो। मन्त्री श्रेष्ठले स्वच्छ ऊर्जाको उपयोग मार्फत ग्रीन हाइड्रोजन उत्पादन गरी औद्योगिक विकास, ऊर्जा विविधीकरण तथा निर्यातको नयाँ सम्भावना सिर्जना गर्न तथा ऊर्जा आत्मनिर्भरता र हरित औद्योगिकीकरणलाई समेत गति दिन सकिने उल्लेख गर्नुभयो। कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव चिरञ्जीवी चटोत आगामी आर्थिक वर्षको बजेटमा हेटौँडामा 2.5 मेगावाट क्षमताको ग्रीन हाइड्रोजन प्लान्टलाई पाइलट परियोजनाका रूपमा अघि बढाउने व्यवस्था बजेटले गरेको जानकारी दिनुभयो। कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले केन्द्रले ग्रीन हाइड्रोजन नीति 2080 कार्यान्वयन, सम्भावित परियोजना पहिचान तथा लगानी प्राथमिकता निर्धारण सम्बन्धी अध्ययन समेत गरिरहेको जानकारी दिनुभयो। ताप्लेजुङमा बन्ने 166 मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनाको लागि वित्तीय व्यवस्थापनको टुङ्गो लागेको ग्लोबल आईएमई बैंक लिमिटेडको अगुवाईमा 166 मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनाको लागि वित्तीय व्यवस्थापन सम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ। आयोजनाको प्रवर्धक कम्पनी क्रिस्टल पावर डेभलपमेन्ट कम्पनी प्राली र सहभागी बैंकहरू बीच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो। सम्झौतामा ग्लोबल आईएमई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दीप चन्द्र रेग्मी र क्रिस्टल पावर डेभलपमेन्ट प्रालीका कार्यकारी प्रमुख कृष्ण प्रसाद आचार्य लगायत सह अगुवाई तथा सहभागी बैंकका प्रतिनिधिहरूले सम्झौतामा हस्ताक्षर गर्नु भएको छ। कुल 25 अर्ब रुपियाँ अनुमानित लागत रहेको उक्त आयोजनामा ग्लोबल आईएमई बैंकको अगुवाईमा बनेको कन्सोर्टियमले करिब 19 अर्ब रुपियाँ लगानी गर्नेछ। ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका स्थित तमोर नदीमा निर्माण हुने 166 मेगावाट क्षमताको जलविद्युत आयोजनाको अनुमानित लागत 25 अर्ब रुपियाँ रहेको छ। आगामी आर्थिक वर्ष 2083-84 मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकले सुझाव माग गरेको छ। नेपाल राष्ट्र बैंकले इच्छुक आम सर्वसाधारण तथा संघ संस्थाले असार 5 गते भित्र र इमेल मार्फत सुझाव दिन सक्ने व्यवस्था गरेको जनाएको छ। सुझाव दिनका लागि नेपाल राष्ट्र ब्याङ्कले monetarypolicy@nrb.org.np बाट मौद्रिक नीतिका लागि सुझाव दिन सकिने भनेको छ। साउन 15 गते भित्र राष्ट्र ब्याङ्कले आगामी आर्थिक वर्ष 2083-84 मौद्रिक नीति सार्वजनिक गर्ने गरी तयारी अघि बढाएको हो। नेपाली शेयर बजारमा शुक्रबार कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ। यस दिन नेप्से परिसूचक 11.37 अङ्कले घटेर 2755.41 मा सीमित भएको छ। यस दिन कुल 351 कम्पनीहरूका 1,27,32,868 किता शेयरहरू 5,62,56,12,000 मूल्यमा किनबेच भएका छन्।
4: भुवनाचार्य अब खेल समाचार।
7: एसियन गेम्स पुरुष क्रिकेट छनौट प्रतियोगिताको फाइनल प्रवेशका लागि नेपालले ओमनसँग खेल्ने भएको छ। शुक्रबार भएको खेलमा हङकङसँगको फराकिलो हार बिहोर्दै समूह बीको उपविजेता बनेको ओमनले आइतबार हुने पहिलो सेमी फाइनलमा नेपालको सामना गर्नेछ। ओमन र नेपाल बीचको सेमी फाइनल खेल आइतबार बिहान 7:15 सुरु हुनेछ। नेपाल आफ्नो समूहमा अपराजित रहँदै समूह विजेता भएको हो। समूहमा रहेको नेपालले चीन र मलेसियासँग फराकिलो अन्तरमा जित निकालेको थियो। नेपाल र ओमन तथा दोस्रो सेमी फाइनल खेल्न लागेका हङकङ र मलेसियाले सेप्टेम्बरमा जापानमा हुने एसियाली खेलकुदको पुरुष क्रिकेटका लागि छनौट भइसकेका छन्। एसियाली खेलकुदको पुरुष क्रिकेटमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान तथा जापान यसअघि नै छनौट भइसकेका छन्। यु 19 महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो दिन लुम्बिनी सुदूरपश्चिम तथा गण्डकी प्रदेशले विजयी सुरुवात गरेका छन्। नेपाल क्रिकेट संघ क्यानको आयोजनामा कर्णालीको सुर्खेतमा शुक्रबारबाट सुरु भएको प्रतियोगिताको पहिलो दिन घरेलु प्रदेश कोशी र बागमती पराजित भएका छन्। प्रतियोगितामा 7 प्रदेशका प्रादेशिक टिमहरूको सहभागिता रहेको छ। जापानको नायोगामा आगामी असोजमा हुने 20 एसियाली खेलकुदमा नेपालको तर्फबाट 21 खेलमा 111 खेलाडी सहित कुल 157 जनाले सहभागिता जनाउने भएका छन्। नेपाली खेलकुदको सर्वोच्च कार्यकारी सरकारी प्रतिनिधि राष्ट्रिय खेलकुद परिषदले 21 खेलमा 111 खेलाडी, 27 प्रशिक्षक र 21 व्यवस्थापक गरी कुल 157 जनालाई सहभागी गराउने निर्णय गरेको जानकारी गराएको छ। यही अनुसार देशको अन्तर्राष्ट्रिय सहभागिता गराउने जिम्मेवारीमा रहेको नेपाल ओलम्पिक कमिटी एनओसीले सम्बन्धित खेलका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई सहभागी गराउने प्रक्रिया सुरु गर्नेछ। आगामी असोज 3 गतेदेखि जापानको नायोगमा हुने 20 एसियाली खेलकुदमा महादेशका 46 देशबाट 10,000 भन्दा बढी खेलाडीले विभिन्न 43 खेलमा 469 स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन्। नेपालले यसपालि पहिलो पटक स्वर्ण पदक सहित कम्तीमा 10 पदक जित्ने लक्ष्य राखेको छ।
4: अब मौसम सम्बन्धी जानकारी। आज कोशी, लुम्बिनी, कर्णाली प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका एक दुई स्थानमा पानी पर्ने सम्भावना छ। तराई भूभागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.1 र न्यूनतम तापक्रम 18.8 डिग्री सेल्सियस छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:02 भयो भने सूर्यास्त भरे साँझ 7:04 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। पाँच दिने भारत भ्रमण पूरा गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने स्वदेश फिर्ता। सीमा सम्बन्धी समस्या संवेदनशील भएकोले वार्ता र संवादबाटै समाधान गर्नुपर्नेमा जोड। परराष्ट्र मन्त्री शिशिर खनाल र भारतीय विदेश मन्त्री एस जयशंकर बीच आज भेटवार्ता हुँदै। बाँदर लगायतका वन्यजन्तुबाट हुने क्षति कम गर्ने उपायबारे सुझाव दिन सरकारद्वारा गठित कार्यदलको आग्रह। विदा समाप्त भएपछि पनि सम्पर्कविहीन निजामती कर्मचारीलाई 3 दिनभित्र सम्पर्कमा आउन सामान्य प्रशासन मन्त्रालयको आह्वान। र युद्ध अन्त्यका लागि आम्ने सामने वार्ता गर्न युक्रेनका राष्ट्रपतिले गरेको प्रस्ताव रुसका राष्ट्रपतिद्वारा अस्वीकार। रेडियो नेपालबाट बिहान 7 समाचार सकियो। अर्को समाचार 8 अङ्ग्रेजी भाषामा प्रसारण हुनेछ। हवस् त, नमस्कार।

0: पटाउँदै पाउनुस्।
1: नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *1415# डायल गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
3: नमस्कार, आर्थिक नेपाल कार्यक्रमबाट तपाईँ यो कार्यक्रम प्रत्येक शनिबार बिहान 7 बजेको समाचार पछाडि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुनेछ।
4: आजको कार्यक्रममा 5 वर्षको समयावधिलाई दृष्टिगत गरी आगामी आर्थिक वर्षको बजेट ल्याइएको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई। आगामी वर्षको बजेट कार्यान्वयन भइसक्दा मुलुकको कुल गार्हस्थ उत्पादन 74.58 अर्ब पुग्ने अनुमान। आगामी आर्थिक वर्षको बजेटको प्रभावकारी कार्यान्वयनले मुलुकको अर्थतन्त्रलाई नयाँ दिशा दिने आधार तयार गर्ने नेपाल उद्योग परिसंघको विश्वास र नेपालमा वैदेशिक लगानी र परियोजना संख्याको आधारमा चीन सबैभन्दा अगाडि लगायतका आर्थिक प्रसंग प्रस्तुत गर्छौं।
5: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन भइसक्दा मुलुकको कुल गार्हस्थ उत्पादन 74.58 अर्बको बराबर पुग्ने प्रक्षेपण गरिएको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको बजेट पछि आयोजित अन्तर्क्रिया कार्यक्रममा अर्थमन्त्री डाक्टर वाग्लेले 5 वर्षको समय अवधिलाई दृष्टिगत गरी बजेट ल्याइएकाले आगामी वर्ष करिब 16 खर्ब राजस्व संकलन गर्ने लक्ष्य राखिएको बताउनु भयो।
6: यसपालि ऋणमा आश्रित होइन, हामी हाम्रो आन्तरिक स्रोतमा चाहिँ महत्वाकांक्षी ढङ्गले उठाउँछौ भनेका छौँ। 1400 अर्ब होइन, 1580 हो यसपालि गऱ्यो भनेको टार्गेट, 1580 अर्ब छ, त्यति उठाउँछु भनेको छ। तपाईँहरू 1400 नै अलि महत्वाकांक्षी भयो कि भनिराख्नु भएको छ, हामी त 1580 उठाउँछौँ। नभए यो 2124 बजेट कसरी थेर्ने? ऋण धेरै छैन वास्तवमा, र त्यसमा ऋणमा पनि यो ऋण भनेर जुन हाउगुजी सिर्जना गरिएको छ त्यसमा तपाईँहरूले डेट एज अ सेयर अफ जिडिपी हेर्नुपर्छ। तोकिएको कर, निर्धारण भएको कर तिर्नुहोस्, 1% एडमिनिस्ट्रेटिभ फी थपिदिनुहोस् कम्प्लिट, र नयाँ सुरुवात गर्नुहोस्, रेजुभिनेट गर्नुहोस् आफ्नो व्यवसायलाई र नेपालको अर्थतन्त्रलाई। त्यो रेभोल्युसनरी कदमहरू हामीले यसपालि आँटेर गरेका छौँ। त्यसैले यो बजेटको आकार, ऋण लगायत यो बजारको शिथिलतालाई चिर्नको लागि धेरै कामहरू गरेका। अब सीमा छ, ऋण धेरै लिन नसकिने भनेपछि कहाँबाट ल्याउने त रिसोर्स? रेभेन्यूमा हामी एम्बिसियस भएका छौँ, वी आर कन्फिडेन्ट, इन्टेग्रिटी भयो र क्षमता भयो भने हामी उठाउन सक्छौँ भन्ने भयो। प्राइभेट सेक्टरलाई पनि ग्रो हुन दिनु पर्यो होइन, अर्थतन्त्र पनि बढ्नु पर्यो, त्यसपछि त्यो रिसोर्स आफै आउँछ, ढुकुटीमा त्यो रिसोर्स आउँछ भन्ने असम्पसन हो। कसैले गर्न नसकेको, गफ मात्र भएको तर काम नआटेको कुरा हामी यो वर्ष गरेर देखाउँछौँ, बिकज द्याट्स द पिपल्स म्यान्डेट। यी कुराहरूलाई हामीले खुलस्त पारदर्शी ढङ्गले राखेर चाहिँ अगाडि गएका छौँ।
5: उहाँले प्रक्षेपित कुल गार्हस्थ उत्पादन 74 खर्बका आधारमा 7% आर्थिक वृद्धि कायम गर्न सकिने विचार पनि व्यक्त गर्नुभयो। कुल गार्हस्थ उत्पादनको तुलनामा ऋण 43% बढी धेरै नहुने बताउँदै अर्थमन्त्री वाग्लेले आगामी वर्षको बजेटमा पुराना कार्यक्रमको दायित्व रहेकाले त्यसलाई सरकारले निरन्तरता दिने उल्लेख गर्नुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले विद्युतमा लगाइएको मूल्य अभिवृद्धि कर भ्याटबाट सरकार पछाडि नहट्ने बताउँदै अन्तिम उपभोक्तालाई मारमा नपर्ने गरी विभिन्न विकल्पमा छलफल भइरहेको उल्लेख गर्नुभयो।
6: मा कसरी जाने भन्ने भयो, अनि बल्ल यो विनियोजन यो लिमिटेड 2124 कसरी बाँड्छौँ भन्ने कुराहरू आएका छन्। र कन्जम्सनमा अहिले यो 5% चाहिँ हामी समायोजन गर्छौँ, भ्याट लाग्छ भ्याटबाट रिट्रिट हुँदैन, तर उपभोक्तामा अन्तिम उपभोक्तामा त्यो भार नपर्ने गरेर हामी सोचिरहेछौँ साउन 1 गतेदेखि। त्यो अन्तर्निहित उद्देश्य छ, साउन 1 सम्ममा हामी 2-3 विकल्प हेर्दैछौँ। एउटा विद्युत नियमन आयोगलाई रिक्वेस्ट गर्छौँ हामी कि मूल्य समायोजन गर्न सकिन्छ, हेर समरमा यत्रो फालाफाल हुन थालिसक्यो, 50 पैसा मात्रै भने पनि घटाइदेऊ न पर युनिट भन्दा सिद्धिको त, भ्याट सिस्टममा जान्छौँ, यत्रो खरबौँ लगानी भएको सेक्टर ट्याक्स नेट भन्दा बाहिर रहन सक्छ, ल्याउनै पर्यो नि पारदर्शिताको लागि। इभेन्चुअली जिडिपीको यत्रो खण्ड चाहिँ कम्पोजिसन यो बढ्दैछ, 35,000 अर्ब चाहिँ के 35,000 मेगावाट पुग्ने भनिराखेका छौँ। त्यसैले भ्याटमा यो आयो आउँछ, यो रिट्रिट हुँदैन, तर उपभोक्तालाई मार नपर्ने गरेर हामी सोच्दैछौँ। इभीमा धेरैले नबुझेको कुरा चाहिँ के छ भन्दाखेरि, त्यो फरेन एक्सचेन्जको जुन प्रिभिलेज छ नि, तपाईँ 8-10 हजारको आइस गाडी किन्नुभयो भने 250+ हामीले ट्याक्स लगाइदिएको छ, 40 लाख जति पर्ला, तर 40-50 लाख पर्ने इभीमा फरेन एक्सचेन्ज हाम्रो धेरै गइराखेको छ, 20-22 हजार।
5: कार्यक्रममा नेपाल राष्ट्र ब्याङ्कका कार्यकारी निर्देशक गुरु पौडेलले वैदेशिक मुद्रा संचितको आधार विप्रेषण रहेको बताउँदै यसलाई दिगो बनाउन स्वदेशी वस्तु उत्पादन तथा निर्यातमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो। सरकारले आगामी आर्थिक वर्ष 2083-84 राजस्व बाँडफाँड, रोयल्टी र वित्तीय हस्तान्तरण मार्फत 6 खर्ब रुपियाँ बराबर रकम प्रदेश र स्थानीय तहमा पठाउने भएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेका अनुसार प्रदेशका लागि 61.50 अर्ब र स्थानीय तहमा 90 अर्ब 20 करोड रुपियाँ वित्तीय समानीकरण अनुदान जानेछ। प्रदेश र स्थानीय तहमा 4 अर्ब 60 करोड र 8 अर्ब 93 करोड समपूरक अनुदान जानेछ। साथै प्रदेश र स्थानीय तहमा 3 अर्ब 82 करोड र 9 अर्ब 40 करोड विशेष अनुदान छुट्याइएको छ। संघीय सरकारका आयोजना कार्यान्वयनका लागि प्रदेशमा 39 अर्ब 72 करोड र 2 खर्ब 6 अर्ब स्थानीय तहमा सशर्त अनुदान हस्तान्तरण गरिने भएको छ। राजस्व बाँडफाँडबाट कुल 1 खर्ब 75 अर्ब रुपियाँ रकम जानेछ।
4: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न सरकार अझ धेरै निर्मम बन्ने बताउनु भएको छ। हिजो राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले सरकार सुशासन कायम गराउन तल्लीन रहेको र कुशासनलाई जरेदेखि उखल्न नीतिगत तथा संस्थागत कब्जाको अन्त्य गर्ने अभियानमा लागेको बताउनु भयो।
0: फागुनको निर्वाचनमा जुन मत दिनु हो त्यो मतादेश त्यो जनादेशलाई चाहिँ हामीले सुशासनमा बिग एक्ट नै गर्नुपर्छ भनेर अगाडि बढेका छौँ। त्यसैले डिजिटलाइजेसनको माध्यमबाट माइक्रो डेलिभरी र यो नीतिगत कब्जा संस्थाहरूको कब्जा मेरिटोक्रासीलाई जसरी पन्छाइएको थियो त्यसका सम्भव सम्बोधन गर्नको लागि सुशासनको एजेन्डा म्याक्रो पनि माइक्रो पनि हामीले चाहिँ ठुला कदमहरू चालेर अगाडि बढेका छौँ। र यो सँगसँगै आम नागरिकमा पनि यो सेवा विस्तार उहाँहरूले पाइआएको यो लोक कल्याणकारी राज्य अन्तर्गतका जुन राज्यले गर्ने लगानी छ पुनर्वितरणका कुराहरू सामाजिक बिमाका कुराहरूमा पनि हामी अझैसम्मको उदाहरण लक्षित छ। अहिले मध्यम वर्गको एक्सपेन्सन मिडल क्लासको एक्सपेन्सन मिडल क्लासको सेक्युरिटीमा अलि बढी हामीले एम्फसाइज गरेकै हो। यहाँ गरिबको नाममा धेरै गीत गाइने तर गरिबलाई साँच्चिकै त्यो नगद हस्तान्तरणभन्दा अन्य कुराहरूमा ध्यान नदिइएको विगत 30 वर्षको अनुभवलाई पनि हामीले चिन्न खोज्छौँ। गरिबहरूलाई क्यास बाँड्दैमा गरिबीबाट माथि आउने हो। गरिबीहरूलाई गरिबी उन्मूलन गर्नको लागि र उनीहरूलाई पनि मिडल क्लासमा ल्याउनको लागि डिसेन्ट जब्स चाहिन्छ। डिसेन्ट जब्सको लागि प्राइभेट सेक्टर चलाएमा नभइकन यो सम्भव छैन भनेर त्यो एउटा दह्रो सैद्धान्तिक जगमा चाहिँ हामीले यो मुलुकको अर्थ राजनीतिक कोर्सलाई नै फेर्न खोजेका हौँ। त्यसैले धेरैलाई यो अन्यल पनि भएको छ। अलिक वाम पृष्ठभूमिका साथीहरूलाई चाहिँ यो गीत चाहिँ गरिबको गाउने र काम चाहिँ क्रोनी क्यापिटलिस्टको गर्ने जुन विकृत राजनीतिक मोडलले गाजेको थियो त्यसलाई हामीले चकनाचुर पार्न खोजेकै हो। त्यसैले यो नयाँ अलिकति भाषा नयाँ सन्देश नयाँ भयो भनेर अलबलमा पर्नुभएका छ। पुराना आफ्नै पालामा केही गर्न नसकेकाहरूले चाहिँ अहिले अलिकति आलोचना गर्दै हेर्नुभएको हामीले देखेका छौँ। तर हामीले पाचापत्रमा जे जे लेखेका थियौँ र त्यसलाई जनताबाट अनुमोदित गराएर अहिले सरकारमा आएका छौँ त्यो नै वफादारीपूर्ण कार्यान्वयनको रूपमा अगाडि लगिरहेका छौँ। यति मैले यहाँलाई
4: अर्थमन्त्री डाक्टर वाग्लेले वर्तमान सरकार कुशासनबाट आजित नागरिक उद्यमी र व्यवसायीको जनादेशका आधारमा बनेको उल्लेख गर्नुभयो। उहाँका अनुसार डिजिटलाइजेसन मार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउने नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्ने र योग्यता प्रणालीलाई स्थापित गर्ने उद्देश्यसहित सरकार अघि बढिरहेको छ। अर्थमन्त्री डाक्टर वाग्लेले सरकारले बजेट मार्फत अर्थतन्त्रमा बिग ब्याङ रिफर्म सुरु गरेको दावी गर्नुभयो। सोही अनुसार कर प्रणालीमा ठूलो सुधार गरिएको उहाँको भनाइ छ। 10 लाख रुपियाँसम्मको आयकर छुट दिने व्यवस्था तथा उच्च आयकर दरलाई 10% बिन्दुले घटाउने निर्णयले लगानी मैत्री वातावरण सृजना गर्ने अर्थमन्त्री डाक्टर वाग्लेले स्पष्ट पार्नुभयो।
0: अर्थतन्त्रमा बिग ब्याङ रिफर्म्स मिडल क्लासको एक्सपेन्सन ट्याक्स कट्सहरू कसैले कल्पना गर्नुभएको थियो 10 लाखसम्म आयकर छुट 39% को त्यो त्यस्तो खराब सन्देश लगानीकर्ताहरूको लागि कोही पनि विदेशी लगानीकर्ताहरू आकर्षित नहुने जस्तो माहौललाई स्वाट्ठै 10% पोइन्टले घटाएर त्यो भाङ जुन परेको छ इन्कम ट्याक्सेसनमा कन्जम्सनबाट चाहिँ थोपा थोपा कहीँ 50 पैसा कहीँ 1 रुपियाँ कहीँ 2 रुपियाँ गरेर ब्रड बेस्ड कन्जम्सनबाट आंशिक क्षतिपूर्ति गर्दै गरेर त्यो सैद्धान्तिक धरातल त्यो हो। यसमा आम नेपाली जनताले साथ दिनुहुनेछ र बुझेका साथीहरूले चाहिँ झन् साथ दिनुहुनेछ भन्ने अपेक्षा हामीलाई छ। 10 लाखसम्म 1% कर तिरे पुग्ने गरेर जुन हामीले कन्जम्सन बढोस् अर्थतन्त्रलाई चलायमान बनाउन सकियोस् र डोमेस्टिक प्रडक्सनलाई पनि हामीले प्रमोट गर्न सकियोस् नचाहिएको रेभेन्यूको लागि मात्र उठाइराखिएको एक्साइजहरूलाई हामीले खारेज गरेका छौँ र जुन जुन ठाउँमा सिएनआई एफएनसिसिआईले नै भनेका वस्तुहरूलाई पेन्ट्समा होला प्लाइवुडमा होला जुत्तामा होला खाद्य पदार्थ होला प्रोसेसिङ इन्डस्ट्रीहरूमा होला हामीलाई संरक्षण गरिदिनुहोस् केही समयको लागि भनेकालाई त्यसलाई हामीले डोमेस्टिक प्रडक्सन प्रमोसन फी भनेर आन्तरिक संरक्षण गरेर भन्सार दरमा एडजस्टमेन्टहरू गरेका छौँ। तर सीमा सन्धिका सन्धिहरूका सीमाहरू पनि हुन्छन् साफ्टा छ डब्लुटिओ छ त्यसमा रहिकन अलिकति बोल्ड दुस्साहसी नै किन नठहरियौँ त्यो बोल्ड निर्णय होला।
4: राजस्व संरचनामा परिवर्तन गर्दै उपभोगमा आधारित कर प्रणाली मार्फत आयकर कटौतीबाट हुने राजस्व घाटा व्यवस्थापन गर्ने रणनीति अपनाइएको उहाँले उल्लेख गर्नुभयो। अर्थतन्त्रलाई चलायमान बनाउने, उपभोग बढाउने र स्वदेशी उत्पादनलाई प्रवर्धन गर्ने उद्देश्यले कर नीतिमा सुधार गरिएको अर्थमन्त्री डाक्टर वाग्लेले उल्लेख गर्नुभयो। अनावश्यक रूपमा लगाइएका केही अन्त शुल्क खारेज गरिएको र उद्योगी व्यवसायका सुझावका आधारमा केही उत्पादनमूलक क्षेत्रलाई सीमित अवधिका लागि संरक्षण प्रदान गरिएको समेत अर्थमन्त्री डाक्टर वाग्लेले जानकारी दिनुभयो।
5: नेपाल उद्योग परिसंघ सिएनआईले सरकारले हालै ल्याएको बजेटको प्रभावकारी कार्यान्वयनले मुलुकको अर्थतन्त्रलाई नयाँ दिशा दिन आधार तयार गर्ने विश्वास व्यक्त गरेको छ। परिसंघले विज्ञप्ति जारी गरी बजेटले आन्तरिक उत्पादनसँगै विदेशी लगानीकर्तालाई समेत आकर्षित गर्ने बताएको छ। उत्पादनमूलक उद्योगका लागि तयारी वस्तु र कच्चा पदार्थको भन्सारमा एक तह फरक गर्न 273 वस्तुको भन्सार घटाउने निर्णयले स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउने र औद्योगिकरणको गतिलाई तीव्रता दिने परिसंघले ठहर गरेको छ। उत्पादनमूलक उद्योगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न विद्युतको डिमाण्ड शुल्क पुनरावलोकन गर्दै विद्युत महसुलमा छुट दिने, उद्योगीहरूलाई औद्योगिक क्षेत्र विशेष आर्थिक क्षेत्र तथा लिजमा उपलब्ध गराइने जग्गामा निर्मित संरचनालाई ब्याङ्किङ प्रयोजनका लागि धितो राख्न सक्ने विषयले औद्योगिकरणलाई प्रोत्साहित गर्ने परिसंघको विश्वास छ। त्यस्तै व्यक्तिगत आयकरको सीमा 10 लाख पुर्याउनु र अधिकतम दर 10% कम गर्नु अर्थतन्त्रका लागि महत्वपूर्ण कदम भएको, उपभोक्ताको क्रय शक्ति बढाउन सके मात्र उद्योग व्यापार र सेवा क्षेत्रले गति लिने तथा बजेटले गरेका व्यवस्था अर्थतन्त्रमा माग विस्तार गर्न सहयोग पुर्याउने विश्वास परिसंघले व्यक्त गरेको छ। नेपालमा लगानी सहज बनाउन आगामी 3 महिनाभित्र स्वचालित रूट प्रणाली लागू गरिने भएको छ। लगानी बोर्डबाट स्वीकृत आयोजनाले पुनः अन्य निकायको स्वीकृति लिनु नपर्ने कानूनी व्यवस्था गरिने अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले बताउनु भएको छ। बजेटले मोतीपुर र मयूर धाप जस्ता औद्योगिक क्षेत्र निजी क्षेत्र मार्फत सञ्चालन गर्ने उल्लेख गरेको छ। बजेटले 5 खाल विशेष आर्थिक क्षेत्रमा महिला उद्यमीलाई प्राथमिकता दिने र विद्युत महसुलमा छुटको व्यवस्था मिलाइने भएको छ। सरकारले विज्ञान प्रविधि र नवप्रवर्तनका लागि पुँजीगत खर्चको न्यूनतम 1% रकम विनियोजन गरेको छ। नव उद्यमका लागि अनुदान सञ्चालन सहजता र वित्तीय पहुँच सुनिश्चित गरिने अर्थमन्त्री डाक्टर सोडी मुवागले बताउनु भयो। सरकारले सार्वजनिक संस्थानलाई बलियो बनाउन केहीमा पुँजी वृद्धि र अन्यमा सरकारी सेयर विनिवेश गर्ने प्रबन्ध गरेको छ। अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले राष्ट्रिय वाणिज्य ब्याङ्कमा नेपाल सरकारको पुँजी वृद्धि गर्ने प्रस्ताव बजेट मार्फत गर्नुभएको छ। नेपाल वायु सेवा निगमलाई कम्पनीमा रूपान्तरण गरी व्यवस्थापन सुधार तथा रणनीतिक साझेदारीको उपयुक्त विधि पहिचान गर्ने, राष्ट्रिय जीवन बीमा कम्पनी र विशाल बजार कम्पनीको सेयर सर्वसाधारणमा निष्कासन गर्ने, जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडलाई उद्देश्य मिल्ने वित्तीय संस्थासँग गाभी पूर्वाधार क्षेत्रको विशिष्ट निकाय बनाउने भएको छ। त्यस्तै गोरखकाली रबर उद्योग लगायत 7 सार्वजनिक संस्थानको सम्पत्ति तथा दायित्व मूल्याङ्कन गरी निजी सार्वजनिक साझेदारी मोडलमा लगानी व्यवस्थापनको काम आगामी वर्षभित्र सम्पन्न गरिने भएको छ। नेपाल टेलिकममा संघीय सरकारले 66% सेयर कायम राखी बाँकी सेयर पुष मसान्तभित्र जनस्तरमा बिक्री गर्ने र प्राप्त रकमले नेपाललाई टेकअप बनाउन उपयोग गरिने बजेटमा उल्लेख गरिएको छ। नेपालमा विदेशी लगानीको क्षेत्रमा चीन सबैभन्दा ठूलो लगानीकर्ता राष्ट्रको रूपमा देखिएको छ। आर्थिक सर्वेक्षण 2082-83 अनुसार 2082 फागुनसम्म स्वीकृत कुल वैदेशिक लगानी मध्ये चीनको अंश 48% पुगेको छ भने भारतको 17.9% र अन्य मुलुकहरूको संयुक्त अंश 34.1% रहेको छ। परियोजनाको संख्याका आधारमा पनि चीन अग्रस्थानमा रहेको छ। कुल स्वीकृत परियोजना मध्ये 45.5% चिनिया लगानीका रहेका छन् भने भारतको हिस्सा 11.9% रहेको छ। अन्य मुलुकहरूले लगानी गरेका परियोजनाहरू 42.6% रहेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ। आगामी आर्थिक वर्षका लागि ऊर्जा उत्पादन प्रसारण तथा वितरण पूर्वाधारका लागि सरकारले 85.54 अर्ब रुपियाँ विनियोजन गरेको छ। जसमध्ये निर्माणाधीन प्रसारण लाइन तथा सब स्टेसन निर्माण सम्पन्न गर्न मात्रै 70 अर्ब विनियोजन भएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। आर्थिक वर्ष 2083-84 बजेट मार्फत सरकारले आगामी 1 वर्षभित्र कम्तीमा 10 प्रसारण लाइन निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ। विवरण अनुसार सरकारले हेटौँडा ढल्केबर इनरुवा 400 केबी प्रसारण लाइन चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने घोषणा गरेको छ। साथै नयाँ खिम्ती 1200 काठमाडौँ प्रसारण लाइन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। मन्त्रालयले तय गरेको सूची अनुसार कुस्मा तल्लो मोदी नयाँ मोदी 132 केबी प्रसारण लाइन, कालीगण्डकी रिडी 132 केबी प्रसारण लाइन एक वर्षभित्रै निर्माण सम्पन्न गर्ने उद्देश्य छ। कोवलपुर दैलेख सुर्खेत 132 केबी प्रसारण लाइन निर्माण भइसकेको छ। यस्तै तुम्लिङटार शीतलपाटी 220, ढल्केबर बाल गङ्गा 132, भूमई हाइकुई 132 केबी प्रसारण लाइन र नेपाल भारत विद्युत प्रसारण लाइन एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। सरकारले बजेटमा हेटौँडा रातमाटे लप्सीफेदी न्यू दमौली न्यू बुटवल 400 केबी प्रसारण लाइन निर्माणलाई तीव्रता दिने लक्ष्य पनि राखेको छ।
4: हवस् त, कार्यक्रम आर्थिक नेपाल आजलाई यति नै। कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
7: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
8: ए के भयो, के को हल्ला खल्ला भयो?
9: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
10: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
8: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
10: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने? त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
11: विकासका नाममा विनाश ननिम्त्याऊ। नेपाल सरकार, विज्ञापन बोर्ड।
12: मासु अन्डा दुधमा अब हामी आत्मनिर्भर बन्दै छौँ नि। हामी सबै यसरी नै उत्पादनमा लागेपछि बाहिरबाट आयात गर्नै पर्दैन, हामी आफै सक्षम बन्दै छौँ। अब
13: यति कुरामै खुसी भएर हुँदैन के धुर्मु, हामीले अझै उत्पादन र उत्पादकत्व बढाउन जोड दिनु पर्छ, त्यो पनि गुणस्तरीय उत्पादन।
12: सही भने सुन्तली, यो कुरा त सबैलाई भन्न जानु पर्यो नि।
14: मासु र अन्डा उत्पादनमा आत्मनिर्भर बनौ,
13: गुणस्तरीय उत्पादन गरी निर्यात प्रवर्धन गरौ।
15: कृषि सूचना तथा प्रशिक्षण केन्द्र हरियर भवन।
16: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ, अब सुनाउँछौँ स्वदेश गान। पहिलो स्वर छ शिशिर योगीको, नवराज सुब्बाको रचना, अनि सङ्गीत हो शक्ति वल्लभको।

स्वदेशगान सुनाउने क्रममा अब सुनाउँछौ दिवाकर शर्मा र रामा मण्डलको सुर, ताराप्रसाद सैराईको रचना अनि संगीत हो भूपेन्द्र रायमाझीको।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको अनुरोध।
1: सरकारी खर्चमा मितव्ययता कायम गर्न, विज्ञापन तथा सूचना प्रकाशन र प्रसारणमा एकरूपता र पारदर्शिता ल्याउन तथा सरकारी स्वामित्वका सञ्चार माध्यमहरूको प्रवर्धन गर्न सार्वजनिक निकायबाट प्रवाह हुने सूचनाहरू नेपाल टेलिभिजन र रेडियो नेपाल लगायत सरकारी स्वामित्वका सञ्चार माध्यमहरूबाट मात्र प्रसारण गर्नुपर्ने नेपाल सरकारको 2082 चैत्र 18 गतिको निर्णय सबैलाई अवगत नै छ। अतः संघ, प्रदेश र स्थानीय तहका सबै निकाय तथा कार्यालयका सबै प्रकारका सूचना प्रसारण सामग्री तथा रेडियो टेलिभिजन कार्यक्रमहरू रेडियो नेपाल र नेपाल टेलिभिजनले एवं यसका प्रादेशिक कार्यालयहरू मार्फत सम्प्रेषणका लागि देहाय बमोजिम सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: रेडियो नेपालको विज्ञापन दरेटका लागि www.radionepal.gov.np मा भिजिट गर्नुहुन वा कार्यालयको इमेल radionepalbusiness@gmail.com वा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ।
1: सम्पर्क नम्बर रेडियो नेपाल व्यापार महाशाखा, फोन नम्बर 01-4211-921 तथा मोबाइल नम्बर 97-685-40744 र 97-685-40745।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। सडक सीमाभित्र कुनै पनि निर्माण कार्य गर्दा अनिवार्य रूपमा सडक विभागको पूर्व स्वीकृति लिऊ, अन्यथा 1 वर्ष कैद वा 5,000 रुपियाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
2: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
3: रमेश, तिमी त विदेश गएर घरै बनायौ, म त ऋणमा चुरलुम्मै डुबे यार।
4: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ। विदेशमा पनि सिप सिकेर गए, सिप अनुसारको काम पाए, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाए नि केटा।
3: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
5: हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने गरौ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
6: यस बेला बिहानको 8 बज्नै लाग्यो। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

0: विपदबारे चासो राखौँ, चनाखो बनौँ। नमस्कार, कार्यक्रम विपदका कुरामा तपाईँलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक सहकर्मी पुष्परत्न बज्राचार्य अनि म गणेश थापा। कार्यक्रम विपदका कुरा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट यसै बेला प्रसारण हुने गर्दछ। यो कार्यक्रमलाई रेडियो नेपालका एफएम रिले स्टेशनहरू 98.1 र 103 MHz, रेडियो नेपाल अनलाइन .com, रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप मार्फत संसारभरेकै साथ सुन्न सक्नुहुनेछ। विपदबाट हुन सक्ने जोखिम, जोखिम न्यूनीकरणका लागि गरिने पूर्व तयारी र विपदपछि गरिने पुनर्निर्माण लगायतका विषयमा केन्द्रित रहेर हामीले यो कार्यक्रम तयार गर्दै आएका छौँ। भूकम्पको जोखिमबाट कसरी जोगिन सकिन्छ?
1: हामी जहाँ छौँ, भूकम्प जाँदा जाँदै हामी जुन ठाउँमा स्थानमा बसेका छौँ, त्यो ठाउँमा हामी कसरी सुरक्षित रहने भन्ने मात्रै हो।
0: खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख डाक्टर लोकविजय अधिकारीसँग गरिएको कुराकानी आज हामी कार्यक्रममा प्रस्तुत गर्नेछौ।
2: विपद आउने बेला पूर्व सावधानी अपनाऊ, नत्र तपाईँ हाम्रो अकालमा ज्यान जान सक्दछ।
3: बाढी पहिरो लगायत प्राकृतिक विपदबाट आफू सतर्क बनाऊ र अरूलाई पनि जोगाऊ।
2: जनहितका लागि रेडियो नेपाल।

0: नेपाल बहुप्रकोपीय जोखिम भएको देश हो। नेपाल विश्वका अन्य देशको तुलनामा भूकम्पीय जोखिमका दृष्टिकोणबाट 11 स्थानमा रहेको विभिन्न अध्ययनहरूले देखाइरहेका छन्। हामीले भूकम्पपछि निर्माण गरिने संरचनाको बनावटका विषयमा केही संवेदनशीलता अपनाउन थालेका छौँ, तर त्यो पर्याप्त भने पक्कै छैन। भूकम्पको जोखिमलाई पूर्ण रूपमा रोक्न सकिँदैन, तर विगतका घटनाहरूबाट सिक्दै जोखिम न्यूनीकरणका लागि ठोस कदम चाल्न सकिन्छ। नेपालमा भूकम्पको जोखिमको अवस्था कस्तो छ? देशका कुन कुन भूभाग भूकम्पको जोखिममा रहेका देखिन्छन्? भूकम्पको जोखिमबाट कसरी जोगिन सकिन्छ? यी र यस्तै प्रश्नमा रहेर हामीले कुराकानी गरेका छौँ खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख डाक्टर लोक विजय अधिकारीसँग। सर, यहाँलाई कार्यक्रममा स्वागत छ।
1: धन्यवाद।
0: हाल नेपालमा भूकम्पको जोखिम कस्तो देखिन्छ?
1: यो भूकम्पको कुरा नेपालमा अथवा नेपालभन्दा हामीले अझ हिमालयमा भनेर भनौँ, नेपाल हिमालयको कुरा गर्दाखेरि सम्पूर्ण हिमालय, जुन हिमालय अफगानिस्तानदेखि म्यानमारसम्म फैलिएको छ, त्यो मध्ये नेपाल चाहिँ मध्य भागमा पर्छ हिमालयको। अब यहाँ अगाडि नै तपाईँले भने जस्तै विगतमा पनि ठुला भूकम्पहरू आइरहेका अनि प्रत्येक समयमा हामीले चाहिँ भूकम्पहरू गइरहेको समाचार सुनिरहेको अथवा थाहा पाइरहेको पढिरहेको अवस्थामा यसले के देखाउँछ त हामीलाई भन्दा नेपाल सदैव भूकम्पीय जोखिममा छ भन्ने कुरा प्रमाणित कुरा हो र यसले देखाउँछ। जुन कुरा विगतमा गएका ठुला भूकम्पहरूले हामीले थाहा पाएका चाहिँ ऐतिहासिक रूपमा हेर्ने हो भने सबभन्दा पुरानो हामीले थाहा पाएको भूकम्प चाहिँ इस्वी सम्बत 1250

0: भन्नको पूर्वी नेपालमा गएको भूकम्प, त्यसपछि 1990 विक्रम सम्बतको पूर्वी नेपालमै गएको भूकम्प, त्यही ठाउँमा हेर्दाखेरि अर्को सानो भूकम्प एउटा जुन 2045 सालमा उदयपुरमा चाहिँ केन्द्रबिन्दु बनाएर गयो त्यो भूकम्प, तिनी अलि ठुला विनाशकारी भूकम्पहरू चाहिँ भए पूर्वी नेपालको लागि। त्यस्तै गरेर मध्य नेपालतिर आउँदाखेरि चाहिँ हामीले धन्नै त्यो 1255 जुन भन्यौँ त्योभन्दा पछाडि 14 शताब्दीमा 1400 समथिङमा 15-16 शताब्दीमा 18 शताब्दीमा होइन जस्तो 1890 सालको भूकम्प जुन यो गोर्खा भूकम्प जुन गयो 2072 सालमा त्यही ठाउँमा चाहिँ गएको थियो 1890। अब यस्ता अलि धेरै भूकम्पहरूले चाहिँ यो क्षेत्रमा पनि भूकम्पीय जोखिममा रहिरहेको कुरा चाहिँ हामीलाई देखाउने भयो अथवा विगतमा पनि थियो भन्ने देखायो। त्यस्तै गरेर हामी पश्चिमतर्फ जाँदाखेरि एउटा के थियो भन्दा ऐतिहासिक रूपमा हामीसँग ठुला भूकम्पहरू गएको तथ्याङ्क चाहिँ हामीसँग थिएन र अहिलेसम्म अध्ययन अनुसन्धानबाट थाहा लागेको अनुसार हामीले भएको भन्दा पनि वैज्ञानिक अध्ययन अनुसन्धानले के देखायो त भन्दा त्यो क्षेत्र भन्नुको अर्थ गोर्खादेखि पश्चिमतर्फ देहरादुनदेखि पूर्वतर्फ भारतको देहरादुनदेखि त्यो क्षेत्र 1505 इस्वी सम्बतमा आजभन्दा 520 वर्ष अगाडि नेपालकै अथवा नेपाली हिमालयकै सबैभन्दा ठुलो भूकम्प चाहिँ त्यो क्षेत्रमा गएको भन्ने कुरा पत्ता लागेको छ भनौँ। र त्यो बाहेक अरू साना साना भूकम्पहरू मात्रै हामीले त्यो क्षेत्रमा चाहिँ भएका छौँ जुन चाहिँ जस्तो जागरगढ भूकम्प हामीले सम्झिँदाखेरि बझाङको भूकम्प 2023 भर्खरकै र त्यस्तै गरेर त्योभन्दा पहिला 37 सालमा पनि बझाङमा चाहिँ भूकम्प गएको थियो। त्यस्तै हामीले सम्झिनलाई अलिअलि क्षतिको रूपमा चाहिँ 2058 सालमा पनि पश्चिम नेपालमा सुदूरपश्चिममा चाहिँ भूकम्प गएको थियो। यसरी हेर्दाखेरि हामी कुनै न कुनै रूपमा कहिले न कहिले एउटा निरन्तर रूपमा भूकम्पीय जोखिममा चाहिँ भइरहेको र भूकम्पबाट यसले क्षति रहेको अवस्थामा भएको देखाउँछ। र गोर्खा भूकम्प पछि त 72 सालको भूकम्प पछि त त्यसका परकम्पहरू नै हजारौँ हजार अहिलेसम्म चाहिँ 55,000 भन्दा बढी त त्यसका परकम्पहरू रेकर्ड भएर बनै भइसक्यो भनौँ न होइन भने अब हजारौँ भूकम्पहरू चाहिँ हामीले अनुभव गर्ने गरेर फिल गर्ने गरेर पनि आए त्यो क्रम अहिलेसम्म पनि जारी छ। र भूकम्पीय विज्ञान अनुसार र अहिलेसम्मको अध्ययन अनुसन्धान अनुसार के देखाउँछ त भन्दाखेरि नेपाल भूकम्पीय जोखिममा छ, जहाँ चाहिँ जोखिममा छ भन्नुको अर्थ ठुला भूकम्पहरू चाहिँ यहाँ जहिले पनि आउन सक्ने अवस्थामा चाहिँ रहेको क्षेत्र हो अथवा छ।
1: गोर्खा भूकम्प पछि हजारौं संख्यामा भूकम्पका परकम्पनहरू किन निरन्तर रूपमा आइरहन्छन्?
0: अब सबभन्दा पहिला त त्यो भूकम्पै किन जान्छ र त्यो भूकम्पका परकम्प किन जान्छ भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्ने भयो भनौँ, किन गइरहन्छन् भन्ने कुरालाई। भूकम्प जाने कुरा गर्दा हामीले सबैले सुनिरहेको र थाहा पाइरहेको कुरा चाहिँ यो प्लेट टेक्टोनिक्स अथवा दुईटा भूखण्डहरू पृथ्वीलाई चाहिँ एउटा यो टेक्टोनिक प्लेट भनेको के हो भनेर अलिकति कुरा गर्दाखेरि यो पृथ्वीको बाहिरी आवरण जुन छ क्रेस्ट भनेर जुन भन्छौँ र त्यसको केही भाग तल धर्ने धर्ने 100 किलोमिटरसम्मको मोटाइको त्यो पत्र चाहिँ के छ त भन्दाखेरि भूकम्प जानुभन्दा पहिला यो पृथ्वीको बाहिरी पत्र 100 किलोमिटरको मोटाइसम्मको भाग चाहिँ विभिन्न टुक्रामा चाहिँ विभाजित छ। पृथ्वीको आवरण त्यसको गहिराई करिब चाहिँ 100 किलोमिटरसम्म भयो त्यो चाहिँ विभिन्न टुक्रामा विभाजित छ। त्यस्ता टुक्राहरूलाई चाहिँ हामी टेक्टोनिक प्लेट भन्छौँ। अब ती टेक्टोनिक प्लेटहरू चाहिँ को हुन् त भन्दाखेरि चाहिँ जस्तो हामीले इन्डियन प्लेट भनेर चाहिँ जुन भन्छौँ एउटा प्लेट इन्डियन प्लेट भयो, एउटा युरेसियन प्लेट भनेर हामी सुनेको छौँ, अर्को युरेसियन प्लेट भयो। त्यस्तै गरेर हामीले पेसिफिक प्लेट भनेर भन्छौँ, पेसिफिक प्लेट यो पेसिफिक ओसन चाहिँ प्रशान्त महासागरसँग सहित भएको एउटा प्लेट भयो। यसरी दर्जनौँ प्लेटहरू चाहिँ पृथ्वीमा छन् अथवा चाहिँ पृथ्वी दर्जनौँ प्लेटमा चाहिँ टुक्रा टुक्रा छ। हो ती प्लेटहरू ती टुक्रा टुक्रा भएका प्लेटहरू चाहिँ अथवा त्यो प्लेटहरू चाहिँ के छन् त भन्दा एक आपसमा चलायमान छन्, तिनीहरू स्थिर छैनन्। आज हामीले देखेको जुन पृथ्वीको नक्सा छ नि जुन चाहिँ त्यो नक्सा सधैँ एउटै थिएन। आजभन्दा धन्नै 25 करोड वर्ष पहिलाको कुरा गर्ने हो भने आज जुन यो भारतीय प्लेट भनेर भन्छौँ त्यो प्लेट चाहिँ दक्षिणी गोलार्धमा थियो कि त्यतिखेर। यसरी टेक्टोनिक प्लेटहरू चाहिँ बाहिर बाहिर चलायमान छन्, यिनीहरू चाहिँ सधैँ एउटै ठाउँमा छैनन्। यो अरबौँ वर्षको चाहिँ पृथ्वीको इतिहासमा चाहिँ यो धेरै पटक परिवर्तन भइरहेछ, यो प्लेटहरू चाहिँ विभिन्न ठाउँमा चाहिँ हुने प्रक्रिया होइन। त्यसले गर्दाखेरि मुख्य कुरा अहिले कुरा गर्दै गरेको हामीले चाहिँ यस्तै प्लेटहरू चाहिँ जुन चलायमान हुन्छन् एक आपसमा, त्यसै क्रममा चाहिँ हामीले नेपालको कुरा गर्दाखेरि चाहिँ दक्षिणतर्फ रहेको भारतीय प्लेट उत्तरतर्फ रहेको युरेसियन प्लेटसँग आजभन्दा 5 करोड वर्ष पहिला एक आपसमा ठोकिए जुधे। त्यो जुद्दाखेरि यो हिमालय उत्पत्ति हुन सुरु भयो, त्यही कारणले हिमालय बन्न सुरु भयो र त्यो क्रम आज पर्यन्त पनि जारी छ। अब कति चल्छ कति जान्छ कति यिनीहरू चलायमान छन् भन्दाखेरि चाहिँ इन्डियन प्लेट वार्षिक रूपमा करिब 2 सेन्टिमिटर नेपाल हिमालयभित्र त्यसले धकल्छ, त्यसले चाहिँ भित्र छिर्छ भनेर भनौँ, 2 सेन्टिमिटरको दरले चाहिँ भित्र छिर्छ। त्यो भित्र छिर्दाखेरि त्यो नेपालभित्र चाहिँ 2 सेन्टिमिटरको चाहिँ छिर्न नपाएर त्यसले के गर्छ त हिमालयलाई खुम्चाइदिन्छ भनौँ, त्यसलाई चाहिँ मुख्य गरेर इन्डियन प्लेट चाहिँ उत्तरतर्फ सर्दाखेरि हाम्रो हिमालयलाई चाहिँ खुम्चाइदिन्छ। हो त्यो खुम्च्याउनु भन्नुको अर्थ चाहिँ त्यहाँ शक्ति चाहिँ जम्मा हुने हो। इन्डियन प्लेट उत्तरतर्फ चाहिँ छिर्दाखेरि सर्दाखेरि जुन हिमालयलाई खुम्चाइदिन्छ त्यो खुम्च्याउँदाखेरि त्यो हिमालयमा चाहिँ शक्ति सञ्चित हुन्छ। धेरै खुम्च्याउँदा त्यस्तै वर्षौँसम्ममा एक वर्षमा 2 सेन्टिमिटर दरले गर्दाखेरि त 10 वर्षमा गयौँ भने त धन्नै 20 सेन्टिमिटर भयो, 50 वर्षमा गयौँ भने त 100 सेन्टिमिटर भयो। यसरी चाहिँ हामीले समयमा हिमाल खुम्चिरहेको हुन्छ, खुम्चिनु भनेको त्यो शक्ति चाहिँ जम्मा भइरहेको हुन्छ। जब त्यहाँका चाहिँ चट्टानहरूले त्यो शक्ति थेक्न सक्दैनन्, त्यो खुम्चाएर दखलेको चाहिँ शक्तिलाई थेक्न सक्दैनन्, त्यसपछि त्यो चट्टान चिप्लिन्छन् एक आपसमा चाहिँ, किनभने दुईटा त जुडेका ठाउँ हुन्, जोडिएका ठाउँ हुन् होइन, टुक्रिन्छन्, चिप्लिन्छन्। चिप्लिँदाखेरि चाहिँ भुइँचालो जाने हो, त्यसले गर्दा कुनै ठाउँमा त्यहाँका चट्टान अनुसार, त्यहाँको चाहिँ भौगोलिक अवस्था अनुसार, कुनै ठाउँमा चाहिँ थोरै शक्ति हुँदा पनि चिप्लिन्छ, कुनै ठाउँमा धेरै शक्ति लाग्छ त्यो चिप्लिनलाई, अथवा चट्टानहरू बलिया भयो भने त्यहाँको चाहिँ त्यो अडिएर बसेको चाहिँ संरचना फरक किसिमको छ भनेर अलग अलग किसिमले चाहिँ तल जमिन मुनि चाहिँ हुने भयो। त्यसले गर्दाखेरि कहाँ कति समयमा जान्छ भन्ने चाहिँ स्थान अनुसार फरक फरक हुने भयो, तर त्यो शक्ति कुनै न कुनै रूपमा जम्मा भइसकेपछि चाहिँ त्यो भूकम्प मार्फत जाने भयो। ठुलो एउटा भूकम्प गइसकेपछि त्यो भूकम्प चिप्लिँदाखेरि, त्यहाँ चट्टानहरू चिप्लिँदाखेरि, त्यसले फेरि त्यसका वरपर आपसमा त्यसको भित्र पनि त त्यहाँभित्रको संरचनालाई चाहिँ खलबलाइदिन्छ नि। शक्ति एक ठाउँबाट चिप्लेर अर्को ठाउँ जाँदा त अर्को ठाउँमा शक्ति जान्छ, प्रसारण हुन्छ, एक ठाउँबाट शक्ति त अर्को ठाउँमा प्रसारण हुन्छ। हो त्यस्तो क्रममा चाहिँ के हुन्छ त बाहिर निस्किन नपाउँदाखेरि, अथवा चाहिँ एक ठाउँबाट अर्को ठाउँमा धकल्दाखेरि, चल्दाखेरि ती चट्टानले त्यो भित्रको चाहिँ संरचनालाई खलबलाइदिन्छन् र त्यहाँभित्र चाहिँ शक्तिको चाहिँ प्रसारण हुन्छ, फरक फरक ठाउँमा जाने हो। त्यसले गर्दा साना साना भूकम्पहरू, ठुलो भूकम्प चाहिँ गइसकेका हुन्छ र त्यसको धक्काले गर्दा त्यहाँका चट्टानहरूमा अन्य थप शक्तिहरू चाहिँ त्यहाँ निस्किनलाई चाहिँ समय लाग्छ, अथवा चाहिँ पहिलाकै अवस्थामा आउनलाई फेरि केही समय लाग्छ। त्यो समय लाग्ने बेलासम्म चाहिँ जाने भूकम्पहरू, त्यही ठाउँमा जाने भूकम्पहरूलाई हामी चाहिँ परकम्प भन्ने भयौँ।
1: नेपालमा जहिले भूकम्पको जोखिम रहन्छ, जोखिम छ भनिन्छ, यहाँले निकै लामो समयदेखि विभिन्न ठाउँमा आफै पुगेर पनि अध्ययन अनुसन्धानका कार्यहरू पनि गरिरहनु भएको छ। नेपालमा भूकम्पको जोखिमलाई न्यूनीकरण गर्ने सन्दर्भमा तयारी के कस्तो देखिन्छ?
0: सबभन्दा ठुलो गर्नुपर्ने कुरा चाहिँ हामीले यही नै हो, अब यसैमा आउँछ हाम्रो अर्किने कुरा भन्न पर्यो देशको, हामी भूकम्पीय जोखिममा छौँ भन्ने कुरा चाहिँ अब कसैलाई सिकाइरहन पनि परेन, भनिरहन पनि पर्ने अवस्था छैन। किनभने प्रत्येक पुस्ताले, अहिलेको पुस्ताले धेरै विनाशकारी भूकम्प पहिलाको तुलनामा भोगिसकेका छ। जस्तो अहिले भर्खर भन्दाखेरि चाहिँ अहिले गएको 10 वर्षको बिचमा नै हामीले गोर्खा भूकम्प पछि नै हामीले चाहिँ जाजरकोटमा, बझाङमा होइन, त्यस्तै गरेर पूर्वी नेपालमा पनि ठुला भूकम्पका धक्काहरू भोगिरहेका छौँ। त्यस्तै गरेर हाम्रा छिमेकी राष्ट्रमा भनौँ न होइन, छिमेकी राष्ट्रहरूमा गएका भूकम्पका धक्का पनि हामीले महसुस गरेका छौँ। त्यसले गर्दाखेरि हाम्रो क्षेत्र भूकम्पीय जोखिममा छ भन्ने कुरालाई हामीले धेरै कुरा भन्नुपर्ने अथवा सिकाउनु पर्ने, बुझाउनु पर्ने चाहिँ धेरै पर्दैन भनौँ, हामीलाई सबलाई थाहा छ त्यो कुरा। अब मुख्य कुरा आउँछ के हुन्छ त भन्दाखेरि चाहिँ यो भूकम्पबाट जोखिमलाई, भूकम्पको जोखिमलाई कसरी कम गर्ने, किनभने त्यो भूकम्पले त केही सेकेन्डमै, अरू कुनै प्रकोपले चाहिँ कुनै अलि बढी समय लाग्ला अथवा थाहा हुन सक्ला, तर भूकम्पले त थाहा नभइकन आउने, थाहा आइसकेपछि केही समयमै अथवा केही सेकेन्डभित्रमा नै ठुलो धन र जनको चाहिँ क्षति गर्छ भन्ने कुरा हामीले भोगेका छौँ र गर्छ नै यसले चाहिँ ठुलो भूकम्प जाँदाखेरि। अब त्यसबाट त्यो भूकम्प क्षतिले कम गर्दाखेरि त के हुन्छ, राष्ट्रिय तपाईँको यसले राज्यको कुनै एउटा क्षेत्रलाई मात्रै पनि भन्दैन, कुनै एउटा जातिलाई मात्रै पनि भन्दैन होइन, कुनै एउटा भूगोललाई मात्रै पनि भनेन। अहिले चाहिँ नेपालको भागमा कुरा गर्दाखेरि हामीले किन पूर्वदेखि पश्चिमसम्म, उत्तरदेखि दक्षिणसम्म सम्पूर्ण क्षेत्र भूकम्पीय जोखिममा चाहिँ हाम्रो छ, त्यो भएका कुराहरू चाहिँ हामीले विगतमा गएका भूकम्पले पनि देखाएको छौँ। अब हाम्रो एउटै कुरो भनेको त्यो जोखिमलाई कसरी कम गर्ने, भूकम्पले गर्छ के भन्ने कुरा आउँछ। भूकम्पले गर्ने भनेको त हाम्रा भएका संरचनाहरूलाई भत्काइदिने, भत्किएको संरचनाभित्र हामी मानव चाहिँको उपस्थिति भयो भने चाहिँ मानवीय क्षति हुने। त्यसले गर्दा सिधा रूपमा भन्दाखेरि त सजिलो के छ भन्दा, हामीले भूकम्पीय जोखिम कम गर्ने भनेको कुरा त हामीले बनाउने संरचनालाई भूकम्प जाँदाखेरि नभत्किने गरेर बनाउनु पर्यो, कमसे कम क्षति हुने गरेर बनाउनु पर्यो। त्यो बनाउन सक्यौँ भने मात्रै हामीले भूकम्पीय जोखिम चाहिँ कम गर्न सक्छौँ, अथवा चाहिँ मानवीय क्षति पनि कम गर्न सक्छौँ भन्ने कुरा हो। तर अब यहाँ कुरा के आउँछ त भन्दा, हामीसँग त 90 सालमा पनि भुइँचालो गएको हामीले भनिहाल्यौँ, 1990 सालमा पनि भुइँचालो गएको थियो, 1890 सालमा पनि भुइँचालो गएको थियो। अहिले पछिल्ला भुइँचालोको कुरा गर्दाखेरि त्यत्र विनाशकारी भूकम्प जाँदा पनि हाम्रो अवस्था त उस्तै रहिराख्यो, बनेन। जुन कुरा अरू देशको अवस्था हेर्ने हो भने फरक थियो, त्यहाँ चाहिँ एउटा ठुलो भूकम्प गइसकेपछि उनीहरूले त्यो भूकम्पीय जोखिमलाई कम गर्नलाई राज्यले काम गर्यो, लगानी गर्यो, अध्ययन अनुसन्धानमा गर्यो, जसका कारणले आजसम्म आउँदाखेरि, अहिलेसम्म हामीले भूकम्प जाँदाखेरि कुनै त्यहाँ क्षति चाहिँ हुँदैन अथवा कम भन्दा कम क्षति हुन्छ। र हाम्रो जस्तो देश जहाँ अध्ययन अनुसन्धान पुरा भएको छैन, हामीले गरेका छैनौँ, जुन क्षेत्रमा हामीले लगानी गरेका छैनौँ जोखिम न्यूनीकरण क्षेत्रमा, त्यस्तो क्षेत्रमा के छ त भन्दाखेरि, अहिले पनि यस्ता विभिन्न मुलुकहरू छन् जुन जोखिममा भएका, त्यहाँ धेरै मानवीय क्षति र भौतिक क्षति चाहिँ भइरहेको देखिन्छ। त्यसले गर्दा सबभन्दा पहिला त हामीले देशमा अब यो जोखिम कम गर्नको लागि चाहिँ के गर्नुपर्ने भयो त भन्दाखेरि चाहिँ भूकम्प जाँदाखेरि त्यसले कहाँ कस्तो रूपमा क्षति गर्छ भन्ने कुराको अनुसन्धान गर्न एकदम जरुरी छ, जुन कुरा हामी कहाँ भइसकेका छैन। भूकम्पीय जोखिम न्यूनीकरण गर्नलाई त सबभन्दा पहिला संस्थागत विकास गर्न चाहिँ, भइरहेको संस्थालाई होइन कसरी हुन्छ हामीले विकास गरेर सम्पूर्ण यो न्यूनीकरणको लागि चाहिँ काम गर्नुपर्ने देखिन्छ। नत्र भने अब छरिएर रहेका विभिन्न संस्थाहरूले एउटा भूकम्प सम्बन्धी चाहिँ आफ्नो आफ्नो तवरले काम गर्दाखेरि चाहिँ अहिले त्यो पनि देखिन्छ। अहिले देशमा, हाम्रो देशमा हेऱ्यो भने पनि अब भूकम्प सम्बन्धी काम गर्ने भूकम्पमापन केन्द्र भनेर अथवा उद्योग मन्त्रालय अन्तर्गत हामी चाहिँ छौँ देखिन्छ। तर सबैले अब छरिएर आफ्नै राज्यको बजेट पनि छरिएर गएको अवस्था र बाहिरबाट आउने कुराहरू पनि अलग अलग रूपमा चाहिँ गरिरहेको देखिन्छ। त्यसलाई चाहिँ एउटा नियमन गर्ने अथवा त्यसलाई हेर्ने एउटा चाहिँ ठुलो निकायको रूपमा विकास भएको चाहिँ देखिँदैन। र अहिले भइरहेको राष्ट्रिय भूकम्पन केन्द्र चाहिँ के छ त भन्दाखेरि भूकम्प मापनको लागि मात्रै प्रयोग भइरहेको चाहिँ अवस्था अवस्था देखिन्छ मुख्य घर र भन्नुको अर्थ 72 साल पछि चाहिँ त्यसमा थप विकास संरचनागत रूपमा त्यसलाई ठुलो बनाउने अथवा गर्ने काममा चाहिँ गरेको देखिँदैन। जसले गर्दा के भयो त भन्दाखेरि हामीले अहिले पनि गएका समयहरू चाहिँ के गर्यौँ भूकम्पीय जोखिममा काम गर्नको लागि गुमायौँ त्यसमा, किनभने संस्थागत रूपमै कुनै व्यवस्था नभइसकेपछि त त्यसमा चाहिँ काम भएन, हामीले गुमाइराख्यौँ। त्यसले गर्दा अहिलेको तत्काल रूपमा हेर्दाखेरि के देखिन्छ त भन्दा भूकम्पीय जोखिमलाई न्यूनीकरण गर्नको लागि चाहिँ सबभन्दा पहिला त संस्थागत सुधार गर्न चाहिँ हामीले जरुरी छ, किनभने सुधार गरिसकेपछि त के देखिन्छ भन्दा हामीले भूकम्पबाट जोखिम न्यूनीकरण गर्नको लागि के काम गर्नुपर्छ भन्ने कुरा त संसारमा तिनी कुरा अहिले त अध्ययन भइरहेका छन्। हामीले त हाम्रो देशको लागि मात्रै गर्नुपर्ने छ नि त, कुनै कुरा नयाँ कुरो गर्नुपर्ने केही पनि छैन, नभएको कुरा चाहिँ देशमा गर्नुपर्ने छ। तर त्यस्ता अध्ययन अनुसन्धानका कुराहरू अथवा जुन कुराहरू हामी भूकम्पीय जोखिममा गर्छौँ तिनी कुराहरू त अरू देशहरूले चाहिँ बाहिर गरिरहेका कुरा छन्, भइरहेका कुरा छन्। तिनी गर्नलाई चाहिँ संस्थागत रूपमा चाहिँ एउटा बलियो संस्था चाहिँ नभएको चाहिँ महसुस हुन्छ।
1: भूकम्पीय जोखिमलाई न्यूनीकरण गर्ने सन्दर्भमा एउटा संस्थाको संस्थागत विकासमा सरकारले के कुरामा विशेष गरी विकास गर्न आवश्यक देखिन्छ?
0: यो भूकम्पले चाहिँ सम्पूर्ण क्षेत्रलाई चाहिँ एउटा जकडेको छ। एउटा सबभन्दा पहिला त हामीले भूकम्प गइसकेपछि चाहिँ ती संरचनाहरू कम भन्दा कम क्षति होस् भन्ने चाहिँ एउटा मुख्य हाम्रो कुरा भयो। दोस्रो कुरा आउँछ हामीसँग संरचना मात्रै बनायौँ अथवा अरू भवन मात्रै बनायौँ, त्यो बनाउने एउटा कुरा भयो। सरकारी रूपमा बनाउने कुरा त सरकारले बनाउँछ नै, त्यो पनि छ। तर व्यक्तिगत रूपमा बनाउने जुन कुरा छन्, 72 साल पछिको अनुभवलाई हेर्दाखेरि के देखियो त भन्दाखेरि नेपाल सरकारले बनाएको भवन आचार संहिता कानुन हो देशको, त्यो कानुन सबैले चाहिँ लागू गर्नुपर्ने हो। त्यही कुरा अहिले केही काठमाडौँ, ललितपुर, भक्तपुर लगायत केही ठुला ठुला सहरहरू देशका बाहेक यो जाजरकोटमा गएको भूकम्पले र बझाङमा गएको भूकम्पको बेलाले हामीलाई के देखाइदियो त भन्दाखेरि त्यहाँ पनि भएका सहरहरूमा जिल्लाका नगरपालिकाहरू सहरै त हुन्नी तिनी पनि अझ गाउँ त हामीसँग धेरै छन्, हजारौँ छन् होइन, त्यो ठाउँमा पनि त्यो आचार संहिता चाहिँ लागू भएको छैन, त्यो अनुसार काम भएको छैन। भन्नुको अर्थ त्यसले अर्को कुरा के देखायो त भन्दाखेरि भूकम्प सम्बन्धी जानकारी अथवा चाहिँ त्यसको शिक्षा जहाँ पुग्नु पर्ने हो त्यहाँ पुगेको छैन। जबसम्म तपाईँले हामीले भूकम्पबाट क्षति हुने कुरा अथवा जोखिम न्यूनीकरण गर्नलाई जरुरी छ भन्ने कुराको चाहिँ अनुभव अथवा त्यो शिक्षा हामी सम्पूर्ण जनतालाई, यो त बच्चा बच्चीदेखि लिएर बुढाबुढीसम्म पुर्याउन सक्दैनौँ, तबसम्म हामीले बनाएका नियम कानुनहरू चाहिँ लागू गर्न पनि अप्ठ्यारो हुन्छ, बन्दैनन्। अब आइन्दा बन्ने जति पनि संरचनाहरू हुन्छन् ती संरचनाहरू त कम्तीमा भूकम्पीय जोखिम कम भन्दा कम हुने गरेर निर्माण गर्न पर्यो। त्यसको लागि त हामीले मान्छेलाई चाहिँ अनुभव गराउन सक्नु पर्यो कि शिक्षा दिन सक्नु पर्यो कि हामी जोखिममा छौँ, हामीले यो नियम मान्नुपर्छ र हामीले बनाउने संरचना भूकम्प जोखिम रहित अथवा बनाउनुपर्छ भन्ने कुराको चाहिँ ज्ञान त दिन सक्नु पर्यो नि हामी चाहिँ। हो त्यो कुरा चाहिँ पुर्याउन नसकेको अनुभव चाहिँ हाम्रा यो जाजरकोट र बझाङमा गएका भूकम्पले चाहिँ हामीलाई देखाइदिया छन् हाम्रो। अब त्यसको लागि चाहिँ अर्को कुरा के भयो त भन्दा कसरी जानकारी दिने त फेरि भूकम्प जाने हामी मात्र त छैनौँ संसारमा, चाहिँ जानकारी दिने तरिका होला संसारमा, थाहा पाउँछन् मान्छेले होइन, दिइरहेछन् गरिरहेका कुरा छन्। जस्तो हाम्रो तपाईँ हामीले आफूले सम्झिँदा पनि हामीले हेर्दा पनि अहिलेसम्म विद्यालयहरूमा भूकम्पीय शिक्षाको चाहिँ व्यवस्थै गरेका छैन मलाई चाहिँ। यो त राष्ट्रिय रूपमै अनिवार्य रूपमै भूकम्प लगायत विपदहरूको बारेमा गर्नुपर्ने, भूकम्प चाहिँ प्रमुख रूपमा गर्नुपर्ने। भूकम्पको बारेमा त हामीले विद्यालयदेखि बच्चा बच्चीदेखि नै हामीले पढाएनौँ, हामीले चाहिँ त्यसको ज्ञान दिएनौँ भने त मान्छेले थाहा पाउँदैन क्या, कहिले पनि थाहा नपाउने भयो, पढेपछि मात्रै थाहा पाउने भयो। त्यसले गर्दाखेरि स्कुलमा सबभन्दा पहिला स्कुलदेखि नै यो बच्चा बच्ची बेलादेखि नै नियमित रूपमा भूकम्पीय जोखिम सम्बन्धी शिक्षा चाहिँ दिनुपर्ने जरुरी भयो। त्यसले गर्दा साधारण रूपमा चाहिँ भन्ने हो भने हामीले भूकम्प सम्बन्धी शिक्षा अब त्यो मेकानिजम कसरी बनाउने के गर्ने होइन राज्यले चाहिँ भन्ने कुरा यिनी कुरा भयो, संसारमा के गर्नुपर्छ भन्ने कुरा चाहिँ हामीसँग छन्, हामी गर्न सक्छौँ। तर त्यो गराउनको लागि चाहिँ हामीसँग एउटा मेकानिजम त तयार गर्न पर्यो, संस्थागत विकास त गर्न पर्यो। त्यो संस्थागत रूपमा चाहिँ विकास गऱ्यौँ भने अनि यी सबै क्षेत्रहरूमा चाहिँ हामीले भूकम्पीय शिक्षा दिनेदेखि लगाएर भौतिक संरचनाहरू बनाउनको लागि चाहिँ चाहिने जे चिजहरू हुन्छन्, जति मापदण्डहरू हुन्छन् होइन, ती चाहिँ बनाउन सकिन्छ र भूकम्पीय जोखिमलाई कम गर्न सकिन्छ भन्ने।
1: लोक विजय सर, हामी कार्यक्रमको अन्तिममा छौँ, भूकम्प आउँदा तत्काल के गर्नुपर्छ र के गर्नु हुँदैन?
0: भूकम्प गइसकेपछि त के हुन्छ, केही सेकेन्डमा जान्छ, त्यसकारण हामीले चाहिँ संरचनामा कुनै कुरा के गर्छौँ कसो गर्छौँ भन्ने कुरा चाहिँ सकियो। त्यसलाई त्यही भएर हामीले के गर्छौँ त भन्दाखेरि जहिले पनि यो भूकम्पको बारेमा कुरा गर्दाखेरि तीन चरणमा चाहिँ कुरा गर्छौँ। एउटा भूकम्प जानुभन्दा अगाडि गरिने चरण एउटा चाहिँ गर्नुपर्ने कामहरू, एउटा भूकम्प जाँदा जाँदै गर्ने कुराहरू र अर्को चाहिँ भूकम्प गइसकेपछि के गर्ने भन्ने कुराहरू। अब यो त्यसको समय चाहिँ जति पनि लामो हुने भयो, एउटा भूकम्प जाँदा जाँदै गर्ने के गर्ने भन्ने बाहेक अरू चाहिँ भूकम्पभन्दा अगाडि, भूकम्प जानुभन्दा अगाडि गर्नुपर्ने चाहिँ जोखिम न्यूनीकरणलाई गर्नुपर्ने काम के भयो त भन्दाखेरि हामीले जति सकिन्छ भूकम्पीय जोखिम घटाउने हो। त्यो घटाउने भनेको त हामीले के भन्यौँ, हामीले बनाएका भूकम्पहरू, भूकम्प संरचनाहरू बनाउने संरचनाहरूलाई चाहिँ भूकम्पीय जोखिम कम हुने गरेर निर्माण गर्न पर्यो भन्ने कुरा मुख्य एउटा कुरा भयो, एक नम्बर। त्यसपछि चाहिँ भूकम्प जानुभन्दा अगाडि नै हामीले चाहिँ के दिन पर्यो त जनतालाई भन्दाखेरि, भूकम्प गयो भने त्यतिखेर हामीले के व्यवहार गर्ने, कसरी के काम गर्ने भन्ने कुरा सिकाउनु पर्ने भयो, र भूकम्प गइसकेपछि चाहिँ अनि गर्ने त पुनर्निर्माण मुख्य कुरा आउँछ र त्यसभन्दा पछि हामीसँग भएका कमी कमजोरीहरू के छन् त्यसमा चाहिँ हामीले अध्ययन अनुसन्धान गर्ने, त्यसपछि गएर हाम्रा बनाएका चाहिँ संहिताहरूलाई चाहिँ सुधार गर्ने होइन, यिनी कुराहरू चाहिँ पछाडि आउने भयो। अब अहिले चाहिँ हामीले छोटो रूपमा भूकम्प गइहाल्यो त्यसपछि के गर्ने भन्ने कुरामा चाहिँ एउटा त हामीलाई समय छ अहिले भुइँचालो नजाँदै, किनभने कहिले जान्छ के गर्छ, त्यसको लागि हामीले बनाउने अब उपरान्त बनाउने संरचनाहरू भूकम्पीय जोखिम रहित हुने गरेर राज्यले निर्धारण गरेको मापदण्ड चाहिँ लगाएर प्रयोग गरेर चाहिँ हामीले संरचनाहरू चाहिँ बनाउनु पर्यो। त्यो बनायौँ भने त्यो संरचनाबाट चाहिँ हामीले भूकम्पीय जोखिम न्यूनीकरण गर्छौँ अथवा कम हुन्छ, भविष्यमा जाने भूकम्पले त्यो संरचनालाई चाहिँ कमभन्दा कम क्षति गर्छ। र सँगसँगै हामीसँग भइरहेका चाहिँ जुन संरचनाहरू छन् ती संरचनाको पनि अब हामीले पुनरावलोकन गर्नुपर्ने, हेर्नुपर्ने, त्यसलाई चाहिँ कति जोखिममा छन् त भनेर त्यसको अध्ययन गर्नुपर्ने बेला पनि आएको छ। त्यो जोखिम भएको अध्ययन गरेर त्यसको अनुसार चाहिँ हामीले फेरि त्यसलाई सबलीकरण कसरी गर्ने र भूकम्पीय जोखिम कसरी कम गर्ने भन्ने चाहिँ कामहरू चाहिँ गर्न सक्ने भयौँ त्यसबाट जोखिम कम गर्नलाई। र दोस्रो कुरा चाहिँ फेरि भूकम्प जाने बित्तिकै हाम्रो के हुन्छ, सबभन्दा मानिस चाहिँ हामी केही सेकेन्डको कुरा हुन्छ मान्छे आत्तिन्छौँ हामी चाहिँ अहिलेसम्म गरेको देख्दाखेरि चाहिँ। त्यही भएर त्यो आत्तिन नदिन कम्तीमा हामी चाहिँ के विश्वस्त हुनु पर्यो त भन्दाखेरि हामीले एउटा के सिकाउनु पर्यो, के अभ्यास गराउनु पर्यो सम्पूर्ण जनतालाई भन्दाखेरि, हामी भूकम्प जाने ठाउँमा छौँ र हाम्रा संरचनाहरू चाहिँ कम्तीमा यो संरचना सुरक्षित छ र भूकम्प गएको बेलामा चाहिँ हामी आत्तिन हुँदैन, त्यो हामी जहाँ भएको संरचना छ त्योभित्र चाहिँ सुरक्षित कसरी रहने भन्ने कुरा चाहिँ हामीले सिकाउनु जरुरी भयो। र हाम्रो कुरा पनि हामी जहाँ छौँ भूकम्प जाँदा जाँदै हामी जुन ठाउँमा स्थानमा बसेका छौँ त्यो ठाउँमा हामी कसरी सुरक्षित रहने भन्ने मात्रै हो। एउटा कुनै ठुलो बिल्डिङ छ जस्तो गाउँघरमा सानसाना घरमा हेऱ्यो भने त एक दुई सेकेन्डमै बाहिर निस्किन सक्छौँ गर्छौँ भने चाहिँ त्यहाँबाट बाहिर निस्किने हो, खुला ठाउँमा निस्किने हो, किनभने भूकम्पले चाहिँ खुला ठाउँमा चाहिँ हामीलाई केही क्षति गर्दैन, हाम्रो संरचनाले मात्रै क्षति गर्छ भन्ने भयो मानवीय क्षति हुनलाई। त्यसले गर्दा बाहिर निस्किन्छौँ, जस्तो काठमाडौँ जस्तो क्षेत्र सहरी क्षेत्रमा हामी ठुला भवनहरूमा हुन्छौँ, त्यहाँबाट चाहिँ विभिन्न तलाहरूमा हुन्छौँ, धेरै तला भएका भवनहरू हुन्छन्, त्यहाँबाट त हामी तुरन्तै बाहिर निस्किने अथवा बाहिर निस्केर पनि खुला क्षेत्रमा हामी जान सक्ने अवस्था हुँदैन। त्यसकारण तिनी भवनै सुरक्षित हुने हुन् र त्यो भवनभित्र चाहिँ सुरक्षित ठाउँ कहाँ हो भन्ने कुरा हामीले पहिले नै जानकारी दिनुपर्ने भयो, हुनुपर्ने भयो, आफूले लिनुपर्ने भयो र त्यसमा चाहिँ आफू त्यो ठाउँमा चाहिँ सुरक्षित भएर बस्ने हो। जस्तो चाहिँ हाम्रो टाउको बचाउने सबभन्दा हामी ड्रप कभर होल्ड भनेर जुन सिकाइन्छ हामीले चाहिँ होइन, जस्तो बाहिर जान सक्ने अवस्था छैन भने चाहिँ बाहिर खुला ठाउँबाट चाहिँ भवनभित्र अथवा कुनै संरचनाको नजिक चाहिँ नजाने, एउटा देखिनुपर्ने चाहिँ कहीँ छ भने बाहिर पनि कहीँ पोलहरूको नजिक घुम्ला होइन, अरू कुनै एउटा खुला ठाउँमा छौँ भने हामी खुला ठाउँमा नै रहने, भित्र नजाने, भित्र छौँ सानो संरचना नजिकै एक दुई सेकेन्डमा बाहिर जान सकिन्छ भने हामी खुला क्षेत्रतिरै बाहिर जान खोज्ने र बाहिर जान नसक्ने अवस्थामा हाम्रा भएका संरचनाभित्र सुरक्षित रहने, आफ्नो शरीरलाई टाउकोलाई जोगाउने, त्यो जोगाउने गरेर हामी चाहिँ जोगिनु पर्यो, बस्नु पर्यो र त्यो भूकम्प केही सेकेन्डमा गइसकेपछि चाहिँ अनि बल्ल हामी चाहिँ आफू अवस्था कस्तो हुन्छ होइन र आफू वरिपरि भएका मानिसहरूको चाहिँ अवस्था कस्तो छ त्यो अनुसार चाहिँ सम्बन्धित निकायमा चाहिँ खबर गर्ने होइन, घाइतेहरूलाई चाहिँ उपचार गर्ने, जुन कुरा त हामीले 72 सालमा धेरै भोगेर गरे पनि छौँ, भनेपछि यो कुरा देखाउने र सँगसँगै त्योभन्दा भूकम्प गइसकेपछि चाहिँ अनि भूकम्पीय रूपमा चाहिँ कमजोरी क्षेत्रहरू कहाँ रहेछ त के छ ती कुराहरूका मूल्याङ्कन गरेर अब फेरि यस्तो भूकम्प जोखिम अथवा आउँदाखेरि चाहिँ कसरी कम गर्न सकिन्छ भन्ने कुरा आफ्नो क्षेत्रबाट आफ्नो ठाउँबाट चाहिँ हामी जानकारी चाहिँ दिन पनि सक्छौँ र जसले गर्दा फेरि भविष्यमा हुने यस्ता घटनाहरूबाट चाहिँ विपदबाट हामी चाहिँ आफूलाई सुरक्षित राख्न पनि सक्छौँ अथवा जोखिम कम गर्न सक्छौँ।
1: हस्, यहाँलाई समय र संवादको लागि धन्यवाद।
0: हस्, धन्यवाद।
1: अहिले सुन्नुभयो खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख डाक्टर लोकविजय अधिकारीसँग गरिएको कुराकानी। हवस् त, यो कुराकानी सँगै आजलाई कार्यक्रम विपदका कुरा यति नै। कार्यक्रमबाट प्राविधिक सहकर्मी पुष्प रत्न बज्राचार्य अनि म गणेश थापा बिदा भयौं। नमस्कार।

0: नमस्कार। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको नियमित कार्यक्रम सीप सिर्जनामा यहाँलाई हार्दिक स्वागत छ। म गोमा थापा। कार्यक्रम सीप सिर्जना प्रत्येक शनिबार बिहान यसै समयमा प्रसारण हुँदै आएको छ। यो कार्यक्रम रेडियो नेपाल .gov.np सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको मोबाइल एप र रेडियो नेपाल .com प्रत्यक्ष सुन्न सक्नुहुन्छ। हामी रेडियो कार्यक्रम सीप सिर्जनामा काष्ठकला, ललित कला, सिलाई बुनाई लगायत साना तथा मौलिक सीपमूलक कलाको प्रवर्धनमा सहयोग पुग्ने विषयवस्तु समेटेर कार्यक्रम उत्पादन गर्दै आइरहेका छौँ। आजको कार्यक्रममा हामी काष्ठकलासँग सम्बन्धित विषयवस्तु प्रस्तुत गर्नेछौँ, साथै केही नागरिक आवाज पनि सुनाउनेछौँ। आउनुहोस् आजको कार्यक्रमको सुरुवात गरौँ नागरिक आवाजबाट। आज हामी कार्यक्रम सीप र सिर्जना रेकर्ड गर्न भक्तपुरको दत्तात्रेय वुड क्राफ्टिङ सेन्टरमा आइपुगेका छौँ। हामीले यहाँ काष्ठकलामा काम गर्ने केही व्यक्तिहरूलाई आफूसँग भएको सीपले जीवनमा ल्याएको सफलता र सीपको आवश्यकताको बारेमा जिज्ञासा राखेका छौँ। आउनुहोस् अब सुनौ नागरिक आवाज।
1: मेरो नाम चाहिँ राम हो, राम शिल्पकार हो। मेरो घर चाहिँ भक्तपुर गोलमरी नै पर्छ। यो सीप यो काम गर्नुको अर्थ के रहेछ भने, अब हामीले चाहिँ यो जुन अब आफ्नो चाहिँ बुबा बाजेदेखि नै गरिरहे आएको, यो गर्दै अथवा रहिरहेको काम गर्दै आउनु भएको थियो। अहिले पनि हामीले पनि अब जुन पढि थियो पढिसकेपछि यसमा हामी पनि कामतिर लाग्नुपर्छ। हामीले जब माथिसम्म खान सक्दैन, गाह्रो छ, आमा बाबाको पैसाले चाहिँ हामीलाई गाह्रो छ। अब चार पाँच दाजुभाइहरू छ घरमा, गाह्रो छ। त्यही भएर यो हाम्रो कलालाई नियन्त्रण दिनुपर्छ, हामी काम गर्नुपर्छ भन्ने उद्देश्यले हामी चाहिँ अघि बढिरहेछौँ। अरूलाई पनि अब सिकाउनु त यो अनिवार्य नै हो, किनकि यो लोप भइरहेछ अहिले। जुन कि यो काष्ठकला, यो काम भने वुड कार्भिङ हो इङ्ग्लिसमा भन्नुपर्दाखेरि, यो काष्ठकला हो। खास काष्ठकलामा चाहिँ यो हामी मात्र नभइकन हामी अब नयाँ जेनेरेसन छन् नि, बच्चाहरू छन्, उनीहरूलाई पनि यो सिप चाहिँ अनिवार्य छ। पढाइले मात्र हुँदैन, ब्याचलर पढ्छ, मास्टर पढ्छ, काम जब छैन, काम सरकारले दिन सकिरहेको छैन, अनि आफ्नो आमा बाबाले सिकेको जुन यो काम थोरै पनि आफूले नजानेपछि पछि आफैलाई चाहिँ अलि धेरै नै गाह्रो हुनु रहेछ भने मैले पनि अनुभव गरेको छु, महसुस गरेको छु।
2: मेरो नाम श्याम कृष्ण शिल्पकार, मेरो ठेगाना भनेको भारवा चोमा हो पहिला, अहिले म आदर्शमा बस्छु। यो काम गरेको त म भयो होला 30-35 वर्ष जति, तर यो काम गरेर मैले उपलब्धि पनि भनेको अब आफ्नो जीविको चलिरहेको छ। काम गर्दाखेरि मान्छेलाई के हुन्छ भन्दाखेरि, काम भनेको चाहिँ सबैले सिक्नुपर्ने रहेछ जस्तो लाग्छ मलाई। आफूसँगै सिप भयो भने कोही मान्छे जहाँ पनि टिक्न सक्ने रहेछ, अनि आफ्नो जीवनमा सरलताका साथ बित्दो रहेछ भन्ने मलाई लाग्छ। किनभने म यही काम गरेर मेरो अहिले छोराछोरी हुर्काइरहेको छु। मेरो हिसाबमा त धेरै उन्नति त छैन, त्यही पनि आफ्नो जीविको चलिरहेको छ जस्तो तसो कि, त्यसैमा मलाई त अहिले मेरो जीवनमा चाहिँ मलाई त सन्तुष्टि छ भन्नुपर्छ। खास त यो आफ्नो मेरो चाहिँ पुर्ख्यौली काम हो, अनि त्यही भएर बुबासँग पनि अहिले केही उसमा लाग्यो, कहिले काहीँ बुबासँग पनि सिक्यो, अनि आफ्नै आफ्नै टालमा काम गरेँ, गर्दा गरेँ। अब हुन त अब यो हाम्रो जेनेरेसनमा चाहिँ अहिले के भइरहेको छ भनेदेखि, अब पुरैले यो काम चाहिँ अब पुर्ख्यौँदेखि त्यहीँ काम भयो भनेर अब गर्न नचाहेको पनि छ। अब नगरेको अहिले हरूले चाहिँ त्यसले धेरै रुचाएको छ, रुचाइरहेको छ अहिले। त्यही भएर अब विचार त आफ्नो आफ्नो विचारमा हुन्छ होइन। काम मेरो विचारमा चाहिँ काम चाहिँ सिकिराख्यो राम्रो, काम सिक्यो भने चाहिँ धेरै हुन्छ, ऊ फाइदै हुन्छ। सिक्ने टाइममा चाहिँ सिकिराख्यो भने पछि नगरे पनि अब चाहिने बेलामा गर्न सकिन्छ भन्ने लाग्छ मलाई।
3: मेरो नाम सञ्जय शिलाकार, भक्तपुर नासम्ना वडा नम्बर 3 बस्छु। अहिले चाहिँ म 36 वर्षको भएँ। काम चाहिँ हामी उतै कतै ट्रेनिङ गएर जानु गएर सिक्नु पर्दैन, यो त हाम्रो बाबुबाजेदेखि पुर्खाले गर्दै आएको काम हो। हामी आफै घरमै बसेर बुवा आमा बाजेले सिकाउनु हुन्छ हामीलाई। अब फाइदा भन्नाले हामी बाहिर अन्त कतै गएर काम चाहिँ जान खोज्नु पर्दैन, यतैतिर हाम्रो पुनर्निर्माण यस्तो मठ मन्दिर बनाउने हुन्छ, अनि यसैमा हामीले पाउँछौँ। हामी चाहिँ अब विदेश त्यस्तो चाहिँ खासै हामी जानु पर्दैन। सिप सिक्नलाई चाहिँ अब सिक्ने भए इच्छा भए हामी पनि सिकाउँछौँ सबैलाई पनि, हाम्रो बाजेहरूले पनि सिकाउँदै, हाम्रो भक्तपुर नगरपालिकाले पनि अहिले सिकाउँदैछ। यसको ट्रेनिङ नै दिन्छ, 3 महिने कोर्स दिन्छ यसको। मैले पनि पुरा अझै सिकिरहेको छैन। मेरो गुरु हुनुहुन्छ रामकृष्ण शिल्पकार, उहाँले उनीहरू भक्तपुरमा टप भनेको तिनजना छन्, एकजना राधेश्याम शिल्पकार, एकजना इन्द्रकाजी शिल्पकार। उनीहरू छ छ महिनामा जर्मन जान्छन्। यिनीहरू काठको फेरि वर्ल्ड एक्सपो नै हुन्छ यहाँ। यिनीहरू त्यहाँ उता विदेश गएर 5 वर्षको एकचोटि वर्ल्ड एक्सपो हुन्छ, अनि यसमा यो उतै गएर यो मन्दिरहरू घरहरू बनाउँछन् उता।
0: नागरिक आवाजपछि अब कुराकानीको पालो। आज हामीले पुर्खौली पेसाको रूपमा काष्ठकलाको काम गर्दै आउनुभएका भक्तपुरका शिवराम शिल्पकारसँग कुराकानी गरेका छौँ। उहाँले सानै उमेरमा हजुरबुवाको काखमै बसेर काष्ठकलाको सिप सिक्नु भएको हो। उहाँले अहिले दत्तात्रय वुड क्राफ्टिङ सेन्टर सञ्चालन गर्दै आउनु भएको छ। यस उद्योगमा अहिले 20 जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। अब सुनौ दत्तात्रय वुड क्राफ्टिङ सेन्टरका सञ्चालक शिवराम शिल्पकारसँगको कुराकानी। उहाँसँग हामीले काष्ठकलाको क्षेत्रमा भएको सम्भावना, सिप र चुनौतीका विषयमा रहेर कुराकानी गरेका छौँ। आउनुहोस् अब सुनौ शिवराम शिल्पकारसँगको कुराकानी।
4: हाम्रो यो उद्योग भनेको हाम्रो पुर्ख्यौली काम नै हो, तर उद्योगमा दर्ता गरेको चाहिँ हामीले 12-15 वर्ष भयो। हाम्रो चाहिँ यो पुर्ख्यौली हजुरबुवाबाट नै हामी सिक्दै काम गर्दै आएको हो, तर त्यो बेला चाहिँ अब दर्ता सर्ता केही गर्नु पर्दैन, खालि काम गर्यो, सामानहरू बेच्यो, त्यति मात्रै हो। तर अहिले आएर चाहिँ दर्ता गर्नुपर्ने भएको हुनाले हामीले चाहिँ दर्ता गरेको यो 12-15 वर्ष भइसक्यो।
0: यो उद्योगबाट चाहिँ होइन के निर्माण हुन्छ?
4: यो उद्योगबाट हामीले चाहिँ तपाईँको पुरानो स्टाइल किसिमको च्यालहरू, जस्तै साँ च्याल, फोसु च्याल, विभिन्न पाटी पौवाहरू, अनि त्यसमा आएर छपाच्यो भन्छ, हामी नेवारी नामबाटै यो भनिरहेको छौँ, छपाच्यो, कुमारी च्यो, विमान झ, त्यो सबै काठ सम्बन्धी हरेक किसिमको झ्याल टोका सबै तयारी हुन्छ।
0: तपाईँहरू होइन कसैले अर्डर गर्नुभएपछि निर्माण गर्नुहुन्छ कि पहिला आफैले बनाएर राख्नु पनि हुन्छ, कसरी गरिराख्नु
4: हुन्छ? अब यो ठुलो ठुलो भएको हुनाले चाहिँ हामीले अर्डर आएपछि मात्र त्यसको निर्माणहरू कार्य सुरु गर्नु गर्छौँ। यो त्यतिकै बनाइराखेको हुँदैन, त्यो सानो ढोका एउटा दुइटा चाहिँ हुन्छ, तर अहिले यो झ्याल, साँझ्याल, फोसु झ्यालहरू साइज मिल्दैन, त्यो अनुसार चाहिँ हामीले साइज अनुसार मात्र बनाउनु पर्ने हुन्छ।
0: कति धेरै राम्रो एउटा कलात्मक बुट्टाहरू कति धेरै राम्रोसँग कुदेको
4: हुँदो रहेछ
0: होइन, यो समय कति समय लाग्छ त यो बनाउन एउटा?
4: यो खास यो बुट्टा कुर्नुको लागि यति समय उति समय भन्नेको हुँदैन, जस्तै सिक्ने बेलामा पनि आफूलाई इन्ट्रेस्ट भएमा चाँडै पनि सिकेर जान्छ, इन्ट्रेस्ट नभएदेखि अब वर्षौँ दिन सिकाएर पनि सिक्दैन। यो झ्याल सामान निर्माण गर्नु भनेको पनि त्यही तपाईँको एक दिनमा तपाईँको एकजना व्यक्तिले म्याक्सिमम् काम सघाउने भनेको 5 फुट जति मात्रको हो एभरेजमा। एभरेजमा 5 फुटभन्दा बढी उसले सकाउने गाह्रो हुन्छ, त्यो त्यो अनुसार चाहिँ हामीले एउटा झ्याल रेखा ढोका बनाउन तयारी गर्नको लागि तपाईँको महिनौ समय लाग्न हुन्छ। अब त्यसको लागि चाहिँ हामीले 2-3 जना साथीहरू मिलेर गर्दाखेरि चाहिँ फेरि त्यो कामलाई महिनौ दिनको कामलाई चाहिँ आधी महिनामा पनि हामी सकाउन सकिन्छ, किनकि म्यान पावर धेरै भयो। अब एक्लैले गर्न पनि भ्याउँदैन, किनकि काठहरू ठुलो हुन्छ, त्यो उठाउन यताउता सार्न गाह्रो हुन्छ, त्यसको लागि चाहिँ साथी चाहियो। साथी चाहिएको हुनाले म्यान पावर बढाएर गर्दाखेरि चाहिँ कम समयमा पनि हामीले निर्माण गर्न सकिनेछ।
0: अहिले चाहिँ यहाँको उद्योगमा कतिजनाले रोजगारी पाइराख्नु भएको छ?
4: हामीले हाम्रो उद्योगमा अहिले हामीले काम गरेको अनुसार चाहिँ हामीले चाहिँ हाम्रो यही उद्योगमा मात्र 20 जना छ, अनि बाँकी हामीले 20 जना बाहेक अनि बाहिर पनि हामीले बाहिर साथीहरूलाई काम, यहाँ नआउने साथीहरूलाई बाहिर घरमा पनि काम गर्न दिइरहेको छ। त्यसो चाहिँ 6-7 वटै उसमै छ।
0: जस्तो घरमा बसेर चाहिँ के गर्न सक्नुहुन्छ?
4: यही कामलाई अब यहाँबाट हामीले लाइन कोरेर चिन्ह राखेर लग्छौँ, अनि यो अनुसार बुट्टा गर भनेर हामी फोटो दिन्छौँ, त्यो अनुसार चाहिँ काम गर्नुहुन्छ।
0: पहिला चाहिँ यो काठमा कोर्नुभन्दा अगाडि चाहिँ तपाईँले स्केच तयार पार्नुहुन्छ?
4: हजुर हजुर, पहिला स्केच तयार गर्ने, ड्रइङ जुन बनाउने हो त्यसको ड्रइङ गर्ने, त्यसको ड्रइङ निकालिसकेपछि एउटै ड्रइङ सबैलाई कपी गर्दा पनि अहिलेको जमानामा जटिलता चाहिने हो, त्यो खरेर फोटोकपी गऱ्यो तासेर गर्ने हो। अनलाइन डिजाइनमा हुँदा नि तपाईँको बढी इन्डियन डिजाइन मात्र आउने भएर अनि सिएनसीको प्रयोगको लागि मात्र हुने भएर हाम्रो लागि चाहिँ त्यति खासै परेन। तर हाम्रो नेवारी डिजाइनमा चाहिँ यो हातले कोरेको डिजाइन मात्र राम्रो हुन्छ। यो अनलाइन त्यस्तोमा आउने डिजाइनहरू चाहिँ सिएनसीबाट बढी उत्पादन हुने डिजाइन मात्र भयो, यो नेवारी डिजाइन त्यति खासै आएको छैन।
0: भक्तपुर त आफैमा सांस्कृतिक सहर पनि भनिन्छ होइन, यसमा त धेरै कला संस्कृतिहरू छ। आफैमा यो बुट्टा देखिरहँदाखेरि चाहिँ कति राम्रो पनि लाग्ने, आकर्षक पनि देखिरहेछ। यो सिक्न चाहिँ तपाईँलाई कति समय लाग्यो?
4: अब हामीलाई सिक्नु भनेको हामी त आफ्नै पुर्खेली काम भएर त्यति गाह्रो त लागेन। हामीलाई त हजुरबुवाले काखमा राखेर नै काम गराउनुहुन्छ। काखमा अब 5-6 वर्ष 7 वर्षको उमेरतिर हामी हजुरबुवाको काखमा बसेर पनि काम गरेका छौँ। अनि अब बिस्तारै उमेर पनि हुँदाखेरि अन्त सिक्ने जाँदाखेरि सिकाउने व्यक्तिहरूले चाहिँ पहिला चाहिँ हामीलाई काम सिकेन, काम राम्रो भएन भनेर चाहिँ सजाय दिने जस्तै गरेर पिट्नु पनि हुन्छ। जस्तै हामी स्कुलमा होमवर्क नगर्दाखेरि टिचरले पिट्नुहुन्छ नि, त्यो जस्तै पनि पिटेछ, पिट्नु पनि हुन्छ पहिला त। अहिले त त्यो पिट्ने उसमा छैन होइन, तर पहिला चाहिँ हामीलाई पिटेर दतेर जसरी हुन्छ सजाय दिने उसमा त्यो चाहिँ सिकाउँछ।
0: हजुरले चाहिँ कति वर्षतिरबाट सुरु गर्नुभयो त काम गर्ने?
4: अब अघि भनेपछि मैले त हजुरबाको काखमा बस्दाखेरि त्यो त खासै उयो यार मेरो अन्दाजमा चाहिँ 7-8 वर्षतिर त हामीले बिस्तारै सुरु गरेको हो। जस्तै अब आफ्नै घरमा हजुरबाहरू काम गरेका हुन्छ, त्यसको लागि चाहिँ विभिन्न खाक्सीहरू दल्ने, पालिसहरू गर्ने, त्यो चाहिँ हामीले त्यो बेलादेखि नै सुरु
0: खेल्दाखेल्दै
4: सिकेको।
0: हजुर, अनि यो नयाँ मान्छेलाई हुन्छ नि जस्तो सिक्छु भनेर आउनेहरूलाई चाहिँ कति समय लाग्छ त यो काठमा त्यो कला भर्नको लागि चाहिँ?
4: अब त्यही हो, अघि भित्री मनदेखि उसको इन्ट्रेस्ट छ भनेदेखि चाहिँ तपाईँको 4-5 महिना 6 महिनादेखि सिक्छ। सिक्छु लहरले मात्र सिक्ने हो, सिके सिक नसिके नसिक भन्ने हो भने चाहिँ अलिक धेरै टाइम लाग्छ। टाइम यति उति भन्ने नै थिएन, किनकि हामी आफै गरेर पनि काम सिकेको हुँदैन। विभिन्न अघि तपाईँले भने अनलाइनमा डिजाइनहरू दिन्छ, त्यो डिजाइन ल्याएर गर्दाखेरि हामीलाई अक्कमो, हामी आफै पनि अक्कमो खिच्छौँ कसरी गर्ने हो भनेर। अब जब त्यसको स्केच तयारी हुन्छ अनि मात्र हामीले सजिलो हुन्छ। स्केच मेन कुरा त हामीले स्केच गर्न गाह्रो हुन्छ। स्केच गर्नको लागि अब जस्तै एउटा मूर्ति तपाईँ आएर मलाई एउटा यो एउटा मूर्ति बनाइदियो भनेर आउनुभयो भने पहिला मैले त्यसको स्केच गर्ने, स्केच गर्दाखेरि अब ठ्याक्कै सेम निकाल्नु पऱ्यो, त्यो कति साइजमा आयो त्यो सबै दिएर अनि मात्रै त्यो काम सुरु हुन्छ।
0: अर्डर अनुसारको भएन भनेर चित्त नबुझाएको छेड चाहिँ छ कि छैन नि?
4: अहिलेसम्म चाहिँ त्यस्तो भएको छैन, अहिलेसम्म त सबै उहाँलाई नै हामी अगाडि राखेर स्केच तयार गरेर 2-3 पटक 4 पटक सोधेर यो हुन्छ यस्तो हुन्छ भनेर सबै बुझाएर मात्र काम गर्ने भएर त्यो अहिलेसम्म चाहिँ त्यस्तो कम्प्लेन आएको छैन। काठको प्रकृति अनुसार जस्तोसुकै काठमा हाम्रो बुट्टाहरू बन्दैन। अब अहिले बजारी सामान त अघि तपाईँले त्यो भने जस्तै निबो त्यस्तोमा पनि त्यो अर्कै हो, तर काठको लागि यस्तो झ्याल यो साँझ्याल पशुझ्यालको लागि चाहिँ यो एकदम प्योर नेपाली अग्रा हाम्रो लोकल नेपाली अग्रा बाहेक अरू काठमा चाहिँ हुँदैन। अब जस्तै फाइबरको आयो भने तिनीहरू नाम मात्रको हो, त्यो त्यति तपाईँको ऊ हुँदैन। जति यो काठको ग्यारेन्टी हुन्छ त्यति चाहिँ त्यो हुँदैन। यही हाम्रो लोकल मार्केटबाटै हुन्छ। जस्तै लोकल मार्केट भन्नाले अब हाम्रो समिलबाट चाहिँ उनीहरूले वन फरानी गरेर उनीहरूले ल्याउने भयो समिलमा, समिलबाट चाहिँ हामीले यहाँ ल्याउने गाडी कस्तो
0: छ काठको ओसार पोसार गर्न, यस्तो किनबेच गर्नको लागि कस्तो छ प्रक्रियाहरू चाहिँ?
4: काठको सम्बन्धी चाहिँ अलिक झन्झटै छ, किन भन्दाखेरि अब विभिन्न प्रक्रियाहरू पुरा गर्नु पर्यो। अब जस्तै काठ मात्र ल्याएर हुँदैन, त्यो काठ कहाँ लाने हो, के गर्न लग्ने हो, त्यो सबै हामीले विवरण प्रहरी प्रशासनलाई दिनुपर्ने हुन्छ। अब त्यसको लागि त हामीसँग सम्पूर्ण डकुमेन्ट्रीहरू तयारी हुँदैन, त्यो डकुमेन्ट्री भनेको समिलबाट हामीले उपलब्ध गर्ने हो। समिलको उनीहरूले चाहिँ हामीले उपलब्ध गराउँछ अनि त्यसपछि हामीले चाहिँ दिने हो। अब हामीले बाटोमा काठ ल्याउँदा ल्याउँदै चाहिँ उनीहरूले समायो भने हामीले सम्पूर्ण त्यो डिटेल चाहिँ हामीले देखाउनु पर्ने हुन्छ त्यो। अनि जस्तै अब अघि भने जस्तै यो काठ ल्याउँदाखेरि चाहिँ तपाईँको प्रहरी प्रशासनबाट चाहिँ हामीले समात्यो भनेदेखि चाहिँ हामीले चाहिँ अब जुन ऊ जुन डकुमेन्ट्री हो नि त्यो चाहिँ हामीले बुझाए पनि फलाना ठाउँमा लग्ने फलाना ठाउँको लागि चाहिँ यो मन्दिर मठ मन्दिर निर्माण भइरहेछ त्यसको लागि काठ लाने हो भनेपछि चाहिँ त्यो
0: के प्रयोजनको लागि लैजाँदैछौँ भनेर त्यो खुलाएर डकुमेन्टहरू बनाउन सक्यो भने चाहिँ
4: सहजै हुन्छ। त्यसको लागि चाहिँ अब सरकारबाटै चाहिँ ताकि यसको लागि चाहिँ अलिक सहुलियत जस्तै सुविधा दिनुपर्ने हो, तर अब त्यो अब चाहिँ खोइ के भयो हो, हामी कहाँ चाहिँ त्यस्तो सुविधा छैन।
0: अहिले चाहिँ काष्ठकलाको सिप सिक्छु भन्ने नयाँ पुस्ताहरू चाहिँ कतिको आएको, तपाईँकोमा आउन सिक्न इच्छुकहरू चाहिँ कतिको पाउनुहुन्छ?
4: अहिले चाहिँ कमै छ। किन भन्दाखेरि अब एउटा त मेन कुरा धुलोदेखि खेल्नुपर्छ, हामी दिनभरि धुलोदेखि खेल्नुपर्छ, धुलो आएको आई हुन्छ। अब जस्तै अघि मिसिन चलायो, मिसिनमा धुलो उडेको हुन्छ, पहिलाको जमाना जस्तै हातले गर्न पनि भ्याउँदैन, अनि काठ पनि ठुलो हुन्छ, एक्लैले नभ्याउने काठहरू हुन्छ। अब तिन चारजना धेरै म्यान पावर चाहिने हो काममा, त्यही भएर चाहिँ अहिले चाहिँ अवस्थामा चाहिँ काम गर्ने एकदमै कमै, सबैले सुविधा नै खोज्छ नि त अहिले त, होइन? कसैले अब हाम्रै उसमा भने हो पनि हाम्रै जेनेरेसन अरूको नयाँ जेनेरेसनबाट चाहिँ काम सिक्न अलिक गाह्रै होला जस्तो।
0: यहाँहरूले अब पुर्खादेखि आएर काम गरिराख्नु भएको छ, सिप भन्नुभयो नि त, होइन? यहाँहरूको भन्दा दोस्रो तेस्रो पुस्ताहरूमा चाहिँ यो सिप चाहिँ हस्तान्तरण भएको छ कि छैन त?
4: अहिलेको अवस्थामा त त्यति भएको देखिँदैन, किनकि अहिले सबै इन्जिनियर पढ्यो विदेशतिर गयो, डाक्टर पढ्यो विदेशमै गयो, त्यो भएकोले कारणले नै अलिक कमै छ अहिले त। अहिले अलिअलि सिकिरहेको छ तर पूर्ण रूपले चाहिँ सिकेको छैन।
0: हजुरहरूको यो काष्ठकलामा चाहिँ होइन अहिले पछिल्लो समयको समस्याहरू चाहिँ के छन्?
4: मेन कुरा त काठमै समस्या छ, त्यसपछि आएर चाहिँ तपाईँको बुत्ता गर्ने राम्रो बुत्ता गर्ने मान्छेहरू कार्बिङ गर्ने साथीहरू चाहिँ पाउनु धेरै गाह्रो छ, राम्रो गर्ने चाहिँ त्यो भएर चाहिँ गाह्रो छ।
0: त्यसको लागि चाहिँ यहाँहरू आफैले तालिम दिएर हुन्छ नि, कोही फ्रेस मान्छेहरू ल्याएर चाहिँ आफैले तालिम दिएर सिकाउन मिल्दैन?
4: मिल्छ, त्यसको लागि पनि पहल भइरहेछ, तर अब जस्तै अहिले सबैलाई जे गरे पनि पैसाको पनि अलिकति हेर्नुपर्ने हुन्छ। अब सुरुमा सिक्दाखेरि कसैले पनि पैसा दिन चाहँदैन, पैसा दिए पनि उसलाई चिया खर्चभन्दा बढी दिन अवस्था छैन, किनकि जुन व्यक्तिले सिकाउँछ त्यो व्यक्तिले पनि त्यो सामान बेचेर अथवा त्यो सामान इम्प्रुभ गरेर मात्र उसलाई पनि आम्दानी हुने, अनि त्यो सामानै उसले खेर जान्छ भने उसको पनि आम्दानी हुँदैन, त्यही भएर उसले सिक्ने टाइम समयमा कसैलाई पनि पैसै अहिलेसम्म चाहिँ पहिला पैसा दिएर सिकाउने, त्यस्तो चाहिँ र उल्टै पैसा माग्छ उसँग तर पैसा चाहिँ दिएर सिकाउने, त्यही भएर नै पैसा नभएको कारणले पनि चाहिँ सिक्नलाई उचाउँदैन।
0: यो उद्योग सञ्चालन गर्न चाहिँ कति लगानी गर्नुपर्छ?
4: अब जस्तै उद्योग मात्र होइन कि, अब उद्योगमा के कस्तो सामानहरू तयारी हुन्छ त्यो अनुसार पनि तपाईँको लगानीहरू चाहियो। अब जस्तै मेरै जस्तो सानो ठिकै छ ठिकैको अफिस एउटा उद्योग खोल्नुको लागि पनि अब तपाईँको उद्योग वाणिज्यमा दर्ता गर्नु पऱ्यो, नगरपालिका दर्ता गर्नु पऱ्यो, त्यसपछि राजस्वमा दाखिला गर्नु पऱ्यो, त्यो सबै बुझाउँदाखेरि अनि प्लस अब काठहरू भन्ने समयमा हुँदैन, लामो काठहरू पाउन गाह्रो छ, त्यो काठ पनि स्टक राख्नुपर्ने भएको हामीलाई अहिलेको हाम्रै अवस्थामा पनि तपाईँको चाहिँ 50 लाखले पनि भ्याउँदैन, अहिले हामीसँगै यो स्टक सबै जम्मा गरेर 50 लाख पनि नाग्छ।
0: ठुलो लगानी
4: अहिलेको अवस्थामा चाहिँ चाहिन्छ। 200-300 किबी काठ भनेको 3-4 वटा झ्याल भन्न मात्र पुग्छ, जब यही एउटा झ्याल अगाडिको यही एउटा झ्यालको लागि पनि तपाईँको 15-20 किबीभन्दा बढी छ, त्यो कारणले पनि काठ महँगो भएको कारणले पनि अलिकति गाह्रो छ। सबभन्दा ठुलो कुरा त काठै हो, हामीले काठ अलि सहुलियतमा अलि भन्या साइजमा काठ पायो भनेदेखि चाहिँ तपाईँको काम गर्न त्यति गाह्रो चाहिँ मान्दैन, लामो लामो काठ नपाउने भएर हामीले यो छोटो छोटो काठले काम दिँदैन। धेरै गाँच्नु पऱ्यो भने त्यो ज्वाइन बलियो हुँदैन. धेरै गाँसेर गरेको काम र यो ज्वाइन नगरेर गरेको काम एकदम फरक हुन्छ. खास ज्वाइन नगर्नु पर्ने हो भने त हुँदैन, ज्वाइन नै गर्ने हो. तर पनि धेरै सानो टुक्रामै धेरै ज्वाइन गरे पनि त्यो बलियो हुँदैन.
0: यहाँ चाहिँ धेरै जसो हस्ते हातैले बनाउनु हुँदो रहेछ नि होइन? अहिले त मेसिनबाट पनि छिटो उत्पादन हुने अनि देख्दाखेरि आँख बजारमा पाइन्छ नि होइन? त्यसले गर्दाखेरि चाहिँ यहाँहरूलाई अलिकति यहाँहरूको व्यवसायमा अलिकति समस्या आएको छ.
4: त्यसले धेरै समस्या आउँछ. खास अब कतिले त त्यो सिएनसी त्यो मिसिनबाट प्रयोग भएको सामान त युज गर्दैन. तर पनि अब त्यो पनि भयो तर पनि त्यसको मूल्यमा चाहिँ हेर्ने हो भनेदेखि चाहिँ अब यो हातले गरेको काम चाहिँ मूल्यले गर्दाखेरि चाहिँ तपाईँको कम हुने अवस्थामै छ, लोप हुने अवस्थामै छ. अब विभिन्न मिसिनहरू आइसक्यो अहिले. तर जति यो हात गरेको सामानको महत्त्व हुन्छ त्यो सिएनसीबाट गरेको सामानको महत्त्व हुँदैन.
0: वनीकरणमा त्यस्तो समस्या छ कि छैन अहिले?
4: अहिले सुरुमा त भएको त्यति खासै चाहिँ समस्या छैन, त्यो अहिले चाहिँ त्यति आएको. तर यो चाहिँ पछि गएर बढ्न सक्छ, समस्या चाहिँ हुनसक्छ.
5: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा. आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्. समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको. डिगो, राष्ट्रको खेल तपाईँको हातमा. आज नै डाउनलोड गर्नुहोस्.
6: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ. दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ.
7: नागरिक लगानी कोष.
8: कृषक माज बिउबीजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध.
9: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउबीजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध.
8: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
9: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ.
8: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ.
9: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बरसातको पानी संकलन प्रविधि छरुवा धान प्रविधिको अवलम्बन गर्नुहुन समेत अनुरोध छ.
8: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर.
9: फोन नम्बर 5 42 13 59.
10: सरकारी सेवा र स्रोतमा प्रत्यक्ष पहुँच नपुगेका पीडितहरू, कम आय भएका, गरिब, सीमान्तकृत, जोखिम समूहमा रहेका, लाभ लिनबाट वञ्चित भएका तथा महिलाहरूलाई सरकारी सेवा प्रवाहको अवसरमा प्राथमिकता दिउँ.
11: उनीहरूलाई कानूनले प्राथमिकता दिएका विषयहरू बारे सचेत गराएर सहयोग गरौँ.
10: सामाजिक जवाफदेहिता र सदाचारका लागि सहकार्य ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल.
12: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ.
13: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित.
12: वैदेशिक रोजगार बोर्डको सचिवालय.
14: सडकको भार वहन क्षमता भन्दा बढी लोड मालवाहक सवारी साधनमा नबोकौ.
15: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग.
16: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना. यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ. साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। पाँच दिने भारत भ्रमण पूरा गरी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने स्वदेश फिर्ता। सीमा सम्बन्धी समस्या संवेदनशील भएकाले वार्ता र संवादबाटै समाधान गर्नुपर्नेमा जोड। विदा समाप्त भएका सम्पर्कविहीन निजामती कर्मचारीलाई 3 दिनभित्र सम्पर्कमा आउन सामान्य प्रशासन मन्त्रालयको निर्देशन। र युद्ध अन्त्यका लागि आम्ने सामने वार्ता गर्न युक्रेनका राष्ट्रपतिले गरेको प्रस्ताव रुसका राष्ट्रपतिद्वारा अस्वीकार। अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले सीमा समस्यालाई कूटनीतिक माध्यमबाट सहज ढङ्गले समाधान गर्ने गरी अघि बढ्ने बताउनु भएको छ। पाँच दिने भारत भ्रमण पूरा गरी हिजो स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले सीमा सम्बन्धी समस्या संवेदनशील भएकाले वार्ता र संवादबाट समाधान गरिने बताउनु भएको हो। भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा भारत भ्रमणमा जानुभएका लामिछानेले त्यहाँ भारतीय जनता पार्टीका केन्द्रीय अध्यक्ष नितिन नवीन, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेश मन्त्री एस जयशंकर सहितका उच्च पदस्थ व्यक्तिसँग भेटघाट गर्नुभएको थियो। भेटमा सभापति लामिछानेले कनेक्टिभिटीदेखि धार्मिक पर्यटनसम्मका विषय उत्थान गर्नुभएको थियो। सभापति लामिछानेले कूटनीतिक विषयलाई जिम्मेवार र संवेदनशील ढङ्गबाट बुझ्न पनि आग्रह गर्नुभयो। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले उदारताका साथ आगामी आर्थिक वर्षको बजेटमा उल्लेखनीय सुधार गरिएको बताउनु भएको छ। नेपाल उद्योग परिसंघको 23 वार्षिक साधारण सभालाई हिजो काठमाडौँमा सम्बोधन गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले अर्थतन्त्रको संरचनागत सुधारका लागि सरकारले प्रयास गरेको र त्यसमा साथ दिन उद्योगी व्यवसायी तथा सरोकारवालालाई आग्रह गर्नुभयो। निजी क्षेत्रको माग बमोजिम नै बजेटमा कतिपय प्रावधान राखिएको जानकारी दिँदै उहाँले बिना संकोच लगानी गर्न पनि अनुरोध गर्नुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले हरेक समस्याको समाधान कानूनले दिन्छ भन्ने भाष्य सिर्जना गर्नुपर्ने बताउनु भएको छ। नेपाल सरकार कानून न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा हिजो ललितपुरमा आयोजित दोस्रो कानून अधिकृत सम्मेलन 2083 उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री गौतमले न्याय सेवाभित्र कानून समूह र कानून मन्त्रालय राज्य सत्ता सञ्चालनको मस्तिष्क हो भन्दै हरेक काम गर्दा कानूनले समस्या सिर्जना गर्छ भन्ने भाष्य बदलेर हरेक समस्याको समाधान कानूनले दिन्छ भन्ने अवस्था सिर्जना गर्नुपर्ने बताउनुभयो। कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सर्वसहमतिले पारित भएको छ। कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको 8 अधिवेशन हिजो बसेको 8 बैठकबाट प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसहमतिले पारित भएको हो। सभामुख नन्दा गुरुङले कर्णाली प्रदेश सभा नियमावली 2081 नियम 39 उपनियम 4 बमोजिम मुख्यमन्त्री एमलाल कणेललाई उक्त नीति तथा कार्यक्रम पारित गरियोस् भनी सभा समक्ष प्रस्ताव पेश गर्न समय दिनुभएको थियो। मुख्यमन्त्री कणेलले सभा समक्ष सो प्रस्ताव पेश गरेसँगै सभामुख गुरुङले कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभयो। गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। हिजो बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले नीति तथा कार्यक्रम पारित गरियोस् भनी प्रस्ताव पेश गर्नुभएको थियो। उक्त प्रस्ताव पारित भएको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कविहीन निजामती कर्मचारीलाई 3 दिनभित्र हाजिर हुन आह्वान गर्दै त्यसो नगरी कारवाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ। मन्त्रालयले हिजो एक सूचना जारी गरी अध्ययन विधा तथा असाधारण विधा सम्बन्धी अभिलेख राष्ट्रिय किताबखाना निजामतीमा अध्यावधिक नभएका कर्मचारीलाई 3 दिनभित्रमा अनिवार्य रूपमा आफ्नो अभिलेख अध्यावधिक गराउन आह्वान गरेको हो। मन्त्रालय आयोग सचिवालय तथा केन्द्रीय स्तरका कार्यालयलाई आफ्नो निकायबाट विभिन्न समयमा अध्ययन विदा वा असाधारण विदा स्वीकृत भएका कर्मचारीको विवरण, विदा अवधि समाप्त पछि कर्मचारी हाजिर भए नभएको तथा अन्य विवरण, राष्ट्रिय किताबखाना निजामतीसँग समन्वय गरी यकिन गर्न र 3 दिनभित्र अभिलेख अध्यावधि गराउन सूचनामा अनुरोध गरिएको छ। गृहमन्त्री सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन हिजो सरकारलाई बुझाएको छ। छानबिन समितिका संयोजक अच्युतम प्रसाद भण्डारीले प्रतिवेदन हिजो प्रधानमन्त्री बालेन्द्र शाह समक्ष बुझाउनु भएको हो। सरकारले वैदेशिक रोजगार व्यवसाय तथा सम्बन्धित निकायलाई श्रमिकहरूको नियमित अनुगमन गर्न निर्देशन दिएको छ। विदेशमा कार्यरत नेपाली श्रमिकहरूले रोजगार सम्झौता अनुसार तलब सेवा सुविधा तथा सुरक्षित आवास नपाएको लगायतका गुनासो बढ्दै गएपछि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले युवा श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै नियमित अनुगमन कार्यान्वयन गराउनका लागि निर्देशन दिएको हो। सभामुख डोलप्रसाद अर्यालसहितको टोलीले हिजो कञ्चनपुरको दोधारा चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाहको प्रगतिका विषयमा जानकारी लिएको छ। सभामुख अर्याल र राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले कञ्चनपुरका विभिन्न क्षेत्रको अवलोकनका क्रममा दोधारा चाँदनी सुक्खा बन्दरगाहको प्रगतिका विषयमा जानकारी लिनुभएको हो। बेमौसमी वर्षासँगै आउने पहिरोका कारण दिनानुदिन बिपी राजमार्ग अवरुद्ध हुन थालेपछि काभ्रे पलाञ्चोक स्थित सडक खण्डमा रातको समयमा गराउँदै आइएको अनिश्चितकालीन बन्दलाई यथावत राखिएको छ। जिल्ला सुरक्षा समितिको हिजो बसेको बैठकले वर्षा लगायत जोखिमका कारण 1 महिनादेखि साँझ 5 बजेदेखि बिहान 5 बजेसम्मको बन्दलाई 2 घन्टा घटाएर पुनः अनिश्चितकालीन रूपमा राजमार्गमा आवागमन बन्द गराइएको हो। रेडियो नेपालबाट अहिले बिहान 10 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थामा देखिएको भनिएको आर्थिक अनियमितता, प्रक्रियागत कमजोरी तथा वित्तीय अनुशासन उल्लङ्घन सम्बन्धी विषयमा अध्ययन एवं छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रालयले आफ्नो आन्तरिक जानकारी प्रयोजनका लागि विभिन्न निकायमा परेका उजुरी, महालेखा परीक्षकको कार्यालयका प्रतिवेदन तथा सार्वजनिक सरोकारका विषयलाई समेत आधार बनाएर स्वतन्त्र र तथ्यपरक अध्ययनका लागि समिति गठन गरेको जनाएको छ। इन्जिनियर डाक्टर आवास मास्केको संयोजकत्वमा गठित समितिमा उमेश रूपाखेती, टीकाराम कार्की र नवीन कुमार मिश्र सदस्य हुनुहुन्छ। मन्त्रालयका अनुसार सार्वजनिक सेवा प्रसारण संस्थाले आफ्ना च्यानलहरू भू उपग्रह मार्फत प्रसारण गर्न विदेशी स्याटेलाइट ब्यान्ड विथ सेवा प्रदाय कम्पनीसँग सन् 2002 हालसम्म निरन्तर रूपमा भाडा सम्झौता गर्दै आएको र ती सम्झौता समय समयमा च्यानल थप गर्ने स्ट्यान्डर्ड डेफिनेसनबाट हाई डेफिनेसन HDमा रूपान्तरण गर्ने, पूरक सम्झौता गर्ने तथा उपकरण खरिद सम्बन्धी निर्णयहरूमा प्रश्न उठ्दै आएका छन्। मन्त्रालयले यी सम्पूर्ण विषयको अध्ययन गरी 21 दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने कार्यादेश सहित समिति गठन गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग तत्काल भेटवार्ता गर्ने कुनै आधार नदेखिएको बताउनु भएको छ। युक्रेनका राष्ट्रपति जेलेन्स्कीले युद्ध अन्त्यका लागि प्रत्यक्ष भेटवार्ताको प्रस्तावसहित खुल्ला पत्र पठाएको 1 दिनपछि सेन्ट पिटर्सबर्गमा आयोजित समारोहमा पुटिनले अहिले आम्ने सामने वार्ताको कुनै औचित्य नरहेको प्रतिक्रिया दिनुभएको हो। अब मौसम सम्बन्धी जानकारी। आज लुम्बिनी, कोशी, कर्णाली प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागका केही स्थानहरू तथा तराई भूभागका एक दुई स्थानमा पानी पर्ने सम्भावना रहेको छ। तराई भूभागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29-31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। पाँच दिने भारत भ्रमण पूरा गरी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने स्वदेश फिर्ता। सीमा सम्बन्धी समस्या संवेदनशील विषय भएकाले वार्ता र संवादबाटै समाधान गर्नुपर्नेमा जोड। विदा समाप्त भएका सम्पर्कविहीन निजामती कर्मचारीलाई 3 दिनभित्र सम्पर्कमा आउन सामान्य प्रशासन मन्त्रालयको निर्देशन। र युद्ध अन्त्यका लागि आम्ने सामने वार्ता गर्न युक्रेनका राष्ट्रपतिले गरेको प्रस्ताव रुसका राष्ट्रपतिद्वारा अस्वीकार। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र।

0: कार्यक्रम हाम्रो भूगोल
1: हाम्रो भूगोल
0: हाम्रो भूगोल
1: हाम्रो भूगोल
0: नमस्कार। कार्यक्रम हाम्रो भूगोलबाट प्रत्येक शनिबार बिहान यसै समयमा प्रसारण हुने कार्यक्रम हाम्रो भूगोल तपाईँहरूको आफ्नै कार्यक्रम हो।
1: हाम्रो भूगोल र भूगोलभित्रका विषयवस्तु लगायत संस्कार र संस्कृतिका बारेमा जानकारी गराउनु कार्यक्रमको उद्देश्य हो। त्यसैले हामी तपाईँहरूकै गाउँठाउँमा आएर त्यहाँको विविध पक्षलाई नियाल्दै कार्यक्रम तयार पार्दछौँ। यसमा तपाईँहरूको साथ पनि अवश्य चाहिन्छ हामीलाई।
0: हामी कहिले पूर्व त कहिले पश्चिम, कहिले उत्तर त कहिले दक्षिण भेगमा बसोबास गर्नुहुने तपाईँ माझ प्रत्यक्ष भेटघाटमा आइपुग्छौँ, आउने कोसिस गर्नेछौँ।
1: आज हामी तपाईँहरूलाई भक्तपुर बिरुवा स्थित विन्ध्यवासिनी मन्दिर लिएर जाँदैछौँ। विन्ध्यवासिनी पुग्नका लागि कौशलटार, बालकोट हुँदै ग्वारको, लुभु, भोजुङ्गे, त्यसै गरी नयाँ ठिमी, दधिकोट, चारखण्डी र सूर्य विनायक गुण्डु तर्खालबाट पनि पुग्न सकिन्छ।
0: बिरुवा बस पार्क नजिकै रहेको उक्त मन्दिर पुग्न झण्डै 276 ठाडो खुड्किला उक्लिनु पर्छ। मन्दिर प्राङ्गणमा पुगेर चारैतिर निहाल्दा हरियाली वातावरण, उपत्यकाका बस्तीहरू र सुन्दर ठाउँहरू देखिन्छन्। उक्त ठाउँ पुग्ने जो कोहीको पनि मन त्यहाँको स्वच्छ हरियाली र शान्त वातावरणले गर्दा आनन्दित हुन्छ नै। सहरबाट नजिकै रहेको उक्त ठाउँ पिकनिक खान र सामाजिक कार्य, विवाह, व्रतबन्धका लागि उपयुक्त नै छ। चमेली सामुदायिक वनको बीचमा अवस्थित प्यागोडा शैलीको उक्त मन्दिर 3 तलाको छ। हामीले यो रिपोर्टिङ गर्दासम्म उक्त मन्दिरमा पित्तलको पाता लगाउने काम भइरहेको थियो। मन्दिरभित्र 8 हात भएकी 6 फिट अग्लो, 4 फिट चौडाइको आकारमा विन्ध्यवासिनी भगवती विराजमान छिन् भने दायाँ बायाँ गणेश र ललिता देवीका मूर्तिहरू पनि रहेका छन्।
1: आजको कार्यक्रममा सोही विन्ध्यवासिनी मन्दिरको बारेमा थप जानकारीका लागि मन्दिर व्यवस्थापन संरक्षण समिति एवं विन्ध्यवासिनी चमेली खैजडी भजन समूहका अध्यक्ष विशेश्वर चौलागाई सँग गरिएको छोटो कुराकानी, मन्दिरमा पाता लगाउँदै गर्नुभएका व्यक्ति, समाज सेवी, मन्दिरलाई नजिकबाट नियाल्नु हुने ज्येष्ठ जन र मन्दिर घुम्न आउनुभएका धार्मिक पर्यटकको आवाज समेटिएर तयार पारिएको रिपोर्ट र जनधारणा प्रस्तुत गर्नेछौ। हामीलाई सुनिरहनुहोला।
0: कार्यक्रमको पहिलो सामग्री स्वरूप जनधारणा।
2: मेरो किरण छेत्री, मेरो चाहिँ पुरानो घर चाहिँ डुङ्खरको काभ्रे विधानचोक भन्छ अहिले, अनि हालसा चाहिँ अहिले चाहिँ बालकोटामा बस्छु। वातावरण स्वच्छ भएको हुनाले चाहिँ यसो आनन्द आउँछ यहाँ आएपछि, हरियालीहरू भएको हुनाले, त्यही भएर चाहिँ हामी प्रायः आइरहन्छौँ यहाँ। अब हाम्रो एक नम्बर कुरा त हाम्रो कुलदेवता पनि भयो विन्ध्यवासिनी, महिनामा लगभग 1.5-2 महिनामा एकचोटि आइरहन्छौँ। यसो वातावरण हेर्दा राम्रो छ, आफू त अब यसो मन सन्तुष्ट। बन्दनगरको पिछा आएपछि यहाँ आएको चाहिँ भइसक्यो लगभग 5-7 वर्ष भइसक्यो, प्रायः आइरहन्छौँ।
3: मेरो नाम कविता छेत्री, बालकोटबाटै हो। एकदम रमाइलो लाग्छ आउँदा, आएको छु म पनि धेरैचोटि। अब एक त मन्दिर आउँदा त रमाइलै लाग्छ, जस रमाइलो छ यो सिडीहरू बनाएर नि अलिक सजिलो भएको छ। यस्तै थिएन अरूबाट सुनेको, म आएको त त्यही 1-2 वर्ष जति भयो होला। बस्ने ओर्ने ठाउँहरू बनाइदिनु भएको छ, राम्रो छ। आउनुहोस्, हेर्नुहोस्, घुम्नुहोस्, होइन दर्शन गर्नुहोस्। त्यही हो, रमाइलो छ, हरियाली, वन जङ्गल।
4: रविन्द्रका, मेरो घर स्याङ्जा 3 हो, अहिले माटोल। हामी यतामा पितलको कामहरू गर्छौँ, सानोसानो यो मूर्तिहरू सम्बन्धी प्रकल पर्वहरू गर्छ, बुद्धहरू, ताराहरू, यस्तोहरू हुन्छ। भयो 10-12 वर्ष म यहाँ काठमाडौँ आएपछि। अब यहीँ आफ्नै ठाउँमा अब काम सिकिहाल्यो, अब यसैलाई प्राथमिकता दिएर यसैमा काम गरेर अनि अब भोलिको दिनहरूमा अझै राम्रोसँग काम गर्दै यहीँ ठिकै छ हामीलाई। यस्तो कामहरू सिक्यो भने अब भोलिको दिनहरूमा राम्रो हुन्छ, कमाइ हुन्छ, आफ्नै देशमा बसेर आफ्नै परिवारमा बस्न पाइयो, भोकै बस्नु परेन, जे भए पनि अब आफ्नो खर्च आफैले जुटाउन सकियो।
5: मेरो नाम नारायण सुन्दर बक्के, हामी भक्तपुर सूर्य विनायक। हामी चाहिँ यता चाङ चार नारायण थान घुमेर यता विन्ध्यवासिनी पनि दर्शन गरौँ भनेर आएको, पहिला पनि एकचोटि आइसक्यो, दुईचोटि भयो, रमाइलो लाग्छ। यो जङ्गलको बिचमा आनन्द छ, हावा पनि खान पाइयो, एक त मन्दिरको पनि दर्शन गर्न पाइयो विन्ध्यवासिनी मन्दिर।
0: मन्दिरमा पाता लगाउँदै गर्नुभएका व्यक्ति समाजसेवी मन्दिरलाई नजिकबाट निहाल्नु हुने ज्येष्ठजन र पर्यटकको आवास समेटेर तयार पारिएको एक रिपोर्ट। अबको पालोमा
1: कौशलटारबाट झण्डै 6.5 किलोमिटरको दूरीमा अवस्थित बिरुवाको विन्ध्यवासिनी मन्दिर प्राकृतिक हरियाली माझ रहेको छ। उक्त ठाउँ पुग्ने जो कोही पनि त्यहाँको सुन्दर शान्त हराभरा देखेर नलोभिने त कुरै छैन। यही हरियाली माझ रहेको विन्ध्यवासिनी मन्दिरमा पाता लगाउँदै गर्नुभएका सिन्धु पाल्चोक घर भई हाल ललितपुर बस्दै आउनुभएका ओम तामाङ यस्तो काम गर्दा आनन्द आउने र आफ्नै देशमा काम गरेर बस्ने हो भन्नुहुन्छ।
6: आज फाइनल काम सकेर भनेर आएको हामी यो महिनाभित्र 5-6 वटा मन्दिरमा लगाइसक्यो। यो काम धेरै राम्रो छ, किनभने यो काम भने सिक्यो भने 25 सम्मलाई कुनै भारी बोक्नु परेन, धेरै खुसी हुन्छ नि त। मेन कुरा भनेको हामीले किनभने सिप सिक्नु पर्यो, सिप सिक्यो भने यो ठाउँमा हामीले किनभने एक दिनमा 2-4 हजार 5-6 हजार कमाउँछ नि त। महिनाको के नकमायो भने 30-40-50 हजार कमाउँछ नि, केही न केही नहुने पुग्यो नि। जुन हामीले यो दुःखले पसिनेर गरेको कामले जसले पैसा कसरी जोगाउनु पर्छ, कसरी पछिले भविष्य सोध्नुपर्छ, मेहनतको पैसा कसरी जोगाउने, पछिले छोरीले पढ्ने हिसाबले चाहिन्छ, त्यही अनुसारले जोगाउनु पर्यो नि।
1: बिरुवै बिरुवा धेरै भएकाले बिरुवा नाम रहन गएको र विगत 35 वर्ष अघि जलबिरेबाट काठमाडौँ भित्रिनु भएकी मनमाया श्रेष्ठ मन्दिरमा पुजारीका रूपमा आफ्ना श्रीमानलाई स्थानीय वासीले राखेको कुरा यसरी बताउनुहुन्छ हामीसँगको छोटो भेटमा।
7: बिरुवा नभए धेरै बिरुवा भएर दुर्दा त्यतै धेरै रोपेछ, रोपे हो, अरू सब उम्रे हो। यो थियो हामी आउने बेलामा त थिइन, यो माखलपट्टि सिरो पनि नउम्रिन्थ्यो, अहिले यस्तो बन्द भयो। हामी आएपछि यो रोड थिएन, यस्तै ढुङ्गै ढुङ्गा भएको रोड थियो सानो चाहिँ। हामी आएर 10-12 वर्ष पछि हामी यहाँ त भयो होला 30-35 वर्ष हामी जलबिरे ढाँडेबाट। अब पहिला यहाँ चाहिँ भगवती मात्रै हुनुहुन्थ्यो, कुलमाया भगवती मात्रै 150 वर्ष हुनुभएको अरे भगवती। अनि पूजारी दाई एउटा राख्ने गरेछ, जोगीहरू राख्ने गरेछ, अनि गोप्तामी भन्नेको जानै बसिएर छ, उसको एउटा छोरा मात्रै छ गोप्तामी, उसको छोरा चाहिँ। अनि बा आमा नभएपछि कहिले कुन दिदीकोमा बस्नेछ, कहिले कुन दिदीकोमा बस्ने रहेछ, ऊ घुमिरहँदो रहेछ। अनि यहाँ चाहिँ पूजा गर्ने मान्छे नभएर अनि पुजारी हामीलाई खोजेर राखे, घिम्रेहरूले राखे, गुठी भयो पूजा। मेरो बुढा 4 बजीदेखि उठ्नुहुन्छ, 5 बजीदेखि पूजा सुरु हुन्छ दिउँसो। अहिले यसरी हामी बस्छ, बेलुका 7 बजीपछि माथि आरती गर्नु जान्छ। दसैँ नौरथामा धेरै भिडभाडै हुन्छ। पहिला पहिला त यो सिँढीहरू 2 टिटिटिटिटिटिटि हुन्थ्यो, जिमी नै हल्टिन्थ्यो पहिला त। अब माथिबाट आउने, तलबाट आउने, मासतिर जाने, ओर्लिने, अहिले चाहिँ अब त्यतिको छैन कोरोना र यो डेङ्गुले गर्दामा।
1: समाजसेवी एवं निर्माण व्यवसायी कृष्ण मुरारी चौलागाई आफूले मन्दिर परिसरमा निर्माण कार्य यसरी गर्दै आएको कुरा बताउनुहुन्छ।
8: 74 सालदेखि अहिलेसम्म हाम्रो निर्माणाधीन कार्यहरू चाहिँ एकदम तीव्र गतिमा भइरहेको छ र विकासमा गर्नुपर्ने एक नम्बर वडामा अलिकति हाम्रो बाटा थोरै बाटा बाटोको अलिकति निर्माणाधीन गर्नुपर्ने छ र यसको लगायत जुन हाम्रो पौराणिक कालदेखि ढुङ्गे धारा भन्ने नामाकरण भएका हाम्रा पुर्खाहरूले संरक्षण गरिरहेको धाराहरूलाई पनि हाम्रो नगरपालिका यस सुनपा एकले यसलाई संरक्षण गरी यो डाँछी इँटा लगाएर संरक्षण गर्ने कार्य पनि तीव्र गतिमा भइरहेको छ र अहिले पनि यस विन्ध्यवासिनी निकट हाम्रा पुर्खाहरूले सानो धारा भनेर नामाकरण गरिरहनु भएको धारालाई पनि डाँछी इँटा लगाएर यसलाई हामीले संरक्षण गरेका छौँ।
1: टाढाको विन्ध्यवासिनी धेरै पटक गइयो तर नजिककोमा आउन आजै जुर्यो, यो पनि जुर्नु पर्ने रहेछ भन्नुहुन्छ सूर्य विनायक निवासी शान्ति रञ्जित बके।
9: म त फर्स्ट टाइम हो, तलबाट हेर्दाखेरि त ओहो कति जस्तो लागेको थियो, तर एकैछिन आइपुग्यो, टाढाको विन्ध्यवासिनी पुगे, नजिककोमा फर्स्ट टाइम पुग्दैछ। उहाँले आज लिएर आउनुभयो, आज खोइ के हो, आज यतिकै यो घरमा बस्ने ड्रेसमै लाएर म आज 4 नारायण घुमेर आइसकेँ, जुर्नु पर्ने रहेछ। होइन घर जाउँ, म ड्रेस चेन्ज गर्छु भनेको पर्दैन, भगवान्ले बोलाएको बेला यस्तै हुन्छ। हेर्नु यहाँ जुत्ता यस्तै ठिक ठाक, हामी अब यहाँ गाम्छा भएर सूर्य विनायक निस्किन लागेको, बाटोमै रहेछ, जाउँ दर्शन गरौँ भनेर छिरिहालेको।
1: भोग भाग र कर्म भनेको भगवानको इच्छा अनुसार, मान्छेले त केवल गर्ने प्रयास मात्र हो। मन्दिर व्यवस्थापन संरक्षण समिति एवं विन्ध्यवासिनी चमेली खैजडी भजन समूहका अध्यक्ष विशेश्वर चौलागाईसँग गरिएको कुराकानी अबको पालोमा।
0: त्यो मन्दिर यहाँको भूगोल बताइदिनुहोस्।
10: अब यहाँ हाम्रो यो ठाउँमा चाहिँ नि हाम्रो जङ्गल थियो, यो चमेली वन सामुदायिक वन उपभोक्ता समितिको मादातभित्र पर्छ। यो वनको एरिया सबै भिरालो जमिन थियो र यो हामीलाई एउटा शालिग्राम घिमिरे बुवाको छोराको अमेरिकाको भिसा लागेको थियो र भिसा लाग्दाखेरि उहाँको बेलुका रातिको सपनामा चाहिँ नि माता बिन्दवासिनी आएर म यसरी अदृश्य रूपले यहाँ रहेको हुनाले मैले तैँले यहाँ दृश्य गराएर यहाँ उत्पत्ति गराइदिएर मेरो पाठ पूजा गराएर जा भन्ने एउटा सङ्केत सपनामा भएको हुनाले उहाँको सहयोगमा हाम्रो चौलागाई घिम्रे नेउपाने र श्रेष्ठ दाजुभाइहरूको सबैको मिली महत्त्वमा हामीले चाहिँ यो एउटा मन्दिर स्थापना गरे हौँ।
0: कति सालको कुरा होला
10: यो? हाम्रो लगभग 51 सालको कुरा हो, तर हामीले चाहिँ पछि प्रतिष्ठान गरेर मन्दिरको पूजा व्यवस्थापन गरेको चाहिँ 62-63 सालतिर मात्रै हामीले सुरु गऱ्यौँ।
0: भनेपछि 51 सालमा यो मन्दिरहरू यो यहाँ यस्तो अहिले हामीले जुन देखेका छौँ भगवान्का मूर्तिहरू त्यो के पनि थिएन?
10: त्यहाँ केही पनि थिएन, यो ठाडो पुरै भिरालो माथिबाट गुडेको सामान एकैचोटि तल पुग्थ्यो, यस्तो भिरालो ठाउँ थियो, भिरालो ठाउँ थियो। अनि यसलाई हामीले सम्याएर खनेर अनि हामीले यहाँ ऊ गऱ्यौँ र गर्दाखेरि बिन्दवासिनी चमेली खैँजडी भजन समूह हो भने हाम्रो बुढा बुढा हजुरबुवाहरूले चाहिँ खेत गर्दाखेरि सिलोकमा भजन गाउनुहुन्थ्यो, त्यो भजन अझ पनि हामीसँग छ। नारायण हरि हरि भन्ने भजन छ, त्यो कला हामीले अझ पनि जगेरा गरिराखेका छौँ।
0: उहाँ बुवाहरूलाई भेट्न सकिन्छ अहिले?
10: बुवाहरू कोही बितिसक्नु भएको छ, कोही अहिले अशक्त हुनुहुन्छ, बोल्न सक्ने स्थितिमा हुनुहुन्न, तर हामीले चाहिँ नि उहाँहरूको लयलाई र सिकोलाई हामीले चाहिँ नि निरन्तरता दिँदै हामीले नयाँ उत्पादन गरिरहेका छौँ। हजुर म पनि गाउँछु, चुड्का भजनमा छ। अब हामीले चाहिँ नि अहिले पनि कुनै सप्ताह नवा सत्यनारायणको पूजा मा बोलाउनु भएको खण्डमा जुनसुकै ठाउँमा पनि हामी गएर गरेका छौँ र जान्छौँ पनि।
0: यो संरक्षण समितिले चाहिँ बिन्दवासी मन्दिरका लागि के संरक्षण गरिरहेको छ त
10: अहिले? बिन्दवासिनी मन्दिरको लागि हामीले संरक्षण गर्नुपर्ने काम धेरैहरू छन्।
0: के हुँदैछ
10: यो हाम्रो बिन्दवासिनी मन्दिरमा? पित्तलको छाना लाग्दैछ, यो हामीलाई नेपाल सरकारको पर्यटन मन्त्रालयबाट चाहिँ हामीलाई अहिले 10 लाख रुपियाँ विनियोजित भएको थियो, 1 लाख रुपियाँ कट्टा भएर 9 लाख रुपियाँ आएको थियो, त्यो 9 लाख रुपियाँको काम अहिले हुँदैछ। अब यो काम सम्पन्न भएपछि फेरि थप बजेट माग गरिरहेको छौँ, थप बजेटको लागि फेरि कल भइरहेको छ, त्यसमा थप बजेट आएपछि अनि यसलाई यो काम पुरा हुँदैन, यसलाई सम्पन्न पुरा गर्ने लक्ष्य छ। अहिले हाम्रो जुन स्थानीय निकायबाट चाहिँ नि यो मन्दिरको वरिपरि चाहिँ नि दक्षिण इँटाको भक्तपुर इँटा राखेर लगाउने भने हाम्रो ओडादशीजीले हामीलाई कमेन्ट गर्नुभएको छ, म गराइदिन्छु भन्नुभएको छ, र त्यो भएको हुनाले उहाँले पनि पहल गर्नुभएको छ र हामीले पनि यसमा पहल गरिरहेका छौँ। वरिपरि भएका जुन मठ मन्दिरहरू छ त्यसलाई नि अलिक संरक्षण गरेर अलिक राम्रो बनाएर राख्ने भने हाम्रो यहाँ बनाउनु पर्ने संरक्षण धेरै छ। यहाँ
0: हजुर यो एकदम ठाडो रहेछ, हजुरले पहिले भन्नुभयो माथिबाट गुल्टेको एकैचोटि तल पुग्छ भनेर, सिँढी पनि त्यस्तै नाकै ठोक्केला जस्तो उकालो लाग्यो। कतिवटा सिँढी छ?
10: 276 सिँढी छ।
0: यो सिँढी निर्माणको लागि चाहिँ यहाँहरूलाई सहयोग कहाँबाट भयो?
10: यो हामीलाई यो सिँढी निर्माण हुँदाखेरि यो हामीलाई ललितपुर जिल्लाको हाम्रो विशेष भौतिक पूर्वाधार उसबाट चाहिँ नि हाम्रो त्यहाँबाट चाहिँ सहयोग भएर हाम्रो सिँढी निर्माण भएको
0: हो। सुन्यो चन्दा बक्सदेखि चन्दा बक्सका रकमहरू पनि कहाँ खर्च हुन्छ?
10: हामी मन्दिरको लागि खर्च गर्छौँ र खर्च गरेर बाँकी रहेको पैसा चाहिँ अक्षय कोषमा स्थापना गरेर राखेका छौँ, जति पैसा हुन्छ त्यतिको बिल रसिद काटेर हामी बैङ्क खाता दाखिला गर्छौँ।
0: आफ्नो ठाउँमा पर्यटकीय धार्मिक एउटा तीर्थस्थल पनि हो यो, कस्तो लाग्छ?
10: मलाई त एकदम गर्व लाग्छ, मेरो गाउँ यो 3 गाउँको माझमा रहेको यस मन्दिरमा यस वनको 20 भागमा रहेको माता बिन्दवासिनीको मन्दिर मलाई त एकदम गौरव छ, एकदम खुसी छु, म एकदम हर्षोल्लास छु यसमा, एकदमै छु। किनभनेदेखि ओहो माता बिन्दवासिनी भने एउटा देवी हुन्, साक्षात देवी, उहाँको प्रतिमा हामीले राखेर उहाँलाई स्थापना गरेर उहाँको पूजा पाठ सञ्चालन गर्न पाएका छौँ। यो 3 भेगको रक्षा गर्नुभएको छ, उहाँले आँटेको कुरा मनले चिताएको कुरा पुरा गर्नुभएको छ र उहाँलाई चाहिँ देखेर हामी एकदमै एकदमै खुसी छौँ, हामी त एकदमै लाभान्वित भएको छौँ।
0: पहिला म एकचोटि आउँदाखेरि यहाँ मान्छेहरू कति पोखराको बिन्दवासी नै जान्छन्, यहाँ चाहिँ मान्छे अलिक कमाउनुहुन्छ भन्नु?
10: अहिले पनि खासै भने मिडिया मार्फत कुनै पनि प्रचार प्रसार अझ पनि हामी गरिरहेका छैनौँ, होइन? अब हामीले युट्युबहरूमा पनि हामीले त्यस्तो हालेका पनि छैनौँ, त्यसो भएको हुनाले हामीले चाहिँ अब यसलाई प्रचार प्रसारको हामी कमी नै छ। तर एउटा कुरो कस्तो छ भने हामीलाई प्रचार प्रसार गर्नलाई अलिकति परिस्थितिका अप्ठ्यारोहरू हुँदो रहेछन्, किनभनेदेखि अब आर्थिक अप्ठ्यारो पनि हामीलाई त्यो रहन्छ, अब किनभने मन्दिरको पैसा अब भेटी उठ्छ, त्यही कति नै उठ्छ र महिनाको 1-2 हजार रुपियाँ उठ्छ, त्यसले गर्दा नि प्रचार प्रसारमा हामीलाई आर्थिकको अलिक कमी नै हुन्छ। प्रचार प्रसार गर्न आर्थिक कस्तो हुन्छ भने मिडियाहरू लिएर आउँछ, उहाँहरूले पारिश्रमिक दिनै पर्छ, अब उहाँहरूले पारिश्रमिक खोज्नुहुन्छ, अब हजुरहरू आउनुभयो पारिश्रमिक नखोज्नु भयो आफ्नो ठाउँमा छ, अब हाम्रो यहाँ अनुद्रकार कार्यक्रम यसो गराउन हजुर भने यसो पारिश्रमिक केही हुन्छ भन्नुहुन्छ, अब त्यो हामी सक्ने स्थितिमा रहँदैनौँ। त्यसो भएको हुनाले अलिकति हामी
0: कुरालाई पारिश्रमिकमा तुलना गर्न पनि
10: त्यो पनि हुँदैन हुन चाहिँ, तर साथीहरू त्यस्तो गरिदिनु पनि हुन्छ। त्यो भएको हुनाले चाहिँ अब हामी त्यसमा अलिकति उ गएको छ, अब हामी जति सक्छौँ त्यसलाई चाहिँ प्रचार प्रचारमा लिएर जाने र युट्युबहरूमा पनि हाल्ने र मातालाई चाहिँ जसरी हुन्छ हामीले अलिकति प्रचार प्रचारमा बढी गराएर भक्तजनहरूलाई उपस्थित गराएर अलि भिडभाड गराउने भन्ने कुरा हाम्रो सोच पनि अहिले रहेको छ र मेरो तब 2 वर्षको कार्यकाल हुन्छ त्यसमा चाहिँ गराउने भन्ने हाम्रो अलिक सोचै लिएका छौँ हामीले। अहिले
0: त्यही भक्तजनहरू आउनुहुन्छ नि विशेष गरेर हजुरलाई थाहा भए अनुसार कस्तो कस्तो आस्था बोकेर आउनु हुँदो रहेछ यहाँ
10: चाहिँ नि उहाँहरूको आस्था के हामीले सर्वेक्षण गरे अनुसारमा माताको दर्शन गरियो भने हाम्रो भागल पुरा हुन्छ, हामीले चिताएको कुराहरू चाहिँ प्राप्त गर्न सकिन्छ भन्ने भावनाले आउनु भएको छ नि धेरै देखिन्छ। कति भक्तहरू त्यसरी आउनुहुन्छ, कति भक्तहरू यसै पर्यटन क्षेत्रहरू यसो घुमघाम गर्नको लागि पनि यसो के रहेछ हेरौँ भनेर पनि आउनु भएको छ र धेरैको चाहिँ हामीले चाहिँ माताको दर्शन गरियो भने हामीले मनले चिताएको कुराहरू पुरा हुन्छ, पुरा गरिदिनुहुन्छ भन्ने भावनाले चाहिँ आउनु भएको बुझिन्छ।
0: पर्यटकहरू आउने, धार्मिक तीर्थालुहरू आउने हुँदाखेरि आफ्नो ठाउँको विकास भयो जस्तो लाग्छ हजुरलाई?
10: धेरै नै विकास भयो सर, किनभने यो ठाउँ पहिला यस्तिको ठाउँ थिएन। यहाँ हाम्रो सँगसँगै एउटा तल चरखण्डीको मन्दिर छ, हाम्रो बैशाख 1 गते हाम्रो त्यहाँ मेला लाग्छ। त्यहाँ मेला लाग्दाखेरि यहाँ धेरै रमझम हुन्थ्यो, यहाँ धेरैतिर यहाँ हुन्थ्यो, तर यहाँ हाम्रो त्यस्तो मन्दिर नहुँदाखेरि त्यस्तो थिएन र अहिले हाम्रो जुन बिन्दावासिनी मन्दिर स्थापना भएदेखि अहिले त्यहाँको जस्तै गरी हामीलाई चाहिँ एकदम चहलपहल र एकदम पर्यटकहरू आउने, धेरै भक्तजनहरू आउने चाहिँ अहिले भइरहेको छ, एकदम खुसी लागिरहेको छ। अहिले मुख्य मूर्ति चाहिँ हाम्रो बिन्दावासिनीको भइहाल्नुभयो, सरस्वतीको हुनुहुन्छ, बुढाली कण्ठ हुनुहुन्छ, मनोकामना हुनुहुन्छ, नागदेवता हुनुहुन्छ, अनि यतिपट्टि गएर हाम्रो हनुमानजी हुनुहुन्छ। यो चाहिँ फेरि कस्तो छ भने बिन्दावासिनी यो एउटा मन्दिर हामीले गरे हो, यो चाहिँ विभिन्न दाताहरूले ल्याएर राख्नु भएको है। फेरि हामीले नाग पूजा नाग चाहिँ हामीले गऱ्यौँ, नारायणको मूर्ति छुट्टैले राख्नु भयो, उहाँहरू अरू मूर्तिहरू छुट्टै राख्नु भएको हो। फेरि यो हाम्रो बौद्धको स्तूप चाहिँ नि हाम्रो उसले के ललितपुरको साक्यजीहरूले चाहिँ उहाँहरूले स्थापना गर्नुभएको। अहिले चाहिँ समितिले चाहिँ के निर्णय गरेको छ भने मन्दिरको परिसर छोटो र साङ्गुरो हुँदै गएको हुनाले अहिले चाहिँ मूर्तिहरूलाई स्थापना गरेर 11 हेक्टर जान्छ जङ्गल छ, तर हाम्रो यो क्षेत्र चाहिँ अहिले धेरै छैन, यति यति यति यति मात्रै हो, लगभग 1 हेक्टर पनि छैन होला सायद हाम्रो। कुनै फेरि यो धार्मिक वनमा पनि आएको छैन, फेरि यो वनकै भित्रमा परेको छ। धार्मिक वनभित्र ल्याउन मैले झुलो पहल गरेँ, तर पहल गर्दाखेरि यो कस्तो रहेछ भनेदेखि यो मन्त्री परिषदको निर्णय हुनुपर्ने रहेछ, मन्त्री परिषदबाट निर्णय भएर मात्रै आउनुपर्ने रहेछ। अब हाम्रो मन्त्री परिषदमा लाने पहुँच भएन, अहिले यो चाहिँ हामी पछाडि परेर जाने धार्मिक वनमा जाने ल्याउन सकिरहेको छौँ।
0: भनेपछि यो वन र भगवान्को यो प्राङ्गण चाहिँ छुट्टै होस् भन्ने हजुरको चाहना?
10: मेरो चाहना वनसँग जाने मैले के निवेदन गरेको भने मैले गरिरहेको पनि छु र म पहलमा राखेको छु, अलिकति एरिया छोडिदिएर अरू चाहिँ वनले चर्चोस् भन्ने चाहिँ मलाई जाने त्यो एउटा हाम्रो आशय चाहिने समितिको आशय हो। अब त्यो चाहिँ लिनलाई धेरै गाह्रो रहेछ, पहल गरिरहेको छु, कहाँसम्म सकिन्छ हेरौँ।
0: स्थानीय वासीहरूले पनि आफ्नो यो ठाउँमा यस्तो धार्मिक पर्यटकीय स्थल छ, माताको मन्दिर छ भनेर कतिको जागरूक भएको?
10: यहाँको जागरूक धेरै छ, यहाँ हाम्रो महिला समितिहरू पनि छन्, महिलाहरू पनि छन्, संरक्षण समितिहरूमा पनि छन्, सबै छन्। उहाँहरूले चाहिँ एकदमै जागरूक भएर यहाँ सरसफाई गर्नेदेखि लिएर सबै कामहरू एकदम जागरूक भएर गरिरहनु भएको छ र अहिलेको सरसफाई चाहिँ अलिकति ढिलो भइरहेको छ, किनभने यो हाम्रो निर्माण कार्य यहाँ भइरहेको हुनाले अलिक गर्न नमिल्ने भएको हुनाले मात्रै अलिक पछाडि परिरहेको, नत्र यहाँ एकदम सरसफाई र उहाँहरू महिलाहरू यहाँका बासिन्दाहरू धेरै नै जागरूक भएर लागिरहनु भएको छ।
0: विशेष गरेर यहाँ मन्दिरमा चाहिँ मान्छेहरू कतिखेर आउनुहुन्छ, कुन कुन सिजन?
10: यस्तो चाहिँ मन्दिरमा हाम्रो बडा दसैँमा मेला लाग्छ 3 दिन, फुलपाती, अष्टमी, नवमी, दशमी बरु टिका दिन अलिक कमै हुन्छ, मेला चाहिँ लाग्छ हाम्रो त्यो बेला हुन्छ। हाम्रो चाहिँ नि वार्षिक पूजा चैत्र अष्टमीको दिन हुन्छ, हामी प्रत्येक वर्ष चैत्र अष्टमीमा पूजा गर्छौँ, र अहिले हामीलाई नेपाल सरकार भूमि सुधार विभागबाट यो मन्दिरको पूजा खर्च भनेर यो सालबाट हामीलाई 2 लाख रुपियाँ पैसा पनि आएको छ। त्यो पूजा खर्च लिनेलाई पूजा सम्पन्न गरिसकेपछि मात्रै जान्छौँ, त्योभन्दा अगाडि हामी पूजा खर्च लिन जाँदैनौँ। के हामीलाई चाहिने मेला लाग्ने भनेको बडा दसैँ र बैशाख 1 गते।
0: त्यो भिडभाडलाई यो संरक्षण समितिले चाहिँ नियन्त्रण गर्नलाई के चाहिँ गरेको हुन्छ?
10: हामीले यसलाई नियन्त्रण गर्न समितिका पदाधिकारी सबै हामी परिचालन भएका हुन्छौँ र नेपाल प्रहरीले पनि हामी परिचालन गरेका हुन्छौँ र स्काउट भाइ बहिनीहरूलाई पनि हामीले परिचालन गरेर त्यसलाई भेट नियन्त्रण गरेर व्यवस्थित गरेर दर्शन गर्ने वातावरण मिलाएका हुन्छौँ।
0: पूरी योजनामा अरू के के छन्?
10: यो मन्दिरभन्दा माथिल्लोपट्टिको भागलाई सफा गरेर त्यहाँ एउटा हाम्रो स्पोर्ट जस्तो बनाउने, र त्यहाँ दुईटा मन्दिरहरू मूर्तिहरू स्थापना गराउने
0: के को मूर्ति स्थापना
10: अब विभिन्न मूर्तिहरू ल्याएर राख्ने चाहनुहुने व्यक्तिहरूले चाहिँ धेरै नै उहाँहरूलाई नै सोचेर छोडिदिने हामीले आफूले गर्नुभन्दा पनि उहाँहरूले ल्याउनु छ भने अहिले हामीले यो क्षेत्रमा चाहिँ मैले समितिले चाहिँ निर्णय गरेर अहिले चाहिँ बन्द गरेका छ केही समयको लागि किनभने ठाउँ एकदम साङ्ग्रो भएको हुनाले त्यो गर्न अलिक मिल्दैन भनेर अनि त्यहाँभन्दा माथि भइयो भने त अलिक सहज हुन्छ भनेर माथिको व्यवस्था गरेका छौँ र तलको प्राङ्गण हाम्रो यो बढाउने भनेर हाम्रो गुरुजनामा हामीले राखिरहेका छौँ र दुईवटा पिकनिक स्पोट बनिसकेका छन् त्यसमा चाहिँ दुईवटा अर्को पिकनिक स्पोट थप्ने पछि माघ फागुनलाई चाहिँ यो बिरुवा हटाएर हामी सबैजना यहाँ रुद्राक्षी बिरुवाहरू मात्रै रोप्ने एउटा हामीले खाल्डो पनि खनिसकेका छौँ रुद्राक्षीको बिरुवा रोप्नु हामी
0: पानीको लागि पनि ट्याङ्की बनाउनु भएको छ तपाईँहरूले
10: पानीको लागि यो जिल्ला वन कार्यालयले हामीलाई एउटा ट्याङ्की बनाइदिएको छ यसको छ र अनि हाम्रो छुट्टै ट्याङ्की राखेका छौँ पानीको समस्या त्यस्तो केही पनि छैन
0: अन्तमा
10: अब मेरो मनमा लागेको कुरो मैले हजुरहरूलाई जानकारी हजुर आइदिनु भयो मैले यो क्षेत्रको यो हाम्रो ए बिन्दवासिनी माताको समसित मैले केही भन्न पाएँ म एकदम खुसी छु एकदम आभारी छु हजुरहरूप्रति
1: कुराकानी सँगसँगै आजको कार्यक्रमको समय सकिने लाग्यो आज हामीले तपाईँहरूलाई भक्तपुर बिरुवा स्थित विन्ध्यवासिनी मन्दिर लिएर आयौं अर्को कार्यक्रममा अर्को कुनै ठाउँ लिएर जानेछौ
0: आजको कार्यक्रम तपाईँहरूलाई कस्तो लाग्यो सल्लाह सुझाव लेखि पठाउन नभुल्नुहोला यसको लागि हाम्रो इमेल एड्रेस हो कार्यक्रम हाम्रो भूगोल 2019@gmail.com ठेगाना फेरि एकपटक दोहोऱ्याउँदैछौ कार्यक्रम हाम्रो भूगोल HAMRO हाम्रो BHUGOL भूगोल 2019@gmail.com यिनै जानकारीका साथै आजको कार्यक्रम हाम्रो भूगोलबाट प्राविधिक साथी देवकी भण्डारी र हामी द्वय
1: म विनिता चौधरी
0: अनि म सावित्री केसी बिदा हुन्छौ
1: नमस्कार।

0: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
1: नागरिक लगानी कोष।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको अनुरोध।
3: सरकारी खर्चमा मितव्ययता कायम गर्न, विज्ञापन तथा सूचना प्रकाशन र प्रसारणमा एकरूपता र पारदर्शिता ल्याउन तथा सरकारी स्वामित्वका सञ्चार माध्यमहरूको प्रवर्धन गर्न सार्वजनिक निकायबाट प्रवाह हुने सूचनाहरू नेपाल टेलिभिजन र रेडियो नेपाल लगायत सरकारी स्वामित्वका सञ्चार माध्यमहरूबाट मात्र प्रसारण गर्नुपर्ने नेपाल सरकारको 2082 चैत्र 18 गतिको निर्णय सबैलाई अवगत नै छ। अतः संघ, प्रदेश र स्थानीय तहका सबै निकाय तथा कार्यालयका सबै प्रकारका सूचना प्रसारण सामग्री तथा रेडियो टेलिभिजन कार्यक्रमहरू रेडियो नेपाल र नेपाल टेलिभिजनले एवं यसका प्रादेशिक कार्यालयहरू मार्फत सम्प्रेषणका लागि देहाय बमोजिम सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: रेडियो नेपालको विज्ञापन दरेटका लागि www.radionepal.gov.np मा भिजिट गर्नुहुन वा कार्यालयको इमेल radionepalbusiness@gmail.com वा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ।
3: सम्पर्क नम्बर रेडियो नेपाल व्यापार महाशाखा, फोन नम्बर 01-42-11-921 तथा मोबाइल नम्बर 97-685-40-744 र 97-685-40-745।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
4: अब हामी तपाईँलाई सुनाउँछौँ नेपाली चलचित्र गोर्खेबाट भूषण खतिवडाको स्वर, हरि लम्सालको रचना अनि सङ्गीत हो हरि लम्सालकै।

नेपाली चलचित्रका गीत सुनाउने क्रममा अब सुनाउँछौँ चलचित्र राजु राजा रामबाट एम बरालको स्वर, शक्ति पण्डितको रचना अनि सङ्गीत हो शम्भुजित बाँसकोटाको। यसपछि केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 10 बजे बिहान समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौं।
1: नागरिक लगानी कोष।
2: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
3: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारु 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: मासु अन्डा दुधमा अब हामी आत्मनिर्भर बन्दै छौँ नि। हामी सबै यसरी नै उत्पादनमा लागेपछि बाहिरबाट आयात गर्नै पर्दैन, हामी आफै सक्षम बन्दै छौँ। अब
7: यति कुरामै खुसी भएर हुँदैन के धुर्मु, हामीले अझै उत्पादन र उत्पादकत्व बढाउन जोड दिनु पर्छ, त्यो पनि गुणस्तरीय उत्पादन।
6: सही भन्यो सुन्तली, यो कुरो त सबैलाई भन्न जानु पर्यो नि।
8: मासु र अन्डा उत्पादनमा आत्मनिर्भर बनौ,
7: गुणस्तरीय उत्पादन गरी निर्यात प्रवर्धन गरौ।
9: कृषि सूचना तथा प्रशिक्षण केन्द्र हरियर भवन।
10: सडकमा कोरिएका प्रत्येक लेन दुर्घटनाबाट बच्नका लागि कोरिएका हुन्, तसर्थ लेन अनुशासनको पूर्ण पालना गरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
0: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाऊ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
1: नागरिक लगानी कोष।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिलसिनाबाट समाचार सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले सीमा समस्यालाई कूटनीतिक माध्यमबाट सहज ढंगले समाधान गर्ने गरी अघि बढ्ने बताउनु भएको छ। पाँच दिने भारत भ्रमण पूरा गरी हिजो स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले सीमा सम्बन्धी समस्या संवेदनशील भएकाले वार्ता र संवादबाट समाधान गरिने बताउनु भएको हो। भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा भारत भ्रमणमा जानुभएका लामिछानेले त्यहाँ भारतीय जनता पार्टीका केन्द्रीय अध्यक्ष नितिन नवीन, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेश मन्त्री एस जयशंकर सहितका उच्च पदस्थ व्यक्तिसँग भेटघाट गर्नुभएको थियो। भेटमा सभापति लामिछानेले कनेक्टिभिटीदेखि धार्मिक पर्यटनसम्मका विषयहरूको उठान पनि छलफलका क्रममा गर्नु भएको थियो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले उदारताका साथ आगामी आर्थिक वर्षको बजेटमा उल्लेखनीय सुधार गरिएको बताउनु भएको छ। नेपाल उद्योग परिसंघको 23 वार्षिक साधारण सभालाई हिजो काठमाडौँमा सम्बोधन गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले अर्थतन्त्रको संरचनागत सुधारका लागि सरकारले प्रयास गरेको र त्यसमा साथ दिन उद्योगी व्यवसायी तथा सरोकारवालालाई आग्रह गर्नुभयो। निजी क्षेत्रको माग बमोजिम नै बजेटमा कतिपय प्रावधान राखिएको जानकारी दिँदै उहाँले बिना संकोच लगानी गर्न अनुरोध पनि गर्नुभयो। कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ। सभामुख नन्दा गुरुङले कर्णाली प्रदेश सभा नियमावली 2081 नियम 39 उपनियम 4 बमोजिम मुख्यमन्त्री यामलाल कणेललाई उक्त नीति तथा कार्यक्रम पारित गरियोस् भनी सभा समक्ष प्रस्ताव गर्नुभएकोमा प्रस्ताव सर्वसम्मतले पारित भएको हो। गण्डकी प्रदेश सरकारको आगामी 2083-84 वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। हिजो बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले नीति तथा कार्यक्रम पारित गरियोस् भनी प्रस्ताव पेश गर्नुभएको थियो। उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो। भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला, सामान्य प्रशासन मन्त्रालयले सम्पर्कविहीन निजामती कर्मचारीलाई आगामी 3 दिनभित्र हाजिर हुन आह्वान गर्दै त्यसो नगरी कारवाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ। मन्त्रालयले हिजो सूचना जारी गरी अध्ययन विधा तथा असाधारण विधा सम्बन्धी अभिलेख राष्ट्रिय किताबखाना निजामतीमा अद्यावधिक नभएका कर्मचारीलाई 3 दिनभित्रमा अनिवार्य रूपमा आफ्नो अभिलेख अद्यावधिक गराउन आह्वान गरेको हो। गृहमन्त्री सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन हिजो सरकारलाई बुझाएको छ। छानबिन समितिका संयोजक अच्युतम प्रसाद भण्डारीले प्रतिवेदन हिजो प्रधानमन्त्री बालेन्द्र शाह समक्ष बुझाउनु भएको हो। गत वैशाख 28 पूर्व न्यायाधीश भण्डारीको नेतृत्वमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र महान्यायाधिवक्ताको कार्यालयका सह न्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहेको समिति गठन भएको थियो। छानबिन समितिले गुरुङसँग बयान लिएर प्रतिवेदन तयार पारेको हो। सरकारले वैदेशिक रोजगार व्यवसायी तथा सम्बन्धित निकायलाई श्रमिकहरूको नियमित अनुगमन गर्न निर्देशन दिएको छ। विदेशमा कार्यरत नेपाली श्रमिकहरूले रोजगार सम्झौता अनुसार तलब सेवा सुविधा तथा सुरक्षित आवास नपाएको लगायतको गुनासो बढ्दै गएपछि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले युवा श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै नियमित अनुगमन कार्यान्वयन गराउनका लागि निर्देशन दिएको हो। सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थामा देखिएको भनिएको आर्थिक अनियमितता, प्रक्रियागत कमजोरी र वित्तीय अनुशासन उल्लङ्घन सम्बन्धी विषयमा अध्ययन एवं छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रालयले आफ्नो आन्तरिक जानकारी प्रयोजनका लागि विभिन्न निकायमा परेका उजुरी, महालेखा परीक्षकको कार्यालयका प्रतिवेदन तथा सार्वजनिक सरोकारका विषयलाई समेत आधार बनाएर स्वतन्त्र र तथ्यपरक अध्ययनका लागि समिति गठन गरेको जनाएको छ। इन्जिनियर डाक्टर आवास मास्केको संयोजकत्वमा गठित समितिमा उमेश रूपाखेती, टीकाराम कार्की र नवीन कुमार मिश्र सदस्य हुनुहुन्छ। अब रेडियो नेपालबाट अहिले बिहान 10 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा जिरो। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब अन्तर्राष्ट्रिय समाचार। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग तत्काल भेटवार्ता गर्ने कुनै आधार नदेखिएको बताउनु भएको छ। युक्रेनका राष्ट्रपति जेलेन्स्कीले युद्ध अन्त्यका लागि प्रत्यक्ष भेटवार्ताको प्रस्तावसहित खुल्ला पत्र पठाएको एक दिनपछि सेन्ट पिटर्सबर्गमा आयोजित समारोहमा पुटिनले अहिले आमने सामने वार्ताको कुनै औचित्य नरहेको प्रतिक्रिया दिनुभएको हो। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुस्सीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूर पश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखे गढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको अनुरोध।
1: सरकारी खर्चमा मितव्ययता कायम गर्न, विज्ञापन तथा सूचना प्रकाशन र प्रसारणमा एकरूपता र पारदर्शिता ल्याउन तथा सरकारी स्वामित्वका सञ्चार माध्यमहरूको प्रवर्धन गर्न सार्वजनिक निकायबाट प्रवाह हुने सूचनाहरू नेपाल टेलिभिजन र रेडियो नेपाल लगायत सरकारी स्वामित्वका सञ्चार माध्यमहरूबाट मात्र प्रसारण गर्नुपर्ने नेपाल सरकारको 2082 चैत्र 18 गतिको निर्णय सबैलाई अवगत नै छ। अतः संघ, प्रदेश र स्थानीय तहका सबै निकाय तथा कार्यालयका सबै प्रकारका सूचना प्रसारण सामग्री तथा रेडियो टेलिभिजन कार्यक्रमहरू रेडियो नेपाल र नेपाल टेलिभिजनले एवं यसका प्रादेशिक कार्यालयहरू मार्फत सम्प्रेषणका लागि देहाय बमोजिम सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: रेडियो नेपालको विज्ञापन दरेटका लागि www.radionepal.gov.np मा भिजिट गर्नुहुन वा कार्यालयको इमेल radionepalbusiness@gmail.com वा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ।
1: सम्पर्क नम्बर रेडियो नेपाल व्यापार महाशाखा, फोन नम्बर 01-42-11-921 तथा मोबाइल नम्बर 97-685-40-744 र 97-685-40-745।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको प्रस्तुति जनचासोका विविध विषयको अन्तरक्रिया स्थलगत रेडियो बहस।
2: स्थलगत रेडियो बहस। नमस्कार, सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने विशेष कार्यक्रम स्थलगत रेडियो बहसमा यहाँहरूलाई स्वागत छ। सहकर्मी रिता तिमिल सिन्हासँगै म मनुका कुँवर। हामीलाई प्रविधि संयोजनमा प्राविधिक मित्र सुदर्शन अरियालले सहयोग गरिरहनु भएको छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालले सातै प्रदेशका विभिन्न पालिकाहरूमा पुगेर स्थानीय विकास, निर्माण, कृषि, पर्यटन, सुशासन र समृद्धि लगायत जनजीविकाका सवालमा स्थलगत रेडियो बहस कार्यक्रम उत्पादन गरी हरेक शनिबार बिहान 10 बजेको समाचारपछि प्रसारण गर्दै आएको छ। यो बहस नागरिक, जनप्रतिनिधि र सरोकारवाला बीच स्थानीय विकास र समृद्धिका लागि भए गरेका कार्यक्रमहरूको विविध विषयहरूमा के नागरिक मैत्री भइरहेका छन्, स्थानीय सरकारको प्रतिबद्धता र प्रयास नागरिक स्तरमा कसरी पुगिरहेको छ भनेमा केन्द्रित हुने गरेको छ। हामीले गत हप्ता दोलखा जिल्लाको केन्द्रीय र सबैभन्दा परिचित नगरपालिका भीमेश्वर नगरपालिकामा पुगेर बहस गरिएको विषय सुनायौँ र यो दोस्रो भाग हो। आजको यो दोस्रो भागको बहसमा भने पर्यटन लगायतका विषयमा हामी केन्द्रित गर्दैछौँ। हाम्रो यो बहसको लागि नगर प्रमुख ईश्वर मानन्धर हुनुहुन्छ, त्यसै गरेर उपप्रमुख कमला बस्नेत हुनुहुन्छ, लगायत पर्यटन क्षेत्रमा चासो चिन्ता व्यक्त गर्नुहुने त्यसै गरेर सञ्चारकर्मी महानुभावहरू पनि हुनुहुन्छ। भीमेश्वर नगरपालिकाको पर्यटन सम्भावना, चुनौती र नगरपालिकाका लागि सुझाव विशेष यो दोस्रो भागको बहसमा रहनेछ। कार्यक्रममा सक्रिय सहभागिताको लागि हार्दिक अनुरोध गर्दै नगरपालिकाभित्रको स्थलगत बहसको यो दोस्रो भागको सुरुवात गर्दैछौँ। पर्यटन विशेषको स्थलगत बहसमा यति बेला भने सुरुवातमा प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सुवेदी तर्फ लागे म।
3: प्रमुख प्रशासकीय अधिकृत ज्यू, जब दोलखा आउनुभयो, दोलखा पर्यटनको लागि आउनु भएको थियो होला, अहिले अब सेवाको लागि आइरहनु भएको छ। दोलखा भीमेश्वर नगरपालिका

0: महावना त धेरै नै छन्। भीमेश्वर, दोलखा भीमेश्वर आजभन्दा हजार वर्ष अगाडिको इतिहास बोकेको पुरानो राज्य र पुरातात्विक दृष्टिकोणले महत्त्वपूर्ण स्थान, आकर्षणको स्थान दोलखा भीमेश्वर। यसअघि मल्लवंश, शाहवंश राजाहरूसँग पनि जोडिएको, धार्मिक र सांस्कृतिक तौरले जोडिएको ठाउँ, तराईसँग पनि जोडिएको, जनकपुरसँग पनि जोडिएको स्थान रहेछ, सिमरौनगढसँग पनि जोडिएको स्थान रहेछ। यो चाहिँ एकदम महत्त्वपूर्ण पुरातात्विक र एउटा महत्त्वपूर्ण सम्पदाको रूपमा रहेको हुनाले सम्पदा हेर्न आउने मानिसहरू पनि यो किसिमले आकर्षण छ। अर्कोतिर हाम्रो हिन्दू धर्म परम्पराअनुसार चाहिँ भीमेश्वर, दोलखा भीमेश्वरलाई पूजा गर्न आउने मानिसहरू पनि उत्तिकै छन्। यही स्थानमा अन्य त्रिपुरा सुन्दरी लगायत अन्य चाहिँ मठ मन्दिरहरू पनि रहेको, पाटी पौवाहरू रहेको र पुराना चाहिँ माल वस्तु रहेको, सङ्ग्रहालयको रूपमा पनि विकास गर्न सकिने अवस्था रहेको हुनाले पर्यटनको लागि चाहिँ सम्भावना ज्यादै देखिन्छ। त्यसै गरी यसकै लागि यस सन्दर्भमा चाहिँ जस्तो कालिन्चोक भगवती पनि यही रुटबाट जानुपर्ने भएको हुनाले यहाँका होटल व्यवसायहरू एक किसिमले व्यापार व्यवसायमा पनि सम्भावना रहेको देखिन्छ। यसै गरी यहाँबाट जानुपर्ने चरीकोट पनि जानुपर्ने र जिल्ला सदरमुकाम पनि रहेको कारणले यसै सन्दर्भमा हिँड्ने मानिसहरूको पनि सगरमाथा पुरानो बाटो, सगरमाथा जाने पुरानो बाटो मानिसहरू चाहिँ पैदलै जाँदाखेरि पनि यही बाटो जाँदो रहेछन्, त्यसको पनि एउटा सम्भावना रहेको छ। प्राकृतिक रूपले देउराली जस्तो ठाउँ साह्रै राम्रो देखिएको, त्यसै गरी चाहिँ वार्ड नम्बर 1, 2, 3 त यही भयो, 4, 5, 6, 7 पनि केही सम्भावनाहरू चाहिँ रहेका देखिन्छन्। धार्मिक रूपले, प्राकृतिक रूपले र भौगोलिक रूपले चाहिँ सम्भावना यहाँ रहेको देखिन्छ। यसलाई चाहिँ व्यवस्थापन गर्नुपर्ने चाहिँ चुनौती छ, नगरपालिका त्यसमा प्रयासरत छ। धन्यवाद।
1: विशेष गरेर सञ्चारकर्मी ज्यूहरूको आँखाबाट भीमेश्वर नगरपालिकाको पर्यटन सम्भावनालाई बुझ्ने प्रयास गर्दैछु। तर भीमेश्वर मन्दिर बाहेक यो नगरपालिकामा पर्यटन प्रवर्धन विकास गर्न सकिने अरू कुरा चाहिँ के छ त? पत्रकार जीवन लामा हुनुहुन्छ, फोटो खिचिरहँदाखेरि उहाँले विशेष भीमेश्वर नगरपालिकाभित्र अरू पर्यटन प्रवर्धन गर्नुपर्ने कस्ता ठाउँहरू देख्नु भएको छ?
2: धन्यवाद छ मनोजी। सर्वप्रथम सबैलाई नमस्कार। दोलखाको भीमेश्वर नगरपालिका चाहिँ मलाई लाग्छ धार्मिक, सांस्कृतिक र प्राकृतिक हिसाबले भरिपूर्ण नगरपालिका हो जस्तो लाग्छ। जहाँ कि अहिले हामीले कार्यक्रम गरिरहेको स्थल पनि भित्तामा एसी त छ, तर त्यो एसीलाई हेरिरहँदाखेरि पनि हामीले शीतल त महसुस गरिरहेको अवस्था हो यो। त्यसकारण यहाँको वातावरण हेर्दाखेरि पनि, यहाँको अरू वातावरण हेर्दाखेरि पनि पक्कै पनि पर्यटकहरूले भीमेश्वर नगरपालिकालाई सम्झिरहने हुन्छ जस्तो लाग्छ। सबै खालका पर्यटकहरू भीमेश्वर नगरपालिकामा भित्रिएका हुन्छन्, तर पर्यटकको बसाइलाई हामीले एक रात अडाउन पनि हामीले कता कता कठिन परिरहेको हुन्छ। हिजोको दिनमा जुन खालका भ्रम थियो यहाँका होटल व्यवसायहरूमा, अलिकति खानेकुरामा महँगो, बसाइमा महँगो भन्ने कुरा, त्यसलाई हामीले अहिले पछिल्लो अवस्थामा त्यस्तो होइन है। भीमेश्वर नगरपालिकामा भित्र रहेका जति पनि धार्मिक, सांस्कृतिक र ऐतिहासिक थलोमा घुम्नको लागि चाहिँ सुरक्षित छ, सस्तो छ, राम्रो छ भन्ने म्यासेज हामीले कता कता पुर्याउन सकेका छैनौँ कि जस्तो लाग्छ। अब भीमेश्वर नगरपालिकाको चरीकोट भन्ने चाहिँ एउटा ट्रान्जिट पोइन्ट हामीले बनाउन सकेनौँ कि भन्ने लाग्छ, किनकि कतिपय पर्यटकहरू कालिम्चोक आइपुगेका हुन्छन् तर सदरमुकाम चरीकोट देख्न पाउँदैनन्। कतिपय पर्यटकहरू यही भीमेश्वर नगरपालिकाको चरीकोट भएर चाहिँ अन्त पुगेका हुन्छन्, तर एकैछिन यहाँ बसेर चिया खाउँ न त, अथवा एकछिन यहाँको वातावरण हेरौँ न त भन्ने वातावरण सिर्जना गर्न सकेका छैनौँ कि जस्तो लाग्छ। प्रचार प्रसारको हिसाबले, अन्य हिसाबले पर्यटन क्षेत्रमा लगानी नभएको होइन, भीमेश्वर नगरपालिकाले नगरेका पनि होइनन्, तर हामीले त्यसलाई दिगोपन दिन सकेका छैनौँ कि जस्तो लाग्छ। किनकि यहाँ निर्माण गरेका भ्यू टावर, यहाँ निर्माण गरेका पार्कहरू चाहिँ हिजोको दिनमा जुन हिसाबले हामीले बुझाएको थियौँ, जुन हिसाबले पर्यटकहरूले नाम सुनेका हुन्छन्, फोटो देखेका हुन्छन्, लगभग त्यो 6 महिना 1 वर्षपछि जाँदाखेरि ती ठाउँ चाहिँ अर्कै रूप लिइरहेको हुन्छन्। त्यस कारण मेरो अनुरोध चाहिँ के छ भने, भीमेश्वर नगरपालिकामा जति पनि हामीलाई प्राकृतिक रूपले अथवा हिजोको दिनमा जुन वरदान हामीले प्राप्त गरेका छौँ, त्यसलाई चाहिँ दिगोपन दिनको लागि, त्यसलाई निरन्तरता दिनको लागि चाहिँ हामीले अलिकति मेहनत गर्नुपर्छ कि जस्तो लाग्छ, किनकि हामीले निर्माण गरेका ती पार्कहरूबाट त हामीले केही न केही आम्दानी त पाउनु पर्यो नि, करोडौँ खर्च गरेका हुन्छौँ, तर हामीले रिपोर्टिङ गर्ने क्रममा चाहिँ त्यहाँ निर्माणधीन अवस्थामा त होला तर निर्माण पश्चात चाहिँ कति चाहिँ नगरपालिकाले फाइदा हुन्छ भन्दाखेरि मलाई लाग्छ कुनै पनि संरचनाबाट हामीलाई फाइदा अथवा टिकट काट्ने त दोस्रो कुरा, तर त्यहाँ पर्यटक कति पुग्छन् त्यहाँबाट चाहिँ हामीले कति के लिनुपर्छ भन्ने चाहिँ

0: किनकि त्यही कारणले हामीले जति लगानी गरेका छौँ त्यसबाट चाहिँ भोलिको दिनमा निरन्तरता दिनको लागि चाहिँ भए हुन्थ्यो कि भन्ने लाग्छ। अघि नै प्रमुख प्रशासकीय अधिकृतज्यूले भन्नुभएको जस्तो भीमसर नगरपालिकाको वडा नम्बर 1 वडा नम्बर 9 यदि हामी पुग्ने हो भने घुम्ने हो भने मलाई लाग्छ यहाँका नगरवासीलाई पनि थाहा नहुने खालका चाहिँ एकदम ऐतिहासिक धार्मिक हिसाबले महत्त्वपूर्ण स्थानहरू प्रशस्तै छन्। ती ठाउँहरूमा चाहिँ मलाई लाग्छ नगरपालिकाकै मिटिङ कहिलेकाहीँ चाहिँ भीमसर नगरपालिकाका वडा नम्बर 1 चाहिँ कुनै राम्रो ठाउँमा कुनै दिन वडा नम्बर 3-4 त्यसरी राख्ने हो भने पनि आन्तरिक पर्यटन प्रवर्धनको हिसाबले पनि टेवा पुग्थ्यो कि भन्ने लाग्छ। र अर्को कुरा चाहिँ सुझावको रूपमा मात्रै हो, यहाँ निर्माण गरेका अधिकांश स्थलहरूको चाहिँ एकपटक भीमसर नगरपालिकाको प्रमुखज्यू उपप्रमुखज्यू वडा अध्यक्षज्यूहरू पनि एकताल पुग्ने हो भने पक्कै पनि हामीले लगानी गरेको ठाउँबाट चाहिँ हामीलाई कति फाइदा दिइरहेछ, कति लाभांश हामी छौँ भन्ने कुरा पनि प्रष्ट हुन्थ्यो होला। मलाई लाग्छ पर्यटक यदि भीमसर नगरपालिकामा भित्रिसकेपछि चरीकोटमा भित्रिसकेपछि 2 रात त मिनिमम पनि बस्न सक्ने अवस्था छ, किनकि अहिलेका पर्यटकहरू चाहिँ मात्र टिकटक र फोटो भिडियोको लागि मात्रै पनि आउँदैन जस्तो लाग्छ। यहाँ चाहिँ हामीले लगभग 26-27 थरीका चाहिँ सुनखरी फुल्छ नै राङडाङ थली नजिकै भनेर हामी भनिरहेका छौँ, त्यसको प्रचार गर्न सकेका छैनौँ। लगभग 1 दर्जन भन्दा बढी प्रजातिका गुराँसहरू चाहिँ भीमसर नगरपालिका त्यही राङडाङ थली र वडा नम्बर 9 चाहिँ डाङडुङ्गी डाँडामा फुल्छन्, तर हामीले प्रचार गर्न सकेका छैनौँ, हामीले चिन्न सकेका छैनौँ। यहीँ रहेका चाहिँ थामी समुदायहरूको चाहिँ आफ्नै खालका कल्चर छ, तर विदेशीहरू यहाँ आएर चाहिँ महिनौँ वर्षौँ बसेर रिसर्च गरेका हुन्छन्, तर हामीले चाहिँ त्यही थामी समुदायको कल्चरलाई बाहिर ल्याउन सकेका छैनौँ। भीमसर नगरपालिका वडा नम्बर 2 रहेका चाहिँ नेवार समुदायको कल्चरलाई हामी बाहिर ल्याउन सकेका छैनौँ। त्यस कारणले हामीले यहाँ भएका कुराहरूलाई अलिकति बाहिर लाने हो भने, हामी आफैले नै अलिकति अध्ययन गर्ने हो भने, अवलोकन गर्ने हो भने, पक्कै पनि भीमसर नगरपालिकामा 2 रात त मिनिमम पनि पर्यटक बस्छन् भन्ने लाग्छ। त्यस कारणले यो अरू केही छैन, यसलाई दिगोपन दिने र व्यवस्थापन मात्रै गर्न बाँकी छ। अब हामीले संरचना थप्नेतिर चाहिँ नलाग्दाखेरि राम्रो हुन्छ कि भन्ने सुझाव पनि हो। धन्यवाद।
1: सञ्चार कर्मको सिलसिलामा तपाईँ ठाउँ ठाउँमा पनि पुग्नु भएको छ होला, यहाँ भ्यू टावर पनि छ भनेर मैले सुनेको छु, अनि सोलर बत्ती पनि हालेको रे ठाउँ ठाउँमा, तर स्थानीय बच्चाहरूले गुलेली हानेर भ्यू टावरमा कुनै पनि झ्यालहरू बाँकी छैन भन्ने सुनेको छु, म पुगेको त छैन। यस्तो किसिमको समस्याहरूलाई तपाईँहरूले निहालेर हेर्नु भएको छ कि छैन सञ्चार कर्मको सिलसिलामा?
0: हजुर, तपाईँले भन्नुभएको जस्तै अब त्यस्तो कुरा त गर्न नमिल्ला, विदेशमा रहेका दोलखाली नै, तर विदेशमा चाहिँ लामो समयसम्म बसेर फेरि दोलखाकै यहाँको चाहिँ धार्मिक सांस्कृतिक र प्राकृतिकको चाहिँ अध्ययन अनुसन्धान गर्न आएका 2 चाहिँ त्यहाँ भ्यू टावरमा पुगेका रहेछन्, तर भ्यू टावरको भित्तामा लेखिएका शब्दहरू त्यो भ्यू टावरमा पुग्दाखेरि चाहिँ अलिकति असुरक्षित हुन्छ है भन्ने खालको खबरले उहाँहरू त्रसित भएर फर्किनु भएको रहेछ। त्यो गुनासो चाहिँ बजारमा आइसकेपछि मैले तत्काल रूपमा यहाँका चाहिँ 1-2 सम्बन्धित सरहरूलाई मैले फोन पनि गरेँ, त्यसपछि त्यहाँको अवस्था के छ मलाई थाहा छैन। त्यस कारण तपाईँले भन्नुभएको जस्तो हामीले करोडौँ खर्च गरेर निर्माण गरेका संरचना चाहिँ छन्, तर त्यसको व्यवस्थापन त्यसको अवस्था के छ भन्ने कुरा चाहिँ हामीले 6-1 मात्रै त्यो ठाउँमा पुग्ने हो भने पक्कै पनि हामीले सुधार गर्न सक्छौँ जस्तो लाग्छ। अब तपाईँले भन्नुभएको जस्तो अब रिपोर्टिङको हिसाबले अनि हिसाबले भीमसर नगरपालिकाको वडा नम्बर 1-9 सबै टोल बस्तीमा पुगेको छु म चाहिँ, होइन फोटो खिच्ने हिसाबले अनि रिपोर्टिङको हिसाबले। त्यही कारण मैले मलाई आफूलाई लागेको चाहिँ यो 9 वडा घुमिरहँदाखेरि हामीहरू म जस्तालाई पनि 2 बास बस्नै पर्ने अवस्था छ क्या। त्यस कारणले यहाँ निर्माण गरेका संरचनाहरूलाई अलिकति हामीले व्यवस्थापन गर्ने हो भने त्यसबाट चाहिँ हामीले केही फाइदा लिन सक्छौँ कि भन्ने हाम्रो सोच राख्ने हो भने चाहिँ नगरपालिकाको आन्तरिक स्रोत पनि बढ्थ्यो होला, पर्यटकहरूको चाप पनि बढ्थ्यो होला भन्ने चाहिँ म आफूले लाग्यो।
2: यसै गरी टोल सुधार समितिबाट कोही हुनुहुन्छ भने कृपया आफ्नो विचार राखिदिनु होला।
3: हुन्छ, धन्यवाद। नमस्कार यहाँहरू सम्पूर्णमा, मेरो नाम चाहिँ दावा लामा, म चाहिँ चरियाङ टोल सुधार समितिको अध्यक्ष पनि हो। जीवन लामाज्यूले भन्नुभएको जस्तै दोलखा एउटा धार्मिक र पर्यटकीय स्थल हो, पर्यटकीय जिल्ला पनि हो, सम्भावना एकदम धेरै छ, मात्र यसको व्यवस्थाको पाटोमा चाहिँ हामी कता कता चुकिरहेछौँ कि जस्तो लाग्छ मलाई पनि। कतिपय कुरा जस्तो 1 दशक अगाडि मात्रै पनि दोलखामा महोत्सव हुँदै गर्दाखेरि राफ्टिङको कुरा भयो, प्याराग्लाइडिङ कुराहरू भयो, परीक्षण भइसक्दा पनि यो कुराको सम्भावना छ भनेर यहाँको स्थानीय तहहरू अघि नबढ्या हो कि भन्ने लाग्छ मलाई पनि। त्यो चिज चिजहरूलाई पनि हामीले अलिकति अगाडि सार्ने मात्र हो भने पनि तपाईँको साहसिक खेलहरू यहाँ पनि छ भन्ने किसिमले, जस्तो अहिले आएको पर्यटकहरू प्रायः अधिकांश म यसो हेर्छु कि कालिन्चोक कि दोलखा भीमेश्वर मात्रै भन्नुहुन्छ उहाँहरू, भनेको त्यहाँ एउटा मन्दिर छ, आस्था घिसल उहाँ तानिनु भएको छ, या चाहिँ हिउँ खेल्नको लागि आउनु भएको छ, यी तिनवटा चिजबाहेक अरू केही पनि छैन हामीसँग। र हामीले भएको चिज जस्तो चितवनमा गयो भने हामी त्यो जङ्गल सफारी गर्ने भनेर भन्छौँ, जस्तो हात्तीलाई नजिकबाट हेर्ने, बाघलाई नजिकबाट हेर्ने, त्यस्तै कुराहरू हामीले पनि यहाँ केही गर्न सक्यो भनेदेखि चाहिँ पर्यटनलाई थप हामीले चाहिँ अगाडि लान सक्थ्यौँ कि भन्ने लाग्छ मलाई पनि। अब भीमेश्वर नगरपालिकाले पनि के के कुराहरू त गर्नु भएको छ, तर अब जीवन लामाज्यूले भने जस्तै र यहाँ गुनासो आए जस्तै व्यवस्थापनको पाटोमा हामी कता कता चुकिराखेका छौँ, त्यो हिसाबले पनि यो अलिकति समस्या भएको छ। र हामी आम जनसमुदायमा चाहिँ के समस्या पनि भयो भनेदेखि कतिपय कुरामा चाहिँ सार्वजनिक सम्पत्तिको सुरक्षा हामी आफैले गर्ने हो, जनताले गर्ने हो, अथवा मैले गर्ने हो भन्ने पटक्कै भएको छैन, यो सम्बन्धित निकायको मात्र हो भन्ने बुझाइ छ। त्यसले गर्दाखेरि कतिपय कुरामा क्षति पुगेको छ भन्ने लागेको छ मलाई। एउटा कुरा यो शिक्षा कुरा निस्किया थियो, शिक्षाको विषयमा चाहिँ मलाई के लाग्यो भने मैले यहाँ जोडेँ, अब यो यहाँ भन्न हुन्थ्यो या हुन्थेन, शिक्षाको विषयमा चाहिँ यो पटक मैले जस्तो आठ कक्षामा चाहिँ अहिले जिल्ला स्तरीय परीक्षा भनेर लिने गरिन्छ, त्यो जिल्ला स्तरीय परीक्षामा चाहिँ तपाईँको एउटा विद्यालयको विद्यार्थीलाई अर्को विद्यालय लगेर त्यो परीक्षा दिने चलन अहिले विकास भएरहेछ, त्यो चाहिँ मलाई गलत लाग्यो। भनेको शिक्षा आफैमा एउटा चाहिँ त्रासको विषय हो नि त वास्तवमा, त्यो बाल मस्तिष्कमा नयाँ स्कुलमा नयाँ शिक्षक हुन्छ भनेपछि कति ऊ हुन्छ होला भन्ने किसिमको त्यो एउटा सोच बोकेर हिँड्दाखेरि त्यो बच्चालाई त्यो परीक्षा दिँदाखेरि कति धेरै स्ट्रेस हुन्छ होला भन्ने मलाई भएको छ। मैले एउटा विद्यालयको विद्यार्थी आधा घन्टासम्म हिँडेर उसले परीक्षा दिएको मैले थाहा पाएको छु, त्यो विद्यार्थी त्यो विद्यार्थीलाई त्यो आधा घन्टाको उकालो हिँड्दाखेरि नयाँ स्कुलमा पुग्दाखेरि नयाँ शिक्षकसँग उसले चाहिँ त्यो सँगै बसेर परीक्षा दिँदाखेरि कस्तो आभास हुन्छ होला, बरु केसम्म गर्न सकिन्छ भनेदेखि बरु शिक्षकलाई चाहिँ बरु एक्सचेन्ज गर्ने, जस्तो मानौँ कन्या मन्दिरको चाहिँ शिक्षकलाई कालिम्चोकमा यो लगेर दियो भनेदेखि कम्तीमा उसलाई त्यो ठाउँ त आफ्नो भयो नि कम्तीमा, त्यो हिसाबले स्ट्रेस फ्री हुने किसिमले तनावमुक्त हुने किसिमले परीक्षा दिन सक्यो भनेदेखि चाहिँ अलिक राम्रो हुन्थ्यो कि यो विषयमा चाहिँ यहाँको शिक्षा शाखाले ध्यान दियोस् भन्ने मेरो एउटा सुझाव छ। धन्यवाद।
4: म जय बहादुर श्रेष्ठ भिनापा नौ खरडुङ्गाबाट पेसाले चाहिँ लामो समयदेखि शिक्षकको रूपमा काम गरिरहेको छु र अन्य व्यावसायिक रूपमा पनि। प्राकृतिक साधन र स्रोतको चाहिँ हरेक सिजनमा चाहिँ त्यसको अध्ययन हुनुपर्छ, किनकि हामी प्राकृतिक रूपमै दोलखा धनी छौँ भने पछि सबैभन्दा बढी अध्ययनै प्राकृतिक स्रोत र साधनको हुनुपर्छ। र पर्यटनमा चाहिँ म के भन्न चाहन्छु भने दोलखा जिल्ला अवश्य नै अरू जिल्लाभन्दा अगाडि छ, यसमा काम हुन सकेको छैन, त्यसैले यसमा धेरै काम गर्नुपर्छ। हाम्रो दोलखा जिल्लाको प्रडक्ट चाहिँ एउटा यस्तो एयरपोर्ट बनोस् जहाँ चाहिँ बाहिरबाट प्लेन फ्लाइट भएर हाम्रो दोलखा जिल्लामा ल्यान्डिङ भएर हाम्रो प्रडक्ट लिएर बाहिर जाओस्, यस्तो किसिमको परिकल्पना हामी कसरी गर्न सक्छौँ, यो एउटा मैले राख्न चाहे। अर्को कुरा चाहिँ यो बजेटबाट रोजगारी सिर्जना हुने, अब देशको सबैभन्दा ठुलो समस्या चाहिँ बेरोजगारी भनेको छ, त्यसैले हरेक बजेटको पछाडि रोजगारी सिर्जना कसरी कति भयो भन्ने कुरा एउटा, अनि अनुदानको चाहिँ प्रोपर प्रयोग भएको छ कि छैन भनेर नगरपालिकाबाट विगत 10 वर्षदेखि अनुदान लिनेहरूको चाहिँ सबै अनुदानको प्रत्येक फर्म व्यवसायमा गएको अनुदान चाहिँ ती फर्महरू सञ्चालनमा छ कि छैन, बजेट लिँदाखेरि के एग्रिमेन्ट भएको छ त्यो अनुसार भएको छ कि छैन, त्यो सम्बन्धित निकायबाट निरीक्षण होस् भन्न चाहन्छु। त धन्यवाद।
2: प्रसिद्ध पर्यटकीय स्थलहरू जाने क्रममा त्यहाँनिर होमस्टेको व्यवस्था गरिएको हुन्छ, त्यहाँ महिला दिदी बहिनीहरूको समूह हुन्छ जसले पर्यटकलाई स्वागत गर्नुहुन्छ, त्यहाँको सांस्कृतिक पहिचान दिने झल्काउने त्यहाँको नृत्य प्रस्तुत गर्नुहुन्छ, साङ्गीतिक कार्यक्रमहरू प्रस्तुत गरिएको हुन्छ, त्यसले गर्दा आन्तरिक पर्यटकलाई पनि त्यो ठाउँको बारेमा बुझ्नलाई सजिलो भइरहेको हुन्छ र बाह्य पर्यटकलाई पनि के रहेछ नेपालमा भन्ने नयाँ कुरा थाहा पाउनलाई सम्भव भइरहेको हुन्छ। यति बेला मैले उपप्रमुखज्यूबाट चाहिँ बुझ्न चाहे, विशेष गरेर भीमेश्वर नगरपालिकामा महिला दिदी बहिनीहरूबाट होमस्टेको सम्भावना छ कि छैन, यसरी पनि जोड्न चाहे कि अहिले अब वैदेशिक रोजगारी बसाई सराई त्यसै गरी रोजगारीको अवसरको लागि नयाँ पुस्ताहरू ठाउँ छोडेर गइरहेको अवस्थामा घरमा प्राय जसो ज्येष्ठ नागरिक आमा बुबाहरू हुनुहुन्छ, हरेक जिल्लामा भएको फेरि यो तितो यथार्थ पनि हो र दोलखा भीमेश्वर नगरपालिकामा पनि पक्कै त्यो छ। यहाँ भीमेश्वर नगरपालिकामा चाहिँ होमस्टेको सम्भावना कतिको रहन सक्छ?
5: एकदमै छ र हामीले आजभन्दा 6-7 वर्ष अगाडि नै यहाँ चाहिँ होमस्टेको सम्भावना छ भनेर दोलखा एउटा नेवार समुदायलाई विशेष महत्त्व दिएर अर्को थामी समुदायलाई विशेष महत्त्व दिएर एउटा तालिम सञ्चालन गरेर त्यो तालिममा सहभागी भएका मान्छेहरूलाई फेरि हामीले चाहिँ नवलपरासी त्यसै गरी हाम्रो स्याङ्जा वालिङमा चाहिँ सञ्चालनमा रहेका होमस्टेहरूको भिजिट पनि गराएर ल्याएका छौँ र अहिले चाहिँ दोलखा बजारका केही महिला दिदीबहिनीहरू र केही पुरुष दाजुभाइहरूले पनि होमस्टे सञ्चालन गरिरहनु भएको छ। तर अब यहाँ दोलखा बजारभन्दा बाहेक अरू ठाउँमा चाहिँ होमस्टे त्यति धेरै सञ्चालनमा छैन। हाम्रो चाहिँ वडा नम्बर 8 एउटा होमस्टे छ, कहिलेकाहीँ त्यहाँ पनि पाहुनाहरू बसेको हामीले महसुस गरेका छौँ। तर अब यो चाहिँ चरिकोट बजार हाम्रो वडा नम्बर 6, वडा नम्बर 3 त्यसै गरी वडा नम्बर 1 हाम्रो चाहिँ माथि एकीकृत बस्ती छ, सम्पदा बस्ती, यहाँलाई टार्गेट गरेर हामीले चाहिँ 2 होमस्टे तालिम सञ्चालन गऱ्यौँ र त्यहाँ सहभागी भएका मान्छेहरूले जुन ठाउँको भिजिट गरेर आउनुभयो त्यो पछाडि केहीले व्यवसाय सुरु गर्नुभयो, अहिले पनि सञ्चालनमै छ, केही मान्छेहरू तालिम लिनुभयो, भिजिट गर्नुभयो, आएर चुपलाएर बस्नुभएको छ। त्यसैले अब यसलाई अझ व्यवस्थापन गर्न र उहाँहरूलाई चाहिँ थप अरू चाहिँ तालिमहरू अथवा अरू भिजिटहरू अरू म्यानेजमेन्टको कुराहरू हस्पिटालिटीको कुराहरूमा पनि चाहिँ व्यवस्थापन गर्न आवश्यक छ भने हामी त्यो पनि गर्न तयार छौँ। उहाँलाई भन्यौँ पनि तपाईँहरू तालिम लिएर यत्तिकै बस्नु भएको छ, अरू केही नपुग कुराहरू हो भने हामी तपाईँहरूलाई सहयोग गर्छौँ भनेको आर्थिक बाहेक होइन, आर्थिक पनि क्यास बाहेक अरू चाहिँ तपाईँहरूलाई सपोर्ट गर्छौँ भन्दा उहाँले त्यति धेरै चासो लिनुभएको छैन। अब योभन्दा पछाडि त्यो लटभन्दा पछिल्लो लटलाई चाहिँ हामीसँग डिमान्ड पनि छैन, अलिकति चाहिँ हाम्रो अहिलेसम्मको काम गराएको स्थितिमा चाहिँ केही केही बाहेक सबैलाई एउटै डालोमा हाल्न चाहिँ मिल्दैन, तर केही केही बाहेक चाहिँ इच्छा शक्ति चाहिँ अलिक कम भएको चाहिँ महसुस गरेका छौँ। तालिम लिने, सर्टिफिकेट लिने, बस्ने, होइन एउटा व्यवसाय दर्ता गर्ने, फेरि त्यतिकै बस्ने, अनुदानका लागि व्यवसाय दर्ता गर्ने, यो खालको पनि हामीले भोगिरहेका छौँ, देखिरहेका छौँ। त्यसैले होमस्टेलाई पनि हामी चाहिँ यो यो हिसाबले होमस्टे सञ्चालन गर्छौँ भनेर आउनुभयो भने हामी गर्छौँ। अहिले पाहुनजेल पाहुनाका लागि र पाहुनजेल गर्ने, त्यस पछाडि फेरि चाहिँ चुप्लाएर बस्ने, फेरि कतै पाउने ठाउँ छ भने त्यहाँ फेरि दाबी गर्ने खालको प्रचलनले चाहिँ हाम्रो पनि जोस जाँगर चाहिँ अलिक मरेको छ। हस्, धन्यवाद।
6: अब पर्यटन भनेर हामीले पर्यटन प्रवर्धनको कुरा गरिरहँदा बाटोघाटो पनि जोडिएर आउँछ होला। नगर प्रमुख ज्यूसँग मेरो प्रश्न, बाटोघाटो अहिले पनि सहज हुन सकिरहेको छैन, यसलाई हजुरले कसरी लिनुभएको छ?
7: तपाईँ मुडे गेटबाट पस्नु भएदेखि रोड र मुडेभन्दा तल 2 किलोमिटरको रोड छ जुन चाहिँ चरीको जीसम्म, त्यो चाहिँ सङ्घीय सरकारको आयोजनाको चाहिँ सडक हो। त्यो
6: दोलखा जिल्लाकै एउटा ठुलो अस्पताल छ हामीसँग, अस्पतालको लागि भीमेश्वर नगरपालिकाले बेला बेलामा सहयोग पनि गर्ने गरेको छ। हरेक स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने अस्पतालहरूको समस्या हो, चाँडो भुक्तानी नहुँदाखेरि सेवा गुणस्तरीय हुन सकेको छैन। भीमेश्वर नगरपालिकाले यहाँ स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिरहेको अस्पतालको लागि भनेर के कस्तो सहयोग गरिरहेको छ?
7: यो अस्पताल दोलखा सेन्टर थियो, यो 32 सायद 32 स्थापना भयो होला, यसपछि चरीकोट अस्पताल भयो, अहिले चाहिँ प्रादेशिक अस्पताल भनेर पशुपति चौलाकै स्मृति अस्पताल छ। त्यो प्रादेशिक अस्पताल भएको 3-4 वर्ष लगभग चाहिँ भयो होला, यहाँ एक समय चाहिँ निःशुल्क चाहिँ सेवा पनि उपलब्ध हुन्थ्यो, अहिले त्यो निःशुल्क सेवा उपलब्ध छैन। तैपनि अब नागरिकहरूले पैसा छैन तिर्न सक्दिनँ भनेपछि त्यत्तिकै चाहिँ जाने पनि गरेको सुनिन आएको छ। अस्पताल भन्ने कुरो यति सेन्सिटिभ चाहिँ नि यति हो क्षेत्र हो, कुनै पनि अस्पताल सञ्चालन गर्नका निमित्त चाहे बिड अस्पताल, चाहे टिचिङ अस्पताल, चाहे गङ्गालाल अस्पताल, ती अस्पतालहरूमा प्राइभेट सेक्टरबाट डोनेसन नआइकन त्यो सञ्चालन गर्न गाह्रो छ। यो अस्पतालमा पनि विगत केही समयमा आउँथ्यो नि कुनै एउटा संस्थाले, न्याय हेल्थ भन्नेले निःशुल्क चाहिँ गरे पनि थियो, अब अहिले यहाँ डोनेसनहरू प्राय ठप्प बन्द छ, त्यस कारणले सरकारको भरमा नै यो अस्पताल सञ्चालन गर्ने कोसिस भइराखेका छ। प्रदेशको सरकारको उसले मात्रै त्यो सम्भावना हुँदैन, भवनहरू प्राय नगरपालिकामा तत्कै चिने नगर भवनहरू छन्, नगरपालिकाले बनाएका भवनहरू छन्। र अर्को कुरो, तपाईँले भीमेश्वर नगरपालिका कति सहयोग गरेका छ भन्ने किसिमको के गरेका छ भन्ने सम्बन्धको प्रसङ्ग कोट्याउनु हो, अब हामीले तपाईँको चाहिँ प्राइभेट सेक्टरहरूले डोनेसन दिएन भन्दैमा हामीले पनि नदिकन हेरेर बसेको कुरो भएन, यहाँका समस्याहरू आखिरमा नगरपालिकासम्मै आएर ठोकिने गर्दछन्। त्यसले गर्दाखेरि हामीले केही कामहरू गर्ने गरेका छौँ, बिल्डिङहरू बनाइदिएका छौँ, र अर्को चाहिँ हामीले किडनी डायलिसिस स्थापनाका निमित्त हामीले चाहिँ योगदान गरेका छौँ। दुईजना बिरामी त्यहाँ मैले भेटेँ, उहाँहरूको हप्तामा एकजनाको 3 डायलिसिस गर्नुपर्ने, एकजनाको 2 डायलिसिस गर्नुपर्ने रहेछ, अरूको चाहिँ हप्ता हप्ता दिनमा रहेछ। हप्ताको 3 डायलिसिस गर्दाखेरि महिनाको 18,000 रुपियाँ चाहिँ नि उसको खर्च निक्लिँदो रहेछ, त्यो गर्दाखेरि उसको महिनामा 72,000 रुपियाँ चाहिँ पर्दो रहेछ। र बर्खमा चाहिँ नि करिब करिब चाहिँ नि 8.5-9 लाख रुपियाँ पर्दोरहेछ। त्यसले गर्दा 9 लाख रुपियाँ एउटा किडनीको बिरामीले खर्च गर्नु पर्दाखेरि उसले एक वर्ष मुस्किलले एक वर्ष धन्ला त्यही पनि हाम्रो चाहिँ ग्रामीण भेगका जनताले त्यो सक्नुहुन्न। त्यसले गर्दा त्यसलाई चाहिँ सहयोग गर्नका लागि त्यसलाई हेल्प होस् भनेर हामीले केही पैसा राखिदिएका थियौँ। त्यो पैसा पछि चाहिँ साउन 1 गते पछि सरकारले पुरै चाहिँ नि बिहोर्ने भनेर चाहिँ नि आयो। त्यसपछि त्यो पैसा हामीले बेडसिट जस्तो महत्त्वपूर्ण कुरा, त्यसपछि चाहिँ नेसेसरी अनिवार्य रूपमा चाहिने औषधिको कुरा, त्यो कुरामा हाम्रो चाहिँ टेन्डर चाहिँ निकालिदिउँ, त्यो सहयोगहरू हामीले गरिरहेका छौँ र अन्य सानातिना सहयोगहरू गरिराखेका छौँ। र प्रदेश मन्त्री यहाँ आउँदाखेरि किरण थापा आउँदाखेरि पनि त्यतिखेर भएको थियो, यो चाहिँ तपाईँको जुन नियमित आउने बजेटले यो अस्पताल सञ्चालन चाहिँ गर्न सम्भव छैन, तपाईँहरूले यदि चाहिँ कि अलिकति मुठी खोलेर बेड व्यवस्था गर्नुहोस्, के होइन भनेदेखि यसभित्र रहेका कमी कमजोरी जे छन्, जे कारणले डोनेसन चाहिँ आएको छन् त्यसलाई सुधार गर्नपट्टि चाहिँ लाग्नुहोस् भनेर चाहिँ यहाँको हाम्रो चाहिँ मान्यजी भरत केसी सहितको कार्यक्रममा मैले भने हो। त्यसमा केही सुधार भएको छैन, यो अस्पताल अब अहिले चाहिँ सङ्कटमै त होइन तर अलिकति अप्ठ्यारो अवस्थामा चाहिँ छ। अब बिरामीहरू सङ्ख्या बढ्दै गएका छन्, किडनी डायलिसिस पनि राम्रोसँग नियन्त्रण भइरहेको छ र अन्य चाहिँ तपाईँको जुन सेवाहरू पनि अगाडि बढाउने भनिएको छ, तर चाहिँ सेवा अगाडि बढायो तर पछि व्यवस्थापन राम्रो नहुँदाखेरि चाहिँ त्यसले राम्रो सन्देश जाँदैन। तापनि हामी प्रादेशिक अस्पताल भए पनि भीमेश्वर नगरपालिकाले स्वास्थ्य क्षेत्र भएका कारणले, सामाजिक क्षेत्र भएका कारणले र यहाँ हाम्रो आँगनको स्रोत भएका कारणले हामीले निरन्तर चाहिँ सहयोग गर्दै आएका छौँ।
2: अब भीमेश्वर नगरपालिकाको सेवा लिइरहँदा भीमेश्वर नगरले गरेको कारण चाहिँ मलाई यस्तो हो भन्नुपर्ने त्यस्तो केही कुराहरू छन् यहाँको?
8: नमस्कार, मेरो नाम सङ्गीता कार्की थापा, म भिनापा 6 पानीट्याङ्कीबाट, म चाहिँ कृषि पेसामा आबद्ध छु, साथसाथमै बाख्रा पालन गरिरहेको छु र म भीमेश्वर नगरपालिका ओडाबाट सुविधाहरू लिइरहेको छ। मैले कृषि पेसा गर्दाखेरि मैले तपाईँको भीमेश्वर नगरपालिकाबाट बिउ बिजनहरू नि पाइरहेको छु। 82-83 बाख्रा पालन तालिम लिएको थिएँ र त्यसमा बाख्रा के कसरी पाल्ने, कस्तो हो, के खुवाउँदा ठिक हुन्छ भन्ने तालिमहरू पनि हामीलाई भीमेश्वर नगरपालिकाबाट दिनुभएको थियो। सुधार भए गर्दै म बाख्रा पालनमा अगाडि बढेँ। मैले तालिम नलिकन गर्दा र तालिम लिएपछि गर्दाखेरि धेरै सुधार आयो। मैले अहिले लगभग 15 जति बाख्रा पालन गर्दैछु। त्यसमा चाहिँ अब प्राकृतिक रूपले तपाईँको कहिलेकाहीँ रोग व्याध लागेर मरिराखेको नि छ मेरो बाख्राहरू, त्यसमा अलिकति असन्तुष्टै छु। अब काउली बन्दा गाजर सबै उत्पादन गर्छु, त्यो चाहिँ अलि बजार व्यवस्थाको समस्या हो कि जस्तो भइरहेको छ। म 3 रोपनी जग्गामा खेती गर्छु, धेरै त छैन। बिनापा ओडा 6 दिएको बजेटहरू पनि लिइराखेको छु। गत महिला विकास तालिमबाट लिँदाखेरि मैले 13,613 रुपियाँ मेरो खातामा प्राप्त भएको थियो। त्यो रकमले चाहिँ मैले 3 बाख्रा किनेको छु। त्यो रकमका साथसाथै मैले आफ्नो पैसा थपेर लिएको छु। अब त्यो 13,600 रुपियाँले त 3 आउने त कुरा भएन, होइन? अनि अहिले मैले खास पालिराखेको चाहिँ तपाईँको जमुना पारी अनि खरिजातका बाख्राहरू छन्। त्यसबाट मैले वार्षिक आमदानी चाहिँ 2 लाख लगभग गरिराखेको छु। हस्त, धन्यवाद।
2: विष्णु सर, अब यहाँ प्रशासकीय प्रमुख भएर रहिरहँदा यहाँको कार्यकालमा यो यहाँको प्रशासन सुधारको लागि केही आफ्ना प्रतिबद्धता, त्यसपछि सरकारी संयन्त्र प्रशासनिक सुधार अनुसारको यहाँको पनि केही योजना होला, के भन्न सकिन्छ भीमेश्वर नगरवासीलाई?
9: मौजुदा रहेको कर्मचारीलाई काममा लगाउने, परिचालन गर्ने, त्यसको परिणाम निकाल्ने, होइन, व्यवस्थित बनाउने भन्ने कुरासँग सम्बन्धित छ। हामी चाहिँ यो नगरपालिकाको जनशक्तिको प्रकृति हेर्ने हो भने विभिन्न खालको चाहिँ नि कर्मचारीहरू हुनुहुन्छ। कोही जिल्ला विकास समितिबाट आउनु भएको छ, कोही करारको हुनुहुन्छ, कोही चाहिँ सङ्घबाट आउनु भएको छ, कोही प्रदेशबाट आउनु भएको छ, म एउटा सङ्घीय मामिलाबाट आएको छु। यस्तो विभिन्न प्रकृतिका हामी चाहिँ कर्मचारीको चाहिँ एउटा यो सङ्गम हो। त्यसैले यो सङ्गमलाई चाहिँ व्यवस्थित ढङ्गले, यसमा डाइभर्सिटी पनि छ, त्यसमा पनि हामीले यसलाई व्यवस्थित तरिकाले परिचालन गरी जनप्रतिनिधिज्यूले निर्धारण गर्नुभएको नीति योजना कार्यक्रमहरूलाई चाहिँ प्रभावकारी रूपमा चाहिँ कार्यान्वयन गर्ने हाम्रो प्रतिबद्धता नै हो। त्यसो हुनाले यस सन्दर्भमा सबै शाखाहरूलाई समन्वय गरेर, सबै शाखाहरूलाई निर्देशन गरेर त्यो परिणाम हासिल गर्नको निम्ति नगरपालिकाको प्रशासनिक क्षेत्र चाहिँ प्रतिबद्ध छ। कानुन बमोजिम कानुन सम्बद्ध भएका नीति निर्देशनहरूलाई कार्यान्वयन गर्न हामी चाहिँ लागि परेका छौँ। यसमा कुनै द्विमत छैन। यस सन्दर्भमा कर्मचारीलाई विभिन्न तालिमहरूमा पठाउने, समन्वय उनीहरूसँग सहकार्य गर्ने र उनीहरूलाई आफ्नो कार्यक्षेत्रमा पठाउने काम पनि हामीले गरिराखेका छौँ। तथापि दरबन्दी बमोजिम कर्मचारी कुनै कुनै ठाउँमा वडामा चाहिँ अपुग भएको अवस्था पनि छ। वित्तीय दायित्व सिर्जना हुने खालको चाहिँ दरबन्दी नबढाउने भनेर चाहिँ अहिले नयाँ सरकारले चाहिँ पठाएको छ, कार्यविवरण बनाउने, कार्य सम्पादक सूचक बनाउने, कार्य सम्पादन सम्झौता गर्ने र प्रशासनलाई चाहिँ प्रभावकारी रूपमा अगाडि बढाउने भन्ने छ। अहिलेको मुख्य चाहिँ मितव्ययी रूपमा, प्रभावकारी रूपमा, दक्ष रूपमा चाहिँ प्रशासनलाई अगाडि बढाउने नै नेपाल सरकारको, प्रदेश सरकार हाम्रो जाने स्थानीय तहको पनि त्यही नै नीति योजना भएको हुनाले चाहिँ सोही बमोजिम चाहिँ अगाडि बढिरहेका छौँ। धन्यवाद।
6: विशेष गरेर नगरपालिकाभित्रकै गतिविधिहरूको सुधारका लागि आफ्नो जिम्मेवारीको हिसाबले यो आर्थिक वर्षको यहाँहरूको पनि केही असन्तुष्टि असन्तुष्टि रह्यो होला कार्ययोजनामा, के कसरी सुधार्न सकिन्छ होला उपप्रमुखज्यू?
5: सुधारका कुराहरू धेरै राम्रा कुराहरू भएका छन्। स्थानीय तहले गर्नुपर्ने धेरै राम्रा कामहरू हामीले सञ्चालन गरेका छौँ। ती कामहरू चाहिँ नागरिक मैत्री छन्। यसलाई अलिकति थोरै सेवालाई चुस्त दुरुस्त बनाउन आवश्यक छ। सेवालाई चुस्त दुरुस्त बनाउनका लागि हरेक पालिकाहरूसँग चाहिँ दक्ष जनशक्तिको अभाव छ। त्यो सङ्घीय सरकारले चाहिँ दक्ष जनशक्ति सम्बन्धित स्थानीय तहहरूलाई उपलब्ध गराउन सकेको छैन, जसले गर्दा समयमा नागरिकलाई सेवा दिन सकिएको छैन र नागरिकमा देखा परेका महामारी, त्यसै गरी कहिलेकाहीँ चाहिँ अन्य चाहिँ आधी बेहेरी यस्ता खालका आकस्मिक रूपमा घट्ने घटनाहरूलाई तत्काल सम्बोधन गर्नका लागि चाहिँ जनशक्तिको हिसाबले सकिएको छैन। नागरिकको अपेक्षा एकदमै धेरै छ। हाम्रो स्थानीय सरकारको चाहिँ स्रोत एकदमै कम छ। सङ्घीय सरकारले बजेट पठाउँछ, त्यो सङ्घीय सरकारले पठाएको बजेट चाहिँ शीर्षक तोकेर पठाउँछ, शीर्षक तोकेर पठाएको शीर्षक भन्दा बाहेक हामीले खर्च गर्न पाउँदैनौँ। प्रदेश सरकारले पठाएको बजेट चाहिँ उसैले शीर्षक तोकेर पठाउँछ, त्यो शीर्षक भन्दा बाहेक हामीले खर्च गर्न पाउँदैनौँ। भीमेश्वर नगरपालिकासँग आर्थिक आन्तरिक राजस्व चाहिँ राजस्वबाट उठ्ने पैसा चाहिँ एकदमै मुस्किलले 4 करोड, एक आर्थिक वर्षमा 4 करोड पैसा चाहिँ राजस्वबाट उठ्छ। झनै झनै हामीसँग 100 जना जति चाहिँ करारको कर्मचारीहरू हुनुहुन्छ, ज्यालादारी र करारका कर्मचारीहरू, उहाँहरूको सेवा सुविधा दिएर बाँकी रहेको पैसाले विकास निर्माण गर्नुपर्छ र त्यो विकास निर्माण गर्दाखेरि पर्याप्त भनेको जन अपेक्षा अनुसार हामीले काम गर्न सक्दैनौँ। भीमेश्वर नगरपालिकाले, मलाई लाग्छ दोलखा जिल्लाका अरू कुनै पनि पालिकाले सिलिङ तोकेर ओडामा बजेट दिएको छैन, तर भीमेश्वर नगरपालिकाले ओडालाई सजिलो होस् भनेर हामीले ओडालाई सिलिङ तोकेर बजेट विनियोजन गर्छौँ, जसले गर्दा आफ्नो ओडाको समस्या बुझ्ने, ती समस्यालाई सम्बोधन गर्ने चाहिँ आर्थिक सहितको जिम्मेवारी र त्यो अधिकार हाम्रो ओडाहरूले पाउनु भएको छ। सुधार गर्ने भनेर यहाँले प्रश्न गर्नुभयो, सुधार गर्नका लागि चाहिँ यहाँको स्थानीय सरकारले मात्रै सुधार गरेर हुँदैन क्या, कतिपय कानुनी व्यवधानहरू छन्। सङ्घीय सरकारले अहिलेसम्म पनि निजामती ऐन ल्याउन सकेको छैन, शिक्षा ऐन ल्याउन सकेको छैन, जसले गर्दा प्रदेशले ऐन बनाउन सकेको छैन र प्रदेशले ऐन नबनाएपछि हामी स्थानीय तहले पनि त्यसलाई म्याच हुने गरेर ऐन बनाउन सकेका छैनौँ। तपाईँको खरिद ऐन अहिलेसम्म बन्न सकेको छैन। खरिद ऐनका कारणले हामीले कतिपय समस्याहरू भोग्नु परेको छ, तर नागरिकहरूले त यो ऐन बने कि बनेनन्, कानुन बने कि बनेनन् भन्ने कुरा त ध्यान दिनुहुन्न। प्रत्यक्ष चाहिँ लाभ चाहिएको छ, प्रत्यक्ष सरोकार राख्नुहुन्छ, जसले गर्दा चाहिँ अलिकति समस्या भएको हो कि भन्ने बुझाइ चाहिँ छ। तर मलाई लाग्छ त्यत्रो धेरै ग्याप, त्यति धेरै समस्या अहिलेको स्थानीय तहले काम गर्दै गर्दा छैन। अघि भने जस्ता काम गर्न धेरै बाँकी चाहिँ छन्। सही ढङ्गले परिचालन गर्ने, सही ढङ्गले जिम्मेवार दिने, सही ढङ्गले सेवा प्रवाहमा चाहिँ संलग्न गराउने कोसिस गरिरहेका छौँ। कहीँ कहीँ कतै कमजोरी छ भने त्यसलाई सुधारेर लिएर जाने कोसिस गरिरहेका छौँ। धन्यवाद।
2: यति बेला हामी कार्यपालिका सदस्य ज्यूको पनि विचार लिँदैछौँ।
10: मेरो नाम सुशीला थापा, भीमेश्वर नगरपालिका वार्ड नम्बर 6, म कार्यपालिका सदस्य पनि हो। सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपाललाई धन्यवाद भन्न चाहन्छु। अब हाम्रो स्थानीय तहका सबै महिलाहरूले, सबै पक्षहरूले आवाज सब दुई शब्द अथवा लागे मनमा लागेका कुराहरू राख्न पाउने अवसर मिल्यो। यो टिमलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। बजेटहरू विनियोजन हुन्छ हाम्रो 9 वार्डलाई, त्यो अनुसार हामीले जनप्रतिनिधिहरूले भन्नु पर्दाखेरि चाहिँ त्यसलाई निरन्तर रूपमा हामीले सबै पक्षहरूलाई समेटेर बालबालिका, अपाङ्ग, ज्येष्ठ नागरिक, सबै पक्ष, युवा, महिला, सबै पक्षलाई समेटेर हामीले सही पक्षले विभाजन गरिएको छ भन्ने हाम्रो मनमा छ। न्याय पक्षले न्याय गरेका छौँ जस्तो लाग्छ। सकभर हामीले कोसिस गर्छौँ, होइन हामीले सबैलाई समान रूपले गर्न खोज्छौँ, तर कतै कतै त अब अलिकति असन्तुष्टि त हुन्छ नै। तैपनि हामीले सबै पक्षलाई समेटेर युवाहरूलाई रोजगारको लागि, अब हामीले गत साल पनि टेम्पो ट्याक्सी अथवा विद्युतीय ट्रेनिङ त्यस्ता पनि दिएका थियौँ। महिलाहरूलाई सिप विकासको लागि, आय आर्जनको लागि, कुखुरा पालन, बाख्रा पालन, त्यस्तो सबै क्रिस्टलहरू हरेक कुरामा त्यो ट्रेनिङहरू दिइराखेका छौँ। तैपनि उहाँहरूले अलिकति जागरुक भएर हामीले केही आय आर्जनको लागि केही गर्नुपर्छ भनेर हिम्मत देखाएको चाहिँ कमै मात्रामा छ। त्यसमा चाहिँ हामी अलि दुखी पनि छौँ क्या। अब प्रमाणपत्र लिने, अब मेसिनहरू पनि हामीले ओडाबाट दियौँ होइन, 20 हुनुहुन्थ्यो त्यतिखेर, उहाँहरूले त्यो मेसिन पनि लगेर घरमा त्यतिकै थन्क्याएको अवस्था छ। अलिकति निष्क्रिय हुँदाखेरि हामी ओडामा, नगरपालिकादेखि ओडासम्म चाहिँ अलिकति एकदम जागरुक हुने, ऊ चाहिँ उहाँहरूलाई दिएको सेवा सुविधा ट्रेनिङहरू चाहिँ नगरेको देख्दाखेरि चाहिँ हामीलाई अलिकति किनभने नर्भस महसुस हुन्छ।
6: धन्यवाद। हामी अब कृषि पर्यटनका विशेष कुराहरू आएका छन्, कृषिका अब यो मनसुन पनि सुरु हुँदैछ, विपदका पनि कुरा होलान्, आगामी आर्थिक वर्षको लागि कृषिको के योजना बनाउन सकिन्छ, दूरदृष्टिलाई भेट्ने गरेर के गर्न सकिन्छ आगामी आर्थिक वर्षमा, अहिले आएका गुनासोहरूलाई यहाँले सम्बोधन पनि गर्नुभएको छ, यद्यपि आगामी आर्थिक वर्षमा के गर्न सकिन्छ होला, केही आफ्ना प्रतिबद्धताहरू र केही नागरिकबाट, नगरवासीबाट पनि यहाँको अपेक्षा हुनसक्छ, अपेक्षाको पनि यहाँको विचार आओस् भन्ने चाहन्छु। र आजको अहिले यो बहसको अन्तिममा अब हामी मेयर साहबबाट आगामी आर्थिक वर्षको लागि पनि प्रतिबद्धता र के गर्न सकिन्छ अझ सुधारको लागि अपेक्षाको दृष्टिकोण लिँदैछौँ।
7: विशेष त आजको तपाईँहरूको यो कार्यक्रम कृषि र पर्यटनसँग सम्बन्धित नै भएको मैले पाएँ, र हामीले भन्ने गरेको कृषिसँग पर्यटन भनेकै यही हो, कृषिसँग पर्यटन भनेकै यही हो, कृषिसँग पशुपालन अनि पर्यटन भनेकै यही हो। हामीले भन्ने गरेको नारा गाउँ गाउँमा उत्पादन, सहरमा पर्यटन, अब बन्ने पूर्वाधार पर्यटनका लागि, पर्यटन जीवनयात्राका लागि हामीले भनेको कुरै यही हो। पर्यटन यहाँ नआइकन हाम्रो कृषकहरूले उब्जनी गरेको, ठुला कृषकहरूले अथवा संस्थागत अथवा समूहगत रूपमा उब्जनी गरेका कृषकहरूको चिजबिज त, कृषिजन्य उपज त बाहिर निर्यात हुन्छ, तर साना साना कृषकहरूले, थोरै थोरै उत्पादन गर्ने कृषकहरूले उत्पादन गरेको वस्तुहरू चाहिँ यिनै खपत गर्नुपर्छ। यिनै खपत हुनका निमित्त नै पर्यटन चाहियो, नत्र भनेदेखि तपाईँको मानौँ तपाईँले चाहिँ 2 भटमास उत्पादन गर्नु होला, तपाईँले 1 चाहिँ तपाईँको खानु होला, 1 तपाईँको चाहिँ बल्दिवास अथवा चाहिँ काठमाडौँ त तपाईँ निर्यात गर्न, व्यापार गर्न जानुहुन्न, त्यो भटमास चाहिँ यहीँ खाइदिने मान्छे चाहियो, त्यसका निमित्त चाहिँ पर्यटन प्रबन्धन जरुरी छ यस्तै यस्तै चिजबिजहरूको लागि। त्यसले गर्दा पर्यटन किन चाहियो त भन्दाखेरि, पर्यटन यहाँ आउनु बित्तिकै होटेल व्यवसाय चल्छ, पहिलो प्रत्यक्ष रूपमा चाहिँ फाइदा लिने, त्यसपछि किराना पसलहरू चल्छन्, त्यसपछि तपाईँको कृषकको तपाईँको सागपात खपत होला, अन्डा खपत होला, कुखुरा खपत होला, मासुको चाहिँ भाउ पाउला, तपाईँ अन्नपात चाहिँ तपाईँको चाहिँ यिनै चल्ला, त्यसपछि कृषकका पैसा पुग्ने हो। त्यस कारणले हामीले भन्ने गरेको चाहिँ कृषि पशुपालन र त्योसँग पर्यटन भनेको विषय चाहिँ त्यही हो। प्राकृतिक चाहिँ तपाईँको चाहिँ संरचना पनि पर्यटन मैत्री छन्। हाम्रो नीति र नियम चाहिँ, नीति नियम र प्राकृतिक स्रोत चाहिँ मैले जहाँ पनि भन्ने गरेका छु, आज यो रेडियो नेपालको चाहिँ कार्यक्रममा पनि मैले भने, पहिलो प्राथमिकता त हामीले यो जुन सैलुङ, कालिन्चोक र भीमेश्वरको कैडो जहाँ चाहिँ महाङ्काल पनि जोडिन्छ र चाहिँ जलेश्वर महादेव पनि जोडिन्छ, यो अब बढी लाग्दाखेरि चाहिँ नि करिब करिब 1 चाहिँ त्यो क्लियर हुन्छ यो कोरिडोर। यो कोरिडोर क्लियर हुँदाखेरि पक्की सडक चाहिँ बन्दाखेरि अहिले मुडेबाट करिब 18 चाहिँ टाढाको दुरीबाट घुमेर आउनुपर्ने अवस्था अन्त्य हुन्छ। सैलुङको चाहिँ नि पर्यटक कालिम्चोक जानु पऱ्यो भनेदेखि 18 नजिकबाट ऊ चाहिँ कालिम्चोक पुग्न सक्छ, यो कोरिडोर हामीले पक्की गर्न सक्यो, धेरै काम बाँकी छैन। र चाहिँ भीमेश्वर पनि जानु आउनु पनि धेरै चाहिँ टाढा पर्दैन, महाङ्काल त झन् चाहिँ त्यो सडकै पिच हुँदैछ, झन् नजिकै भइहाल्यो, अब त्यहाँ चाहिँ पर्यटन पहिला जाने थियो, अहिले चाहिँ अब जाने वातावरण बन्दैछ, अनि जब महाङ्कालमा जाने वातावरण बन्छ त्यही ट्र्याकबाट चाहिँ तपाईँको चाहिँ जिलोमा चाहिँ जान्छ, त्यहाँ पनि चाहिँ पर्यटक प्रबन्धन चाहिँ तपाईँको हुन्छ। त्यसले गर्दा त्यहाँ हामी नजिक पुगेका छौँ, अलिकति प्रचार प्रसार पहिलाको जस्तो अत्यस लाग्दो पत्रकार साथीहरूले नेगेटिभ कुरा मात्रै खोजी हिँड्ने त्यो अवस्था त छैन अहिले, अहिले धेरै नै सपोर्ट चाहिँ गर्नुभएको छ, विशेष गरेर यहाँका पत्रकार साथीहरूले, इमान्दार पत्रकार साथीहरूले गर्नुभएको छ, त्यसको हामी सराहना गर्छौँ। तपाईँहरू सुर्खेतको बुलबुले ताल जानुभयो होला, त्यहाँको पानी नेचुरली छैन, प्राकृतिक चाहिँ मूलबाट आएको पानी छैन, खेतबाट उम्रिएको पानी हो। यहाँ हाम्रो चाहिँ त्यही फिल्म सिटीको डाङडुङ डाँडाबाट पानीको चाहिँ मूल छ, त्यो पानीको मूल हामी प्रयोग गर्न सक्छौँ, र प्रयोग गर्दाखेरि जब त्यो ताल बन्छ त्यसको चाहिँ आउटलेटको पानी अथवा ओभरफ्लो फ्लोको पानी हामीले त्यो तल्लो बेल्टमा हामीले सिँचाइ गर्न सक्छौँ, जहाँबाट अहिले बल्दिवास र काठमाडौँमा आलु, मुला, गाजर, बन्दा, काउली चाहिँ निर्यात हुने गर्दछ, आलुलाई चाहिँ धेरै पानी चाहिन्न, तर चाहिँ अन्य बालीलाई त्यो पानीले एकदम चाहिँ कृषिमा चाहिँ एकदम चाहिँ भरमग्दुर र पछि सपोर्ट गर्न सक्दछ। र अर्को तपाईँको मैले सुर्खेतको बुलबुलिएको तालको कुरा गरेँ, त्यो तालले वार्षिक त्यो 10,000 वर्ग मिटरमा फैलिएको छ लगभग, त्यसले 1,51,50,000 कमाउँछ। 1,50,000,000 चाहिँ उसले बोट चाहिँ को टेन्डरबाट कमाउँछ भनेदेखि 1,50,000 रुपियाँ चाहिँ फोटो खिच्नेबाट चाहिँ उसले चाहिँ टेन्डरबाट चाहिँ कमाउँछ, 1,51,50,000 कमाउँछ। अब हाम्रो यो ताल चाहिँ तपाईँको हामीले निर्माण गर्न सक्यौँ भनेदेखि राजधानीबाट 108 किलोमिटर लगभगमा त्यहाँ चाहिँ आइपुग्छ। त्यहाँ आइपुग्दाखेरि चाहिँ यो धुलखेल बनेपाको बाटो क्लियर भएपछि 3 घन्टा म्याक्सिमम् 3 घन्टामा त्यहाँ चाहिँ काठमाडौँको कुसमुकुस वातावरणबाट पर्यटकहरू त्यहाँ आउनुहुन्छ। र अर्को यसलाई तराई जोड्ने पनि एकदम छोटो उपाय, जुन अहिले चाहिँ वैकल्पिक मार्गका रूपमा यो बनेपा बदिवास सडकको वैकल्पिक मार्गका रूपमा सञ्चालनमा आइरहेको छ, यो चरीकोट दोलखा, अनि यो चाहिँ सडक तपाईँको यो ताल बन्ने ठाउँ चाहिँ तपाईँको बदिवास महोत्तरीको बदिवासबाट 162 किलोमिटरको मात्र दूरीमा पिच सडकबाट करिब करिब फेरि 4.5 घन्टा म्याप बढीमा 5 घन्टामा चाहिँ त्यो त यो चाहिँ ठाउँमा आइपुग्छ। यो आइपुग्दाखेरि तपाईँको तराईको कोसमुख जहाँ जनघनत्व बेसी छ, तराईमा जुन जनघनत्व बेसी भएको ठाउँ हो, त्यो जनघनत्व चाहिँ हामीले यहाँ ल्याउन सक्यौँ भनेदेखि हामीले मिनिमम वार्षिक यसलाई सिस्टममा लान सक्यौँ, व्यवस्थापन गर्न सक्यौँ। अघि नै व्यवस्थापनका कुराहरू गर्नुभयो, व्यवस्थापन नगरपालिकाले मात्रै गर्ने होइन, भ्युटाहरूको कुरा पटक पटक आएका छन्। बजेट राख्दाखेरि त्यहाँ चाहिँ समिति बनाएर बनाउने मानिस पनि पाइएन, हामीले बजेट पनि राख्या हो, यसमा पनि राख्छौँ, तर बनाउने मान्छे पाइन्छ पाइन त्यो चाहिँ दुर्भाग्य कुरो हो। र अर्को चाहिँ कुरो त्यो बालबालिकाले सिसाले हानेर मात्रै होइन, त्यो एकदम एकदम उचाइ छ, आस्तला छ, त्यो चाहिँ हावाले पनि केही सिसाहरू फुट्या होला, बच्चाहरूले मात्रै पनि होइनन्, त्यो अनेक थरी लेख्ने किसिम चाहिँ बच्चाहरूको काम हो। अब कतिसम्म भनेदेखि तपाईँको यहाँ आर्मीको चाहिँ जारीखाना आएको चाहिँ 16-17 वर्षको दाङका सुर्खेतका चाहिँ भाइहरू गएर यता चाहिँ आर्मीको जारीखाना छोड्यो, उहाँ गएर चाहिँ सिसा फोड्ने के छोड्ने सिसिटिभी क्यामेरा छोड्ने के त्यो पनि गर्यो, त्यसले गर्दा सुरक्षा चाहिँ तपाईँको चाहिँ दिन सकिएन। त्यसले गर्दाखेरि त्यसको सुरक्षाका निम्ति पनि निजी क्षेत्र जसलाई हामी चाहिँ स्थानीय समुदाय भन्छौँ उहाँले चासो गर्नुपर्छ। पार्कको कुरा पनि त्यही हो, यहाँबाट नगरपालिकाबाट कर्मचारी नियुक्ति गरेर राखेर त्यो सम्भावना छैन, त्यहीँकै चाहिँ तपाईँको समुदायले समितिहरूले सञ्चालन गर्ने हो, उहाँहरूलाई हामीले चाहिँ नगरपालिकासँग चाहिँ तपाईँको किसिमको समझदारी गरेर दिने नै हो। अघि औद्योगिक ग्रामको कुरा आयो, औद्योगिक ग्राम त्यही हो, हामीले औद्योगिक ग्राम बनायौँ, जग्गा जोड दिउँ नगरपालिकाले, तपाईँको सिपेज लाइन जोड दिउँ, तपाईँको चाहिँ पोल चेम्बर बनाइदिउँ, धेरै गऱ्यो, अब करिब 2 करोड रुपियाँ चाहिँ तपाईँको लगानी गर्नुपर्छ स्थानीय सेक्टर, त्यो वातावरण अहिले नभएर स्थानीय क्षेत्रमा लगानी गर्ने वातावरण नभएर त्यो अड्किएको अवस्था हो। त्यसमा नगरपालिकाले आफै उपकरण हालेर किवीको चाहिँ जुस उत्पादन गर्ने वाइन उत्पादन गर्ने भन्ने होइन, प्राइभेट सेक्टरहरू आउनु पर्यो, त्यो प्राइभेट सेक्टर चाहिँ आएको अवस्था छैन। त्यहाँबाट ओर्लिने बित्तिकै तिनतिर चाहिँ हिमाल देखिन्छ, तपाईँले याद गर्नुभएको छैन, जब तपाईँ खैडुङ्गा चौकीमा ओर्लिनुहुन्छ तपाईँले माथितिर चाहिँ पुग्नु अलिकति 15 मिनट हिँड्नुभयो भनेदेखि तपाईँ पश्चिममा पनि हिमाल देख्नुहुन्छ, उत्तरमा पनि हिमाल देख्नुहुन्छ, पूर्वमा पनि हिमाल देख्नुहुन्छ, त्यस्तो चाहिँ ठाउँ हामीसँग छ। तर त्यसको प्रमुख चाहिँ न प्रमुख अथवा उप प्रमुख मात्रैले चिच्याएर कराएर हुँदैन रहेछ, त्यहाँ हामीले 3 करोड रुपियाँ बजेट हाम्रो थियो पोहोर पर्यटन मन्त्रालयबाट, जेएनजी आन्दोलनले हाम्रो यहाँ भौतिक पूर्वाधार त क्षति भएन तर हाम्रो योजनामा ठुलो क्षति गर्यो, हाम्रो करिब 20 करोड 20 लाखको चाहिँ योजनामा क्षति गर्यो जेएनजी आन्दोलनले, अर्थ मन्त्रालयबाट चाहिँ ती पैसाहरू चाहिँ रोकिएको छ। त्यसमा शिव पोखरी पनि पर्यो एउटा, एउटा रङ्गशालाको 4 करोड पर्यो, शिव पोखरीको 3 लाख पर्यो, त्यसपछि मन्जुसी पार्कदेखि कालिचोक जाने चाहिँ पदमार्गको 6 करोड पर्यो क्षति। त्यसले गर्दाखेरि चाहिँ यस्तो किसिमको गतिविधिले अर्थ मन्त्रालयले चुवाको भरमा बजेट उठ्दाखेरि अलिकति स्थानीय तहमा हामीलाई मात्र होइन अन्यत्र पनि तपाईँको चाहिँ अलिक निराशाको वातावरण चाहिँ बनेको छ। यद्यपि हामीले चाहिँ तपाईँको काम गर्न छोडेको छैन, हाम्रो चाहिँ अर्थतन्त्र यहाँको अर्थतन्त्र भनेको कृषि पशुपालन र पर्यटनै हो, मैले अघि नै पनि दोहोऱ्याएँ, कृषिमा पनि हाम्रो प्रगति भएको छ। यद्यपि हाम्रो केही जग्गा जमिनहरू बाँदर आतङ्कका कारणले अनि तपाईँको बसाइ सराइका कारणले अथवा चाहिँ विदेश जानका कारणले राजधानी प्रति लालयित हुनका कारणले तपाईँको अलिकति जग्गा बाँझो भए तापनि त्यस्तो चाहिँ तपाईँको घटेको अवस्था हामी बढेकै अवस्था चाहिँ तपाईँको छ। मुख्य कुरो हामीले हाम्रो आचरण चाहिँ नि तपाईँको हामी नेतृत्वमा बस्ने मानिसहरूले पहिला आचरण व्यवहार चाहिँ अब केही कमजोरी छ भने हामीले सच्याउने हो, र हामीले आफ्नो आचरण व्यवहार सच्याइसकेपछि नि हाम्रा व्यवसायीहरू हाम्रा नागरिकहरूलाई आचरण व्यवहार सच्याउनलाई हामीले चाहिँ सिकायौँ भनेदेखि चाहिँ मलाई लाग्छ मैले तेस्रो गन्तव्य चाहिँ तपाईँको भन्थेँ म भीमेश्वर नगरपालिकालाई यो देशको तपाईँको चाहिँ उपत्यका पछि तेस्रो गन्तव्य बनाउँछु पर्यटकीय केन्द्र पोखरा र चितवन पछिको भन्थेँ तपाईँको चाहिँ मलाई त तपाईँको अहिले के लाग्नु थाल्यो भनेदेखि यो बिस्तारै अलिकति उ गर्दाखेरि त भन्ने गर्छन् गन्दी गर्दै गर्छन् डुङ्गा हिँड्दै गर्छ पाइला मिल्दै जान्छ भने जस्तै यो ठाउँलाई हामी वास्तवमा भने हामी सबै मिल्यौँ भनेदेखि हामी देशको पहिलो गन्तव्य बनाउन सक्छौँ। हामीले यहाँको प्रचार र व्यवस्थापन गर्न नसकेको रहेछ नि त, प्रचार र व्यवस्थापन सँगसँगै मुख्यतया चाहिँ तपाईँको पर्यटकहरू सैलुङ आउने पर्यटकलाई कालिचोक जाने सक्ने, कालिचोक जाने पर्यटकलाई भीमेश्वर मन्दिर दर्शन गराउन सक्ने, र कालिचोक र भीमेश्वर मन्दिर चाहिँ तपाईँको आएका पर्यटकलाई सैलुङ चाहिँ सहज ढङ्गले चाहिँ तपाईँको चाहिँ जाने वातावरण आमजानी वातावरण पाउन सक्यौँ भनेदेखि एउटा महत्त्वपूर्ण योगदान हुन्छ पर्यटनमा। र अर्को दोस्रो चाहिँ तपाईँको चाहिँ भनेको तपाईँको हामीले शिव पोखरीलाई शिवताल बनाइसकेपछि स्थानीय तहको सुर्खेतको बुलबुले तालले 1,51,50,000 पचास हजार कमाउँदाखेरि हामी वार्षिक 10 करोड कमाउँछौँ अनि त्यसपछि हामीले सामाजिक क्षेत्रमा काम गर्न सक्छौँ। मैले यसरी कुरा राखेँ यहाँ आइदिनु भयो दुईजना रिताजी मनुकाजी दुवैलाई हार्दिक आभार व्यक्त गर्दछु। सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालको यो चाहिँ कार्यक्रम अगाडि बढोस्। नमस्कार।
2: पर्यटकीय क्षेत्रको रूपमा प्रसिद्ध र सम्भावना बोकेको दोलखा जिल्लाको भीमेश्वर नगरपालिकामा भएको बहस यहाँले आज सुन्नुभयो। यो पालिका भनेको केवल धार्मिक र प्रशासनिक केन्द्र मात्र होइन, जनताको अपेक्षा र विकास सम्बन्धीको सेतु पनि हो। तर पनि भइरहेका विकासका गतिविधिहरू के वास्तवमै जनतासम्म पुगिरहेका छन् त? अझै पर्यटनका के कस्ता सम्भावनाहरू देख्न सकिन्छ, सिर्जना गर्न सकिन्छ? नगरपालिका भित्रको स्थलगत बहसको यो दोस्रो भागको बहसमा हामीले केही बुझ्ने प्रयास गर्यौं। नगरपालिकाको सकारात्मक परिवर्तनका लागि, पर्यटन विकासका लागि र पालिका भित्रकै सुशासन समृद्धिका लागि सकारात्मक प्रश्न गर्न, सकारात्मक प्रयासहरूमा सहयोग पुर्याउन नबिर्सौं। आफ्नो ठाउँको विकासमा सकारात्मक परिवर्तनका लागि सही प्रश्न गर्न नछाडौं फेरि पनि आग्रह आजको बहस सकाउँदैछौ। यो बहसका लागि आवश्यक सहजीकरण गरिदिनु भएकोमा भीमेश्वर नगरपालिकाका नगर प्रमुख ज्यू, त्यस्तै उप प्रमुख ज्यू अनि प्रमुख प्रशासकीय अधिकृत ज्यूलाई हार्दिक धन्यवाद। रेडियो नेपालका लागि जिल्ला संवाददाता चिरञ्जीवी मास्केले यो बहसका लागि विशेष संयोजन गरिदिनु भयो, उहाँलाई पनि हार्दिक आभार व्यक्त गर्दछौ। बहसमा सक्रिय रूपमा सहभागी हुने सबै विकास प्रेमी नगरवासीहरूमा हार्दिक आभार व्यक्त गर्दै दोलखा जिल्लाको भीमेश्वर नगरपालिकाको हलबाट यो पालिका भित्रको स्थलगत रेडियो बहसको दोस्रो भागबाट प्राविधिक मित्र सुदर्शन अरियाल सहित हामी द्वय रीता तिमिल सिन्हा र म मनुका कुँवर विदा हुन्छौ। नमस्कार।

नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

रगत बगेर नसाहरूमा र धुकधुकी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा, दुवो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको फाँटमा।

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति, भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिले काहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास झुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा, यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति। आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

टुटेर होइन फुटेर पनि होइन आपसमा जुटेर एक हुनु छ, सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति, हरियो ममता र आँखाभरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो देशभक्ति साझा।

देश आमा र देशको सम्मान मातृपूजा, हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो, पौरखको पसिना अर्पेर तिर्नु छ आमाको दुधको भाडा र देशको ऋण।

0: यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले सीमा समस्यालाई कूटनीतिक माध्यमबाट सहज ढङ्गले समाधान गर्ने गरी अघि बढ्ने बताउनु भएको छ। 5 दिने भारत भ्रमण पूरा गरी हिजो स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले सीमा सम्बन्धी समस्या संवेदनशील भएकाले वार्ता र संवादबाट समाधान गरिने बताउनु भएको हो। भेटमा सभापति भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा भारत भ्रमणमा जानुभएका लामिछानेले त्यहाँ भारतीय जनता पार्टीका केन्द्रीय अध्यक्ष नितिन नवीन, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेश मन्त्री एस जयशंकर सहितका उच्च पदस्थ व्यक्तिसँग भेटघाट गर्नुभएको थियो। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले उदारताका साथ आगामी आर्थिक वर्षको बजेटमा उल्लेखनीय सुधार गरिएको बताउनु भएको छ। नेपाल उद्योग परिसंघको 23 औं वार्षिक साधारण सभालाई हिजो काठमाडौँमा सम्बोधन गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले अर्थतन्त्रको संरचनागत सुधारका लागि सरकारले प्रयास गरेको र त्यसमा 7 दिन उद्योगी, व्यवसायी तथा सरकारवालालाई आग्रह गर्नुभयो। निजी क्षेत्रको माग बमोजिम नै बजेटमा कतिपय प्रावधान राखिएको जानकारी दिँदै उहाँले बिना सङ्कोच लगानी गर्न अनुरोध गर्नुभयो। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कविहीन निजामती कर्मचारीलाई आगामी 3 दिनभित्र हाजिर हुन आह्वान गर्दै त्यसो नगरे कारवाही प्रक्रिया अघि बढाउने चेतावनी हिजो दिएको छ। मन्त्रालयले एक सूचना जारी गरी अध्ययन विदा तथा असाधारण विदा सम्बन्धी अभिलेख राष्ट्रिय किताबखानामा अध्यावधिक नभएका कर्मचारीलाई 3 दिनभित्रमा अनिवार्य रूपमा आफ्नो अभिलेख अध्यावधिक गराउन आह्वान गरेको हो। पूर्व गृहमन्त्री सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन हिजो सरकारलाई बुझाएको छ। छानबिन समितिका संयोजक अच्युतम प्रसाद भण्डारीले प्रतिवेदन हिजो प्रधानमन्त्री बालेन्द्र शाह समक्ष बुझाउनु भएको हो। गत वैशाख 28 पूर्व न्यायाधीश भण्डारीको नेतृत्वमा महालेखा नियन्त्रक शुभकान्त पौडेल र महान्याधिवक्ताको कार्यालयका सह न्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य रहेको समिति गठन भएको थियो। छानबिन समितिले गुरुङसँग बयान लिएर प्रतिवेदन तयार पारेको हो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। सरकारले वैदेशिक रोजगार, व्यवसायी तथा सम्बन्धित निकायलाई श्रमिकहरूको नियमित अनुगमन गर्न निर्देशन दिएको छ। विदेशमा कार्यरत नेपाली श्रमिकहरूले रोजगार सम्झौता अनुसार तलब, सेवा सुविधा तथा सुरक्षित आवास नपाएको लगायतका गुनासो बढ्दै गएपछि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले युवा श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै नियमित अनुगमन कार्यान्वयन गराउनका लागि निर्देशन दिएको हो। सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थामा देखिएको आर्थिक अनियमितता, प्रक्रियागत कमजोरी तथा वित्तीय अनुशासन उल्लङ्घन सम्बन्धी विषयमा अध्ययन एवं छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रालयले आफ्नो आन्तरिक जानकारी प्रयोजनका लागि विभिन्न निकायमा परेका उजुरी, महालेखा परीक्षकको कार्यालयका प्रतिवेदन तथा सार्वजनिक सरोकारका विषयलाई समेत आधार बनाएर स्वतन्त्र र तथ्यपरक अध्ययनका लागि समिति गठन गरेको जनाएको छ। इन्जिनियर डाक्टर आभास मास्केको संयोजकत्वमा गठित समितिमा उमेश रूपाखेती, टीकाराम कार्की र नवीन कुमार मिश्र सदस्य हुनुहुन्छ। र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग तत्काल भेटवार्ता गर्ने कुनै आधार नदेखिएको बताउनु भएको छ। युक्रेनका राष्ट्रपति जेलेन्स्कीले युद्ध अन्त्यका लागि प्रत्यक्ष भेटवार्ताको प्रस्तावसहित खुलापत्र पठाएको एक दिनपछि सेन्ट पिटर्सबर्गमा आयोजित समारोहमा पुटिनले अहिले आम्ने सामने वार्ताको कुनै औचित्य नरहेको प्रतिक्रिया दिनुभएको हो। पुटिनले शान्ति वार्ताबाट ठोस सहमति बनेपछि मात्र नेता स्तरको भेट सम्भव हुने उल्लेख गर्दै युद्धविरामभन्दा पहिले दीर्घकालीन समाधान आवश्यक रहेको बताउनुभयो। जेलेन्स्कीले भने पुटिनको प्रतिक्रियाले रुसले फेरि पनि युद्धकै बाटो रोजेको देखाएको बताउनु भएको छ। उहाँले पुटिन युद्ध अन्त्य गर्न इच्छुक नभएको दावी गर्दै विश्व समुदाय उहाँको जवाफबाट निराश भएको टिप्पणी गर्नुभएको छ। रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। अर्को समाचार मध्याह 12 बजे प्रसारण हुनेछ। हवस् त, नमस्कार।
1: भर्खरै सुन्दै हुनुहुन्थ्यो बिहान 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। दिवा सेवामा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्रविधितर्फ लक्ष्मण विष्टसँगै म उद्घोषण अर्जुन श्रेष्ठ। अब प्रस्तुत छ दिउँसो 2:15 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

0: केही बेरमै सुन्नुहुनेछ जीवन यात्रा कार्यक्रम। कार्यक्रमपछि 12 बजे समाचार सुन्न सक्नुहुनेछ। 12 बजेको समाचारपछि 12:05 सुन्न सक्नुहुनेछ घर संसार कार्यक्रम। 1 बजे समाचार, 1:05 सुन्नुहुनेछ कृषि कार्यक्रमको पुनः प्रसारण। 1:30 सुन्नुहुनेछ नाटक पुनर्मिलन। 2 बजे अङ्ग्रेजीमा समाचार। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार र 5:15 to 5:45 शैक्षिक कार्यक्रम विषयगत पाठ पुनः प्रसारण सुन्नुहुनेछ। अब प्रस्तुत छ कार्यक्रम जीवन यात्रा उषा लोहनीको साथमा। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: स्वागत तथा अभिवादन कार्यक्रम जीवन यात्राबाट। प्राविधिक मित्रद्वय रमा वाग्ले मिनरवा बज्राचार्यका साथै कार्यक्रम सञ्चालिका उषा लोहनीको। कार्यक्रम जीवन यात्रामा हामी व्यक्तिका सङ्घर्षसँगै सफलताका बारेमा पनि कुराकानी गर्छौं। कार्यक्रम जीवन यात्राको आजको अङ्कमा हामी प्रतिनिधि सभा सदस्य डाक्टर ओजस्वी शेरचनसँग कुराकानी गर्दैछौ। डाक्टर शेरचन राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सांसद हुनुहुन्छ। नेपालको संसदीय व्यवस्थामा प्रतिनिधि सभाका विषयगत समितिहरूलाई मिनी संसदको रूपमा लिने गरिन्छ, जसले सरकारका काम कारवाहीमाथि निगरानी राख्ने, नीतिगत सुझाव दिने र जनचासोका विषयहरूलाई प्रभावकारी ढंगले उठाउने महत्वपूर्ण भूमिका निर्वाह गर्छन्। तीमध्ये शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति विशेष रूपमा संवेदनशील र रणनीतिक क्षेत्रसँग जोडिएको समिति हो। यस समितिको नेतृत्वमा आजका हाम्रा अतिथि डाक्टर ओजस्वी शेरचन हुनुहुन्छ। उहाँको नेतृत्वमा समिति कसरी अघि बढिरहेको छ, यसले नीति निर्माण र कार्यान्वयनमा कस्तो प्रभाव पार्न सक्छ भन्ने सहितका प्रसङ्गसँगै उहाँको जीवन यात्रा बारे आज हामी कुराकानी गर्दैछौ। यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
2: हजुर, धन्यवाद।
1: कुराकानीको सुरुवात चाहिँ म यहाँको जन्मबाट गर्छु। यहाँको जन्म चाहिँ कहाँ भएको थियो, कहिले भएको थियो, यसबारे बताइदिनुहोस् न डाक्टर साहब।
2: मेरो जन्म चाहिँ चैतको 15 भएको हो, हजुर 2040 सालमा। म काठमाडौँमै जन्मेकी हुँ र म पठन पाठनको क्रममा चाहिँ सेन्ट जोसेफ कन्भेन्ट कालिम्पोङ, जुन चाहिँ दार्जिलिङको छेउको एउटा ठाउँ छ, त्यहाँ चाहिँ कन्भेन्ट स्कुलमै मेरो जीवन बितेको हो। र त्यसपछि मेरो +2 काठमाडौँमै आएर भयो र एमबिबिएसको लागि चाहिँ मैले नेपाल मेडिकल कलेज सेक्सन अस्पताल जोइन गरेँ र इन्टर्नसिप पनि मेरो त्यतै भयो। त्यसपछि चाहिँ मेरो एमजी इन बायोकेमिस्ट्री गरेँ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट।
1: अनि यहाँको बाल्यकाल चाहिँ कसरी बित्यो, कस्तो थियो र के बन्छु जस्तो लाग्थ्यो यहाँलाई बाल्यकालमा आफू?
2: मेरो बाल्यकाल त अब हस्टेल लाइफ हो। म त हस्टेलमा कन्भेन्ट स्कुलमा हुर्किएँ। अब कन्भेन्ट स्कुलमा चाहिँ पढाइको साथसाथै एकदम डिसिप्लिन, मोरल साइन्स यस्ता कुराहरू सिकाइन्थ्यो। सानै हुँदैदेखि नै अब हामीलाई चाहिँ अलिकति हेल्प द पुअर, होइन, हेल्प द निजी भन्ने किसिमको कन्सेप्टहरू, एउटा रेस्पोन्सिबल सिभिक सेन्सहरूको कुराहरू सिकाइने भएको भएर चाहिँ म अलिकति सेवामुखी भावना नै थियो मेरो। मेरो बुवा र मम्मी पनि हेल्थ प्रोफेसनलै हुनुहुन्छ र मलाई चाहिँ हेल्थ प्रोफेसनलै बन्न मन थियो, एउटा डक्टर बन्न मन थियो। हजुर,
1: यो चिकित्सा यात्राको सुरुवात र सङ्घर्षका बारेमा बताइदिनुहोस् न।
2: चिकित्सा यात्रा चाहिँ अब मेरो पठन पाठनको विषय त मैले भनिहालेँ। अब यही चिकित्सा यात्रामा चाहिँ अब धेरै बिरामीहरूसँग डिल गर्नुपर्ने, ल्याबमा डिल गर्नुपर्ने, होइन, म त ल्याब वर्कर पनि भएँ, साथसाथै रिसर्चहरू पनि गर्नुपर्ने र यो धेरै कुराहरूसँग डिल गर्दाखेरि चाहिँ अस्पतालमा मात्रै बसेर धेरै कुराहरू गर्न नसकिने रहेछ भन्ने मलाई एउटा फिलिङ आएको थियो। हजुर, अब यसमा पनि धेरै चुनौतीहरू हुन्छन्। कति ठाउँमा चाहिँ अब हेऱ्यौँ भने, हामीले नेपालकै प्रवेशमा हेऱ्यौँ भने चाहिँ धेरै रिमोट एरियाजहरूमा हेऱ्यौँ भने जनस्वास्थ्यकै कमीहरू देख्छौँ, उपकरणहरूकै कमी देख्छौँ र नीतिगत सुधारको चाहिँ आवश्यकता छ भन्ने टाइपको फिलिङ चाहिँ आउँथ्यो मलाई। हजुर,
1: अनि यो राजसुपामा चाहिँ यहाँ कसरी आबद्ध हुनुभयो त?
2: यही नीति निर्माणतिर नै मेरो अलिकति ध्यान आकर्षण हुँदा पोलिटिकल्ली इन्ट्रेस्ट चाहिँ मेरो पहिलेदेखि नै थियो, आफ्नो देशमा के भइरहेछ, पोलिटिकल सिनेरियो कस्तरी छ, किनभने यसले नै देश कुन दिशामा जान्छ भनेर देखाइरहेको हुन्छ। त्यो हिसाबले मलाई पनि नीति निर्माणतिर खिच्दा फेरि चाहिँ यो जेन्जी मुभमेन्टले चाहिँ अझै त्यो इन्ट्रेस्टलाई अझै पनि एकदमै अगाडि बढाएको थियो होइन। अब हाम्रो जेनेरेसन मतलब मिलेनियल जेनेरेसनको परे होइन, अनि हाम्रो जेनेरेसन चाहिँ अलिकति जस्तो भइरहेछ त्यस्तै भइराखेकोलाई चुपचाप बसिराख्ने थियौँ कि, तर हामी पछिको जेनेरेसन जेन्जीले चाहिँ जब स्कुले पोसाकमा नै सुशासनको लागि एन्टी करप्सन नाराहरू लिएर त्यसरी चाहिँ उनीहरू अगाडि बढ्दाखेरि चाहिँ नि हामी किन यस्तो गरेनौँ त, हामीले किन गरेनौँ त, हाम्रो पनि त दायित्व थियो नि, हामी एज अ प्रोफेसनल हामीले धेरै कुरा गर्न सक्छौँ, अलरेडी धेरै कुराको ज्ञान छ, सिप छ, नलेज छ, भने हामी किन गएनौँ भन्ने फिलिङ आयो। साथसाथै मलाई चाहिँ नि यो पुरानो राजनीतिक संस्कारहरू त्यति मन पनि परिरहेको थिएन कि, त्यहाँ अकाउन्टेबिलिटीहरू थिएन, तर रासपाले चाहिँ जुन चाहिँ पारदर्शिता, ट्रान्सपेरेन्सी, अकाउन्टेबिलिटी यी कुराहरू ल्याए, यसले मलाई असाध्यै छोएर म रासपातिर नै अलिकति अट्र्याक्टेड भएर रासपामै एन्ट्री गरेँ। हजुर,
1: सङ्घर्ष त निकै गर्नु पर्यो होला यहाँसम्म आइपुग्दाखेरि यहाँलाई।
2: हजुर,
1: कुनै त्यस्ता अविस्मरणीय क्षणहरू छन् त?
2: चुनौती त धेरै थिए किनभने मेरो पृष्ठभूमि पनि राजनीति नभएको भएर धेरै चुनौतीहरू त फेस गर्नु पर्यो, तर त्यसलाई पनि जनताको विश्वास लिएर चाहिँ अझ अगाडि बढिरहेछ। हजुर,
1: यहाँलाई गीत सङ्गीतमा चाहिँ कतिको रुचि छ?
2: मलाई एकदम मेरो हबी नै हो सिङ्गिङ।
1: हजुर, आज हामी रेडियो नेपालबाट एउटा गीत बजाउँछौँ।
2: हजुर,
1: कसको स्वरमा बजाउँ?
2: मलाई चाहिँ यो पुरानो गीतहरू, मेरो बाल्यकालमा सुन्ने गीतहरू असाध्यै मनपर्छ। त्यसमा एउटा गीत थियो टाढा टाढा नभई जाऊ तिमी भन्ने। हजुर,
1: यहाँ आफू पनि गाउनुहुन्छ, मिठो स्वर छ नि यहाँको।
2: हजुर, अलिअलि
1: अलिकति एक लाइन यहाँले गाइदिनु, बाँकी रेडियो नेपालबाट बजाउँछौँ।
2: हस्,

0: रेडियो नेपालबाट अहिले यहाँहरू कार्यक्रम जीवन यात्रा सुनिरहनु भएको छ र म कुराकानी गरिरहेकी छु प्रतिनिधि सभाका सदस्य डाक्टर ओजस्वी श्रेष्ठसँग। हाम्रो प्रसारण एफएम 98.1 र 103 MHz पनि सुन्न सक्नुहुनेछ, साथै www.radionepal.com, www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा पनि सुन्न सक्नुहुनेछ। अब हामी कार्यक्रमको दोस्रो खण्डमा आइपुगेका छौँ। यस खण्डमा यहाँसँग हामी केही पारिवारिक कुराकानीहरू, केही व्यक्तिगत कुराकानीहरू गर्नेछौँ। यहाँको पारिवारिक अवस्था कस्तो छ, को को हुनुहुन्छ परिवारमा?
1: मेरो परिवार चाहिँ अलिक सानो परिवार छ है। मेरो दुई छोरीहरू छन्, दुवैजना स्कुल जान्छन्। एउटी त असाध्यै सानी मन्टेश्वरीमै पढ्छेँ। मेरो श्रीमान चाहिँ एउटा डक्टर पनि हुनुहुन्छ, उहाँ मुटुरोग विशेषज्ञ हुनुहुन्छ। हाम्रो सानो परिवार छ हजुर।
0: यहाँको श्रीमान चाहिँ नि डाक्टर कुञ्जाङ शेर्पा
1: होइन,
0: उहाँ चाहिँ मेडिकल काउन्सिलको अध्यक्ष हुनुहुन्छ अहिले।
1: हजुर हजुर, भाइस प्रेसिडेन्ट।
0: भाइस प्रेसिडेन्ट हुनुहुन्छ है साँच्चै। अध्यक्ष त स्वास्थ्य मन्त्री हुनुहुन्छ
1: होइन।
0: यहाँले विवाह चाहिँ नि प्रेम विवाह गर्नुभयो कि माघे विवाह गर्नुभयो?
1: प्रेम विवाह हो मेरो हजुर।
0: हजुर, कहिले लग्यो पहिला प्रस्ताव चाहिँ?
1: उहाँले नै ल्याउनु भएको थियो हजुर।
0: कस्तो जेन्टल हुनुहुन्छ उहाँको पनि। मैले यहाँ रेडियो नेपालबाट इन्टरभ्यू ल्याएको थिएँ है
1: हजुर।
0: एकदमै भला आदमी उहाँ त, एकदम उहाँको कामहरू पनि मैले देखेको थिएँ, त्यहाँबाट म धेरै प्रभावित भएको थिएँ। मैले हेर्न पनि गएको थिएँ उहाँ गङ्गालालमा हस्पिटलमा काम गर्दाखेरि पनि, वीर हस्पिटलमा गर्दा नि एकदम सबै बिरामीहरूलाई चाहिँ एकदम के बराबर व्यवहार गर्ने, एकदम गहिरेर अध्ययन गर्ने के त्यो बिरामीलाई, एकदमै भल आदमी डक्टर है। सहयोगी भावनाको एकदम सेवा, मनबाटै सेवा गर्ने हुनुहुँदो रहेछ उहाँ है। डक्टर साहब, एउटा कुरा नि, यहाँले या त ब्युटी कन्टेस्टमा पनि भाग लिनुभयो जस्तो लाग्छ मलाई, पहिला एकचोटि हो मैले मिडियाहरूमा हेरेको थिएँ।
1: हजुर हो, मैले चाहिँ यो 2023 चाहिँ मिसेस नेपाल कल्चर भनेर एउटा ब्युटी कन्टेस्ट थियो। त्यो चाहिँ अरू ब्युटी कन्टेस्टभन्दा अलिकति फरक थियो कि, कल्चरलाई प्राथमिकता दिने ब्युटी कन्टेस्ट, त्यसमा भाग लिएको थिएँ र विनर पनि हो हजुर।
0: हुनुभयो है। अब श्रीमान पनि होइन डक्टर साहब हुनुहुन्छ, उहाँ पनि एकदमै व्यस्त होइन, अनि यहाँ पनि असाध्यै व्यस्त झन्। अहिले यहाँ त राज्य व्यवस्थाको चाहिँ नि विभिन्न होइन, अब संचारदेखि, अब शिक्षादेखि, विज्ञानदेखि विभिन्न समितिहरूको चाहिँ एउटा समिति छ होइन, त्यस संसदको होइन, त्यसमा चाहिँ यहाँ चाहिँ अब

0: मेन भनौँ न सभापति नै हुनुहुन्छ, भर्खर भर्खर निर्वाचित पनि हुनुभयो यहाँ, होइन? त्यसको लागि यहाँलाई बधाई छ है।
1: हजुर, धन्यवाद।
0: दुवैजना व्यस्त हुँदाखेरि पारिवारिक जिम्मेवारीहरूलाई चाहिँ कसरी निर्वाह गरिरहनु भएको छ, कतिको कठिन छ त?
1: अब एज अ वर्किङ मम होइन, वर्किङ वुमेनको रूपमा त एकदम च्यालेन्जिङ हुन्छ, तर मैले चाहिँ यो ब्यालेन्सलाई चाहिँ कायमै राखेको छु। वर्क पनि इम्पोर्टेन्ट हो, आजको दिनमा चाहिँ फाइनेन्सियल इन्डिपेन्डेन्स असाध्यै इम्पोर्टेन्ट हो, होइन? वुमेनहरू एम्पावर भएको छौँ, हामी सक्षम छौँ, हामी लिड गर्न सक्छौँ भन्ने त्यो एउटा इक्जाम्पल पनि बच्चाहरूको लागि पनि सेट हुन्छ कि मैले यसरी वर्क गर्दाखेरि चाहिँ। तर साथसाथै बच्चाहरूलाई पनि म उत्तिकै ध्यान दिन्छु, छोरीहरूको पढाइ पठन पाठन र अझै ट्यालेन्ट डेभलपमेन्टमा म ध्यान दिएर घरको र वर्कलाई दुईटालाई ब्यालेन्समा राखेको छु। हजुर
0: हजुर, आजको स्थानसम्म पुग्नको लागि चाहिँ नि परिवारको साथ कतिको महत्त्वपूर्ण रह्यो यहाँको जीवनमा?
1: भन्नुपर्दाखेरि चाहिँ परिवारको साथ नै हाम्रो एउटा चाहिँ यो ब्याकबोन हुन्छ कि, एउटा मेन सपोर्ट हुन्छ कि। परिवारले जब तपाईँलाई विश्वास दिन्छ, परिवारले जब तपाईँलाई सपोर्ट गर्छ हरेक कुरामा चाहिँ नि, परिवारको साथ र समर्थनले गर्दा नै जीवनमा हामी धेरै अगाडि बढ्न सक्छौँ। हजुर, र उहाँहरूको जहिले रहिरहेकै छ, श्रीमान त जहिले पनि मलाई एन्करेजै गर्नुहुन्छ हरेक कुरामा चाहिँ, हो अगाडि बढ्नुपर्छ, वुमेनहरू पनि एम्पावर्ड हुन्छ, गर्नुपर्छ भनेर उहाँले जहिले पनि सहयोग गर्नुहुन्छ र त्यसैले पनि मलाई एउटा नयाँ ऊर्जा दिन्छ कि।
0: हजुर, अनि यहाँको बुवा पनि डाक्टर?
1: हजुर, मेरो बुवा चाहिँ पिएचडी डाक्टर हुनुहुन्छ, प्रोफेसर डाक्टर जीवनबहादुर शेर्चेन।
0: मम्मी पनि डाक्टर हो?
1: मम्मी चाहिँ स्वर्गीय भइसक्नु भएको छ, तर मेरो मम्मी डाक्टर होइन, पब्लिक हेल्थ अन्तर्गत हुनुहुन्थ्यो। हजुर,
0: के थियो उहाँको शुभ नाम? यस्तो विद्वान छोरी जन्माउने आमाको नाम पनि त सुन्नु पर्यो नि।
1: हजुर, लेट मिसेस सरला शेर्चेन। हजुर
0: हजुर, दुवैजना व्यस्त हुँदाखेरि कहिले कहिले परिवारलाई समय पनि दिन नसक्ने हुन्छ नि। डाक्टर साहब यहाँ मानिने जीव पनि हुनुहुन्छ,
1: हजुर,
0: कहिले काहीँ घरमा मनमुटाप हुन्छ कि हुँदैन त यहाँहरू बिच?
1: मनमुटाप त भइ नै हाल्छ कहिले काहीँ, होइन? अब सँगै बस्दाखेरि कति कुरा चित्त नबुझिरहेको हुन्छ, हुन्छन्, हामी डिस्कसन पनि गर्छौँ, कहिलेकाहीँ झै झगडा हुन्छ, तर त्यसलाई चाहिँ नि मैले अब हामी दुवैजनाले चाहिँ नि एउटा धेरै रिसाउँदा अर्को अलिक शान्त हुने त्यस्तो हिसाबले चाहिँ हामी दुवैजना जहिले एउटा मिटिङ पोइन्टमा पुग्छौँ कि।
0: डाक्टर साहब चाहिँ अलिक सहनुहुन्छ कि बढी हो?
1: होइन, इक्वली हुन्छ। उहाँलाई पनि धेरै रिस उठेको छ भने उहाँ पनि चर्का चर्की गर्नुहुन्छ, त्यतिखेर म शान्त बस्दिन्छु, मलाई धेरै रिस उठेको बेलामा उहाँ शान्त बस्दिनुहुन्छ।
0: राम्रो अन्डरस्ट्यान्डिङ छ यहाँ,
1: अन्डरस्ट्यान्डिङ।
0: अनि फुर्सदको समयमा के गर्नु चाहिँ यहाँहरू? फुर्सद त हुन्छ होला अलिअलि।
1: हजुर, फुर्सदको समयमा चाहिँ त्यही परिवारलाई नै हामीले छोरीहरूलाई चाहिँ प्राथमिकता राख्नुपर्छ, छोरीहरूलाई टाइम दिनुपर्छ, एउटा क्वालिटी प्यारेन्टिङ टाइम हुनुपर्छ भनेर चाहिँ हामी त्यही छोरीहरूलाई लिएर कहिले चाहिँ नि अलिकति नेचुरल एरियाजहरूमा होइन, हिल टपहरूमा लग्ने, तिनीहरूलाई वक गर्ने, राम्रो कुराहरू सिकाउने त्यही गर्छौँ।
0: फेरि हामी एउटा रेडियो नेपालबाट गीत बजाउँछौँ, यो चाहिँ हामी डुएट गीत बजाउँछौँ है त।

0: रेडियो नेपालबाट अहिले यहाँहरू कार्यक्रम जीवन यात्रा सुनिरहनु भएको छ र म कुराकानी गरिरहेकी छु प्रतिनिधि सभाका सदस्य डाक्टर ओजस्वी शेरचनसँग। अब हामी कार्यक्रमको तेस्रो खण्डमा आइपुगेका छौँ। यस खण्डमा हामी यहाँसँग विषयवस्तुमा आधारित कुराकानीहरू गर्नेछौँ। तपाईँको नेतृत्वमा चाहिँ नि समिति होइन अहिले चाहिँ नि कुन प्रमुख प्राथमिकतामा काम गरिरहेको छ त डाक्टर साहब?
1: मेरो समितिले जुन चाहिँ जिम्मेवारी सम्हालेको छ यो चाहिँ देशलाई जनतालाई अगाडि बढाउनुको लागि अति महत्त्वपूर्ण कार्य हो। यसमा अब शिक्षाको कुरा, शिक्षामा एकदमै सुधार चाहिएको छ। धेरै रिमोट एरियाजहरूमा चाहिँ बच्चाहरू चाहिँ शिक्षाबाट वञ्चित भइरहेका देख्छौँ हामीले। त्यही भएर चाहिँ त्यो पहुँच नभएको ठाउँमा पनि त्यहाँ पनि शिक्षा पुर्याउनु जरुरी छ र अहिले भइरहेको शिक्षालाई पनि अझै हामीले यसलाई अझै बेटर कसरी बनाउने ताकि बच्चाहरूलाई चाहिँ घोकन्ते विद्या मात्रै नभएर चाहिँ प्र्याक्टिकल एजुकेसन, स्किल बेस्ड एजुकेसनतिर लग्ने हाम्रो बच्चाहरू कसरी चाहिँ इन्टरनेसनल लेभलमा चाहिँ कम्पिट गर्नु सक्ने बनाउने भने त्यतातिर लग्ने एउटा सोच छ। एउटा मोरल साइन्स पनि इन्ट्रोड्युस गर्ने ताकि उनीहरू रेस्पोन्सिबल र सिभिक सेन्स भएको इन्डिभिजुअल्स होस् पछि भनेर। साथसाथै स्वास्थ्यमा पनि एकदमै सुधारको जरुरत छ, सुदृढीकरणको जरुरत छ। अब स्वास्थ्य पहुँच, सर्वसुलभ स्वास्थ्य पहुँच चाहिँ सबै जनताको अधिकार हो र यसमा चाहिँ हामीले सुधार गर्नै पर्ने हुन्छ हजुर। अब विज्ञान र प्रविधिलाई पनि अगाडि बढाउनु पर्नेछ। नेपाल विज्ञान र प्रविधिमा अलिक पछाडि नै छ अरू देशहरूभन्दा इन्टरनेसनल लेभलमा। हामीले पनि हाम्रो वैज्ञानिकहरूलाई पनि प्रपर प्लेटफर्म दिन सकिरहेका छैनौँ र कसरी चाहिँ हामीले प्रपर प्लेटफर्म दिएर विज्ञानलाई अगाडि बढाउने भन्ने त्यता पनि हाम्रो ध्यान गइरहेको छ। साथसाथै खेलकुदकै कुरा गऱ्यौँ भने खेलाडीहरूले त नेपाललाई नेसनल लेभलमा, इन्टरनेसनल लेभलमा चाहिँ नेपाललाई चिनाउने एउटा प्लेटफर्म हो। त्यही भएर खेलाडीहरूको पनि उच्च मनोबल बनाउने, साथसाथै उनीहरूको चाहिँ ट्यालेन्टेड मान्छेहरूलाई आइडेन्टिफाई गर्ने, उनीहरूलाई प्रोत्साहन गर्ने र खेललाई कसरी अगाडि बढाउने, खेलाडीहरूलाई कसरी हामीले एन्करेज गर्ने भन्ने त्यता पनि हाम्रो सोच छ। साथसाथै हामीले सूचना प्रविधिकै कुरा गऱ्यौँ भने चाहिँ अब पुरै वर्ल्डले अहिले डिजिटलाइज छ कि, डिजिटलाइजेसन अनि इन्फर्मेसन टेक्नोलोजीले चाहिँ संसारलाई अहिले यस्तो सानो बनाएको छ। एउटा ठाउँबाट अर्को ठाउँसम्म कन्ट्याक्ट गर्नको लागि या कुनै इभन ई सेवाहरूको थ्रुबाट, जस्तै हामीले ई कम्युनिकेसन, टेलिमेडिसिन भन्छौँ होइन, ई गभर्नेन्स, यी कुराहरूलाई चाहिँ नेपालमा पनि अझै दिगो यसको इन्फ्रास्ट्रक्चरलाई डेभलप गर्नुपर्ने देखिएको छ हजुर।
0: डाक्टर साहब, यो विगतमा चाहिँ नि संसदीय समितिहरूको प्रभावकारितामा प्रश्न उठ्ने गरेको थियो, तपाईँले त्यसलाई चाहिँ कसरी सुधार गर्न खोजिरहनु भएको छ त?
1: यो हाम्रो यो समिति भनेको मिनी पार्लियामेन्ट चाहिँ हो एउटा है हजुर। यो मिनी पार्लियामेन्टमा चाहिँ नि हामीले जनमुखी कुराहरूलाई चाहिँ ल्याएर त्यसलाई नीतिगत रूपमा चाहिँ कसरी चाहिँ प्रपरली लग्ने भनेर छलफलहरू गर्नुपर्ने हुन्छ। त्यहाँ धेरै विज्ञ डाक्टर साहबहरू, विज्ञ हेल्थ पोलिसी मेकर्सहरू, स्पोर्ट्सबाट मान्छेहरू हुनुहुन्छ र उहाँहरू सबैको कुराहरू लिएर चाहिँ राम्रोसँगले एउटा नीति बनाउने र नीति बनाइसकेपछि पनि मोनिटरिङ गर्नुपर्छ कि रिइभ्यालुएट गर्नुपर्छ कि हामीले बनाएको नीतिले काम गरेको छ कि छैन भनेर त्यो हिसाबले। अनि अर्को चाहिँ हामी एउटा ट्रान्सपेरेन्सी र अकाउन्टेबिलिटीको गभर्मेन्ट बनाउन चाहन्छौँ र नीति बनाउँदा पनि एभिडेन्स बेस्ड पोलिसी मेकिङतिर ध्यान जान्छ हाम्रो हजुर।
0: हजुर, जस्तो यो स्वास्थ्य सेवा पहुँच र गुणस्तर सुधारमा चाहिँ नि समितिको भूमिका कस्तो रहन सक्छ त?
1: स्वास्थ्य सेवा चाहिँ सबैको अधिकारै हो होइन, इट्स अ ह्युमन राइट कि सबैजनाले सुड हेभ एन एक्सेस टु हेल्थ। त्यो हिसाबले चाहिँ नि हामीले नेपालमा चाहिँ नि धेरै सेन्ट्रलाइज छ, यसलाई डिसेन्ट्रलाइजेसनको कन्सेप्ट ल्याउनुपर्छ। डिसेन्ट्रलाइजेसनको कन्सेप्ट भनेपछि चाहिँ हेल्थ पोस्टहरू सबै ठाउँमा सर्वसुलभ तरिकाले चाहिँ हामीले गर्नुपर्छ। आधारभूत सेवा त गभर्मेन्टले दिइ नै रहेको छ होइन, आधारभूत सेवाहरू दिइरहेको छ, तर ती सेवाहरू कतिको प्रभावकारी छन् छैनन् भनेर मोनिटरिङ पनि गर्नुपर्ने हुन्छ। यो हाम्रो डक्टर्सहरू, स्वास्थ्य कर्मीहरू, नर्सेस कता के पुगेका छैनन् त्यहाँ पनि हामीले ध्यान दिनुपर्ने हुन्छ। उपकरणहरू छ कि छैनन्, औषधिहरू र ठाउँ अनुसारको कुन ठाउँमा कुन चिजको आवश्यकता छ त्यही अनुसारले चाहिँ हामी परिपूर्ति गर्नुपर्छ र नीति पनि त्यसरी बनाउनुपर्छ कि हामीले चाहिँ मान्छेले चाहिँ आफू एउटा चाहिँ स्वास्थ्य सेवा लिनको लागि धेरै टाढा जान नपरोस्, एउटा राम्रो र सुलभ ढङ्गमा चाहिँ स्वास्थ्य सेवा चाहिँ पहुँचोस् भनेर त्यतातिर हाम्रो ध्यान जान्छ हजुर।
0: यहाँले त बेला बेलामा यो विभिन्न हस्पिटलहरूमा पनि अनुगमन गरिरहनु भएको छ नि
1: हजुर।
0: मैले जुन टेलिभिजनहरूमा पनि देखिरहन्छु यहाँको कामका बारेमा होइन, युट्युबमा पनि देखिराखेको छ नि बेला बेलामा। अस्ति भर्खर टोखामा जानुभयो, गइरहनु भएको छ नि डाक्टर साहब। अनि डाक्टर साहब, अब यो सूचना प्रविधि क्षेत्रमा चाहिँ नि नेपाललाई अगाडि बढाउन चाहिँ के कस्तो नीति आवश्यक छ त?
1: हजुर, सूचना प्रविधिको कुरा गर्यो भने चाहिँ हामीलाई प्रपरली एउटा चाहिँ पहिला सूचना प्रविधिको पूर्वाधारहरू, इन्फ्रास्ट्रक्चरै डेभलप गर्नुपर्ने हुन्छ है। त्यही अनुसार चाहिँ हामीले हजुर संसार धेरै अगाडि बढिसक्दाखेरि सूचना प्रविधिले चाहिँ संसारलाई चाहिँ एउटा समेटेको छ कि, संसारलाई नै समेटेर चाहिँ एउटा सानो ठाउँ जस्तो हामीले कम्युनिकेसनकै कुरा गऱ्यौँ भने आजकै दिनमा पनि बालेन सरकारले के गरिरहेका छन् भनेर नीतिहरू चाहिँ, बालेन सरकारले गरेका कार्यहरू चाहिँ इभन रिमोट, सबभन्दा रिमोटेस्ट एरियाको मान्छेले पनि हेर्न सक्छौँ कि यो 100 वर्कमा चाहिँ के कति भएका छन्, के कति भएका छैनन् भने उनीहरूले त्यो हेर्न सक्छन्। साथसाथै हामीले स्वास्थ्यकै क्षेत्रमा हेऱ्यौँ भने चाहिँ नि अहिले चाहिँ हेल्थ मिनिस्ट्रीले चाहिँ 10% बेड फ्री भनेर सबै हस्पिटलहरूलाई त्यसरी चाहिँ उहाँहरूले निर्देशन दिएको भएर उहाँहरूले पनि गरिरहनु भएको छ र त्यो पनि इभन इनफ्याक्ट हामीले चाहिँ अनलाइनै हेर्न सक्छौँ कि कुन हस्पिटलमा कतिवटा बेड फ्री छ, कतिवटा बाँकी छ भनेर त्यो हिसाबले जान सक्छ। र सूचना प्रविधिलाई राम्ररी डेभलप गर्यो भने हामीले चाहिँ नि अब टेलिमेडिसिनकै कुराहरू गर्न सक्छौँ, होइन, ई एजुकेसनहरू छ, ई गभर्नेन्सहरू छ, र यसलाई अझै अगाडि लग्नको लागि हामीले नीतिहरू बनाउनु पर्ने हुन्छ। हजुर,

0: राष्ट्रिय स्वतन्त्र पार्टीको बहुमतले होइन समितिको कार्यशैलीमा चाहिँ कस्तो फरक ल्याउन सक्छ?
1: हजुर, राष्ट्र स्वतन्त्र पार्टी भनेको चाहिँ प्रोग्रेसिभ पार्टी हो। यो चाहिँ पुरानो परम्परागत पार्टीहरूभन्दा अलिकति भिन्न सोच भएको, अलिकति वैज्ञानिक ढङ्गले अगाडि बढ्ने पार्टी हो। यसले चाहिँ नीति निर्माणमा चाहिँ अलिकति एभिडेन्स बेस्ड, मैले भनिसकेँ कि तथ्य आधारित नै निर्माणहरू नीति निर्माणहरू गर्ने हो र परिणाममुखी नीति निर्माणतिर हामी जाने हो भनेर एस्ट्याब्लिस गरेको छ। र यो सरकार चाहिँ अकाउन्टेबल पनि छ कि आफूले गरेको उत्तरदायी हुन्छ यो सरकार, र यो सरकार चाहिँ असाध्यै ट्रान्सपेरेन्ट पनि छ, केही पनि लुकेको छुपेको छैन, जनताको सामना जनमुखी हिसाबले चाहिँ हामी जनताको हितको लागि नै काम गर्नेछौँ। हजुर,
0: समितिका निर्णयहरू चाहिँ नि कार्यान्वयनमा लैजान सरकारलाई कसरी बाध्य बनाउन सकिन्छ?
1: समितिका निर्माणहरू चाहिँ नि हामीले जनताको हितमा गरेका कुराहरू चाहिँ हामीले मिनिस्टर्सहरूलाई भन्न सक्छौँ कि यी निर्माण यी नीतिहरू छन् र यी नीतिहरूलाई कार्यान्वयन गर्नुपर्छ, र साथसाथै गर्नका साथसाथै नीतिहरू कसरी काम गरिरहेका छन् टाइम टाइममा चाहिँ अनुगमन गर्नुहोस् भनेर हामी उहाँहरूलाई निर्देशन दिन्छौँ।
0: युवा तथा खेलकुद क्षेत्रको विकासका लागि चाहिँ नि समितिको दृष्टिकोण चाहिँ के छ त डाक्टर साहब?
1: खेलकुद असाध्यै महत्त्वपूर्ण भयो, त्यसरी युवा पनि भनेको देशको भविष्य हो कि युवाले नै एस्टाब्लिस गर्छ कि देश कुन डाइरेक्सनमा जान्छ। युवाहरूलाई राम्रो नेतृत्व छ, राम्रो डाइरेक्सन दियो, उनीहरूलाई पोजिटिभ रेइन्फोर्समेन्ट गर्यो भने युवाहरूले नै देशलाई पछि चलाउने हो। र खेलकुदको विषयमा चाहिँ हामीले एउटा कुरा गर्नुपर्ने भनेको चाहिँ यो ट्यालेन्ट आइडेन्टिफाई गर्नु पर्यो कि को मान्छे चाहिँ खेलकुदमा ट्यालेन्ट छ, त्यही मान्छेले चाहिँ नि चान्स पाउनु पर्यो। र अहिले खेलकुदमा कति पनि हामीले खेलकुदमै रहेका साथीहरूबाट पनि कुराहरू भेट्छौँ कि अरू कुराहरूले इन्टरफियरेन्स गरेर चाहिँ ट्यालेन्टेड मान्छेहरू ठाउँ पुगेका छैनन् भनेर। त्यही भएर ट्यालेन्ट आइडेन्टिफाई गर्नु पर्यो, साथसाथै खेलकुदका व्यक्तिहरूलाई चाहिँ प्रपर न्युट्रिसन, उहाँहरूको फिजिकल फिटनेसको लागि चाहिँ प्रपर न्युट्रिसनहरू दिनु पर्यो। र फिजिकल फिटनेस मात्रै नभएर उनीहरू मेन्टली पनि स्ट्रङ हुनुपर्छ। खेल्ने बेलामा त एउटा सकारात्मक ऊर्जा आयो भने अझै राम्ररी खेल्न सक्छ, देशप्रतिको मायाले अझै राम्ररी। त्यही भएर उहाँलाई पनि प्रोत्साहन गरेर मेन्टली फिजिकली फिट गरेर ट्यालेन्ट भएको मान्छेलाई ठाउँमा पुर्याएर त्यसरी अगाडि लग्न सक्छ। हजुर
0: डाक्टर साहब, यो निजी र सरकारी शिक्षा तथा स्वास्थ्य संस्था बीचको असन्तुलनलाई चाहिँ नि कसरी सम्बोधन गर्न सकिन्छ त?
1: सरकारले एस्टाब्लिस गरेको निजी शिक्षालय या सरकारले एस्टाब्लिस गरेको हस्पिटल्सहरूलाई चाहिँ अझै यसलाई चाहिँ दिगो विकास गर्नुपर्ने जरुरत छ। यसमा भएको कमी कमजोरीहरूलाई सरकारले ध्यान आकर्षण गरेर गएर अनुगमन गरेर त्यसलाई सुधार गर्नुपर्छ। जस्तै जहिले पनि के हुन्छ भने चाहिँ हाम्रो यो प्रोभिन्सियल लेभलको हेल्थ पोस्ट लेभलको स्वास्थ्य सेवा भनौँ या शिक्षाहरू भनौँ, यिनीहरूमा चाहिँ अलिक कता कता कमी कमजोरी छ। त्यही कारणले गर्दाखेरि चाहिँ प्रपर ट्रिटमेन्टहरू नपाउँदाखेरि चाहिँ बिरामीहरू चाहिँ सेन्टरतिर आउँछन् कि सेन्टरमा चाहिँ सेन्टरको हस्पिटलहरूलाई चाहिँ भार भइरहेको छ। सो त्यो डिसेन्ट्रलाइज गर्नुलाई चाहिँ हामीले सबै नेपालको सबै एरियामा जुन जुन सरकारले इस्टाब्लिस गरेका स्वास्थ्य क्षेत्र होस् या त्यो शिक्षा क्षेत्र होस् त्यसलाई चाहिँ दिगो विकास गर्नुपर्ने जरुरत छ। त्यस्तै गरेर निजी अलरेडी एस्टाब्लिसहरू छ भने उनीहरूले पनि आफ्नो प्रफिट मात्रै नभएर जनमुखी हिसाबले चाहिँ जनतालाई कसरी हामीले हेल्प गर्न सक्छौँ हाम्रो संस्थाको थ्रुबाट भनेर त्यतातिर उनीहरूलाई पनि लैजानु चाहिँ जरुरत छ। हजुर,
0: हामीले धेरै बेर कुराकानी गऱ्यौँ, अब एकैछिन एउटा राष्ट्रिय गीत हामी रेडियो नेपालबाट बजाउँछौँ।

0: रेडियो नेपालबाट अहिले यहाँहरू कार्यक्रम जीवन यात्रा सुनिरहनु भएको छ र म कुराकानी गरिरहेकी छु प्रतिनिधि सभाका सदस्य डाक्टर ओजस्वी शेरसनसँग। फेरि हामी कुराकानीलाई निरन्तरता दिन्छौ। डाक्टर साहब, यो भविष्यमा समितिले जनताको गुनासा र सुझावहरूलाई कसरी समेट्छ त?
1: अहिले पनि म समितिमा बसिरहेकी हुन्छु, त्यतिखेर चाहिँ धेरै मानिसहरू गुनासो लिएर आउँछन् कि व्यक्तिगत गुनासोहरू लिएर आउँछन्। ती गुनासोहरू मैले सबै हेरिरहेको छु र कुन गुनासोले चाहिँ धेरै कुनै एरियामा धेरै नै गुनासो आयो भने स्पेसली त्यो एरियामा फोकस गरेर किन यताबाट धेरै गुनासो आएको रहेछ भनेर चाहिँ प्रब्लम आइडेन्टिफिकेसनतिर गइरहेको छु। यी गुनासोहरूलाई समेटेर चाहिँ समितिकै थ्रुबाट छलफल गरेर हाम्रो समितिमा चाहिँ विज्ञ व्यक्तिहरू पनि हुनुहुन्छ, सबै दलका व्यक्तिहरू हुनुहुन्छ र नेपालको हक हितका लागि हामी त्यस्तो किसिमले चाहिँ एउटा छलफल गरेर एउटा प्रपर नीति बनाएर त्यसलाई कार्यान्वयन गर्छौँ। हजुर,
0: आगामी दिनमा समितिको दीर्घकालीन योजना के छ डाक्टर साहब?
1: आगामी दिनहरूमा चाहिँ अब समितिका थ्रुबाट चाहिँ हामीले धेरै कुराहरू नीतिहरू ल्याउनु पर्ने देखिन्छ। देशमा धेरै कुराहरूमा चाहिँ चेन्जेस चाहिरहेको, धेरै चेन्जेसहरू चाहिरहेको छ र त्यो चेन्जेसहरूलाई ल्याउनको लागि चाहिँ नि प्रपर साइन्टिफिक वेमा एभिडेन्स बेसमा नै हामी हरेक कुरामा हरेक क्षेत्रमा चाहिने विकासका लागि कुराहरू जनमुखी कुराहरू ल्याएर नीति निर्माणहरू गर्छौँ। हजुर,
0: यो समितिको कामलाई चाहिँ नि अझ पारदर्शी र उत्तरदायी बनाउन चाहिँ नि के नयाँ अभ्यासहरू ल्याइने छन्?
1: हजुर, यसलाई पारदर्शी र उत्तरदायी बनाउनुको लागि चाहिँ जनताको अगाडि हाम्रो ट्रान्सपेरेन्सी हुन्छ, हाम्रो समितिले गरेका कामहरूको ट्रान्सपेरेन्सी हुन्छ। जस्तै मैले एउटा डिजिटल प्लेटफर्म बनाउनु खोजिरहेकी छु जहाँ चाहिँ नि जनताले दिएको गुनासो र त्यसमा भएको कामहरूलाई पनि ट्रान्सपेरेन्टली नै जनताको अगाडि राखिदिने त्यस्तो एउटा प्रविधि हामी बनाउने छिटै ल्याउनेछौँ।
0: हजुर हजुर।

0: आम नागरिकले चाहिँ नि समितिबाट के अपेक्षा गर्न सक्छन् डाक्टर साहब?
1: आम नागरिकले चाहिँ समितिबाट सुधारको अपेक्षा गर्न सक्छन् कि नीतिगत सुधारको लागि, शिक्षामा सुधारका लागि, स्वास्थ्यमा सुधारका लागि, खेलाडीहरूले पनि यस नीतिहरूबाट चाहिँ खेलाडीहरूलाई प्रोत्साहन गरेर अगाडि गर्नको लागि, जस्तै हामीले चाहिँ अब स्कुल लेभलबाटै हाम्रो स्वास्थ्य, हाम्रो शिक्षा मन्त्रीज्यू पनि एकदम सकारात्मक हुनुहुन्छ कि एउटा चाहिँ स्पोर्ट्स स्कलरसिपहरू बनाउने भनेर, त्यो त्यस्ता कुराहरू चाहिँ उहाँहरूले अपेक्षा गरेको हिसाबले हामी ल्याउनेछौँ। र साथसाथै विज्ञान र प्रविधिलाई पनि अगाडि लग्नुपर्ने, सूचना प्रविधि, स्वास्थ्य सबैबाट चाहिँ केही न केही सकारात्मक नीति र सकारात्मक ढङ्गले अगाडि बढ्छ नै भनेर उहाँले अपेक्षा गर्न सक्नुहुनेछ र हामी गर्ने पनि छौँ।
0: अति व्यस्तताको बावजुद पनि रेडियो नेपालमा आइदिनु भयो र आफ्ना जीवनका बारेमा बताइदिनु भयो, त्यसै गरी चाहिँ नि यहाँले चाहिँ नि राजनीतिक क्षेत्रसँग जोडिएका विषयहरू होइन, यहाँले चाहिँ यस समितिमा चाहिँ नेतृत्व अहिले गरिरहनु भएको छ, सभापति हुनुहुन्छ नि, यसका बारेमा पनि हामीलाई जानकारी दिनुभयो होइन, यसको लागि पनि यहाँलाई रेडियो नेपालको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। र रेडियो नेपाल सुनिरहनुभएका हाम्रा श्रोतालाई यहाँ के भन्न चाहनुहुन्छ?
1: हजुरहरूले जुन चाहिँ विश्वासका साथ हामीलाई आज यो जिम्मेवारीसम्म पुर्याउनु भएको छ, त्यो जिम्मेवारीको गहन गरेर हामीले चाहिँ जनमुखी हिसाबले नीतिहरू ल्याउनेछौँ र जनताको हकहितका लागि सधैँ काम गर्नेछौँ र तपाईँहरूले अपेक्षा गरेको हिसाबले र त्योभन्दा अझै अगाडि पनि गर्नेछौँ भन्ने हजुरहरूलाई विश्वास दिलाउन चाहन्छु आज म।
0: अन्त्यमा यहाँलाई जीवनका हरेक पाइलामा सदैव सफलता मिल्दै जाओस्, यहाँको भावी जीवन सुखमय रहोस्, जीवन यात्राको तर्फबाट यही नै शुभकामना। अहिले हामी कुराकानी गर्दै थियौँ प्रतिनिधि सभाका सदस्य डाक्टर ओजस्वी शेरचन्दसँग। आजलाई जीवनयात्रा कार्यक्रमको समय सकिएको छ। अर्को हप्तासम्मका लागि प्राविधिक मित्रद्वय मिनरुवा बज्राचार्य, शङ्कर भण्डारीका साथै कार्यक्रम सञ्चालिका म उषा लोहनी बिदा माग्छौ। रेडियो नेपाल सुन्दै गर्नुहोला। हवस् त, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। सूचना तथा संचार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थामा देखिएको भनिएको आर्थिक अनियमितता, प्रक्रियागत कमजोरी तथा वित्तीय अनुशासन उल्लङ्घन सम्बन्धी विषयमा अध्ययन एवं छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रालयले आफ्नो आन्तरिक जानकारी प्रयोजनका लागि विभिन्न निकायमा परेका उजुरी, महालेखा परीक्षकको कार्यालयका प्रतिवेदन तथा सार्वजनिक सरोकारका विषयलाई समेत आधार बनाएर स्वतन्त्र र तथ्यपरक अध्ययनका लागि समिति गठन गरेको जनाएको छ। इन्जिनियर डाक्टर आवास मास्केको संयोजकमा गठित समितिमा उमेश रूपाखेती, टीकाराम कार्की र नवीन कुमार मिश्र सदस्य हुनुहुन्छ। मन्त्रालयले यी सम्पूर्ण विषयको अध्ययन गरी 21 दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने कार्यदेशसहित समिति गठन गरेको हो। सरकारले वैदेशिक रोजगार, व्यवसायी तथा सम्बन्धित निकायलाई श्रमिकहरूको नियमित अनुगमन गर्न निर्देशन दिएको छ। विदेशमा कार्यरत नेपाली श्रमिकहरूले रोजगार सम्झौता अनुसार तलब, सेवा सुविधा तथा सुरक्षित आवास नपाएको लगायतका गुनासो बढ्दै गएपछि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले युवा, श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै नियमित अनुगमन कार्यान्वयन गराउनका लागि निर्देशन दिएको हो। वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकहरूको हक, हित, सुरक्षा तथा श्रम अधिकारको प्रभावकारी संरक्षणका लागि विभिन्न व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको पत्रमा उल्लेख छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले हाल बजारमा अभाव देखिएका औषधि

सफा स्वच्छ कसरी बनाउने, निरोगी जीवन कसरी जिउने, दिनचर्यालाई सहज रूपमा कसरी अगाडि बढाउने र समाजमा सभ्य इमान्दारका साथै प्रतिष्ठित व्यक्ति कसरी बन्ने भन्ने यी सबै कुरा हामीले गर्ने काम कर्तव्य परिश्रमले तय गरिदिने हुँदा सधैँ मेहनतका साथ अगाडि बढ्नु पर्छ। पुरानो विचार र सोचलाई त्याग्दै नयाँ सोच र नयाँपनलाई अगाल्न सके समयको माग अनुसार आफू र आफ्नो परिवारलाई सहज रूपमा अगाडि बढाउन सकिन्छ। अनिता बन्छ सुन्दर घर संसार। आजको कार्यक्रम घर संसारमा हामी तपाईँलाई सुनाउनेछौ अतिथिसँग गरिएको कुराकानी, पत्र पत्रिका अनलाइनबाट साभार गरिएका सामग्री अनि साथमा गीत संगीत पनि। कार्यक्रमको अवधिभर हामीलाई सुनेर साथ दिनुहोला। कार्यक्रमको सुरुवातमा राख्दैछौ यो सांगीतिक कोसेली सुकमित गुरुङको स्वरमा रहेको छ, गोपालजी नेपालीको रचना, चन्द्रराज शर्माको संगीतमा।

0: अहिले यहाँहरूलाई सुनायौ सांगीतिक कोसेली। अब भने हामी आजका अतिथिसँग गरिएको संवाद तपाईँका माझमा राख्दैछौ। आजका अतिथि हुनुहुन्छ नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगञ्ज उपमहानगरपालिका समितिका अध्यक्ष दिला शाह, जो अन्य विभिन्न संघ संस्थामा आबद्ध हुनुका साथै गणपति प्लास्टिक इन्डस्ट्रीको संचालक एक उद्यमी महिला हुनुहुन्छ। आज हामीले उहाँसँग उद्यममा महिलाको सहभागिता बढाउन र काममा निरन्तर टिकाउनका लागि के कस्ता कुराको आवश्यकता पर्छ त भनी संवाद गरेका छौ। आउनुहोस् अब उहाँलाई कार्यक्रममा स्वागत गरौं। सबैभन्दा पहिला यहाँलाई कार्यक्रममा स्वागत छ।
1: धन्यवाद हजुर।
0: परिचय भन्नु पर्दा?
1: मेरो नाम दिला शाह, मेरो घर नेपालगञ्ज 18 कारकाँदोमै पर्छ र म गणपति प्लास्टिक इन्डस्ट्रीको संचालक पनि हो। विभिन्न संघ संस्थामा पनि काम गर्छु र अन्य जस्तै प्याड कम्पनीमा पनि हामीले काम गरिरहेका छौँ, अचार उद्योगतिर पनि काम गर्दैछौँ। जस इन्टरप्रेनरसिपतिर काम गर्नुपर्छ भनेर लागिरहेका छौँ र पाल घरेलु तथा साना उद्योग महासंघ नेपालगञ्ज उपमहानगरपालिका समितिको अध्यक्षका रूपमा पनि अहिले म काम गरिरहेकी छु।
0: हजुर, यहाँको जन्म चाहिँ कहाँ भयो होला?
1: मेरो जन्म कल्याण जिल्लामा भएको र म 2060 सालदेखि नेपालगञ्जवासी हो, यता बाँकेमा बसेको। जन्म चाहिँ मेरो सल्यानमा भयो।
0: हजुर, बाँकेको बसाइ छ, जन्म सल्यान भन्नुभयो होइन? कर्णाली प्रदेशमा जन्म भयो सल्यान जिल्ला र बसाइ चाहिँ लुम्बिनी प्रदेशमा भयो।

0: लागौ। यहाँको परिवारमा को को हुनुहुन्छ, कस्तो छ वातावरण?
1: मेरो परिवारमा मेरो जन्मदिने मुवाको अहिले 2 वर्ष भयो, डेथ भयो, उता माइती घरमा भनौँ बुवा होइसिन्छ, र घर परिवारमा चाहिँ सासू ससुरा पनि होइसिन्छ। अनि हामी अहिले मेरो आफ्नो भन्नुपर्दा चाहिँ मेरो 2 छोरा, मेरो हस्बेन्ड र म गरेर हाम्रो परिवारमा चाहिँ 4 छौँ। यो चाहिँ होला हाम्रो ठुलो परिवार छ, अरू चाहिँ आफ्नै क्षेत्रमा सबैजना व्यस्त नै छ भनौँ।
0: हजुर, यहाँले जानकारी गराइसक्नु भएको छ कि गणपति प्लास्टिक उद्योग होइन, अनि अचार पनि बनाउँछु भन्नुभएको छ, अचार उद्योग पनि छ, त्यसै गरी सामाजिक अभियन्ता पनि हुनुहुन्छ, र अहिले अध्यक्षको जिम्मेवारी पनि सम्हालिराख्नु भएको छ। यी सबै काममा व्यस्त भइरहँदाखेरि खासमा परिवारको साथ, सपोर्ट, सहयोग कस्तो छ?
1: एकदमै परिवारको सपोर्ट बिना हामी कुनै पनि क्षेत्रमा सफल हुन सक्दैनौँ। त्यसमा पनि अझ महिलाले विशेष गरेर अझ 2 घरलाई एउटा बनाउने जोड्ने भूमिका खेल्दै खेल्दै आफू व्यवसायको क्षेत्रमा, समाजको क्षेत्रमा, हरेक क्षेत्रमा काम गर्दै गर्दाखेरि परिवारको ठुलो सपोर्ट चाहिन्छ र लाइफ पार्टनरको ठुलो भूमिका रहन्छ। तिमीले सक्छौ, तिमी काम गर्न सक्छौ, म तिम्रो साथमा छु मात्रै भनिदिए पनि संसार जित्छु जस्तो एउटा खालको आत्मविश्वास आउँदो रहेछ। त्यो चाहिँ मेरो परिवारले, मेरो हस्बेन्डले साथ मलाई दिँदै आउनुभयो, र उहाँहरूकै प्रेरणाले साथले मैले आफ्नो पढाइ, समाजमा गर्नुपर्ने काम, व्यवसायिक होइन अर्थव्यवस्थामा पनि समुन्नत हुनुपर्छ एउटा महिला भनेर यति सोच्न, काम गर्न आज जुन सकिरहेकी छु त्यसको श्रेय मेरो परिवारलाई नै जान्छ। र अहिले मेरो छोराहरू पनि जस्तो बुझ्ने भए, ठुलो भए, उनीहरूले पनि प्राउड फिल गर्छन् कि घरमा बसेर खालि हाउस वाइफ मम्मी हो मेरो भन्नु, र मेरो मम्मी चाहिँ यो सेक्टरमा काम गर्नुहुन्छ, अन्टरप्रेनरसिप हो, अरूलाई ट्रेनिङ दिनुहुन्छ, यसमा लिडिङ गर्नु हुन्छ भनेर बच्चाहरूले जुन किसिमले आफ्नो प्यारेन्ट्सको परिचय दिन पाउँदा पनि बच्चाहरूलाई पनि त्यो खालको खुसी मिल्दो रहेछ भन्ने कुरा चाहिँ उनीहरूले जुन व्यक्त गर्छन् नि त्योबाट पनि थाहा हुन्छ। परिवारको सपोर्ट चाहिँ महत्त्वपूर्ण हुन्छ नै।
0: भर्खरको अवस्थामा जस्तो बिहे गर्ने उमेरमा एउटा केटी बिहे भएर आफ्नो जन्मघर छोडेर, माइती घर छोडेर विवाह पछि जुन कर्म घरमा जान्छन्, र त्यति बेला पनि उनले गर्न चाहेका थुप्रै कुरा हुन सक्छन्, र त्यो बेलामा जति बेला तपाईँ पनि जानुभयो होइन, सासू ससुराको अथवा घर परिवारमा नन्द दियोरहरूको सपोर्ट चाहिँ कस्तो रह्यो?
1: एकदमै पहिलो कुरा चाहिँ आफ्नो लाइफ पार्टनरले राम्रो सपोर्ट गर्ने यदि हुनुहुन्छ भनेपछि सासू ससुरा, नन्द, देवर, देखानी उहाँहरूले पनि लाइफ पार्टनरले नै सपोर्ट गरेपछि उहाँहरूले त अटोमेटिकली सपोर्ट गर्नु नै हुन्छ नै होइन। त्यही कुराहरू त्यस्तो आएका थिए। अब महिला बुहारी भएर होइन किन धेरै पढ्नु पर्यो, किन अन्य काम गर्नु पर्यो र भन्ने खालको पनि थियो। तर पनि मलाई चाहिँ मेरो हस्बेन्डले होइन तिमी रोकिनु हुँदैन, तिमीले काम गर्नुपर्छ, तिम्रो आफ्नो रुचिका क्षेत्रहरूलाई पुरा गर्नुपर्छ भन्ने भइसकेपछि, म एउटा राइटर पनि हो होइन, अँध्यारो बस्तीकी नायिका भनेर पनि चिन्नुहुन्छ, मेरो कथा संग्रह पनि छ, मैले गजल मुक्तकहरू पनि लेख्ने गर्छु, र लेखनको साहित्यको क्षेत्रमा मलाई धेरै नै रुचि छ। अबको जीवनमा बाँकी जीवन अझै धेरै साहित्य साधना गर्ने मन पनि छ। त्यस्ता खालका अप्ठ्याराहरू आउँदा पनि एउटा जीवन साथी चाहिँ हिम्मतका साथ अगाडि उभिदियो भने चाहिँ महिलाका लागि ठुलो हतियार हुँदो रहेछ। त्यो त्यस्तो कुराहरू आएका थिए। तर मेरो परिवारमा, मेरो हस्बेन्डको साथले परिवारमा त्यस्तो आउने कुराहरूलाई पनि आज उहाँहरूले भन्नुहुन्छ कि ओहो तिमी हरेक क्षेत्रमा काम गर्छौ, तिमी टेलिभिजनमा कार्यक्रम चलाइरह हुन्छौ, तिमी चाहिँ अन्य संस्थाको लिडिङ गरेर अगाडि बढिरह हुन्छौ, अनि तिम्रो नाम लिँदै गर्दा हामीलाई चाहिँ एक किसिमको खुसी, प्राउड फिल हुन्छ, मेरो बुहारी हुन्, मेरो बहिनी हुन्, मेरो छोरी हुन्, मेरो मान्छे हुन् भन्न मन लाग्छ भनेर उहाँहरूले भन्नुहुन्छ क्या। त्यसैले एउटा असल मान्छे, असल छोरी, असल छोरा होइन, एउटा असल सन्तान, एउटा असल व्यक्तिलाई चाहिँ सबैले त्यो मेरो हो भन्न चाहँदो रहेछ कि,
0: कस्तो राम्रो
1: हामीले नै बनाउनु पर्दो रहेछ।
0: हजुर, यहाँनिर यो भन्न सकियो, जीवन साथीको साथले ल्याएको परिवर्तन एकदमै अपरिहार्य र ठुलो रहन्छ।
1: एकदमै म्याम, तर त्यो छ नि, मैले धेरै महिलाहरू साथीहरू देख्छु क्या होइन, उहाँको हस्बेन्डले कतिपय कुरा गर्नुहुन्छ हामी सामाजिक फिल्डमा, ओहो म्याम तपाईँलाई हेर्छौँ कस्तो ऊर्जा आउँछ, कति खुसी लाग्छ, मेरो वाइफलाई त तिमीले पढ न, सामाजिक क्षेत्रमा केही काम गर न भन्दा पनि रुचि फिटिक्कै रुचि नै छैन, खाली लाउन थान भइहाल्छ नि, हजुरले कमाउनु भएकै छ, म हजुर अफिसबाट आउँदा टक्क घरमा म भइहाल्छु, किन चाहिएर भन्छन् मेरो श्रीमतीले भनेर, कतिपय त्यस्तो पनि हुन्छ। मान्छेको हुन त डिजायरमै भर पर्दो रहेछ, इच्छामै होइन, मलाई चाहिँ केही गर्नु छ भन्ने यदि मसँग इच्छा छ भने त्यसमा सपोर्ट चाहिँ हस्बेन्डको भयो भने धेरै माथि पुग्न सकिँदो रहेछ।
0: पक्कै पनि केही गर्छु भन्ने इच्छा र चाहना आफूभित्र हुनु पर्यो, अनि साथ सपोर्ट भनेको परिवारको चाहिन्छ है। अब इच्छा चाहना छैन तिमीले गर भनेर मात्रै पनि श्रीमानले भन्दाखेरि अब ऊ अगाडि सर्दैन भने त त्यसलाई अगाडि कसरी लानु, हात डोराएर लानु सक्ने अवस्था भएन।
1: पुस गर्नु भनेको एक खालको होइन,
0: हजुर।

0: त्यो सहारा हो, तर भित्रैदेखि म पनि गर्छु भन्ने यदि इच्छा छ र त्यसमा परिवारको सपोर्ट छ भने पक्कै पनि सुनमा सुगन्ध भन्ने जस्तै हुँदो रहेछ।
1: असाध्यै असाध्यै राम्रो। अब यति कुरा भइरहँदाखेरि यस क्षेत्रमा लाग्ने प्रेरणा, आफूभित्र ऊर्जा शक्ति त हुनै पर्यो होइन, यो गर्छु भन्ने अठोट पनि हुन पर्यो। र जुन क्षेत्रमा अहिले यहाँ लागिराख्नु भएको छ, गणपति प्लास्टिक उद्योग भइहाल्यो, अचारसँग सम्बन्धित पनि छ, थुप्रै क्षेत्रमा यहाँले हात राखेर एक प्रकारले सफलता मिलिराख्दाखेरि होइन, खासमा सुरुमा प्रेरणा चाहिँ कहाँबाट प्राप्त गर्नुभयो?
0: मलाई यस्तो लाग्थ्यो कि सानोमा अब हुन त धेरै मान्छेलाई लाग्छ होइन, दिला चाह ओहो ठकुरी खानदानको छोरी
1: हजुर
0: होला भन्ने धेरैलाई लाग्न सक्छ होइन, तर मान्छे जातीयताले भन्दा पनि मान्छे कर्मले चिनिनु पर्छ। र मैले चाहिँ सानोमा म हुन ठकुरीको छोरी भए पनि अभावहरू देखेकी छु गाउँमा, मेरो बुवाका हातका ठेलाहरू देखेकी छु, मेरो बुवाले सङ्घर्ष गरेको, त्यहाँ यति दुःख गरेको, रात नभनेको दिन नभनेको, बिहान 4 बजे उठेर होइन 2 बजे उठेर मेरो आमाले त्यो खेतमा काम गरेको, बुवाले सङ्घर्ष गरेको एकदमै नजिकबाट मैले देखेकी छु के। मैले मलाई त्यो बुवा मुवाको सङ्घर्ष अनि प्रशस्त खानेकुराहरू पुगे पनि पैसाको त्यो भ्यालु मैले बाल्यकालदेखि नै बुझेँ। हामी धेरै 4 बहिनी छोरीहरू, छोराहरूभन्दा छोरी धेरै भएको घर, ओहो छोरी यत्रो छ कसरी बिहे गर्ला, कसरी यी छोरीहरूलाई पाल्न यति गाह्रो अवस्था हुने होला, फलानुको यस्तो उस्तो मान्छेहरूले भन्ने गरेको पनि मैले त्यो बाल्यकालमा सुनेकी छु। मलाई यस्तो लाग्थ्यो कि म एकदम अध्ययनशील पनि थिएँ, मलाई चाहिँ बिल गेट्सले भनेको एउटा भनाइ होइन, पहिला तिमी लर्न गर अनि त्यसपछि चाहिँ तिमी अर्न गर भनेर भन्नुभएको छ कि, लर्न हटाइदेऊ अनि अन गर भन्नुभएको छ। मलाई चाहिँ यस्तो लाग्थ्यो कि त्यो अभाव पैसा होइन प्रशस्त, हामी छोरी मान्छे पनि काम गरेर देखाउन सक्नुपर्छ, मेरो कारणले कोही व्यक्तिको घरको चुलो बल्नुपर्छ, म त्यस्तो गर्न सकु भन्ने मलाई लाग्थ्यो। र विवाह पश्चात मैले त्यस्तै नै जीवन साथी पाएँ, धेरै सङ्घर्ष छ यो बिचमा, तर हामीले व्यवसायको क्षेत्रमा आफै एन्टरप्रेनरसिप भएर होइन काम गर्नुपर्छ भन्ने भयो। र बिस्तारै केही समय हामीले दिदी बरदत भनेर रुकुममा अहिले पनि छ हाम्रो पसल, त्यहाँ सिमेन्ट सरियाको पसल गऱ्यौँ, त्यताबाट केही प्रफिट भयो। 10-12 वर्षको त्यताको लगानी पछि फेरि नेपालगञ्जमै हामीले गणपति प्लास्टिक इन्डस्ट्री भनेर औद्योगिक क्षेत्रमा काम गऱ्यौँ। त्यसमा म मात्रै नभएर अन्य 2-3 जना अरू साथीहरू पनि हुनुहुन्छ, धेरै लगानी लाउनु पर्ने भएको भएर हामी त्यसरी मिलेर सुरुवात गऱ्यौँ। त्यो चाहिँ अहिले 72 सालमा लगभग 10 वर्ष भयो। र अहिले चाहिँ अब विशेष गरेर मलाई के लाग्यो भने, यो त ठिक छ, मलाई केही गरेर देखाउनु थियो यो क्षेत्रमा मैले गरेँ, अझै मलाई महिलाहरूको सेक्टरमा विशेष गरेर उहाँहरूलाई इन्गेज राख्नका लागि, उहाँहरूलाई केही सिपमय बनाउनका लागि काम गर्नुपर्छ भनेर फेरि प्याडको पनि काम सुरुवात गरेका छौँ, र अचार ढोकको पनि सिस्टर्स, द पिक्लिङ सिस्टर्स भनेर अचारको पनि काम गर्दैछौँ। सँगसँगै म एउटा व्यवसाय मैले अर्थ चिने तर धेरैलाई अझ बाहिर गर्नुपर्छ भनेर फेरि म एफएनसिएसआईमा पनि महिलाहरूको अथवा व्यवसायको हक हितमा काम गर्नुपर्छ भनेर त्यहाँ पनि अहिले प्रेसिडेन्ट भएर काम गरिरहेकी छु। यही नै मेरो
1: हजुर हजुर सेवा विस्तारका कुरा गर्नुपर्दाखेरि यहाँहरूले बाँकीमा मात्रै सेवा पुर्याउनु भएको छ कि अन्य अन्य बजारमा पनि तपाईँका यी सामग्रीहरू पुगिरहेका छन्, के छ?
0: हाम्रो एकदमै रुकुम, जाजरकोट, रोल्पा, प्युठान, दाङ, यता पश्चिम कैलाली, धनगढी सँगै नेपालभरि नै सामान हामीले त प्रोडक्ट गर्ने हो होइन, नेपालभरि नै हाम्रो सामानहरू जान्छ। अलि पूर्वतिर काठमाडौँतिर अलि हाम्रो यो जुन भाडा त्यति फाइदा नहुने भएको भए त्यतातिर अलिक कम छ, नत्र सबै ठाउँमा जान्छ। र हामीले अब मैले त अहिले चाहिँ त्यो चाहिँ साथीहरूलाई नै जिम्मा दिएर गणपतिको काम भन्दा पनि अझ विशेष गरेर महिलाहरू इन्गेज हुने काममा चाहिँ यता द पिक्लिङ सिस्टर्स र एमडी सेनिटरी प्याड भन्ने छ, यसमा फोकस गरिरहेकी छु। अब यी उद्योगहरूलाई पनि एकदमै राम्रोसँग अगाडि बढाउनु पर्छ भन्नेमा छ, धेरै ठाउँमा नेपालभरि नै पुर्याउनु पर्छ। अहिले त अब यो अचारहरूको कन्सेप्ट चाहिँ नेपालमा मात्र होइन, हाम्रो इन्टरनेसनली पनि धेरै नेपाली दाजुभाइहरू त्यहाँ बस्नुहुन्छ, नेपालको स्वाद हामीलाई चाहियो, दिलाजी तपाईँहरूले काम गर्दै हुनुहुन्छ एकदम खुसी छौँ, पठाउनु पर्यो भन्नुहुन्छ, कति त हामीले टेस्टिङका रूपमा पठाइ पनि सकेका छौँ।
1: हजुर,
0: अब चाहिँ अलिक ठुलो भोल्युममा काम गर्न सोचिरहेको छौँ।
1: हजुर, महिलालाई नै अलिकति फोकस गर्दा, महिलाले नै रोजगारी सृजना गरेर महिलाले नै काम पाउन् भनेर जुन धारणा यहाँले राख्नु भएको छ होइन, यसमा अचारदेखि लिएर सेनिटरी प्याड अनि धूप बनाउनेमा कति दिदी बहिनीहरू आबद्ध हुनुहुन्छ अहिलेसम्म स्वरोजगारमा?
0: स्वरोजगारमा 15 जनाले 15 15-16 जनाले काम गर्नुहुन्छ। कहिले काहीँ जब मार्केटको माग धेरै हुन्छ त्यतिखेर त हामीले धेरैजनालाई जस्तै होइन काम बेचमा लिएर पनि काम गराउँछौँ। हामीसँग 15-16 जना त रेगुलर काम नै गर्नुहुन्छ। त्यसै गरी हामी एसएनसिएचआईबाट तालिमहरू जस्तै नगरपालिकाले पनि ल हो तपाईँहरू जतिको मान्छे लिडिङ गर्नु भएको छ धेरैलाई चाहिँ उद्यमतिर लगाउनु पर्छ, यो बजेट छ ल दिलाजी तपाईँहरू अगाडि सरेर काम गर्दै हुनुहुन्छ यो बजेट लिएर तालिमहरू गराइदिनु काम गर्नु भन्नुहुन्छ होइन। त्यो भएर हामीले त्यसरी पनि अहिले चाहिँ पहिलो कुरा त मान्छेसँग भिजन क्रिएट हुनु पर्यो, भिजन हुनु पर्यो अनि मात्रै त्यसमा लगानी गर्नु पूर्व चाहिँ मान्छे तयार छ कि छैन त कुन व्यवसाय गर्ने होइन त्यसका स्ट्राटेजीहरू के हो त हामी कसरी सक्सेस हुने त्यो कुराहरूलाई पनि हामीले पढाउन पनि थालेका छौँ। अहिले चाहिँ उद्यमशाला भनेर नारी विकासको माथि नेपालगञ्ज महानगरपालिकाले पनि सहकार्य गरेर बजेटहरू छुट्याइदिन्छ। त्यसै गरी अहिले स्टार्टअप योजनामा परदेशबाट सङ्घबाट धेरै नै पैसा छुट्याएको छ र यसमा हामीले काम गरिरहेका छौँ। अबको लक्ष्यमा चाहिँ धेरै भन्दा धेरैजना महिलाहरूलाई चाहिँ उद्यमशीलतामा जोड्नुपर्छ भनेर लागिरहेका छौँ। हाल चाहिँ 15-16 जना निरन्तर काम गर्नुहुन्छ।
1: हजुर, अनि जस्तो पढाउने कुरा यहाँले जोड्नुभयो, पढ्न चाहिँ कस्तो कस्तो खालको मान्छेहरू आउनुहुन्छ त्यहाँ सिक्नको लागि?
0: यो कस्तो छ नेपालको कन्ट्रीमा भनेपछि अब शिक्षाका विभिन्न लेभलहरू छन्, पार्टीका विभिन्न भातृ संगठनहरू छन्, तर उद्यम व्यवसाय कसरी गर्ने त भनेर होइन कुनै पनि सिकाइ छैन, लर्निङ सेन्टर छैन। त्यसरी पनि त्यहाँ चाहिँ कस्तो हुन्छ भने चाहिँ मेन्टरहरू हुन्छ, त्यो मेन्टीहरू भनेको सिक्न चाहने व्यक्तिहरू हुन्छ र त्यो चाहिँ आयोजना हामीले गरिरहेका हुन्छौँ। मेन्टरले मनिटरिङ गर्छ, त्यो भनेको यही उमेर समुदाय भन्ने हुँदैन, जोसँग भिजन छ मैले व्यवसाय गर्न चाहन्छु भन्ने एउटा 16 वर्षको युवा युवती होस् या त होइन बच्चैदेखि पनि एउटा कन्सेप्ट चाहिँ राखिदिनुपर्छ, उद्यम व्यवसाय गर गर समृद्ध नेपाल बनाऊ चाहिँ भन्ने, तर त्यो किसिमको लर्निङ हामीले नदिएरै पछाडि परेको हो भन्ने कुरालाई हामीले विशेष फोकस गरेर त्यसै गरिरहेका छौँ र विशेष गरेर कलेज पढ्दै गरेका टिनेजका भाइ बहिनीहरूलाई फोकस गरेर मनिटरिङ गर्ने, उहाँहरूसँग कस्तो भिजन छ त, नेपालमा के के व्यवसाय उद्यमहरू गर्न सकिएला त, त्यसमा कस्तो सम्भावनाहरू होला भनेर उहाँहरूसँग के छ आइडियाजहरू हामीले लिने र त्यो आइडियामा अझ पुस गर्ने काम चाहिँ मोनिटरिङहरूले गरिदिनुहुन्छ। त्यसमा विभिन्न सेक्टरका विभिन्न व्यवसाय गरेर जोसँग अनुभव छ पुरानो आफूसँग भएको एक्सपिरियन्सहरूलाई उहाँहरूसँग साट्नुहुन्छ र गाइड गर्दै लैजानुहुन्छ। हामीले त सोचेका छौँ ठुल्ठुलो लगानी सम्मेलनहरू गर्ने, त्यहाँ चाहिँ व्यक्तिहरूका जुन आइडियाजहरूलाई त्यहाँ राख्ने र त्यसमा चाहिँ सरकारले नै लगानी गर्नुहोस् राम्रो आइडिया हुने व्यक्तिहरूलाई चाहिँ त्यस्तो खालको काम गर्नुपर्छ भन्नेतिर पनि छ। अहिले त्यसरी नै सिक्न चाहने समुदायको व्यक्तिहरूलाई हामीले तालिम दिइरहेका छौँ। जसरी अहिले होइन एजको मालिकले आफू चाहिँ एजको परवाह नगरेर जुन उमेर हदबार गर्दाखेरि पनि उहाँले सुरु गर्नुभयो यत्रो फेमस भयो होइन, त्यस गरेर विभिन्न व्यक्तिले चाहिँ सबभन्दा ठुलो कुरा विचार हो होइन, त्यसलाई चाहिँ जुन उमेरमा पनि विचारोपण गर्न सकिन्छ, उहाँहरूलाई पुस गर्नुपर्छ मोटिभेट गर्नुपर्छ।
1: यहाँ चाहिँ अति व्यस्त पनि हुनुहुन्छ, तालिममा पनि त्यत्तिकै सहभागिता जनाइराख्नु भएको हुन्छ, तालिम दिन जानुभएको हुन्छ होइन, जस्तरी जहाँ जहाँ यहाँ तालिम दिनको लागि जानुहुन्छ त्यस्ता ठाउँमा चाहिँ कस्ता खाले महिलाहरू तालिम लिन आएको पाउनु भएको छ यहाँले? महिला पुरुष पनि आउनुहुन्छ कि बढी महिलालाई मात्रै प्राथमिकतामा राखेको छ कि, र तालिम लिइसकेपछि उहाँहरूले आफ्नो जीवनमा लागू गर्नु भएको छ कि छैन नि त्यो सिपलाई?
0: हामीले तालिम दिएकाहरू मध्ये त धेरैजनाले अहिले काम गर्न एकदम उहाँहरूलाई चाहिँ हामीले फलो गरिरहेछौँ। कस्तो छ भने नेपालको कानुनमा धेरै तालिमहरू दिने प्रमाण पत्र दिने, त्यो प्रमाण पत्र सिरानी मुनि राखे अनि सकियो, तर हामीले तालिम दिइसकेपछि चाहिँ उहाँहरूलाई फलो गर्ने, काम गर्न तालिम लिनुभयो अब काम गर्ने जुन आइडियाहरू दिएको छ त्यसमा चाहिँ कसरी जाने, पुजी छ कि छैन, अब काम कसरी गर्ने भन्ने कुरामा चाहिँ एकदमै हामीले फोकस गरिरहेकै हुन्छौँ। र तालिमको विषयमा चाहिँ हामीले फिजिकल्ली उहाँहरूलाई सँगै राखेर प्रशिक्षण दिने, कुन विषयमा हामीले गरिरहेछौँ त कुन विषयमा उहाँले गर्न चाहनु भएको छ ती सबै कुराहरू फिजिकल्ली पनि गर्छौँ र त्यसमा विशेष गरेर अब महिला पुरुष दुवै आउनुहुन्छ, तर महिलाहरू अझ कि हामीले चाहेको महिलाहरू एक्टिभ हुनु पर्यो, घर घरबाट उद्यम उहाँहरूका हातहरू सृजनशील हुनु पर्यो भनेर चाहन्छौँ, तर तालिम लिएपछि कहिलेकाहीँ घरको इन्भाइरोमेन्ट पुँजीको अभावले गर्दाखेरि महिलाहरूसँग राम्रो आइडिया भएका महिलाहरू पनि साइलेन्स बस्ने चाहिँ गर्नु भएको छ क्या, सकिन मतलब पुँजी नै भएन, घरको मान्छे चाहिँ अब यो अब अचार बनाएर ठुलो मान्छे बन्ने होला, अब यो धुपबत्ती मैनबत्ती गरेर होला, यत्रो गरेर पुगेन अब हुन्छ भनेर कराउनुहुन्छ भनेर पनि उहाँले सुनाउनुहुन्छ क्या, दुःख लाग्छ होइन, सबैको परिवारले अँ तिमी गर सक्छौ भनेर त भनिदिँदैन, त्यस्तो कुराहरू पनि आउँछ। तैपनि हामी चाहिँ उहाँहरूलाई सकेसम्म उहाँहरूको आइडियालाई अगाडि ल्याउन, परिवारसँग पनि भेट्न, त्यसको दूरगामी दूरदर्शी भिजन देखाइदिनलाई चाहिँ हामी सकेसम्म प्रयास गर्छौँ। र अहिले चाहिँ टेक्नोलोजीको माध्यमबाट पनि भर्चुअल क्लासहरू दिने गरिरहेका छौँ हामीले, होइन, ट्रेनरहरूले चाहिँ कुन विषयमा क्लास दिने त, जस्तै एन्टरप्रेनरसिपको क्लास दिनु छ, मोटिभेसनको दिनु छ, होइन, पोजिटिभ थिङ्किङको दिनु छ। सबैभन्दा ठुलो कुरा चाहिँ मान्छेलाई अहिले धेरै निराशा छ, होइन, मोटिभेसन छैन, मैले व्यवसाय गर्ने अथवा सामाजिक क्षेत्रमा काम गर्ने के गर्ने भन्ने कुरा अन्यता छ, निराशै निराशाले भरिएको बेला पहिलो कुरा चाहिँ हामी उहाँलाई सकारात्मक सोच दिनुपर्छ भनेर पनि तालिमहरू पनि दिइरहेका छौँ। कतिपय हाम्रो फिजिकल हुन्छ, कतिपय चाहिँ अहिले भर्चुअल क्लासहरू पनि एकदमै राम्रो चलिरहेको छ। भर्चुअल क्लासहरू त्यो मोटिभेसनल क्लासहरूमा त देश विदेशबाट धेरैजना जोडिनुहुन्छ। उहाँहरूको एउटा कोर्स पनि छ 7 डेजको, त्यो कोर्समा पुरा गरिसकेपछि उहाँहरूको नयाँ सोचका साथ केही काम गर्न अगाडि बढ्नुहुन्छ, एकदमै खुसी लाग्छ। मैले चाहिँ जब बाल्यकालमा मैले सोच्थेँ, होइन, यो छोरी मान्छे पनि अझ उसको फलानुको छोरी जस्तो भइदिए हुन्थ्यो, त्यस्तै छोरी जन्मिउन छोरी भएर महिना भएर पनि यस्तो काम गर्न सकेको, यति इनर्जी भनेर कसैले मलाई नचिने पनि मैले गरेको कर्मले मलाई चाहिँ मान्छेले त्यो कर्म चिनुन् भनेर म कल्पना गर्थेँ, होइन, त्यस्तोसम्म अहिले चाहिँ मैले केही व्यक्तिहरूलाई कमसे कम मेरो मोटिभेसनले, मेरो शिक्षाले, मैले गर्ने कर्मले कतै प्रभाव पार्न सक्छु कि भन्ने यो यात्रा नै हो, त्यसरी नै अगाडि बढिरहेको।
1: हजुर, जस्तो कि यतिका धेरै काम गरिराख्दाखेरि, होइन, प्रेरणाको स्रोत बनिराख्दाखेरि, थुप्रैलाई तालिम दिएर अलिकति सक्षम पार्न खोजिराख्दाखेरि असाध्यै खुसीको क्षण पनि छ होला, असाध्यै खुसीको क्षण सम्झनु पर्दा यहाँले कति बेलालाई र कुन घटनालाई सम्झनुहुन्छ?
0: एकजना युवा जो भर्खरै टिनेज पार गर्दै गरेको युवा, घरको परिवारले चाहिँ मेरो छोरा ठिक छ भन्ने, तर मैले उसलाई चाहिँ बाहिर म विभिन्न फिल्डमा काम गर्दै गर्दाखेरि उनीहरू चाहिँ गलत बाटोमा लागिरहेको यसो, होइन, साथीभाइसँग चाहिँ यसो खाइरहेको देखेँ क्या। देखिसकेपछि उसको परिवारसँग कुरा गरेँ, फर्स्टमा त उहाँलाई मेरो छोरालाई यसो नराम्रो भन्नु भन्ने कतै लाग्यो कि, अलि मलिन अनुहार देखेँ मैले, पछि बिस्तारै बिस्तारै उहाँलाई मोटिभेट गर्दै गएँ, यस्तो हो, आज मैले यहाँ देखेँ भोलि त्यहाँ देखेँ, कतै गलत बाटोमा लाग्छ कि, तपाईँको छोरा के मेरो कि हजुरले गलत नसम्झ्यो भन्दाखेरि उहाँले पछि उसलाई चाहिँ निगरानी गर्नुभयो, पछि बिस्तारै ए साँच्चीकै रहेछ भन्ने भएपछि एक दिन मसँग भेटाइदिनु भयो, अनि मैले नै उसलाई क्लास दिएँ कि, जीवन भनेको यो हो, यति महत्त्वपूर्ण छ, तिमीलाई भनेर तिम्रो बुवा आमाले यति सेक्रिफाइस गर्नु भएको छ, बाबु तिमीले गलत बाटो, आखिरमा एक दिन त मरे जानु छ, हेर तिमीले यो गर्नु हुँदैन भनेपछि ऊ यति राम्रोसँग सुध्रियो कि अहिले है ठुलो मान्छे बनिसक्यो, जहाँबाट आउँछ है मेरो पाउ छोएर अनि आशीर्वादका साथ भन्छ कि, मलाई त्यो बेला चाहिँ त्यो सुन चाँदी हिरामोती यो संसारको कुनै पनि कुराले दिन नसकेको खुसी त्यतिखेर फिल हुन्छ कि, त्यसैले त्यो एकदमै म बेच्नु नै सक्दिनँ। एउटा कुलतमा लागिरहेको बच्चालाई मैले मेरो मोटिभेसनले चाहिँ उसले र सदैव मेरो नाम लिँदै गर्दा उसले मेरो सही बाटो देखाउने गुरु भनेर भन्ने गर्छ, होइन, त्यो एउटा मार्गदर्शक हुनका लागि म शिक्षकै गुरु हुनुपर्छ भन्ने रहेन रहेछ। हामी जुन फिल्डमा छौँ, हामी जहाँ छौँ त्यहीँबाट चाहिँ हामीले सकारात्मक दृष्टिकोण राखेर कसैलाई मार्गदर्शन गर्न सक्नु नै ठुलो कुरा रहेछ।
1: हजुर, अब यो काम गरिराख्दाखेरि, होइन, एउटा व्यवसायिक बन्छु, एउटा उद्यमी बन्छु भनेर जुन सुरुवाती चरणमा यहाँले सुरुवात गर्नुभयो, कैयौं दुःख कष्टका सामना पनि गर्नु पर्यो होला, असाध्यै दुःख झेलेको दिन चाहिँ त्यस्तो छ, कुनै घटना छ त्यस्तो?
0: आज ठ्याक्कै पार्टीको सामान आइरहेको बेलामा एकजना साथीले ठिकै छ काम चलाऊ न त म दिन्छु तिमीलाई पैसा भन्नुभयो,
1: हजुर,
0: कोही पार्टीलाई म दिन जाँदाखेरि चाहिँ उहाँले पैसा छैन पर्छ भनिदिनु भयो, फोनै स्विच अफ गरेर बसिदिनु भयो क्या। त्यो दिन चाहिँ मलाई यति नराम्रो लाग्यो, पार्टी रिसाएर माल लिएर गयो क्या, आफ्नो त्यो जुन र मेटेरियल ल्याएको उसैले लिएर गयो, त्यो दिन मलाई यति धेरै दुःख लाग्यो। ती साथीहरूले अहिले मेरो नाम लिँदै भन्नुहुन्छ अरे यति सङ्घर्षशील यस्तो भनेर, होइन, त्यो बेला मलाई यति दुःख लागेको, दुःखका त्यस्ता क्षणहरू त धेरै आयो नि म्याम।
1: अब समग्र रूपमा भन्नु पर्दाखेरि उद्योग सञ्चालनदेखि लिएर, होइन, अथवा थुप्रै पाटाहरू जोडिएका छन् हाम्रो जीवनसँग, नेपालको शिक्षा चाहिँ कस्तो हुनुपर्छ?
0: एकदम प्र्याक्टिकल शिक्षा हुनुपर्छ, शिक्षाले कसरी हामी उद्यमशील बन्ने भनेर सिकाउनु पर्छ, त्यही अहिले चाहिँ कुरा शिक्षा, होइन, हामीले चाहिँ थ्योरिकल ज्ञान मात्रै लिएको भएर आज नेपाल पछाडि परेको, हरेक व्यक्तिले जुन पुस्तक पढ्छ त्यो पुस्तक अनुसारको कर्म गर्न जानेको हुनुपर्छ क्या, त्यसैले प्र्याक्टिकल क्लास हुनुपर्छ, शिक्षामा चाहिँ सुधार एकदम व्यापक सुधार हुनुपर्छ भन्ने मलाई लाग्छ।
1: हजुर, भावी पुस्ताका लागि के सन्देश दिन चाहनुहुन्छ?
0: सधैँ पहिलो पाइलामा भन्नै पर्छ आई क्यान डु इट, म सक्छु, चाहे जुनसुकै सेक्टरमा कुनै पनि लेभलमा जानुपर्छ, यो सेक्टर सही यो गलत भन्ने हुँदैन, हामी सही छौँ, हरेक सेक्टरलाई चाहिँ हामी सही बनाउन सक्छौँ। त्यसैले म सक्छु भन्ने भावका साथ हामी अगाडि बढ्नुपर्छ। कहिले पनि नभन्नु भगवान्सँग मेरा समस्याहरू धेरै छन्, बरु भनिदेऊ ती समस्याहरूसँग मेरा हौसलाहरू बुलन्द छन्, मेरा हौसलाहरू बुलन्द छन् र त लाग्छ त्यो आकाश अनि धरती सबै मेरा हुन्। त्यसैले जहिले पनि म सक्छु भनेर भावका साथ अगाडि बढ्यो भने यो विश्व ब्रह्माण्डको त्यो एउटा शक्तिले नै हामीलाई सक्ने बनाइदिन्छ, जसरी पनि त्यो बाटोमा ल्याइदिन्छ। त्यही नै म गर्न सक्छु भनेर हरेक फिल्डमा आउनुहोस्, लाग्नुहोस्, हामी सबैको दायित्व छ हामीले नेपाललाई समृद्ध बनाउनका लागि हाम्रा हातहरू सृजनशील हुनुपर्छ।
1: जीवन भनेको के हो त यहाँको बुझाइमा?
0: जीवन भनेको एकदमै सुन्दर छ जीवन, होइन, हर पल हामीले जिउन जान्नुपर्छ। जिन्दगीको नसा यति सुमधुर छ कि बस पिउन जानुपर्छ। जिन्दगी एकदमै हर पल आनन्द लाग्छ मलाई त। दुःख जब आउँछ त्यसले अर्को नयाँ पाठ सिकाइरहेको हुन्छ। एउटा ढोका जब बन्द हुन्छ हजारौँ स्वर्णिम ढोकाहरू खुलिरहेका हुन्छन्। त्यसैले जीवनलाई हेर्ने दृष्टिकोण हामीसँग कस्तो छ त्यसैमा नै भर पर्छ। मलाई त लाग्छ जीवन हर पल सुन्दर छ, बाँकी रहँ जी रहँ केही न केही गरिरहँ त्यस्तो लाग्छ।
1: हजुर, अब यो जीवन
0: एकदम सुन्दर।
1: हजुर, जीवनसँगै जोडिएको हाम्रो थुप्रै नाता सम्बन्ध हुन्छ, जहाँ हाम्रो परिवार हुन्छ। सबभन्दा पहिला एउटा सौहार्दपूर्ण परिवार हुनको लागि के चाहिन्छ जस्तो लाग्छ यहाँको विचारमा?
0: हाम्रो बोली अनि बोली अनुसारको व्यवहार, बोली सुन्दर छ र त्यही अनुसारको हामीले व्यवहार गर्यौँ भने घर सुन्दर, परिवार सुन्दर, सबै कुरालाई मिलाएर अगाडि बढ्न सकिन्छ।
1: हजुर, अन्त्यमा रेडियो नेपालको कार्यक्रम घर संसार सुनेर बस्नुहुने सम्पूर्ण आदरणीय श्रोतालाई केही भन्न चाहनुहुन्छ?
0: रेडियो नेपालको यो सुन्दर कार्यक्रम घर संसार सुनेर बस्नुहुने सम्पूर्ण दर्शक श्रोतालाई मेरो तर्फबाट धेरै धेरै धन्यवाद भन्छु। मेरा केही शब्दहरू, जीवनका भोगाईहरू राख्ने अवसर दिनुभयो हजुर र हजुरको सम्पूर्ण रेडियो नेपालको परिवार
1: उद्यमी महिला दिला शाहसँग गरिएको संवाद। यो संवाद पछि अब यहाँहरूलाई सुनाउँदैछौ सांगीतिक कोसेली, नारायण गोपाल र अरुणा लामाको स्वरमा, रचना र संगीत रहेको छ गोपाल योन्जनको।

यो साङ्गीतिक कोसेलीपछि अब राख्दैछौ जानकारीमूलक सामग्री खानपान सम्बन्धी रहेको छ। के हुन्छ जब हामीले चटक्कै नुन छोड्छौ शीर्षकमा। नुन जसको अभावमा हाम्रो भान्सा नै खल्लो हुन्छ, यद्यपि नुनको अधिक सेवन स्वास्थ्यका लागि हानिकारक छ। त्यसो भए नुन खाँदै नखाँदा हुन्छ त? नुन चटक्कै छाड्दा के हुन्छ? यो प्रश्नको उत्तर खोज्नु अघि नुन के हो भनी जान्नुपर्ने हुन्छ। नुन जसलाई वैज्ञानिक भाषामा सोडियम क्लोराइड भनिन्छ, खानालाई स्वादिलो बनाउन मात्र होइन हाम्रो शरीरको स्वास्थ्य र कार्यक्षमताका लागि पनि यो एकदमै महत्त्वपूर्ण मानिन्छ। नुनमा रहेको सोडियम र क्लोराइड आयनहरू हाम्रो शरीरका विभिन्न प्रक्रियाहरूका लागि अत्यावश्यक हुन्छ। सोडियमले शरीरमा तरल पदार्थको सन्तुलन कायम राख्न, स्नायु संकेतहरू प्रसारण गर्न र मांसपेशी संकुचनमा महत्वपूर्ण भूमिका खेल्दछ। क्लोराइडले पाचन प्रक्रियामा हाइड्रोक्लोरिक एसिड उत्पादन गर्न र रगतको पीएच सन्तुलनमा सहयोग गर्ने गर्दछ। सामान्यतया एक स्वस्थ वयस्कलाई दैनिक 1500 देखि 2300 मिलिग्राम सोडियम चाहिन्छ, जुन लगभग 3.8 देखि 5.8 ग्राम नुन बराबर हो। नुनको सेवन पूर्ण रूपमा बन्द गर्दा यी प्रक्रियाहरूमा अवरोध उत्पन्न हुन्छ। नुन हाम्रो खानाहरूमा विशेष गरी प्रशोधित खाना, डब्बा बन्द खाना र रेस्टुरेन्टका परिकारहरूमा प्राकृतिक रूपमा वा थपिएको रूपमा पाइन्छ। तसर्थ नुन पूर्ण रूपमा हटाउनु निकै कठिन छ, तर यदि यो सम्भव भयो भने यसले हाम्रो स्वास्थ्यमा गम्भीर प्रभाव पर्न सक्छ। नुनको अभावले हुने तत्कालीन प्रभावहरू के कस्ता रहन्छन् यो पनि जान राखौ। जब हामीले नुन खान पूर्ण रूपमा बन्द गर्छौ, शरीरले पहिले संचित सोडियम प्रयोग गर्न थाल्छ, तर केही दिन वा हप्ता भित्रै सोडियमको स्तर खतरनाक रूपमा कम हुन सक्छ, जसलाई हाइपोनेट्रेमिया भनिन्छ। यो अवस्थामा रक्तमा सोडियमको मात्रा 135 मिलिमोल प्रति लिटर भन्दा कम हुन्छ। सोडियमको कमीले मस्तिष्कमा तरल पदार्थको सन्तुलन बिग्रन्छ, जसले टाउको दुख्ने र थकानको अनुभव हुन्छ। त्यसै गरी मांसपेशीमा कमजोरी। सोडियम मांसपेशी संकुचनका लागि आवश्यक हुन्छ, यसको कमीले मांसपेशी कमजोरी र दुखाइ निम्ताउन सक्छ। त्यसै गरी वाकवाकी र बान्ता हुने। पाचन प्रणालीमा सोडियमको कमीले पेट सम्बन्धी समस्या उत्पन्न हुन्छ, चक्कर लाग्ने र बेहोस हुने। रक्तचाप कम भएर चक्कर लाग्ने र कहिले काहीँ बेहोस हुने अवस्था आउन सक्छ। यदि यो अवस्था लामो समयसम्म रह्यो भने गम्भीर जटिलताहरू जस्तै मस्तिष्कमा सुजन, कोमा र मृत्युसम्म हुन सक्छ। दीर्घकालीन प्रभावहरू के पर्छ त? नुनको पूर्ण अभावले दीर्घकालीन रूपमा शरीरका विभिन्न प्रणालीहरूलाई असर गर्छ, जस्तो कि तरल पदार्थ र इलेक्ट्रोलाइट असन्तुलन हुने। सोडियमले शरीरमा पानीको सन्तुलन कायम राख्ने गर्छ। नुनको अभावले मृगौलाले पानी र लवणहरू जस्तै पोटासियम र म्याग्नेसियमको सन्तुलन कायम राख्न कठिन अनुभव गर्छ। यसले डिहाइड्रेसन वा अत्याधिक पानी सञ्चय निम्ताउन सक्छ, जसले हृदय र मृगौलाका अतिरिक्त दबाव सिर्जना गर्छ। त्यसै गरी रक्तचापमा कमी। नुनको कमीले रक्तचाप कम हुन्छ, जसलाई हाइपोटेन्सन भनिन्छ। सामान्य अवस्थामा यो स्वस्थ मानिन्छ, तर अत्याधिक कमीले अङ्गहरूमा पर्याप्त रक्त प्रवाह नहुन सक्छ। स्नायु प्रणालीमा असर। सोडियम आयनहरू स्नायु संकेतहरूको प्रसारणका लागि आवश्यक हुन्छन्। नुनको दीर्घकालीन अभावले स्नायु प्रणालीमा गडबडी उत्पन्न हुन्छ, जसले ध्यान केन्द्रित गर्न कठिनाई, स्मरण शक्ति ह्रास र मानसिक भ्रम जस्ता समस्याहरू निम्त्याउन सक्छ। हृदय र मृगौलामा प्रभाव। सोडियमको कमीले हृदयको चालमा असर पार्न सक्छ, जसले अनियमित हृदयको धड्कन निम्त्याउँछ। साथै मृगौलाले सोडियम र पानीको सन्तुलन कायम राख्न अत्याधिक मेहनत गर्नुपर्छ, जसले मृगौलालाई कमजोर बनाउन सक्छ। हर्मोनल असन्तुलन। नुनको कमीले शरीरमा स्ट्रेस हर्मोनहरू जस्तै कार्डिसोल र एल्डोन स्टोनको उत्पादनमा असर पार्छ, यसले थकान, कमजोरी र चिन्ताको अनुभव गराउन सक्छ। के नुनको अभाव सबैका लागि समान हुन्छ त? यो पनि जान राखौ। नुन नखाँदाको प्रभाव व्यक्तिको उमेर, स्वास्थ्य अवस्था र जीवनशैलीमा निर्भर हुन्छ। उदाहरणका लागि बच्चा र वृद्धहरू यी उमेर समूहमा इलेक्ट्रोलाइट असन्तुलनको जोखिम उच्च हुन्छ। पसिनाबाट सोडियमको क्षति हुने भएकोले धेरै पसिना काट्ने मानिसलाई पनि यसले असर गर्न सक्छ। दीर्घ रोगीहरूका लागि मधुमेह, मृगौला रोग वा हृदय रोग भएकाहरूलाई नुनको कमीले गम्भीर जटिलता निम्त्याउन सक्छ। नुनको सन्तुलित सेवनको महत्त्व। नुनको पूर्ण अभाव जति हानिकारक छ, त्यति नै अत्याधिक सेवन पनि खतरनाक छ।
विश्व स्वास्थ्य संगठनले दैनिक 5 ग्राम भन्दा कम नुन खान सिफारिस गरेको छ। अत्याधिक नुनले उच्च रक्तचाप, हृदय रोग र स्ट्रोकको जोखिम बढाउँछ, तसर्थ सन्तुलित आहार अप्नाउनु आवश्यक छ। अहिले यहाँलाई सुनायौं के हुन्छ जब हामी नुन चटक्कै छोड्छौं शीर्षकमा रहेको जानकारीमूलक सामग्री। हामी कार्यक्रम घर संसारमा छौँ। कार्यक्रम घर संसारमा यहाँलाई सुनाइरहेका छौँ विभिन्न जानकारीमूलक सामग्री। अब राख्दैछौ बगैँचामा टोपिएरी सौन्दर्य कसरी बढाउने भन्ने बारेमा। टोपिएरी बगैँचा एक कला हो। टोपिएरी भन्ने बित्तिकै हामीले बुझ्नुपर्छ कि बगैँचाभित्र सजावटका कलाहरू, जसमा बिरुवालाई विभिन्न रूप र संरचनामा ढालिन्छ। बिरुवालाई आकर्षक देखाउन इच्छा अनुसारको कृत्रिम आकारमा बनाउनु नै टोपिएरी हो। यस्तो डिजाइनका बोट बिरुवा विशेष गरी पार्कहरूमा देख्न सकिन्छ। पछिल्लो समय घरको बगैँचामा पनि टोपिएरी डिजाइन बनाउन थालिएको छ। बिरुवालाई जनावर, मानव निर्मित वस्तु, मूर्ति आदिका रूपमा पनि बनाइन्छ। 12 महिना हरियो हुने बिरुवामा टोपिएरी बनाउन सकिन्छ। धेरै बाक्लो पात भएका बिरुवा यसका लागि उपयुक्त हुन्छ। टोपिएरी बनाउँदा सोही आकार दिन भने धेरै समय लाग्छ, त्यसैले टोपिएरी बगैँचा बनाउन धैर्य र परिश्रमको आवश्यकता पर्दछ। रोमन शब्द टोपिएरीको अर्थ सजावटी बगैँचा हुन्छ। पछि चीन र जापानले टोपिएरी बगैँचाको अभ्यास सुरु गरेका हुन्। कसरी बनाउने त टोपिएरी? टोपिएरी बनाउनका लागि बिउबाट आफै बिरुवा उमार्न सकिन्छ वा नर्सरीबाट बिरुवा पनि ल्याउन सकिन्छ। टोपिएरी बनाउनु अघि कस्तो डिजाइनको बनाउने हो त्यो थाहा पाइराख्नु पर्छ। विशेष गरी बल्स, पिरामिड वा क्यूब आकारको डिजाइन बनाउन सकिन्छ। यी सुरुवाती चरणका सजिला डिजाइन हुन्। बिरुवालाई चाँडै बढाउनको लागि नियमित रूपमा पानी, मलको प्रयोग गर्नुका साथै बेला बेला मल्चिङ पनि गरिराख्नु पर्छ। पहिला बिरुवालाई राम्रोसँग बढ्न दिनुपर्छ। डिजाइन बनाउँदा बिरुवाको माथिल्लो भागदेखि काट्न सुरु गर्नुपर्छ, जसले गर्दा त्यसको आसपास कुन कुन हाँगालाई राख्ने भन्ने थाहा हुन्छ। डिजाइनका लागि चाहिने हाँगा राखेर अरू सबै काटिदिनुपर्छ। साथै एक अर्का सँग दूरी बनाएर हाँगा राख्नुपर्छ, जसले टोपिएरी आकार स्पष्ट देखिन्छ। बिरुवाको पहिलो कटाइमा नै कुन आकार दिने हो त्यो छुट्याउनु पर्छ। डिजाइन अनुसार बिरुवालाई 2-3 सेन्टिमिटरसम्म छाट्नु पर्छ। एकै पटकमा धेरै काट्नु हुँदैन। बाहिर पलाएका हाँगा वा पात हटाइदिनु पर्छ, तर मुख्य हाँगा चलाउनु हुँदैन। यो प्रक्रिया बिरुवाको उचित उचाइ नभएसम्म दोहोराइरहनु पर्छ। डिजाइन नबनुन्जेल 20 दिनको फरकमा काटिदिनु पर्छ। जति काट्यो त्यति नै बिरुवाले सही आकार दिन थाल्छ। त्यसैले टोपिएरी बनाउँदा बिरुवाको काटछाँट महत्वपूर्ण छ। आफूले चाहे अनुसार डिजाइनको बोट बनेपछि वर्षको एकपटक पूरा बढेपछि मात्र काटिदिनु पर्छ। धेरै बढ्ने बिरुवामा भने वर्षमा 2 पटक काट छाँटको आवश्यकता पर्न सक्छ। गर्मी र वर्षाको समयमा बिरुवा चाँडै बढ्छ भने जाडोमा ढिलो। राम्रो कटाई भएन भने टोपिएरीको आकार पनि बिग्रन जान्छ। त्यसैले टोपिएरी लामो समयसम्म टिक्ने भएकोले रोप्ने बेलामा जमिनमा गहिरो खाल्डो खन्नु पर्छ। सही आकार दिन धातुको तारले बाँध्न पनि सकिन्छ। त्यही अनुसार चाहेको डिजाइन दिन सकिन्छ। गमलामा पनि टोपिएरी बनाउन सकिन्छ। गमलामा टोपिएरी बनाउन जेड प्लान्ट सबैभन्दा उपयुक्त हुन्छ। जेड प्लान्टको बिरुवा छिटो बढ्ने र सजिलै आकार बनाउन मिल्ने हुन्छ। चरा, जनावर, मुटुको आकार, गोलाकार, बल्स आदि बनाउन सकिन्छ। हरेक 15 दिनमा यसलाई हल्का काटछाँट गर्नुपर्छ। धेरै ढिला भयो भने यसको आकार बिग्रन सक्छ। यस्तो बिरुवालाई प्रशस्त घाम आउने ठाउँमा राख्नुपर्छ। यसलाई धेरै पानीको आवश्यकता पर्दैन। अहिले यहाँलाई सुनायौं बगैँचाभित्र निकाल्न सकिने विभिन्न डिजाइनका बारेमा जानकारीमूलक सामग्री। बगैँचामा टोपिएरी सौन्दर्य शीर्षकमा रहेको थियो। यसै जानकारीमूलक सामग्री सँगसँगै अब भने हामी आजको कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। आजको कार्यक्रम घर संसार तपाईँलाई कस्तो लाग्यो हामीलाई सर सल्लाह सुझाव र प्रतिक्रिया दिन पनि आग्रह गर्छौँ। यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै एउटा सुमधुर साङ्गीतिक कोसेली तपाईँका माझमा सुम्पन चाहन्छु। स्वर रहेको छ सुरेश अधिकारी र सञ्जीवनीको, रचना र संगीत रहेको छ सुरेश अधिकारीको। यो साङ्गीतिक कोसेली तपाईँका माझमा सुम्पदै आजको कार्यक्रम बाट म रुक्मिणी पोखरेल बिदा हुन्छु। हवस् त, नमस्कार।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: वैदेशिक रोजगारीका क्रममा परदेशमा हुँदा शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धी कुनै पनि सल्लाह लिन परे सिधै डाक्टरहरूसँग कुराकानी गरौं।
2: यसका लागि वीर अस्पतालमा सञ्चालित टेली मेडिसिन सेवाको सम्पर्क नम्बर 98513547001 र 98513547002 बिहान 10 बजेदेखि 6 बजेसम्म भाइबर, व्हाट्सएप वा इमोमा म्यासेज वा कल गर्न सकिन्छ। स्वास्थ्य सुरक्षित राखौँ, भविष्य सुरक्षित बनाऊ।
1: वैदेशिक रोजगार बोर्डको सचिवालय।
3: सडकमा राखिएका ट्राफिक चिन्हको सदैव पालना गर्नुहोस्, यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँछ।
4: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
5: कृषक माझ बिउबीजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
6: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउबीजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
5: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
6: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
5: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
6: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै वर्षातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नु हुन समेत अनुरोध छ।
5: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
6: फोन नम्बर 5423159।
7: सरकारी तथा सार्वजनिक सेवा प्रदायक कार्यालयहरूलाई जवाफदेही बनाऊ।
8: सेवा प्रवाहमा कुनै समस्या भए सोही कार्यालयको गुनासो सुन्ने अधिकारी कहाँ खबर गरेर सेवा सुधारमा सहयोग गरौँ।
7: नागरिक उत्तरदायी बनौँ र सेवा प्रदायक कार्यालयहरूलाई पनि जवाफदेही बनाउन सहयोग पुर्याउँ।
8: सहयोग चाहिएमा टिआई नेपालको टोल फ्री नम्बर 1660012211 सम्पर्क गरौँ।
7: सामाजिक जवाफदेहिता र सदाचारका लागि सहकार्य
8: ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल।

0: यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा निर्माण प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन गर्नुभएको छ। उच्च स्तरीय अन्तर्व्यवस्थापिका सम्मेलनमा सहभागी हुन सुदूरपश्चिम प्रदेश पुग्नुभएका उहाँहरूले आज नेपालको आर्थिक विकासमा टेवा पुग्ने व्यापारिक पूर्वाधारको अवलोकन गर्नुभयो। उहाँहरूले धार्मिक, पर्यटकीय तथा आर्थिक दृष्टिले महत्त्वपूर्ण भक्केनी धाम, ब्रह्मदेव र टनकपुर क्षेत्रको अवलोकन गर्नुभएको सभामुख अर्यालको सचिवालयले जनाएको छ। सभामुख अर्याल र अध्यक्ष दाहालले महेन्द्रनगर विमानस्थल तथा शुक्लाफाँटा वन्यजन्तु आरक्षण क्षेत्रको अवलोकन गर्नुभयो। त्यसक्रममा उहाँहरूले महेन्द्रनगर विमानस्थलको स्तर उन्नति तथा सेवा विस्तारका सम्भावनाबारे सरोकार भएकाहरूसँग छलफल गर्नुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले देश नयाँ राजनीतिक संस्कारतर्फ अग्रसर भएको बताउँदै मन्त्रालय तथा सरकारी निकायमा हुने सेटिङ, विकृति र बिचौलिया तन्त्रको प्रभाव अन्त्य हुँदै गएको बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नुवाकोटको प्रथम जिल्ला अधिवेशन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उहाँले नागरिक सेवा प्रवाहलाई भ्रष्टाचार मुक्त, पारदर्शी र उत्तरदायी बनाउने दिशामा सरकारले काम गरिरहेको बताउनुभयो। उहाँले राजनीति कुनै व्यक्ति विशेषको स्वार्थपूर्ति गर्ने वा कसैलाई पदमा पुर्याउने माध्यम नभई देशलाई सही दिशा दिने साधन हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। विकास निर्माणका काममा कुनै क्षेत्र वा समुदायलाई विभेद नगरिएको उल्लेख गर्दै उहाँले विकास सबैको समान पहुँच सुनिश्चित गर्ने प्रणाली निर्माणमा सरकार केन्द्रित रहेको बताउनुभयो। शक्ति, पहुँच वा प्रभावका आधारमा बजेट बाँडफाँड गर्ने विगतको गलत अभ्यास अन्त्य भएको बताउनुहुँदै सञ्चार मन्त्री तिमिल सिन्हाले आम निर्वाचनका क्रममा मतदातासँग गरिएका प्रतिबद्धता पूरा गर्ने उद्देश्यका साथ सरकार अघि बढिरहेको बताउनुभयो। उहाँले सरकार र सत्तारूढ दलले नागरिकका आकाङ्क्षा, गुनासा र अपेक्षालाई केन्द्रमा राखेर काम गरिरहेको उल्लेख गर्नुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले हाल बजारमा अभाव देखिएका औषधिको आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन निर्देशन दिनुभएको छ। औषधि व्यवस्था विभागको अनुगमनपछि उहाँले क्यान्सर लगायत औषधिको अभाव हुन नदिन निर्देशन दिनुभएको हो। उहाँले हालसम्म औषधि आपूर्ति र वितरणको अनुमतिका लागि निवेदन पेश गरेको तर अनुमति नपाएका कम्पनीको स्थलगत निरीक्षण गरी प्रक्रिया अगाडि बढाउन निर्देशन दिनुभयो। साथै मन्त्री मेहताले विभागको नियमन क्षमता वृद्धि गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले विभागलाई प्रभावकारी बनाउन तत्काल गर्नुपर्ने सुधारका लागि आवश्यक स्रोत साधन र जनशक्तिको विवरण अविलम्ब पेश गर्न आग्रह गर्नुभयो। मन्त्री मेहताले सरकारबाट निशुल्क वितरण गरिने औषधि र स्वास्थ्य बिमा अन्तर्गत उपलब्ध गराइने औषधिको गुणस्तर परीक्षणलाई जोड दिने गरी आवश्यक व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई निर्देशन दिनुभयो। अछामको साँफे बगर नगरपालिकाले नदीजन्य पदार्थको उत्खनन तथा सङ्कलन कार्य अस्थायी रूपमा बन्द गर्न सूचना जारी गरेको छ। नगरपालिकाले जारी गरेको सूचना अनुसार ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड बमोजिम प्रत्येक वर्ष असार 1 गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने व्यवस्था रहेको छ। उक्त कानुनी व्यवस्था अनुसार साँफे बगर नगरपालिका क्षेत्रभित्रका नदी तथा खोला खोल्सीहरूबाट नदीजन्य पदार्थ उत्खनन गर्ने कार्य 2083 असार 1 गतेदेखि 2083 भदौ 31 गतेसम्म पूर्ण रूपमा बन्द रहने नगरपालिकाले जनाएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब एकैछिन विज्ञापन।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग. रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग तत्काल भेटवार्ता गर्ने कुनै आधार नदेखिएको बताउनु भएको छ. युक्रेनका राष्ट्रपति जेलेन्स्कीले युद्ध अन्त्यका लागि प्रत्यक्ष भेटवार्ताको प्रस्तावसहित खुल्ला पत्र पठाएको एक दिनपछि सेन्ट पिटर्सबर्गमा आयोजित समारोहमा पुटिनले अहिले आमन्य सामान्य वार्ताको कुनै औचित्य नरहेको प्रतिक्रिया दिनुभएको हो. पुटिनले शान्तिवार्ताबाट ठोस सहमति बनेपछि मात्र नेता स्तरको भेट सम्भव हुने उल्लेख गर्दै युद्ध विराम भन्दा पहिले दीर्घकालीन समाधान आवश्यक रहेको बताउनुभयो. जेलेन्स्कीले भने पुटिनको प्रतिक्रियाले रुसले फेरि पनि युद्धकै बाटो रोजेको देखाएको बताउनु भएको छ. उहाँले पुटिन युद्ध अन्त्य गर्न इच्छुक नभएको दावी गर्दै विश्व समुदाय उहाँको जवाफबाट निराश भएको टिप्पणी गर्नुभएको छ. रेडियो नेपालबाट दिउँसो 1 बजेको समाचार सकियो. समाचारको अर्को बुलेटिन दिउँसो 2 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ. हवस् त, नमस्कार.
3: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम तपाईँकै जेजिए र तपाईँकै बुढियामा. तपाईँकै चिर परिचित बुढियामासँग कृषि विज्ञ एवं कृषि प्राविधिकसँगको भलाकुसारी कार्यक्रम तपाईँकै जेजिए र तपाईँकै बुढियामा.
4: कृषक दाजुभाइ तथा दिदीबहिनी, आजको कार्यक्रममा तपाईँकी बुढियामा कहाँ पुगेर कोसँग के कुराकानी गर्दै हुनुहुन्छ त आउनुहोस् कार्यक्रम सुन्नतर्फ लागौँ.
5: ओहो, परिगा नानी, सन्चै छ तिमीले?
6: हजुर, सन्चै छ आमा. नमस्कार.
5: नमस्कार. अनि के छ हाल खबर?
6: मेरो ठिक छ नि, हजुरको के छ हाल खबर?
5: म त बुढाबुढी सधैँ त्यस्तै त हो नानी, आइया र उया, कहिले कम हुने होइन. सदाबहार रोग लागिहाल्यो, बुढेसकाल भएपछि यस्तै हो. अनि आज एउटा कुरा गरौँ भनेर आएको.
6: हजुर, भन्नुहोस् न आमा.
5: यो सहरी कृषि भनेको चाहिँ के जाति हो?
6: सहरी खेतीको बारेमा सुन्नु भएको छैन र आमा?
5: सुने भए कहिले सोध्न आउँथ्यो नि.
6: ए हो र, सहरी खेती भनेको त अहिले एकदमै चलनमा आएको खेती हो नि त. सहरी खेतीलाई अब घर कृषि पनि भन्छन् होइन. खोकी हो त नि, कति खोकी, तातो पानी खाने गर्नुहोस् आमा. सहरी कृषिमा चाहिँ कौशी खेती, गमला खेती, घरबारी खेती, छाया खेती, हावा खेती, पशुपन्छी, माछा पालन, यी सबै खेतीहरू पर्छन्.
5: माछा पालन नै पर्छ?
6: माछा पालन यस्तो हुन्छ आमा, धेरै जस्तो सहरमा बसेर नै खेती गर्ने. अब त धेरैजना मान्छेहरू गाउँघर छोडेर सहरतिर पस्न थाले, गाउँघर खाली हुन थाल्यो. कृषि भन्ने बित्तिकै हामीले पहिला चाहिँ गाउँघरमा गरिने खेती भनेरै सम्झिन्थ्यौँ. तर अहिले अलिकति परिवेश परिवर्तन भइसक्यो, यसमा चाहिँ सहरमै पनि घरमै पनि खेती गर्न सकिन्छ. विभिन्न तरिकाहरू अप्नाएर आफूले आफ्नो लागि आवश्यक पर्ने तरकारीहरू, कृषि उपजहरू आफैले उत्पादन गर्ने तरिका चाहिँ सहरी कृषि हो आमा.
5: भनेपछि अब जे खेती गरे नि तरिकै चाहिन्छ. यो सहरी खेती गरिँदाखेरि के गर्ने, कसरी गरिन्छ, किन गरिने, यो भन्न पर्यो नि त नि. अनि जाने बुझे पो अनि यसो खेती गर्न मन लाग्छ.
6: हो आमा, अब सहरमा धेरै जस्तो मान्छेहरू चाहिँ आफ्नो काम गर्न जान्छन् होइन. तरकारीहरू बजारबाट किनेर ल्याउने गरिन्छ. तर बजारबाट ल्याउने तरकारीहरू सधैँ स्वच्छ, स्वास्थ्यको लागि उपयुक्त हुँदैनन्. त्यही हुनाले गर्दाखेरि जति सकिन्छ बिहान बेलुकाको समयलाई सदुपयोग गरेर हामीले चाहिँ आफ्नो लागि मनपर्ने तरकारीहरू बिहान बेलुका अलिअलि समय निकालेर चाहिने कुराहरू आफ्नो लागि उत्पादन गर्ने एउटा तरिका हो. यसमा चाहिँ अब विभिन्न किसिमका तरकारीहरू, जस्तै कि अब सिमी लगाउन सकिन्छ, लहरे सिमी होइन, तरकारीमा पनि अब राजमा सिमी पनि हुनसक्छ है, सिजन अनुसारको लगाउने कि. अब छतमा लगाउँदाखेरि पनि भयो, आफूसँग सानो करेसा बारी छ भने त्यसमा लगाउँदाखेरि पनि झनै राम्रो भयो. अब यसले गर्दाखेरि चाहिँ आफूले ताजा तरकारीहरू आफैले बिहान बेलुका टिपेर खान सकिने पनि भयो. अनि यसले चाहिँ घरको सुन्दरता, राम्रोसँग खेती गर्न सकियो भने घरको सुन्दरतालाई पनि यसले बढाउन सक्छ. त्यस्तै गरेर अब हामीले खाँदाखेरि त अब तरकारीहरूको धेरै फोहोर निस्किन्छ नि त आमा. हो, त्यो सबैलाई चाहिँ आफैले कुहाएर मल बनाएर अनि त्यसैलाई सदुपयोग गरेर अनि फेरि आफैले खेती पनि गर्न सकिन्छ.
5: मैले भन्नै राति मल पनि चाहिन्छ होला, जल पनि चाहिन्छ होला, कसरी पुर्याउने भनेर।
6: मल चाहिँ आमा मैले भनिहालेँ होइन, जस्तै कि हामीले नै खाएको तरकारीहरू हुन्छ है, त्यो तरकारीहरूलाई चाहिँ हामीले कम्पोस्ट बनाउन सकिन्छ। अनि त्यो कम्पोस्ट बनाउनको लागि भनेर चाहिँ नेपाल सरकारका पनि विभिन्न स्थानीय तहबाट पनि त्यसको अनुदान पनि दिइराखेको हुन्छ, एउटा कम्पोस्ट बिन भन्ने पनि हुन्छ, त्यसमा बनाउँदाखेरि एकदम उपयुक्त हुन्छ। त्यसमा चाहिँ हामीले खाएको जुन फोहोर निस्केको, घरबाट निस्केको फोहोरहरूलाई हामीले त्यसमा राखेर त्यसलाई कुवाएर अनि अलि समयपछि त्यसबाट निस्केको जुन मल हुन्छ त्यसलाई चाहिँ हामीले प्रयोग गर्न चाहिँ सक्छौँ। त्यसबाट पनि धेरै हुन्छ, नभएदेखि चाहिँ अब हाम्रा कुखुराका मलहरू अनि त्यस्तै गरेर गोबर मल पनि लिएर आएर सकेसम्म हामीले यो कौशी खेती अथवा सहरी खेती गर्दाखेरि चाहिँ सकेसम्म रासायनिक मल पनि एकदम कम मात्रै प्रयोग गर्ने अथवा नगर्ने र विभिन्न किसिमका विषादीहरू प्रयोग गर्दै नगर्ने गर्न सकियो भने हामीले आफ्नै घरमा एकदमै राम्रो मिठो उत्पादन लिन चाहिँ सक्छौँ।
5: भनेपछि अर्ग्यानिक तरकारी पनि खान पाइयो है?
6: अर्ग्यानिक खान पाइयो नि आमा, अब बजारमा अर्ग्यानिक भनेर आएको हुन्छ, महँगो पनि हुन्छ र अर्ग्यानिक कतिको हो भन्ने कुरा आफूलाई ठ्याक्क थाहा पनि हुँदैन होइन, यो गर्दाखेरि चाहिँ आत्मसन्तुष्टि चाहिँ एकदमै हुन्छ आमा।
5: भनेपछि फोहोर व्यवस्थापन पनि हुने रहेछ?
6: फोहोर व्यवस्थापन हुन्छ नि आमा, जस्तै कि अब हामीले बाहिर बाहिर देख्छौँ नि कति फोहोर हुन्छ, हाम्रो खोला नदी नालाहरू कति फोहोर भएका हुन्छन्, त्यसमा चाहिँ विशेष गरेर हामीले घरबाट छुट्याइने फोहोरहरू चाहिँ कुहिने नकुहिने किसिमका फोहोरहरू छुट्याएर घरबाटै निकाल्न सकियो भने एकदमै यो फोहोर व्यवस्थापन धेरै घरबाट आफ्नो घरबाट नै सुरु गर्ने हो कि, बुझ्नुभयो नि आमा? जस्तै कि आफ्नोबाट निस्केको कुहिने किसिमका फोहोरहरू त घरबाट बाहिर निस्किनै पर्दैन यति गर्न सकियो भने। प्लास्टिकहरू यिनीहरू रिसाइकल हुन्छन् आमा, यिनीहरूलाई चाहिँ रिसाइकल गर्न सकियो भने यी कुहिने फोहोरहरूलाई हामीले कम्पोस्ट बनाएर आफ्नै घरमा प्रयोग गर्न सकिन्छ।
5: भनेपछि मल पनि गमलामा अलिकति फोहोर हाल्यो, माटो हाल्यो, फोहोर हाल्यो, माटो हाल्यो गऱ्यो भने त्यो पनि मल भइगयो,
6: त्यो पनि मल भइहाल्यो नि आमा। कस्तो सजिलो, सन्तुष्टि, मिठो, स्वच्छ, धेरै कुरा फाइदा छ नि यो खेतीमा त।
5: तर एउटा कुरा है परिवार नानी,
6: हजुर,
5: अब रोग किरा भनेको जुनसुकै बाली लगाए नि लाग्छ,
6: हो
5: खेता लाए नि, बारीमा लाए नि, गमला लाए नि, जहाँ पनि रोग किरा लाग्छ, एउटा फुल त छाड्दैन किरोले, यसमा फेरि के रोग किराको व्यवस्थापन कसरी मिलाउने?
6: रोग किरा भनेको चाहिँ लाग्छ आमा, जस्तै मैले हेर्दाखेरि चाहिँ कस्तो हुन्छ भने सकेसम्म जब किराहरू लाग्छ भने हामी त थोरै मात्रामा गर्छौँ नि त, यसमा ठुलो मात्रामा खेती गर्दैनौँ, थोरै मात्रामा मात्रै खेती गर्ने भएको हुनाले हामी बिहान बेलुका गएर आफ्ना बालीहरू के कस्ता भइरहेका छन् भनेर हामीले हेर्न सक्छौँ र त्यो हेर्ने क्रममा चाहिँ हामीले किराहरू लागेको छ भने छुट्याउन सक्छौँ होइन, र थोरै थोरै किरा लागेको छ भने त्यसलाई पनि हामीले ठिकै रूपमा हेर्न सक्छौँ, होइन भने चाहिँ गौमूत्रको पनि प्रयोग गरेर हामीले वस्तुपालन गर्न सम्भव नहुन सक्छ, सम्भव भयो भने त सहरी खेतीमा धेरै जस्तो मान्छेहरू चाहिँ अब बाहिर गएर काम गर्ने भएको हुनाले वस्तुपालन गर्न नै सम्भव नहोला, सम्भव भए त त्यो त एकदमै उत्तम भइहाल्यो नि।
5: अनि एउटा कुरा नानी,
6: हजुर,
5: अब कौशी खेती गरे नि, जुन खेती गरे नि पैसो चाहिन्छ, अनि यसो पैसाको व्यवस्था अनुदान भन्ने दिन्छ कि दिन्छैन, पाइन्छ कि पाइँदैन?
6: यो खेती गर्नको लागि अनुदान पनि विभिन्न स्रोतबाट चाहिँ हुने गरेको छ, जस्तै कि अब स्थानीय तहबाट पनि र हाम्रो प्रदेश सरकारको कृषि ज्ञान केन्द्र कृषि कार्यालयहरूबाट पनि यसको लागि अनुदानको व्यवस्था हुने गरेको छ। यसमा चाहिँ अब विभिन्न अब एउटा ठाउँमा चाहिँ 20-25 घरहरू भयो भने चाहिँ त्यो सबैजनाले कौशी खेती गर्ने भनेर सबैजनाले

0: यो प्लास्टिकको जारहरू फाल्न पर्ने हुन्छ नि, त्यस्तालाई पनि बाटाहरू प्रयोग गरेर हामीले त्यस्तो गरेर गर्न पनि सकिन्छ। त्यही हुनाले गर्दाखेरि अनुदान चाहिँ छ, तर अनुदान नभए पनि आफ्नै खर्चले पनि मजासँगले गर्न चाहिँ सकिन्छ आमा।
1: अब रोग किरा लाग्ला अघि भनिहाले, रोकथाम गर्न पर्ला, उपाय के गर्नु कसो गर्नु, के रोग लाग्छ कस्तो किरा लाग्छ?
0: अब रोग किराहरू त अब विभिन्न ढुसीजन्य रोगहरू लाग्न सक्छ, अनि किराहरू विभिन्न किसिमका लार्भाहरू लाग्न सक्छ होइन। त्यस्तोमा मैले अघि नै पनि भनिसकेँ होइन, अब हामीले झोल, यो गौमूत्रहरूको झोल बनाएर त्यसमा प्रयोग गर्न सक्छौँ। विभिन्न किसिमका लुरहरू पनि पाउँछन् औँसा किराहरूको लागि, तिनीहरू पनि प्रयोग गर्न सक्छौँ। र हामीले कौशी खेती अथवा सहरी खेती अथवा बगैँचामा खेती गर्दाखेरि चाहिँ सकेसम्म चाहिँ विषादीहरू चाहिँ प्रयोग नगर्ने, विषादी नै प्रयोग गर्ने भएपछि चिल्ला तरकारीहरू जुन आउँछन् बजारमा, ती त विषादीहरू हालिएका हुन्छन्, ती हाम्रो स्वास्थ्यको लागि हानिकारक हुन्छन्। त्यही हुनाले गर्दाखेरि हामीले चाहिँ सकेसम्म चाहिँ विषादी प्रयोग नगर्ने। यसमा नि आमा, यसमा त अब धेरै थरी छ नि, जस्तै कि घरैमा बसेर होइन जडीबुटीको चिया खाइन्छ नि, हामीले बिहान उठ्दाखेरि चट्ट लाएर होइन, अब तुलसी होइन, तुलसी पानी, बाबरी, कागती झार, लेमन ग्रास भन्ने सुन्नु भएको छ आमा? एकदमै लामो लामो हुन्छ, एकदमै स्वास्थ्यको लागि पनि राम्रो हुन्छ। पुदिना होइन, तेजपात, अनि भिक्स झार भन्ने पनि हुन्छ, एउटा भिक्स बास्ना आउँछ है,
1: त्यो पनि लामो नै हुन्छ
0: क्या? त्यो लामो हुँदैन, त्यो चाहिँ अलिक होचो हुन्छ, तुलसीको पात जस्तै जस्तै किसिमको हुन्छ होइन। अनि अदुवा, कागती, हेर्नुहोस् त आमा, कति थरीको कुराहरू लगाउन सकिन्छ हामीले होइन। त्यस्तै गरेर अब थोरै थोरै सकिन्छ भने कुखुराहरू पाल्न पनि सकियो, तर अब
1: कुखुरा त पाल्न सकिन्छ दुई चारवटा
0: होइन, त्यसबाट थोरै थोरै भए पनि अब मल पनि आउँछ होइन। अब अदुवा, बेसार, खुर्सानी त किन्नै पर्दैन आमा, अकोबरी खुर्सानी यति राम्रो फलाउन सकिन्छ। अरू खुर्सानीहरू पनि, जिरे खुर्सानी, डल्ले खुर्सानी, क्याप्सिकम भन्छ तिनीहरू पनि, भ्यान्टा, यी तरकारीहरू, यो चाहिँ हामीले हिउँदमा, बर्खामा, हरेक सिजनमा चाहिँ हामीले चाहिँ मजासँग फलाउन सकिन्छ। कर्कलो एकदमै राम्रो हुन्छ, सेपिलो ठाउँहरू छ भने पनि हामीले मजासँगले कर्कलो लगाउन सकिन्छ, तरुल लगाउन सकिन्छ, सखरखण्ड लगाउन सकिन्छ। भनेपछि हामीले अलिकति आफ्नो चाहना मात्रै हुन सक्यो भने चाहिँ हामीले धेरै कुराहरू लगाउन, खेती गर्न चाहिँ सकिन्छ।
1: अब लगाउन त अब गमला भए पनि, बोरा भए पनि, माटो त तयार पार्नु पर्यो, अनि कसरी तयार पार्नु?
0: माटो तयार पार्दाखेरि चाहिँ हामीले मलिलो माटो बनाउनु पर्ने जरुरी हुन्छ, जस्तै अघि नै मैले भनेको जस्तै गरेर हामीले यसमा सकेसम्म रासायनिक मलहरू चाहिँ प्रयोग नगर्ने, हामीले सकेसम्म आफूले घरमा खेती गर्दाखेरि चाहिँ अर्ग्यानिक तरिकाले नै गर्न सकियो भने आफूलाई, स्वास्थ्यलाई पनि राम्रो हुने भएको हुनाले गर्दाखेरि उत्पादन थोरै कम होला, तर यो भनेको त हामी आफै किसान हुने हो कि, हामी आफै किसान भएर हामीले त साइन्समा एक्सपेरिमेन्ट भन्ने गरिन्छ नि, हो त्यस्तै किसिमले चाहिँ हामीले एक्सपेरिमेन्ट गर्न पनि सकिन्छ। यसमा हामीले चाहिँ के लगाउँदाखेरि कस्तो हुन्छ भनेर बिस्तारै बिस्तारै हामी आफै साइन्टिस्ट भएर, ए ल यस्तो गर्दाखेरि हुने रहेछ भनेर बिउहरू पनि आफै जोगो गर्न पनि सकिन्छ, नभए बिउ त बाहिरबाट किनेर ल्याउन पनि सकियो भनेपछि यस्तो गरेर हामी खेती गर्न चाहिँ सकिन्छ आमा।
1: भनेपछि अब म रोप्ने गमला माटो तयार पार्दाखेरि त माटोमा मलसल हालेर मिसाउनु पर्यो नि है?
0: मलहरू हालेर मिसाउने, त्यसमा चाहिँ हाम्रो जुन हामीले तयार पारेको त्यो बिनमा तयार गरेको मललाई मिसाउने, अनि त्यसपछि माटो मिसाउने, त्यसलाई खुकुलो बनाउने, अनि त्यसमा चाहिँ राम्रोसँग तलपट्टि पुवाल बनाउनु पर्छ आमा, जस्तै कि अब एकदमै
1: हावा
0: पनि छिर्नु पर्यो, र पानीको मात्रा बढी भयो भने बिरुवा त मर्छ, त्यही हुनाले गर्दाखेरि तलपट्टि पुवाल पनि हुनुपर्छ होइन। त्यस्तो किसिमले चाहिँ हामीले खेती गर्न सकिन्छ। अब यो सहरी खेतीमा चाहिँ आमा, जस्तै कि मैले अघि भने होइन, अब घरैमा कस्तो भन्दाखेरि यसको समस्या भनेको चाहिँ चुइन सक्छ जमिन, मतलब छतबाट पानी रसाउन सक्छ, त्यो कुरालाई चाहिँ विशेष ध्यान दिनुपर्छ। यसमा चाहिँ नचुइने गरेर हामीले चाहिँ एउटा कुनै बेन्च जस्तो बनाएर, फलामको बेन्च जस्तो बनाएर, त्यसमाथि अहिले त ग्रो ब्याग भन्ने पनि पाउँछ आमा, त्यसको
1: ठुल्ठुलो भाँडा पाउँछ,
0: यो प्लास्टिककै हुन्छ, त्यो चाहिँ त्यो प्रयोग गर्दाखेरि पनि हुन्छ। त्यसलाई चाहिँ अनि ठ्याक्क त्यो फलामको चाहिँ उसमाथि राख्यो भने तल छतलाई चाहिँ बचाउनुपर्छ एकदमै, किनभने बसिराख्दाखेरि पानी त्यहाँबाट रसाउँछ र त्यो छत बिग्रिन जान्छ। त्यही हुनाले गर्दाखेरि सिमेन्टको नै बेड पनि बनाउन सकिन्छ, लाइन लगाएर छतमा होइन, अब बोरामा पनि खेती गर्न सकिन्छ, अब कहिलेकाहीँ त्यो हावामा पनि झुन्डा

0: भएर खेती गर्न सकिन्छ। अनि त्यसपछि हाम्रो अब थोरै थोरै जग्गा छ भने त भुइँमा धेरै राम्रो हुन्छ, किनभने भुइँमा चिस्यानको मात्रा बढी हुन्छ होइन। अनि यसमा चाहिँ त्यस्तो खाले गरेर हामीले खेती गर्न सकिन्छ। सिँचाइ चाहिँ एकदम जरुरी हुन्छ आमा, यसमा बिहान बेलुका दुई टाइम चाहिँ के छ चिस्यानको अवस्था हामीले त्यो चाहिँ हेरिरहनु पर्छ।
1: सिँचाइ त गरौँला नि, कत्रो कुरो भएर
0: हजुर
1: ट्युबवेल छ, ट्युबवेलको पानी हालिदिउँला
0: हो।
1: हुन त सहरी क्षेत्र पानी खाने मुस्किल छ भन्ने बेला यहाँ गरेको धारा भन्छन्, अब धारा छ पानी छैन, पानी छ धारा छैन भने यस्तो भइरहेछ। कुनै कुनै ठाउँमा अब छ महिना भइसक्यो पानी थोपे आउँदैन, कहाँको पानी खान आमै भनेर चिठी लेख्छ छोरीले,
0: हो त नि
1: के गर्नु।
0: त्यही भने पानी चाहिँ यस्तो पनि हुन्छ नि त आमा, जस्तै कि किचन त हाम्रो भान्सा घरबाट निस्केको हामीले चामल पखालेको पानी हुन्छ, तरकारी पखालेको पानी हुन्छ होइन, अब सफै पानी हात धोएको पानीहरू पनि हुनसक्छ। यस्ता पानी पनि बाल्टिनमा हामीले थापेर प्रयोग गर्न सक्छौँ, यसको लागि छुट्टै पानीको आवश्यक पनि परेन नि। त्यो भएपछि
1: हो सजिलो भयो है।
0: हजुर
1: ल आज प्रज्ञा नानी भेट भएर खुसी लाग्यो, नयाँ नयाँ कौशी बारी पनि जान्यो। कौशी खेती गर्नु थालेपछि म बोलाउला नि, आउनु है नानी।
0: कौशी खेती गर्नुपर्छ नि आमा, केही पर्यो भने मलाई बोलाउनु होला, हामी सल्लाह गरेर गरौँला नि।
1: ल ल ल धन्यवाद, यति बेला त पुग्यो नि, अब ढुक्क भएर गर्छु खेती नानी।
0: हस् आमा
1: है,
0: हजुर
1: ल बस है साँच्चै। ए प्रज्ञा नानी
0: हजुर, हस्
1: राम्ररी बस है छोरी।
0: हस्
1: हरि शरणम।
2: व्यावसायिक किट विकास केन्द्र हरिहर भवन ललितपुरको अनुरोध। मौरी पालन अति संवेदनशील तथा वैज्ञानिक र व्यावहारिक व्यवसाय हो। अन्य खेती जस्तो संरचित संरचनामा सबै मौसममा गर्न सकिँदैन। निश्चित मौसम वा समय मौरी गोला वृद्धि र विस्तारका लागि उपयुक्त हुन्छन्। प्रतिकूल मौसम खास गरी ग्रीष्म र वर्षा ऋतु मौरीका लागि कष्टकर हुन्छन्। त्यसैले वर्षायाम तथा प्रतिकूल मौसमको समयमा मौरी गोला सहितको मौरी घार बिक्री वितरण गर्दा स्वस्थ गुणस्तरीय रानु सहितको मजबुत गोला उत्पादन गर्न सकिँदैन। त्यसकारण कमजोर गोलाहरूको छनौट हुँदा यसले दीर्घकालीन रूपमा मौरीको गुणस्तर तथा समग्र मौरी क्षेत्रमा प्रतिकूल प्रभाव पार्ने हुन्छ। त्यसैले प्रतिकूल मौसम वा बेसिजनमा मौरी गोला सहितको मौरी घार वितरण नगर्न नगराउन तथा यस किसिमका कार्यक्रम सञ्चालन गर्दा उपयुक्त मौसममा स्वस्थ तथा गुणस्तरीय रानु सहितका मजबुत गोला छनौट गरी वितरण गर्ने व्यवस्था मिलाउन सबै पालिका सरकारी तथा गैर सरकारी निकायहरूमा अनुरोध छ। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, कृषि विभाग, व्यावसायिक किट विकास केन्द्र हरिहर भवन ललितपुर।
3: हवस् त, यसको साथै आजको लागि कृषि कार्यक्रम यति नै। कार्यक्रमबाट हामी सबै आज्ञा चाहन्छौँ। नमस्ते।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको अनुरोध।
1: सरकारी खर्चमा मितव्ययता कायम गर्न, विज्ञापन तथा सूचना प्रकाशन र प्रसारणमा एकरूपता र पारदर्शिता ल्याउन तथा सरकारी स्वामित्वका सञ्चार माध्यमहरूको प्रवर्धन गर्न सार्वजनिक निकायबाट प्रवाह हुने सूचनाहरू नेपाल टेलिभिजन र रेडियो नेपाल लगायत सरकारी स्वामित्वका सञ्चार माध्यमहरूबाट मात्र प्रसारण गर्नुपर्ने नेपाल सरकारको 2082 चैत्र 18 गतिको निर्णय सबैलाई अवगत नै छ। अतः संघ, प्रदेश र स्थानीय तहका सबै निकाय तथा कार्यालयका सबै प्रकारका सूचना प्रसारण सामग्री तथा रेडियो टेलिभिजन कार्यक्रमहरू रेडियो नेपाल र नेपाल टेलिभिजनले एवं यसका प्रादेशिक कार्यालयहरू मार्फत सम्प्रेषणका लागि देहाय बमोजिम सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: रेडियो नेपालको विज्ञापन दर्जाका लागि www.radionepal.gov.np मा भिजिट गर्नुहुन वा कार्यालयको इमेल radionepalbusiness@gmail.com वा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ।
1: सम्पर्क नम्बर रेडियो नेपाल व्यापार महाशाखा फोन नम्बर 01-42-11-921 तथा मोबाइल नम्बर 97-685-40-744 र 97-685-40-745।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: रेडियो म्यागजिन कार्यक्रम सिलसिला,
1: रोचक ज्ञानवर्धक र प्रेरक प्रसंगका सेगमेन्टहरू, मनोरञ्जनका लागि लोकप्रिय गीत, विज्ञानका कुराहरू तथा स्वास्थ्य उपयोगी सामग्रीका साथ रेडियो म्यागजिन कार्यक्रम सिलसिला
0: प्रत्येक आइतबार बिहान 11 बजेको समाचार पछि सुन्न नभुल्नुहोला।
1: ज्ञान र मनोरञ्जनमा कार्यक्रम सिलसिला केवल रेडियो नेपालको केन्द्रीय प्रसारणबाट। कार्यक्रम सिलसिला
0: सिलसिला
2: झण्डु आयुर्वेद।
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
2: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
3: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।
4: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा, आज नै डाउनलोड गर्नुहोस्।
5: नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुरोध। यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौँ। अर्थतन्त्र मापनका लागि आर्थिक गणना, नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालय।
6: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
7: नागरिक लगानी कोष।
8: कृषक माझ बियो बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
9: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बियो बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
8: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
9: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
8: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
9: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बरसातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नुहुन समेत अनुरोध छ।
8: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
9: फोन नम्बर 542-13-59।

0: एक्सक्युज मी
1: यस
0: तिमी सरु होइनौ
1: हो हो म सरु नै हो
0: मलाई चिन्यौ
1: सरोज कलेजको साथी एम आई राइट
0: यस यु आर राइट आज अचानक धेरै वर्षपछि हाम्रो भेट भयो हगी सरु
1: त्यही त है ओ माय गॉड साँच्चै 10 वर्ष जति भयो होला हैन हाम्रो भेट नभएको अनि तिमी विदेशबाट कहिले फर्क्यौ
0: धेरै भइसक्यो सबै कुरा यही बाटोमै सोच्छौ फुर्सद छ भने यसो कतै एक कप कफी खाएर गफ गरौँ न हुँदैन
1: हुन्छ हुन्छ तर छिट्टै घर जानु छ
0: हुन्छ आऊ न गाडीमा बस सरु केही खाने कि
1: नो थ्याङ्क्स आज म टन्नै छु पछि खाउँला नि है यसो गरौँ न एक एक कप मिल्क कफी पिउन हुन्न
0: ओके हुन्छ भाइ दुई कप मिल्क कफी ल्याऊ त तिमी त अर्कै भएछौ मान्छे पनि दुब्लाएछौ अनुहारमा पनि चमक छैन के हो सरु
1: यी सब कुराहरू नसोध सरोज
0: किन मलाई त्यति पनि जान्ने अधिकार छैन
1: छैन सरोज धेरै अगाडि घुमिसकेको छ
0: त्यो त मलाई पनि थाहा छ चिनी कति दिन्छौ सरु
1: थोरै
0: अनि तिम्रो जिन्दगी कस्तो चल्दैछ त
1: यी कुराहरूलाई नकोट्यौ बरु भन तिम्रो के छ तिमीले बिहे गर्यौ
0: गरे सरु
1: कोसँग गर्यौ
0: छ कोही
1: को हो त्यो भाग्यमानी कि मलाई उनीसँग भेट नगराउने
0: भेटौँला कुनै दिन सरु समय आएपछि भेटौँला अनि तिमी अहिले के गर्दैछौ
1: म त एउटा स्कुलमा पढाउँदैछु पखाइ यो कार्डले मेरो फोन नम्बर र एड्रेस छ ओहो सरोज कुरै कुरामा त ढिलो पो भइसकेछ फेरि समयले साथियो भने पछि भेटौँला आजलाई जाउँ ल
0: हुन्छ

0: ए बुबा आउनुहोस् न।
1: हेर न छोरी, आउँदा आउँदा अलि ढिलो भयो। अहिले आमालाई कस्तो छ?
0: कस्तो हुनु नि बाबा, पहिले कि जस्तै त हो नि। ज्वरो घटेकै छैन, खाना पनि मनै गर्नुहुन्न, खोकिरहनुहुन्छ।
1: आमा आमा
2: बाबु छोरो त आइस?
1: आए आमा, ज्वरो त घटेकै रहेनछ। मैले औषधि ल्याइदिएको छु आमा। आमा आ गर्नुहोस् त, औषधि खानुहोस्।
2: यो औषधि पनि कति खानु बाबु, जति खाए पनि निको हुने होइन।
1: हुन्छ आमा हुन्छ, किन नहुनु, औषधि खाएपछि बिस्तारै निको भइहाल्छ नि।
2: छोरी अलिकति मन तातो पानी ल्याऊ त।
0: हुन्छ आमा, ल लिनुहोस्, अलि तातो छ है।
2: बाबु मेरो कति ख्याल गर्छस् त अघि, मेरो ख्याल गर्दा गर्दै दुब्लाएर टाट पल्टिसकिस्।
1: होइन आमा, आमाको स्याहार सुसार गर्नु त मेरो कर्तव्य हो। त्यहाँ माथि पनि हजुर बिरामी हुनुहुन्छ।
2: छोरा तँलाई म एउटा कुरा भनौँ?
1: भन्नुहोस् न आमा।
2: हेर तेरो उमेर नै कति भएको छ र छोरा, मैले भनेको मान, एउटा मन मिल्ने केटीसँग बिहे गर। हेर म त डाँडामाथिको चुन, आज हो कि भोलि हो, एउटा बुहारी भित्राएर यो नातिनीको बिहे गर्दिन पाए म खुसी साथ मर्ने थिएँ बाबु।
1: आमा के भन्नुभएको तपाईँले, घरमा हुर्की बढेकी छोरी छे, अब केही वर्षपछि राम्रो घराना आयो भने छोरीको बिहे गर्नुपर्छ। यो उमेरमा कहाँ मेरो बिहेको कुरा गर्नुभएको, फेरि मैले दोस्रो बिहे गरेँ भने सुनिता कि आमाले मलाई माफ गर्दिन आमा।
2: त्यसो होइन बाबु, मेरी सीता जस्तै बुहारी, बुहारीलाई त लाउ लाउ र खाउ खाउ भन्ने उमेरमा दैवले छोडेर लगिएको। हेर बाबु, ऊ आज हामी माझ भइदिएको भए यस्तो कुरै गर्दिन थिएँ मैले। म पुक्लुक्क मरे भने त एक्लै हुन्छस् बाबु, कसैले पानी समेत तताएर खुवाउने मान्छे हुँदैन तँलाई।
1: छोरी छँदै छ नि भने त्यस्तो कुरा नगर्नुहोस् आमा।
2: हेर बाबु, ऊ त अर्काको घर जाने जात हो, कति दिन बाबुको घरमा बसेर, अघि नै तैँले भनेको होइनस् राम्रो घर आयो भने बिहे गरिदिनु पर्छ भनेर।
1: आमा यी कुराहरू पछि गर्दै गनौला, तपाईँ धेरै बेर नबोल्नुहोस् आमा, कमजोर भइसक्नु भयो। छोरी आमालाई खाना ठिक पार त, मलाई पनि साह्रै भोक लागिसक्यो।
0: हुन्छ बाबा, म खाना ठिक पार्न भान्सामा जान्छु, तपाईँ आउनुहोस्। अनि आमा म हजुरलाई यहीँ ल्याइदिन्छु है।
2: खाने मनै छैन, अब मैले नखाएपछि तिमीहरू खाँदैनौ, अलिकति ल्याइदेऊ।
0: हुन्छ म गएँ बाबा, हजुर पनि आउनुहोस्।
1: हुन्छ छोरी।

0: हेलो सर, हो मलाई चिन्यौ? म सरोज। त्यस्तो त के होइन, तिमीलाई फुर्सद भए यसो कतै भेटौँ न, हुँदैन? उही पुरानो पार्क जहाँ तिमी र म पहिला कलेजमा पढ्दा भेट्ने गर्थ्यौँ, त्यहीँ हुन्न? कति बेर लाग्छ कि म लिन आउँ त्यतै? ओके बाई।
1: आउन अलि ढिला भयो, सरी ल।
0: सरी त मैले पो माग्नु पर्ने, अनावश्यक कुरामा दुःख दिएर तिमीलाई यहाँसम्म बोलाएँ।
1: त्यस्तो कहाँ हो र सरोज, आज यो पार्कमा तिमी र म दुवैजना आइपुग्दा मलाई त ती पुराना दिनहरूको सम्झना पो आयो।
0: हो सरु, मलाई पनि त्यस्तै भान भइरहेको छ। लाग्छ आज फेरि यी गुलाबका फुलहरूले हामीलाई स्वागत गरिरहेका छन्, यी चराचुरुङ्गीहरूले हामीलाई खुसीले हेरिरहेका छन्।
1: छोड यी कुराहरू, भन त मलाई तिमीले यहाँ किन बोलाएको?
0: सरु, एउटा कुरा भन त, तिमीले बिहा गर्यौ?
1: गरे सरोज। तिमी पढ्नलाई विदेश गएपछि हाम्रो भेटघाट हुनै छाड्यो, तिम्रो कुनै खबर र अत्तोपत्तो नै भएन। घरमा आमा बुवाले धेरै कर गर्नुभयो, धेरै टार्ने कोसिस पनि गरे, तर घर परिवारको प्रेसर मैले थिक्नै सकिनँ, अनि अन्तत बिहे गर्न म बाध्य भएँ।
0: अनि अहिले कस्तो छ त, घर परिवार राम्रोसँग चल्दैछ? श्रीमान के गर्नुहुन्छ? बच्चा बच्ची कतिवटा छन्?
1: बो, यी सब कुरा नसोध, बरु भन न तिम्रो बारेमा के छ, बताऊ न।
0: सरु, तिमी सुन्छौ मेरो जिन्दगीको कथा?
1: भन न।
0: सरु, तिम्रो जस्तै मेरो पनि आमा बुवाले माघी बिहे गरिदिनुभयो। आमा बुवाको प्रस्तावलाई नाइ भन्न सकिन, तर
1: के सरोज?
0: सरु, मेरो श्रीपतिको मृत्यु भयो सरु।
1: ओह माय गॉड, आई एम सो सॉरी। तर कसरी सरोज?
0: हाम्रो घर परिवार राम्रोसँग चल्दै थियो सरु, आमा बुवा पनि खुसी नै हुनुहुन्थ्यो, कारण उहाँहरू हजुरबुवा र हजुरआमा र म बाबु भन्ने कुरामा घरमा एक किसिमको रौनक र खुसियाली दिन प्रतिदिन छाइरहेको थियो सरु। केही दिनपछि घरमा नयाँ परिवार थपिने खुसीले हाम्रो परिवारमा उत्साह र उमङ्ग थपिरहेको थियो सरु।
1: अनि
0: मेरो श्रीमतीलाई अचानक व्यथाले च्याप्यो र अस्पताल लगे, तर
1: के सरोज?
0: मेरो श्रीमतीले मलाई सधैँको लागि छोडेर गए सरु।
1: अनि बच्चा?
0: हो, अहिले म त्यसैको मुख हेरेर बाँचेको छु। उसले मलाई एउटी छोरी दिएर गएकी छ सरु।
1: कस्तो दुःख लाग्दो घटना सुनायो, मलाई माफ गरिदेऊ सरोज। मैले तिमीलाई हिसाब सोधेर दुखी बनाए
0: सरु, मैले त तिमीलाई सबै आफ्नो कुरा सुनाए, अब तिम्रो जिन्दगी कुरा जान्न सक्छु।
1: मेरो जिन्दगीको गोरेटोहरूमा पनि तिम्रो जस्तै धेरै दुःखहरू आइलागे, कैयौँ घटनाहरू कहिले नमेटिने अनि कहिले बिर्सन नसकिने भएर रहे। सायद मेरो यो दुःख तिमीले सुन्न पनि सक्दैनौ होला।
0: भन सरु, म सुन्ने कोसिस गर्छु। तिम्रो पीडा मलाई सुनाएर त्यो मनलाई हल्का बनाउने कोसिस गर सरु।
1: सरोज, मेरो जिन्दगीमा रमाइला क्षणहरू एकपछि अर्को गर्दै आइरहेको थिए। म सुनौलो भविष्य बनाउनेतिर लागिरहेको थिएँ। म पढेर यस समाजलाई र देशलाई केही राम्रो कुरा दिन चाहिरहेको थिएँ। एक्कासी मेरो घरमा मेरो फुपूले मेरो बिहेको कुरा लिएर आउनुभयो। बहिनी ठुली भई बिहे गर्ने बेला भयो, अब बिहे गरिदिनुपर्छ भनी कुरा गर्न थाल्नुभयो। केटा असल छ, पढे लेखेको छ, जाँड रक्सी चुरोट खैनी केही पनि खाँदैन भनेर भन्नुभयो। एउटै छोरो, बुवामा पनि साह्रै रसिला, यस्ता घरमा परि भने त मेरी भदेनीले दुःख पाउँदिन भन्न थाल्नुभयो। मलाई अहिले कर नगराउनुहोस् न फुपू, म अझै पढ्न चाहन्छु भन्दा आमा बुवाले धरै दिनु भएन। छोरी मान्छेले उमेरमै आमा बुवाले रोजेको केटासँग बिहे गर्नुपर्छ, पढाइ त बिहेपछि पनि गरे हुन्छ भनेर मलाई सम्झाउनु भयो।
0: अनि त्यसपछि के भयो?
1: अनि त्यसपछि मेरो बिहे भयो।

0: सरु, तिमीलाई हाम्रो घर कस्तो लाग्यो?
1: राम्रो लाग्यो।
0: एकैछिन बस्दै गर है, मेरो साथीको फोन आयो, म भेटेर छिटै आइहाल्छु नि।
1: हस्, तर चाँडै आउनुहोस् है।
0: हुन्छ हुन्छ, म आइहाल्छु।
1: कहाँ जानुभयो होला, रात निकै छिप्पिसक्यो। हे भगवान्, मोबाइल पनि स्विच अफ छ।
2: होइन, यी कुकुरहरूले मलाई चिनेन कि के हो? ए कुकुर हो, आजको म ब्याउला हो, ब्याउला बुझ्यौ? यस्तो कुरा पनि के गर्ने होला, कुकुर छ नि कुरा गर्ने। टाइम वर्स जान्छु म त। सरु, ए सरु, ढोका खोल न सरु, सरु ढोका खोल न।
1: तपाईँले रक्सी खाएर आउनु भएको?
2: चुप चुप चुप, बुबा आमाले थाहा पाउनुहुन्छ क्या? अलिकति मात्रै पिएको त हो नि, खाँदा खाँदा भन्दै थिएँ, साथीभाइले जबरजस्ती कर गरेर मात्रै हो क्या। आज फेरि हाम्रो बिहेको भन्दा खुसीको कुरो छ, नखाइ सुक्खै पाइन, अलिकति मात्रै खाएको के। अनि तिमीले खाना खायो त?
1: तपाईँलाई नखुवाए मैले कसरी खानु?
2: सरु, मलाई चक्कर लाग्यो, के भएको?
1: के भयो? होइन, तपाईँलाई के भयो?
2: छातीमा दुख्यो।
1: यता बस्नुहोस् त, अलिकति कहाँ कहाँ दुख्दैछ भन्नुहोस् त।
2: मलाई धेरै दुख्यो।
1: एकछिन एकछिन,
2: सर, मलाई धेरै दुख्यो।
1: तपाईँलाई त कस्तो पसिना आउन थाल्यो, तपाईँलाई केही हुँदैन?
2: मलाई एकदमै दुख्यो। मलाई साह्रै दुख्यो, साथीमा के भयो सर? मलाई एकदम दुख्यो सर, एकदम।
3: साह्रै दुःख लाग्दो कुरा सुनायो, अनि अनि त्यसपछि?
1: त्यसपछि म बर्बाद भएँ, रोएँ, कराएँ, चिच्चाएँ, तर मेरो कुरालाई कसैले वास्तै गरेनन्। मलाई उल्टे पोइटो कुवा, यस घरमा पहिला टेक्ने बित्तिकै पोइलाई खाइयो, अलच्छिना चण्डाली, मेरो छोरालाई मारे, बोक्सी हो, तेरो एकछिन पनि मुख हेर्नु छैन भन्यो, तलाई यहाँ एक मिनट पनि बस्ने अधिकार छैन, निस्कि गइहाल भन्दै लचार पचार पारे, कुटे, मेरो हातको चुरा फुटाले, मैले लगाएको सबै गहनाहरू खोसे र मलाई त्यसै रात त्यहाँबाट लखटे।
3: अनि त्यसपछि?
1: अनि त्यसपछि रुदै रुदै त्यसै रात माइत गएँ। मैले यी सबै कुराहरू आमा र बुवालाई सुनाएँ, उहाँले पत्याउनु नै भएन, उहाँहरू यी मेरा कुरा सुनेर सकित हुनुभयो। तुरुन्तै आमा र बुवालाई लिएर म त्यहाँ गएँ। आमा र बुवाले उहाँहरूलाई धेरै सम्झाउने कोसिस गर्नुभयो, नहुनु भइसक्यो, मेरो छोरीलाई माफ गरिदिनुहोस् भन्नुभयो, तर उल्टो हाम्रो बेइज्जत गरेर पठाइदिनु भयो।
3: अनि सर, त्यसपछि?
1: दिनहरू बित्दै गए, महिना बित्यो, वर्षौँ बित्यो। आमा बुवाहरू मेरो धेरै पिर गर्नुहुन्थ्यो। त्यही पिरले एक दिन उहाँहरू पनि बित्नुभयो। यो संसार छोडेर जानु।
3: अनि भन न सरु,
1: दाइ र भाउजू हुनुहुन्थ्यो। दाइ त असलै हो, मलाई माया गर्नुहुन्थ्यो। तर भाउजू, भाउजूको कारण दाइ पनि मदेखि टाढा टाढा हुनुभयो। दाइले वचन नलगाए पनि भाउजूले वचन लाउन थाल्नुभयो। मन थाप्न सकिन। त्यसपछि घरै छोडेर हिँडे। कैयौँ दिन भोक भोकै बिताए। धेरै दिन त म मन्दिरमा नै बसेँ। कहिले त मरु झैँ लाग्यो पनि। तर ती दिन दुखी, अपाहिज र साना बेसारा सडकका बालबालिकालाई देखेर बाँच्ने हिम्मत पलाएर आयो। र अब मैले केही गर्नुपर्छ भन्ने लागेर बालबालिकाहरूलाई पढाउन थालेँ सरोज। अहिले त ती बालबालिकाहरू नै मेरो सब थोक भएका छन्।
3: तिम्रो जिन्दगीमा त ठुलो घटना घटेछ। यस्तो त मैले सिनेमामा मात्र देखेको थिएँ। सरु, म एउटा कुरा गर्छु, मान्छौ?
1: के कुरा?
3: मान्य भए मात्रै भन्छु।
1: पहिले कुरा के हो भन न, हुने भए मान्छु।
3: हुने कुरा नै हो सरु।
1: त्यसो भए मान्छु, लौ भन।
3: हामी बिहे गरौँ न सरु।
1: यो तिमीले के भनेको सरोज?
3: हो सरु, हो, म जे भन्दैछु ठिकै भन्दैछु।
1: नो सरोज, नो।
3: किन?
1: म योभन्दा पहिले नै अरू कसैको भइसकेँ, त्यसैले अब मैले बिहे गर्ने कुरा कल्पना समेत गर्न सक्दिनँ।
3: हिजोका कुराहरूलाई बिर्सिदेऊ सरु। हिजो जे हुनु भइसक्यो। अब ती दिन सम्झेर काम पनि त छैन। अब त नयाँ जिन्दगी जिउनु छ। फेरि पहिले नै तिमीले र मैले बिहे गर्ने बाचा पनि त गरेका थियौँ। हामीले त समाजमा एउटा राम्रो मार्ग चित्र कोर्न लागेका हौँ। फेरि यसले एउटा राम्रो सन्देश पनि त दिन्छ। हामी दुवैजना बेसहारा छौँ। बेसहारालाई सहारा दिनु कुनै पाप हो र? हो भने भन सरु। अब तिमी र म सधैँको लागि सँगै जिउँछौँ। दुःखमा पनि सँगै रुनेछौँ अनि सुखमा पनि सँगै हाँस्नेछौँ।
1: तर तिम्रो घर परिवारले?
3: मेरो आमाले त बार बार मलाई बिहे गर बाबु, बिहे गर भनेर भन्नुभएको छ।
1: अनि छोरी?
3: मेरी छोरीलाई आमाको माया के हो केही थाहा छैन। हजुरआमाले नै हुर्काउनु भयो, पढाउनु भयो, पढाउनु भयो। उसले मेरी आमालाई आमा भन्छे। तिमी गयो भने त खुसी हुन्छे। मैले मम्मी पाएँ भन्छे। अब सरु, तिमी भोलि बिहानै मेरो घरमा आउन है।
1: किन र?
3: मेरो आमा र छोरीलाई चिनाउन।
1: हुन्छ हुन्छ, अहिलेलाई जाउँ है, ढिलो भइसक्यो।
3: हुन्छ, हिँड जाउँ।

0: ए सरु तिमी आऊ न भित्रै आऊ न।
1: हुन्छ।
0: उहाँ चाहिँ मेरी आमा।
1: नमस्ते आमा।
2: नमस्ते नानी, भाग्यमानी भए।
0: अनि ऊ चाहिँ मेरी प्यारी छोरी।
3: नमस्ते।
1: नमस्ते।
2: आऊ नानी आऊ, यता बस। आज म निकै खुसी छु।
3: यही खुसीमा म चिया बनाएर ल्याउँछु है।
2: जाऊ छोरी जाऊ, आज सबैभन्दा मिठो चिया बनाएर ल्याऊ। अनि नानी, के छ तिम्रो हाल खबर?
1: ठिकै छ आमा।
2: नानी, म मनमा धेरै कुरा लुकाएर राख्न सक्दिनँ, भनिहाल्छु, नराम्रो नमान है।
1: हस्।
2: एउटा कुरा भनौ नानी।
1: भन्नुहोस् न।
2: तिमी मेरो छोरासँग बिहे गर।
1: तर म आमा।
2: हेर नानी, मैले सबै थाहा पाइसकेँ नानी, सबै सरोजले भनिसक्यो। अब पुराना कुराहरू नकोट्याऊ, नयाँ कुराहरू सोच र अगाडि बढ। म त बुढी भइसकेँ, यो मेरो छोरो अल्लारे छ, तिमी पनि बेसहारा छौ। तिमीहरूको बिहे गर्दिन पाए घरको साँचो तिमीहरूलाई सुम्पेर म बाँकी जीवन ढुक्कसँग बिताउने थिएँ।
3: आमा ल लिनुहोस् चिया।
2: बाबु छोरा, तेरो के विचार छ त?
0: सरुले मान्छन् भने म नै भन्दिनँ आमा।
2: सरुलाई मनाउने जिम्मा मेरो हो, अब उनले नाइ भन्न पाउँदैनन्। कसो नानी?
1: सबैजना मन्जुर हुनुहुन्छ भने ठिकै छ, तर मेरो एउटा शर्त छ।
2: कस्तो शर्त नानी?
1: अरू त केही होइन, बितेका कुराहरू कोट्याउन चाहिँ पाउनुहुन्न नि।
2: हुन्छ नि नानी, यसमा त सबैको मन्जुर छ। बाबु छोरा, आज बडो खुसीको दिन भयो, मेरो वर्षौँ पछिको सपना पुरा हुने भयो। यो उजाड घर फेरि यिनको आगमनले हराभरा हुने भयो। आज शनिबारको दिन साह्रै राम्रो र उत्तम दिन छ। पुरेत बालाई खबर गर त छोरा, आजै सायद जुराउनुपर्छ, बिहा आजै गर्नुपर्छ।
0: आमा, मैले अघि नै पुरेत बालाई खबर गरिसकेँ, उहाँ मन्दिरमा कुरेर बसिरहनु भएको छ, बरु चाँडै आउनु भन्नुभएको थियो।
2: त्यसो भए अभेर नगर, शुभ कार्य बेलैमा गर्नुपर्छ। लौ हिँड, चाँडै जाउँ।
0: जाउँ जाउँ, हिँड्नु
2: सबैजना जाउँ।

अहिले सुन्दै हुनुहुन्थ्यो नाटक पुनर्मिलन, लेखिका वसुन्धरा बुढाथोकी, भाग लिने पात्रहरू अम्बिका प्रधान, रमेश बस्नेत, राजेन्द्र दाहाल, सोभिता पराजुली र लक्ष्मी भट्ट, ध्वनि सम्मिश्रण तथा रेकर्डिस्ट श्रीराम रायमाझी, नाटक संयोजन तथा निर्देशन मनोज बुढाथोकी।

0: अपाङ्गता भएका व्यक्तिहरूको सफलता, असफलता अनि सङ्घर्षका कथाहरू,
1: अपाङ्ग क्षेत्रमा भइरहेको गतिविधि एवं राष्ट्रको ऐन नियममा भएको व्यवस्था सम्बन्धी जानकारी दिने रेडियो नेपालको एकमात्र कार्यक्रम
2: हाम्रो बोली
1: प्रत्येक आइतबार रातको 9 बजेको समाचारपछि प्रसारण भइरहेको छ।
0: सुन्ने प्रयास गर्नुहोला।
3: आवाजले सुने सम्पूर्ण नेपाल, रेडियो नेपाल, नेपाली माटोको आवाज, रेडियो नेपाल।

0: रेडियो म्यागजिन कार्यक्रम सिलसिला,
1: रोचक ज्ञानवर्धक र प्रेरक प्रसङ्गका सेगमेन्टहरू, मनोरञ्जनका लागि लोकप्रिय गीत, विज्ञानका कुराहरू तथा स्वास्थ्य उपयोगी सामग्रीका साथ रेडियो म्यागजिन कार्यक्रम सिलसिला
0: प्रत्येक आइतबार बिहान 11 बजेको समाचार पछि सुन्न नभुल्नुहोला।
1: ज्ञान र मनोरञ्जनमा कार्यक्रम सिलसिला केवल रेडियो नेपालको केन्द्रीय प्रसारणबाट। कार्यक्रम सिलसिला
0: सिलसिला
2: नयाँ स्रष्टा, सर्जक र कलाकारहरूलाई प्रोत्साहन र पुरानालाई सम्मान गर्ने कार्यक्रम।
3: डाँडा पारी बस्छिन् उनी छिन् जुनसरी।
2: तपाईँलाई मन परेको गीत आफू सुन्न र आफ्ना साथीभाइहरूलाई सुनाउने कार्यक्रम म्युजिक क्याफे।

0: रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार दिनको ठिक 1:20 बजे म सूर्य मोक्तानको साथमा प्रसारण भइरहेको छ। सुन्ने प्रयास गर्नुहोला।
1: झण्डु आयुर्वेद,
2: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
1: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
2: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
1: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
2: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
2: सरकारी तथा सार्वजनिक सेवा प्रदायक कार्यालयहरूलाई जवाफदेही बनाऊ।
4: सेवा प्रवाहमा कुनै समस्या भए सोही कार्यालयको गुनासो सुन्ने अधिकारी कहाँ खबर गरेर सेवा सुधारमा सहयोग गरौँ।
2: नागरिक उत्तरदायी बनौँ र सेवा प्रदायक कार्यालयहरूलाई पनि जवाफदेही बनाउन सहयोग पुर्याउँ।
4: सहयोग चाहिएमा टिआई नेपालको टोल फ्री नम्बर 1660-01-2211 सम्पर्क गरौँ।
2: सामाजिक जवाफदेहिता र सदाचारका लागि सहकार्य
4: ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98, 100 र 103 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपायलबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेशनहरूबाट एफएम 98, 100 र 103 मेगा हर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ देवकी भण्डारी, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ र म विमला राई। अब प्रस्तुत गर्दैछौँ आज रेडियो नेपाल बागमती प्रादेशिक प्रसारणमा साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही छिनमयहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गानपछि चलचित्रका गीतहरू सुन्नुहुनेछ। करिब 3 बजेसम्म 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 सङ्गीतमाला कार्यक्रम सुन्नुहुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। 4:15 लोकदोहोरी गीतहरू सुन्न सक्नुहुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार प्रसारण हुनेछ। 5:15 शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठको पुनः प्रसारण हुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पूरा हुनेछ। अब सुनौ स्वदेश गान कोइली देवीको स्वरमा। भैरवनाथ रिमालको रचना रहेको छ भने कोइली देवीकै सङ्गीत।

अहिले सुनायौँ गीत आशा भोसलेको स्वरमा जीवन अधिकारीको रचना र सङ्गीत चलचित्र परिवारबाट। यसै गरी अबको करिब 3 बजेसम्म सुनाउनेछौँ चलचित्रका गीतहरू। सुनौँ यति बेला चलचित्र बन्दीबाट दीपक लिम्बू र मान्डवी त्रिपाठीको स्वरमा महेश खड्काको रचना र सङ्गीत रहेको छ।

अहिले सुनायौं चलचित्र सूर्य चन्द्रबाट यो अर्को गीत राजेश पायल राई र अन्जु पन्तको स्वरमा दयाराम पाण्डेको रचना रहेको थियो भने तारा प्रकाशको संगीत. अब सुनाउँदैछौ यो अर्को गीत प्रेम पूजा चलचित्रबाट कविता कृष्णमूर्तिको स्वरमा नवीन श्रेष्ठको रचना रहेको छ भने अनिल शाहीको संगीत.

अहिले सुन्नुभयो रामा मण्डल र अनुपमा देशराज पाण्डेको स्वर, श्री पुरुष ढकालको रचना, भूपेन्द्र रायमाझीको सङ्गीत चलचित्र नाताबाट। अब सुनाउँदैछौँ यो अर्को गीत चलचित्र पुकारबाट, साधना सरगम र अभिजितको स्वरमा किरण खरेलको रचना रहेको छ भने रञ्जित गजमेरको सङ्गीत।

अहिलेलाई चलचित्रका गीतहरू सुनाउने क्रमको अन्त्यमा सुनाउँदैछौ जुना प्रसाय र रामचन्द्र काफ्लेको स्वरमा सन्तोष अग्रहरीको रचना रहेको छ भने वीरेन्द्र अग्रहरीको संगीत चलचित्र जिन्दगानी दर्पण छायाबाट। यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ। सूचना र सन्देशहरूपछि ठिक 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। नेपाली भाषामा समाचार सुनिसकेपछि 3:15 दनुवार भाषामा समाचार सुन्नुहुनेछ। दनुवार भाषामा समाचार प्रसारण भइसकेपछि सङ्गीतमाला कार्यक्रम सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: ट्राफिक लाइटको सदैव पालना गरौँ, यसले तपाईँलाई चोकमा हुन सक्ने दुर्घटनाबाट प्रत्येक पल्ट सुरक्षा गर्दछ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कुनै पनि प्रकारको सहायता आवश्यक परे वैदेशिक रोजगार बोर्ड सचिवालयमा सम्पर्क राखौ।
3: यसका लागि श्रमाधान कल सेन्टरको पैसा नलाग्ने नम्बर 1141 पनि सम्पर्क राख्न सकिन्छ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारु 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। कानून निर्माण गर्दा तीन तहका सरकार बीच समन्वय एवं सहकार्य हुनुपर्नेमा सभामुख डोलप्रसाद अर्यालको जोड। शक्ति पहुँच वा प्रभावका आधारमा बजेट बाँडफाँड गर्ने विगतको गलत अभ्यास अन्त्य भएको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सेनाको भनाई। र कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा 7 जनाको मृत्यु। अब समाचार विस्तारमा। सभामुख डोलप्रसाद अर्यालले कानून निर्माण गर्दा तीन तहका सरकारबीच समन्वय एवं सहकार्य हुनुपर्ने बताउनु भएको छ। अन्तर्व्यवस्थापिका मञ्चले टिकापुरमा आज आयोजना गरेको अन्तर्व्यवस्थापिका सम्मेलनमा उहाँले संघीयता कार्यान्वयनमा संघीय संसद र प्रदेश सभाबीच प्रभावकारी रूपमा समन्वय सहयोग र सहकार्य हुनुपर्ने बताउनु भएको हो। तीन तहका सरकारबीचको समन्वय र सहकार्यमा नबाजिने गरी कानून निर्माण हुनुपर्नेमा जोड दिनुहुँदै सभामुखले सबैसँग समन्वय सहकार्य गरेर कानून निर्माणलाई अगाडि बढाउने जानकारी दिनुभयो। कानूनको कार्यान्वयन गर्नुपर्ने वर्गले कानून निर्माण भएपछि मात्रै थाहा पाउँदा कार्यान्वयनमा चुनौती देखिएको भन्दै उहाँले लक्षित समूहसँग समन्वय र सहकार्य गरेर मात्रै कानून निर्माण गरिनुपर्ने बताउनुभयो। सभामुख अर्यालले संघीयताले सिंहदरबारको अधिकार गाउँ गाउँमा पुर्याउने भनिए पनि त्यो अधिकार अझै सिंहदरबार बाहिर जान नसकेको प्रष्ट पार्नुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सेनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अग्रसर भएको बताउँदै मन्त्रालय तथा सरकारी निकायमा हुने सेटिङ विकृति र बिचौलिया तन्त्रको प्रभाव अन्त्य हुँदै गएको बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नुवाकोटको प्रथम जिल्ला अधिवेशन उद्घाटन समारोहलाई आज नुवाकोटमा सम्बोधन गर्नुहुँदै उहाँले नागरिक सेवा प्रवाहलाई भ्रष्टाचार मुक्त पारदर्शी र उत्तरदायी बनाउने दिशामा सरकारले काम गरिरहेको बताउनुभयो। उहाँले विकासमा सबैको समान पहुँचो सुनिश्चित गर्ने प्रणाली निर्माणमा सरकार केन्द्रित रहेको पनि जानकारी दिनुभयो। शक्ति पहुँच र प्रभावका आधारमा बजेट बाँडफाँड गर्ने विगतको गलत अभ्यास अन्त्य भएको बताउनुहुँदै संचार मन्त्री तिमल सेनाले आम निर्वाचनका क्रममा मतदातासँग गरिएका प्रतिबद्धता पूरा गर्ने उद्देश्यका साथ सरकार अघि बढेको बताउनुभयो। उहाँले सरकार र सत्तारूढ दलले नागरिकका आकाङ्क्षा गुनासा र अपेक्षालाई केन्द्रमा राखेर काम गरिरहेको उल्लेख गर्नुभयो। संचार मन्त्री डाक्टर तिमल सेनाले सरकारलाई अझ प्रभावकारी बनाउन सबै पक्षको रचनात्मक सहयोग आवश्यक रहेको बताउनुहुँदै सत्तारूढ दलको जिल्ला अधिवेशनमा आग्रह पूर्वाग्रह त्यागेर सहकारीको वातावरण बनाउन आग्रह गर्नुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले हाल बजारमा अभाव देखिएका औषधिको आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन निर्देशन दिनुभएको छ। औषधि व्यवस्था विभागको अनुगमनपछि उहाँले क्यान्सर लगायत औषधिको अभाव हुन नदिन निर्देशन दिनुभएको हो। उहाँले हालसम्म औषधि आपूर्ति र वितरणको अनुमतिका लागि निवेदन पेश गरेको तर अनुमति नपाएका कम्पनीको स्थलगत निरीक्षण गरी प्रक्रिया अगाडि बढाउन निर्देशन दिनुभएको हो। साथै मन्त्री मेहताले विभागको नियमन क्षमता वृद्धि गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले विभागलाई प्रभावकारी बनाउन तत्काल गर्नुपर्ने सुधारका लागि आवश्यक स्रोत साधन र जनशक्तिको विवरण अविलम्ब पेश गर्न पनि निर्देशन दिनुभएको छ। मन्त्री मेहताले सरकारबाट निशुल्क वितरण गरिने औषधि र स्वास्थ्य बिमा अन्तर्गत उपलब्ध गराइने औषधिको गुणस्तर परीक्षणलाई जोड दिने गरी आवश्यक व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई निर्देशन दिनुभएको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब बाँकी समाचार। भारतको औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनाल र भारतीय जनता पार्टी विदेश विभाग प्रमुख डाक्टर विजय चौथायुआलाले आज नयाँ दिल्लीमा भेटवार्ता गर्नुभएको छ। त्यस अवसरमा उहाँहरूले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्ने, पार्टी तथा जनता बीचको सम्बन्धलाई गाढा बनाउने विषयमा छलफल भएको नयाँ दिल्लीस्थित नेपालको दूतावासले जनाएको छ। परराष्ट्र मन्त्री खनाल आफ्ना भारतीय समकक्षी एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा शुक्रबार नयाँ दिल्ली पुग्नु भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीको 37 जिल्लामा आज अधिवेशन हुँदैछ। सो पार्टीको केन्द्रीय समितिले यही जेठ 23 र 24 गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको थियो। 12 जिल्ला अधिवेशन भने यही जेठ 26 गते हुनेछ। संगठनको विशेष परिस्थितिका कारण उक्त दिनका लागि 12 को अधिवेशन तोकिएको महामन्त्री बुर्ला कोटीले जानकारी दिनुभयो। संखुवा सभाको 5 खपन नगरपालिका र चैनपुर नगरपालिका जोड्ने सडक अवरुद्ध भएको छ। पहिरोले 5 खपन नगरपालिका अन्तर्गत बिहिबार भैँसी चोक पिप्ला डाँडा सडक खण्ड अवरुद्ध भएको हो। गैरातीदेखि लगातारको वर्षासँगै आएको पहिरोले चैनपुर र 5 खपन नगरपालिका जोड्ने भैँसी चोक पिपल डाँडा सडक खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार पहिरोले 5 पन चैनपुर खण्डको करिब 15 मिटर सडक बगाएको छ। कल्लेरी क्षेत्रमा आएको खोलाको बाढीले सडकमा ठूलो क्षति पुर्याएपछि आवागमन पूर्ण रूपमा बन्द भएको प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो। सुदूरपश्चिमको दुर्गम पहाडी जिल्ला बैतडीमा उद्योग व्यवसायको संख्या विगत वर्षदेखि केही घट्दो क्रममा देखिएको छ। खास गरी पहाडी क्षेत्रबाट सुगमताका लागि तराईमा गरिने बसाई सराई र नजिकको भारतीय बजारमा किनमेल गर्ने क्रम बढ्दै जाँदा जिल्लामा उद्योग व्यापार व्यवसायमा कमी आएको बैतडी उद्योग वाणिज्य संघले जनाएको छ। बैतडीबाट संवाददाता गोविन्द पन्थको यो रिपोर्ट।
4: घरेलु तथा साना उद्योग कार्यालय बैतडीबाट प्राप्त विवरण अनुसार चालु आर्थिक वर्ष 2082-83 को जेठ 18 गतेसम्म जिल्लामा 127 उद्योग र 54 वाणिज्य व्यवसाय दर्ता भएको बताउनुहुन्छ घरेलु तथा साना उद्योग कार्यालय बैतडीका सूचना अधिकारी लक्ष्मण कुमार साउद।
5: गत वर्षको तुलनामा गत अथवा विगत 3 वर्षको तुलना गर्दाखेरि
4: कार्यालयका अनुसार हालसम्म बैतडीमा कुल 3,626 उद्योग र 3,503 वाणिज्य व्यवसाय दर्ता भएका छन्। तथ्याङ्कले विगत 3 आर्थिक वर्षदेखि उद्योग तथा व्यवसाय दर्ताको संख्या निरन्तर घट्दै गएको देखाएको छ। उद्योग व्यवसाय प्रति आकर्षण घट्नुको कारण के त? उद्योग वाणिज्य संघ बैतडीका उपाध्यक्ष खिमानन्द भट्ट।
6: मान्छेहरूको अर्थतन्त्रमा पनि कमी भएका कारणले र अब हामीहरूको क्रय शक्ति पनि घटेको हुनाले एकदम खालि दिन गुजारा मात्रै छ व्यापारीहरूको। बैतडीको जो पलायनको दर छ, जनसङ्ख्या जम्मै मधेसतिर झर्ने नजिक इन्डिया भएकोले पनि अब उपभोग्य सामान इन्डिया सस्तो पर्छ भन्ने भान भएको हुनाले धेरै जसो उपभोग्य माल इन्डियाबाट आउने।
4: आर्थिक वर्ष 2079-80 477 उद्योग र 163 वाणिज्य व्यवसाय दर्ता भएका थिए। त्यस्तै 2080-81 191 उद्योग र 173 वाणिज्य तथा 2081-82 135 उद्योग र 63 वाणिज्य व्यवसाय दर्ता भएका थिए। चालु आर्थिक वर्षमा भने यो संख्या अझै घटेको देखिएको छ। समग्र बजार र उपभोक्ता हितमा प्रशासनले के गरिरहेको छ त? सहायक प्रमुख जिल्ला अधिकारी राजमणि निरौला।
7: गाउँतिर अलिकति उनीहरूले ब्याट गएको लामा अखाद्य पक्षीहरू राख्ने र अब उनीहरूलाई बेच्नेलाई पनि थाहा नहुने, किन्नेलाई त थाहा पनि हुँदैन उनीहरूले गाउँघरका सोझा सिधा मान्छे। त्यसले गर्दा हामीले गर त्यो चाहिँ अब ब्याट गुज्रेका खाद्य नष्ट गऱ्यौँ लगाउँ।
4: बैतडीको अर्थतन्त्र मुख्यतः कृषि पशुपालन र सामान्य व्यापारमा आधारित रहे पनि अपेक्षा अनुसार औद्योगिक विस्तार पनि हुन सकेको छैन। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
0: बसाई सराईका कारण बैतडीमा उद्योग व्यवसाय संख्या घट्दो सम्बन्धी रिपोर्टपछि अब अन्तर्राष्ट्रिय समाचार। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग तत्काल भेटवार्ता गर्ने कुनै आधार नदेखिएको बताउनु भएको छ। युक्रेनका राष्ट्रपति जेलेन्स्कीले युद्ध अन्त्यका लागि प्रत्यक्ष भेटवार्ताको प्रस्तावसहित खुल्ला पत्र पठाएको एक दिनपछि सेन्ट पिटर्सबर्गमा आयोजित समारोहमा पुटिनले अहिले आम्ने सामने वार्ताको कुनै औचित्य नरहेको प्रतिक्रिया दिनुभएको हो। पुटिनले शान्ति वार्ताबाट ठोस सहमति बनेपछि मात्र नेता स्तरको भेट सम्भव हुने उल्लेख गर्दै युद्धविराम भन्दा पहिले दीर्घकालीन समाधान आवश्यक रहेको बताउनुभयो। जेलेन्स्कीले भने पुटिनले प्रतिक्रियाले रुसले फेरि पनि युद्धकै बाटो रोजेको देखाएको बताउनु भएको छ। उहाँले पुटिन युद्ध अन्त्य गर्न इच्छुक नभएको दावी गर्दै विश्व समुदाय उहाँको जवाफबाट निराश भएको टिप्पणी गर्नुभएको छ। र कोलम्बियाको मध्य भागस्थित एक विभागको कोइला खानीमा भएको विस्फोटमा 7 मजदुरको मृत्यु भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन्। स्थानीय सञ्चार माध्यमका अनुसार बिहिबार दिउँसो खानीमा विस्फोट भएको थियो। प्रारम्भिक अनुसन्धानले भूमिगत रूपमा ग्यास जमेर विस्फोट भएको देखाएको छ। सम्बन्धित विभागका गभर्नरले सामाजिक सञ्जाल मार्फत मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै ज्यान गुमाएका मजदुरहरूको नाम सार्वजनिक गरेका छन्। उहाँले राष्ट्रिय खानी निकायले दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन औपचारिक अनुसन्धान सुरु गर्ने बताएका छन्। अब मौसम। मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना छ। आज दिउँसो कोशी, मधेस, लुम्बिनी, कर्णाली प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराई क्षेत्रमा तापक्रम बढ्ने भएको कारणले सतर्कता अपनाउन तथा मौसमविदहरूले सुझाव पालना गर्न महाशाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ। समाचारको अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। कानून निर्माण गर्दा तीन तहका सरकारबीच समन्वय एवं सहकार्य हुनुपर्नेमा सभामुख डोलप्रसाद अर्यालको जोड। शक्ति, पहुँच वा प्रभावका आधारमा बजेट बाँडफाँड गर्ने विगतको गलत अभ्यास भएको सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सेनाको भनाई र कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानी विस्फोट हुँदा 7 जनाको मृत्यु। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपराह 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

यी रेडियो नेपाल हो। धनुवारी भाषा समाचार भेषबहादुर धनुवारबाट सुन। सभामुख डोलप्रसाद अर्याल तसु राष्ट्रिय सभाको अध्यक्ष नारायण प्रसाद दाहाललाई कञ्चनपुरक दोधारा चाँदनी नगरपालिका बनाई लाग्ला प्रस्ताव कर्ला सुक्खा बन्दरगाह क्षेत्र डिठाला कलर छ। उप स्तर अन्तर व्यवस्थापिक सम्मेलनमा सहभागी सुदूरपश्चिम प्रदेश पुग्ल अख्ल उय लखक आज नेपालक आर्थिक विकासमा टेवा पुग्ल व्यापारिक पूर्वाधार अवलोकन गर्दछ। उय लखक धार्मिक पर्यटक यहाँ आर्थिक दृष्टिक महत्वपूर्ण भक्केनी धाम ब्रह्मदेव तसु टनकपुर क्षेत्र डिठाला गर्दल सभामुख अर्यालक औक्लिक सचिवालय जनालछ। सभामुख अर्याल तसु अध्यक्ष महेन्द्रनगर विमान उडाएर ठाउँ अंशु शुक्लाबाट वन्यजन्तु जग्गालाई क्षेत्र डिठाला गर्दछ। ओस्नेकी क्रममा उही लेखक महेन्द्रनगर विमान उडाएर ठाउँ बढ्यालाई अंशु सेवा विस्तारक सम्भावनाबारे सरकार रक्लसँगै कुरोकानी गरिरहेछ। सूचना अंशु संचार मन्त्री डाक्टर विक्रम तिमलेसनाथ देश नयाँ राजनीतिक संस्कारतर्फ आगो अक्ल बाजीको मन्त्रालयको अंशु सरकारक निकायमा अक्ल सेटिङ विकृति तसु बिचौलिया तन्त्र प्रभाव हटाइराखेको जयला बाजलछ। राष्ट्रिय स्वतन्त्र पार्टीको रासोपाक नुवाकोट पहिला जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई आज नुवाकोटमा सम्बोधन गर्दै उएक नागरिक सेवा प्रभावलाई भ्रष्टाचार मुक्त पारदर्शी तसु उत्तरदायी बनाएर दिशामा सरकार केन्द्रित रहला जानकारी दिलरछ। शक्ति पहुँच अंशु प्रभावक आधारमा बजेट बाँडफाँट गर्ने जैल गलत अभ्यास हटाइलाई हक्ल बाजल सञ्चार मन्त्री तिमलेसनाथ आम चुनाव क्रममा मतदाता सङ्घीकरण प्रतिबद्धता पुरा गर्ने उद्देश्यको साथ सरकार आगु बढेर बाजल छ। ओक्लिक सरकारक तसु सत्तारूढ दलक नागरिक आकाङ्क्षा गुनासा तसु अपेक्षालाई केन्द्रमा धरिकु काम गरिरहला उल्लेख गरेर छ। सञ्चार मन्त्री तिमलेसनाथ सरकारलाई अझ प्रभावकारी बनाएलाई सभ्य पक्ष रचनात्मक सहयोग चाहिएर रहला बास्टी सत्तारूढ दलक जिल्ला अधिवेशनमा आग्रह पूर्वाग्रह त्यागीको मिल्ला वातावरण बनाएलाई आग्रह गरेर छ। यसनिकै सूचना अंश सञ्चार मन्त्रालय सार्वजनिक सेवा प्रसारण संस्थामा डिठाला बाजलर आर्थिक हिनामिना प्रक्रिया कर्लमा गडबडी अंशु वित्तीय अनुशासन नैमानलाई सम्बन्धी विषयमा अध्ययन अंशु छानबिन समिति गठन कर्लर छ। मन्त्रालय आफ्नै भित्र जानकारी प्रयोजनलाई भिन्न भिन्न निकायमा पर्ल उजुरी महालेखा परीक्षक कार्यालय प्रतिवेदन अंशु सार्वजनिक सरकार विषय लागि स्वतन्त्र अंशु तथ्यपरक अध्ययनक लागि समिति गठन कर्ल जनालर छ। इन्जिनियर डाक्टर आवास मासिक संयोजकमा गठन समितिमा उमेश सुब्बाखेती टिकाराम कार्की तसु नवीन कुमार मिश्र सदस्य अक्लर छ। मन्त्रालयका अनुसार सार्वजनिक सेवा प्रसारण संस्था आफ्नै च्यानल लखक भू उपग्रहबाट प्रसारण कार्यलाई विदेशी स्याटेलाइट ब्यान्ड विथ सेवा प्रदायक कम्पनी लखकसँगै 2002 अग्निसम्म चाँडो रूपमा भाडा सम्झौता कटी आएला तसु उयो सम्झौतामा समय समयमा च्यानल थप कर्ला स्ट्यान्डर्ड डेफिनेसन एसडीबाट हाई डेफिनेसन एचडीमा फेर कर्ला सभ्य सम्झौता कर्ला अंशौ उपकरण किन्ला सम्बन्धी निको लखकमा प्रश्न उठाटी आएल रहेछ। मन्त्रालयले यी सभ्य विषयमा अध्ययन गरेको 21 दिनभित्र सुझाव सहितक प्रतिवेदन पेश गरेलाई कार्यदेश सहितक समिति गठन गर्ला हो। पहिले गृहमन्त्री सुदन गुरुङ उप छानबिन कार्यालय बनाला समिति ओक्रिक प्रतिवेदन जैल कानून सरकारले बुझाल रहेछ। छानबिन समितिको संयोजक अच्युत प्रसाद भण्डारी प्रतिवेदन जैल कानून प्रधानमन्त्री बालेन्द्र साग आगु बुझाल अक्ल हो। जैल वैशाख 28 पहिलाक न्यायाधीश भण्डारीक नेतृत्वमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल तसु महान्यायाधिवक्ता अच्युतम न्यौपाने सदस्य रहला समिति गठन अक्ल रहेछ। छानबिन समिति गुरुङक सँगै बयान लिएको प्रतिवेदन तयार पार्ला हो। व्यवसायिक दीपक भट्टक लिबर्टी माइक्रो इन्सुरेन्स तसु स्टार माइक्रो इन्सुरेन्स सेयर किन्ने विषयमा समिति छानबिन गर्ला हो। स्वास्थ्य अंशु खाद्य

नै पेस्करलाई आग्रह निर्देशन दिलाक्लर छ। विक्रमसम्म 2081 असोजक बार पैरक नासपुगलाई काभ्रेवाञ्चक सदरमुकाम धुलिखेलमा चालाइला बर्खे पानी आयोजनक फेरि बनाइलाई कर्ला छट। उही बेला पनौती नगरपालिका बाह्रटक सप्तकन्या मुहान क्षेत्र लगायत भौतिक संरचना अन्छु पाइप लाइनमा बर्खे नास पुग्ला र छट। धुलिखेल पाला पनि आयोजनक 60% तसु जर्मन सहयोग नियोग जिआइजेडक 40% आर्थिक सहयोगमा फेरि बनाइलाई सम्पन्न अक्ला नगर कार्यवाहक मुख्य निराजन जङ्गम बाजलर छट। ओखलिक अनुसार बारक मुख्य क्षेत्र खारलरीमा 150 मिटर मुख्य पाइपलाइन समेत बगालर छट। उही बेला धुलिखेलमा 3 महिना प्याला पानी रोकन जेलर छट। सरकारक वैदेशिक रोजगार व्यवसाय अन्छु सम्बन्धित निकाय लागि श्रमिक लखक लागि सन्दुक डिटालाई कर्ला निर्देशन दिला छट। विदेशमा काम कर्ला नेपाली श्रमिक लखक रोजगार सम्झौता अन्छ तलब सेवा सुविधा अन्छु सुरक्षित आवास नै पाइला लगायतका गुनासो बढीको जयला पाछु प्रधानमन्त्री अन्छु मन्त्री परिषदक कार्यालय बटनिक श्रम अन्छु रोजगार मन्त्रालय तसु परराष्ट्र मन्त्रालय पत्र लेखेको नियमित डिठाला कार्यान्वयन कराला लागि निर्देशन दिला हो। वैदेशिक रोजगारमा जहिले नेपाली श्रमिक लखक हक हित सुरक्षा अन्छु श्रम अधिकारक प्रभावकारी जग्गालाई लागि भिन्न भिन्नै व्यवस्था कार्यान्वयन कराला निर्देशन दिला पत्रमा उल्लेख रहेछ। महोत्तरी जिल्ला गौशाला नगरपालिका चारक जग्गा जमिन नै अख्ल लागि शनिबार लाल पूर्जा देला कल हो। 6 दशक पाछु प्रयास पाछु जग्गा जमिन नै अख्ला लागि लाल पूर्जा पाइला पाछु बर्खे खुसी अख्लर छ। 34 जना लागि जिल्ला भूमि सुधार कार्यालय महोत्तर कार समन्वयमा लाल पूर्जा बाँड्न कला छ। बाँड्न कार्यक्रममा महोत्तरी क्षेत्र नम्बर 1 प्रतिनिधि सभाका सदस्य प्रमोद कुमार महतो, मुख्य जिल्ला अधिकारी इन्द्रदेव यादव, गौशालाको उपमेयर रेणु कुमारी महतो, वडा अध्यक्ष रामनारायण महासेठ, भूमि सुधार कार्यालय महोत्तरी प्रतिनिधि लगायत उही ठाउँ लखकता सहभागिता रहला छट। अछामक साफे बगरक नगरपालिका लरी चस्ने पदार्थ उत्खनन अन्छु जम्मा कला कामक रूपमा सेव्य रूपमा बन्द कला सूचना जारी कला छ। नगरपालिका जारी कला सूचना अन्छ पाथर गिटी बालुवा जम्मा कार्यलाई बिक्री अन्छु व्यवस्थापन सम्बन्धी मापदण्ड बमोजिम सेव्य वर्ष असार 1 गतेदेखि भदौ मसन्तसम्म लरी चस्ने पदार्थ उत्खनन कार्यलाई नै पाइला व्यवस्था रहला छ। उयो कानुनी व्यवस्था अन्छ साफे बगर नगरपालिका क्षेत्रभित्र लरी चस्ने अन्छु लरी खोल्सी लखकबाट लरी चस्ने पदार्थ उत्खनन गर्ने कामक 2083 असार 1 गतेदेखि 2083 भक्तौ 31 गतेसम्म सेव्य रूपमा बन्द कार्यलाई नगरपालिका जनाएर छ। सन्तुलनमा असर परेला सक्ल अन्छु प्राकृतिक विपदक जोखिम बढ्ल अक्ल लहरी जस्ने पदार्थ जम्मा कार्यलाई रोक लगाएर व्यवस्थापन गर्ल नगरपालिका सम्बन्धित बानालय व्यवसायी ठेकेदार उद्योगी अन्छु सर्वसाधारण लागि सूचनामा सेव्य पालना कार्यलाई समेत आग्रह गर्लर छ। सगरमाथा चढ्ला क्रममा 5 दिनदेखि विपद अख्ल दावा शेर्पाक बिहिबार उद्धार गरेको काठमाडौँ लास ह्याम्स अस्पतालमा उपचार भएर लड्छट। ह्याम्स अस्पताललाई शुक्रबार विज्ञप्ति जारी गरेको लामो समय सगरमाथा क्षेत्रमा बेपत्ता शेर्पाक लागेको जल विनियोजन डिठालाई आइसियुमा धरेको उपचार भएर जानकारी दिएर छट। शेर्पाक दुवै हातक कान्छे औँलामा दोस्रो चरण फर्स्ट बाइट तसु दायाँ हात्तिक बुद्री औँला अन्छु बिचक औँला पहिलो चरण फर्स्ट बाइट डिठाला अस्पताल जनाला छिक। चिकित्सक टोलक शेर्पाक स्वास्थ्य अवस्था छौतुक डिठाको गरेर ल तसु ओख्रिक अझ मनेक दिन आइसियुमा धरेको उपचार गरेर ल अस्पताल जनाला छ। राष्ट्रिय स्वतन्त्र पार्टी 37 जिल्लाक आज अधिवेशन भइरहल छ। उही पार्टी केन्द्रीय समिति उही जेठ 23 तसु 24 गते जिल्ला अधिवेशन कार्यालय निकल कलर छ। केन्द्रीय समिति निकल अनुसार आज कोशी प्रदेशक 9, मधेस प्रदेशक 2, बागमती प्रदेशक 9, गण्डकी प्रदेशक 5, लुम्बिनी 8, कर्णाली तसु सुदूरपश्चिम प्रदेशक 3 जिल्लामा अधिवेशन अखिलाई महामन्त्री कविन्द्र बुर्लाकोटिक जानकारी दिलर छ। आइतबार थप 29 जिल्लामा अधिवेशन अखलर कार्यक्रम रहेछ। राजसभा पहिलो राष्ट्रिय महाधिवेशन आइला असार 7 देखि 9 गतेसम्म चितवनमा अख्टिएर छ। वित्त 24 घण्टामा 2,511 सवारी चालक सवारी नियम मिसलामा कारवाहीमा पर्लर छ। यीबाटे राज्यकोषमा ₹20,84,000 राजस्व दाखिल अख्लर छ। काठमाडौँ उपत्यका ट्राफिक पुलिस कार्यालय अनुसार मोड जस्ने पदार्थ प्याकको नियमित राइडिङ नियम विपरीत राइड सेयरिङ गर्ला सङ्केत बत्ती उल्लङ्घन गर्ला तसु बेसको गतिमा सवारी साधन हुइकाला लागि समेत कारवाही गर्ला हो। यस निकेल लेन अनुशासन पालन नै गर्ला निषेधित क्षेत्रमा हर्न बजाल बाटपेटीमा सवारी साधन पार्किङ गर्ला एक पाखा बाटमा सवारी धर्ला तसु अन्य सवारी नियम पालना नै गर्ला 1,000 जनालाई कारवाही गर्ला हो। सुनसरी कोशी गाउँपालिका 8 भान्डाबारीमा जलराती अख्ल सवारी दुर्घटनामा पुलिसक जवानक मर लख्लर छ। त्रियुगा नगरपालिका 2 घर अख्ल पुलिस जवानक 32 वर्षीय रन्दीप पौडेलक मर लख्ल जिल्ला पुलिस कार्यालय सुनसरी पुलिस नायब उपरीक्षक चन्द्रबहादुर खड्का जानकारी दिलर छ। पुलिस जवानक पौडेलक चलाल
चलाला इलेक्ट्रिकल सिटी सफारीसँगै ठोकटे बेसको खाजा लाग्ला ओख्रिक उपचार

नमस्कार। कार्यक्रम सङ्गीतमालाको पर्खाइमा रहनुभएका सम्पूर्ण रेडियो प्रेमी मित्रहरूमा हामी कार्यक्रम सङ्गीतमालाको तर्फबाट यहाँ सबैमा हार्दिक स्वागत तथा न्यानो अभिवादन व्यक्त गर्दछौँ। प्राविधिक सहकर्मी लक्ष्मण विष्ट अनि म कार्यक्रम सञ्चालक रमेश भट्टको तर्फबाट हजुर प्रत्येक शनिबार यसै समयमा करिब 4 बजेसम्म विभिन्न गीत संगीतहरू सुनाएर यहाँको मनोरञ्जन गराउँदै आइरहेका छौँ कार्यक्रम सङ्गीतमाला मार्फत। कार्यक्रम सङ्गीतमाला रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुनिरहनु भएको छ र हाम्रा एफएम ब्यान्डहरू 98.3 MHz पनि सुनिरहनु भएको छ। कार्यक्रम सङ्गीतमालाको शुभारम्भ गर्दैछौ देशभक्तिपूर्ण गीतबाट। खेम उपाध्याय, रश्मि भट्ट र साथीहरूको सुर, कृष्ण खतेडाको रचना, खेम उपाध्यायको संगीतबाट कार्यक्रम संगीतमालाको शुभारम्भ गर्दैछौँ।

कार्यक्रम संगीतमाला रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुनिरहनु भएको छ र हाम्रा एफएम ब्यान्डहरू 98.3 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ। साथसाथै अनलाइनका माध्यम र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। कार्यक्रम संगीतमालामा हामी निकै चर्चित गीत संगीतहरू सुनाएर यहाँहरूको मनोरञ्जन गराउने गर्दछौ। अब राख्दैछौ पछिल्लो समयमा मात्रै सांगीतिक बजारमा आएको र निकै चर्चामा रहेको गीत समीर आचार्य र गङ्गा सोनामको स्वर समीर आचार्यको रचना संगीत हो।

निकै चर्चित गीत सङ्गीतहरू सुनाएर यहाँको मनोरञ्जन गराइरहेका छौँ कार्यक्रम सङ्गीत माला मार्फत हामीलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट र हाम्रा एफएम ब्यान्डहरू 98.3 MHz पनि सुनिरहनु भएको छ। साथसाथै अनलाइनका माध्यम र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। अब राख्दैछौ गायक हेमन्त शर्मा र शान्ति श्री फरियारको स्वर हेमन्त शर्माको रचना र सङ्गीत हो।

कार्यक्रम संगीतमाला रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुनिरहनु भएको छ र हाम्रा एफएम ब्यान्डहरू 98.3 MHz पनि सुनिरहनु भएको छ। साथसाथै अनलाइनका माध्यम र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। निकै चर्चामा रहेको गीत राख्दैछौँ अब, गणेश गुरुङ र विष्णुमाया गुरुङको स्वर, गणेश गुरुङको रचना र सङ्गीत।

कार्यक्रम संगीतमालामा हामी निकै चर्चित गीत संगीतहरू सुनाएर यहाँको मनोरञ्जन गराइरहेका छौँ। कार्यक्रम संगीतमालामा हामी आधुनिक गीत लोकदोरी नेपाली गजल लगायत विभिन्न गीत संगीतहरू सुनाएर यहाँको मनोरञ्जन गराउँदै आइरहेका छौँ। अब राख्दैछौ दिपेन थापा र पूर्णकला विशिको स्वर, कृष्ण कणेल र आरसी पौडेलको रचना रहेको छ ईश्वर लामाको संगीत।

हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट कार्यक्रम संगीत मालामा छौँ र हाम्रा एफएम ब्यान्डहरू 98.3 MHz पनि सुनिरहनु भएको छ र अनलाइनका माध्यम र फेसबुकका माध्यमबाट हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। निकै चर्चित गीत संगीतहरू सुनाएर यहाँको मनोरञ्जन गराइरहेका छौँ। आजलाई कार्यक्रम संगीत मालाको निर्धारित समय पनि सकिने लागेको छ। अन्तमा टेउडा भाका राख्दैछौ। निकै चर्चामा रहेको छ यो शेरी आउजीको सुर रहेको छ, विनय चन्दको रचना र संगीत हो। यही गीत यहाँहरूका माझमा छोड्दै आजलाई कार्यक्रम संगीत मालाबाट प्राविधिक सहकर्मी लक्ष्मण विष्ट अनि म कार्यक्रम संचालक रमेश भट्ट विदा माग्छु। नमस्कार।

0: अपाङ्गता भएका व्यक्तिहरूको सफलता असफलता अनि सङ्घर्षका कथाहरू,
1: अपाङ्ग क्षेत्रमा भइरहेको गतिविधि एवं राष्ट्रको ऐन नियममा भएको व्यवस्था सम्बन्धी जानकारी दिने रेडियो नेपालको एकमात्र कार्यक्रम
2: हाम्रो बोली
1: प्रत्येक आइतबार रातको 9 बजेको समाचारपछि प्रसारण भइरहेको छ।
0: सुन्ने प्रयास गर्नुहोला।
3: वैदेशिक रोजगारीमा जानु अघि आफू जाँदै गरेको देशको जानकारी लिनु अत्यन्त जरुरी हुन्छ।
4: त्यहाँको भाषा, संस्कृति, नियम कानुन सिक्नै पर्छ।
3: यात्रा प्रक्रिया, सुरक्षा उपाय र आपतमा के गर्ने भन्ने कुरा सिकाउने पूर्व प्रस्थान अभिमुखीकरण तालिम लिनुपर्छ।
4: पूर्व प्रस्थान अभिमुखीकरण तालिम तोकिएको संस्थाबाट लिएपछि प्रमाण पत्र अनिवार्य रूपमा लिनुपर्छ।
3: तालिम कुनै औपचारिकता होइन, आफ्नै सुरक्षा र अधिकार संरक्षणका लागि हो।
4: महिला श्रमिकहरूले पूर्व प्रस्थान अभिमुखीकरण तालिम शुल्क भने फिर्ता पाइन्छ।
3: वैदेशिक रोजगार बोर्डको सचिवालय।
5: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी चालकले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँदछ। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: यति बेला दिउँसोको 4 बज्न लागेको छ। ठिक 4 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। समाचारपछि 4-5 सुन्नुहुनेछ शेर्पा भाषामा समाचार। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। भारतको औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनाल र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डाक्टर विजय चौथाईवालीबीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ। त्यस अवसरमा उहाँहरूले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्ने, पार्टी पार्टी तथा जनता जनता बीचको सम्बन्धलाई गाढा बनाउने विषयमा छलफल भएको नयाँ दिल्ली स्थित नेपालको दूतावासले जनाएको छ। परराष्ट्र मन्त्री खनाल आफ्ना भारतीय समकक्षी एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा हिजो नयाँ दिल्ली पुग्नु भएको हो। सभामुख डोल प्रसाद अर्यालले कानून निर्माण गर्दा तीन तहका सरकार बीच समन्वय एवं सहकार्य हुनुपर्ने बताउनु भएको छ। अन्तर्व्यवस्थापिका मञ्चले टिकापुरमा आज आयोजना गरेको अन्तर्व्यवस्थापिका सम्मेलनमा उहाँले संघीयता कार्यान्वयनमा संघीय संसद र प्रदेश सभाबीच प्रभावकारी रूपमा समन्वय, सहयोग र सहकार्य हुनुपर्ने बताउनुभयो। तीन तहका सरकार बीचको समन्वय र सहकार्यमा नबाजिने गरी कानून निर्माण हुनुपर्नेमा जोड दिँदै सभामुखले सबैसँग समन्वय सहकार्य गरेर कानून निर्माणलाई अगाडि बढाउने जानकारी दिनुभयो। कानूनको कार्यान्वयन गर्नुपर्ने वर्गले कानून निर्माण भएपछि मात्रै थाहा पाउँदा कार्यान्वयनमा चुनौती देखिँदै गएको भन्दै उहाँले लक्षित समूहसँग समन्वय र सहकार्य गरिने बताउनुभयो। सभामुख अर्यालले संहिताले सिंहदरबारको अधिकार गाउँ गाउँमा पुर्याउने भनिए पनि त्यो अधिकार अझै सिंहदरबार बाहिर जान नसकेको बताउनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले देश नयाँ राजनीतिक संस्कारतर्फ अग्रसर भएको बताउँदै मन्त्रालय तथा सरकारी निकायमा हुने सेटिङ, विकृति र बिचौलिया तन्त्रको प्रभाव अन्त्य हुँदै गएको बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नुवाकोटको प्रथम जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले नागरिक सेवा प्रवाहलाई भ्रष्टाचारमुक्त, पारदर्शी र उत्तरदायी बनाउने दिशामा सरकारले काम गरिरहेको बताउनुभयो। उहाँले विकासमा सबैको समान पहुँच सुनिश्चित गर्ने प्रणाली निर्माणमा सरकार केन्द्रित रहेको जानकारी दिनुभयो। शक्ति, पहुँच वा प्रभावको आधारमा बजेट बाँडफाँड गर्ने विगतको गलत अभ्यास अन्त्य भएको बताउनुहुँदै संचार मन्त्री तिमल सिन्हाले आम निर्वाचनका क्रममा मतदाताहरूसँग गरिएका प्रतिबद्धता पूरा गर्ने उद्देश्यको साथ सरकार अघि बढिरहेको स्पष्ट पार्नुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले हाल बजारमा अभाव देखिएको औषधिको आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन निर्देशन दिनुभएको छ। औषधि व्यवस्था विभागको अनुगमनपछि उहाँले क्यान्सर लगायत औषधिको अभाव हुन नदिन निर्देशन दिनुभएको हो। उहाँले हालसम्म औषधि आपूर्ति र वितरणको अनुमतिको लागि निवेदन पेश गरेको तर अनुमति नपाएका कम्पनीको स्थलगत निरीक्षण गरी प्रक्रिया अगाडि बढाउन निर्देशन दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युगले दिएको अभिभार पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने बताउनु भएको छ। पार्टीको जिल्ला अधिवेशनको सन्दर्भमा उहाँले सामाजिक सञ्जालमा मबाट हामीमा रूपान्तरण हुने बेला आएको बताउनुभयो। अधिवेशन र महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभएको जनाउँदै उहाँले महाधिवेशन प्रक्रिया पार्टी जीवन विधि, अभ्यास र स्वस्थ परम्परा निर्माण गर्ने अवसर भएको बताउनु भएको छ। जलविद्युत परियोजना, विद्युत प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी सामाजिक सुरक्षा कोषले कर्जा वा सहवित्तीयकरणमा लगानी गर्ने गरी प्राथमिकताका क्षेत्र निर्धारण गरेको छ। कोषमा यही जेठ 20 गतेसम्म 1,11,07,05,85,000 रुपियाँ बराबरको योगदान रकम जम्मा भएको छ। दैनिक रूपमा रकम थपिँदै गएकाले लगानीको दायरा विस्तार गर्नुपर्ने निष्कर्ष रहेको कोषले जनाएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: 4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग तत्काल भेटवार्ता गर्ने कुनै आधार नदेखिएको बताउनु भएको छ। युक्रेनका राष्ट्रपति जेलेन्स्कीले युद्ध अन्त्यको लागि प्रत्यक्ष भेटवार्ताको प्रस्तावसहित खुल्ला पत्र पठाएको एक दिनपछि सेन्ट पिटर्सबर्गमा आयोजित समारोहमा पुटिनले अहिले आमुन्ने सामुन्ने वार्ताको कुनै औचित्य नरहेको प्रतिक्रिया दिनुभएको छ। पुटिनले शान्तिवार्ताबाट ठोस सहमति बनेपछि मात्र नेता स्तरको भेट सम्भव हुने उल्लेख गर्दै युद्धविरामभन्दा पहिले दीर्घकालीन समाधान आवश्यक रहेको बताउनुभयो। जेलेन्स्कीले भने पुटिनको प्रतिक्रियाले रुसले फेरि पनि युद्धकै बाटो रोजेको देखाएको बताउनु भएको छ। उहाँले पुटिन युद्ध अन्त्य गर्न इच्छुक नभएको दावी गर्दै विश्व समुदाय उहाँको जवाफबाट निराश भएको टिप्पणी गर्नुभएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो अपराह्न 4 बजेको समाचार। सकियो, हवस् त, नमस्कार।

दि रेडियो नेपाल येन ग्रीष्मा शेर्पाने शेर्वेके कि साङ्गिर सेनोनाङ प्रतिनिधि सभाकी छोक्चो डोलप्रसाद अर्यालताङ राष्ट्रिय सभाकी छोक्चो नारायण प्रसाद दालकी कञ्चनपुरकी दोधारा चाँदनी टोङख्यारकी सुक्खा बन्दरगा सखुलोजी नाङ्गवा थोरेम स्तरकी अन्तर्व्यवस्थापिका लेन्जुम्ला छोक्सुक केतोप्ला सुदूरपश्चिम प्रदेश फेउखोङ तिवी आरिङ एमबी पल्जुर यार्ग्या जब्ला खाक्सेन्पो ओतोप छोङकी सखुल तिवा जी नाङ्गोभियन छोक्चो अर्यालताङ दाहालकी छोरिक टोसम्म तेजिन पल्जोर हाताङला खाक्सेन्पो वतुप भकानी दाम फ्रमदेवताङ टनकपुर सखुलची नागुप छोक्चो अर्यालकी गेर्की टुङ्गी खाङकी सेतुभिएन तुग्राङ क्याने खोङतिवी महेन्द्रनगर नम्दुथाङ तेजेन शुक्ला फाट वन्यजन्तु आरोसेन सखुलसाङ जी नाङ्गोपताङ तिरिम्बला खोङतिवी महेन्द्रनगर नम्दुथाङ यार्ग्या जब तेजेन सेवा ग्यासा जब कोला जेल्वा वतुप तिवाताङ क्यानसाङ टुङ्गु क्या नगोप सेनगुवा ग्याकर्की औपचारिक जिकोला फेउ छिसित तोन्पो शिशिर खनालताङ ग्याकर्की जनता पार्टीकी छिसित विभाग छो डाक्टर विजय चौथाई वाले पर्ला रिङ नयाँ दिल्लीला थुनलम छुङ्गुवा टिकवला लोन्पो खनालताङ चो चौथाई वाले पर्ला ग्यालखप्ने पर्की तम्जे यार्ग्या जब सोखा सोखा तेजेन मिमाङ मिमाङ पर्की तम्जे रम्बो जब कोला टुङ्गो छुङ्गु एमबी सुङछाप खाङकी सेनगुवा छिसित लोन्पो खनाल ग्याकर्की छिसित लोन्पो एस जयशङ्करकी देनछेनला दाङ नयाँ दिल्ली फेउएन दलेन तेजिन ग्याङसिङ लोन्पो डाक्टर विक्रम तिमल सिन्हाकी ग्यालखप छिसित नेताङ सम्बा छोक्ला ग्युरो सुङ्गिन लोनखाङ तेजिन सुङ्गे डेलवा वतुप छोकपाला कितुप सेटिङदाङ क्यक्प लक्पकी नेताङ मेटाटोय गलोप सुङसुङ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी नुवाकोटकी थेङताङ बोकी जोङखी लेन्जोम तेम्जेला ल्यारिमला रिङ सुङलप नगिन लोन्पो तिमल सिन्हाकी मिमाङ तिवला तेरो सेवा फेन्सेन्पो जब्ला टेङ्बु क्यान सुङकी लाकाखी वतुप सुङसुङ ल्यारिमला सुङलप नगिन लोन्पो तिमल सिन्हाकी वदेमकी रिम्बाला मिमाङ तिवाताङ क्यान क्याउ ख्यालेन डुपा कितुप मिग्योलकी सुङकी लाका खि वतुपताङ सुङकी खि वतुप लाकाला तेरिकी रोग्राम खाक्सेन्पो वतुप सुङ्गिन तेरि पला चिक्डेल कितुपला खरियुक जोप्ला मिमाङ तेरिला सुनाङ सुङ ठोतेन तेजिन चेङ्गे साफ समी लोन्पो निसा मेहताकी तन्दा बजाला माहौ तेजिन मेङ्यो मेन्तिवा खुर्नी हुङ्गुब्ला तेजिन टडिक क्यान जोलोमो जब्ला निर्देश नाङ्गुवा म्यान टडिक छोकपी अनुगमन जुग्ला लोन्पो मेहताकी क्यान्सर तङ यम्बा म्यान्तिवा मेङ्यो नेताङ हुङमी जितुब्ला निर्देश नङ्गोभिएन लोन्पो मेहताकी तन्दा सेगम्यान यप्तङ चोङ्गुला अनुमति लौ निवेदन पेस क्याउतङ अनुमति मालौ कम्पनी तिवा निरीक्षण क्यानी लाका गो जुतुब्लासङ निर्देश नाङ्गुवा तुग्राङ क्याने लोन्पो मेहताकी विभागला फेन्सेन्पो जब्ला तुछोलाङ किगौला कि तन्दोग्ला खाक्सेन्पो वदुप चालक मितिवी थो तेन तेन क्यान पेस कितुब्लासङ निर्देश नाङ्गुवा राष्ट्रिय स्वतन्त्र पार्टीकी आरिङ्ग्याल खाप्नगी जोङखा सुमजुसुवा तिनला लेन्जोम कितुप गल्गुवा रासोपाकी उले छोकपी आरिङताङ सला जोङखी लेन्जोम कोडे कितुप थाक्छुत क्याउएन उले छोकपी थाक्छुत क्याउ नाङसिन्न आरिङ कोशी प्रदेशकी जोङखा गु मधेस प्रदेशकी जोङखाङी बागमतीकी जोङखा गु गण्डकी प्रदेशकी जोङखाङा लुम्बिनी प्रदेशकी जोङखा ग्या कर्णाली प्रदेशकी जोङखाङी ताङ सुदूरपश्चिम प्रदेशकी जोङखा सुमला लेन्जोम कितुप मन्त्री कविन्द्र बुर्लाकोटेकी ख्यान्थोक नाङसुङ तुग्राङ क्याने रासोपाकी थेङताङ बोकी ग्यालिङ लेन्जुम ताहुङ्गुप असार लाकी कते दिन्डे जुन गते गुस्याक चितवनला कितोप गल्गुवा गोमी नाङसित लोन्पो सुदन गुरुङकी कोला ङ्याम्सिप कितुब्ला जो छोकपी रङ्गी प्रतिवेदन दाङसुङला चिगेमगुवा ङ्याम्सिप छोकपी गोठित अच्युतम प्रसाद फन्डारीकी प्रतिवेदन दाङसिलोन बालेन्द्र साला चोलोपिएन गलुप बैशाखला कि गते निसु ग्याला गोमी ठिम्पोन फन्डारीकी गोठितला मालेका नियन्त्रक शोभाकान्त पौडेलताङ ठिम्पोन छेन्पोकी ल्याखुङकी छाक्रोप ठिम्पोन ङ्याम्सिप छोकपी गुरुङताङ क्यान्टोङ्गो लानी प्रतिवेदन जोइएन छोङमेन दीपक भट्टकी लिबर्टी माइक्रो इन्सुरेन्सतङ स्टार माइक्रो इन्सुरेन्सकी सेरेङ्यो कोला थेन्दुप क्योन कोला छोकपी ङ्याम्सिप क्याउ सेनगुवा दलेन तेजिन ग्याङसिङ लोनखाङकी सार्वजनिक सेवा प्रसारण पिएसबी छोकपाला थोङ्गो क्योकपो लोकपो किमा ख्यौ लाका तिवा तेजिन ट्याङ्बु क्यान लाका क्याउ मा क्यौ कोला लोपजुङ तेरेनी ग्याम्सिप कितुप छोकपा जोनगुवा लोनखाङकी रङ्गे आन्तरिक ख्यान्थोकी तन्दोक्ला छोकपा ना छोकला खेलुप खम्जु महालेका परिषदकी ल्याखुङकी प्रतिवेदन तेजिन सार्वजनिक छोकपी कोला ट्याङ्बु क्यान सिजु नाङसिन लोपजुङ कितुब्ला छोकपा जोइएन
इन्जिनियर डाक्टर आवास मास्केकी गोठिला जो छोक्पी उमेश रूपा खेती टिकाराम कार्कीतङ नवीन कुमार मिश्र छोक्मी वतुपिन लोनखाङकी सेतुपनाङ सिने पिएसपी छोक्पी रङ्गी चालक तिवा सेटेलाइट तेमा ख्याफेले कितुब्ला छुक्यालकी सेटेलाइट ब्यान्ड विथ सेवा प्रदायक कम्पनी तिवातङ क्यान चिलो निङ निने चुन तन्दा सेक थुन्लाम खि वाउतङ ती थुन्लामला तुछो नङला च्यानल पोरूप स्ट्यान्डर्ड डेफिनेसन तङ एसपी तेमा हाई डेफिनेसन एसटीला पोतोप छिङै कोर्ना सोकी कोला छुङ्गो थुन्लाम कोला क्यक्पु लक्पो क्याउ लेन हसीमा लोनखाङकी ती कोला लोपजुङ क्यानी निमा न्युसु चिकी नङला न्याम्सिप युगी प्रतिवेदन पेस कितुब्ला छोक्पा जो येन जमलुङमा ज्यानी लोकुरिम्बला निमाङ्गाने जुन तोरुप ओखलढुङ्गा जोङ्की खिचितेम्बा युछपी दवा शेर्पा कर्णु सुङ्क्योप क्यानी तन्दा ग्यास काठफाडौकी हेम्समेन खाङला मेन्जुखी वतौसेन ग्वा हेम्समेन खाङकी दाङ विज्ञप्ति चि ख्याफेला क्यानी निमाङ्गा तोरु शेर्पाला आइसियुला जाङ्ने तन्दा मेन्जुखी वतौ सेतुपिन शेर्पाकी लक्पाङी कार्की लक्पी थाप्तोकला क्योनुफोको मेनखाङकी सेन ग्वा मेन पातिवी छोक्पी शेर्पाकी ठोतेन मेन्जुखी वतोप्ताङ खोङला तरुङसङ निमा चैसेक आइसुइला रङ जङ्गले मेन्जो कितुप मेनखाङकी सेतोपिएन सुनसरीकी कोसी यो छोक्पा वराङ ग्या फन्टाबारीला दाङ्गमो जिमडुल दप्चोक्लासोर्नी कोर्सुङ मक्मी नासकल ग्वा दप्चोक्लासोर्नी त्रियुगा टोङख्यार वराङ नि खाङबा युदुप कोर्सुङ मक्मी लोसुमजुसवाङीकी रन्दीप पौडेल नासक गलुप चोङखी कोर्सुङ मक्मी ल्याखुङ सुनसरीकी डिएसपी चन्द्रबहादुर खट्काकी ख्यान्थोक नाङसुङ रेडियो नेपालनी सेर्वी साङ्गे डुसुङ थुचिसे।

अहिले सुन्नुभयो दोहोरी गीत किरण बाबुपुन र देवी घरतीको स्वरमा टोपलाल सुवेदीको शब्द तथा लय सङ्कलन रहेको थियो। अब सुनाउँदैछौँ ईश्वर सिंह र कालिका रोका मगरको स्वर, शिव खेलीको शब्द रहेको छ भने लय सङ्कलन ईश्वर सिंहको।

अहिले सुनायौँ बसन्त थापा र सुनिता परियारको स्वर, नवराज पन्तको शब्द, लय सङ्कलन बसन्त थापाको। अब सुनाउँदैछौँ यो अर्को दोहोरी गीत, नवराज थापा मगर र सुनिता थेगिमको स्वरमा सविता गुरुङको शब्द रहेको छ भने लय सङ्कलन युनिक थापा मगरको।

कृष्णायौँ शङ्कर विरही गुरुङ र इन्द्रा गुरुङको स्वर, शङ्कर विरही गुरुङको शब्द रहेको थियो भने लय सङ्कलन राजु गुरुङको। अहिलेलाई दोहोरी गीतहरू सुनाउने क्रमको अन्त्यमा सुनाउँदैछौँ सागर गुरुङ, मीना लामा र साथीहरूको स्वरमा सागर गुरुङको शब्द तथा लय सङ्कलन रहेको छ।

0: विदेशमा बस्दा फजुल खर्च र गैर कानुनी काम नगरौ, जेल सजाय वा दण्ड जरिवाना पनि हुन सक्छ।
1: सिकेको सीप र पुँजीलाई उद्यममा लगानी गरौ, तपाईँको परिश्रम सुरक्षित भएमा वैदेशिक रोजगारी सफल हुनेछ।
0: वैदेशिक रोजगार बोर्डको सचिवालय।
2: मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी नचलाऊ र चलाउन पनि नदिऊ, अन्यथा दुर्घटना हुने जोखिम बढ्छ।
3: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। प्रविधि संयोजनमा रामकृष्ण शाह, उद्घोषणमा सहकर्मी बलराम कोइरालासँगै म विष्णुदेवी पौडेल। यति बेला साँझको 5 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। भारतको औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनाल र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डाक्टर विजय चौथाईवाले बीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ। त्यस अवसरमा उहाँहरूले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्ने, पार्टी पार्टी तथा जनता जनता बीचको सम्बन्धलाई गाढा बनाउने विषयमा छलफल भएको नयाँ दिल्ली स्थित नेपालको दूतावासले जनाएको छ। परराष्ट्र मन्त्री खनाल आफ्ना भारतीय समकक्षी एस जयशंकर मैत्रीपूर्ण निमन्त्रणामा हिजो नयाँ दिल्ली पुग्नु भएको हो। सभामुख डोल प्रसाद रियालले कानून निर्माण गर्दा तीन तहका सरकार बीच समन्वय एवं सहकार्य हुनुपर्ने बताउनु भएको छ। अन्तर्व्यवस्थापिका मञ्चले टिकापुरमा आज आयोजना गरेको अन्तर्व्यवस्थापिका सम्मेलनमा उहाँले संहिता कार्यान्वयनमा संघीय संसद र प्रदेश सभाबीच प्रभावकारी रूपमा समन्वय, सहयोग र सहकार्य हुनुपर्ने बताउनुभयो। कानूनको कार्यान्वयन गर्नुपर्ने वर्गले कानून निर्माण भएपछि मात्रै थाहा पाउँदा कार्यान्वयनमा चुनौती देखिँदै गएको भन्दै उहाँले लक्षित समूहसँग समन्वय र सहकार्य गरेर मात्रै कानून निर्माण गरिनुपर्ने बताउनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले देश नयाँ राजनीतिक संस्कारतर्फ अग्रसर भएको बताउँदै मन्त्रालय तथा सरकारी निकायमा हुने सेटिङ, विकृति र बिचौलिया तन्त्रको प्रभाव अन्त्य हुँदै गएको बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपा नुवाकोटको प्रथम जिल्ला अधिवेशन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उहाँले नागरिक सेवा प्रवाहलाई भ्रष्टाचार मुक्त, पारदर्शी र उत्तरदायी बनाउने दिशामा सरकारले काम गरिरहेको बताउनुभयो। उहाँले विकासमा सबैको समान पहुँच सुनिश्चित गर्ने प्रणाली निर्माणमा सरकार केन्द्रित रहेको जानकारी दिनुभयो। शक्ति पहुँच वा प्रभावको आधारमा बजेट बाँडफाँड गर्ने विगतको गलत अभ्यास अन्त्य भएको बताउनुहुँदै संचार मन्त्री तिमल सिन्हाले आम निर्वाचनको क्रममा मतदातासँग गरिएका प्रतिबद्धता पूरा गर्ने उद्देश्यको साथ सरकार अघि बढ़िरहेको बताउनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले हाल बजारमा अभाव देखिएका औषधिको आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन निर्देशन दिनुभएको छ। औषधि व्यवस्था विभागको अनुगमनपछि उहाँले क्यान्सर लगायत औषधिको अभाव हुन नदिन निर्देशन दिनुभएको हो। उहाँले हालसम्म औषधि आपूर्ति र वितरणको अनुमतिको लागि निवेदन पेश गरेको तर अनुमति नपाएको कम्पनीको स्थलगत निरीक्षण गरी प्रक्रिया अगाडि बढाउन निर्देशन दिनुभयो। साथै मन्त्री मेहताले विभागको नियमन क्षमता वृद्धि गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनु पर्ने बताउनु भएको छ। पार्टीको जिल्ला अधिवेशनको सन्दर्भमा सामाजिक सञ्जालमा मबाट हामीमा रूपान्तरण हुने बेला आएको उहाँले उल्लेख गर्नुभएको छ। अधिवेशन र महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभएको जनाउँदै उहाँले महाधिवेशन प्रक्रिया पार्टी जीवन विधि, अभ्यास र स्वस्थ परम्परा निर्माण गर्ने अवसर भएको बताउनुभयो। जलविद्युत परियोजना, विद्युत प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी सामाजिक सुरक्षा कोषले कर्जा वा सहवित्तीयकरणमा लगानी गर्ने गरी प्राथमिकताका क्षेत्र निर्धारण गरेको छ। कोषमा यही जेठ 20 गतेसम्म 1,11,07,50,85,000 रुपियाँ बराबरको योगदान रकम जम्मा भएको छ। दैनिक रूपमा रकम थपिँदै गएकाले लगानीको दायरा विस्तार गर्नुपर्ने निष्कर्षमा रहेको कोषले जनाएको हो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: हेलो,
2: के गर्दैछौ?
1: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
2: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
1: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
3: अब रात तपाईँको
4: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग तत्काल भेटवार्ता गर्ने कुनै आधार नदेखिएको बताउनु भएको छ। युक्रेनका राष्ट्रपति जेलेन्स्कीले युद्ध अन्त्यको लागि प्रत्यक्ष भेटवार्ताको प्रस्तावसहित खुल्ला पत्र पठाएको एक दिनपछि सेन्ट पिटर्सबर्गमा आयोजित समारोहमा पुटिनले अहिले आमुन्ने सामुन्ने वार्ताको कुनै औचित्य नरहेको प्रतिक्रिया दिनुभयो। पुटिनले शान्तिवार्ताबाट ठोस सहमति बनेपछि मात्र नेता स्तरको भेट सम्भव हुने उल्लेख गर्दै युद्ध विराम भन्दा पहिले दीर्घकालीन समाधान आवश्यक रहेको बताउनुभयो। जेलेन्स्कीले भने पुटिनको प्रतिक्रियाले रुसले फेरि पनि युद्धकै बाटो रोजेको देखाएको बताउनु भएको छ। उहाँले पुटिन युद्ध अन्त्य गर्न इच्छुक नभएको दावी गर्दै विश्व समुदाय उहाँको जवाफबाट निराश भएको टिप्पणी गर्नुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो साँझ 5 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
3: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। समाचारपछि सुन्न सक्नुहुनेछ शैक्षिक रेडियो कार्यक्रमको पुनः प्रसारण। अहिले भने सुन्नुहुनेछ तामाङ भाषामा समाचार।

0: चु रेडियो नेपाल हिन्न तामाङ सानगिरी ढाङनी दा ढेनमुला घाई दिरा थिङ सुङबोन डोलप्रसाद अर्यालसे ठिम सोमा गोरसोम तहला सरकार घुङ्री ज्याना लासी ताम तादो लाबिसी सुङबा मुला अन्तर व्यवस्था पिका मनसे टिकापुरी तिनी सेङ्बा अन्तर व्यवस्थापिका हवाल्डी लेङ्मो थान्चिबान सुङबोन अर्यालसे सङ्घीयता सेङबारी सङ्घीय संसद थिएन प्रदेश सभा गुङ्री प्रभावकारी सहकार्य तादोला विशी सुङबा खिल्ला चुराङलासिन राष्ट्रिय सभा लाचोहो नारायण प्रसाद दाहालसे स्थानीय प्रदेश थिएन सङ्घीय सरकारला रोरी आतबा ताम्दा सङ्घीय संसदसे किन्सी गाछा नितोला विशी सुङबा मुबा चु गाछा सुङबोन डोलप्रसाद अर्याल राष्ट्रिय सभाला चोहो नारायण प्रसाद दाहालसे कञ्चनपुरला दोधारा चाँदनी नगरपालिकारी सोबारी माइबा सुखा बन्दरगाह थुम च्या स्युबा मुबा सुदूर प्रदेश श्री दोस्युबा सुङबोन अर्याल थिएन चोहो दाहालसे तिनी नेपालला नोर विकासरी रो लबा छोङ पूर्वाधार कादे च्या स्युबा हिला चुराङलासिन सुङबोन थिएन चोहोसे महेन्द्र नगर एयरपोर्ट थिएन शुक्ला फाटा री सेमच्यान आरक्षण थुम च्या स्युबान महेन्द्र नगर एयरपोर्ट खारङ लासी ज्याबा सोबारी खामला विवा ताम्री काठुइनोन लासियुबा मुबा भारत कोरबारी निस्युबा रोङसा ब्लोन शिशिर खनाल थिएन भारतीय जनता पार्टीला रोङसा विवा ग्रेनपोर्ट डाक्टर विजय चौथा बाई ले से तिनी छाट धिल्लीरी रूपतासी लेङ्मला स्युबा मुला होजा धुरी थेनिकादे घुङ्री युल्नी गुङ्ला ब्रेलबादा दातेला भीमा ज्याबा सोबा पार्टी पार्टी थिएन मिनी मिनी गुङ्ला ब्रेलबादा ज्याबा सोबा ताम्री लेङ्मो ताबा मुला बिसी छार धिल्लीरी मुबा नेपालला ग्लेबोन खाङसे पाङबा मुला रोङसा ब्लोन खनाल भारतीय रोङसा ब्लोन एस जयशङ्करला निम्तोरी तिलमा छार दिल्ली धोस्युबा मुला राष्ट्रिय स्वतन्त्र पार्टी लाचोहो रवि लामी छानेसे दोङराफसे पिन्बा आबिभारा छेउना लाबारी मोकोनसे रङला स्वार्थदा ख्लातोला बिसी सुङबा मुला तिनी थेन ढाङ्गर ताबा पार्टीला जोङ ग्रेनहवाल्ला ताम्री चोहो लामी छानेसे सामाजिक सञ्जालरी गा ग्याम ह्याङ तादोबा धुई खाबा मुला बिसी सुङबा मुबा ग्रेनहवाल गोबाङ दाम्बा गे जेखेन आइन सुङबान चोहो लामी छानेसे ग्रेनहवाल पार्टीदा सोना लाबा थेन रिमठिम सोबा अफसर नोन हिनला बिसी सुङबा मुबा रासोपाला तिनी सोमचुई निस थेन नाङ्गर निची कु झोङ्री ग्रेन ह्वाल ताबान मुला रासोपाला गिक्छा ग्रेन ह्वाल प्रक्रियारी ओडा थेन पालिका तहला ग्रेन ह्वाल तासी झिनबा मुला पार्टीला गिक्छा ग्रेन ह्वाल दखाबा असार निस हेन्से कु धोना चितोन्डी ताबान मुला सूचना थिएन संचार ब्लोन डाक्टर विक्रम तिमिल सिनासे युल छार ग्लेठिम क्यार निबान मुला सुङबान ब्लोन खाङथेन सरकारी निकायरी ताबा सेटिङ विकृति थिएन बिचौलिया तन्त्र थुम्ना लाबा घेरी सरकार वाङबा मुला बिसी सुङबा मुला राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नुवाकोटला गिक्छा जोङ ग्रेन ह्वाल्ला ठोङसेङ ह्वाल्डी तिनी लेङ्मो थान्चिबान ब्लोन तिमिल सिनासे मिनिदा पिन्बा सेवादा भ्रष्टाचार मुक्त पारदर्शी थिएन उत्तरधाई शोभा घ्याम्री सरकारसे घे लाबान मुला बिसी सुङबा मुला ब्लोन तिमिल सिनासे सरकार थिएन सत्तारी चिबा धलसे मिनिला सेमदा गोसी गे लाबान खाबा मुला बिसी सुङबा मुबा संचार ब्लोन डाक्टर तिमिल सिनासे सरकारदा दातेला भीमा कोङबा सोबारी मोकोनला रो तोला सुङबान पार्टीला जोङ ग्रेन ह्वाल्डी एला ङला आभिना ज्याना लासी थुम्ना लाबारी मोइजेन लासियुबा मुला लुइथेन चाबा स्वच्छता ब्लोन निसा मेहतासे दाते बजारी आयाङबा मानला योनान याङबा व्यवस्था ढिक्ना लाबारी सुङबा मुला मान व्यवस्था विभाग च्यासिबा लिचा ब्लोन मेहतासे क्यान्सर ह्याम्दा तोबा राङबा मान अभाव ताबारी आपिन बादा सुङबा मुला ब्लोन मेहतासे दाते धोना मान आपूर्ति थिएन वितरणला अनुमति रि निवेदन पिन्बा तासै अनुमति आयाङबा कम्पनी कादे च्यासी प्रक्रिया गाछा बोरबारिन सुङबा मुला गाछाला दिम्लोन सुदन गुरुङ थोरी च्याबा साइबारी शोभा समिति से राङला प्रतिवेदन तिलमा सरकार दा पिनबा मुला च्याबा साइबा समिति ला थुतबोन अच्युतम प्रसाद भण्डारी से प्रतिवेदन तिलमा काइब्लोन बालेन्द्र शाहदा पिनबा मुला निबा बैशाख निचुई भ्रेरी गाछाला ठिम्पोन भण्डारी ला गोबाङरी महालेखा नियन्त्रक शोभा कान्त पौडेल थेन महान्यायाधी भक्ताला गेजाङला रो ठिम्पोन अच्युत मणि न्यौपाने सदस्य मुबा समिति शोभा मुबा च्याबा साइबा समिति से गुरुङ थेन बयान किन्सी प्रतिवेदन शोभा हिला सूचना थिएन संचार ब्लोनखाङ से सार्वजनिक सेवा प्रसारण गेन्दुन्जी मराङबा नोर अनियमितता प्रक्रियागत कमजोरी थिएन वित्तीय अनुशासन नाङबा ताम्री च्याबा गोबारी समिति शोभा मुला ब्लोनखाङ से राङला आन्तरिक जानकारी प्रायोजनडी लोलोलोलो निकायरी खाबा उजुरी महालेखा परीक्षकला गेजाङला प्रतिवेदन थिएन सार्वजनिक सरोकारला तामदान किन्सी राङबाङ थिएन तथ्य ताम गोबारी समिति शोभा हिन्ला विषय पाङबा मुला इन्जिनियर डाक्टर आभास मास्केला थुतबोन्डी शोभा समितिरी उमेश रूपा खेती टीका राम कार्की थिएन नवीन कुमार मिश्र सदस्य मुला ब्लोनखाङसे मोकोन ताम च्यासी घोषी निचुई गिकरा नाङरी सुझाव छ्याम प्रतिवेदन पिनबारी समिति शोभा हिन्ला ज्योमो लुङमा क्रेबा धुरी ङारा हेन्से माबा दावा शेर्पादा ओने उद्धार लसी धाते याम्बुला ह्याम्स अस्पताल डी मान लबान मुला ह्याम्स अस्पताल से तिलमा कागुर छिपान रेङबा दुई ज्योमो लुङमा थुम्री माबा शेर्पादा जल वियोजन मराङबासे आइसियुरी थान्सी मान लबान मुला बिसी पाङबा मुला डाक्टर ला टोलीसे शेर्पाला लुई अवस्था गोबान मुबासे तिलै र आइसियुरिन थान्सी मान लबा बिसी अस्पताल से पाङबा मुला विक्रम सम्बत 2081 असोज ला भाल दुईसे नोङना लाबा काभ्रे पलाञ्चोक सदर मुकाम दुली खेल्दी सेङबा थुङबा क्युई आयोजना दोषी शोभा मुला पनौती नगरपालिका चुई निला सत्तकन्या मुहान थुम राङबा घ्लारी पाइप लाइन रे ग्रेन क्षति ताबा मुबा दुली खेल थुङबा क्युई आयोजनाला डुचुईको प्रतिशत थिएन जर्मनी रो नियोग जीआईजेट ला ब्लिची प्रतिशत नो रोरी आयोजना सोसी जिन्ना लाबा हिन्ला बिसी नगरला गे तेन्बा घ्रेनपो निरा जन जङ गम्से सुङबा मुला सुनसरी कोशी गाउँपालिका ब्रे भान्टा भारी तिलमा मुना मोटरसाइकल दुर्घटना तामा प्रहरी जवान सिबा मुला त्रियोगा नगरपालिका नि दिम्ताबा प्रहरी जवान सोमचुई नि दिङला सन्दीप पौडेल सिबा मुला बिसी जोङ प्रहरी गेजाङ सुनसरीला प्रहरी नायब परीक्षक चन्द्र बहादुर खड्कासे सुङबा मुला तारा खोला गाउँपालिकारी सोबान लाबा जलविद्युत आयोजनारी गे लबान लाबा मेन्दोगिक गे लाबा मिनी फाइला पाइप से च्याप्दीमा सिबा मुला तारा खोला गाउँपालिका गा धमसरारी सोबान लाबा जलविद्युत आयोजनारी गे लाबा रोल्पाला सुन छहारी गाउँपालिका सोम धिम्ताबा निचुई दिङला दिल बहादुर विक सिबा खिला डोजर ग्याम ताइबा पाइभ्री च्याप्दिसी गम्भीर घाइते ताबा भिकला मान लबान लामा गलकोट नगरपालिका सोम हटियाला इमर्जेन्सी अस्पतालले तिनी दिनिरी सिबा हिन्ला बिसी जोङ प्रहरी गेजाङला ग्रेनपो फरिन्द्र प्रसाद प्रसाईसे सुङबा मुला स्यान्सिबन मुबा सानगिर जिन्जी फ्याफुल्ला
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
2: राष्ट्रिय रेडियो राष्ट्रको संचार
3: श्रोतावृन्द नमस्कार नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ
4: श्रोता विद्यार्थी आज हामी माध्यमिक तह कक्षा 10 नेपाली विषयको पाठ 4 रहेको यस्तो कहिले नहोस् मनवादको अनुच्छेद 1-3 आधारित भएर सस्वर पठन शुद्धोच्चारण शब्दभण्डार बोध प्रश्नोत्तर र घटना वर्णनमा केन्द्रित भई शिक्षक र विद्यार्थीबीच गरिएको संवाद प्रस्तुत गर्दैछौँ भाइ बहिनीहरू तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिपोट गर्न तयार हुनुहोस् है त तयार हुनुभयो?

0: शान्ता, आज कस्तो रमाइलो वातावरण छ है।
1: हो नि, आकाश पनि पुरै खुलेको छ, चारैतिर छ्याङ्ग देखिएको छ। हैट, बाटामा अरू केही पनि छैन, कानै खाने गरी अनावश्यक घन्टी बजाउने को रहेछ भनेको त, बासु पो तिमीलाई त।
2: शान्तालाई हल्ला गरिदिएको नि, शुभ बिहानी है दुवैजनालाई।
0: शुभ बिहानी बासु,
2: आउँदै गर है, म साइकल राख्दै गर्छु।

0: ले आज मनोवाद पढाउनुहुन्छ, हिजै भन्नुभएको थियो।
1: ऊ हेर त उता सर आइसक्नुभयो, हल्ला नगर है साथीहरू।
2: नमस्कार सर।
3: नमस्कार है, नमस्कार। के छ हालखबर?
1: ठिकै छ सर, अनि सरलाई कस्तो छ नि?
3: मलाई पनि ठिकै छ।
0: आज पाठ चारको मनोवादमा छलफल गर्ने कुरा थियो होइन त सर?
3: हो, आज हामी मनोवादमा छलफल गर्छौँ। ल अब सबैले पाठ्य पुस्तक पल्टाउनुहोस् त।
4: सर, यो मनोवाद भनेको कथा जस्तै हो कि वक्तृता जस्तो हो?
0: मलाई पनि यसबारेमा सोध्न मन लागिरहेको थियो सर।
3: मनोवाद भनेको कथा जस्तो पनि होइन र वक्तृता जस्तो पनि होइन, यसको आफ्नै छुट्टै चिनारी छ।
1: भन्नाले कस्तो सर?
3: मनोवाद पनि रूपक विधाको एक उपविधा हो। यो अरूले नसुन्ने गरी मनमनै सम्बन्धित मनोवादकर्तामा मात्र सीमित रहन्छ। यो कुनै विषयलाई लिएर एक्लै गरिने विचार विमर्श, तर्क वितर्क तथा कल्पना हो।
0: पात्र र परिवेश भए पनि यो संवाद चाहिँ होइन उसो भए?
3: बासुले ठिक भन्नुभयो। संवादमा दुई चारजना पात्रहरू कुराकानी गर्छन्, मनोवादमा एकजना मात्र पात्र हुन्छ। यो एकजना पात्रको सोचाइको अभिव्यक्ति हो, यसलाई एकालाप पनि भनिन्छ।
1: भनेपछि यसमा पात्रका आफ्नै अनुभव हुने रहेछन् होइन त सर?
3: हो, शान्ताले ठिक भन्नुभयो। अब हामी मनोवाद नै पढेपछि थप प्रष्ट हुन्छौँ।
2: हुन्छ सर।
3: पात्र सुकमान, स्थान बोहराटार काठमाडौँ, समय राति 10 बजे।
0: यो कोष्टकमा राखेको चाहिँ परिवेश हो सर?
3: हो, ख्याल गर्नुहोस् है, म पढेर सुनाउँछु। सुकमान बत्ती बन्द गरेर सुतेको आधा घन्टा भइसक्यो, उनलाई पटक्कै निन्द्रा परेको छैन। साइबर अपराध बढेका कारण आफू र थुप्रै मानिसले पाउनुसम्म दुःख पाएको सम्झेर उनी खिन्न छन्। सामाजिक सञ्जालमा छाएका विकृतिले गर्दा आज उनको मन अमिलो भएको छ।
0: मन पनि अमिलो? चुप लाग्न एकछिन।
3: बिस्तारामा सुतेको एक घन्टा हुँदा पनि उनलाई निद्रा लागेको छैन। बेला बेला साइबर अपराधबारे आफूले पढेका, सुनेका र थाहा पाएका कुरा पनि मनमा झल्यास आइरहन्छन्।
4: अब खास मनोवाद सुरु हुन्छ होइन त सर?
3: हो, भर्खरै तपाईँहरूले सुन्नुभएको मनोवादको परिवेश हो। अब म मनोवादको केही अंश पढेर सुनाउँछु। तपाईँहरू उच्चारण र अर्थ सिक्नुपर्ने शब्द चिन्ह लगाउँदै मनोवादको घटना पनि ख्याल गर्नुहोस् है त।
2: हुन्छ सर।
3: अरे, के जमाना आयो यस्तो! सामाजिक सञ्जालले गर्दा जीवन सहज र सजिलो भयो भनेको त झनै जटिल र समस्याग्रस्त पो बन्न थाल्यो। सामाजिक सञ्जालबारे थाहा भएको म जस्तो त आज फँसे भने अरू कति मान्छेलाई यो सञ्जालले पीडा दिएको होला। खाएको विष पो लाग्नुपर्ने, नखाएको विष पनि लाग्दो रहेछ।
1: यो कोष्टकमा राखेको कोल्टो फर्कदै भन्ने चाहिँ के हो सर?
3: यो पात्रले गरेको हाउभाउ तथा शारीरिक चेष्टा हो। अब यो अनुच्छेदको बाँकी अंश शान्ताले नै पढ्नुहोस् त। अरूले अघि भने जस्तै उच्चारण र अर्थ सिक्नुपर्ने शब्द चिन्ह लगाउँदै मनोवादको घटना पनि ख्याल गर्नुहोस् है।
1: यो मोबाइलभित्रको साइबर संसारमा पस्दा त खुबै विचार पुर्याउनु पो पर्दो रहेछ नि। हैट, मोबाइललाई पनि के दोष दिनु र खै? मैले नै होस गुमाएपछि मोबाइललाई के को दोष? यो मोबाइल भन्ने चिज पनि विचित्रकै छ
0: सर। यो विचित्र भनेको के हो?
4: अनौठो तथा विलक्षण हो क्या? त्यही पाठको तल छ नि, हेर त।
3: हो, त्यसको अर्थ त्यही छ। हेर्नुहोस् त बासु, अगाडि पढ्दै जानुहोस् त शान्ता।
1: पोहोर साल त सामाजिक सञ्जाल प्रयोग र साइबर सचेतना सम्बन्धी कक्षामा म स्वयं सहभागी भएको थिएँ नि, तर खै के गर्नु, पढेका कुरालाई व्यवहारमा उतार्न नसकेपछि त्यो पढाइको के पो अर्थ हुँदो रहेछ र? बेलामा बुद्धिमा बिर्को लागेपछि त्यो बेला साइबर अपराधबारे गजबसँग भन्नुभएको थियो नि साइबर क्राइम शाखाका सब इन्सपेक्टरले।
4: अनि सर, सचेतना भनेको के हो नि?
3: सचेतना भनेको जागरुकता हो
0: सर। बुद्धि भन्ने कि बुद्धि भनेर उच्चारण गर्ने?
3: राम्रो प्रश्न गर्नुभयो बासुले। बुद्धि होइन, बुद्धि भनेर उच्चारण गर्नुपर्छ। सबैले उच्चारण गर्नुहोस् त,
2: बुद्धि।
0: अब बाँकी अंश म पढौँ सर?
3: हुन्छ, पढ्नुहोस्।
0: वास्तवमा यी सारा कुरा मैले त्यति बेला सुनेर उति बेलै अर्को कानले नउडाएको भए। त्यस दिन आएको त्यो म्यासेजलाई

0: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। भर्खरै सुन्नुभयो स्वदेश गान, शक्ति कुमार श्रेष्ठको स्वरमा, गायक स्वयंकै रचना र सङ्गीतमा।
1: यसका साथै आजलाई रेडियो नेपाल बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यहीँ सकिन्छ। अब यसपछि केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हवस् त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौँ। नमस्कार।

हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। 6:10 समयमा सुन्न सक्नुहुनेछ प्रदेश समाचार। यति बेला भनी साँझको 6 बज्न लाग्यो। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुदूरपश्चिमका प्रदेश प्रमुख नजीर मियाले सुदूरपश्चिमको समग्र विकासका लागि स्थानीय र प्रदेश सरकार मिलेर काम गर्न आवश्यक रहेको बताउनु भएको छ। आज धनगढीमा आयोजित स्थानीय सरकार अनुभव र उपलब्धि विषय कार्यक्रम उद्घाटन गर्दै उहाँले सुदूरपश्चिम थुप्रै सम्भावना भएको क्षेत्र भएकाले मिलेर सुन्दर बनाउनु पर्ने बताउनुभयो। उहाँले संविधानले नै तीन तहका सरकारले गर्ने काम प्रष्ट रूपमा छुट्याएको उल्लेख गर्दै सोही अनुसार आफ्नो जिम्मेवारीमा रहेका काम गर्नुपर्नेमा जोड दिनुभयो। आकर्षक सेवा सुविधाको प्रलोभन देखाई ग्रीस र जापान पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको अभियोगमा दुईजनालाई काठमाडौँबाट पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका तीन बस्ने लक्ष्मी थापा कार्की र बुढा नीलकण्ठ आठ बस्ने प्रिया बानिया रहेका छन्। पक्राउ परेका मध्ये लक्ष्मीले ग्रीस पठाइदिन्छु भन्दै एकजनासँग 11,50,000 लिएको पाइएको छ। यस्तै प्रियाले जापान पठाइदिन्छु भन्दै एक पीडितबाट 2,00,000 रुपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले खोज तलास गरेको थियो। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा 10 ले माध्यमिक शिक्षा परीक्षा एसईईको पूरक ग्रेड वृद्धि परीक्षा सम्पन्न भएको 2 साताभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गरेको छ। आगामी असार 1-9 गतेसम्म पूरक परीक्षा हुँदैछ। यसअघि एसईई 2082 को परीक्षा फल 1 महिनामा प्रकाशन गरिएको थियो। परीक्षा नियन्त्रक टुकराज अधिकारीले आगामी असार 25 गतेभित्र पूरक परीक्षाको परीक्षा फल प्रकाशन गरिने बताउनुभयो। एसईईमा 1,46,507 विद्यार्थी नन ग्रेडेड भएकोमा पूरक परीक्षामा कतिले सहभागिता जनाउँछन् भन्ने यकिन तथ्याङ्क प्राप्त भइ नसकेको उहाँले बताउनुभयो। ग्रेड सी भन्दा कम प्राप्त गरेका विद्यार्थी पूरक परीक्षामा सहभागी हुनेछन्। अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ। खलङ्गाबाट 23 कोस उत्तर पश्चिममा रहेको पालिकाको वडा नम्बर 3 गौड्या खोलासम्म सडक पुगेको हो। सडक सञ्जालबाट अझै नजोडिएका पालिकालाई जोड्ने उद्देश्य सहित सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि यस योजनालाई प्राथमिकतामा राखेको छ। सडक जोड्न संघीय सरकारले विशेष प्राथमिकतामा राखेको छ। अपिहिमाल गाउँपालिकाले सडकलाई निरन्तर प्राथमिकता दिँदै निर्माण अघि बढाएको छ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागु औषध सहित 23 जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँ 11, झापाबाट 6, चितवनबाट 2 तथा सिराहा उदयपुर दाङ र कैलालीबाट 1-1 जनालाई पक्राउ गरेको हो। प्रहरीले उनीहरूको साथबाट लागु औषध खैरो हिरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल डाइजेपाम फेनार्गन र बुप्रे नोर्फिन बरामद गरेको छ र ताराखोला गाउँपालिकामा निर्माणाधीन जलविद्युत आयोजनामा काम गरिरहेका एक मजदुरको फलामे पाइपले च्यापिएर मृत्यु भएको छ। बागलुङको ताराखोला गाउँपालिका 5-10 मर स्थित निर्माणाधीन जलविद्युत आयोजनामा कार्यरत रोल्पाको सुनछारी गाउँपालिका 3 निवासी 20 वर्षीय दिलबहादुर विकको मृत्यु भएको हो। 20 वर्षीय दिलबहादुर विकको मृत्यु भएको हो। डोजरबाट खसेको पाइपमा च्यापिँदा गम्भीर घाइते भएका विकको उपचारका क्रममा गलकोट नगरपालिका 3 हटिया स्थित इमर्जेन्सी अस्पतालमा आज दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख फणीन्द्र प्रसाद प्रसाईले जानकारी दिनुभयो। डोजर चालकलाई नियन्त्रणमा लिइएको छ भने विकको शव सोही अस्पतालमा राखिएको छ। यसका साथै प्रदेश समाचार सकियो। हवस् त, नमस्कार।

0: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुन्न सक्नुहुनेछ राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमबारे जानकारी। आठ 25 को समयमा सुन्न सक्नुहुनेछ कृषि मौसम सल्लाह बुलेटिन, 6:40 कृषि कार्यक्रम, 7 बजे समाचार, 7:30 समय रहनेछ शैक्षिक कार्यक्रमको, 7:45 लोकगीत, 8 बजे अङ्ग्रेजीमा समाचार, 8:10 समयमा सुन्न सक्नुहुनेछ नेपाल एन्ड बियोन्ड कार्यक्रम, 8:25 करिब 9 बजेसम्म शैक्षिक रेडियो कार्यक्रम सुन्न सक्नुहुनेछ भने 9 बजेको समयमा समाचार सुन्न सक्नुहुनेछ। समाचारपछिको समय रहनेछ साहित्य संसार कार्यक्रमको पूर्ण प्रसारणको, 9:45 सदाबहार गीत, 10 बजे हिन्दीमा समाचार, 10:10 समय रहनेछ घर देश परदेश कार्यक्रमको, 10:40 पुराना आधुनिक गीत, 11 बजे समाचार। समाचार पछि पनि हाम्रो प्रसारण भने निरन्तर रूपमा रहिरहनेछ, तपाईँहरू पनि रेडियो नेपाल सुन्दै गर्नुहोला।
1: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँ।

0: साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
1: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ। अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
0: ए, सूचीकरण त गर्नै पर्ने हो।
1: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्। तलागारी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
2: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
3: कृषक माझ बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
4: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
3: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
4: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
3: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
4: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बर्सातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नु हुन समेत अनुरोध छ।
3: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
4: फोन नम्बर 5423159।
5: नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

रगत बगेर नसाहरूमा र दुखदुखी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा, दुबो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको फाँ।

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिलेकाहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास झुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा। यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति, आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

टुटेर होइन फुटेर पनि होइन आपसमा जुटेर एक हुनु छ, सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति, हरियो ममता र आँखाभरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो देशभक्ति साझा।

देश आमा र देशको सम्मान मातृपूजा, हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो, पौरखको पसिना अर्पेर तिर्नु छ आमाको दुधको भाडा र देशको ऋण।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल 46 को समयमा सुन्न सक्नुहुनेछ कृषि कार्यक्रम। अहिले भने सुन्नुहुनेछ कृषि मौसम सल्लाह बुलेटिन।
1: नमस्कार, कृषि मौसम सल्लाह बुलेटिनबाट नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रद्वारा सञ्चालित कृषि मौसम सल्लाह बुलेटिन रेडियो नेपालबाट हरेक शनिबार साँझ सुन्न सक्नुहुन्छ।
2: कृषि मौसम सल्लाह बुलेटिनमा आज मौसमी सारांश, कृषि सल्लाह अन्तर्गत खाद्य नबाली, फलफुल बाली, तरकारी बाली, पशुपालन, मत्स्य पालन र घाँसे बाली सम्बन्धी सल्लाह समेट्दैछौ।
1: कृषि मौसम सल्लाह बुलेटिनमा मौसमी सारांश।
2: हिमाली भूभाग, साताभर मध्यम सम्मको हिमपात, वर्षातको सम्भावना छ। पहाडी भूभाग, साताभर कोशी प्रदेशको केही स्थानहरूमा, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित मध्यम सम्मको वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशमा साताको सुरु र मध्यमा थोरै स्थानहरूमा तथा अन्त्यमा केही स्थानहरूमा मेघगर्जन चट्याङ सहित मध्यम सम्मको वर्षाको सम्भावना छ। साताको अन्त्यमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक दुई स्थानमा भारी वर्षातको समेत सम्भावना छ। तराई भूभाग, कोशी प्रदेशमा साताभर केही स्थानहरूमा, बाँकी प्रदेशमा साताको सुरु र मध्यमा एक दुई स्थानमा तथा अन्त्यमा थोरै स्थानहरूमा मेघगर्जन चट्याङ, असिना हावाहुरी सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साताको अन्त्यमा कोशी, बागमती र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। साथै साताको सुरु र मध्यमा मधेस र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा मध्यम तातो लहर हुने, साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना छ। सरदरसँग तुलना गर्दा कोशी प्रदेशमा औसत वर्षा हुने, बाँकी प्रदेशहरूमा औसतभन्दा कम वर्षा हुने सम्भावना छ। विशेष गरी मधेस र लुम्बिनी प्रदेशका अधिकांश भूभागमा अधिकतम र न्यूनतम तापक्रम औसतभन्दा केही बढी नै रहने सम्भावना छ।
1: कृषि मौसम सल्लाह बुलेटिनमा कृषि सल्लाह अन्तर्गत खाद्यान्न बाली।
2: यस समयमा बढी तापक्रम हुने क्षेत्रमा खेतबारीमा काम गर्दा हिट स्ट्रोक हुने भएकाले सकेसम्म बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म खेतबारीमा काम नगर्नुहोस्। काम गर्नै परे पर्याप्त पानी खानुका साथै सुरक्षात्मक कपडा लगाउनुहोस्। एक रोपनी जमिनमा बर्खे धान खेती गर्न 25 वर्ग मिटर क्षेत्रफलको वा एक कट्ठाको लागि 15 वर्ग मिटर क्षेत्रफलको ब्याड तयार गर्दा राम्ररी पाकेको गोबर मल, कम्पोस्ट मल 20-25 डोको प्रति कट्ठा वा 30-35 डोको प्रति रोपनीका दरले माटोमा राम्ररी मिलाई 1.6 केजी बिउ प्रति कट्ठा वा 2.5 केजी बिउ प्रति रोपनीका दरले 10 वर्ग मिटरमा 1 केजी बिउका दरले प्रयोग गर्नुहोस्। सिंचाई र पानीको निकास राम्रो भएको धान खेतीमा जलवायु मैत्री कृषि प्रविधि जस्तै हिले छरुवा, ड्रम सिडर प्रयोग गरी लागत न्यूनीकरण गर्नुहोस्। राइस ट्रान्सप्लान्टरबाट धान रोप्नका लागि बेर्ना तयारी गर्दा विशेष ध्यान दिनुहोस्। तापक्रम वृद्धि भएसँगै हुने वर्षाले मकैमा लाग्ने अमेरिकी फौजी किराको जनसङ्ख्या वृद्धिलाई राम्रो हुने समय भएकाले नोक्सानी कम गर्न इमामेक्टिन बेन्जोइट 5% एसजी, 0.4 ग्राम वा स्पिनोस्याड 45% एससी, 0.3 ml वा स्पाइने टोराम 11.7% एससी, 0.5 ml प्रति लिटर पानीको दरले बोट भिज्ने गरी 7 दिनको फरकमा 2-3 पटक छर्नुहोस्। एउटै विषादी प्रयोग नगरी आलो पालो गरी प्रयोग गर्नुहोस् तथा घोगा लागिसकेपछि विषादी नहाल्नुहोस्।
1: कृषि मौसम सल्लाह बुलेटिनमा अब फलफूल बाली सम्बन्धी सल्लाह।
2: फलफूल तथा तरकारी बालीहरूमा लाग्ने रोग व्यवस्थापनका लागि पाइएसम्म जैविक विषादीहरू प्रयोग गर्नुहोस्। एउटै रासायनिक विषादी निरन्तर प्रयोग गर्दा रोग किराहरूले विषादी पचाउने क्षमता विकास गर्ने र विषादीको प्रभाव क्रमशः कम हुँदै जान्छ। त्यसैले सिफारिस गरिएका रासायनिक विषादीहरू निश्चित समयको फरकमा आलो पालो गरी प्रयोग गर्नुहोस्। तापक्रम बढेसँगै विभिन्न लेकाली फलफुल बालीका नयाँ पालुवाहरूमा लाही किरा, कत्ले किरा, सुलसुले जस्ता चुसाहा किराहरूको प्रकोप बढ्ने भएकोले यिनीहरूको प्रकोप कम गर्न खनिज तेल 8-10 ml प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा छर्किनुहोस्। स्याउको बोक्रा खुइलिने रोगको व्यवस्थापनको लागि हिउँदको समय जेठ तथा साउनमा पुरै बोट भिज्ने गरी 1% बोडो मिश्रण छर्किनुहोस्। रोगी हाँगा, काटछाट गर्दा बनेका घाउ र बोटको काण्डमा बोडो पेस्ट 100 ग्राम निलो तुथो वा 100 ग्राम चुन प्रति लिटर पानी बनाई लगाउनुहोस्। सुन्तला तथा हलुवा बेतको फेद कुहिने समस्याको व्यवस्थापनको लागि एन्टिरोट 10-15 ml प्रति लिटर पानीमा घोली वृद्धि भइसकेको पातमा 12 liter प्रति बोटको दरले बोटको पुरै पात भिज्ने गरी छर्किनुहोस्। यदि 1 वर्ष पुरानो बोट हो भने 5-10 ml प्रति लिटर पानीमा घोली छर्किनुहोस्। सुन्तला जात, जुनार, निबुवा, भोगटे फलफुलहरूमा फल कुहाउने औंसा किरा, चिनिया औंसा किराले मसिना फलहरूमा फूल पार्न अनुकूल वातावरण भएकोले किरा व्यवस्थापनको लागि 1 भाग प्रोटिन बेटलाई 2 भाग पानीमा मिसाई प्रत्येक 3 बोट मध्ये 1 बोटको पातको तल्लोपट्टि 50 वर्ग सेन्टिमिटर क्षेत्रफलमा पर्ने गरी साउन महिनासम्म 10 दिनको फरकमा छर्किनुहोस्।
1: कृषि मौसम सल्लाह बुलेटिनमा अब तरकारी बाली।
2: फर्सी समूहको तरकारी बालीमा लाग्ने गम निस्कने डडुवा रोगको व्यवस्थापनको लागि रोगले मरेका बोटहरू, रोगग्रस्त पातहरू र रोग लागेर ओइलाएका हाँगाहरूलाई रोग लागेको ठाउँभन्दा 4-5 inch मुनिबाट काटेर हटाउनुहोस्। बोटहरूको झाङभित्र राम्ररी हावा चल्ने गरी व्यवस्थापन गरी मेनकोजेभ वा क्लोरोथालो निलयुक्त विषादी 2 ग्राम प्रति लिटर पानीको दरले 8-10 दिनको फरकमा 2-3 पटकसम्म बोटहरू भिज्ने गरी छर्केर उपचार गर्नुहोस्। खुर्सानीमा भाइरस रोग लागेमा रोगी बोट हटाई बाँकी बोटहरूमा भिर्कोन एच झोल 1 ml प्रति लिटर पानीमा मिसाई छर्किनुहोस्। मध्याहपछि हावाहुरी, चट्याङ तथा असिना पर्ने सिजन भएकोले टिपेर बजार लैजानुपर्ने फलफुल एवं तरकारी बालीहरूमा बिहान शीत ओभाएपछि टिप्नुहोस्। तापक्रम वृद्धि भएसँगै आलुको भण्डारणमा लाग्ने पुतली जोताहा किरा सक्रिय भई ज्यादा नोक्सानी गर्ने भएकोले खनेको आलुलाई अध्ययारो, सुक्खा र चिसो ठाउँ 10-15 degrees Celsius तापक्रममा काठका बाकस, प्लास्टिकका क्रेट वा ऱ्याकमा फिजाएर 3 तहसम्म मिलाएर राख्नुहोस्। स्थानीय रूपमा नै घरमा नै भण्डारण गरेको आलुलाई आलुको पुतलीबाट हुने क्षति कम गर्न बोझोको धुलो 2 ग्राम प्रति केजी आलुका दरले प्रयोग गर्नुहोस्। आलु खन्ने समयमा लामो समयसम्म खेतबारीमा थुपारेर राख्दा उक्त थुप्रोमा पुतलीले फूल पार्ने र भण्डारणमा असर गर्ने भएकोले खन्ने समयमा ध्यान पुर्याउनुहोस्। त्यस्तै उखु बालीमा प्लासी गवारोले प्रत्येक वर्ष क्षति पुर्याउने अनुकूल मौसम भएकोले विशेष सावधानी अप्नाउनुहोस्। यसको लार्भाले उखुको डाँठभित्र एउटा अन्तर्गाँठामा 8-10 वटासम्म प्वाल सुरुङ बनाई क्षति पुर्याउँछ। यस्तो उखुको पात सुक्दछ र डाँठ सजिलै भाँचिन्छ। यसको व्यवस्थापनको लागि गवारो लागेका बोटहरू उखेलेर जलाइदिने, वर्षातको पानी निकासको व्यवस्था गर्ने, किराको प्रकोप देखा पर्न थालेपछि नाइट्रोजनयुक्त मलहरूको प्रयोग नगर्ने, परजीवी किरा ट्राइकोग्रामाको प्रयोग गर्ने, परजीवी किरा कोटेसिया फ्ल्याभी पेस्टको संख्या बढाउन सम्वर्धन गर्नुहोस्। साथै बत्तीको पासो थापी किराको अनुगमन अवलोकन गर्नुहोस् र बढी संख्यामा पुतली आएको बेला प्रकोप बढी हुने क्षेत्रमा क्लोरान ट्रानी लिप्रोल 0.4% G वा फिप्रोनिल 0.3% G 0.75-1 kg प्रति कट्ठाको दरले उखुको ड्याङमा हाली माटोले पुरेर हल्का सिंचाई गर्नुहोस्। अब पशुपालन। तपाईँ रेडियो नेपालबाट कृषि मौसम सल्लाह बुलेटिन सुन्दै हुनुहुन्छ। नेपाल कृषि अनुसन्धान परिषद, राष्ट्रिय कृषि परिषद सूचनाद्वारा प्रकाशित कृषि मौसम सल्लाह बुलेटिनको प्रसारण हरेक हप्ताको शनिबार 6:25 सुन्न सक्नुहुन्छ। अबको लागि भने पशुपालन सम्बन्धी सल्लाह। धेरै गर्मी र ओसिलो तातो हावाको कारणले हुने तनावले गर्दा पशुवस्तुले दाना, घाँस कम खाने र दुध उत्पादन वात्तै घट्ने हुन्छ। गाईलाई भन्दा भैँसीलाई भैँसीको छाला कालो हुने र पसिना निकाल्ने ग्रन्थीहरू पनि कम भएकाले गर्मीले अझ बढी असर गर्छ। यस्तो तनाव कम गर्न गोठमा पंखा चलाउने र पशुको जिउमा पर्ने गरी पानी छर्कने व्यवस्था मिलाउनुहोस्। दिउँसोको समयमा हरेक 30-40 मिनटको फरकमा 3-5 मिनटसम्म भैँसीलाई नुहाइदिनुहोस् वा आहाल बस्ने व्यवस्था मिलाउनुहोस्। गर्मीको समयमा दिउँसोको कडा घाममा भन्दा बिहान सवेरै र बेलुकाको समयमा घाँस र दाना दिनुहोस्। गर्मीले गर्दा पशुवस्तुको पेटमा अम्लीयपन बढ्ने भएकाले दानामा खाने सोडा 0.75-1% मिसाएर दिनुहोस्। तराईका गर्मी स्थानहरूमा गोठको निर्माण गर्दा अग्लो छाना भएको तातो हावा माथि उठी सजिलै बाहिर निस्कन सक्ने र खुला झ्यालहरू भएको गोठ बनाउनुहोस्। भेडा बाख्राको खोर वरिपरि पानी जम्न नदिनुहोस्। खोर वरपरको हिलोले खुर कुहिने, थुनेलो हुने र छालामा संक्रमण हुने जस्ता समस्या देखिन्छ। त्यस्तै कुखुरा, हाँस, बङ्गुर पालन सम्बन्धी सल्लाह। तातो लहरको सम्भावना रहेकोले कुखुराको खोरमा पानी खाने भाँडाहरू थप्नुहोस्। पानीको तापक्रम 25 डिग्री भन्दा कम कायम राख्न कुखुराको खोरमा पानी पठाउने ट्याङ्की र पाइपलाई ओतमा राख्नुका साथै जुटको बोराले बेरेर वा छोपेर बेला बेलामा बोरा भिजाउनुहोस्। तनाव कम गर्न प्रति केजी शारीरिक तौल अनुसार 200-300 mg भिटामिन सी खुवाउनुहोस्। खोरमा कुखुराको संख्या 10-15% कम गर्नुहोस्। खोरको भुइँमा ओछ्याइएको भुस 2 इन्च भन्दा बाक्लो नराख्नुहोस्। धेरै गर्मी हुने दिउँसोको समयमा बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म कुखुरालाई दाना नदिनुहोस्। बङ्गुरका लागि खोरमा सफा पानीको आहाल बनाइदिनुहोस्। पङ्खा नलगाई पानी मात्र छर्कँदा खोर अझ बढी गुम्सिएर बङ्गुरहरू मर्न सक्ने हुँदा खोरको माथि पङ्खा र पानीको मसिनो फोहरा निस्कने मेसिन सँगै जडान गरिदिनुहोस्। दिउँसोको तापक्रम 30 डिग्री भन्दा बढी पुग्ने ठाउँहरूमा पालिएका कुखुराहरूले दाना कम खाने, अण्डाको तौल घट्ने र अण्डाको गुणस्तरमा समेत ह्रास आउने भएकोले खोरको तापक्रम 18-25 डिग्री सेल्सियस कायम हुने गरी व्यवस्थापन गर्नुहोस्। कुखुरा वा अन्य पंक्षीलाई हिट स्ट्रेसबाट जोगाउन प्रशस्त मात्रामा चिसो र सफा पिउने पानीको व्यवस्था गर्नुहोस्। पानीमा भिटामिन सी, सक्खर वा भेलीयुक्त खनिज मिश्रण घोली पिउन दिनुहोस्। दिउँसो घाम चर्केको बेलामा आराम गर्न दिई साँझ बिहान मात्र दाना खुवाउनुहोस्। अत्यधिक गर्मी हुने मध्याहको समयमा कुखुराको खोरमा जाने, कुखुराहरूलाई चलाउने वा उत्तेजित पार्ने काम नगर्नुहोस्। सम्भव भएसम्म गर्मी ठाउँमा पन्छी खोरमा पङ्खा, स्प्रिङ्क्लर, फोगर वा अन्य यस्तै शीत गराउने उपकरणहरू प्रयोग गर्नुहोस्। कृषि मौसम सल्लाह बुलेटिनमा अब मत्स्य पालन। सुक्खा र गर्मीका कारण पोखरीको पानी घट्ने र गनाउन सक्ने भएकोले पोखरीमा 1.5-2 मिटर गहिराईसम्म पानी कायम राख्नुहोस्। पानीको गन्ध नहटेसम्म एरेटर प्रयोग गर्नुहोस् र गर्मीबाट हुने तनाव कम गर्न कार्प र ट्राउट माछालाई भिटामिन सी युक्त सन्तुलित दाना खुवाउनुहोस्। स्थानीय कार्प, रहु र नैनी माछाको प्रजनन समय नजिकिएको हुँदा प्रजनन योग्य माउ माछा छनौट गरी पोषण युक्त दाना 24% प्रोटिन, शारीरिक तौलको 2-3% दरले माउ पोखरीमा दिनुहोस्। पङ्गास माछाको प्रजनन समय नजिकिएको हुँदा जनेन्द्रियको आधारमा माउ माछा छनौट गर्नुहोस्। माछाका भुरा ढुवानीमा प्लास्टिक भित्रको पानीको तापक्रम बढ्न नदिन जुटको बोरा भिजाएर छोप्नुहोस्। सकेसम्म माछाका भुरा ढुवानी बिहान वा साँझ पख गर्नुहोस्। र अन्तिममा घाँसे बाली सम्बन्धी सल्लाह। उच्च पहाडी क्षेत्रमा नयाँ घाँस तयार नभएसम्म डाले घाँस र बाँसका प्रजातिहरू खुवाउनुहोस्। तराई क्षेत्रमा तापक्रम बढेकाले टियो सेन्टी र बोडी रोपिएको खेतमा चिस्यान अनुगमन गरी सिंचाइ गर्नुहोस्।
1: हवस् त, आजको कृषि मौसम सल्लाह बुलेटिन यति नै। अर्को शनिबार हामी विविध सामग्रीका साथ उपस्थित हुने नै छौँ। आजको कृषि मौसम सल्लाह बुलेटिनबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।

0: नमस्कार, कृषि पत्रिकामा स्वागत गर्दछौ। म नरेश न्यौपाने
1: अनि म चित्रकला चौहान।
0: कृषि पत्रिकाको सुरुमा नागरिक दैनिकमा प्रकाशित प्राविधिक अभावमा थन्किँदै हाते ट्र्याक्टर शीर्षकको समाचार। जुम्लाको राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ स्याउ सुपर जोनले हरेक वर्ष किसानलाई अनुदानमा मिनी टिलर वितरण गर्दै आएको छ। पछिल्लो 7 वर्षमा 319 किसानले मिनी टिलर पाएका छन्। तथ्याङ्कले जुम्लाको कृषि क्षेत्र यान्त्रिकीकरण तर्फ उन्मुख खाए पनि आवश्यक प्राविधिक ज्ञान र मर्मत सेवा अभावले धेरै मिनी टिलर प्रयोगविहीन बन्दै थन्किने गरेका छन्। हिमा गाउँपालिका 3 का किसान गोपाल रोकाएका अनुसार अनुदानमा मिनी टिलर पाउँदा खेतीपाती गर्न सहज भए पनि बिग्रिएपछि मर्मत गर्न नसक्दा किसान समस्यामा पर्ने गरेका हुन्। मिनी टिलर दिनु मात्रै पर्याप्त हुँदैन, त्यसको मर्मत र सञ्चालन सम्बन्धी प्राविधिक ज्ञान पनि सँगै दिनुपर्छ। उहाँले भन्नुभयो, अधिकांश किसानले सामान्य मर्मत समेत गर्न नसक्दा उपकरण थन्क्याउन बाध्य छन्। हाल जिल्लाभर तातोपानी गाउँपालिका 5 का टक्क नेपालीले मात्रै मिनी टिलर मर्मत सेवा दिइरहेका छन्। तर पर्याप्त जनशक्ति नहुँदा दुर्गम बस्तीका किसानले बिग्रिएका मिनी टिलर लामो समयसम्म प्रयोगविहीन अवस्थामा राख्नुपर्ने बाध्यता छ। परम्परागत कृषि प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्ने, उत्पादन वृद्धि गर्ने, श्रम अभाव व्यवस्थापन गर्ने तथा बाँझो जमिन उपयोगमा ल्याउने उद्देश्यले मिनी टिलर वितरण कार्यक्रम सञ्चालन गरिएको हो। तर उपकरणसँगै आवश्यक सिप र प्राविधिक सहयोग नपुग्दा कार्यक्रमको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ। स्याउ सुपर जोन कार्यालयका प्रमुख खेमराज शाहीका अनुसार कृषि यान्त्रिकीकरण सहयोग कार्यक्रम अन्तर्गत किसानलाई 50% अनुदानमा मिनी टिलर वितरण गरिँदै आइएको छ। कृषक समूह, सहकारी कृषि फार्म तथा उद्यमीले यो सुविधा पाउने व्यवस्था छ। चालू आर्थिक वर्षमा 46 मिनी टिलर वितरण गर्ने लक्ष्य रहेकोमा 43 उद्यमीसँग सम्झौता भइसकेको छ भने 18 प्रयोग समेत सुरु गरिसकेका छन्। जुम्लाका 8 स्थानीय तहका साथै कालीकोटका राजकोट र तिलागुफा नगरपालिकाका किसानले पनि यो सेवा पाउँदै आएका छन्। चालू आर्थिक वर्षमा मात्रै कार्यक्रमका लागि 12,44,000 रुपियाँ बजेट विनियोजन गरिएको छ। कृषि विकास कार्यालय जुम्लाका अनुसार जिल्लाको कुल 2,53,100 हेक्टर क्षेत्रफल मध्ये 38,486 हेक्टर जमिन मात्रै खेतीयोग्य छ। यो कुल भूभागको 15.21% हो। त्यसमध्ये 12,051 हेक्टर अर्थात् 31.31% खेतीयोग्य जमिन अझै बाँझै छ। सिंचित क्षेत्र 3,650 हेक्टर अर्थात् 13.81% मात्रै छ भने 86.19% खेती अझै आकाशे पानीमा निर्भर छ। चरण क्षेत्रको अभावसँगै गोरु पालन घट्दै गएपछि कृषिमा यान्त्रिकीकरण बढेको छ। तर दुर्गम क्षेत्रमा मर्मत सेवा र प्राविधिक जनशक्ति अभावले किसानले मिनी टिलरको पूर्ण लाभ लिन सकिरहेका छैनन्। कृषि आधुनिकीकरणको लक्ष्य हासिल गर्न उपकरण वितरणसँगै प्राविधिक सिप, मर्मत सेवा र स्थानीय स्तरमा दक्ष जनशक्ति विकास अपरिहार्य देखिएको छ।
1: घोडाको जटिल शल्यक्रिया सफल, गोरखापत्र दैनिकमा अर्को प्रकाशित समाचार रहेको छ। मुस्ताङको स्याङ गाउँमा बस्ने सुखबहादुर थकालीका लागि त्यो भाले घोडा केवल एउटा पशु थिएन, त्यो परिवारको आय आर्जनको आधार, दैनिक जीवनको सहयात्री र घरको सदस्य सरह थियो। तर पछिल्लो 6 महिनादेखि घोडाको दाहिने आँखामाथि पलाएको ट्युमरले उहाँको मनमा चिन्ताको बादल मडारिरहेको थियो। सुरुमा सामान्य गाँठो जस्तो देखिएको ट्युमर बिस्तारै ठुलो हुँदै गयो। आँखाको सेतो भागसम्म असर देखिन थालेपछि थकालीलाई घोडाको भविष्यको चिन्ताले सताउन थाल्यो। हिमालको कठोर भूगोलमा घोडा गुमाउनु भनेको धेरैका लागि जीविकोपार्जनको महत्वपूर्ण साधन गुमाउनु हो। मुस्ताङमा घोडा र खच्चर केवल यातायातका साधन होइनन्, यहाँको जीवनशैलीका अभिन्न पात्र हुन्। सडक पुगेका ठाउँमा समेत दुर्गम बस्ती, उकालो ओह्रालो बाटो र पर्यटकीय पदमार्गमा आज पनि यिनै पशु भरपर्दा सहयात्री बनेका छन्। मुक्तिनाथ जाने तीर्थयात्रीदेखि गाउँसम्म खाद्यान्न ढुवानी गर्ने काममा घोडा र खच्चरको भूमिका अझै उत्तिकै महत्वपूर्ण छ। कृषि तथा पशु सेवा कार्यालय परिसरमा भएको एउटा शल्यक्रियाले मुस्ताङ मात्र होइन समग्र हिमाली पशु स्वास्थ्य सेवामा नयाँ अध्याय थपेको छ। करिब 1.5 घण्टा चलेको शल्यक्रियामा 8 वर्षे भाले घोडाको आँखामाथिको ठूलो ट्युमर सफलतापूर्वक निकालियो। सीमित स्रोत साधन, दुर्गम भूगोल र चुनौतीपूर्ण परिस्थिति बीच सम्पन्न यो शल्यक्रियालाई हिमाली क्षेत्रमा अश्व प्रजातिमा गरिएको सम्भवत पहिलो जटिल ट्युमर शल्यक्रियाका रूपमा हेरिएको छ। विशेष कुरा के थियो भने शल्यक्रियाका क्रममा मानिसमा प्रयोग गरिने आधुनिक एनेस्थेसिया प्रविधि सरहको बेहोस पार्ने विधि अपनाइएको थियो। पशुलाई सुरक्षित रूपमा बेहोस पारेर गरिएको उपचार सरकारले मुस्ताङमा पनि विशेषज्ञ स्तरको पशु चिकित्सा सेवा सम्भव रहेको प्रमाणित गरिदियो। एनिमल नेपालका डाक्टर अतिश कुमार यादवको नेतृत्वमा भएको शल्यक्रियामा कृषि तथा पशु सेवा कार्यालयका प्रमुख डाक्टर लालमणि अरियाल र पशु चिकित्सक डाक्टर आशिष सापकोटाको टोली सहभागी भएको थियो।
0: कारोबार दैनिकले नेपाली चियालाई भारतीय बजारमा फेरि झमेला शीर्षकमा समाचार छापेको छ। नेपाली चियाले भारतीय बजारमा फेरि अवरोध झेल्नु परेको छ। यसअघि वैशाख तेस्रो सातादेखि जेठ पहिलो सातासम्म ठप्प रहेको चिया निकासी जेठ पाँच गतेबाट सुचारू भए पनि हाल ठप्प छ। व्यवसायीको 200 टन भन्दा बढी चिया परीक्षणका नाममा भारतका विभिन्न सहरमा थन्किएको छ। भारतले समयमै परीक्षण नगरिदिएको र नेपाली चियामाथि गैर भन्सार अवरोध सिर्जना गरेको नेपाली पक्षले बताएको छ। यसअघि भारतीय टी बोर्डले मापदण्ड संशोधन गरेर भारतको आन्तरिक बजारमा खपत हुने र त्यहाँबाट तेस्रो मुलुकमा पुनः निर्यात हुने चियाका लागि छुट्टा छुट्टै परीक्षण नियमहरू लागू गरेसँगै निर्यात सहज भएको थियो। तर हाल भारतीय पक्षले पुनः सबै चियाको 100% परीक्षण गर्नुपर्ने पुरानै व्यवस्था पिउताएपछि दोस्रो सिजनको चिया बजार पठाउने तयारीमा रहेका किसान र व्यवसायी मारमा परेका छन्। पहाडबाट गएको र भारतीय गोदाममा थन्किएको चियाको नमुना भारतीय पक्षबाट ल्याब परीक्षणका लागि लगिए पनि त्यसको रिपोर्ट एक साता बितिसक्दा पनि नआएको चिया उद्योगीले बताएका छन्। हेरिटेज टी इन्डस्ट्रिज तथा झापाटी स्टेटका अध्यक्ष हेमराज ढकालका अनुसार 6-6 महिनामा कोलकाताको ल्याब पठाउनु पर्ने भनिएकोमा अहिले हरेक ट्रक ल्याब परीक्षणमा लैजानु पर्ने भनिएको छ। उहाँका अनुसार यसले नेपाली ट्रकहरू 10-15 दिन बाटोमै रोकिनु पर्ने अवस्था छ, जसले गर्दा डिटेन्सन चार्ज अत्याधिक धेरै हुने गरेको छ। हामीले यो विषयमा दिल्ली स्थित नेपाली दूतावासलाई लिखित जानकारी गराएका छौँ। हाल भारत भ्रमणमा रहेका रासोपा सभापति रवि लामिछानेले पनि उच्च स्तरीय भेटमा यो विषय उठाउने कुरा छ। उहाँले भन्नुभयो, दुई देश बीचको कूटनैतिक पहलले मात्रै यो समस्या समाधान हुने भएकोले सरकारले ध्यान दिनुपर्छ। नेपाली चियाको मुख्य बजार भारत मात्रै रहेको र भारतीय पक्षले गैर भन्सार अवरोध सिर्जना गर्दा लामो समय गोदाममा थन्किने र त्यसबाट गुणस्तरमा ह्राससँगै मूल्यमा कमी आउने समस्या छ। नेपालमा वार्षिक करिब 27,000 टन प्रशोधित चिया उत्पादन हुन्छ। भारत नेपालको सबैभन्दा ठूलो बजार हो। विभिन्न वर्षका तथ्याङ्कले नेपालको कुल चिया निर्यातको 90-95% हिस्सा भारतमा जाने गरेको देखाएको छ। चालु आर्थिक वर्ष 2082-83 को वैशाखसम्ममा नेपालले निर्यात गरेको कुल चिया मध्ये झन्डै 96% भारतमा गएको थियो। नेपालमा उत्पादन हुने कुल चियाको आधा भन्दा बढी भारतीय बजारमा निर्भर रहनु पर्दा भारतले परीक्षण प्रमाणपत्र वा अन्य प्रशासनिक अवरोध खडा गरिरहेको व्यवसायी बताउँछन्। व्यवसायीहरूका अनुसार भारतीय असर केवल उद्योगीमाथि मात्र नभई इलाम, झापा, पाँचथर, धनकुटा र तेह्रथुमका हजारौं किसान र मजदुरसम्म पुग्ने गरेको छ। नेपाल भारत व्यापार सम्बन्धको इतिहास हेर्दा नेपाली चिया बारम्बार भारतीय प्रशासनिक, प्राविधिक वा गैर भन्सार अवरोधको शिकार बन्दै आएको छ। अहिलेको घटना कुनै नयाँ समस्या होइन, बरु दशकौंदेखि दोहोरिँदै आएको प्रवृत्तिको अर्को अध्याय हो। चिया उद्यमी समेत रहनुभएका नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष हेमराज ढकाल बताउनुहुन्छ। पूर्वी नेपालका इलाम, झापा, पाँचथर, धनकुटा र तेह्रथुममा उत्पादित अर्थोडक्स चिया विश्व बजारमा आफ्नो छुट्टै पहिचान बनाउने क्रममा छन्। तर नेपाली चियाको सबैभन्दा ठूलो निर्यात मार्ग भारत नै भएकाले नेपालको चिया उद्योग भारतीय नीतिगत निर्णयको बन्धक जस्तै बनेको उहाँको भनाइ छ। उत्पादन नेपालमा हुन्छ, तर अन्तर्राष्ट्रिय बजारमा पुग्न भारतको भूमि र भारतीय व्यापारिक संरचनामाथि निर्भर रहनुपर्छ। यही निर्भरताले बेला बेलामा नेपाली उत्पादकलाई कमजोर स्थितिमा पुर्याउँदै आएको छ, ढकाल भन्नुहुन्छ। एक अर्का उद्योगीका अनुसार 2000 को दशकदेखि भारतीय चिया उद्योगका केही समूहहरूले नेपाली अर्थोडक्स चियालाई प्रतिस्पर्धी उत्पादनका रूपमा हेर्दै आएका छन्। नेपाली चिया तुलनात्मक रूपमा सस्तो र गुणस्तरीय भएकाले भारतीय बजारमा मिसावटका लागि प्रयोग हुने र त्यसले भारतीय उत्पादकलाई असर गर्ने तर्क बेला बेलामा उठाइँदै आइएको थियो। सन् 2020 भारतीय चिया बोर्डले नेपाली चिया आयात र पुननिर्यातका विषयमा कडा निगरानीको नीति ल्याएको थियो। त्यस बेला पनि भारतीय चिया उत्पादकहरूले नेपाली चियाले घरेलु बजारमा मूल्य दबाव सिर्जना गरेको गुनासो गरेका थिए। त्यसपछि विभिन्न समयमा नयाँ कागजी प्रक्रिया, उत्पत्तिको प्रमाणपत्र, गुणस्तर परीक्षण र ट्र्याकिङ प्रणालीका नाममा नेपाली चियामाथि अतिरिक्त शर्तहरू थपिँदै आउने गरेका छन्। औपचारिक रूपमा भारतले नेपाली चिया प्रतिबन्ध लगाएको छैन। भन्सारबाट ट्रक पास भइरहेका छन्, तर गोदाममा पुर्याएर परीक्षणको नतिजा नआएसम्म बिक्री गर्न नपाइने व्यवस्था लागू गरिँदा व्यापारिक रूपमा त्यसको असर प्रत्यक्ष प्रतिबन्ध भन्दा कम छैन। कानुनी रूपमा खुला र व्यवहारमा बन्द जस्तो अवस्था सिर्जना भएको छ। यसलाई अन्तर्राष्ट्रिय व्यापारको भाषामा गैर भन्सार अवरोध भनिन्छ, जुन अहिले विश्वव्यापी रूपमा संरक्षणवादको नयाँ स्वरूप मानिन्छ।
1: उखु कृषकलाई 20 करोड भन्दा बढी अनुदान सिफारिस सम्बन्धी समाचार रहेको छ गोरखापत्र दैनिकमा। महोत्तरी जिल्लाका उखु कृषकलाई क्रसिङ सिजन 2082-83 अनुदान भुक्तानी गर्न जिल्ला उखु अनुदान भुक्तानी समितिले कृषि विभागसँग 20,07,59,000 रुपियाँ सिफारिस गरेको छ। समितिले प्रति क्विन्टल 70 रुपियाँका दरले अनुदान उपलब्ध गराउन उक्त रकम मागेको हो। सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला उखु अनुदान भुक्तानी समितिका अध्यक्ष सञ्जय कुमार पोखरेलको अध्यक्षतामा बिहिबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले अनुदान रकम माग गर्ने निर्णय गरेको हो। समितिका अनुसार महोत्तरीको रामनगर स्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिज र गौशाला 12 स्थित सिद्धि विनायक सुगर मिलले खरिद गरेको उखुका आधारमा अनुदान रकम निर्धारण गरिएको हो। दुवै चिनी उद्योगले समिति समक्ष बुझाएको विवरण अनुसार एभरेस्ट सुगरले 11,818 कृषकबाट 28,53,179 क्विन्टल उखु खरिद गरेको छ। त्यस्तै सिद्धि विनायक सुगर मिलले 214 कृषकबाट 14,808 क्विन्टल उखु खरिद गरेको जनाएको छ। यसै गरी दुवै उद्योगले कुल 28,67,987 क्विन्टल उखु क्रसिङ गरेका छन्। यस वर्ष एभरेस्टले 2,61,738 क्विन्टल र सिद्धि विनायकले 1,185 क्विन्टल चिनी उत्पादन गरेको जनाएका छन्। कोष तथा लेखा नियन्त्रण कार्यालयका लेखापाल सुमन राउतका अनुसार कृषि विभागबाट अनुदान रकम प्राप्त भएपछि 12,032 जना कृषकको ब्याङ्क खाता मार्फत भुक्तानी गरिनेछ। सरकारले उखुमा दिँदै आएको प्रति क्विन्टल 70 रुपियाँ अनुदानलाई घटाएर गत वर्ष 35 रुपियाँ कायम गरेपछि उखु किसान असन्तुष्ट बनेका थिए। अनुदान कटौतीको विरोधमा जिल्लादेखि काठमाडौँसम्म आन्दोलन चर्काएपछि अघिल्लो सरकारले पुनः अनुदान दर 70 रुपियाँ कायम गरेको उखु उत्पादक महासंघका केन्द्रीय सदस्य महाशंकर थिङले बताउनुभयो। थिङका अनुसार जिल्ला अनुदान भुक्तानी समितिले निर्णय गरी माथिल्लो निकायमा सिफारिस पठाइसकेकोले कृषक पुरानै दरमा अनुदान पाउनेमा विश्वस्त छन्। उखु उत्पादक कृषक संघ महोत्तरीका अध्यक्ष नरेश सिंह कुशहवाले सरकारले बजार मूल्य र उत्पादन लागत बीचको असन्तुलनलाई वैज्ञानिक रूपमा मूल्याङ्कन गरी दीर्घकालीन समाधान निकाल्नुपर्ने आवश्यकता औल्याउनु भयो। कृषि पत्रिकाको अन्त्यमा अन्नपूर्ण पोस्टमा प्रकाशित जहिल्यै रोपाईका बेला मलकै दुःख सम्बन्धी एक विशेष रिपोर्ट।
0: रोपाईको सिजन सुरु भइसकेको छ तर बजारमा मल छैन। किसानको सधैँको पिरलो मलको जोहो कसरी गर्ने? अर्कोतिर सरकारी भाषणमा जहिल्यै स्वदेशमा मल कारखाना खोल्ने घोषणा गरिन्छ तर कागजमा मात्रै। सरकारी आश्वासनले न किसानले मल पाउँछन् न त मलको झेलका खेल सकिन्छन्। सरकारले माघको आधा मात्रै मल बजारमा पठाउँछ, त्यही मल किन्न पनि किसान रातभर लाइनमा बस्छन्। वर्षौंदेखि दोहोरिँदै आएको यो समस्या समाधानका लागि सरकारले विभिन्न योजना र प्रतिबद्धता जनाउने गरे पनि मलको समस्या कहिल्यै समाधान हुन सकेन। त्यसै कारण किसानको प्रश्न उही छ, हरेक वर्ष यही समस्या दोहोरिन्छ, समाधान कहिले हुन्छ? तर यसको दीर्घकालीन समाधानमा न सरकार नै इच्छुक छ न अन्य सरकारवाला नै। तर मल अभावको विषय सदनदेखि किसानका खेतसम्म उठिरहन्छ। यसपटक त सरकारलाई अर्को पनि बहाना थपिएको छ। विश्वकै सबैभन्दा महत्वपूर्ण ऊर्जा मार्ग स्ट्रेट अफ हुर्मुजमा भइरहेको अवरोध, मध्य पूर्वको तनावको कारण हुर्मुज बन्द छ। हुर्मुजबाट तेल मात्रै होइन प्राकृतिक ग्यासको पनि आयात निर्यात हुन्छन्। विश्वमा सबैभन्दा बढी प्रयोग हुने नाइट्रोजनयुक्त रासायनिक मल उत्पादन गर्न प्राकृतिक ग्यास मुख्य कच्चा पदार्थका रूपमा प्रयोग गरिन्छ। प्राकृतिक ग्यासबाट हाइड्रोजन निकालिन्छ। हाइड्रोजनलाई हावाबाट प्राप्त नाइट्रोजनसँग मिसाएर अमोनिया उत्पादन गरिन्छ। अमोनियाबाट युरिया, अमोनियम नाइट्रेट लगायतका नाइट्रोजनयुक्त रासायनिक मल बनाइन्छ। मुलुकमा प्रयोग हुने रासायनिक मल अधिकांश आयातित हुने भएकाले अन्तर्राष्ट्रिय बजारमा ग्यासको मूल्य, मल उत्पादन गर्ने देशहरूको निर्यात नीति र आपूर्ति व्यवस्थाले यहाँको उपलब्धता तथा मूल्यमा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ। हरेक वर्ष देखिने रासायनिक मल अभावको समस्या यसपटक पनि अन्तर्राष्ट्रिय परिस्थितिसँग जोडिएको सरकारको भनाइ छ। नेपालमा मल वितरणको मुख्य जिम्मेवारी पाएको कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध संचालक विष्णु प्रसाद पोखरेलले मध्य पूर्वमा बढ्दो तनावका कारण नेपालमा मल आपूर्ति दैनिकमा प्रत्यक्ष प्रभाव परेको बताउनुहुन्छ। उहाँका अनुसार रासायनिक मलका लागि पूर्ण रूपमा अन्तर्राष्ट्रिय बजारमा निर्भर हुनुपर्छ। पछिल्ला केही वर्षदेखि विश्वका प्रमुख मल उत्पादक तथा आपूर्तिकर्ता राष्ट्रहरू युद्ध र द्वन्द्वमा फस्दै जाँदा मुलुकमा त्यसको असर देखिँदै आएको छ। कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक पोखरेलका अनुसार रुस युक्रेन युद्ध, इजरायल प्यालेस्टाइन द्वन्द्व तथा पछिल्लो समय इरान अमेरिका र इजरायल बीच बढेको तनावले अन्तर्राष्ट्रिय मल आपूर्ति श्रृङ्खलामा थप दबाव सिर्जना गरेको छ। प्राकृतिक ग्यास रासायनिक मल उत्पादनको मुख्य कच्चा पदार्थ भएकाले मध्यपूर्व क्षेत्रको अस्थिरताले मल उत्पादन र ढुवानी दुवैमा असर परेको छ। हुर्मुज जल डमरू मध्य क्षेत्रमा देखिएको अवरोधका कारण मुलुकमा ल्याउन लागिएको करिब 95,000 मेट्रिक टन रासायनिक मल ढुवानी प्रक्रियामै रोकिएको पोखरेलले जानकारी दिनुभएको छ। हुर्मुज विश्व ऊर्जा तथा कच्चा पदार्थ ढुवानीको महत्वपूर्ण समुद्री मार्ग भएकाले त्यहाँको कुनै पनि अवरोधले विश्व बजारसँगै नेपाल जस्ता आयातमा निर्भर मुलुकलाई समेत प्रभाव पार्ने गरेको छ। रोपाईको मुख्य सिजन चलिरहेका बेला अन्तर्राष्ट्रिय द्वन्द्वको असर मल आपूर्तिमा देखिन थालेपछि किसान भने चिन्तित छन्। सरकारले आपूर्ति सहज बनाउने प्रयास गरिरहेको बताए पनि विश्व बजारमा उत्पन्न हुने संकटले नेपालको कृषि क्षेत्रमा बारम्बार चुनौती थपिरहेको छ। तथापि सरकार भने यो आर्थिक वर्षलाई पुग्ने मल रहेको दावी गर्छ। मुलुकमा सबैभन्दा बढी रासायनिक मल खाडी मुलुकबाट आउने गरेको छ। त्यसपछि रसियाबाट आउँछ, चीनबाट पनि आउँछ। तर चीनले आफू अनुकूल कहिले मल निर्यातमा प्रतिबन्ध लगाउँछ त कहिले खुल्ला गर्छ। चीनबाट आउने मलको ठेगान नहुने पोखरेल बताउनुहुन्छ। केही मल अन्य देशबाट पनि आउँछ। इन्डोनेसिया, ब्रुनाई, मोरक्को लगायत देशबाट पनि अलिअलि मल आयात हुने गरेको छ। पोटास चाहिँ इजरायल र क्यानाडाबाट ल्याउने गरिएको छ। हवस् त, मलसँग सम्बन्धित विशेष रिपोर्टसँगै आजलाई कृषि पत्रिका यति नै। कृषि पत्रिकाबाट सहकर्मी काशीनाथ दवाली सहित चित्रकला चौहान र म नरेश न्यूपानी आज्ञा चाहन्छौ। नमस्कार।

0: सवारी चालकको लापरवाहीले सडक संरचनामा क्षति पुगेमा क्षतिको भरपाई पनि तपाईँबाटै हुन्छ। तसर्थ सदैव ट्राफिक नियम पालना गरेर सवारी साधन चलाऊ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
3: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौँ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: सरकारी तथा सार्वजनिक सेवा प्रदायक कार्यालयहरूलाई जवाफदेही बनाऊ।
5: सेवा प्रवाहमा कुनै समस्या भए सोही कार्यालयको गुनासो सुन्ने अधिकारी कहाँ खबर गरेर सेवा सुधारमा सहयोग गरौँ।
4: नागरिक उत्तरदायी बनौ र सेवा प्रदायक कार्यालयहरूलाई पनि जवाफदेही बनाउन सहयोग पुर्याउ।
5: सहयोग चाहिएमा टिआई नेपालको टोल फ्री नम्बर 1660122211 सम्पर्क गरौँ।
4: सामाजिक जवाफदेहिता र सदाचारका लागि सहकार्य
5: ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल।
6: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
7: नागरिक लगानी कोष।
8: राष्ट्रिय आर्थिक गणना सम्पन्न हुन अब 15 दिन बाँकी।
9: कृषक माज बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
10: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
9: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
10: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
9: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
10: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बरसातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नु हुन समेत अनुरोध छ।
9: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
10: फोन नम्बर 5423159।
11: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
12: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। यति बेला साँझको 7 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। कानून निर्माणमा 3 तहका सरकारबीच समन्वय र सहकार्य जरुरी रहेको सभामुख डोल प्रसाद अरियालको भनाई। राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशन सुरु, युगले दिएको अभिभारा पूरा गर्न सबैलाई धैर्य र त्याग देखाउन सभापति रवि लामी छानेको आग्रह। शक्ति पहुँच वा प्रभावका आधारमा बजेट बाँडफाँड गर्ने विगतको गलत अभ्यास अन्त्य भएको सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको दावी। र अमेरिकाले इरानी ड्रोनहरू निस्तेज पारेपछि इरानद्वारा कुवेत र बहराइनमा रहेका अमेरिकी अखाडाहरूमा आक्रमण।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब समाचार विस्तारमा। सभामुख डोल प्रसाद अरियालले कानून निर्माण गर्दा 3 तहका सरकारबीच समन्वय एवं सहकार्य हुनुपर्ने बताउनु भएको छ। अन्तर्व्यवस्थापिका मञ्चद्वारा आज टिकापुरमा आयोजित अन्तर्व्यवस्थापिका सम्मेलनमा सभामुख अरियालले संघीयता कार्यान्वयनमा 3 तहका सरकारबीचको समन्वय र सहकार्य नबाँझिने गरी कानून निर्माण हुनुपर्नेमा जोड दिनुभयो। कानूनको कार्यान्वयन गर्नुपर्ने वर्गले कानून निर्माण भएपछि मात्रै थाहा पाउँदा कार्यान्वयनमा चुनौती देखिँदै गएको भन्दै उहाँले लक्षित समूहसँग समन्वय र सहकार्य गरेर मात्रै कानून निर्माण गरिनुपर्ने बताउनुभयो। सभामुख अरियालले संघीयताले सिंहदरबारको अधिकार गाउँ गाउँमा पुर्याउने भनिए पनि त्यो अधिकार अझै सिंहदरबार बाहिर जान नसकेको बताउनुभयो। यसै गरी सम्मेलनमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संघले आवश्यक कानून नबनाउँदा प्रदेश र स्थानीय तहलाई समस्या भएको स्वीकार गर्दै संवैधानिक अधिकार सहित प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनु पर्ने बताउनुभयो। अध्यक्ष दाहालले जनताका भावनालाई आत्मसात गर्दै लोकतन्त्रलाई मजबुत बनाउने तर्फ 3 तहको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। भोलि सम्पन्न हुने सम्मेलनमा संघीय संसदका 2 सदन र 7 प्रदेश सभाका सभामुख सहभागी हुनुहुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामी छानेले युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य त्याग र समर्पण देखाउनुपर्ने बताउनु भएको छ। आजदेखि सुरु भएको पार्टीको जिल्ला अधिवेशनका सन्दर्भमा उहाँले सामाजिक सञ्जालमा रासोपाको लक्ष्य वैकल्पिक शक्ति मात्र नभई मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने भएकाले पार्टीलाई अझ फराकिलो, समावेशी र सुदृढ बनाउनुपर्ने उल्लेख गर्नुभएको छ। सभापति लामी छानेले मबाट हामीमा रूपान्तरण हुने बेला आएको उल्लेख गर्दै संगठन विस्तार हुँदा म रहन्न कि भन्ने संकीर्ण चिन्तालाई त्याग्नुपर्ने बताउनुभयो। मतदाताको विवेक र पार्टीका सम्पूर्ण सदस्यको समर्पणले आजको सफलता सम्भव भएको उल्लेख गर्दै सभापति लामी छानेले पुरानाले बनाएको जगमा नयाँ पुस्ताको ऊर्जा र सक्रियताले पार्टीको यात्रालाई यहाँसम्म ल्याएको बताउनुभयो। सभापति लामी छाने अधिवेशन र महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र भएको नभएको जनाउँदै उहाँले महाधिवेशन प्रक्रिया पार्टी जीवन विधि अभ्यास र स्वस्थ परम्परा निर्माण गर्ने अवसर भएको बताउनु भएको छ। रासोपाको आज 37 र भोलि 29 जिल्लामा अधिवेशन हुँदैछन् भने वडा र पालिका तहका अधिवेशन सम्पन्न भइसकेका छन्। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढिरहेकोले पुराना गलत राजनीतिक शैली दोहोर्याउने छुट सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपालाई नरहेको बताउनु भएको छ। रासोपा धादिङको प्रथम जिल्ला अधिवेशन उद्घाटन समारोहमा उहाँले पार्टी कुनै व्यक्ति वा समूहको स्वार्थ पूरा गर्ने, बिचौलिया तन्त्रलाई संरक्षण गर्ने वा सीमित व्यक्तिको हितका लागि सञ्चालन हुने संस्था बन्न नहुने बताउनुभयो। उहाँले नागरिक सेवा प्रवाहलाई भ्रष्टाचार मुक्त, पारदर्शी र उत्तरदायी बनाउने दिशामा सरकार केन्द्रित रहेको उल्लेख गर्नुभयो। फरक प्रसंगमा संचार मन्त्री तिमिल सिन्हाले दूरसञ्चार सेवाको पहुँच र गुणस्तर सुधार सरकारको प्राथमिकतामा रहेको र आगामी एक वर्षभित्र नेटवर्क सेवामा उल्लेखनीय सुधार गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी दिनुभयो। आज राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नुवाकोटको प्रथम जिल्ला अधिवेशन उद्घाटन समारोहमा संचार मन्त्री डाक्टर तिमेल सिन्हाले मन्त्रालय तथा सरकारी निकायमा हुने सेटिङ विकृति र बिचौलिया तन्त्रको प्रभाव अन्त्य हुँदै गएको बताउनुभयो। शक्ति पहुँच वा प्रभावका आधारमा बजेट बाँडफाँड गर्ने विगतको गलत अभ्यास अन्त्य भएको बताउँदै संचार मन्त्री तिमेल सिन्हाले आम निर्वाचनका क्रममा मतदातासँग गरिएका प्रतिबद्धता पूरा गर्ने उद्देश्यका साथ सरकार अघि बढिरहेको बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल भारत बीचको सम्बन्धलाई नयाँ सिराबाट थप विस्तार र सुदृढ गर्न सरकार तत्पर रहेको बताउनु भएको छ। भारतीय च्यानल एनडीटिभीसँग आज विशेष संवाद गर्दै नेपाल र भारतबीच खुल्ला सिमाना भए पनि एकले अर्को देशको सुरक्षा सरोकारलाई आत्मसात गरेको उल्लेख गर्दै मन्त्री खनालले दुई देशको बहुआयामिक र हार्दिक सम्बन्धलाई अझै विस्तार गर्नुपर्नेमा जोड दिनुभयो। मन्त्री खनालले व्यापार ऊर्जा पूर्वाधार शिक्षा स्वास्थ्य प्रविधि र सम्पर्क सञ्जाल लगायत क्षेत्रमा नेपालले भारतको सहयोग लगानी र सहकार्यको अपेक्षा गरेको धारणा राख्नुभयो। उहाँले नेपालमा रेलमार्ग विस्तार शैक्षिक संस्थाको विकास र प्रविधि विस्तारमा चाँडै ठोस सहकार्यका लागि सहमति हुने र बङ्गलादेशमा नेपालको विद्युत निर्यातका लागि भारतको साथ रहने विश्वास समेत व्यक्त गर्नुभयो। यसैबीच भारतको औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनाल र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डाक्टर बीजे चौथाईवाले बीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ। भेटमा उहाँहरूबीच द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्ने पार्टी पार्टी तथा जनता जनता बीचको सम्बन्धलाई गाढा बनाउने विषयमा छलफल भएको नयाँ दिल्ली स्थित नेपालको दूतावासले जनाएको छ। काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 र 12 छात्रवृत्तिका लागि पहिलो मनोनयन सूची म्याचिङ लिस्टबाट 3,735 विद्यार्थीको नाम भर्नका लागि सिफारिस गरेको छ। कक्षा 11 र 12 अध्ययन गर्न चाहने छात्रवृत्ति छनौट परीक्षाबाट योग्यताक्रमको अन्तिम सूचीमा प्रकाशित नामबाट भर्नका लागि सिफारिस गरिएको परीक्षा समितिका संयोजक नमराज ढकालले जानकारी दिनुभयो। यसअघि प्रकाशित अन्तिम योग्यताक्रम विद्यार्थीले आवेदन दिँदा रोजेको विषय र शिक्षण संस्थाको प्राथमिकता क्रमका आधारमा साधारण एवं आरक्षण र समूहगत रूपमा तोकिएको संख्याका आधारमा नाम सिफारिस गरिएको उहाँले बताउनुभयो। मनोनयनमा परेका परीक्षार्थीहरूले मनोनयन पत्र लिएर यही जेठ 27 गते भित्र तोकिएको शिक्षण संस्थामा अनिवार्य रूपमा भर्ना भइसक्नुपर्ने परीक्षा समितिका संयोजक ढकालले जानकारी दिनुभयो। यस वर्षका लागि महानगरभित्रका 145 शिक्षण संस्थाका लागि 4,857 कोटा निर्धारण गरिएको छ। पहिलो चरणमा मनोनयन भएका विद्यार्थीहरू तोकिएको मितिभित्र भर्ना नभई रिक्त रहन गएका सिटमा बाँकी रहेका विद्यार्थीको योग्यताक्रम र शिक्षण संस्थाको प्राथमिकताका आधारमा 28 गतेपछि दोस्रो चरणको मनोनयन सूची प्रकाशन हुने जनाइएको छ। सुदूरपश्चिमको दुर्गम पहाडी जिल्ला बैतडीमा उद्योग व्यवसायको संख्या विगत केही वर्षदेखि घट्दो क्रममा छ। खास गरी पहाडी क्षेत्रबाट सुगमताका लागि तराईमा गरिने बसाई सराई र नजिकको भारतीय बजारमा किनमेल गर्ने क्रम बढ्दै जाँदा जिल्लामा उद्योग व्यापार व्यवसायमा कमी आएको बैतडी उद्योग वाणिज्य संघले जनाएको छ। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
4: घरेलु तथा साना उद्योग कार्यालय बैतडीबाट प्राप्त विवरण अनुसार चालु आर्थिक वर्ष 2082-83 को जेठ 18 गतेसम्म जिल्लामा 127 उद्योग र 54 वाणिज्य व्यवसाय दर्ता भएको बताउनुहुन्छ घरेलु तथा साना उद्योग कार्यालय बैतडीका सूचना अधिकारी लक्ष्मण कुमार साउद।
5: गत वर्षको तुलनामा
4: कार्यालयका अनुसार हालसम्म बैतडीमा कुल 3,626 उद्योग र 3,503 वाणिज्य व्यवसाय दर्ता भएका छन्। तथ्याङ्कले विगत 3 आर्थिक वर्षदेखि उद्योग तथा व्यवसाय दर्ताको संख्या निरन्तर घट्दै गएको देखाएको छ। उद्योग व्यवसाय प्रति आकर्षण घट्नुको कारण के त उद्योग वाणिज्य संघ बैतडीका उपाध्यक्ष खिमानन्द भट्ट।
6: मान्छेहरूको अर्थतन्त्रमा पनि कमी भएका कारणले र हामीहरूको क्रय शक्ति पनि घटेको हुनाले एकदम खालि दिन गुजारा मात्रै छ व्यापारीहरूको। नेपालीको जो पलायनको दर छ, जनसङ्ख्या जम्मै मधेसतिर झर्ने नजिक इन्डिया भएकोले पनि अब उपभोग्य सामान इन्डिया सस्तो पर्छ भन्ने भान भएको हुनाले धेरै जसो उपभोग्य माल इन्डियाबाट आउने।
4: आर्थिक वर्ष 2079-80 477 उद्योग र 163 वाणिज्य व्यवसाय दर्ता भएका थिए। त्यस्तै 2080-81 191 उद्योग र 173 वाणिज्य तथा 2081-82 135 उद्योग र 63 वाणिज्य व्यवसाय दर्ता भएका थिए। चालु आर्थिक वर्षमा भने यो संख्या अझै घटेको देखिएको छ। समग्र बजार र उपभोक्ता हितमा प्रशासनले के गरिरहेको छ त? सहायक प्रमुख जिल्ला अधिकारी राजमणि निरौला।
6: गाउँतिर अलिकति उनीहरूले ब्याट गएको लामा अखाद्य पक्षीहरू राख्ने र अब उनीहरूलाई बेच्नेलाई पनि थाहा नहुने, किन्नेलाई त थाहा नै हुँदैन उनीहरूले गाउँघरका सोझा सिधा मान्छे, त्यसले गर्दा हामीले गएर त्यो चाहिँ अब ब्याट गुज्रेका खाद्य नष्ट गर्यौँ लगाउँ।
4: बैतडीको अर्थतन्त्र मुख्यतः कृषि पशुपालन र सामान्य व्यापारमा आधारित रहे पनि अपेक्षा अनुसार औद्योगिक विस्तार पनि हुन सकेको छैन। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले हाल बजारमा अभाव देखिएका औषधिको आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन निर्देशन दिनुभएको छ। औषधि व्यवस्था विभागको अनुगमनपछि उहाँले क्यान्सर लगायत औषधिको अभाव हुन नदिन निर्देशन दिनुभएको हो। उहाँले हालसम्म औषधि आपूर्ति र वितरणको अनुमतिका लागि निवेदन पेश गरेको तर अनुमति नपाएका कम्पनीको स्थलगत निरीक्षण गरी प्रक्रिया अगाडि बढाउन निर्देशन दिनुभयो। मन्त्री मेहताले सरकारबाट निशुल्क वितरण गरिने औषधि र स्वास्थ्य बीमा अन्तर्गत उपलब्ध गराइने औषधिको गुणस्तर परीक्षणलाई जोड दिने गरी आवश्यक व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई निर्देशन दिनुभयो। अछामको साफे बगर नगरपालिकाले नदीजन्य पदार्थको उत्खनन तथा संकलन कार्य अस्थायी रूपमा बन्द गर्न सूचना जारी गरेको छ। नगरपालिकाले जारी गरेको सूचना अनुसार ढुङ्गा गिट्टी बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड बमोजिम प्रत्येक वर्ष असार 1 गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने व्यवस्था रहेको छ। उक्त कानूनी व्यवस्था अनुसार साफे बगर नगरपालिका क्षेत्रभित्रका नदी तथा खोला खोल्सीहरूबाट नदीजन्य पदार्थ उत्खनन गर्ने कार्य 2083 असार 1 गतेदेखि 2083 भदौ 31 गतेसम्म पूर्ण रूपमा बन्द रहने नगरपालिकाले जनाएको छ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको अभियोगमा प्रहरीले 2 काठमाडौँबाट पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका 3 बस्ने लक्ष्मी थापा कार्की र बुढा नीलकण्ठ 8 बस्ने प्रिया बानिया रहेका छन्। पक्राउ परेका मध्ये लक्ष्मीले ग्रीस पठाइदिन्छु भन्दै एकजनासँग 11,50,000 र प्रियाले जापान पठाइदिन्छु भन्दै एकजनाबाट 2,00,000 लिए सम्पर्कविहीन भएको हो भन्ने पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो। पक्राउ परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कार्यवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरानले कुवेत र बहराइनमा रहेका अमेरिकी आखाडाहरूमा क्षेप्यास्त्र प्रहार गरेको छ। अमेरिकाले इरानको हर्मुज जल क्षेत्रमा आक्रमण गरेपछि अरब राष्ट्रमा रहेका अमेरिकी अखाडाहरूमा इरानले आक्रमण गरेको इरानको इस्लामिक रेभोल्युसनरी गार्डले दावी गरेको हो। इरानका विदेश मन्त्री अब्बास अराघसीले अमेरिकाले लेबनानलाई अघि सारेर मोलमोलाई गर्न खोजेपछि निकै अघि हुने सम्झौता तोडिएको आरोप लगाउनुभयो। लेबनानमा अमेरिका र इजरायलले आक्रमण जारी नै राखेका छन् भने हर्मुज जल क्षेत्र खुल्ने सम्झौता क्षीण बन्दै गएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीसँग तत्काल भेटवार्ता गर्ने कुनै आधार नदेखिएको बताउनु भएको छ। युक्रेनका राष्ट्रपति जेलेन्स्कीले युद्ध अन्त्यका लागि प्रत्यक्ष भेटवार्ताको प्रस्ताव सहित खुल्ला पत्र पठाएको एक दिनपछि सेन्ट पिटर्सबर्गमा आयोजित समारोहमा पुटिनले अहिले आम्ने सामने वार्ताको कुनै औचित्य नरहेको प्रतिक्रिया दिनुभएको हो। पुटिनले शान्तिवार्ताबाट ठोस सहमति बनेपछि मात्र नेता स्तरको भेट सम्भव हुने उल्लेख गर्दै युद्ध विरामभन्दा पहिले दीर्घकालीन समाधान आवश्यक रहेको बताउनुभयो। जेलेन्स्कीले भने पुटिनको प्रतिक्रियाले रुसले फेरि पनि युद्धकै बाटो रोजेको देखाएको बताउनु भएको छ। कोलम्बियाको मध्यभाग स्थित एक विभागको कोइला खानीमा भएको विस्फोटमा 7 मजदुरको मृत्यु भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन्। स्थानीय सञ्चार माध्यमका अनुसार बिहिबार दिउँसो खानीमा विस्फोट भएको थियो। प्रारम्भिक अनुसन्धानले भूमिगत रूपमा ग्यास जमेर विस्फोट भएको देखाएको छ। सम्बन्धित विभागका गभर्नरले सामाजिक सञ्जाल मार्फत मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै ज्यान गुमाएका मजदुरहरूको नाम सार्वजनिक गरेका छन्।
7: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: खेतीपातीको समय आइसक्दा पनि रासायनिक मल प्राप्त गर्न कठिनाई भइरहेको गुनासो देशैभरबाट आइरहेका बेला वितरण कार्यलाई व्यवस्थित बनाउन सरकारले सातै प्रदेशका सम्बन्धित मन्त्रालयमा सम्पर्क व्यक्ति फोकल पर्सन तोक्ने गरी काम अगाडि बढाएको छ। कृषि वन तथा वातावरण मन्त्रालयले सातै प्रदेशका कृषि तथा सहकारी क्षेत्र हेर्ने मन्त्रालयहरूलाई यस्तो व्यवस्था गर्न आग्रह गरेको छ। यो व्यवस्थाले किसानहरूले मल प्राप्तिमा भोग्नु परेका समस्याहरू सिधै सरकारी निकायसम्म पुर्याउन र तिनको समयमै समाधान खोज्न सहज हुने मन्त्रालयले विश्वास लिएको छ। हाल देशभरि मल वितरक कम्पनी मार्फत स्रोत उपलब्धताका आधारमा मल आपूर्ति र बिक्री वितरण हुँदै आएको छ। मध्य प्रदेश सरकारले चालू आर्थिक वर्षको जेठ 21 गतेसम्म कुल विनियोजित बजेटको 19.4% मात्र खर्च गरेको छ। प्रदेश सरकारको वित्तीय विवरण अनुसार 46.98 अर्ब बजेट मध्ये जेठ 21 गतेसम्म 9.12 अर्ब मात्र खर्च भएको हो। यसमा चालुतर्फ 5.32 अर्ब तथा पुँजीगततर्फ 3.79 अर्ब खर्च भएको देखिएको छ। विगतदेखिको आर्थिक वर्षको अन्तमा आएर काम गर्ने परिपाटी तथा बीचमा हुने गरेको माल वस्तुको हुने मूल्य वृद्धिका कारण पनि बजेट खर्च तीनै तहको सरकारमा प्रभावित भइरहेको सरकारवालाहरूले बताएका छन्। नेपाल यस कुखुरा पालक संघले अण्डाको फार्म समर्थन मूल्य फेरि बढाएको छ। चितवनलाई आधार मानेर तय गरेको नयाँ मूल्य सूची अनुसार प्रमुख साइजका अण्डाहरूमा प्रति क्रेट 15 रुपियाँले वृद्धि भएको छ। यसै गरी सानो अण्डाको मूल्य प्रति क्रेट नभई प्रति पेटी 3,000 रुपियाँ तोकिएको नेपाल लेयर्स कुखुरा पालक संघले जनाएको छ। साताको शेयर बजार मापक नेप्से परिसूचक 26.69 अङ्क घटेर 2755.41 बिन्दुमा बन्द भएको छ। साताभरिको कारोबारमा नेप्से परिसूचक 2782.10 बिन्दुबाट झरेर 2755.41 बिन्दुमा पुगेको हो। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि शेयर बजार बढ्ने लगानीकर्ताको अपेक्षा रहेको थियो। साताभरिमा शेयर बजार मापक नेप्से परिसूचक घटे पनि कालिन्चोक हाइड्रो पावरको शेयर मूल्य सर्वाधिक 101.06% बढेको छ। यस्तै सेन्ट्रल फाइनेन्सको शेयर मूल्य करिब 25% बढेको छ भने नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य करिब 17.5% बढेको छ।

0: आक्षेपले जनाएको छ। प्रतियोगिताको 17 संस्करण कोशी प्रदेशमा फागुन 19 22 गतेसम्म सञ्चालन हुनेछ। हिमाली क्षेत्रको पर्यटन प्रवर्धन तथा लाङटाङ क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने उद्देश्यले रसुवामा लाङटाङ ट्रेल रन प्रतियोगिता सुरु गरिएको छ। रसुवा नुवाकोट पर्यटन समाजको आयोजनामा भएको प्रतियोगिताको शनिबार लाङटाङको क्याङजेनमा उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले लाङटाङ क्षेत्रको पर्यटन विकासका लागि पदमार्ग तथा पूर्वाधार सुधार आवश्यक रहेको बताउनुभयो। उहाँले हिमाल र हिमाली वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौती बीच हिउँ र हिमाली सम्पदाको संरक्षणमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो। समुद्र सतहबाट करिब 3,870 मिटर उचाइमा रहेको क्याङजेनमा आयोजित प्रतियोगितामा सहभागी खेलाडीले क्याङजेनदेखि स्याफ्रुबेसीसम्मको 32 किलोमिटर दूरी पार गर्नुपर्नेछ। प्रतियोगितामा 2 विदेशी महिला सहित 103 खेलाडी सहभागी भएको आयोजकले जनाएको छ। नेपालले मलेसियामा जारी एसिसी महिला प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङसँग फराकिलो हार बेहोरेको छ। कोलेज टुङ्कु जाफर क्रिकेट ओभल मैदानमा शनिबार भएको खेलमा नेपाल हङकङसँग 69 रनले पराजित भएको हो। जितका लागि 110 रनको लक्ष्य पछ्याएको नेपाल 13.3 ओभरमा सबै विकेट गुमाउँदै 40 रनमा समेटिएको थियो। नेपालका लागि सोनी फाखरिनले सर्वाधिक 12 र रुबिना छेत्रीले 10 रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। टस हारेर पहिले ब्याटिङ गरेको हङकङले 20 ओभरमा 3 विकेटको क्षतिमा 109 रन बनाएको थियो। हङकङसँगको हारपछि पनि नेपाल यसअघि नै क्वार्टर फाइनलमा प्रवेश गरिसकेको छ। क्वार्टर फाइनल खेलको विजेता एसिसी एसिया कपमा छनौट हुनेछ।
1: खेल समाचारका साथमा हुनुहुन्थ्यो राजेन्द्र विक्रम शाही। अब मौसम। आज राति कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी र हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 30 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 0.6 मिलिमिटर। काठमाडौँको अधिकतम तापक्रम 29.8 डिग्री सेल्सियस, न्यूनतम 19.8 डिग्री सेल्सियस, वर्षा 8.4 मिलिमिटर। पोखराको अधिकतम 32.2 डिग्री सेल्सियस, न्यूनतम 19.5 डिग्री सेल्सियस, वर्षा 41 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 35.2 डिग्री सेल्सियस, न्यूनतम 23.2 डिग्री सेल्सियस, वर्षा फाटफुट। दिपालको अधिकतम 35.5 डिग्री सेल्सियस, न्यूनतम 24 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। कानून निर्माणमा 3 तहका सरकारबीच समन्वय र सहकार्य जरुरी रहेको सभामुख टोल प्रसाद दरियालको भनाई। राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशन सुरु, युगले दिएको अभिभारा पूरा गर्न सबैलाई धैर्य र त्याग देखाउन सभापति रवि लामी छानेको आग्रह। शक्ति पहुँच वा प्रभावका आधारमा बजेट बाँडफाँड गर्ने विगतको गलत अभ्यास अन्त्य भएको सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाको दावी। र अमेरिकाले इरानी ड्रोनहरू निस्तेज पारेपछि इरानद्वारा कुवेत र बहराइनमा रहेका अमेरिकी आखाडाहरूमा आक्रमण। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्त

0: हेलो
1: हेलो,
0: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
1: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
2: हजुर।
1: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। लु
2: दिन त। हेलो, भन्नुहोस् त।
0: हेलो हजुर।
2: हजुर,
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
2: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
1: ए नानी, के भने रहेछ, के भयो?
2: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
1: ल ल ल, किन दिन्थे।
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
4: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
3: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
4: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
7: राम्रो जोडी छ, दुवैजना पढे लेखका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
6: यस्तो खुसीको बेला छ, हुनेवाला सम्धि सम्धिनीको फोटो खिच्नु परेन?
7: हो, खिचौ, केटाकेटी सबैको सामूहिक खिचौ न।
6: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
7: यो दाइजोको कुरा चाहिँ नगरौँ, तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन्। योभन्दा ठुलो उपहार अरू के हुनसक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ए बाबु, अँध्यारो

0: सचेत हुने भनेर मिसले भन्नु भएन?
1: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: अनन्त सम्भावनाको पुञ्ज, गतिशील मानव जीवन, कर्मशील सारा संसारका नेपाल र नेपाली मन,
5: दूर सुदूर क्षितिजका नेपाली अनुभव शब्द चित्रमा कोर्दै स्वदेशको सम्झना र परदेशको अनुभव सुन्ने सुनाउने एउटा चौतारी कार्यक्रम घर देश परदेश।
4: रेडियो नेपालबाट हरेक शनिबार राति 10 बजेको समाचारपछि कार्यक्रम घर देश परदेश।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा radionepal.gov र radionepalonline.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुस्सीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल 7:45 देखि 8 बजेसम्म सुन्न सक्नुहुनेछ लोकगीत। अहिले भने सुन्नुहुनेछ शैक्षिक कार्यक्रम।
3: श्रोतावृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
4: श्रोता सदाझैँ आज पनि हामी शैक्षिक रेडियो नाटक लिएर उपस्थित भइसकेका छौँ। आजको श्रृङ्खलामा हामी श्रीहरि श्रेष्ठद्वारा लिखित महिनावारी सचेतना शीर्षकको नाटक प्रस्तुत गर्दैछौँ। यस शैक्षिक रेडियो नाटकमा आवाज दिने वक्ताहरू हुनुहुन्छ रजनी धिमाल, गोपाल नारायण श्रेष्ठ, अस्मिता दङ्गाल र अप्रिमा श्रेष्ठ।

0: छोरी, ए छोरी, उठ न, बिहान भइसक्यो त छोरी। म पूजा गरेर खेतमा जानुपर्छ। कतिखेर उठ्ने, कतिखेर खाना पकाउने हो? छोरी उठ, उठ बाबा, म पूजा गर्न गएँ है।
1: के भएको होला, मलाई केही रोग त लागेको छैन नि। यो कुरा बाबालाई कसरी भन्नु? केही भयो भने के गर्ने होला?
0: छोरी एक कप चिया खाऊ त ल, अनि म तरकारी केलाइदिन्छु, खै ल्याऊ त छोरी।
1: बाबा आज मलाई सन्चो छैन, खाना बनाउन सकिनँ है।
0: ल के भयो छोरी, तातो पानी खाने हो?
1: बाबा बेसरी पेट दुखेको छ, केही गर्न मन लाग्दैन, जिउ गरेको छ।
0: छोरी स्वास्थ्य चौकी जाने त, त्यहाँ गएर एकचोटि चेक जाँच गराउने कि?
1: भइगयो बाबा, आज एक दिन हेर्छु नि।
0: ल तातो पानी खाऊ नानी, अलि कम हुन्छ। आज स्कुल पनि जानु पर्दैन, म गाईलाई घाँसपात दिएर आउँछु है, तिमी आराम गर्दै गर।
2: काका, काका नमस्ते, चिया पिउनु भयो काका?
0: ए नवीना पो, चिया खा छैन नानी, हेर न सरितालाई सन्चो छैन, आज त ओछ्यानबाट उठेकी पनि छैन, स्कुल जान्न पो भन्छे।
2: काका हिजो स्कुलमा नै उनलाई सन्चो थिएन, अनुहार पनि मलिन थियो, डराइ डराइ हिँडेकी थिए, पेट पनि दुख्यो भन्दै थिइन्, खै कहाँ छिन् त?
0: भित्र कोठामा नै छ, हेर न नानी।
2: सरु, ए सरु, के छ अनि, सन्चो भएन? अनुहार पनि मलिन थियो, हिजो त डराएकी जस्तो देखिन्थ्यो, धेरै दुख्यो भनेकीले आज तिमीलाई हेर्न आएको, तिमी त अझै सुतेर पो बसेकी रहेछौ त।
1: हेर न नबिना, के भयो के भयो, केही थाहा छैन, पेट दुखेको छ, जिउ पनि निकै गलेको छ, केही गरौँ जस्तो पनि लाग्दैन, सुतिरहँ जस्तो लाग्छ।
2: ज्वरो सरो त आएको छैन, खै हेरौँ त, निदा त ठिकै छ, ज्वरो त छैन, के भयो त?
1: शौचालय जाँदा रगत बगेको देखे, पछि फेरि जाँदा पनि त्यस्तै भयो, मलाई डर लागिरहेको छ, के गर्ने होला नबिना?
2: ला तिमी नछुने भएको त होइन?
1: के हो नछुने भनेको, म ठिक त हुन्छु नि है, परीक्षा पनि नजिकिँदैछ, बाबा पनि एक्लै हुनुहुन्छ, के गर्ने होला म?
2: मलाई पनि धेरै कुरा त थाहा छैन सरु, के हो, कहिलेकाहीँ आमाले कुरा गर्नुहुन्थ्यो।
3: काका नमस्ते, सन्चै हुनुहुन्छ? आज आफै पो सबै काम गर्दै हुनुहुन्छ त, अनि अरू परिवार खोइ त?
0: ए स्वास्थ्य कर्मी नानी, ढुङ्गा खोज्दा देउता मिले जस्तो पो भयो त नानी, छोरी सन्चो नभएर सुते कि छे, लौ न नानी एकचोटि यसो हेरिदिनु न।
3: किन, के भयो र काका, खोइ त सरिता?
0: नानी आज बिहान रुँदै थिए, पेट दुख्यो भन्छिन्, खै के भएको हो, सानै हुँदा यिनकी आमा बितिहालिन्, बडो दुःख सुख गरी हुर्काएकी छोरी, पीर मार्का पनि सुन्न सकिएन, नानी के गर्नु?
3: जाउँ काका, म हेर्छु नि त।
0: जाउँ नानी जाउँ, भित्रै जाउँ। छोरी स्वास्थ्य कर्मी नानी आउनु भएको छ, हेर त।
1: दिदी नमस्ते।
3: के भयो नानी, नरौ नरौ, नबिना पनि यही रहेछौ त, के भयो सरितालाई?
2: दिदी मलाई धेरै थाहा छैन, नसुने भएको जस्तो लाग्छ।
1: शौचालय जाँदा रगत आएको देखे, के भएको हो, मलाई त डर लागिरहेको छ, पेट पनि दुखेको छ, थाके जस्तो भान हुन्छ।
3: यो त रजस्वलाको लक्षण हो, यसलाई महिनावारी पनि भनिन्छ, यो एक नियमित प्रक्रिया हो नानी, केही डराउनु पर्दैन, प्रत्येक उमेर पुगेका महिलाको रजस्वला हुन्छ, यसलाई हामी नछुने भएको पनि भन्छौँ।
2: अनि यसका लक्षण भनेका के हुन् नि दिदी?
3: महिनावारी हुँदा वा हुनुभन्दा अगाडि तल्लो पेट र कम्मर दुख्ने, चिडचिडाहट हुने, थकाइ लाग्ने, जिउ हलुका नहुने जस्ता सामान्य लक्षण देखिन्छन्।
1: दिदी त्यसो भए मलाई केही भएको छैन र?
3: यो एकदमै प्राकृतिक प्रक्रिया हो, यो तिमीलाई मात्र भएको होइन नानी, प्रत्येक उमेर पुगेका महिलामा रजस्वला हुन्छ, रजस्वलाको समयमा हरेक महिलालाई छुट्टा छुट्टै महसुस हुन्छ, कसैलाई साह्रै पेट दुख्छ, कसै कसैलाई कटकटी जिउ दुख्ने हुन्छ, कसै कसैलाई के खाऊ हुन्छ।
1: मलाई त रगत देखेपछि साह्रै डर लाग्यो, के गर्ने भयो दिदी, पसिना चिट चिट आयो।
3: यस्तो कुरामा डर लाग्ने र लुकाउने होइन, बरु परिवारका सदस्यसँग खुलेर कुरा गर्नुपर्छ। जाउँ बरु हामी बाहिर पेडीमा बसेर कुरा गरौँ, बिहानको घाम पनि लागेको छ। काका, ए काका, यता आउनुहोस् न, आज काकासँगै बसेर छलफल गरौँ न है।
0: एकछिन नानी, म चिया लिएर आउँदैछु। ल चिया पिउँ है सबैले। अँ नानी, किन बोलाउनु भएको?
3: काका, सरिताको स्वास्थ्यका बारेमा हामी छलफल गरौँ भनेर हो। सरितालाई रजस्वला भएको रहेछ, यसलाई महिनावारी पनि भनिन्छ काका। अब अलिक सरसफाइमा ध्यान दिनुपर्छ, पोसिलो खानेकुरा पनि खुवाउनुपर्छ।
0: रजस्वला रे, अब के गर्ने, छोरीलाई कहाँ राख्ने होला, के गर्ने नानी, म त एक्लै छु। नानी, मलाई त यसबारेमा त्यति धेरै जानकारी छैन नि।
3: यो कुनै नौलो कुरा होइन, यसमा आत्तिनुपर्ने पनि केही छैन काका। सबै उमेर पुगेका महिलामा देखिने स्वाभाविक तथा प्राकृतिक प्रक्रिया हो यो।
0: के गर्नु नानी, सरिताका आमाले छोडेर गएको पनि 6-7 वर्ष भइसक्यो, यसलाई के गर्नुपर्छ, कस्तो गर्नुपर्छ भन्ने काम केही सिकाउन सकिनँ। यसका आमा आज जिउँदो भएको भए छोरीलाई सबै काम सिकाउँथे, छोरीको भावना बुझ्थे। के गर्ने नानी, मैले छोरीलाई राम्रोसँग हुर्काउन पनि सकिनँ, धिक्कार छ म जस्तालाई।
1: बाबा, त्यस्तो कुरा नगर्नुहोस् न, बाबाले मेरो लागि धेरै कुरा गर्नुभएको छ, मलाई कहिले पनि मामुको कमी गराउनु भएन, मेरो बाबा मेरो लागि ठुलो हो।
2: दिदी, खासमा यो रजस्वला भनेको के हो?
3: सामान्यतया महिनावारी हरेक स्वस्थ किशोरीहरूमा 11-12 वर्षमा सुरु हुन्छ, कसै कसैमा भने महिनावारी 16-17 पनि हुन सक्छ। हरेक महिनावारी भएको 14-15 दिनमा अण्डाशयले अण्डा उत्पादन गर्छ। अण्डा निषेचन नभएको अवस्थामा पाठेघरका भित्तामा भएका रक्त नलीहरू कमजोर भई फुट्छन् र रगत बग्छ। यसरी रगत बग्नु नै महिनावारी हो, यो कुनै नौलो कुरा होइन।
1: दिदी, यो बेलाहरू के हुन्छ, राम्रोसँग भनिदिनुहोस् न। म जस्तै पहिलोचोटि महिनावारी भएका हाम्रा कति साथीहरू डराएका छन् होला।
3: महिनावारी हुनु भनेको किशोरीहरूको पाठ्यघर परिपक्व हुन थालेको सङ्केत हो। महिनावारी हुँदा किशोरीहरू डराउने, आतिने तथा चिन्तित हुने गर्दछन्। यो सबै किशोरीहरूमा मासिक रूपमा हुने स्वाभाविक तथा प्राकृतिक प्रक्रिया भएकाले डर, चिन्ता र पीर केही मान्नु पर्दैन।
2: अनि यो कहिले कहिले हुन्छ त दिदी?
3: यो प्रत्येक महिनामा हुन्छ। महिनावारी हुँदा कसै कसैमा 5 दिन र कसै कसैमा 7-8 दिनसम्म पनि हुनसक्छ।
1: अनि दिदी, यस्तो बेलामा के हुन्छ, के जिउ दुख्ने, पेट दुख्ने जस्ता कुराहरू पनि हुन्छन् त?
3: यो बेला किशोरीहरूमा तल्लो पेट दुख्ने तथा कमजोरी महसुस हुने, कसै कसैलाई टाउको दुख्ने, ढाडको पछिल्लो भाग दुख्ने जस्ता समस्या हुन सक्छन्। कसैलाई कब्जियत भए जस्तो पनि हुन्छ, तर यी सबै लक्षण सामान्य हुन्। यसबाट आत्तिने, हडबडाउने गर्नु हुँदैन र औषधि पनि लिनु पर्दैन।
2: दिदी, अनि धेरै रगत बगेमा वा पेट धेरै दुखे पनि सामान्य रूपमा नै लिने र?
3: होइन होइन, दुख्ने क्रम धेरै भएमा वा सहनै नसक्ने गरी दुखेमा वा धेरै रगत बगेमा र धेरै बेचैनी भएमा डाक्टर वा स्वास्थ्य कर्मीसँग सल्लाह गर्ने र नजिकैको स्वास्थ्य चौकीमा देखाउनुपर्छ।
1: दिदी, महिनावारी भएको समयमा के खान मिल्छ?
3: यस्तो बेलामा अरू बेला भन्दा सन्तुलित र पोषक तत्त्व खानुपर्छ, अनि झोल खानेकुरा पनि प्रशस्त खानुपर्छ। घरमा पकाएका खानाका साथै हरिया सागसब्जी प्रशस्तै खानुपर्छ।
0: नानी, यस समयमा त खाना बार्नुपर्छ भन्छन् होइन र?
3: पर्दैन काका, त्यस्तो गर्नु पर्दैन। यस समयमा आइरन तत्त्व जरुरी हुने भएकाले आइरनयुक्त खानेकुराहरू खुवाउनुपर्छ।
0: आइरन पाइने खानेकुरा भन्नाले के कुरा पर्छन् त स्वास्थ्य कर्मी नानी?
3: यस्ता खानेकुरामा हरिया सागपात, गेडागुडी, माछा मासु, झोल भएको खानेकुरा पर्छ।
2: दिदी, फलफुल खानुहुन्छ कि हुँदैन?
3: यस्तो बेलामा फलफुल सेवन धेरै गर्नुपर्छ, विशेष गरी पानीको मात्रा बढी पाइने खरबुजा, स्याउ, नासपाती जस्ता फलफुल खानुपर्छ।
0: स्वास्थ्य कर्मी नानी, यस्तो बेलामा चिया खानुहुन्छ त?
3: महिनावारी हुने बेला क्याफिन भएका खानेकुराको प्रयोग कम गर्नुपर्छ, चिनी, चिया, कफी, धेरै मसला भएका तरकारीको प्रयोग कम गर्नुपर्छ।
2: अनि यो बेला आफ्नो स्वास्थ्यको हेरचाह कसरी गर्ने त?
3: समय समयमा शरीर सफा गर्ने, आवश्यकता अनुसार कपडा फेर्ने, व्यक्तिगत सरसफाइमा पनि राम्ररी ध्यान पुर्याउनुपर्छ नानी।
1: दिदी, शारीरिक स्वास्थ्य र व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ भन्नुभयो, यसबारे पनि केही भनिदिनुहोस् न।
3: शौचालयबाट फर्केपछि राम्रोसँग साबुन पानीले हात धुने गर्नुपर्छ। कपडा वा प्याड फेर्नु अघि र पछि साबुन पानीले राम्रोसँग हात धुनुपर्छ। प्रयोग गरेको कपडा पुनः प्रयोग गर्ने भए धोएर घाममा सुकाउनुपर्छ। कसैले देख्लान् वा हेर्लान् भनी घाम नपर्ने वा हावा नआउने ठाउँमा सुकाउनुहुन्न। सकेसम्म हावा आवत जावत र घाम आउने ठाउँमा सुकाउनुपर्छ। यसले जीवाणु सङ्क्रमण हुँदैन।
2: स्वास्थ्यकर्मी दिदी, हाम्रो स्कुलमा त कपडा जस्तो राख्ने गरेको छ, त्यसैलाई प्याड भनिन्छ कि के हो? स्कुलका दिदीहरूले कहिलेकाहीँ लिएर जान्छन्। महिनावारी हुँदा लगाउने प्याड यही हो कि के हो?
3: तिमीले ठिक भन्यौ नबिना। छात्राहरूको स्वास्थ्यलाई ध्यानमा राखेर सरकारले महिनावारी हुँदा लगाउने सेनिटरी प्याडको व्यवस्था गरेको छ।
1: दिदी, त्यो प्याड के स्कुलमा किन्ने हो?
3: बालिकाको पढाइमा असर नपरोस् र महिनावारीमा कक्षा छोड्न नपरोस् भनेर नेपाल सरकारले सबै बालिकाका लागि निशुल्क रूपमा सेनिटरी प्याड उपलब्ध गराउने व्यवस्था रहेको छ।
2: मैले धेरै पटक स्कुलका दिदीहरूले बोकेको देखेको छु नि, तर के हो थाहै भएन, आज बल्ल थाहा पाएँ।
3: अहिले बजारमा महिनावारी भएको समयमा लगाउने सेनिटरी प्याड, कपडाको पुनः प्रयोग गर्न मिल्ने प्याड, त्यस्तै महिनावारी कप पनि पाइन्छ।
2: बजारमा प्याड पाइन्छ भनेर भन्नुभयो नि, त्यसको प्रयोग गर्दा चाहिँ फेर्नु पर्छ कि पर्दैन?
3: सामान्यतया प्रत्येक 4-6 घन्टामा फेर्नुपर्छ। 8 घन्टाभन्दा बढी एउटै कपडा वा प्याड प्रयोग गरेमा सङ्क्रमण हुने सम्भावना रहन्छ।
0: नानी, कहीँ कहीँ त महिनावारी भएको बेला घरभन्दा टाढा राख्ने, अलग्गै बस्ने, सँगै नखाने र भोलिपल्ट निकै बिरामी भएको पनि देखेको छु नि।
3: हो काका, कतै कतै परिवारले महिनावारीलाई छुन नहुने, महिनावारी भएका महिलाले भान्सामा जान नहुने, पूजा गर्ने ठाउँ तथा सामग्री छुन नहुने, अलग्गै सुत्नुपर्ने जस्ता अन्धविश्वास प्रचलनमा रहेका छन्।
2: मैले मामा घर जाँदा घरभन्दा धेरै टाढा र फोहोर ठाउँमा बसेकी पनि देखेको छु। यस बेला के दिदी घरबाट धेरै टाढा एक्लै बस्नुपर्ने हो र?
3: कुनै कुनै ठाउँमा यस अवस्थामा महिलाहरूलाई घरभन्दा फरक ठाउँमा छाप्रो बनाएर राख्ने चलन छ। यसलाई छाउपडी प्रथा पनि भनिन्छ।
0: त्यसो भए छोरीलाई टाढा राख्नु पर्दैन त स्वास्थ्यकर्मी नानी?
3: महिलाहरूलाई छाउपडी गोठमा राख्दा शारीरिक तथा मानसिक समस्या देखा पर्ने, सर्प तथा जीवजन्तुले टोक्ने जस्ता धेरै घटना घटेका पाइन्छन्। कतिपयको त यस्तो अवस्थामा ज्यान नै पनि गएको छ। कतिपय ठाउँमा दुध खान नदिने, घाममा बस्न नदिने चलन पनि छ। तर यी सबै प्रचलनहरू अन्धविश्वास भएकाले हामीले यी सबै कुराहरू सुधार गर्दै जानुपर्छ।
0: नानी, तर यस्तो समयमा सरिताले केही सावधानी पनि अप्नाउनु पर्छ नि, होइन र?
3: कस्तो सावधानी काका?
0: जस्तै आफ्नो कोठामा मात्र बस्ने, भान्सामा नछिर्ने, साथीहरूसँग नखेल्ने, राम्रो कपडा नलगाउने आदि आदि, होइन र?
3: होइन काका, यी सबै अन्धविश्वास हुन्। यसको कुनै वैज्ञानिक कारणहरू छैन। महिनावारीका दिनहरूमा भान्सामा नछिर्ने, साथीहरूसँग नखेल्ने, राम्रो कपडा नलगाउने जस्ता कार्य गलत हुन्। यसलाई हामी अन्धविश्वास भन्छौँ। यस्तो अन्धविश्वासमा लाग्नु हुँदैन काका।
0: खै, सबै यस्तै भन्छन्, के हो के हो, मैले त बुझ्नै सकिनँ नि नानी।
3: यस्तो काम गर्न नदिने वा कडाई गर्ने कार्य गर्नुहुन्न, यसले महिलाको मनमा हीनता भाव र डर उत्पन्न हुन्छ। यस्ता कुराले नानीको शारीरिक र मानसिक दुवैमा असर गर्छ।
0: नानी, आजको छलफलले सरितालाई धेरै कुराको ज्ञान त भयो नै, मेरो पनि आँखा खुल्यो। नानीले जे जे कुरा भन्यो म त्यसको पूर्ण पालना गर्छु, आफ्नो छोरीलाई खुसी र स्वस्थ राख्छु।
4: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
5: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब करिब 8 बजेसम्म सुनाउनेछौँ सुमधुर लोकगीतहरू। यसै क्रमको पहिलो गीत राख्दैछौँ राम थापाको स्वरमा, बद्री रावतको सङ्कलनमा।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल लोकगीत सुनाउने क्रममा अब राख्दैछौ झलकमान गन्धर्वको स्वरमा रघुनाथ आचार्यको संकलनमा।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। भर्खरै सुन्नुभयो झलकमान गन्धर्वको स्वरमा रहेको रघुनाथ आचार्यको संकलनमा रहेको लोकगीत। अब राख्दैछौ चन्द्रकला शाहको स्वरमा श्याम शाहको संकलनमा।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारु 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी चालकले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँदछ। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
3: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौँ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: गोबरलाई गुइठा नबनाऊ, खेती गरिएको जमिनमा प्रयोग गरेर माटोलाई उर्वर र उत्पादनशील बनाऊ।
1: कृषि सूचना तथा प्रशिक्षण केन्द्र हरियर भवन।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। समाचार पछि सुन्न सक्नुहुनेछ नेपाल एन्ड बियोन्ड कार्यक्रम। 8:25 नौ बजेसम्म सुन्न सक्नुहुनेछ शैक्षिक रेडियो कार्यक्रम। यति बेला भने बेलुकीको 8 बज्न लाग्यो। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

0: receives travelers for various reasons, making vigilance at international points of entry important. Public health experts emphasize that the risk of importation in Nepal remains low, but preparedness measures should be maintained. To reduce the risk of Ebola entering Nepal, the Health Ministry has said arrangements have been made for screening and health monitoring of travelers arriving from affected countries. Hospitals and healthcare facilities have been placed on alert for patients presenting symptoms consistent with Ebola and having a relevant travel history. The Health Ministry also said isolation facilities, laboratory preparedness, infection prevention protocols, and rapid reporting systems will be arranged and updated regularly. Public awareness campaigns can help ensure that individuals seek medical attention promptly if symptoms develop after travel to affected regions. Individuals can help prevent infection by avoiding direct contact with the bodily fluids of sick persons, practicing proper hand hygiene, and following travel advisories issued by health authorities. Healthcare workers should use appropriate personal protective equipment when managing suspected cases. Early detection and rapid response remain the most effective tools for preventing wider transmission. The ongoing Ebola outbreak in the Democratic Republic of the Congo and Uganda highlights the continuing threat posed by emerging infectious diseases. Nepal's risk remains low, but preparedness, surveillance, and public awareness are essential to ensure that any suspected case is identified and managed quickly. Strengthening health system readiness now will help protect the country from potential future public health emergencies.
1: With this report, we've come to the end of today's edition of Nepal and Beyond. Thank you for your time and continued listenership. We truly value your company. We would love to hear from you. Please share your thoughts and feedback on our Facebook page, Nepal and Beyond, or visit us online at radionepalonline.com. If you missed today's episode or wish to listen again, you can access the Nepal and Beyond segment on our website anytime, anywhere. As we conclude, we look forward to being with you again next week with another informative edition of Nepal and Beyond. Until then, good night and take care.
2: Nepal, aba palo hamra cheliharuko. Saf Mahila Championship ko harek gol, harek romanchak pal aba sidhai tapaiharuko mobile ma, matra Digo app ma. Aaja nai App Store wa Play Store bata Digo app download garnuhos. र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
3: श्रोतावृन्द, नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
4: श्रोता विद्यार्थी, आज हामी माध्यमिक तह कक्षा 10 विज्ञान तथा प्रविधि विषयको एकाइ 2 जीवहरूको वर्गीकरण अन्तर्गत सजीवहरूको वर्गीकरण र क्रम विकासको सम्बन्ध पाठ शीर्षकमा केन्द्रित भई शिक्षक र विद्यार्थीबीच गरिएको छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै आवश्यक मुद्दाहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
5: ए मिथिलेश, छिटो आऊ न।
6: किन किन हतार गरेको तिमीले?
5: छिटो जाउँ क्या, मिस कक्षामा आइसक्नु भयो।
6: ल ल, हिँड जाउँ।
5: मिस त कक्षामा हुनुहुन्न त, मैले त मिसलाई यतै आएको देखेको थिएँ।
6: तिमीले कसलाई देखेर मिस जस्तै लागेको होला?
5: तर मैले मिसलाई नै देखेको थिएँ क्या।
6: ल ल, देख्यो होला, देखेको भए आइहाल्नुहुन्छ नि।
5: उता हेर त, मिस प्रयोगशालामा जानुभएको रहेछ, त्यतैबाट आउँदै हुनुहुन्छ।
6: मिस नमस्कार।
7: नमस्कार
6: मिस, हजुरले प्रयोगशालाबाट के ल्याउनु भएको?
7: यो सजीवहरूको वर्गीकरण चार्ट हो।
5: आज फेरि वर्गीकरणको बारेमा छलफल गर्ने हो र?
6: वर्गीकरण त हामीले छलफल गरिसक्यौँ, आज त सजीवहरूको वर्गीकरण र क्रम विकासको सम्बन्धको बारेमा छलफल गर्ने हो, है मिस?
7: हो। मिथिलेशले सही भन्नुभयो। तपाईँहरूले सजीवहरूको वर्गीकरणको बारेमा धेरै कुरा सिकिसक्नुभयो। कक्षा नौमा क्रम विकासको बारेमा अध्ययन गरिसक्नु भएको छ। आज हामीहरू यिनीहरूका सम्बन्धका बारेमा छलफल गर्छौँ।
5: क्रम विकास त वर्गीकरणको एउटा आधार होइन र मिस?
7: हो एलेक्स, याद रहेछ त कक्षा नौमा अध्ययन गरेको कुराहरू।
5: पाँच जगत वर्गीकरण प्रणालीको बारेमा अध्ययन गर्दा हजुरले फाइलोजेनिक वृक्ष देखाएर छलफल गरेका थियौ नि, त्यो याद छ?
6: मिसले फाइलोजेनिक वृक्ष पनि ल्याउनु भएको छ है?
7: हो, वर्गीकरण चार्ट र फाइलोजेनिक वृक्ष अवलोकन गर्नुहोस् है।
5: हुन्छ मिस।
7: एलेक्स, तपाईँले वर्गीकरणलाई कसरी बुझ्नुभएको छ?
5: सजीवहरूका समान र असमान गुणका आधारमा तिनीहरूलाई विभिन्न समूहमा विभाजन गर्नु नै वर्गीकरण हो, होइन र मिस?
7: हो, स्याबास, राम्रोसँग भन्नुभयो। क्रम विकासलाई कसरी बुझ्नुभएको छ त?
5: पृथ्वीमा सजीवहरूको विकास हुने क्रममा सरल जीवहरूबाट जटिल जीवहरूको विकास हुने प्रक्रिया भनेर बुझेको छु मिस मैले त।
6: म पनि भनौँ मिस।
7: हुन्छ, भन्नुहोस् न।
6: क्रम विकासमा एकदमै अविकसित जीवहरूबाट विकसित जीवहरूको विकास हुने प्रक्रियाको अध्ययन गरिन्छ।
7: स्याबास, दुवैजनाले कस्तो राम्रोसँग बुझ्नु भएको रहेछ क्रम विकासको बारेमा।
6: मिस, वर्गीकरण र क्रम विकासको सम्बन्ध कसरी देखाउने?
5: मिथिलेश, तिमीलाई याद छ कक्षा नौमा पाँच जगतीय प्रणाली अनुसार वर्गीकरण गर्दा मोनेरालाई सबैभन्दा सुरुमा राखिएको थियो नि?
6: याद छ, सबैभन्दा कम विकसित सजीवहरू प्रोकार्योटिक कोष भएका ब्याक्टेरियाहरूलाई मोनेरा अन्तर्गत राखिएको छ।
7: मोनेरा र प्रोटिस्टामा कुन पहिला विकास भए जस्तो लाग्छ तपाईँहरूलाई?
6: मोनेरा नै पहिले विकास भएको होला नि, होइन र मिस?
7: हो, तपाईँले सही भन्नुभयो। मोनेरामा पर्ने जीवहरू प्रोक्यारियोटिक हुन्छन् भने प्रोटिस्टामा पर्ने सजीवहरू युक्यारियोटिक एककोषीय हुन्छन्। त्यसैले प्रोटिस्टामा पर्ने जीवहरू मोनेरामा पर्ने भन्दा विकसित हुन्छन्।
6: फरक फरक जगतमा पर्ने जीवहरूको पनि धेरै विशेषताहरू एकअर्कासँग मिल्छन् नि मिस।
7: हो मिथिलेश, कुनै जगतहरू बीच धेरै साझा विशेषताहरू हुन्छन् भने कुनै जगतहरू बीच कम साझा विशेषताहरू हुन्छन्। यसले पनि सबै जीवहरूको विकास साझा पूर्वजबाट भएको हो भन्ने देखाउँछ।
6: सबै सजीवहरूको साझा विशेषता के हो मिस?
7: सबै जीवहरूको साझा विशेषता भनेको सबै सजीवहरूको जीवन एउटा कोषबाट सुरु हुन्छ, चाहे त्यो एककोषीय प्रोटिस्टा होस् या अति विकसित बहुकोषीय जीव किन नहोस्।
5: हजुरले यहाँ देखाएको फाइलोजेनिक वृक्ष अनुसार विभिन्न जगतमा पर्ने जीवहरूको विकासक्रम कसरी भएको छ मिस?
7: जीवहरूको वर्गीकरणको आधारले के देखाउँछ भने पृथ्वीमा सबैभन्दा पहिले प्रोक्यारियोटिक जीवहरूको उत्पत्ति भयो जुन मोनेरामा पर्छन्। त्यसकै विकास भएर युक्यारियोटिक एककोषीय जीवहरू उत्पत्ति भए जुन प्रोटिस्टा जगतमा पर्छन्।
6: के अरू बहुकोषीय जीवहरू पनि तिनै एककोषीय जीवबाट भएका हुन् त?
7: हो नि, ती एककोषीय जीवहरूमा कोष विभाजन भए कर्मिक विकास हुँदै जाँदा बहुकोषीय जीवहरूको विकास भएको हो। यिनीहरूका साझा विशेषताका आधारमा फन्जाई, वनस्पति र जन्तु जगतमा राखिएको छ।
5: एउटै जगतमा पर्ने सजीवहरूमा पनि त फरक फरक विशेषताहरू हुन्छन् नि मिस, त्यसमा क्रम विकासको के सम्बन्ध छ त?
7: एलेक्सले एकदम राम्रो जिज्ञासा राख्नुभयो। एकपटक जन्तु जगतको वर्गीकरण चार्ट हेर्नुहोस् त।
6: जन्तु जगतलाई त 9 फाइलममा विभाजन गरिएको छ।
7: के को आधारमा यसलाई विभाजन गरिएको छ अवलोकन गर्नुहोस् त।
6: यिनीहरूको शारीरिक बनावटको आधारमा जस्तो लाग्यो मिस।
7: हो, शारीरिक बनावट एउटा आधार हो, साथसाथै यिनीहरूमा भएको प्रणालीहरूको विकासलाई पनि आधार मानिएको छ।
6: यो अलिक स्पष्ट तरिकाले भनिदिनुहोस् न मिस।
7: जन्तु जगतको वर्गीकरण गर्दा सबैभन्दा पहिलो फाइलम कुन हो?
6: पोरिफेरा।
7: यसमा कस्ता जीवहरू पर्छन्?
6: बहुकोषीय तर तन्तुको विकास नभएका जीवहरू पर्छन्।
7: त्यसपछि कुन फाइलम पर्छ?
6: सिलेन्टरेटा।
7: यसमा पर्ने जीवको शारीरिक बनावट कस्तो हुन्छ?
6: यसमा पर्ने जीवहरूमा तन्तुको विकास भएको हुन्छ तर अङ्गहरू विकास भएका हुँदैनन्।
7: सिलेन्टरेटा पछि कुन फाइलम आउँछ?
5: प्लेटिहेल्मिन्थिस।
7: यसको मुख्य विशेषता के हो?
5: चेप्टो शरीर पाचन प्रणालीका केही अङ्ग विकास भएको हुन्छ, तर पूर्ण प्रणालीको विकास भएको हुँदैन।
7: प्लेटिहेल्मिन्थिस पछि कुन फाइलम आउँछ?
6: निमाथेल्मिन्थिस।
7: अब यसको विशेषता भन्नुहोस् त।
6: यसको पाचन प्रणाली पूर्ण रूपमा विकास भएको हुन्छ, तर अन्य प्रणालीहरूको विकास भएको हुँदैन।
7: यसबाट तपाईँहरूले के बुझ्नुभयो त? के वर्गीकरण र क्रम विकास बीच सम्बन्ध पाउनुभयो त?
6: सरल जीवहरूबाट विकसित जीवहरूको विकास भएको रहेछ। वर्गीकरण गर्दा पनि तिनीहरूको विकास क्रम अनुसार सरलदेखि विकसिततिरको आधार लिएको पाइयो।
7: मिथिलेश एकदम सही भन्नुभयो। जीवहरूको विकास क्रमलाई आधार मानेर जन्तु जगतका फाइलमहरूलाई कर्मिक रूपमा राखिएको छ।
5: भर्टिब्रेटामा पर्ने जनावरहरूलाई पनि त त्यसरी नै राखिएको छ, होइन त मिस?
7: हो नि, तिनीहरूको शारीरिक बनावट, मुटुको बनावट, सबै विशेषताहरू तपाईँहरूले छलफल गरिसक्नु भएको छ त।
6: हो मिस, तिनीहरूलाई पनि सरलदेखि जटिल विशेषताका आधारमा राखिएको छ।
5: अब यिनीहरूको बारेमा नि छलफल गरौँ न मिस।
7: भर्टिब्रेटका पाँचवटा वर्गहरू मध्ये मत्स्य वर्गमा पर्ने जनावरहरू कहाँ बस्छन्?
6: पानीमा मात्रै बस्छन् मिस।
5: अनि उभयचरहरू पानी र जमिन दुवैमा बस्छन्।
7: त्यस्तै अरू वर्गहरू नि?
5: सरीसृपहरू जमिनमा घस्रेर हिँड्छन्।
7: यहाँ पनि हेर्नुहोस् त, जनावरहरूलाई तिनीहरूको विकास क्रममा नै वर्गीकरण गरिएको छ।
5: मुटुको विकास पनि त्यस्तै छ नि है मिस।
7: तपाईँले सही भन्नुभयो। मत्स्य वर्गमा पर्ने जनावरहरूको मुटुमा दुईवटा कोठाहरू हुन्छन्। उभयचर र सरीसृपमा पर्ने जनावरहरूको मुटुमा तीनवटा कोठाहरू हुन्छन्।
5: अनि पन्छी वर्ग र स्तनपायी वर्गमा पर्ने जनावरहरूमा चारवटा कोठा हुन्छन् है मिस।
7: हो एलेक्स, यसले पनि विकसित जनावरहरूको विकास कम विकसित जनावरहरूबाट भएको जनाउँछ र यिनै फरक फरक गुणहरूको आधारमा वर्गीकरण गर्न पनि सहज भएको हो।
6: हामीले यी पाँचवटा वर्गहरूको अध्ययन गर्दा एउटा वर्गमा पर्ने जनावरहरूको साझा विशेषताहरू हुन्छन्। भिन्न भिन्न वर्गका विशेषताहरू पनि फरक फरक हुन्छन्।
7: भिन्न भिन्न वर्गमा पर्ने जनावरहरूको केही साझा विशेषताहरू पनि हुन्छन्।
5: मिसले भनेको कुरा स्पष्ट भएन नि।
7: जस्तो मत्स्य वर्ग र स्तनपायी वर्गको बीच तुलना गर्यो भने तिनीहरूका धेरै थोरै साझा विशेषताहरू हुन्छन्, तर पन्छी वर्ग र स्तनपायी वर्गको बीच तुलना गर्यो भने धेरै साझा विशेषताहरू हुन्छन्।
6: यसले के जनाउँछ मिस?
7: यसले यी सबै जनावरहरूको पूर्वज एउटै भएको जनाउँछ।
5: यसले त पाइसिस वर्ग भन्दा पंक्षी वर्ग स्तनपायी वर्गको धेरै नजिक रहेको पनि जनाउँछ है मिस।
7: हो एलेक्सले सही भन्नुभयो।
6: मलाई त अचम्म लाग्यो मिस, एउटा वर्गको जनावरहरूबाट अर्को वर्गका जनावरहरूको विकास कसरी भयो होला भनेर।
7: पृथ्वीको हावापानी तथा गतिविधिमा परिवर्तन हुँदै जाँदा जीवहरूको विकासको क्रममा जीवहरूको अनुकूलनका लागि नयाँ नयाँ गुणहरूको विकास हुँदै गयो। यसरी विकास हुँदै जाँदा प्रजातिकरण हुँदै गयो र नयाँ नयाँ जीवहरूको उत्पत्ति हुँदै गयो।
5: यसलाई अझ सरल तरिकाले भनिदिनुहोस् न मिस।
7: मत्स्य वर्गबाट क्रमिक परिमार्जन र विकास भएर उभयचर, उभयचरहरूबाट सरीसृप, सरीसृपबाट पन्छी र पन्छीबाट स्तनपायीको विकास भएको देखिन्छ।
6: वनस्पतिहरूको वर्गीकरण पनि क्रम विकासको आधारमा गरिएको छ त मिस?
7: छ नि, एकपटक वनस्पति जगतको वर्गीकरण चार्ट हेर्नुहोस् त।
6: मिस, मैले वनस्पति जगतको चार्ट झुन्ड्याएँ।
7: वनस्पति जगतमा पर्ने सबै बिरुवाहरूको साझा विशेषता के हो?
5: यिनीहरूको कोषमा क्लोरोफिल र कोष भित्ता हुन्छ।
7: वनस्पति जगतलाई कतिवटा डिभिजनमा विभाजन गरिएको छ?
6: तीनवटा डिभिजनमा विभाजन गरिएको छ मिस।
7: सबैभन्दा पहिलो डिभिजन कुन हो?
5: पहिलो डिभिजन अल्गी हो।
7: यसका विशेषताहरू के छन्?
5: यस डिभिजनमा पर्ने बिरुवाहरूको थ्यालस हुन्छ, यिनीहरू पानीमा पाइन्छन्।
7: यसपछिको डिभिजन कुन हो?
5: ब्रायोफाइटा।
7: यसका विशेषता भन्न सक्नुहुन्छ?
6: यिनीहरूमा पात र राइजोइडको विकास भएको हुन्छ, यिनीहरू एम्फिबियन बिरुवा हुन्।
7: अर्को डिभिजन कुन हो?
5: ट्राकियोफाइटा।
7: यसका विशेषता के हुन्?
5: यी बिरुवाहरूको शरीर जरा काण्ड र पातमा विभाजन गरिएको हुन्छ।
6: यिनीहरूमा त भास्कुलर तन्तु, जाइलम र फ्लोइम पनि हुन्छ।
7: यी तीन डिभिजनलाई कसरी विभाजन गरिएको रहेछ त?
5: कम विकसितबाट विकसितको क्रममा।
7: हो, एलेक्सले सही भन्नुभयो। यी तीन डिभिजनमा अल्गी सबैभन्दा कम विकसित छ, जुन पानीमा मात्र पाइन्छ। ब्रायोफाइट पानी र जमिनमा हुर्किए पनि प्रजननका लागि पानी चाहिन्छ। यसले पनि ब्रायोफाइटा अल्गीबाट विकास भएको जनाउँछ।
6: ट्राकियोफाइटाका तीनवटा सब डिभिजनमा पनि त केही समान गुणहरू हुन्छन् भने केही असमान गुण हुन्छन्।
7: हो मिथिलेश, तीनवटा सब डिभिजनका केही विशेषताहरू समान हुन्छन्। जस्तै सबैमा भ्यास्कुलर तन्तु विकास भएको हुन्छ, जसले तिनीहरू एउटै पूर्वजबाट विकास भएको जनाउँछ।
5: तर तिनीहरूको असमान विशेषताहरूले के जनाउँछ मिस?
7: तपाईँहरूलाई थाहा छ नि, टेरिडोफाइटामा पर्ने बिरुवाहरूमा फुल फुल्दैन, बिउ उत्पादन हुँदैन। जिम्नोस्पर्ममा पर्ने बिरुवाहरूमा फुलको सट्टा कोन हुन्छ, नाङ्गो बिउ हुन्छ तर फल हुँदैन। एन्जियोस्पर्ममा फुल फुल्छ, फलभित्र बिउ हुन्छ।
6: यसले के जनाउँछ मिस?
7: यसबाट टेरिडोफाइटाबाट जिम्नोस्पर्म, जिम्नोस्पर्मबाट एन्जियोस्पर्मको विकास भएको जनाउँछ, जसले बिरुवाहरूमा पनि क्रमिक विकास भएको जनाउँछ।
5: यसले पनि त वनस्पति जगतको वर्गीकरण र क्रम विकास बीचको सम्बन्ध स्पष्ट हुन्छ नि है मिस?
7: तपाईँले भनेको सही हो।
6: पाँचवटा जगतहरूको अध्ययन गर्दा पनि अविकसित जगतका जीवहरू क्रमिक रूपमा विकास भएर विकसित जगतका जीवहरूको विकास भएको पाइयो नि है मिस?
7: हो मिथलेश, यसबाट पनि हामीले के बुझ्नु पर्यो भन्दा, विकासको क्रममा जीवहरूको अनुकूलनका लागि नयाँ नयाँ गुणहरूको विकास हुँदै गयो, प्रजातिकरण हुँदै गयो, त्यसबाट नयाँ नयाँ जीवहरूको उत्पत्ति हुँदै गयो।
5: त्यसैले त क्रम विकासलाई वर्गीकरणको आधार मानिएको होला।
7: हो एलेक्स, पाँच जगत वर्गीकरण प्रणालीमा क्रम विकासलाई पनि आधार मानिएको छ, त्यसैले त यो वैज्ञानिक पनि छ।
6: आजको यो छलफलले त क्रम विकास पनि स्पष्ट भयो।
7: अब वर्गीकरण र क्रम विकासको सम्बन्ध पनि बताउन सक्नुहुन्छ नि?
5: राम्रोसँग बताउन सकिन्छ मिस।
7: ल, धेरै राम्रो। तपाईँहरूको जिज्ञासु बानीले गर्दा, तपाईँहरूसँग छलफल गर्दा मैले पनि धेरै कुरा सिक्ने मौका पाउँछु।
6: अब त हामीले वर्गीकरण र क्रम विकासको सम्बन्ध राम्रोसँग बताउन सक्छौँ।
7: स्याबास, अब तपाईँहरूले फेरि एक आपसमा मिलेर कक्षामा पनि छलफल गर्नुहोस् है।
5: हस् मिस।
6: आज त पिरियड सकिएको पनि थाहै भएन, कति छिटो घन्टी बज्यो।
5: आज त हामीले धेरै कुरा सिक्यौँ।
7: घन्टी पनि लागिसक्यो। अब घरमा गएर आज हामीले छलफल गरेका विषय वस्तुको कापीमा राम्रोसँग लेखेर भोलि मलाई देखाउनुहोस् है।
6: हुन्छ मिस। बाई बाई मिस।
7: बाई बाई।
3: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
8: सरकारी तथा सार्वजनिक सेवा प्रदायक कार्यालयहरूलाई जवाफदेही बनाऊ।
9: सेवा प्रवाहमा कुनै समस्या भए सोही कार्यालयको गुनासो सुन्ने अधिकारी कहाँ खबर गरेर सेवा सुधारमा सहयोग गरौँ।
8: नागरिक उत्तरदायी बनौँ र सेवा प्रदायक कार्यालयहरूलाई पनि जवाफदेही बनाउन सहयोग पुर्याउँ।
9: सहयोग चाहिएमा टिआई नेपालको टोल फ्री नम्बर 1660122211 सम्पर्क गरौँ।
8: सामाजिक जवाफदेहिता र सदाचारका लागि सहकार्य
9: ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल।
3: श्रोताबृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
4: श्रोता विद्यार्थी, आज हामी माध्यमिक तह कक्षा 10 सामाजिक अध्ययन विषयको एकाइ 4 सामाजिक समस्या र समाधान अन्तर्गत पाठ 1 रहेको मानव बेचबिखन एक गम्भीर सामाजिक समस्या भन्ने पाठ शीर्षकमा केन्द्रित भई शिक्षक र विद्यार्थीबीच गरिएको संवाद प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिपोट गर्न तयार हुनुहोस् है। त तयार हुनुभयो?
5: आन्टी, यहाँ के को हल्ला खल्ला हो?
10: ए हेर्नु न बाबु, यो कहाँको बदमास रहेछ। यसले पल्लो गाउँकी एउटी नानीलाई बम्बईको कोठीमा लगेर बेचेछ।
11: आम्मै, हाम्रै गाउँमा पनि यस्ता मानिस रहेछन् है। ओहो, हामीलाई त बचेर हिँड्न पनि गाह्रो पो रहेछ त।
10: हो नि नानी, आफू सचेत भइएन भने त जो पनि फस्न सक्छ।
12: आन्टी, अनि कसरी थाहा पाए त प्रहरीले?
10: खै कतैबाट उजुरी पर्यो होला, त्यसै त प्रहरीले समाउँदैनन् नि।
11: लगे प्रहरीले यस्तालाई फाँसी नै दिनुपर्ने के? अपराधी आफू पनि मानिस भएर मानिसलाई पशु झै गरेर बेचबिखन गर्ने
10: हो नि। यसरी समाजमा सामाजिक समस्या निम्त्याउनेलाई त कडा कानुनी सजाय दिनै पर्छ। मलाई पनि यहाँ स्थानीयले फोन गरेर म यहाँ आएको हुँ।
11: आन्टी, हजुर त यस वडाको वडा अध्यक्ष होइन त?
10: हो नि नानी, तपाईँ मलाई चिन्नुहुन्थ्यो र?
11: चुनावको समयमा हजुर हाम्रो घरमा भोट माग्न आउँदा मैले देखेको थिएँ नि, तर आज हजुरलाई प्रत्यक्ष भेट्न पाउँदा खुसी लाग्यो।
12: हजुरलाई फुर्सद भए त हजुरसँग छलफल गर्न मन थियो।
10: हुन्छ, अहिले फुर्सद नै छ मलाई। के विषयमा छलफल गर्न छ र बाबु?
12: यस्तै सामाजिक समस्याहरू सम्बन्धमा।
10: भइहाल्छ नि, ल त्यसो भए यहीँ चौतारोमा बसौँ न त। ल नानी बाबु, भन्नुहोस् त तपाईँहरू सामाजिक समस्या भनेर केलाई भन्नुहुन्छ?
11: समाजमा समस्या उत्पन्न गराउने तथा विकृति फैलाउन मद्दत गर्ने समस्याहरूलाई सामाजिक समस्या भनिन्छ।
10: तपाईँले भन्नुभएको पनि ठिकै छ, अझ यसलाई यसरी भन्न सकिन्छ। समाजको विकासमा बाधा अडचन पैदा गर्ने र विकृति फैलाउन मद्दत गर्ने तथा परम्परादेखि समाजमा चलिआएका अन्धविश्वास, कुरीति, कुसंस्कारमा आधारित प्रथा, परम्परा र प्रचलनहरूलाई सामाजिक समस्या भनिन्छ।
12: आन्टीले कति राम्रो परिभाषा भनिदिनु भयो। आज भर्खर यहाँ भएको समस्या चाहिँ चेलीबेटी बेचबिखन होइन त आन्टी?
10: चेलीबेटी बेचबिखन भने पनि भयो, खासमा मानव बेचबिखन भन्न सकिन्छ।
11: मानव बेचबिखन अन्तर्गत चाहिँ बालबालिका, चेलीबेटी सबै पर्यो होइन त आन्टी?
10: कुनै पनि उद्देश्यले मानिस किनबेच गर्ने, श्रम शोषण गर्ने, वेश्यावृत्तिमा लगाउने र कानुनी प्रावधान विपरीत मानिसको अङ्ग झिक्ने कामलाई मानव बेचबिखन भनिन्छ भनेर मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 परिभाषित गरेको छ।
12: मानव बेचबिखन अन्तर्गत त धेरै सामाजिक समस्याहरू पो पर्ने रहेछन् है आन्टी?
10: हो नि बाबु, चेलीबेटी बेचबिखन, बालबालिका अपहरण तथा बेचबिखन, कानुनी प्रावधान विपरीत मानव अङ्ग झिक्ने काम, वेश्यावृत्तिमा लगाउने उद्देश्यले विदेश लैजाने र शोषण गर्ने उद्देश्यले विदेश लैजाने, यी सबै नै मानव बेचबिखन अन्तर्गत पर्छन्।
11: राकेश, आन्टीले भन्नुभएको सबै कापीमा टिपौँ।
12: हो त ढोलमा, तिमीले ठिक भन्यौ।
10: टिपिसक्नु भयो त बाबु नानीले?
13: टिप्यौ आन्टी।
10: नेपालमा मानव बेचबिखनको शिकारमा कस्ता मानिसहरू पर्ने गरेका छन् तपाईँहरूलाई थाहा छ?
11: महिला, बालबालिका त होला नि आन्टी?
10: हो, यौनजन्य क्रियाकलापमा संलग्न गराउनका लागि महिला तथा किशोरीहरू, अनि बालबालिकाहरूलाई घरेलु कामदार बनाउने तथा होटलहरूमा काममा लगाउने र सर्कसमा लगाउने गरिन्छ। त्यस्तै गरी महिला तथा बालबालिकाहरूलाई माग्ने कार्यमा लगाउने गरेको पनि पाइन्छ।
12: मानव अङ्ग बेचबिखनमा चाहिँ महिला, पुरुष, बालबालिका सबै पर्ने रहेछन् होइन त आन्टी?
10: हो नि, सही भन्नुभयो। यसरी हामी जो कोही पनि जहिले सुकै मानव बेचबिखनमा पर्ने सम्भावना रहेकाले हामी सधैँ आफू पनि सचेत हुनुपर्छ र अरूलाई पनि सचेत गराउनुपर्छ।
11: साँच्ची नै आन्टी, यस्तो नराम्रो काम गरेर पनि मानिसहरूलाई के आनन्द मिल्ने होला है? यिनीहरूलाई यो मानव बेचबिखन गरेर के हुने होला?
10: मानव बेचबिखन विभिन्न प्रयोजनका लागि गरेको देखिन्छ।
12: के प्रयोजनको लागि गरिन्छन् र आन्टी?
10: यौन शोषणका लागि, श्रम शोषणका लागि, बन्धुवा मजदुरका लागि, बाल मजदुरका लागि, धर्म सन्तानको नाममा, रोजगार तथा वैदेशिक रोजगारको प्रलोभनमा, वैवाहिक सम्बन्धका नाममा र मानव अङ्ग तस्करीका लागि पनि गरेको देखिन्छ।
11: यति धेरै कामका लागि मानव बेचबिखन हुने गरेको रहेछ र पो? महिला, बालबालिका र पुरुष सबै मानव बेचबिखनको शिकार भएका रहेछन्।
12: धेरै मानिसहरू सचेत भएको जस्तो पनि लाग्छ, तर मानव बेचबिखन भइरहेकै हुन्छ, के कारणले होला आन्टी?
10: बाबुले अहिले भने एकदमै सही भन्नुभयो। यसमा विभिन्न कारणहरू जिम्मेवार छन्। कति त गरिबी तथा आर्थिक अभावले, रोजगारीको लोभले फसेको देखिन्छ। कतिपयमा शिक्षाको कमी तथा चेतनाको पनि अभाव देखिन्छ।
11: कतिलाई त आन्टी जागिर लगाइदिने भनेर लोभ देखाएर पनि बेच्ने रहेछन् नि, होइन त?
10: हो नि। अर्को समस्या भनेको भारतसँगको हाम्रो नेपालको खुला सिमानाका कारणले पनि मानव तस्करी र बेचबिखन बढेको देखिन्छ।
12: आन्टी, अघि हामीले छलफल गरेका थियौँ नि, विदेश लैजाने र शोषण गर्ने उद्देश्यले विदेश लैजाने पनि मानव बेचबिखन हो भनेर। विदेश जाने रहरले पनि मानव बेचबिखन बढेको रहेछ कि क्या हो आन्टी?
10: हो नि, विभिन्न प्रलोभनमा पारेर वैदेशिक रोजगारमा लैजाने अनि विदेशमा शोषण गर्ने उद्देश्यले नै वैदेशिक रोजगारमा लैजाने जस्ता अपराध अहिले पछिल्लो समयमा बढ्दै गएको सुनिन्छ।
11: कति बालबालिकाहरू पनि अपहरणमा परिरहेका हुन्छन् है आन्टी?
10: हो नि, बालबालिकालाई मानव अङ्ग बेचबिखन अनि काममा लगाउन, त्यस्तै गरी सर्कसमा लगाउन र माग्ने काममा लगाउनका लागि बेचबिखन गरेको देखिन्छ।
12: मानव बेचबिखन जस्तो अपराधलाई रोक्नका लागि के गर्न सकिन्छ आन्टी?
10: मुख्यत समाजमा व्यापक रूपमा जनचेतना फैलाउनु पर्यो। त्यसपछि अर्को भनेको विद्यालय तहदेखि नै मानव बेचबिखनका बारेमा बालबालिकाहरूलाई शिक्षा प्रदान गर्ने र सचेत गराउने गर्नुपर्छ।
11: छ त आन्टी हाम्रो पाठ्य पुस्तकमा पनि, अनि फेरि सर म्यामहरूले पनि सचेत हुने उपायहरूको सम्बन्धमा सिकाउनुहुन्छ।
10: ए, धेरै राम्रो हो। यसरी तपाईँहरू जस्तो बालबालिकाले विद्यालयमा सिक्न पाए भने उनीहरूले सिकेका कुराहरू घर परिवार छरछिमेकसम्म पुर्याइहाल्छन् नि।
12: त्यो त हो नि आन्टी।
10: त्यस्तै अर्को वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूलाई मानव बेचबिखनको सम्बन्धमा सचेत गराउने, हरेक व्यक्तिले व्यक्तिगत रूपमा आफू पनि सचेत रही परिवार र साथीहरूलाई पनि सचेत गराउने अभियान नै चाल्नुपर्छ।
11: मुख्य त व्यक्ति आफै सचेत भयो भने मानव बेचबिखन नियन्त्रण हुन्छ कि जस्तो लाग्छ।
10: हो नि नानी, यदि कोही शङ्कास्पद व्यक्ति छन् र जोखिममा रहेका व्यक्तिहरू छन् भने तिनीहरूका लागि विशेष निगरानी राख्नुपर्छ। त्यस्तै परामर्श दिने र सम्बन्धित निकायहरूसँग समन्वय गर्ने जस्ता कार्यहरू पनि गरिनुपर्छ।
12: कति राम्रा कुराहरू सिकाउनु भयो आन्टी हामीलाई।
10: मानव बेचबिखनको जोखिममा रहेका समुदाय र क्षेत्र पहिचान गर्ने अनि उक्त क्षेत्रमा मानव बेचबिखन रोकथामका लागि अन्तर्क्रिया, सडक नाटक, र्याली, घर दैलो लगायतका कार्यक्रमको आयोजना गरिनुपर्छ।
11: यस्तो सडक नाटक र्यालीहरूमा त हामी विद्यार्थीहरूलाई पनि सहभागी गराउन मिल्छ नि, होइन त आन्टी?
10: हो हो, हाम्रो ओडाले ओडाभरिका विद्यार्थीहरूलाई लिएर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने छलफल भइरहेको छ। तपाईँहरूलाई पनि म बोलाउँछु, आउनुहोस् है।
11: आइहाल्छौँ नि आन्टी, हामीलाई त त्यस्तोमा धेरै रमाइलो लाग्छ।
10: मानव बेचबिखन विरुद्ध क्रियाशील सरकारी र गैर सरकारी सङ्घ संस्थाहरूसँग समन्वय गर्ने र पीडित प्रभावितहरूलाई आवश्यक सहयोग र परामर्श प्रदान गर्ने जस्ता कामहरू पनि गरिनुपर्छ।
12: आन्टी, मानव बेचबिखन विरुद्ध क्रियाशील सरकारी र गैर सरकारी सङ्घ संस्थाहरू कुन कुन हुन् नि?
10: अहिले पछि हामी छलफल गर्छौँ। पहिले यी मानव बेचबिखनको समाधानका उपायहरूको सम्बन्धमा छलफल गरौँ है।
11: हो हो आन्टी, कस्तो रमाइलो लागिरहेछ सिक्न पाउँदा।
10: वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूलाई मानव बेचबिखनको सम्बन्धमा सचेत गराउने, त्यस्तै गरी भारतीय सीमा नाकाहरूमा सङ्घ संस्था र नागरिक समाजसँग मिलेर निगरानीलाई प्रभावकारी बनाउने कार्य पनि गर्नुपर्छ।
12: हो, यसरी सबैतिरबाट सरकार, सङ्घ संस्थाहरू र नागरिकहरू सबैले आफ्नो ठाउँबाट पहल गर्ने हो भने त मानव बेचबिखनको समस्या धेरै नै समाधान हुन्छ होला है।
10: ल, अब मानव बेचबिखन विरुद्ध काम गरिरहेका सङ्घ संस्थाहरूको सम्बन्धमा छलफल गरौँ है त। तपाईँहरूलाई कुनै संस्थाको नाम थाहा छ त?
11: नेपाल प्रहरीले गर्छ, होइन त आन्टी?
10: सही भन्नुभयो। नेपाल प्रहरीले मानव बेचबिखन नियन्त्रणका लागि सुरक्षा व्यवस्था मिलाउने, खोज तलास गर्ने र उद्धार कार्यमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।
12: अरू कुन कुन संस्था छन् नि आन्टी?
10: आमा समूह, महिला समूह लगायत विभिन्न क्लबहरू पनि छन् नि। यिनीहरूले पनि त मानव बेचबिखनका विरुद्धमा आवाज उठाइरहेका हुन्छन्।
11: हो हो, कतै कतै आमा समूहले र्यालीको आयोजना गरेको, हिंसामा परेका महिलाहरूलाई सहयोग गरेको पनि सुनिन्छ नि त।
10: ठिक भन्नुभयो डोलमा तपाईँले। कतै बेचबिखनमा परेको खबर पाए भने यस्ता स्थानीय संस्थाहरूले नेपाल प्रहरी र राष्ट्रिय सङ्घ संस्थाहरूलाई उद्धार कार्यमा सहयोग पुर्याउन सक्छन्।
12: क्लबहरूले पनि यस्तै गर्ने हुन् आन्टी?
10: हो नि, यी बाहेक अन्य थुप्रै संस्थाहरूले पनि काम गरिरहेका छन् नि मानव बेचबिखनका विरुद्धमा। जस्तै म नाम भन्छु, सुन्नुहोस् है त, माइती नेपाल, आठबिन, अन्तर्राष्ट्रिय मानव अधिकार सञ्जाल, युनिसेफ, शक्ति समूह, यी सबै हुन्।
11: यी संस्थाहरूले के काम गर्छन् नि आन्टी?
10: यी सबै संस्थाहरूको कामको प्रकृति उस्तै उस्तै छ, मैले समग्रमा भन्छु है त।
12: बेचिएका चेली र बालबालिकाहरूलाई उद्धार गर्ने विभिन्न सिपमूलक तालिमहरू सञ्चालन गर्ने काम गर्छन्।
11: ए, उद्धार गरेर फर्काएर ल्याएकाहरूलाई काम गरेर खान सक्ने बनाउनका लागि तालिमहरू सञ्चालन गर्ने हुन् आन्टी?
10: कति राम्रोसँग भन्नुभएको। हो हो, त्यस्तै उद्धार गरिएकाहरूलाई मानसिक स्वास्थ्य सम्बन्धी परामर्श दिने, खाने र बस्ने ठाउँको व्यवस्था मिलाइदिने जस्ता कामहरू पनि गरेका छन्।
11: सुरुमा त बेचबिखनमा परेकाहरूलाई खोज्न र उद्धार गर्न नै सहयोग गर्छन् होला, होइन त आन्टी?
10: हो नि, यी संस्थाहरूको काम नै त्यही हो। विदेशमा बेचबिखनमा परेका बालबालिका तथा महिलालाई शोषणजन्य अवस्थाबाट उद्धार गरेर नेपाल फर्काउने र पुनर्स्थापना गर्ने काम गर्छन्।
12: सङ्घ संस्थाहरूले राम्रा काम गरेका रहेछन् है आन्टी? यस्ता काममा त हामी नागरिकहरूले पनि सङ्घ संस्थाहरूलाई सहयोग गर्नुपर्छ।
10: हो नि, तपाईँले ठिक भन्नुभयो। बेचबिखनको जोखिममा परेका बालबालिका र महिलालाई परामर्श, सहयोग र जीवनोपयोगी सिप प्रदान गर्ने र बेचबिखनबाट बचेका र घरेलु हिंसाका पीडितहरूलाई कानुनी सेवा र स्वास्थ्य परामर्श दिने कामहरू पनि गर्छन्।
11: कतिपय संस्थाहरूले त उद्धार गरिएकाहरूलाई खाने बस्ने ठाउँको व्यवस्था पनि मिलाउँछन् है आन्टी?
10: हो नि, त्यति मात्र हो र, अझ रोजगारीका अवसरहरू प्रदान गर्ने, मानसिक स्वास्थ्य सम्बन्धी परामर्श दिने, खाने र बस्ने ठाउँको व्यवस्था मिलाइदिने जस्ता कामहरू पनि गर्दै आएका छन्।
12: आन्टी, आज त धेरै कुराहरू सिक्ने अवसर पाइयो। कहिलेकाहीँ हामी ओडा कार्यालयमा पनि आउँछौँ है हजुरसँग सिक्न।
10: भइहाल्छ नि। ल, अब के छलफल गर्न बाँकी छ त भन्नुहोस् त।
11: ए आन्टी, मानव बेचबिखन सम्बन्धमा के कस्ता कानुनी व्यवस्थाहरू छन् छलफल गरौँ न।
10: मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064ले मानव बेचबिखन नियन्त्रणका लागि कानुनी व्यवस्थाहरू गरेको छ।
12: के व्यवस्था छन् नि आन्टी?
10: के कसुर गरेमा के कति सजाय हुने भन्ने सम्बन्धमा व्यवस्था गरेको छ, अलिअलि म भनिदिउँला। अरू बाँकी तपाईँहरूले ऐनमा आफै पढ्न सक्नुहुन्छ नि।
11: हाम्रो पाठ्य पुस्तकमा पनि दिएको रहेछ आन्टी, छ कि जस्तो लागेर हेरेको नभन्दै रहेछ।
10: हो, झन् सजिलो हुने भयो। ल, सुन्नुहोस् है त, कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने सम्बन्धी कसुर गरेमा 10 वर्षदेखि 15 वर्षसम्म कैद र ₹50,000 देखि 1,00,000 जरिवानाको व्यवस्था गरिएको छ।
12: अरू के छन् नि आन्टी? हजुरले भन्दा नै राम्रोसँग बुझिन्छ, किताबमा पढ्दा भन्दा त।
10: बाल बालिकालाई किन्ने, बेच्ने वा वेश्यावृत्तिमा लगाउने उद्देश्यले विदेश लैजाने सम्बन्धी कसुर गरेमा 15 वर्षदेखि 20 वर्षसम्म कैद र ₹1,00,000 देखि 2,00,000 जरिवानाको व्यवस्था गरेको छ।
11: त्यत्रो 15 देखि 20 वर्षसम्म जेल सजाय रहेछ है?
10: छ नि, यो त कानुनी व्यवस्था हो। बालबालिकालाई किन्ने, बेच्ने वा वेश्यावृत्तिमा लगाउने उद्देश्यले नेपालभित्र एक ठाउँबाट अर्को ठाउँमा लैजाने सम्बन्धी कसुर गरेमा 10 वर्षदेखि 12 वर्षसम्म कैद र ₹1,00,000 जरिवानाको व्यवस्था गरेको छ।
12: मुख्य कुरा कानुनको सही रूपमा कार्यान्वयन हुनु पर्यो, होइन त आन्टी?
10: कार्यान्वयन भइरहेको छ बाबु। अब बाँकी कानुनी व्यवस्थाहरू तपाईँहरू आफै किताबमा पढ्नुहोस् है त।
3: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
13: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
14: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउँ र नचढाउँ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ।
15: नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
16: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले केहीछिनपछि यहाँहरूले सुन्न सक्नुहुनेछ साहित्य संसार कार्यक्रमको पुनः प्रसारण। यस बेला रातिको 9 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। कानून निर्माणमा 3 तहका सरकारबीच समन्वय र सहकार्य जरुरी रहेको सभामुख टोल प्रसाद अरियालको भनाई। राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशन सुरु, युगले दिएको अभिभारा पूरा गर्न सबैलाई धैर्य र त्याग देखाउन सभापति रवि लामिछानेको आग्रह। शक्ति पहुँच वा प्रभावका आधारमा बजेट बाँडफाँड गर्ने विगतको गलत अभ्यास अन्त्य भएको सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको दावी। र अमेरिकाले इरानी ड्रोनहरू निस्तेज पारेपछि इरानद्वारा कुवेत र बहराइनमा रहेका अमेरिकी अखाडाहरूमा आक्रमण। अब समाचार विस्तारमा। सभामुख टोल प्रसाद अरियालले कानून निर्माण गर्दा 3 तहका सरकारबीच समन्वय एवं सहकार्य हुनुपर्ने बताउनु भएको छ। अन्तर्व्यवस्थापिका मञ्चद्वारा आज टिकापुरमा आयोजित अन्तर्व्यवस्थापिका सम्मेलनमा सभामुख अरियालले संघीयता कार्यान्वयनमा 3 तहका सरकारबीचको समन्वय र सहकार्य नबाँझिने गरी कानून निर्माण हुनुपर्नेमा जोड दिनुभयो। कानूनको कार्यान्वयन गर्नुपर्ने वर्गले कानून निर्माण भएपछि मात्रै थाहा पाउँदा कार्यान्वयनमा चुनौती देखिँदै गएको भन्दै उहाँले लक्षित समूहसँग समन्वय र सहकार्य गरेर मात्र कानून निर्माण गरिनुपर्ने बताउनुभयो। सभामुख अरियालले संघीयताले सिंहदरबारको अधिकार गाउँ गाउँमा पुर्याउने भनिए भए पनि त्यो अधिकार अझै सिंहदरबार बाहिर जान नसकेको बताउनुभयो। यसै गरी सम्मेलनमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संघले आवश्यक कानून नबनाउँदा प्रदेश र स्थानीय तहलाई समस्या भएको स्वीकार गर्दै संवैधानिक अधिकार सहित प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनु पर्ने बताउनुभयो। अध्यक्ष दाहालले जनताका भावनालाई आत्मसात गर्दै लोकतन्त्रलाई मजबुत बनाउने तर्फ 3 तहको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। भोलि सम्पन्न हुने सम्मेलनमा संघीय संसदका दुवै सदन र 7 प्रदेश सभाका सभामुख सहभागी हुनुहुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य त्याग र समर्पण देखाउनु पर्ने बताउनु भएको छ। आजदेखि सुरु भएको पार्टीको जिल्ला अधिवेशनका सन्दर्भमा उहाँले सामाजिक सञ्जालमा रासोपाको लक्ष्य वैकल्पिक शक्ति मात्र नभई मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने भएकाले पार्टीलाई अझ फराकिलो, समावेशी र सुदृढ बनाउनु पर्ने उल्लेख गर्नु भएको छ। सभापति लामिछानेले मबाट हामीमा रूपान्तरण हुने बेला आएको उल्लेख गर्नुहुँदै संगठन विस्तार हुँदा म रहन्न कि भन्ने संकीर्ण चिन्तालाई त्याग्नुपर्ने बताउनुभयो। मतदाताको विवेक र पार्टीका सम्पूर्ण सदस्यको समर्पणले आजको सफलता सम्भव भएको उल्लेख गर्दै सभापति लामिछानेले पुरानाले बनाएको जगमा नयाँ पुस्ताको ऊर्जा र सक्रियताले पार्टीको यात्रालाई यहाँसम्म ल्याएको बताउनुभयो। सभापति लामिछाने अधिवेशन लामिछानेले अधिवेशन र महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभएको जनाउँदै उहाँले महाधिवेशन प्रक्रिया पार्टी जीवन विधि अभ्यास र स्वस्थ परम्परा निर्माण गर्ने अवसर भएको बताउनुभयो। रासोपाको आज 37 र भोलि 29 जिल्लामा अधिवेशन हुँदैछन् भने ओडा र पालिका तहमा अधिवेशन सम्पन्न भइसकेका छन्। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढिरहेकोले पुराना गलत राजनीतिक शैली दोहोर्याउने छुट सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपालाई नरहेको बताउनु भएको छ। रासोपा धादिङको प्रथम जिल्ला अधिवेशन उद्घाटन समारोहमा उहाँले पार्टी कुनै व्यक्ति वा समूहको स्वार्थ पूरा गर्ने, बिचौलिया तन्त्रलाई संरक्षण गर्ने वा सीमित व्यक्तिको हितका लागि सञ्चालन हुने संस्था बन्न नहुने बताउनुभयो। उहाँले नागरिक सेवा प्रवाहलाई भ्रष्टाचार मुक्त, पारदर्शी र उत्तरदायी बनाउने दिशामा सरकार केन्द्रित रहेको उल्लेख गर्नुभयो। फरक प्रसंगमा संचार मन्त्री तिमिल सिन्हाले दूरसञ्चार सेवाको पहुँच र गुणस्तर सुधार सरकारको प्राथमिकतामा रहेको र आगामी 1 वर्षभित्र नेटवर्क सेवामा उल्लेखनीय सुधार गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी दिनुभयो। आज राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नुवाकोटको प्रथम जिल्ला अधिवेशन उद्घाटन समारोहमा सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले मन्त्रालय तथा सरकारी निकायमा हुने सेटिङ विकृति र बिचौलिया तन्त्रको प्रभाव अन्त्य हुँदै गएको बताउनुभयो। शक्ति पहुँच वा प्रभावको आधारमा बजेट बाँडफाँड गर्ने विगतको गलत अभ्यास अन्त्य भएको बताउँदै सञ्चार मन्त्री तिमिल सिन्हाले आम निर्वाचनका क्रममा मतदातासँग गरिएका प्रतिबद्धता पूरा गर्ने उद्देश्यका साथ सरकार अघि बढिरहेको बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल भारत बीचको सम्बन्धलाई नयाँ सिराबाट थप विस्तार र सुदृढ गर्न सरकार तत्पर रहेको बताउनु भएको छ। भारतीय च्यानल एनडीटिभीसँग आज विशेष संवाद गर्दै नेपाल र भारत बीच खुल्ला सिमाना भए पनि एकले अर्को देशको सुरक्षा सरोकारलाई आत्मसात गरेको उल्लेख गर्दै मन्त्री खनालले दुई देशको बहुआयामिक र हार्दिक सम्बन्धलाई अझै विस्तार गर्नुपर्नेमा जोड दिनुभयो। यसैबीच भारतको औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनाल र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डाक्टर बीजे चौथाईवाले बीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ। भेटमा उहाँहरूबीच द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्ने, पार्टी पार्टी तथा जनता जनता बीचको सम्बन्धलाई गाढा बनाउने विषयमा छलफल भएको नयाँ दिल्ली स्थित नेपालको दूतावासले जनाएको छ। काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 र 12 छात्रवृत्तिका लागि पहिलो मनोनयन सूची म्याचिङ लिस्टबाट 3,735 विद्यार्थीको नाम भर्नका लागि सिफारिस गरेको छ। कक्षा 11 र 12 अध्ययन गर्न चाहने छात्रवृत्ति छनौट परीक्षाबाट योग्यताक्रमको अन्तिम सूचीमा प्रकाशित नामबाट भर्नका लागि सिफारिस गरिएको परीक्षा समिति संयोजक नमराज ढकालले जानकारी दिनुभयो। यसअघि प्रकाशित अन्तिम योग्यताक्रम विद्यार्थीले आवेदन दिँदा रोजेको विषय र शिक्षण संस्थाको प्राथमिकता क्रमका आधारमा साधारण एवं आरक्षण र समूहगत रूपमा तोकिएको संख्याका आधारमा नाम सिफारिस गरिएको उहाँले बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब बाँकी समाचार। अछामको साफे बगर नगरपालिकाले नदीजन्य पदार्थको उत्खनन तथा सङ्कलन कार्य अस्थायी रूपमा बन्द गर्न सूचना जारी गरेको छ। नगरपालिकाले जारी गरेको सूचना अनुसार ढुङ्गा गिटी बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड बमोजिम प्रत्येक वर्ष असार 1 गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने व्यवस्था रहेको छ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको अभियोगमा प्रहरीले 2 जनालाई काठमाडौँबाट पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका 3 बस्ने लक्ष्मी थापा कार्की र बुढा नीलकण्ठ 8 बस्ने प्रिया बानिया रहेका छन्। पक्राउ परेका मध्ये लक्ष्मीले ग्रीस पठाइदिन्छु भन्दै एकजनासँग 11,50,000 र प्रियाले जापान पठाइदिन्छु भन्दै एकजनाबाट 2 लाखले सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। इरानले कुवेत र बहराइनमा रहेका अमेरिकी अखाडाहरूमा क्षेप्यास्त्र प्रहार गरेको छ। अमेरिकाले इरानको हर्मुज जल क्षेत्रमा आक्रमण गरेपछि अरब राष्ट्रमा रहेका अमेरिकी अखाडाहरूमा इरानले आक्रमण गरेको इरानको इस्लामिक रेभोल्युसनरी गार्डले दावी गरेको हो। इरानका विदेश मन्त्री अब्बास अराघाँचीले अमेरिकाले लेबनानलाई अघि सारेर मोलमोलाई गर्न खोजेपछि निकै अघि हुने सम्झौता तोडिएको आरोप लगाउनुभयो। लेबनानमा अमेरिका र इजरायलले आक्रमण जारी नै राखेका छन् भने हर्मुज जल क्षेत्र खुल्ने सम्झौता छिर्न बन्दै गएको छ। अब आर्थिक समाचार।
4: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: खेतीपातीको समय आइसक्दा पनि रासायनिक मल प्राप्त गर्न कठिनाई भइरहेको गुनासो देशैभरबाट आइरहेका बेला वितरण कार्यलाई व्यवस्थित बनाउन सरकारले सातै प्रदेशका सम्बन्धित मन्त्रालयमा सम्पर्क व्यक्ति फोकल पर्सन तोक्ने गरी काम अगाडि बढाएको छ। कृषि वन तथा वातावरण मन्त्रालयले सातै प्रदेशका कृषि तथा सहकारी क्षेत्र हेर्ने मन्त्रालयहरूलाई यस्तो व्यवस्था गर्न आग्रह गरेको छ। यो व्यवस्थाले किसानहरूले मल प्राप्तिमा भोग्नु परेका समस्याहरू सिधै सरकारी निकायसम्म पुर्याउन र तिनको समयमै समाधान खोज्न सहज हुने मन्त्रालयले विश्वास लिएको छ। हाल देशभरि मल वितरक कम्पनी मार्फत स्रोत उपलब्धताका आधारमा मल आपूर्ति र बिक्री वितरण हुँदै आएको छ। मध्य प्रदेश सरकारले चालू आर्थिक वर्षको जेठ 21 गतेसम्म कुल विनियोजित बजेटको 19.4% मात्र खर्च गरेको छ। प्रदेश सरकारको वित्तीय विवरण अनुसार 46.98 अर्ब बजेट मध्ये जेठ 21 गतेसम्म 9.12 अर्ब मात्र खर्च भएको हो। यसमा चालुतर्फ 5.32 अर्ब तथा पुँजीगततर्फ 3.79 अर्ब खर्च भएको देखिएको छ। विगत देखिको आर्थिक वर्षको अन्तमा आएर काम गर्ने परिपाटी तथा बीचमा हुने गरेको माल वस्तुको हुने मूल्य वृद्धिका कारण पनि बजेट खर्च तीनै तहको सरकारमा प्रभावित भइरहेको सरकारवालाहरूले बताएका छन्। नेपाल यस कुखुरा पालक संघले अण्डाको फार्म समर्थन मूल्य फेरि बढाएको छ। चितवनलाई आधार मानेर तय गरेको नयाँ मूल्य सूची अनुसार प्रमुख साइजका अण्डाहरूमा प्रति क्रेट 15 रुपैयाँले वृद्धि भएको छ। यसै गरी सानो अण्डाको मूल्य प्रति क्रेट नभई प्रति पेटी 3,000 रुपियाँ तोकिएको नेपाल लेयर्स कुखुरापालक संघले जनाएको छ। साताको सेयर बजार मापक नेप्से परसूचक 26.69 अङ्क घटेर 2755.41 बिन्दुमा बन्द भएको छ। साताभरिको कारोबारमा नेप्से परिसूचक 2782.10 बिन्दुबाट झरेर 2755.41 बिन्दुमा पुगेको हो। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि सेयर बजार बढ्ने लगानीकर्ताको अपेक्षा रहेको थियो। साताभरिमा सेयर बजार मापक नेप्से परिसूचक घटे पनि कालिन्चोक हाइड्रो पावरको सेयर मूल्य सर्वाधिक 101.06% बढेको छ। यस्तै सेन्ट्रल फाइनेन्सको सेयर मूल्य करिब 25% बढेको छ भने नेपाल पुनर्बिमा कम्पनीको सेयर मूल्य करिब 17.5% बढेको छ।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेल समाचार।
6: साबिक विजेता बागमती प्रदेशले 16 केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ। विभिन्न 6 खेल समावेश प्रतियोगितामा 22 स्वर्ण, 21 रजत र 13 काँस्य जित्दै बागमती उपाधि रक्षा गर्न सफल भएको हो। राष्ट्रिय खेलकुद परिषद राखेपको आयोजना तथा प्रदेश खेलकुद विकास परिषदको सह आयोजनामा भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेश दोस्रो भयो। सुदूरपश्चिमले 19 स्वर्ण, 9 रजत र 14 काँस्य हात पारेको छ। 12 स्वर्ण, 15 रजत र 18 काँस्य जितेको लुम्बिनी तेस्रो स्थानमा छ। 3 दिने प्रतियोगितामा 7 प्रदेशबाट 686 खेलाडीले एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराते र उसुमा प्रतिस्पर्धा गरेका थिए। पदक विजेतालाई करिब 12 लाख नगद पुरस्कार वितरण गरिएको राखेपले जनाएको छ। प्रतियोगिताको 17 संस्करण कोशी प्रदेशमा फागुन 19-22 गतेसम्म सञ्चालन हुनेछ। हिमाली क्षेत्रको पर्यटन प्रवर्धन तथा लाङटाङ क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने उद्देश्यले रसुवामा लाङटाङ ट्रेल रन प्रतियोगिता सुरु गरिएको छ। रसुवा नुवाकोट पर्यटन समाजको आयोजनामा भएको प्रतियोगिताको शनिबार लाङटाङको क्याङजेनमा उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले लाङटाङ क्षेत्रको पर्यटन विकासका लागि पदमार्ग तथा पूर्वाधार सुधार आवश्यक रहेको बताउनुभयो। उहाँले हिमाल र हिमाली वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौती बीच हिउँ र हिमाली सम्पदाको संरक्षणमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो। समुद्र सतहबाट करिब 3,870 मिटर उचाइमा रहेको क्याङजेनमा आयोजित प्रतियोगितामा सहभागी खेलाडीले क्याङजेनदेखि स्याफ्रुबेसीसम्मको 32 किलोमिटर दूरी पार गर्नुपर्नेछ। प्रतियोगितामा 2 विदेशी महिला सहित 103 खेलाडी सहभागी भएको आयोजकले जनाएको छ। नेपालले मलेसियामा जारी एसिसी महिला प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङसँग फराकिलो हार बेहोरेको छ। कोलेज टुङ्कु जाफर क्रिकेट ओभल मैदानमा शनिबार भएको खेलमा नेपाल हङकङसँग 69 रनले पराजित भएको हो। जितका लागि 110 रनको लक्ष्य पछ्याएको नेपाल 13.3 ओभरमा सबै विकेट गुमाउँदै 40 रनमा समेटिएको थियो। नेपालका लागि सोनी फाख्रिनले सर्वाधिक 12 र रुबिना छेत्रीले 10 रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। टस हारेर पहिले ब्याटिङ गरेको हङकङले 20 ओभरमा 3 विकेटको क्षतिमा 109 रन बनाएको थियो। हङकङसँगको हारपछि पनि नेपाल यसअघि नै क्वार्टर फाइनलमा प्रवेश गरिसकेको छ। क्वार्टर फाइनल खेलको विजेता एसिसी एसिया कपमा छनौट हुनेछ।
0: खेल समाचारका साथमा हुनुहुन्थ्यो राजेन्द्र विक्रम शाही। अब मौसम। आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी र हिमाली भूभागका 1-2 स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। कानून निर्माणमा 3 तहका सरकारबीच समन्वय र सहकार्य जरुरी रहेको सभामुख टोल प्रसाद अरियालको भनाई। राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशन सुरु। युगले दिएको अभिवारा पूरा गर्न सबैलाई धैर्य र त्याग देखाउन सभापति रवि लामी छानेको आग्रह। शक्ति पहुँचुवा प्रभावका आधारमा बजेट बाँडफाँड गर्ने विगतको गलत अभ्यास अन्त्य भएको सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको दावी। र अमेरिकाले इरानी ड्रोनहरू निस्तेज पारेपछि इरानद्वारा कुवेत र बहराइनमा रहेका अमेरिकी अखाडाहरूमा आक्रमण। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: नमस्कार, म सरोज रिजाल साहित्य संसार कार्यक्रममा हार्दिक स्वागत गर्दछु। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम हरेक शुक्रबार बिहान 10 बजेको समाचारपछि प्रसारण हुँदै आएको छ र शनिबार बेलुकी 9 बजेको समाचारपछि यो कार्यक्रम पुनः प्रसारणको रूपमा सुन्न सक्नुहुनेछ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका मिडियम वेभ तथा एफएम ब्यान्ड 98, 100 र 103 मेगाहर्जबाट यो कार्यक्रम सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा साहित्य संसार कार्यक्रम रेडियो नेपाल online.com radionepal.gov.np मा पनि सुन्न सक्नुहुनेछ। साथै रेडियो नेपालको मोबाइल एप्स डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ लेखक गुराँस वन गिरी। उहाँको प्रकाशित कृतिको कुरा गर्दा स्त्री र सम्भोग कृति रहेको छ। विशेष गरी स्त्री र सम्भोग पुस्तकले सामाजिक मनोवैज्ञानिक विषयमा विभिन्न दृष्टिकोण राख्दै समाजको चित्रण गर्ने प्रयास गरेको छ। आज हामी रेडियो नेपालको स्टुडियो सिंहदरबारमा उहाँसँग विशेष गरी उहाँको प्रकाशित कृति स्त्री र सम्भोगका विषयमा चर्चा परिचर्चा गर्ने कोसिस गर्नेछौ। सर्वप्रथम स्वागत गरौं लेखक गिरीलाई। गुराँसज्यू, स्वागत छ साहित्य संसार कार्यक्रममा।
1: धेरै धेरै धन्यवाद आदरणीय सरोज सर।
0: हजुर, अब कुराकानीको सुरुवात गरौँ। तपाईँको लेखनतर्फको यात्रा कसरी प्रारम्भ भयो? लेखनतर्फ तपाईँ कसरी अगाडि बढ्नुभयो? एकचोटि सम्झौँ न, लेखन यात्रा अगाडि बढ्दै गर्दाको क्षण कसरी तपाईँ यतातिर आकर्षित हुनुभयो?
1: मलाई याद हुँदासम्म म 4 क्लासमा पढ्थेँ सरोज सर। 4 क्लासमा पढ्दादेखि नै कापी र कलम समाउने मलाई बानी पर्यो। त्यो बेलादेखि नै गजलहरू लेख्ने, कविताहरू लेख्ने र एकदमै आर्टिकलहरू लेख्ने, प्रकृतिलाई एकदम अब्जर्भ गर्ने, रुख बिरुवालाई अब्जर्भ गर्ने, त्यहाँबाट लेख निकाल्ने, एनिमललाई अब्जर्भ गर्ने, उनीहरूको पेन र संवेदनाबाट आर्टिकलहरू लेख्ने गर्दै गर्दै गर्दै गर्दै गएँ। यसरी लेखकै बनेर जन्मिन्छु जस्तो लाग्थेन। म एउटा आफ्नो पर्सनल डेभलपमेन्टको लागि इनर वर्क जस्तो गरेर पीडा हुँदाखेरि पनि कलम र कापी समाएर बसेर लेखिसके पश्चात हल्का हुने बानी बच्चैबाट थियो। तत्पश्चात हुर्किँदै जाँदा फेसबुक, सामाजिक सञ्जालहरूमा, टिकटकहरूमा, युट्युबहरूमा कन्टेन्ट क्रिएट गर्ने, बनाउने, लेख्ने गर्दा गर्दै गर्दा गर्दै अहिले पुस्तक नेपाली समाजलाई एउटा उपहारको रूपमा मैले ल्याउन सके।
0: हजुर, यो पुस्तक लेखनकै कुरा गर्दै गर्दाखेरि विशेष गरी तपाईँको प्रकाशित पुस्तकको शीर्षकबाटै एउटा चासो र बहस पनि सिर्जना गरेको हामी देख्न सक्छौ।
1: हजुर,
0: तपाईँको पुस्तकको शीर्षक रहेको छ स्त्री र सम्भोग।
1: हजुर,
0: यो जुन शीर्षकले नै अलिकति त्यो आकर्षण र चासो पैदा गरिराख्दाखेरि विशेष गरी तपाईँलाई यही शीर्षकमा पुस्तक लेख्नुपर्छ भन्ने सोच कहिलेबाट पलाएको थियो? कसरी यो पुस्तकको सिर्जना भयो भनौँ न?
1: खासमा म मोटिभेसनको सेक्टरमा 10 वर्ष भयो नेपालमा लागेको। करिब करिब 5-7 लाख बच्चाहरूलाई हामीले सकारात्मक सोच, आर्ट अफ ग्याटिट्युड, मोटिभेसन, होइन, इनर ग्रोथलाई कसरी हामी डेभलप गर्न सक्छौँ त भन्ने सेक्टरमा काम गर्दा गर्दै बच्चीहरूसँग भेटघाट हुन्थ्यो, महिला दिदी बहिनीसँग भेटघाट हुन्थ्यो। म्याम, मेरो यस्तो समस्या छ नि भनेर कतिपयले ठ्याक्कै अङ्गालो हालेर रोइदिनुहुन्थ्यो। यही बिचमा यसरी मानिसहरूसँग भेट्दा भेट्दै विशेष गरेर महिला दिदी बहिनी, सानो सानो बच्ची, नानी

0: प्रयोग गरेर जसरी चित्रण गर्न खोज्नु भएको समाजलाई, त्यो चाहिँ एक हिसाबले हेर्दाखेरि जीवनको अनुभव या घटनाहरू जुन अहिले भर्खरै पनि तपाईँले प्रसङ्गमा निकाल्नुभयो, कतिपय व्यक्तिहरूले सुनाएका अनुभव घटनाहरूलाई प्रतिबिम्बित गर्दै तपाईँले यो पुस्तक लेख्नु भएको हो, या यसलाई एकजना स्त्रीको कथा या समाजको ऐनाको रूपमा लिन सकिन्छ, वा त्यो भन्दा पर गएर मानिसभित्रको एउटा अपुरोपनको खोजी गर्दै जाँदाखेरि निस्किएको यो पुस्तकको रूपमा हामीले बुझ्ने त?
1: हजुरले सोधेको प्रश्न एकदम उच्च प्रश्न छ, उच्च चेतनाको प्रश्न। यो प्रश्नको उत्तर मेरो एज अ राइटर मेरो तर्फबाट मैले हजुरलाई दिँदा, तपाईँले भने जस्तै हामीले समाजभित्रको ऐनाको रूपमा यो पुस्तकलाई लिन सक्छौँ। समाजभित्र हामीले देख्दा त हाम्रो समाज सकुशल, सुन्दर, हराभरा, राम्रो देख्छौँ। त्यहाँभित्र जो मानव चेतना स्त्री र पुरुषको रूपमा आफ्नो आफ्नो कर्मक्षेत्रमा अगाडि बढ्दै हुनुहुन्छ, उहाँभित्र त्यहाँभित्र कस्ता कस्ता व्यथाहरू रहेछन्, कस्ता कस्ता पीडा रहेछन्। हामीले वैवाहिक सम्बन्धलाई एकदम राम्रो भनेर विवाह बन्धनमा बाँधि दिएका जोडीहरूभित्र पनि कति पीडाहरू रहेछ, जुन उसले आफ्नै पुरुष साथीलाई पनि भन्न नसक्ने, सँगसँगै समाजमा कसैसँग सेयर पनि गर्न नसक्ने, तर भित्रभित्रै एउटा स्त्री सुसाइडको मेन्टालिटीसम्म पुगेको मैले देखिसके पश्चात, यी कुराहरूमा कलम चलाइएन भने भोलि आउने पुस्ता पनि यही पेनका साथ, यही पीडाका साथ बाँच्न बाध्य हुन्छ भन्ने एउटा प्रेरणा मलाई मिल्यो। भने अर्को, मानवभित्र जुन अपुरोपन हुन्छ, जुन अधुरोपन हुन्छ, सम्पूर्ण कुरा हुँदा हुँदै पनि मान्छे जुन अपूर्णताको अनुभव गर्छ, त्यसको पनि ऐना हो यो।
0: यो शीर्षक चयन जसरी तपाईँले गर्नु भएको छ,
1: हजुर,
0: कस्तो सन्देश दिनको लागि यो शीर्षक जुराउनु भएको हो त तपाईँले?
1: एकदम यो पनि राम्रो प्रश्न। स्त्री र सम्भोग जुन शीर्षक मैले रोजे, वास्तवमा हाम्रो समाजमा तपाईँ आज सरोजी मलाई प्रश्न गर्दै हुनुहुन्छ, म गुराँस बनगिरी, म तपाईँलाई उत्तर दिँदैछु। वास्तवमा हामी पनि सम्भोगबाटै, माता पिताको सम्भोग पछि न हामी यो धरामा, यो पृथ्वीमा हामी आएका हौ। यो विषयमा चर्चा गर्न, यो विषयमा कुरा गर्न, यसले पनि मानिसलाई डिप्रेसनमा पुर्याइरहेको छ, यसले पनि मानिसलाई सुसाइड तर्फ उन्मुख गराइरहेको छ, यसले मानिसलाई कुण्ठित बनाइरहेको छ, विशेष गरेर स्त्री पात्रहरू अझै धेरै कुण्ठित हुनुहुँदो रहेछ भन्ने कुरा कसैले रिसर्च गर्नुपर्छ कि पर्दैन? मलाई लाग्छ पर्छ। कसैले कलम चलाउनु पर्छ कि पर्दैन? पर्छ। मैले गाली खाउँ, मलाई कतिले गाली दिनु होला, कतिले ताली बजाउनु होला, मैले दुवै कुरालाई स्वीकार्ने रिस्क लिएरै यो टाइटल राखेकी हुँ कि यसलाई उजागर गर्न जरुरी छ, यो भित्र पनि पीडाहरू रहेछन्, यसलाई सहज रूपमा लिने अवस्था छैन भन्ने कुरा मलाई बोध भए पश्चात मैले कलम चलाएको हो र यो टाइटल मैले रोजेकी हुँ।
0: तपाईँले यो पुस्तकमा जसरी सम्भोगलाई प्रतिबिम्बित गर्नु भएको छ, त्यसले शारीरिक विषयलाई बढी प्राथमिकता दिन्छ या त्यो भावनात्मक सम्बन्ध, सामाजिक र दार्शनिक सम्बन्धसँग बढी केन्द्रित रहेको छ? लेखकको हिसाबले भन्नु पर्दाखेरि तपाईँले यसलाई कसरी लिनुभएको छ? यो शरीरको भाषा बोल्ने एउटा माध्यम हो या आत्मालाई नै प्रकट गर्ने एउटा संवादको रूपमा चाहिँ तपाईँले यो शब्द जुन जसरी सम्भोग प्रयोग गर्नुभएको छ त्यसलाई चाहिँ चित्रित गर्नुभएको छ त, लेखकको हिसाबले भन्दा के भन्नुहुन्छ यसमा?
1: प्रकृतिले सम्भोगलाई बनाएको हजुरले भनेको जस्तै आत्मा प्रकट गर्नलाई हो, आत्माको प्रकट होस्, दुईजना सेम ऊर्जा भएका दुई फरक लिङ्ग स्त्री र पुरुषको संयोग पश्चात उनीहरू दुवैजनाले एकले अर्कालाई आत्माको रूपमा प्रकट गराउन सकुन् भन्ने हेतुले नै प्रकृतिले यो उपहार दिनुभएको हो। तर हाम्रो समाजमा त्यो छैन। हाम्रो समाजमा शारीरिक सम्बन्धलाई मात्रै र शारीरिक क्षणिक सन्तुष्टिलाई मात्रै फोकस गरेर सम्भोगलाई कहीँ न कहीँ हामीले दुरुपयोग गरेको अवस्था छ। त्यसकारण किताबमा शारीरिक रूपमा कसरी हामी दुरुपयोग भयौँ र यहाँबाट कसरी पीडा विकास भयो, त्यो सँगसँगै समाधान के हो त? समाधान त चेतना हो नि, आफ्नो स्वरूपको बोध हो नि। यो कुरालाई पनि दार्शनिक पक्षबाट पनि मैले उठाएको छु। शारीरिक रूपमा मात्रै सीमित भयो भने त्यो पीडा हुने रहेछ, तर त्यही सङ्गीत, साहित्य, चेतना, बुझाइ सुरुवात भयो, विकास भयो दुई कपल बीच भने त्यसले दुवैजनालाई आत्म केन्द्रित बनाउन, आत्म प्रकट गराउनलाई सहजीकरण गर्दो रहेछ भन्ने दुवै पक्षबाट मैले कलम चलाएको छु।
0: तपाईँले जसरी तपाईँका विचारहरू व्यक्त गरिराख्नु भएको छ। यसले त प्रेम र सम्भोगको जुन परिभाषा छ यसमै फेरबदल ल्याउने खालको विचारहरू प्रकट गरे जस्तो देखिन्छ यसरी सरसर्ती हेर्दै गर्दा। मैले यहाँ प्रश्न जोड्न चाहे, विशेष गरी प्रेमको उचाइ या उच्चतम बिन्दु भनेको सम्भोग हो भनेर जसरी बुझिँदैछ, त्यो विषय नै एउटा सम्भोगबाट पनि प्रेम सुरु हुन्छ भनेर बुझ्न सकिन्छ त त्यसो भए?
1: मेरो दृष्टिकोणमा

0: प्रेम भनेको धेरै उच्च कुरा हो, प्रेम भनेको विशुद्ध कुरा हो, प्रेम भनेको चेतनाको त्यो चरम पराकाष्ठा हो जहाँ हामीले परमात्माको झलक पाउँछौँ। प्रेम बिनाको सम्भोग भएको भएर नै आज समाजमा धेरै दुर्घटनाहरू छन्। सम्भोग हुँदै प्रेमसम्म मान्छे पुग्न सक्छ, किनकि यो क्षणिक कुरा हो, यो शारीरिक डिजायर मात्रै हो, तर म शरीर मात्र होइन, म शरीरभन्दा भिन्न केही पनि रहेछु। त्यो कसरी थाहा पाउने भन्दा हामीसँग भावना हुन्छ, कसैसँग हामी टाढा भएर पनि भावनात्मक रूपमा जोडिएको हुन्छौँ, त्यसलाई प्रेम भनिन्छ। भने शरीर नभई नहुने अवस्था भनेको सम्भोग हो। जब हामी सम्भोगको सन्तुष्टि र सम्भोगको नश्वरता र क्षणिक कुरालाई अन्डरस्ट्यान्ड गर्छौँ, तत्पश्चात मात्रै भावनात्मक रूपमा विकास हुने प्रेमको गहिराई र चेतनाको प्रकाशतर्फ उन्मुख हुन सक्छौ। सर,
1: यसो भनिरहँदाखेरि त यो विरोधाभास पनि हुन्छ होला नि। फेरि जस्तै प्रेमले सम्भोगतिर अग्रसर बनाउने हो कि सम्भोगले प्रेम चाहिँ निम्त्याउने हो त?
0: सम्भोगबाट प्रेम विकास हुन पनि सक्छ र सम्भोगबाट पेन, दुःख, पीडा विकास हुन पनि सक्छ, तर प्रेमले सधैँ सुख मात्रै दिन्छ। यसकारण सम्भोगबाटै प्रेममा पुगिन्छ भन्ने कुरा म चाहिँ मान्दिनँ। प्रेम बिना सम्भोग पनि विकास हुन सक्छ, ज्ञानको रूपमा, चेतनाको रूपमा। कसैलाई कसैको प्रकाश मन पर्न सक्छ, कसैले लेखेको शब्द मन पर्न सक्छ, कसैले बजाएको सङ्गीत मन पर्न सक्छ, बिना स्वार्थ। त्यो प्रेम हो नि त। तर सम्भोगमा त कहीँ न कहीँ हामी स्वार्थले नै जोडिएका हुन्छौँ, तर सम्भोग पनि यदि निस्वार्थ भाव, केवल शारीरिक सन्तुष्टिको लागि मात्र नभएर, सम्भोगमा सम्मान, चेतना, ज्ञान मिल्यो र बिना स्वार्थ सम्भोगमा हामी उत्रियौँ भने त्यहाँबाट हामी बल्ल प्रेममा पुग्न सक्छौँ।
1: हामीले विशेष गरी जुन समाजले सहज ढङ्गले स्वीकार नगर्ने विषयमा जसरी अहिले बहस गरिरहेका छौँ, एक हिसाबले भन्ने हो भने समाजले स्त्रीको विषयमा त चर्चा परिचर्चा गर्न रुचाउँछ, तर सम्भोगको विषय जुन स्त्री मार्फत गरिने कुराहरूलाई फेरि बन्देज लगाइरहेको अवस्थामा पनि हामी यो संवादमा जसरी विविध विषयहरूमा कुराकानी गरिरहेका छौँ, विशेष त एकजना महिला या स्त्री पात्रले नै यी विषयहरू उठान गर्दै गर्दाखेरि यो चुनौतीपूर्ण विषय पनि हो।
0: एकदम
1: समाजले स्वीकार्ने या समाजले हेर्ने दृष्टिकोणमा आउने बदलाव र त्यसले पार्ने प्रभावको बारेमा, त्यो प्रभाव रहँदा रहँदै पनि जसरी तपाईँले विभिन्न कथाहरू मार्फत समाजलाई चित्रित गर्न खोज्नु भएको छ, यसले नेपाली समाजमा जसरी स्त्रीका इच्छा, स्वतन्त्रता र सम्बन्धहरूलाई खुला रूपमा संवाद गर्ने एउटा वातावरण सिर्जना गर्छ कि भन्ने एउटा आयामको रूपमा पनि यो पुस्तकलाई लिन सकिन्छ होला। यसरी हेर्दै गर्दाखेरि विशेष त यो पुस्तकले स्त्रीभित्र रहेको मौनतालाई अथवा महिलाभित्र रहेको जुन संकुचनपन छ त्यो तोड्ने प्रयास गरेको हो।
0: एकदम हो, एकदम हो। जस्तो जो कहिल्यै स्कुल गएन, जो कहिल्यै कलेज गएन, उसलाई पनि प्रकृतिले शरीर त दिनुभएको छ, उसलाई पनि आकर्षण त दिनुभएको छ, ऊ पनि सम्भोगमा उत्रियो, उसले पनि सन्तान त बनायो। कतिपय अवस्थामा पाठेघर झरेर हस्पिटल जान लाज मानेर पाठेघरलाई, झरेको पाठेघरलाई सम्हालेर बस्ने आमाहरू पनि हुनुहुन्छ यही समाजभित्र। आज हामी पढे लेखेको केटीहरू यति निर्धक्क भएर, यति आत्मविश्वासका साथ यी विषयहरूमा कलम चलाइरहँदा र हजुरसँग यसरी संवाद गरिरहँदा मैले अनुसन्धानको क्रममा भेटेका त्यस्ता आमाहरू अहिले झल्झल्ती मेरो आँखा अगाडि हुनुहुन्छ। र प्लस सम्भोगले नै श्रीमानकै कारणले डिप्रेसनमा पुगेर सुसाइडसम्मको योजना बनाएका लेडिजहरू पनि यो समाजमा हुनुहुन्छ। र सम्भोगबाटै सन्तुष्ट भएर फेरि अध्यात्मको उचाइतर्फ पुगेका, साधना गर्दै गरेका साधिका र साधकहरू पनि यही समाजमा हुनुहुन्छ। र सम्भोगकै कारणले धन्नै धन्नै लाइफ डिस्ट्रोय भइसकेका, बाँच्नै बिर्सिएका, जीवनको महत्त्व नै बिर्सिएका केही महिला पात्रहरूसँग नि मैले अनुसन्धानको क्रममा भेटिसके पश्चात आउने भविष्य जुन ढङ्गबाट हामी आधुनिकतातर्फ उन्मुख भइरहेका छौँ र यस्ता प्र्याक्टिकल विषयहरूलाई जसरी हामी दबाउन खोज्छौँ, हामी त कहिल्यै पनि यो सम्भोगको विषयमा त बोल्नै हुन्न, यो शब्द उच्चारणै गर्न हुन्न भने जस्तो गरेर यसलाई दबाउने प्रयत्न र प्रयास त गरिरहेका छौँ। यही कारणले गर्दा कति छोरीहरू सुसाइडको मुखसम्म पुगेका छन्। बलात्कार भइसके पश्चात, एकदम कसैले उसलाई बलात्कार गरिसके पश्चात, कोही नानीहरूले कसैले छोइदिइसके पश्चात, मैले त ठुलै पाप गरे भनेर फेरि डिप्रेसनमा पुगेका बच्चीहरूलाई पनि मैले यही समाजभित्र भेटेको हुनाले यो पुस्तक प्रत्येक पितालाई झस्काउने, विवाहभन्दा अगाडि चाहिँ के सोच्नु पर्दो रहेछ त मैले आफ्नो बच्चीको लागि भनेर, पिताहरूको लागि पनि हो भने प्रत्येक ती स्त्रीहरूको लागि हो जो बलात्कृत पनि भएर त्यसलाई दबाइरहेका छन् तर त्यहाँभित्र पनि अझै जीवन छ भन्ने बोधतर्फ उन्मुख गराउनलाई पनि हो।
1: तपाईँले जसरी विचारहरू प्रकट गरिराख्नु भएको छ, यसले एक हिसाबले भन्ने हो भने यो पुस्तक मौनता भित्र रहेको त्यो अभिव्यक्तिलाई प्रकट गरेको yes. जस्तो पनि देखिन्छ. अब यसैमा जुन कथाको अथवा जो तपाईँले दावी गर्नुभए अनुसार सत्य कथाहरूलाई आधारित बनाएर यो पुस्तक तयार गरिएको छ भन्नुभएको छ तपाईँको दावी अनुसार, त्यो कथामा उपस्थित भएका पात्रहरू मार्फत तपाईँले विषयवस्तु प्रकट गर्दै गर्दाखेरि यो मौनता विरुद्धको प्रतिवादको रूपमा कथालाई बुझ्ने या त्यो स्वीकारोक्तिको रूपमा समाजमा घटेका घटनाहरूलाई प्रतिबिम्बित भनेर मान्ने त
0: कथा धेरै प्रकारको कथा छ सरोजी. जस्तो एउटा मानसिक रोगी आमाको कथा छ त्यहाँभित्र. त्यसो भएको हुनाले उहाँको मनोविज्ञान के हो त, उहाँको निश्चित समय आफ्नो श्रीमानसँग एकदम अथाह प्रेम हुन्छ, जाय जन्म जन्मिन्छ, तत्पश्चात श्रीमानले छोडेर गइदिए पश्चात उहाँ लगभग आजको डेटसम्म पनि मेन्टल रोगीको रूपमा परिचित हुनुहुन्छ. भने पश्चात उहाँको पनि एउटा सम्भोगको जीवन थियो, सुखको समयहरू थियो, प्रेमको आलिङ्गनहरू थियो, त्यसैको गहिराईले उहाँलाई यति झस्काएर राखिदियो कि त्यसकारण उहाँलाई मानसिक रोगी त हुन परेन भनेर पनि त्यसरी पनि कलम चलेको छ. कति कस्तो पात्रहरू हुनुहुन्छ भने विवाह भयो, परिवारले एकदमै हुनीखानी छ, तराईको केटा हो ल राम्रो छ भनेर पहाडको केटीलाई तराईको केटासँग विवाह गरेर पठाइदिनु भएको छ, तर श्रीमानले 3 वर्षसम्म टचै गरेको छैन, छोकै छैन, छुँदै नछोइसके पश्चात उसले कतै कमी महिमा त छैन भनेर आफूलाई श्रृङ्गार्ने, आफूलाई सुन्दर बनाउने हर सम्भव प्रयास गरेको छ र 3 वर्ष पश्चात श्रीमानले छुँदै नछोइकन त्यो विवाह सम्बन्ध टुङ्गिन्छ. त्यसलाई हामीले कसरी हेर्ने? यही समाजभित्र घटेको घटना हो. त्यो केटी जसलाई विवाह गरेर पठाइयो, जो 3 वर्षसम्म केवल आफ्नो श्रीमानको एउटा स्पर्शको लागि 3 वर्ष उसले आफूलाई श्रृङ्गारेको छ, हर सम्भव प्रयास गरेको छ, उसको मनोविज्ञान कस्तो होला, के घट्यो होला त्यो केटीमा? यस्ता कथा पनि मैले
1: जसरी कथाको विषयवस्तु बताउँदै गर्दाखेरि जसरी तपाईँको दाबी छ महिलाहरूले त्यो अवस्थासम्म अथवा एक्लोपनको त्यो हदसम्म बिहोर्नु परेको अथवा त्यसरी पनि जीवन जिउनु परेको बताइराख्दाखेरि ती पात्रहरू समाजकै प्रतिनिधि पात्र हुन् भनेर बुझ्ने आधार या त्यसलाई चाहिँ काल्पनिक रूपमा यस्तो पनि हुन सक्छ भनेर बुझ्ने त्यो दुवै दाबी त रहन्छ नि फेरि त्यसभित्र पनि. तपाईँले जसरी बताइराख्नु भएको छ हुन सक्छ त्यो समाजकै प्रतिनिधि पात्र पनि हुन सक्छ, तर त्यही कुरा फेरि जसरी तपाईँले प्रस्तुत गर्नु भएको छ. अर्को एउटा जुन तपाईँले अघि प्रसङ्गमा पनि कोट्याउनु भएको थियो सम्भव नभएको सम्भोगको विषय,
0: सम्भव नभएको सम्भोग
1: जुन चाहिँ एक हिसाबले भन्ने हो भने त्यो असम्भवै भनेर बुझ्न पनि सक्यो,
0: असम्भवै भनेर बुझ्न
1: सक्यो
0: सक्यो
1: हो. यस्ता विषयहरू राख्दै गर्दाखेरि त्यो समाजकै यथार्थ प्रतिनिधि पात्र मार्फत केही कुराहरू उजागर भएको भनेर विश्वस्त दिलाउने आधार पनि त तपाईँले त्यहाँ समावेश गर्नु त भएको होला पक्कै.
0: हजुर छ, किन भन्दा जो सम्भव नभएको सम्भोगको पात्र मेरै घरको स्टाफ हो उहाँ, र उहाँलाई मैले आफैले आफैसँग राखेर रिसर्च गरे हो. मैले बिना रिसर्च बिना अनुसन्धान कुनै पनि पात्रको कसैलाई लामो अब्जर्भेसनमा नराखिकन उनीहरूको भित्र गहिराईको मनोविज्ञानलाई नछामिकन मैले कलम चलाएको छैन. त्यसकारण हाम्रै समाजभित्र घटेका यी घटनाहरू हुन्, तर हजुरले भनेको जस्तो अर्को पार्टबाट एउटा काल्पनिक पनि त हुन सक्छ भन्ने कुरा त सही हो. एउटा लेखकले त जस्तो पनि कल्पना आफूभित्रैबाट निकाल्न सक्छ, त्यो कुरा सत्य हो. हुँदाहुँदै पनि यी कथाहरूका पात्रहरू चाहिँ मैले छानेका पात्रहरू हाम्रै समाजभित्रका तपाईँका अनि हाम्रा ऐनाहरू हुन् सर.
1: तपाईँले एउटा कुनै प्रसङ्गमा एउटा वाक्य पनि प्रयोग गर्नुभएको थियो, विशेष गरी जीवनको उद्देश्य र बोध सम्झाउने कृतिको रूपमा यो पुस्तक आएको छ भनेर कतै उल्लेख गर्नुभएको थियो.
0: हजुर हो,
1: जुन उद्देश्यले लेखिएको भन्नुभएको छ त्यो बोध पाठकले कसरी गर्न सक्छ होला तपाईँ लेखककै हिसाबले भन्नुपर्दा, किनभने त्यहाँनिर तपाईँले एक हिसाबले भन्दाखेरि मानिस प्रेममा अर्को व्यक्तिलाई पनि खोजिरहेको हुन्छ या अन्तत ऊ आफै अपूर्णता या पहिचानलाई पछ्याइरहेको हुन्छ भन्ने सन्दर्भ पनि त्यसले झल्काउन सक्छ. त्यही विषयलाई केन्द्रित गर्दै गर्दाखेरि जीवनको उद्देश्य र बोध सम्झाउने भन्नुको तात्पर्य चाहिँ के हो लेखकले नै भन्दाखेरि के भन्नुहुन्छ?
0: एकदम कस्तो सुन्दर प्रश्न, यो प्रश्न सोधियोस् भन्ने चाहिँ मलाई थियो. किनभने हामीले पुस्तक त राइटरले पुस्तक लेखिदिइसके पश्चात राइटरको मृत्यु हुन्छ, तत्पश्चात लेख पढ्ने पाठकहरूले पुस्तकलाई पुनः पुनः जन्माइदिनुहुन्छ. तर मेरो दृष्टिकोणमा जस्तो एज अ राइटर तपाईँले भन्दा के भन्नुहुन्छ भनेर सोधेको हजुरको प्रश्नमा, प्रत्येक कथा पछाडि एउटा एउटा बोध छ, हरेक कथा जुन घटेको छ तत्पश्चात एउटा बोध छ र पछाडि मैले एउटा एज अ लेखक मैले आफ्नो दृष्टान्त पनि पछाडि दिएको छु र मैले दिएको दृष्टान्तमा म आज पनि यहाँबाट के भन्न चाहन्छु सम्पूर्ण पुरुष पात्र र स्त्री पात्र सबैलाई भन्दा हामी केवल सम्भोग र सर्भाइभललाई खाने बस्ने सुत्ने उठ्ने यति क्षणको लागि यति पलको लागि जीवन बाँच्न धरामा आएको हुँदै होइनौँ यही भनेर मैले कलम चलाएको छु हामी केवल शारीरिक डिजायरको लागि यो संसारमा आएको होइनौँ हाम्रो आफ्नो आफ्नो उद्देश्य छ र हाम्रो उद्देश्य हामीले गर्नुपर्ने हाम्रो कर्म हामीले समाजलाई पार्नुपर्ने प्रभाव चेतनाको रूपमा लेखनको रूपमा बोलीको रूपमा कर्मको रूपमा सत्कर्मको रूपमा तपाईँकै भित्र छ कहीँ न कहीँ बाहिरी कुरा भरिपूर्ण बनाउने प्रयास गर्दा गर्दै हामीले आफूले लिएर आएको उद्देश्य चाहिँ बिर्सिँदो रहेछौँ र बिर्सिँदा बिर्सिँदै मृत्युको मुखसम्म पुग्छौँ
1: गुरासजी त्यसो भए तपाईँले जसरी आफ्ना विचारहरू व्यक्त गरिराख्नु भएको छ तपाईँका पुस्तक मार्फत पनि र अहिलेको संवादका क्रममा पनि यसरी हेर्दै गर्दाखेरि स्त्रीलाई समाजले हेर्ने दृष्टि र स्त्रीले आफूलाई बुझ्ने दृष्टिबीच ठुलो दूरी छ
0: एकदम छ स्त्रीलाई समाजले कसरी हेर्ने भन्ने कुरा त स्त्रीको हातमा हुन्छ नि सर हामीले हामीलाई खालि पुतलाको रूपमा गुडियाको रूपमा पार्लर जाने लिपस्टिक लाउने मेकअप गर्ने त्योभन्दा पर हाम्रो कुनै पनि प्रकारको उद्देश्य नै छैन हामी एउटा चेतना नै होइनौँ चैतन्य नै होइनौँ हामीलाई पनि ज्ञानको वेदको गीताको पुराणको उपनिषद्को अधिकार छ भन्ने कुरा स्त्रीले बिर्सिरहेको अवस्था हो अहिले अहिलेको समाजमा यो अझै विडम्बनाको रूपमा म देख्छु अहिले हामी एकदम आधुनिक भनेर प्यान्ट टी सर्ट लाउने जो प्यान्ट टी सर्ट लाउने कम्प्युटर चलाउने स्त्रीहरूमा पनि यो बोध कम छ त्यसकारण समाजभन्दा पनि हामी स्त्रीमा प्रब्लम देख्छु क्या म त हामीमा प्रब्लम देख्छु हामी चेतनातर्फ ज्ञानतर्फ प्रकाशतर्फ उन्मुख हुने प्रयत्न र प्रयास सदियौँदेखि गरेनौँ
1: नेपाली समाजको मनोविज्ञान कस्तो पाउनुभयो त तपाईँले जसरी अनुसन्धान गरिराख्दाखेरि महिला केन्द्रित विषयवस्तु उठान गर्दै गर्दाखेरि समाजको मनोविज्ञान कस्तो छ अथवा कुन अवस्थामा पुगेको छ
0: समाजको मनोविज्ञान भन्दा हामी यसभित्र समाजभित्र पुरुष पात्र पनि स्त्री पात्र पनि र समाजमा कुनै न कुनै क्षेत्रमा आफ्नो त्याग दिइसक्नु भएको सम्पूर्ण व्यक्तित्वहरू पढिदिनुहुन्छ तर म स्त्रीमै केन्द्रित भएर मैले रिसर्च गरेको हुनाले मैले स्त्रीहरूमा प्राय इन्डिपेन्डेन्ट हुनुलाई त्यति धेरै प्राथमिकता नदिने आफू नै डिपेन्डेन्ट भएर बाँच्न चाहने र एउटा दुईटा बच्चा भइसके पश्चात अहिले आइरहेका नयाँ कुराहरूमा अपडेट र अपग्रेड हुनभन्दा पनि बढी शरीर केन्द्रित भएर आफूलाई साथ सज्जामा मात्रै केन्द्रित गराउने र आफ्नो जुन पीडा जीवनमा जुन घटना घट्यो त्यो घटनापछि उठ्नै नचाहने त्यो घटनापछि बाँच्नै नचाहने त्यही घटनालाई बोकेर आफ्ना यति सुन्दर जीवनका ऊर्जाहरूलाई समाप्त पार्ने त्यस्तो खालको एकदमै साँघुरो मनोविज्ञान देखे सर मैले त नेपाली समाजमा आजको डेटमा पनि
1: त्यसो हुँदाखेरि त त्यसो भए जुन समाजभित्र अथवा समाजले स्वीकारेको जुन नैतिकता या व्यक्तिको निजी सत्य बीचको जुन द्वन्द्व त कायमै छ त्यो द्वन्द्वलाई प्रकाशन गर्दै गर्दाखेरि तपाईँले जुन पुस्तकमा त ती निजत्व या निजी विषय जुन कतिपय हिसाबले भन्ने हो भने गोपनीयता भित्र राखिनुपर्ने कुरा भनेर जसरी समाजले औल्याएको छ ती विषयलाई छताछुल्ल पार्दै गर्दाखेरि
0: हजुर
1: यो द्वन्द्व सिर्जना गराउने हिसाबले एक हिसाबले मैले भन्न खोजेको चाहिँ समाजमा देखिएको जुन प्रवृत्ति छ त्यो प्रवृत्तिगत द्वन्द्व उठान गर्दै गर्दा लेखकले समाजको पक्ष लिने कि मानवताको पक्षमा कलम चलाउने त
0: लेखकले मानवताको पक्षमा कलम चलाउने मानवता जिउँदो रह्यो मानवता हामीभित्र मानवीय संवेदना जिउँदो रह्यो भने मात्रै एउटा स्वस्थ समाज बन्छ सर म चाहिँ त्यसरी आफ्नो विवेकको प्रयोग गर्छु
1: अब हामी यो संवादको क्रमलाई धेरै लामो समय त समयको पाबन्दीले गर्दा लम्ब्याउन सक्दैनौ
0: हजुर
1: तर प्रश्नहरू अझै बाँकी छन् विशेष त अघि पनि मैले प्रसङ्ग कोट्याउने प्रयास गरेँ यो नेपाली समाज जुन खुला संवाद विशेष गरी सम्बन्धको कुरालाई लिएर होस् या प्रेमको कुरालाई लिएर होस् खुला संवाद रुचाउन अझै पनि चाहिरहेको छैन भलै ती संवादहरू सुन्न या एक्लो महसुस गरेको बेला ती कुराहरू ऊ कल्पना गर्न र त्यस्तै कुराहरूमा रम्न रुचि त राख्छ, तर खुला रूपले ऊ प्रकट हुन चाहँदैन। यस्तो समाज भित्र रहेर तपाईँले महिलाका विषय त्यसमा पनि विशेष गरी सम्भोगको माध्यमबाट जसरी सन्देश प्रवाह गर्न खोज्नु भएको छ, यो पुस्तकै मुख्य सन्देश के हो त?
0: पुस्तकको मुख्य सन्देश भनेको स्त्रीहरू पनि चेतना हुन्। स्त्रीले आफूलाई केवल शरीर केन्द्रित म शरीर हुँ र म एकदम श्रृङ्गारेर मात्रै मेरो अस्तित्व रहन्छ भन्ने जुन एउटा गलत विश्वास लिएर आज हामी बाँच्दैछौँ यसलाई त्याग्नुपर्छ। चेतना हो तपाईँ, तपाईँ शिक्षा, तपाईँ ज्ञान, तपाईँ दीप, तपाईँ प्रकाश, तपाईँ अध्यात्मको क्षेत्रमा योद्धा बनेर खरो रूपमा उत्रिन सक्नुपर्छ। तपाईँ केवल शरीर होइन, शरीरमा भएका सम्भोगको बीचमा भएका असन्तुष्टिहरू, सम्भोगकै बीचबाट तपाईँ डिभोर्स भइसके पश्चात पनि तपाईँसँग तपाईँको जीवन छ, तपाईँसँग तपाईँको जीवन छ, तपाईँ बाँच्नुपर्छ, अन्यको लागि पनि बाँच्न सिक्नुपर्छ, सोसाइटीको लागि पनि बाँच्न सिक्नुपर्छ। पहिला म मानव हुँ, पहिला म चेतना हुँ भन्ने ज्ञान स्त्रीले प्राप्त गरोस् र आफ्नो उद्देश्यतर्फ उन्मुख हुन सकोस्, ऊ पनि प्रकाशमान भएर प्रकाश दिन सकोस् भनेर भन्ने उद्देश्य भन्ने ज्ञान चाहिँ मेरो विशेषत पुस्तकबाट मैले दिन खोजेको सन्देश, महत्त्वपूर्ण सन्देश त्यो हो।
1: गुराजी, यसो भनिरहँदाखेरि पनि अझै एउटा प्रश्न म तपाईँमाथि थप्न चाहन्छु।
0: प्लिज,
1: विशेष त तपाईँको बुझाइमा प्रेम के हो त त्यसो भए?
0: मेरो बुझाइमा प्रेम त्यो हो सर, प्रेमको चर्चा गर्ने हैसियत हामी आम सर्वसाधारण, म लेखक भने पनि, म फलानो भने पनि, प्रेमकै चर्चा गर्ने त्यत्रो ठुलो हैसियत हामी मानवसँग छैन। प्रेमको अनुभवलाई उतार्नै सकिँदैन। प्रेम सम्भोग र शरीरको तृष्णा प्रेम होइन सर, प्रेम बोध हो, स्वरूपको बोध, स्वयंको बोध, आत्माको बोध, चेतनाको बोध, सम्पूर्ण विकारहरूबाट माथि उठिसके पश्चात जुन प्रकाशलाई हामी साक्षात्कार गर्छौँ त्यो प्रेम हो। अझै यसो भनिरहँदा पनि प्रेमको व्याख्या मैले अधुरो नै गरिरहेको छु।
1: भर्खरै पुस्तक सार्वजनिक गर्नुभएको छ,
0: हजुर।
1: विशेष गरी यो पुस्तकको कुरा गर्दाखेरि सामाजिक मनोवैज्ञानिक पुस्तकको रूपमा पनि हामीले यसलाई मान्न सक्छौँ, अथवा समाजको यथार्थ परक पुस्तकको रूपमा पनि हामीले यसलाई लिन सक्छौँ। अब आगामी दिनमा कस्तो लेखन योजना बनाउनु भएको छ? यो हतारो हुन सक्छ यो प्रश्न, तर पनि मैले यो बसाइकै क्रममा तपाईँसँग यो प्रश्न पनि राखे।
0: हजुर, प्रेम, मृत्यु र मुक्ति, तपाईँले प्रेमकै प्रश्न मलाई जानेर सोध्नुभयो या नजानेर सोध्नुभयो, आई डोन्ट नो, तर प्रेम, मृत्यु र मुक्ति मैले सबैभन्दा पहिला लेखेको 5 वर्षको मेरो रिसर्च हो। मेरो मैले आफ्नै आत्माको अध्ययन गरेर, आफैले आफैलाई अनुसन्धान गरेर, 5 गुरुहरूको छत्र छायामा बसेर मैले लेखेर, अनुसन्धान गरेर लेखेर तयार गरेको किताब प्रेम, मृत्यु र मुक्ति हो, जसलाई मैले बजारमा ल्याउन ढिलो गरेर स्त्री र सम्भोगलाई पहिला लिएर आएँ। यसको लगत्तै प्रेम, मृत्यु र मुक्ति मैले आफ्नो राष्ट्रको लागि, यो देशको लागि निमित्त बनेर मैले लेखेको भन्दिनँ, म अस्तित्वको निमित्त हुँ, र त्यो किताबलाई म छिट्टै नेपाली बजारमा लिएर आउँछु। लेखन यात्रालाई म जिउँदो हुँदासम्म, यो श्वास रहँदासम्म म जारी राख्नेछु, र समाजमै भएका विकृतिहरू र त्यसका समाधान के हो त, समस्या मात्र देखाइदिने काम हामी गर्छौँ, म विशेषत समाधान के हो त भनेर कलम चलाउन चाहन्छु सर।
1: हजुर, यो बसाइका क्रममा मैले सोध्न छुटाएको कुनै विषय जुन आजको सन्दर्भमा भन्नै पर्ने त्यस्तो कुनै विषय छ भने गुराजी तपाईँको लागि समय।
0: धेरै धन्यवाद सर। म 18 उमेरमा बेलायत गएर 4 बेलायतमा लगभग 30-35 ठाउँमा काम गरेर राम्रै पोस्टमा जागिर गरेर त्यो पोस्ट छोडेर फर्किएको एउटा युवा हुँ। यसकारण र मैले देशमै रोजगार छ, देशमै गर्न सकिन्छ भन्ने उद्देश्य बोकेर नेपाल फर्किएँ र मलाई विदेश भन्दा नेपाल फलिफाप भयो। र विदेशमा मैले सिकेको एउटा कुरा, विदेशको मान्छेहरू अध्ययनशील हुन्छन्, अनुसन्धानलाई मन पराउँछन्, पुस्तकलाई प्रेम गर्छन्। आज हामी मोडर्न भयौँ, आज हाम्रो लागि टिकटक एभाइलेबल छ, फेसबुक एभाइलेबल छ, विभिन्न गाना बजानाहरू बजिरहेका छन्। यही कुरामा हामीले आफ्नो जीवनको ऊर्जालाई बर्बाद गराइरहेका छौँ। कसैले बनाइदिएको गीत हेरेर मस्त र मख छौँ। कति घर घरमा मैले त डिजिटल डिप्रेसनका रोगीहरूलाई हेर्छु एज अ काउन्सिलरको रूपमा। त्यो बीचमा मैले हाम्रो नयाँ युवाहरू डिजिटल डिप्रेसनको शिकार भएर, धेरै मोबाइल चलाएर डिप्रेसनको शिकार भएर बसेको देखेको छु। कृपया बाँच्न सिक्नुहोस्, अध्ययन गर्न सिक्नुहोस्, अनुसन्धान गर्न सिक्नुहोस्। नेपाल के हो, राष्ट्र के हो, र राष्ट्रिय यो देशको संस्कृति के हो, त्योतर्फ पनि अलिकति हामी उन्मुख हुन र केन्द्रित हुन जरुरी छ। यही सन्देश म दिन चाहन्छु।
1: हजुर, महत्त्वपूर्ण समय उपलब्ध गराएर स्टुडियोसम्म आएर यो रेकर्ड गर्ने अवसर दिनुभयो। विशेष गरी आज पनि हामीले सकारात्मक चिन्तन लाई लिएर केही चर्चा परिचर्चा गर्यौँ। तपाईँको पुस्तक स्त्री र सम्भोगमा केन्द्रित भएर यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद,
0: र सरोज सरलाई पनि धेरै धेरै धन्यवाद भर्खरै बजारमा आएको यो कृतिलाई यो स्थान दिनुभयो। हार्दिक हार्दिक नमन सर।
1: हवस्, अहिले हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो लेखक गुराँस वनगिरी। आज हामीले विशेष गरी सामाजिक मनोवैज्ञानिक विषयमा लेखिएको पुस्तक स्त्री र सम्भोगका विषयमा चर्चा गर्यौँ। हवस् त, आजलाई यति। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? तपाईँको सल्लाह र सुझाव हामीलाई साहित्य संसार 2023@gmail.com इमेल पठाएर जानकारी दिन सक्नुहुनेछ। आजको कार्यक्रमबाट प्राविधिक मित्र मिनर्वा वज्राचार्य सहित संयोजक ताराप्रसाद वस्ती र म सञ्चालक सरोज रिजाल पनि बिदा हुन्छु। नमस्कार।
2: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
3: नागरिक लगानी कोष।
4: झण्डु आयुर्वेद।
5: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
4: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
5: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
4: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
5: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
6: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।
2: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
3: नागरिक लगानी कोष।
7: कृषक माझ बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
8: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
7: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
8: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
7: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
8: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बरसातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नु हुन समेत अनुरोध छ।
7: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
8: फोन नम्बर 5-42-13-59।
9: सरकारी तथा सार्वजनिक सेवा प्रदायक कार्यालयहरूलाई जवाफदेही बनाऊ।
10: सेवा प्रवाहमा कुनै समस्या भए सोही कार्यालयको गुनासो सुन्ने अधिकारी कहाँ खबर गरेर सेवा सुधारमा सहयोग गरौँ।
9: नागरिक उत्तरदायी बनौ र सेवा प्रदायक कार्यालयहरूलाई पनि जवाफदेही बनाउन सहयोग पुर्याउ।
10: सहयोग चाहिएमा टिआई नेपालको टोल फ्री नम्बर 1660-01-2211 सम्पर्क गरौँ।
9: सामाजिक जवाफदेहिता र सदाचारका लागि सहकार्य
10: ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल।
11: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब करिब 10 बजेसम्म सुनाउनेछौँ सदाबहार गीत। यसै क्रमको पहिलो गीत राख्दैछौँ सुनन्दा माथेमाको स्वरमा, गणेश श्रेष्ठको रचना, ज्ञान बहादुर श्रेष्ठको सङ्गीतमा।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल सदाबहार गीत सुनाउने क्रमको अन्तिम गीत राख्दैछौ सविता देवीको स्वरमा बुद्धिरत्न वज्राचार्यको रचना प्रयाग श्रेष्ठको संगीतमा।

0: सडक तथा सडक पेटीमा पसल नराखौ, निर्माण सामग्री नथुपारौ र सडक सीमा अतिक्रमण नगरौ। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
1: के तपाईँ वैदेशिक रोजगारीमा जाने सोच बनाएर पासपोर्ट बनाउँदै हुनुहुन्छ?
2: त्यसो हो भने जिल्ला प्रशासन कार्यालयभित्र रहेको आप्रवासी स्रोत केन्द्र MRC आफूलाई लागेका जिज्ञासा समाधान गर्न नबिर्सनुहोला। साथै सबै पालिकामा हुने रोजगार संयोजकबाट पनि जानकारी लिन सकिन्छ।
1: वैदेशिक रोजगार बोर्डको सचिवालय।
3: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले 10:10 पछिको प्रस्तुतिमा घर देश परदेश कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। यसबेला रातिको 10 बज्न लागेको छ। अब सुन्नुहुनेछ हिन्दीमा समाचार।

0: यहाँलाई स्वागत छ घर देश परदेश कार्यक्रममा।
1: धन्यवाद हजुर, नमस्कार।
0: यो पछिल्लो स्वदेश आगमनपछि स्वदेश बसाई कस्तो हुँदैछ?
1: म जहिले पनि रमाउँछु, रमाउने आफ्नो मातृभूमि फर्केर आइरहने हो। वर्षको दुई चार महिना यतै हुन्छु म अहिले चाहिँ, र अहिले अयोध्या लगायत नेपालको पूर्वको 8-9 जिल्ला एक्लै ड्राइभ गरेर फर्केर आएको छु, एकदम रमाइरहेको छु।
0: स्वदेश आउने जाने क्रम चाहिँ कस्तो रहन्छ?
1: आउने जाने गरे त 92 भन्दा त लगभग 30 वर्ष नै आइसक्यो, निरन्तर रूपमा चाहिँ पारिवारिक सहित बसेको चाहिँ त लगभग 20 वर्षै भइसक्यो।
0: अब त्यहाँको जीवनयापन चाहिँ कसरी चल्दैछ, अथवा भनौँ न यो त अब विस्तृत विषय हो, व्यावसायिकता इत्यादि चाहिँ के कस्तो छ?
1: मैले सुरुमा अब म आफू त्यस्तो कुनै एक्सपर्टी भएको कारणले त्यहाँ पुगेको होइन, अब त्यो भन्दाखेरि बुझ्ने शब्दमा त अर्ध कुनै दक्षता नि थिएन, त मजदुरी नै हो त्यहाँ गएर पद जे भने पनि काम गऱ्यो। सुरुमा 5 वर्ष जति माथिल्लो स्तरको सुविधा पाएर सरकारी निकायबाट गइसके पनि त्यहाँ इस्टाब्लिसै हुने हो भने सङ्घर्ष त गर्नै पर्छ। 4-5 वर्ष अरूको काम गरेर सङ्घर्ष गरेर बिताइयो, त्यसपछि व्यवसायहरू गर्न थाल्यो।
0: हजुर, अब स्वदेशमा आउँदा सरकारी सेवा, तत्कालीन शाही औषधि लिमिटेड, प्रहरी सेवा, शिक्षक,
1: हजुर,
0: अब उपत्यका काठमाडौँकै रैथाने भक्तपुरबाटै काठमाडौँको विद्यार्थी जीवन, ट्रलीबसको आवत जावत, विगत निकै गतलाग्दो हुन्छ भन्छन् नि, जीवनको व्यक्तित्व बन्ने एउटा जग।

0: अनि स्कुल जाँदा आउँदा अन्जुलीमा चाहिँ त्यो पानी उठाएर पेटभरि खाएर हिँडिन्थ्यो। त्यतिसम्मको अनुभव पनि भयो। जीवन त आखिर जीवन, अर्को नाम त सङ्घर्ष नै हो। त्यसमाथि पनि प्रत्येकमा एउटा प्रकृतिको नियम अनुसार पनि सपनाहरू, अपेक्षाहरू उमेरको अनुसार हुँदै जान्छ, अनि त्यसको प्राप्तिको लागि सङ्घर्ष सङ्घर्ष सङ्घर्ष एउटा निश्चित समयसम्म पुगिन्छ, गर्नै पर्ने रहेछ।
1: अब यहाँले भक्तपुर कटुन्जेबाट आरआर कलेज पढ्नुभयो, अनि फेरि सिपाडोलमा शिक्षण पनि गर्नुभयो, त्यो समयमा दिनचर्या कस्तो रहने गर्थ्यो, अलिकति सम्झिदिनुहोस् न।
0: त्यो सम्झिनु त अहिले पनि मुटु चाहिँ ढुक्कै हुन्छ। बिहान ठ्याक्क 5 बजे ट्रली बस चल्थ्यो, 6 बजे कलेज सुरु हुने, अनि म बिहान 4 बजे उठ्थेँ। 4 बजे उठेर डिक्सीमा पानी तताएर आधा पानी चिसो आधा हालेर टाउको नुहाउँथेँ म। त्यो चाहिँ मेरो एउटा बानी त्यस बेलादेखि पर्यो। त्यो नुहाउँजेलसम्म आमाले भात पकाइसक्नुहुन्थ्यो, अनि दुधद्वारा त्यो दुध र भात त्यो खाएर ठ्याक्कै 20 मिनट अगाडि घरबाट निस्किन्थेँ। ठ्याक्क डोडी डोडी डोडी डोडी 5 बजे ट्रली बस छुट्टा भनेर सल्लाह गरेर आइपुगिन्थ्यो। मिनट पनि फरक पर्दैन थियो त्यस बेला, युरोपियन अमेरिकन स्टाइल हामी भन्छौँ, त्यस बेला ट्रली बसको थियो, हामीले देखेको थियौँ। ठ्याक्क माइती घरमा ल्याएर चोकमा छोडिदिन्थ्यो, अनि त्यसपछि फेरि त्यो एक्सर्साइज डोडी डोडी डोडी 6 बजे कलेज भ्यायो, 9:30 बजे कलेज सकिन्छ, स्कुल वास्तवमा 10 बजे सुरु हुन्थ्यो। त्यसपछि त्यही क्रममा पानी पनि नआएको दौड्यो, फेरि ट्रली बस चढेर सूर्यविनायकसम्म पुग्यो, सूर्यविनायक फेरि अर्को 25 मिनट कुदेर चाहिँ त्यो स्कुलमा पुग्यो। स्कुलमा पढाइ 4 बजे सकिन्थ्यो, अनि 3 चिया बिस्कुट खायो, अनि त्यसपछि सिपाडोलबाट करिब करिब 40 मिनट हिँडेर अनि म घर पुग्थेँ। मेरो दैनिक केही समय लगभग 3-4 महिना त्यसरी नै चल्थ्यो।
1: हजुर, अब एउटा जीवन जगत बुझ्ने साहित्यकार बन्न ती दिनहरूका अनुभवले चाहिँ कतिको भूमिका खेल्यो होला जस्तो लाग्छ यहाँलाई कलम चलाउन?
0: अब यो जवाब चाहिँ मेरो विचारमा मैले त मेरो अनुभवबाट दिने भएँ। जहाँसम्म लाग्छ अब हामी यो संसारमा प्रत्येक मान्छे फरक सोच फरक भूमिका लिएर जन्मेको हुन्छ, र मेरो पनि अनुभूति फरक हुने नै भयो। त त्यो दुःख अहिले पनि मलाई बाटोमा हिँडिरहँदाखेरि बच्चा बोकेर हिँडिरहेको महिलाहरू देख्दाखेरि अथवा चाहिँ नि बच्चाहरू वरिपरि राखेर पानीपुरी केही बेचिरहेको महिलाहरू पनि देख्छु, म आमाहरू त्यहाँ देख्छु, उनीहरूको सपनाहरूलाई म कल्पना गर्छु कस्तो हुँदा भनेर। त जीवन त्यसै भएर नै म अहिले यी अध्ययन अनि यो लेखन यी कुराहरूले पनि मलाई प्रेरित गर्यो, र अहिले पनि म अब चाहिँ नि के भने त्यसले नै मलाई यस्तरी पेल्यो कि सपना भनेर अपेक्षा भनेर त कहिले पनि टुङ्गिँदैन, त्यो त मृगतृष्णा नै हुन्छ। त्यहाँले जीवनलाई जति साधारणतर्फ धकेल्न सक्यो, साधारणतर्फ लैजाने सङ्घर्षतिर धकेल्न सक्यो भने चाहिँ नि पछिल्लो जीवन चाहिँ अलिकति सहज शान्तिपूर्ण तनावमुक्त हुन्छ भन्ने चाहिँ मलाई लागेर, र अहिले चाहिँ नि कमाउने धन्दा छोडेर शान्तिको बाटोमै हिँडिरहेको छु, किनभने यो अपेक्षा कहिले पनि नसकिने रहेछ। लाखपछि करोड, करोडपछि अरब, अरबपछि मल्टाई अरब, यी सपनाबाट चाहिँ मुक्त हुनुपर्छ जस्तो लाग्छ।
1: हजुर, यसै सन्दर्भमा नि अघि आफै ड्राइभ गरेर देशभरि घुम्दैछु भन्नुभयो नि, यो देशभरि घुम्ने एउटा स्वदेशप्रतिको मोह हुन्छ नि, जुन अब त्यो बाल्यकालको युवाकालको यहीँको पृष्ठभूमिले पनि त्यो घुम्ने मोह जगाएको हो कि कस्तो किसिमको मोह जागृत भएको हो स्वदेश फेरि घुम्नका लागि?
0: यो एउटा हुन त मैले एउटा दर्शन सामाजिक समाजशास्त्रीहरूले के भन्छन् भने जीवनको सफलताको उनीहरूले 6 प्रकारको सूत्रहरू भनेका छन् समाजशास्त्रीहरूले। एउटा उनीहरूले भनेको छ शिक्षा, शिक्षा त्यसपछि आएर रोजगारी, जस्तो सुकै रोजगारी होस् अब त्यो आफ्नो व्यवसाय पनि हुनसक्छ, त्यसपछि भनेको छ अध्ययन। त्यो शिक्षा चाहिँ निश्चित प्रमाणपत्रहरूको लागि भन्ने भयो, अध्ययन भन्नाले त्योभन्दा बाहिरको जीवन अध्ययनहरू भयो, त्यसपछि भ्रमण भयो, त्यसपछि मनोरञ्जन र सेवा, यी 6 वटा सूत्रहरू भनेको छ। त्यस कारणले माटो बुझ्नलाई अथवा केही कुराहरू विचारहरू राख्नलाई चाहिँ त्यो माटो चाहिँ बुझ्न जरुरी हुन्छ। म को हुँ भन्नलाई पनि मैले जीवन सङ्घर्ष गरेर मैले अनुभूति लिने हो नि त। नेपाल के हो भन्न बुझ्नलाई पनि नेपाल त भेज्नु पर्यो, त्यो म्याप हेरेर सुन्दर नेपाल हिमाल भनेर त हुँदैन, त्यो हिमाल पुग्न कति कठिन छ, आज हिमालै पुग्न सकेको छैन सहरमा त होइन, भने त्यो कति कठिन छ त्यो हिमाल चढ्नलाई भनेको त्यो प्रयास गरेपछि थाहा हो नि त भने। त्यसले गर्दा चाहिँ मलाई चाहिँ नि नेपाल घुम्ने, सम्पूर्ण नेपाल घुमिसक्ने रहर हो।
1: अब अलिकति बाल्यकालतिरै जाउँ न अन्तरङ्ग कुराकानीको कार्यक्रम। यहाँको पारिवारिक पृष्ठभूमि, बाल्यकालको स्कुली जीवन चाहिँ कस्तो हुन्थ्यो त्यो बेला भक्तपुरमा?
0: कति 8 क्लास नपढुन्जेल भन्दा 27-28 सालसम्म हामीसँग बत्ती थिएन, हामी कहाँ हामी कोही मैन टोल कोही जाने मैन बत्ती अथवा यस्तो बालेर हामी पढ्थ्यौँ। त्यस बेला त सबैले नै त्यस्तै नै भग्ने हो, अब हामी उपत्यकाभित्र सुविधा भएको ठाउँ भए पनि स्कुल जानु बिहान उठेर हिँड्नै पर्नेहरू हुन्थ्यो। अब

0: मेरो पारिवारिक कुरा गर्नुपर्दा म चाहिँ 4 महिना हुँदा मेरो बुवा बित्नुभएको. त्यसपछि मेरो आमाले निकै सङ्घर्ष गरेर ऊ गर्नु पर्यो. कता कता त्यस बेलादेखि नै मेरो आत्मामा चाहिँ त्यो अलिकति कहिले नबिर्सिने क्या होइन, त्यस्तो अवस्था हुन्थ्यो. अरू बाँकीहरू चाहिँ नि अब सङ्घर्ष जीवन भनेको त्यस बेला अब कुनै सुविधाहरू अरू केही थिएन. हामी त्यस बेला खेल्न पर्ने डन्डीबे सन्डीबे सराचीहरू खेल्थ्यौँ र हामी हाजी जवाब प्रतियोगिताहरू पनि गर्थ्यौँ. र एउटा अति स्मरणीय कुरा चाहिँ अहिले हामीले यो सिभिक सेन्सको कुराहरू पनि हामीले गरिरहेछौँ. नागरिकलाई माटोसँग कसरी उगर्ने भन्ने विषयमा चाहिँ नि सायद नेपालमा पहिलोचोटि अमेरिकाबाट 4H क्लब र त्यसको प्रतिनिधि हामी कहाँ आएका थिए र उहाँ गाउँ कटेजीमा बसेका थिए. त्यस बेला हाम्रो काका प्रधान पञ्च हुनुहुन्थ्यो नेतनाथ शर्मा, र उहाँ बसेको बेला हामीलाई त्यो 4H क्लबले एक प्रकारको अब कतिले ग्रहण गरे कतिले गरेन, हामी 10-12 जना युवाहरू थियौँ त्यस बेला. र उनीहरूले चाहिँ हामीलाई त्यस बेलाको जिल्ला कृषि शाखाबाट हामी बिरुवाहरू गाउँको बिउहरू उपलब्ध गराउँथ्यो. हामी त्यहाँ भक्तपुरसँग हिँडेर गएर काँधमा चाहिँ अनेकौँ प्रकारको बिरुवाहरू बोकेर लिएर आएर आफ्नो बारीमा रोप्ने, अर्को बारीमा पनि रोपिदिने, अनि उनीहरूले त्यो नमुना गाउँको के लिएर आएर छर भनिदियो, अर्को बारीमा लिएर छर दिने कस्तो भयो भन्ने. र 12-13-14 उमेरको वर्षको उमेर थियो हाम्रो, त्यो अनुभव चाहिँ हामी भयो. अनि दोस्रो कुरो अब मेरो आफ्नो कस्तो चलाकी भन्ने के, मेरो मितव्ययता भन्ने बुद्धि भन्ने के, अरू आएर खेल्न गयो भने म चाहिँ आएर बारी खन्न थाल्थेँ स्कुलबाट आएपछि. अनि स्कुलमा आएर त्यो मेरो वरिपरि लगभग 7-8 रोप्ने जग्गाहरू थियो. अब त्यस बेला दिनभरि खेती लगायो भने मेरो मेजामा 5 रुपियाँ कति दिनु पर्थ्यो. अनि म चाहिँ नि आएर पुरा बारी खन्थेँ अनि आमासँग झगडा गरेर त्यस बादको 5 रुपियाँ अब कति रोई कराई गरेर काम पाएँ. सैलेसन पाइँदैन थियो, कुटाइन खाइदिनु थियो. अनि त्यो 5 रुपियाँ बोकेर अनि सिनेमा हेर्न जाने हो कि, अनि मन परेको केही खाने हो कि, त्यो कुनै प्रकारको एउटा पेनहरू, त्यो नयाँ खालको डायरीहरू हुन्थ्यो त्यस बेला, त्यस्तो खालको किनेर लिएर आउँथे.
1: हजुर, अब उपत्यकाभित्रै भएर पनि अब त्यो बेलामा कटुन्जे भक्तपुरबाट काठमाडौँ कति टाढा लाग्थ्यो कि नजिक लाग्थ्यो कि?
0: त्यो अब अहिलेको स्मरण हुँदाखेरि अहिले हिँडेर जान फ्याँ परिन्छ. त्यस बेला चाहिँ हामी कैयौँ पटक नै हिँडेरै आउँछौँ. हामी अब हामी तीर्थ गर्न धर्मकर्म गर्नु भने हामी त्यहाँबाट हिँडेर आएर यता हाँडीगाउँ आयो, हाँडीगाउँबाट चाहिँ बुढानी कण्ठ पुग्यो, बुढानी कण्ठबाट हिँडेर हामी फर्केर आमाहरूसँग स्वयम्भू पुगेर हामी चाहिँ घर फर्किन्थ्यौँ. अनि कहिलेकाहीँ अब 9:30 बजे यतातिर केही काम पऱ्यो भने 9:30 बजे 1 मिनट पनि ट्रली बस रोक्दैन्थ्यो. त्यही साधन एउटा थियो. अनि ट्रली बस फुस्क्यो भने ठ्याक्कै 1.5 घन्टा लाग्छ अन्दाज छ हामीलाई, ठ्याक्कै 1.5 घन्टा लाग्थ्यो. अनि हिँडेर हामी कटुन्जे पुग्थ्यौँ त्यस बेला.
1: हजुर, अब अलिकति प्रसङ्ग बदलौँ. यहाँका 10 औँ कृतिहरू प्रकाशित छन् अब साहित्यका. साहित्यिक प्रेरणा चाहिँ यहाँको के हो, के भन्नुहुन्छ प्रेरणा भन्दाखेरि? त्यस्तो
0: यो मेरो आफ्नै अन्तरात्माबाटै आएको. मैले किन मैले भनिहालेँ, बुवा पनि म 4 महिना हुँदा बित्नुभयो, आमामा पनि त्यो शिक्षाहरू थिएन, दिदीहरू पनि सानै हुँदा बिहे गरेर गइ नै हालेँ. त कता कताबाट लेखन शैली, कविताहरू लेख्ने, गीतहरू लेख्ने, गीति कथाहरू लेख्ने, त्यो चाहिँ नि आफैमा बाह्य प्रेरणाभन्दा आफैभित्रै प्रफुल्लित भयो यो चाहिँ, यो प्रेरणा चाहिँ.
1: लेखनको सुरुवात, ताकाको सृजना, जसले अलि चर्चा पाएको वा अलि धेरैले पढेको, अलि धेरै सुनाउनु परेको, त्यस्तो केही सम्झनुहुन्छ?
0: त्यस्तो चाहिँ मैले आफैले भन्न सक्ने अवस्था रहेन. अब चर्चाहरू कहीँ किताबहरूको समीक्षाहरू अलिकति ठाउँबाट आइ नै हालेँ. अहिले सबभन्दा बढी मैले आफूले सृजना गरेको यो परिवर्तनलाई विवेकशीलता भन्ने जुन किताब हो, 2013 लेखेको हो, यसै विषय अलिकति चर्चा.
1: यहाँको लेखनको सुरुवात चाहिँ कुन साल ताका भएको थियो, केही सम्झनुहुन्छ?
0: अब यसलाई विविधताको कुरा गर्ने भने अब यो मिडियामा लेख्ने आर्टिकल लेख्ने यो विषय म 39 साल बाट सुरु गरेको हो.
1: हजुर, गीतकारितामा पनि अब
0: यीहरू चाहिँ नि यो गीत कविताहरू त हामी 12-13 वर्ष उमेरदेखि नै लेख्ने हो. तर के हुन्थ्यो भने अब यही रेडियो नेपालले पनि धेरै प्रोत्साहन गरेको हो. चुट्किलाहरू अनि गीति कथाहरू चाहिँ लेखिन्थ्यो त्यस बेला, अनि यहाँ आएर बुझाइन्थ्यो, अनि अर्को हप्ता 2 हप्तापछि चान्स आउँथ्यो. त्यस बेलादेखि लेख्यो, अनि लेखेर चाहिँ राखिराखेको थियो, कहीँ प्रसारण गर्ने के गर्ने, अब यी आर्थिक समस्या पहुँच भन्ने कुरो त्यस बेला पनि हुन्थ्यो. यी कुराको मसँग चाहिँ कमजोरी भएको कारणले मैले लेखेर राखेँ. अनि एकैचोटि पछि मेरो जब पनि परिवर्तन भयो. त्यो जब परिवर्तन भएपछि त्यो झन् वातावरण मिलेन, त्यो लगभग 0 नै भयो मेरो त्यो सृजना कामहरू त्यस बेला 10-15-20 वर्ष है. जब म यहाँबाट बाहिरिएँ अनि त्यसपछि चाहिँ नि त्यो चाहिँ नि अनि बाढी आज आउन थाल्यो।
1: हजुर, हुन त अब अमेरिका गएपछि यहाँका लेखनहरू प्रकाशित भएको देखिन्छ होइन, त्यो चाहिँ कसरी त्यो वातावरण चाहिँ मिल्यो होला प्रकाशनका लागि र लेखनका लागि समेत?
0: त्यो चाहिँ नि यस्तो भयो, कति त मसँग लेखेको सङ्कलित नै थियो पहिलादेखि नै, यसलाई सङ्कलित बोकेर हिँडिरहेको थिएँ मैले, गीतहरू पनि सबै गरिरहेको थिएँ। अनि त्यही बिचमा अमेरिका पछि सुरुकोमा चाहिँ नि धेरै गीतहरू थियो मसँग, अनि एकजना साथी हुनुहुन्थ्यो बासु ढकाल, उहाँ पनि गीत लेख्ने मान्छे, अनि तपाईँ राम्रो राम्रो गीतहरू रहेछ यो चाहिँ उगर्नु पऱ्यो भनेर उहाँले, अनि उहाँको चाहिँ सम्पर्क भयो। म त एकदमै सम्पर्क बाहिर पुगेको थिएँ, सुरुकोमा रेड नेपालमा त्यो जुन उमेरमा थियो त्यसको 10-15-20 वर्ष म आएर थिएँ बास ढकालले नै, अनि चाहिँ त्यो गीतहरू गर्नु पऱ्यो, उहाँको चिन्जान रहेछ, चिन्जान गराइदियो बाबा चाहिँ त्यसै बेला चाहिँ नि आकाङ्क्षा भन्ने 2006 आकाङ्क्षा भन्ने गीत आल्बम निकाल्न सकेँ मैले। अनि कविता र यो कहाँ छ मेरो देश भन्ने चाहिँ मैले त्यसै बिचमा यता इन्डिया नेपालहरूको विभिन्न ठाउँ पनि घुमिसकेको थिएँ, त्यो यात्रा सङ्ग्रह कटुनीदेखि क्यालिफोर्निया कहाँ छ मेरो देश भनेर त्यो लेखेर राखेको थिएँ। अनि हाम्रो राजन कार्की सर पुरानो पत्रकार हुनुहुन्छ, अनि उहाँले आउनुभएको थियो, आएको बेलामा यही कुराहरू उठ्यो, उठेपछि अनि यो त प्रकाशन गर्नुपर्छ भनेर मैले त्यो कविताको चाङ अनि त्यो यात्रा स्मरणको चाङ दुइटा चाङ उहाँलाई बोकेर पठाइदिएँ। त्यस बेला 2006-07 कुरा हो, अब त्यस बेला कि त टाइप गरेर पठाउनु पर्ने हुन्थ्यो या त फ्याक्स गरेर पठाउनु पर्ने थियो हात लेखेर, अब अहिले जस्तो इमेलको सुविधाहरू पनि थिएन। त्यो दुइटा काममा चाहिँ नि अब गीतको तर्फ चाहिँ नि बासु ढकाल र यो आर्टिकलहरू र किताबहरूको तर्फ चाहिँ नि सुरुवाती उसमा प्रोत्साहन छ नि मलाई हाम्रो राजन कार्की सरले।
2: अनन्त सम्भावनाको पुञ्ज, गतिशील मानव जीवन, कर्मशील सारा संसारका नेपाल र नेपाली मन,
1: दूर सुदूर क्षितिजका नेपाली अनुभव शब्द चित्रमा कोर्दै स्वदेशको सम्झना र परदेशको अनुभव सुन्ने सुनाउने एउटा चौतारी कार्यक्रम घर देश परदेश।
2: रेडियो नेपालबाट हरेक शनिबार राति 10 बजेको समाचार पछि कार्यक्रम घर देश परदेश।
1: आजको कार्यक्रममा सुन्दै हुनुहुन्छ भक्तपुर कटुन्जेमा जन्मी हुर्की झण्डै 3 दशक अघि अमेरिका पुग्नुभएका साहित्यकार, लेखक र गीतकारका रूपमा सुपरिचित शेखर ढुङ्गेलसँगको कुराकानी। स्वदेशमा रहँदा वा नरहँदा साहित्यमा लेखिने विषयवस्तुहरूमा पर्ने प्रभाव, वर्तमानमा एक नेपालीलाई स्वदेश के हो, विदेश के हो, विदेशमा प्राप्त ज्ञान, सिप र दक्षता स्वदेशमा प्रयोग हुने सम्भावना, सफल जीवन के हो, विदेश हुँदा स्वदेश नहुँदा पाएका गुमाएका कुरा लगायतका प्रसङ्ग अबको क्रममा रहेका छन्। अब स्वदेशमै लेखिएको भए पनि अब विदेश गएपछि पनि यहाँको कलम त थामिएन होइन, अब स्वदेशमा रहँदा वा नरहँदा सृजनाका लेख्ने जुन विषयवस्तु हुन्छ तिनमा केही फरक आउँदो रहेछ, अनुभूतिहरूले त्यसमा केही परिवर्तन ल्याउन सक्ने सम्भावना रहन्छ?
0: त्यो दुईटा कुरा हुँदो रहेछ, एउटा चाहिँ नि विदेश पुगेपछि स्मरणहरू पछाडि लागेर आउँछ, अनि उताको नयाँ अनुभूतिहरू पनि जोडिन्छ। नयाँ अनुभूति जो हामीले कहिले पनि देखेको भोगेको छैन आफ्नो स्वदेशमा, अनि स्मरण त्यो जीवन कति उमेर आफूले बिताइयो त्यहाँ, त्यसलाई चाहिँ कसरी गहन गर्ने भन्ने कुरा। जस्तो मैले गीत लेखेँ यहाँबाट छुटेर गएपछि, म रामे साहब जाँदै थिएँ दोरोमा भन्ने चाहिँ एउटा हाट बजार लागेको थियो, त्यसलाई मेरो स्मरण गर्दै मैले के लेखेँ, आज फेरि सम्झना आयो मलाई चौतारी डाँडाको भनेर गीत लेखेँ होइन। अनि अब यहाँ जोडेर आउँछ अतीत दुःखमा जोडिए हुन्छ, वर्तमान औकात अनुसारको सुखमा हुन्छ, त्यो दुःख र सुखलाई जोडेर पनि लेखिन्छ। जस्तो मैले आमा भनेर एउटा चाहिँ सम्झना भनेर कथा लेखेको छु, छोटो कथा लेखेको छु मैले, स्वदेश फर्किने कथाहरू पनि लेखेको छु। त्यो अनुभूति हुन्छ सबैले गर्ने होला, मैले पनि त्यही गर्ने होला, के भने आफ्नो स्वदेश दुःखै दुःखको खाडल पनि होइन, परदेश भनेको सुखै सुखको भकारी पनि होइन, त्यो चाहिँ नि कर्मअनुसार त्यो अवसरहरूले विविधता र एउटा विशालता दिने मात्रै हो विदेश भनेको। आखिर दुःख र सुखको भोगाई चाहिँ नि त स्वदेश या विदेशमा उस्तै नै हो।
1: हजुर, अब अमेरिका जाने यहाँको पृष्ठभूमि चाहिँ के रह्यो, एउटा शोक लहर थियो वा आवश्यकता त्यस्तो केही?
0: होइन, त्यस्तो दुइटै थिएन, यो मेरो स्वभाव, म अलिकति मलाई परिस्थितिले मेरो जन्म मैले भनिहालेँ अलि पनि दोहोऱ्याउँछु, 4 महिना हुँदा बाबाले छोडेर जानुभयो, त्यो जीवन यस्तो खालको सङ्घर्ष भने निस्किँदाखेरि त्यो अनावश्यक गालीहरू पनि खानुपर्ने, कता कता ममा अलिकति विद्रोही पनि भयो। जस आर्थिक रूपमा पैसा नहुँदाखेरि पनि अब हामीसँग जग्गा जमिन टन्नै थियो, यही अन्न उत्पादन गरेर बेचेर खाएर हाम्रो शैक्षिक सबै कुरा चल्थ्यो, व्यवहारहरू सबै चल्नै हाल्थ्यो। त गर्दै जाँदाखेरि पछि अब त्यो विद्रोही सुभाको एउटा अर्को एउटा प्रसङ्ग जोड्दै हालौँ। म साई होसेल लिमिटेडमा जाहिर खान थिएँ मार्केटिङ शाखामा, म स्वाट टोलाएर त्यहाँ राइना दिएर प्रहरीमा छिने, घरको परिवार पनि थाहा छैन, उता राइना दिएको पनि घरको परिवारलाई थाहा छैन, उता नियुक्तितिर लागेको पनि घरको परिवारलाई थाहा छैन। नियुक्ति त उता लिएँ तर मेरो स्वभावसँग त्यो ठ्याक्कै मेल खाएन, थाहा थिएन मलाई त्यो।
1: हजुर, भनेपछि आफ्नै स्वभावले
0: होइन त्यही जोड्नु, विदेश जाने जोड्ने त्यही खोजेको।
1: अब यहाँका साहित्यिक कृतिहरू हेर्दाखेरि, यी कृतिहरूका शीर्षकहरू सरसर्ती हेर्दाखेरि पनि स्वदेशप्रतिको प्रेम, सुसंस्कृत समाजको परिकल्पना, विदेशको सङ्घर्षमय जीवन भोगाई, विवेकपूर्ण परिवर्तनको एक प्रकारको हुटुटी पनि देखिन्छ। एउटा सचेत नागरिकलाई हामी नेपालीका सन्दर्भमा चाहिँ स्वदेश के हो, विदेश के हो जस्तो लाग्छ?
0: यो त अब एक प्रकारको जहाँसम्म लाग्छ आजको उसमा यो हामी जन्म्यौँ यो ब्रह्माण्डमा, यसको चाहिँ नि अब पुनर्जन्मको भोग्नुपर्ने भूमिका निभाउनु पर्ने नै हो कि स्वदेश या विदेश हो जस्तो लाग्छ मलाई। किन बाटोहरू खुले अहिले, पहिला बाटो खुलेका थिएन, हिँड्ने कर्म जे गरिन्थ्यो अब कर्मको चाहिँ विविधता विस्तृत भयो। त्यही जोड्न खोज्छु कि अघि नै मैले जोडे जस्तो केही उपलब्ध नभएका केही नयाँ प्रकारका सुविधा सुखका कुराहरू त त्यहाँ विदेशमा स्वाभाविक कुरा भयो, तर जुन अन्तरात्माभित्रको शान्ति र सुख भन्ने कुरो चाहिँ नि भौतिक सुविधाले दिँदैन। त्यस कारणले गर्दा स्वदेश हुनु या विदेश हुनु त्यो व्यक्तिको सोचमा भर पर्छ। उसमा अब सन्तोषी छ भने देशभित्र पनि सन्तोष हो, सन्तोषी छैन विदेशको जतिसुकै उसको उपलब्धिहरू पनि कहिले पनि सुखी हुन सक्दैन, सन्तोषी हुन सक्दैन, मलाई त्यस्तै लाग्छ।
1: अब विदेशमा शिक्षा लिने, सिप आर्जन गर्नेदेखि लिएर उच्च प्राज्ञिक क्षेत्रमा पनि नेपालीहरूको चाहिँ उत्साहजनक उपस्थिति छ भनिन्छ होइन, यो पछिल्लो दशकदेखि। त्यो ज्ञान र सिप नेपालमा प्रयोग गर्ने कुराहरू जुन चलिराखेको छ, त्यसको सम्भावना चाहिँ कतिको देखिन्छ?
0: यसको सम्भावना मैले चाहिँ प्रचुर देखेको छु, तर के हुँदो रहेछ यो मानव स्वभाव, त्यो स्वार्थ भन्ने हुन्छ। मनोविज्ञान त मैले क्लियर देखेको छु कि युरोप अमेरिका सब भएका मुलुकहरूमा पुगेका या 25-30 वर्ष भएर, खास गरी चाहिँ आदि जीवन त नभनौ, 25-30 नागेर यहाँबाट विदेश गएको मान्छेहरू चाहिँ उसको त्यो मिनिमम प्राथमिकता जुन हुन्छ सन्तान हुर्काउने, उनीहरूलाई खुट्टा टेकाइदिने, त्यसपछि चाहिँ एउटा मिनिमम अपेक्षाहरू हुन्छ ती पनि पुरा भएपछि विदेश गएको, मेरो विचार 80% नेपालीहरू त्यो देशमा बस्न चाहँदैन, उनीहरू फर्किन चाहन्छन्। तर उनीहरूलाई के हुन्छ अब भनेदेखि, अब यहाँको वातावरण, अब उनीहरू सुशासन अभ्यस्त भयो जीवन 25-30 वर्ष, त्यो सुशासनको वातावरण यहाँ भइदियो भने फर्किने र उनीहरूसँग भएको सम्पत्ति र यो सिभिक सेन्सकै ज्ञानै भनौँ न, अन्यथा भन्दा पनि अरू प्राविधिक कुराहरू पनि नेपालले प्रयोग गर्न सक्छ, र त्यसको लागि सम्मान, यतातिर हामीले श्रम र श्रमिकलाई समाजले सम्मान गर्न जानेन र पलायन प्रेरित गरायो, अर्कोतिर विदेशबाट हासिल गरेको त्यो ज्ञान र त्यो सिपलाई यहाँ प्रयोग गर्न स्वागत गर्न पनि प्रेरित यो समाज छैन अहिले। यो चाहिँ यो अहिले समाज चाहिँ देखिरहेको छ, जस्तो किन उदाहरणलाई भने भारतको जति पनि अरबपतिहरू भनेको सबै विदेशी नागरिक हुन्, मतलब हामी पुर्ख्यौली भन्छौँ नि, उनीहरू पुर्खाहरू गएर बाहिरबाट आएका हुन् भने, हामी नेपालीहरू अहिलेसम्म अब जान त अब हामी विश्वयुद्ध पहिलेदेखि गयौँ, उनीहरू कति फर्के कति बसे, अहिलेकै पुस्ता त्यो मैले भने 30-35-25 नागेर यहाँ केही जीवन भोगेर गएको पुस्ता फर्किन चाहन्छ, र तिनको लागि के गरिदियो नेपाली सरकारले भने, उनीहरू भनिरहेका छन् ए बाबा हाम्रो वंशको नागरिकताको निरन्तरता गरिदेऊ न भन्छ, हाम्रो सरकारले किन हो दिँदैन। मैले किन त्यो इन्डियाको जोडेँ भने, यदि इन्डियाले टाटा अम्बानी गौतम यी चाहिँ विश्वका धनीहरू मध्ये पर्छन्, उनीहरूलाई चाहिँ हाम्रो जस्तो दोहोरो नागरिकता दिन्न, दोहोरो पासपोर्ट दिन्न भनिदिए भए आज भारतलाई तिनीहरू त्यहाँ पुर्याउन सक्थ्यो होला नि। र हामी कहाँ भलै त्यो नभए पनि, हाम्रो देश सानो छ, आर्थिक ऊ पनि सानै पनि हामीलाई पुग्छ भने, ती 80% नेपालीलाई नागरिकताको निरन्तरता गरिदिएर सरकारले स्वागत गर्यो भने धेरै कुराहरू चाहिँ फाइदा सरकारले समाधि दिन सक्छ जस्तो लाग्छ।
1: अब हुन त विदेश जाने, धेरै पढ्ने, धेरै पैसा कमाउने, सुविधामय जीवन बिताउने, त्यो चाहिँ जीवनको सफलता हो कि भन्ने जस्तो एक प्रकारको समाजमा भाष्य पनि देखिन्छ, त्यस्तो धारणा होइन। वास्तवमा सफल जीवन चाहिँ कस्तो जीवन होला भन्ने लाग्छ यहाँलाई?
0: मैले अघि नै भने यही कुरो, समाज साथीले भनेको कुराहरू होइन, सफल जीवन भनेको चाहिँ के हो भने सन्तोषी जीवन हो, त्यो आफ्नै प्राइभेट जहाज हुनु अथवा हेलिकप्टर हुनु अथवा त्यो अथार सम्पत्ति हुनु त्यसलाई चाहिँ सफलता मानिँदैन। समाजशास्त्रीहरूले मनोवैज्ञानिकले सफलता मानेका छैनन्। त्यो निश्चित भन्दाखेरि आफू कति सन्तोष छ भन्ने कुरा, जीवन अन्तरालमा कति चाहिँ आनन्दले बाँचिरहेछ,
1: खुसी
0: छ, तनावमुक्त छ, यी नै कुराहरू हुन् होइन। त्यस कारणले गर्दा विदेश गएरै मान्छेको सन्तोष हो भने चाहिँ छैन, सुविधा भोग छ त सन्तोष छ भन्न सकिँदैन, छ हुँदैनन् पनि।
1: अब हुन त केही पाउँदा केही गुमाइन्छ पनि भनिन्छ जीवनमा, यहाँ स्वदेशमा नरहँदा के चाहिँ गुमाउनु भयो र विदेशमा रहँदा के पाउनुभयो, अलिक जीवन दर्शनका दृष्टिकोणले समेत विचार गर्दा यहाँले के पाउनुहुन्छ पाएका गुमाएका कुरामा?
0: धेरै कुराहरू, जुन प्रकारको हाम्रो धार्मिक सांस्कृतिक चाडपर्व अपनत्व सब यो हामी विभिन्न चाडपर्वमा परिवारहरू जोडिने ऊ गर्ने जुन प्रकारको अपनत्व मानवीय संवेदनशीलता विषयहरू वस्तु थियो यी कुराहरू त हामीले गुमायौँ नै। उपलब्धि भन्ने कुरो के भने एउटा मानव जीवनमा समयअनुसार मान्छेको प्राथमिकता बदलिन्छ, त्यो समयका ती सब प्राथमिकता ती मतलब सपनाहरू जुन थिए ती सपनाहरूको पूर्ति विदेश हुँदाखेरि भयो, अब त प्राथमिकता बढ्यो, अब त त्यो सपनाहरू केही पनि छैन, अब त स्वदेशमै बसेर जीवनको अन्तिम सफलताको अन्तिम स्टेप पनि समाज सेवा हो, राष्ट्र सेवा हो, त्यही उसमा चाहिँ आफू लागिरहेको हुनाले आफ्नो औकात अनुसार म चाहिँ नि जीवनलाई चाहिँ नि उत्सव नै मनाइराखेको छु र सफल छु जस्तो लाग्छ।
1: अब यहाँको कृतिगत विषयवस्तुमा कुरो गर्दाखेरि एउटा मृत्यु जस्तो एउटा ध्रुव सत्य कुरा जुन मान्छेले सोच्दैन चाहँदैन त्यसलाई पनि उत्सवको रूपमा यहाँले मृत्यु उत्सव भन्ने कविता सङ्ग्रह प्रकाशन गर्नुभएको छ। यो मृत्यु उत्सवको चाहिँ अवधारणा के हो, यसबाट यहाँले भन्न खोज्नु भएको के हो, सारमा अलिकति बताइदिनुहोस् न।
0: यसलाई अलिकति मान्छेहरूले अन्यता रूपमा पनि हेर्छ, पक्कै पनि मानवीय संवेदनशील विषय हो, मृत्यु उत्सव हुन सक्दैन, मानव मात्रै होइन जन्तुहरू पनि आफ्नो आफन्त छुट्दाखेरि आँसु चुहिन्छ, त्यो उत्सव पक्कै हुँदैन। यो मृत्यु उत्सवको चाहिँ के हो भने आत्मबोध हुनुपर्छ मानिसमा कि हामी मृत्युको चिन्ता भएबाट मुक्त हुनुपर्छ, मृत्यु निश्चित छ, अनिवार्य छ, त्यो अनिवार्य विषयवस्तुलाई भोलि म मर्छु कि यो रे गर्छु कि रोग लाएर मर्छु कि यो दुःख पाएर मर्छु कि भोलिको चिन्ताबाट मुक्त भएर आजलाई मनोरञ्जन तरिकाले जीवन उत्सव आज मनायौँ भने त्यो चाहिँ भोलि हुने मृत्युको उत्सव हो। मेरो लेखाएको चाहिँ नि अर्थ यो छ, यो मृत्यु उत्सव अरू यहाँभित्र अरू भावनात्मक विषयहरू चाहिँ कस्तो छ भने यो तितो सत्य पनि हो, फेरि कहिलेकाहीँ आँसुले उत्सव मनाइराखेको हुन्छ होइन। जस्तो कस्तो हुन्छ भने अब राजा नमरिकन युवराज राजा हुनु पाउँदैन, बाउ मर्दा पक्कै आँसु झरे पनि उसको अन्तरात्माले के गरेर हुन्छ उत्सव मनाएर हुन्छ कि म राजा भन्ने भएँ। यी धेरै विषयहरू त्यहाँभित्र छ। अब कति घरमा लफडाहरू परिरहेको हुन्छ, बाउ छोराको झगडा हुन्छ, सम्पत्तिको अंशको झगडा हुन्छ, कहिले कानुन टुङ्गी आउँदैन, बिसौँ तिसौँ वर्ष हुन्छ, एउटा मृत्यु भइदियो कसैको भने त्यो सम्पूर्ण समस्याबाट उमुक्त ऊ के हो मुक्त हो, अन्तरात्मा ऊ उत्सव मनाइरहेको हुन्छ, डाको छोडेर रोइरहेको हुन्छ अगाडि भित्र उसले त्यहाँ त उत्सव मनाइरहेको हुन्छ। यो मानव अति गहिरो संवेदनशील विषयहरूलाई पनि राखेर मैले मृत्यु उत्सव बनाएको, त्यो शरीर भौतिक शरीरको अन्त्यलाई मृत्यु उत्सव भनेको होइन कि स्वार्थी मानव जीवनको एउटा पाटो एउटा अन्त्य हुँदाखेरि अर्को पाटोले कसरी चाहिँ उत्सव मनाउँछ खुसी मनाउँछ एउटा त्यो पाटो हो भने एउटा स्वयंको जीवन भूतलाई छोडिदियो, भविष्य त ठेगान छैन, आज दिनमा चाहिँ लाखौँ मान्छे जुन राति सुतेर भोलिपल्ट बिहान बिउँदैनन् तथ्याङ्क छ, दसौँ लाख मान्छे भने भोलि हाम्रो टुङ्गो छैन कुन बेला के हुन्छ, त्यस आज उत्सव मनाऊ जीवनलाई सुखसँग सकारात्मक भएर बाँच, चिन्ता मुक्त भएर बाँच।
1: हजुर
0: यसको अर्थ चाहिँ त्यो
1: हजुर। अब अन्तमा यो कार्यक्रमलाई केही सङ्गीतमय पनि बनाउने प्रयास रहन्छ, अब अन्तमा एउटा गीत सम्झिदिनुहोस् न यहाँलाई मन परेको, धेरै सुनेको वा गुनगुनाउने गर्नुभएको, अथवा यहाँ त एकजना गीतकार आफै हुनुहुन्छ होइन, यहाँकै कुनै त्यस्तै रचना सम्झिदिनुहोस् न अनि त्योसँगै हामी
0: यसो गरौँ। हाम्रो यहाँकै डाक्टर भण्डारीजीले सोलो सङ्गीत दिनुभएको छ कुनै दिन भन्ने गीत एल्बम छ, त्यसमा चाहिँ नि उहाँकै स्वरको एउटा गीत छ, त्यसैलाई चाहिँ बरु राख्नु पर्ला कि।
1: हुन्छ त, यहाँकै रचना सङ्गीतकार गायक टिका भण्डारीको स्वर सङ्गीत। हस् त, समय दिनुभयो, स्टुडियोसम्म आएर आफ्ना स्वदेश विदेशका जीवन अनुभव राखिदिनु भयो, कार्यक्रम घर देश परदेशका तर्फबाट यहाँप्रति धन्यवाद व्यक्त गर्दछु।
0: धन्यवाद।

आदरणीय श्रोता, आजको कार्यक्रममा हामीले भक्तपुर कटुन्जेमा जन्मी हुर्की करिब 30 वर्ष अघि अमेरिका पुग्नु भई हाल क्यालिफोर्नियामा रहनुहुने साहित्यकार, लेखक, गीतकारका रूपमा सुपरिचित शेखर ढुङ्गेलसँगको कुराकानी। कार्यक्रम कस्तो रह्यो? प्रतिक्रियाका लागि हाम्रो इमेल ठेगाना हो radionepalprogram@gmail.com। हस्त, आजको घरदेश परदेश कार्यक्रमबाट प्राविधिक सहकर्मी सुलोचना बज्राचार्य र प्रस्तोता हेमन्त उप्रेती बिदा हुन्छौँ। नमस्कार।

पाई सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब करिब 11 बजेसम्म सुनाउनेछौँ पुराना आधुनिक गीत। यसै क्रमको पहिलो गीत राख्दैछौँ नारायण गोपालको स्वरमा, कालीप्रसाद रिजालको रचना, गायक स्वयंकै संगीतमा।

पुराना आधुनिक गीत तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल पुराना आधुनिक गीत सुनाउने क्रममा अब राख्दैछौँ प्रेमध्वज प्रधानको स्वरमा राममान त्रिसितको रचना गायक स्वयंकै सङ्गीतमा।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल पुराना आधुनिक गीत सुनाउने क्रमको अन्तिम गीत राख्दैछौ मीरा राणाको स्वरमा गङ्गा बहादुरको रचना गायिका स्वयंकै संगीतमा।
1: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यति बेला रातिको 11 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सभामुख डोलप्रसाद अर्यालले कानून निर्माण गर्दा तीन तहका सरकारबीच समन्वय र सहकार्य हुनुपर्ने बताउनु भएको छ। अन्तर्व्यवस्थापिका मञ्चद्वारा आज कैलालीको टिकापुरमा आयोजित अन्तर्व्यवस्थापिका सम्मेलनमा सभामुख अर्यालले संघीयता कार्यान्वयनमा तीन तहका सरकारबीचको समन्वय र सहकार्य नबाजिने गरी कानून निर्माण हुनुपर्नेमा जोड दिनुभयो। कानूनको कार्यान्वयन गर्नुपर्ने वर्गले कानून निर्माण भएपछि मात्रै थाहा पाउँदा कार्यान्वयनमा चुनौती देखिँदै गएको भन्दै उहाँले लक्षित समूहसँग समन्वय र सहकार्य गरेर मात्रै कानून निर्माण गरिनुपर्ने बताउनुभयो। सभामुख अर्यालले संघीयताले सिंहदरबारको अधिकार गाउँ गाउँमा पुर्याउने भनिए पनि त्यो अधिकार अझै सिंहदरबार बाहिर जान नसकेको बताउनुभयो। यसै गरी सम्मेलनमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संघले आवश्यक कानून नबनाउँदा प्रदेश र स्थानीय तहलाई समस्या भएको स्वीकार गर्दै संवैधानिक अधिकार सहित प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनु पर्ने बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य त्याग र समर्पण देखाउनु पर्ने बताउनु भएको छ। आजदेखि सुरु भएको पार्टीको जिल्ला अधिवेशनका सन्दर्भमा उहाँले सामाजिक सञ्जालमा रासोपाको लक्ष्य वैकल्पिक शक्ति मात्र नभई मुलुकको नेतृत्व गर्ने सक्षम राजनैतिक शक्ति बन्ने भएकाले पार्टीलाई अझ फराकिलो, समावेशी र सुदृढ बनाउनु पर्ने उल्लेख गर्नुभयो। सभापति लामिछानेले मबाट हामीमा रूपान्तरण हुने बेला आएको उल्लेख गर्दै संगठन विस्तार हुँदा म रहन्ना कि भन्ने संकीर्ण चिन्तालाई त्याग्नुपर्ने बताउनुभयो। मतदाताको विवेक र पार्टीका सम्पूर्ण सदस्यको समर्पणले आजको सफलता सम्भव भएको उल्लेख गर्दै सभापति लामिछानेले पुरानाले बनाएको जगमा नयाँ पुस्ताको ऊर्जा र सक्रियताले पार्टीको यात्रालाई यहाँसम्म ल्याएको बताउनुभयो। रासोपाको आज 37 र भोलि 29 जिल्लामा अधिवेशन हुँदैछ भने ओडा र पालिका तहका अधिवेशन सम्पन्न भइसकेका छन्। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सेनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढिरहेकाले पुराना गलत राजनीतिक शैली दोहोर्याउने छुट सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपालाई नरहेको बताउनु भएको छ। रासोपा धादिङको प्रथम जिल्ला अधिवेशन उद्घाटन समारोहमा उहाँले पार्टी कुनै पनि व्यक्ति वा समूहको स्वार्थ पूरा गर्ने, बिचौलिया तन्त्रलाई संरक्षण गर्ने वा सीमित व्यक्तिको हितका लागि सञ्चालन हुने संस्था बन्न नहुने बताउनुभयो। उहाँले नागरिक सेवा प्रवाहलाई भ्रष्टाचार मुक्त, पारदर्शी र उत्तरदायी बनाउने दिशामा सरकार केन्द्रित रहेको उल्लेख गर्नुभयो। फरक प्रसङ्गमा सञ्चार मन्त्री तिमल सिन्हाले दूरसञ्चार सेवाको पहुँच र गुणस्तर सुधार सरकारको प्राथमिकतामा रहेको र आगामी एक वर्षभित्र नेटवर्क सेवामा उल्लेखनीय सुधार गर्ने लक्ष्यका साथ काम गरिरहेको जानकारी दिनुभयो। आजै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नुवाकोटको प्रथम जिल्ला अधिवेशन उद्घाटन समारोहमा सञ्चार मन्त्री डाक्टर तिमल सिन्हाले मन्त्रालय तथा सरकारी निकायमा हुने सेटिङ विकृति र बिचौलिया तन्त्रको प्रभाव अन्त्य हुँदै गएको बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल भारत बीचको सम्बन्धलाई नयाँ सिराबाट थप विस्तार र सुदृढ गर्न सरकार तत्पर रहेको बताउनु भएको छ। भारतीय च्यानल एनडीटिभी सँग आज विशेष संवाद गर्दै नेपाल र भारत बीच खुला सिमाना भए पनि एकले अर्को देशको सुरक्षा सरकारलाई आत्मसात गरेको उल्लेख गर्दै मन्त्री खनालले दुई देशको बहुआयामिक र हार्दिक सम्बन्धलाई अझै विस्तार गर्नुपर्नेमा जोड दिनुभयो। यसैबीच भारतको औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनाल र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डाक्टर विजय चौथाईवाले बीचमा आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ। काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 र 12 छात्रवृत्तिका लागि पहिलो मनोनयन सूची म्याचिङ लिस्ट आजबाट 3,735 विद्यार्थीको नाम भर्नका लागि सिफारिस गरेको छ। कक्षा 11 र 12 अध्ययन गर्न चाहने छात्रवृत्ति छनौट परीक्षाबाट योग्यता क्रमको अन्तिम सूचीमा प्रकाशित नामबाट भर्नाका लागि सिफारिस गरिएको परीक्षा समितिका संयोजक नमराज ढकालले जानकारी दिनुभयो। अछामको साफे बगर नगरपालिकाले नदीजन्य पदार्थको उत्खनन तथा सङ्कलन कार्य अस्थायी रूपमा बन्द गर्न सूचना जारी गरेको छ। नगरपालिकाले जारी गरेको सूचना अनुसार ढुङ्गा गिट्टी बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड बमोजिम प्रत्येक वर्ष असार 1 गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने व्यवस्था रहेको छ। र वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको अभियोगमा प्रहरीले दुईजनालाई काठमाडौँबाट पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका 3 बस्ने लक्ष्मी थापा कार्की र बुढा निलकण्ठ 8 बस्ने प्रिया बानिया रहेका छन्। पक्राउ मध्ये दशमीले ग्रीस पठाइदिन्छु भन्दै एकजनासँग 11,50,000 र प्रियाले जापान पठाइदिन्छु भन्दै एकजनाबाट 2,00,000 लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। यसका साथै रेडियो नेपालबाट राति 11 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: नेपालको समावेशी आवाज।
3: हवस् त, अहिले प्रसारित राति 11 बजेको यो समाचार सँगसँगै आजका हाम्रा सम्पूर्ण प्रस्तुतिहरू यहीँ सम्पन्न हुनेछन्। अब यसपछि रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीत सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। आजको यो प्रस्तुतिबाट प्रविधि संयोजनका साथी धर्मपाल प्रसाद शाह, सहयोगी साथी राजु श्रेष्ठ अनि उद्घोषक बलराम कोइराला बिदा हुन्छौँ। नमस्कार, शुभरात्रि।
4: आवाजले सुने सम्पूर्ण नेपाल, रेडियो नेपाल, नेपाली माटोको आवाज, रेडियो नेपाल।

आवाजले छुने सम्पूर्ण नेपाल रेडियो नेपाल, नेपाली माटोको आवाज रेडियो नेपाल।

यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।

मैले आफ्ना नै पराई हुने त्यो जमिनको साँध देखेको छु। मैले हाँसोले रोक्न नसकेको त्यो आँसुको बाँध देखेको छु। मैले आफ्ना नै पराई हुने त्यो जमिनको साँध देखेको छु। मैले हाँसोले रोक्न नसकेको त्यो आँसुको बाँध देखेको छु। नसोध मलाई जिन्दगीमा के नै देख्यौ होला त्यस्तो भयावह। नसोध मलाई जिन्दगीमा के नै देख्यौ होला त्यस्तो भयावह। मैले जिम्मेवारीले थाकेका बुवाको त्यो काँध देखेको छु। मैले जिम्मेवारीले थाकेका बुवाको त्यो काँध देखेको छु। यी साहित्यिक पत्रिका साहित्य पोस्टमा प्रकाशित मुक्तकार विश्वास अधिकारीका यिनै चोटिला पोटिला र बान्किला हरफबाट आजको कार्यक्रम बिम्ब प्रतिबिम्बको उठान गर्यो। सोमबारको रात्रिकालीन प्रहर मुक्तकहरूको उपवन कार्यक्रम बिम्ब प्रतिबिम्बको पर्खाइमा रहनुभएका सम्पूर्ण मुक्तकीला मनहरूमा प्राविधिक साथी सुरेन्द्र पौड्याल र म प्रस्तुता प्रमिला गजुरेल हार्दिक मुक्तकीलो स्वागत गर्दछौँ। आज पनि हामी तपाईँहरूमा उपस्थित भइसकेका छौँ। तपाईँहरूले नै हाम्रो फेसबुक पेज मुक्तक संसारमा खसाल्नुभएका चोटिला पोटिला र बान्किला मुक्तकहरू लिएर आज पनि हामी घरदेश र परदेशमा रहनुभएका तपाईँ सम्पूर्णले हाम्रो फेसबुक पेज मुक्तक संसारमा खसाल्नुभएका चोटिला पोटिला र बान्किला मुक्तकहरू नै जस्ताको तस्तै सर्लक्कै उक्काएर मुख मिठै मिठै प्रस्तुत गर्नेछौँ। साथमा सुमधुर सङ्गीतको सम्मिश्रण पनि गर्ने नै छौँ। तपाईँ हामीलाई रेडियो नेपालका साथै प्रदेशका रेडियो स्टेसन देशभरिका एफएम रिले स्टेसनका साथै रेडियो नेपालको अनलाइनमा www.radionepal.gov.np तथा अनलाइन radionepal.gov.npमा गएर प्रत्यक्ष तथा फुर्सदको समयमा अडियो सङ्ग्रहभित्र गएर कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। साथै तपाईँ आफ्नो मोबाइलमा मोबाइल एप डाउनलोड गरेर पनि हामीलाई सुन्न सक्नुहुन्छ। अब लागौं मुक्तक वाचनतर्फ। छ अझै मेरो त्यो बचपन गाउँमै छ, के छैन र गाउँमा जीवन गाउँमै छ। छ अझै मेरो त्यो बचपन गाउँमै छ, के छैन र गाउँमा जीवन गाउँमै छ। लड्दै घिर्सिँदै उठ्दै हिँड्न सिकेको, लड्दै घिर्सिँदै उठ्दै हिँड्न सिकेको, बचपन भरिएको आँगन गाउँमै छ, बचपन भरिएको आँगन गाउँमै छ। त्यसो त हामी मध्ये अधिकांशको जीवन गाउँमै छ भन्न चाहन्छु म गीता स्मृति कठायजीलाई। कार्यक्रममा पहिलो पटक आज म गीता स्मृति कठायजीका रचना बोल्दैछु। गीताजी डोटेली साहित्य प्रतिष्ठानसँग पनि आबद्ध हुनुहुन्छ। अबका लागि म गीताजीका अन्य केही थान मुक्तक बोल्छु। कति नहुनु परेशान फिर्ता आउनेछ, तिम्रो ओठको मुस्कान फिर्ता आउनेछ। कति नहुनु परेशान फिर्ता आउनेछ, तिम्रो ओठको मुस्कान फिर्ता आउनेछ। तिमी हताश नहुनु यार कमजोर नबन्नु, तिमी हताश नहुनु यार कमजोर नबन्नु। माथि छन् त भगवान फिर्ता आउनेछ, माथि छन् त भगवान फिर्ता आउनेछ। तिम्रो पीडा तिम्रो दर्द बाँड्न मिल्ने भए, आधा जति आफू लिन्थे साट्न मिल्ने भए, भोग्नु पर्ने त आफैले हो। तिम्रो पीडा तिम्रो दर्द बाँड्न मिल्ने भए, आधा जति आफू लिन्थे साट्न मिल्ने भए। छर्न दिने थिएन एउटा थोपा आँसु भुइँमा, छर्न दिने थिएन एउटा थोपा आँसु भुइँमा। अञ्जुली नै थापिदिन्थे थाप्न मिल्ने भए, अञ्जुली नै थापिदिन्थे थाप्न मिल्ने भए। सायद यो आँसु नै होला कहिले पनि रित्तिदैन है। बनाए मैले तरबार नयाँ तिमीले चलाउने, पिटेर फलाम तामाको दियो साँझमा जलाउने। बनाए मैले तरबार नयाँ तिमीले चलाउने, पिटेर फलाम तामाको दियो साँझमा जलाउने। मेरो सेप काख म किन पाखा ए मान्छे सबैको,
मेरो सिप काख म किन पाखा ए मान्छे सबैको रगत रातै छ भन्ने बुद्धि कहिले हो पलाउने रगत रातै छ भन्ने बुद्धि कहिले हो पलाउने। यति बेला शङ्कुवा सभाबाट गुरु सुवेदीका रचनालाई बोले, गुरुजी मनकामना राष्ट्रिय माभिमा शिक्षण पेसामा आबद्ध हुनुहुन्छ, अबका लागि म गुरुजीका अनेकै थान मुक्तकहरू सरसर्ती मुखरित गर्दै अघि बढ्छु। तिमीले जित्यौ त भइगयो, मनै हारिदिउँला।

तिम्रो प्रगतिमा बधाई धुन मात्र न हो तिम्रो, बिरामीमा गेटवेल सुन मात्र हो तिम्रो, पढ्दाखेरि जे है भन्ने मरे श्रद्धाञ्जली, पढ्दाखेरि जे है भन्ने मरे श्रद्धाञ्जली, पाउँदा मेरो नपाउँदा कुन मात्र न हो तिम्रो, पाउँदा मेरो नपाउँदा कुन मात्र न हो तिम्रो। स्वार्थीहरूको स्वभाव यस्तो नै हुँदो रहेछ, कहिले बिर्सुला र भन्थी किन बिर्सी उसले, माया धेरै भएर कि लिन बिर्सी उसले, कहिले बिर्सुला र भन्थे किन बिर्सी उसले, माया धेरै भएर कि लिन बिर्सी उसले, बिर्सुँ भनौँ उसकै झल्को आँखा वरिपरि, बिर्सुँ भनौँ उसकै झल्को आँखा वरिपरि, मेरा लागि एकै मिनट दिन बिर्सी उसले, मेरा लागि एकै मिनट दिन बिर्सी उसले। चिहाई हेर्छु देखिन्छौ मात्र तस्विर बोल्दैन, म कति धाउँ हे प्रभु तिम्रो मन्दिर बोल्दैन, चिहाई हेर्छु देखिन्छौ मात्र तस्विर बोल्दैन, म कति धाउँ हे प्रभु तिम्रो मन्दिर बोल्दैन, लेखेको मात्रै भेटिन्छ यहाँ पाइन्न देखेको, लेखेको मात्रै भेटिन्छ यहाँ पाइन्न देखेको, नहुने स्थिर यो पापी माया तकदिर बोल्दैन, नहुने स्थिर यो पापी माया तकदिर बोल्दैन। कति जपौँ तेरै नाउँ मैले गर्नु केही छैन, दान गरे पुण्य भनिस मैले बन्नु केही छैन, कति जपौँ तेरै नाउँ मैले गर्नु केही छैन, दान गरे पुण्य भनिस मैले बन्नु केही छैन, मलाई नै थपी थपी दुःख जति दिन्छस् भने, मलाई नै थपी थपी दुःख जति दिन्छस् भने, हारिसकेँ दैवतलाई मैले भन्नु केही छैन, हारिसकेँ दैवतलाई मैले भन्नु केही छैन। गुरुजी अब धुन जोड्छु, उनलाई उता कस्तो होला छटपटिन्छ मन यता, खबर केही नपाउँदा खटपटिन्छ मन यता, उनलाई उता कस्तो होला छटपटिन्छ मन यता, खबर केही नपाउँदा खटपटिन्छ मन यता, कहिले देखौँ कहिले भेटौँ मनका व्यथा कहिले खोलौँ, कहिले देखौँ कहिले भेटौँ मनका व्यथा कहिले खोलौँ, निष्ठुरीकै सम्झनामा लटपटिन्छ मन यता, निष्ठुरीकै सम्झनामा लटपटिन्छ मन यता।

यति रित्तो र सुन्ने भएछ यो संसार केवल तिमी एउटा मसँग नहुँदा, यति खल्लो र न्यास्रो बनेछ यो जीवन केवल तिम्रो बिछोड सहन नसक्दा। उन्नति बोहरा शिलाका सुललित हरफमा अञ्जु पन्तको गला तथा सम्भुजित महास्कोटाको कला सम्मिश्रित यस गीत यति बेला शङ्खुवा सभाका गुरु सुवेदीका भावनामा चुट्ट संयोजन गर्यौं। गुरुजी, तपाईँलाई कार्यक्रम बिम्ब प्रतिबिम्बको तर्फबाट धेरै धेरै बधाई तथा शुभकामना।

दसैँ पछि तिहार पनि ओर ओर सर्दैछ, रङ्गी चङ्गी छ वातावरण, उमङ्ग भर्दैछ। दसैँ पछि तिहार पनि ओर ओर सर्दैछ, रङ्गी चङ्गी छ वातावरण, उमङ्ग भर्दैछ। भाइटिका लगाउन फर्कँदैछन् परदेशी, भाइटिका लगाउन फर्कँदैछन् परदेशी। आँसु झार्दै कति छोरा साथ समुद्र तर्दैछ, आँसु झार्दै कति छोरा साथ समुद्र तर्दैछ। यति बेला जानुका बाँसकुटाजीका रचनालाई साभार गरी पक्कै पनि दसैँ सकिसकेको छ र तिहार नजिकिँदैछ। जानुकाजी हुनुहुन्छ काठमाडौँबाट। अबका लागि म जानुकाजीका केही थान मुक्तकहरू सरसर्ती बोल्दै जान्छु। समयले कहिले काहीँ गिज्याउँदो रहेछ, यो समयको भर नै हुन्न, कोमल फुलले पनि यहाँ बिझाउँदो रहेछ। समयले कहिले काहीँ गिज्याउँदो रहेछ, कोमल फुलले पनि यहाँ बिझाउँदो रहेछ। एको होरो एकतर्फी गुण नलाउनु कसैलाई, एको होरो एकतर्फी गुण नलाउनु कसैलाई। त्यही गुणले नयनलाई फिजाउँदो रहेछ, त्यही गुणले नयनलाई फिजाउँदो रहेछ। पराईको भूमिमा टेक्न नपरोस्, परदेशमा भविष्य देख्न नपरोस्। पराईको भूमिमा टेक्न नपरोस्, परदेशमा भविष्य देख्न नपरोस्। आफ्नै देशमा बनोस् करी खाने माध्यम अब, आफ्नै देशमा बनोस् करी खाने माध्यम अब। आउन पाइन आमा भन्दै चिठी लेख्न नपरोस्, आउन पाइन आमा भन्दै चिठी लेख्न नपरोस्। मन भरियो मस्तिष्क पनि भइयो, सातै पीठको दर्शन पनि गरियो। मन भरियो मस्तिष्क पनि भरियो, सातै पीठको दर्शन पनि गरियो। छुट्टा छुट्टै स्थानमा रहेछन् भगवान, छुट्टा छुट्टै स्थानमा रहेछन् भगवान। पैदल यात्रा गर्दै चारैतिर घुमेर हेरियो, पैदल यात्रा गर्दै चारैतिर घुमेर हेरियो। बेमौसममा पनि पाउला फेरिएछ, पुरानो गुणले गुणलाई सेरिएछ। बेमौसममा पनि पाउला फेरिएछ, पुरानो गुणले गुणलाई सेरिएछ। हिजोसम्म गुणका बयान गर्नेहरू, हिजोसम्म गुणका बयान गर्नेहरू आज नोटका बिटामा बेरिएछ, आज नोटका बिटामा बेरिएछ। यो पैसा भन्ने चिज पनि यस्तै हुँदो रहेछ, मानिसहरूको भाव पनि वत्तै बढाइदिने। मुख्य काम खानु रहेछ, अन्न खानु मानु रहेछ। मुख्य काम खानु रहेछ, अन्न खानु मानु रहेछ। नखाए गर्न सकिन्न काम, नखाए गर्न सकिन्न काम। खाएरै काममा जानु रहेछ, खाएरै काममा जानु रहेछ। यति बेला दीपक दाहालजीका रचनालाई बोल्दैछु। दीपकजी पनि हाम्रो फेसबुक मुक्तक संसारमा मुक्तक टाँसिरहनुहुन्छ। अब म दीपकजीका केही थान मुक्तकहरू बोल्दै जान्छु। तिमी साथी छौ डर छैन कत्ति, ऊ शत्रु सरी छ भर छैन कत्ति। तिमी साथी छौ डर छैन कत्ति, ऊ शत्रु सरी छ भर छैन कत्ति। म भन्छु सचेत गराउँछन् ती, म भन्छु सचेत गराउँछन् ती। सतर्क हुनु हानि तर छैन कत्ति, सतर्क हुनु हानि तर छैन कत्ति। हाँसो हरायो हुन छाड्यो ठट्टा, हाँस्न त छोड्नै भएन नि दीपकजी, पाकेको अन्न मिल्छ बट्टा बट्टा। हाँसो हरायो हुन छाड्यो ठट्टा, पाकेको अन्न मिल्छ बट्टा बट्टा। चुलो नभाले पनि मान्छे अघाउँछ, चुलो नभाले पनि मान्छे अघाउँछ। पानी चाहिन्न जुस पाइन्छ त्यसको सट्टा, पानी चाहिन्न जुस पाइन्छ त्यसको सट्टा। फुल टिपेर माला गाँस्न सकिन, नाथे दुःखलाई नाच्न सकिन। फुल टिपेर माला गाँस्न सकिन, नाथे दुःखलाई नाच्न सकिन। कष्ट धेरै छ मान्छेलाई र त, कष्ट धेरै छ मान्छेलाई र त। म मान्छे खित्का छाडी हाँस्न सकिन, म मान्छे खित्का छाडी हाँस्न सकिन। गीत जीवन जगतकै गाउँछु, एकमुठी शास्त्र रगतकै गाउँछु। गीत जीवन जगतकै गाउँछु, एकपुट्ठी शास्त्र रगतकै गाउँछु। सुख होस् यसलाई सुन भगवान, सुख होस् यसलाई सुन भगवान। डोर्याउने विद्या सङ्गतकै गाउँछु, डोर्याउने विद्या सङ्गतकै गाउँछु।
मैले आफैले जानौ जिन्दगानी, कहाँ छु म कि डुबाउँदैछ पानी। मैले आफैले जानौ जिन्दगानी, कहाँ छु म कि डुबाउँदैछ पानी। मैले नभोगेसम्म बुझ्दिन म जीवन, मैले नभोगेसम्म बुझ्दिन म जीवन। आमा बा नभन वा नदेऊ अर्तिदानी, आमा बा नभन वा नदेऊ अर्तिदानी। दीपकजी अब धुन जोड्छु, आँखा भरि प्यार होस् व्यवहारमा यार होस्, आँखा भरि प्यार होस् व्यवहारमा यार होस्। कहिल्यै पनि हे प्रभु, कहिल्यै पनि हे प्रभु, यहाँ न्यार न्यार नहोस्, यहाँ न्यार न्यार नहोस्।

यो मनमा तिमी छौ, मेरो संसार तिम्रै हो। कमल खत्रीको सुर, विशालजीत पालिखेको रचना तथा सुशील विश्वकर्माको सङ्गीतबद्ध यस गीत यति बेला दीपक दाहालका भावनामा सम्मिश्रित गर्यौँ। दीपकजी, तपाईँलाई कार्यक्रम बिम्ब प्रतिबिम्बको तर्फबाट धेरै धेरै बधाई तथा शुभकामना।

0: सुल्टै होला कुरो तर मनले उल्टो सोच्छ, सिउन पर्ने सियोले नै औँलो मात्र खोज्छ। सुल्टै होला कुरो तर मनले उल्टो सोच्छ, सिउन पर्ने सियोले नि औँलो मात्र खोज्छ। मिठो खाने बेला भने मुखै गनाउँछ रे, मिठो खाने बेला भने मुखै गनाउँछ रे, मन लागेन भने फेरि जबरजस्ती कोच्छ, मन लागेन भने फेरि जबरजस्ती कोच्छ। यति बेला सोमनाथ निरौलाजीका भावना साभार गरी सोमनाथजी पनि हाम्रो फेसबुक पेज मुक्तक संसारमा मुक्तक खसालिरहनुहुन्छ। अबका लागि जोड्छु म सोमनाथजीका अन्य केही थान मुक्तकहरू। टिनको छानो सानो झरी दर्के जस्तो लाग्छ, कोसिस गर्दा नि भेट हुन्न तर्के जस्तो लाग्छ। टिनको छानो सानो झरी दर्के जस्तो लाग्छ, कोसिस गर्दा नि भेट हुन्न तर्के जस्तो लाग्छ। के भाका हुन् आजकल बटारिएका मान्छे, के भाका हुन् आजकल बटारिएका मान्छे। मिठो गरी बोलाउँदा पनि झर्के जस्तो लाग्छ, मिठो गरी बोलाउँदा पनि झर्के जस्तो लाग्छ। धेरै भयो अरे उनको कविता नलेखेको, छ्यासुस भेटे पनि रमिता नदेखेको। धेरै भयो अरे उनको कविता नलेखेको, छ्यासुस भेटे पनि रमिता नदेखेको। परिवर्तन भएको के हो थाहा छैन अरे, परिवर्तन भएको के हो थाहा छैन अरे। नचाहिने क्रियाकर्म किन नछेकेको, नचाहिने क्रियाकर्म किन नछेकेको। कहिले काहीँ मिठो वचन बोलिदिए हुन्थ्यो, तितो टर्रो भित्र चिनी खोलिदिए हुन्थ्यो। कहिले काहीँ मिठो वचन बोलिदिए हुन्थ्यो, तितो टर्रो भित्र चिनी खोलिदिए हुन्थ्यो। एउटै स्वाद भान्सा माने अमन हुँदो रहेछ, एउटै स्वाद भान्सा माने अमन हुँदो रहेछ। चटपटेमा अमिलो पिरो मोलिदिए हुन्थ्यो, चटपटेमा अमिलो पिरो मोलिदिए हुन्थ्यो। नखाओ तर खानेलाई रोक्न नखोज, पाप पुण्यलाई तराजुमा जोख्न नखोज। तिमी नखाऊ तर खानेलाई रोक्न नखोज, पाप पुण्यलाई तराजुमा जोख्न नखोज। निजी जीवन निजी विचार चल्न दिनुपर्छ, निजी जीवन निजी विचार चल्न दिनुपर्छ। सारा प्राणी आफ्नै काँधमा बोक्न नखोज, सारा प्राणी आफ्नै काँधमा बोक्न नखोज। बस्ती बसायो नदी सुतेको बेला, बगरमा पैसा फसायो नदी सुतेको बेला। तिमीले बस्ती बसायो नदी सुतेको बेला, बगरमा पैसा फसायो नदी सुतेको बेला। आफूलाई बादशाह नै ठानेका थियौ होला, आफूलाई बादशाह नै ठानेका थियौ होला। बल्ल पावर थाहा पायो नदी उठेको बेला, बल्ल पावर थाहा पायो नदी उठेको बेला। प्रकृति भन्दा शक्तिशाली त अरु केही हुँदो नै रहेन छ।
1: दिन बित्यो बाटो हेर्दै, रात बित्यो कुल्टे फेर्दै।
2: एक्लो नितान्त एक्लो मात्रै साथमा म छु, पर्खाई पूर्णिमाको औँसीको रातमा म छु। एक्लो नितान्त एक्लो मात्रै साथमा म छु, पर्खाई पूर्णिमाको औँसीको रातमा म छु। निर्जन बस्तीको बास समय भो उदास, निर्जन बस्तीको बास समय भो उदास। अहिले छु त केवल यादहरूकै यादमा म छु, अहिले छु त केवल यादहरू।

हजुर, यो छिप्पिदो छिप्पिदो रातमा यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम बिम्ब प्रतिबिम्ब। विगत दुई दशक अघिदेखि रेडियो नेपालको मुक्तकिलो तरङ्गमा निरन्तर मुक्तक प्रधान कार्यक्रम बिम्ब प्रतिबिम्ब घर देश र परदेशका मुक्तकिला मनहरूले फेसबुकको मुक्तक संसार समूहमा पोस्ट गर्नुभएका चोटिला पोटिला र बान्किला मुक्तकहरू नै प्रसार हुन्छन्। कार्यक्रम बिम्ब प्रतिबिम्ब रेडियो नेपालका सातै प्रदेशका रेडियो स्टेशन, देशभरिका दर्जनौँ एफएम ट्रान्समिटिङ स्टेशनका अतिरिक्त रेडियो नेपालको अनलाइन www.onlineradionepal.gov.np बाट पनि लाइभ

खेत्र बारी बाँझा भए बाली लगाउँ साथी, थोत्रा भए गाउँका घर पाली लगाउँ साथी। खेत्र बारी बाँझा भए बाली लगाउँ साथी, थोत्रा भए गाउँका घर पाली लगाउँ साथी। छाडौँ अब कुरा खेती, खान दिएन त्यसले। छाडौँ अब कुरा खेती, खान दिएन त्यसले। राम्रो गर्ने हाम्रो भनौँ ताली लगाउँ साथी, राम्रो गर्ने हाम्रो भनौँ ताली लगाउँ साथी। यति बेला ओम आचार्यका रचनालाई साभार गरे। ओमजीको रस्ती बस्ती र थाकथल्लो अर्घा खाँची भए पनि हाल उहाँ काठमाडौँमा हुनुहुन्छ। अबका लागि म ओमजीका अन्य केही थार मुक्तक बोल्छु। छाडा जो छ मन, नसोची बस्न सक्दैन। स्वार्थ हो सम्बन्ध, नघोची बस्न सक्दैन। छाडा जो छ मन, नसोची बस्न सक्दैन। स्वार्थ हो सम्बन्ध, नघोची बस्न सक्दैन। आपत विपत समय जस्तो सुकै होस्, आपत विपत समय जस्तो सुकै होस्। अगस्ती हो पेट, नकोची बस्न सक्दैन। अगस्ती हो पेट, नकोची बस्न सक्दैन। दण्ड पाउन गल्ती गर्नु पर्दैन भन्छन्, बेहोस हुन विष छर्नु पर्दैन भन्छन्। दण्ड पाउन गल्ती गर्नु पर्दैन भन्छन्, बेहोस हुन विष छर्नु पर्दैन भन्छन्। काल आउँदा खै कसले देख्यो तैपनि, काल आउँदा खै कसले देख्यो तैपनि। काल नआए कोही मर्नु पर्दैन भन्छन्, काल नआए कोही मर्नु पर्दैन भन्छन्। थोरै सत्य धेरै भ्रम, बाँचेको छ मान्छे होसमा भन्दा बेहोसीमै नाचेको छ मान्छे। थोरै सत्य धेरै भ्रम, बाँचेको छ मान्छे होसमा भन्दा बेहोसीमै नाचेको छ मान्छे। कामले भन्दा नामले चिनिन खोज्दा, कामले भन्दा नामले चिनिन खोज्दा। मनभित्र स्वार्थै स्वार्थ साँचेको छ मान्छे, मनभित्र स्वार्थै स्वार्थ साँचेको छ मान्छे। श्रमको मूल्य पसिना रङ्गाउनेले जान्दछ, प्रेमको मूल्य पराग जगाउनेले जान्दछ। श्रमको मूल्य पसिना रङ्गाउनेले जान्दछ, प्रेमको मूल्य पराग जगाउनेले जान्दछ। विशेषले विशिष्टता बोकेकै भएर होला, विशेषले विशिष्टता बोकेकै भएर होला। शहीदको मूल्य रगत बगाउनेले जान्दछ, शहीदको मूल्य रगत बगाउनेले जान्दछ। घरको छानो फेर्नु छ, आमाको चोली फेर्नु छ। हिजो आजका दुःखका दिनहरू भोलि फेर्नु छ। घरको छानो फेर्नु छ, आमाको चोली फेर्नु छ। हिजो आजका दुःखका दिनहरू भोलि फेर्नु छ। दिन रात घाम पानी नभनी सङ्घर्ष गर्दैछु अहिले, दिन रात घाम पानी नभनी सङ्घर्ष गर्दैछु अहिले। खोजेर बोल्ने यी आफन्तको तीखो बोली फेर्नु छ, खोजेर बोल्ने यी आफन्तको तीखो बोली फेर्नु छ। यसरी मनमा दृढ संकल्प लिएर बस्नुहुने व्यक्ति हुनुहुन्छ प्रेम मल्ल। प्रेम मल्लजी हुनुहुन्छ कालीकोटबाट। अबका लागि म प्रेमजीका अन्य केही थान मुक्तक बोल्छु। हँसिलो मुहार भित्र पनि पीडा लुकेको छ, रुदा रुदा आँखाको आँसु पुरै सुकेको छ। हँसिलो मुहार भित्र पनि पीडा लुकेको छ, रुदा रुदा आँखाको आँसु पुरै सुकेको छ। सबैको अघि हाँस्दै हिँड्ने त बानी हो हजुर, सबैको अघि हाँस्दै हिँड्ने त बानी हो हजुर। भित्री मनमुटु त मेरो फुट्ने गरी दुखेको छ, भित्री मनमुटु त मेरो फुट्ने गरी दुखेको छ। मेरी उनी रूपकी गोरी होइन काली भए नि हुन्छ, सुन्दरताले भरिपूर्ण होइन पुरै खाली भए नि हुन्छ। मेरी उनी रुखी गोरी होइन काली भए नि हुन्छ, सुन्दरताले भरिपूर्ण होइन पुरै खाली भए नि हुन्छ। रूप धन आनी बानी हेरेर होइन मनदेखि चाहेको हुँ, रूप धन आनी बानी हेरेर होइन मनदेखि चाहेको हुँ। अलिअलि रिसालु घमण्ड गर्ने वाली भए नि हुन्छ, अलिअलि रिसालु घमण्ड गर्ने वाली भए नि हुन्छ। घुर्की लगाउने वाली परी भने चाहिँ रमाइलो हुन्छ प्रेमजी। प्रेमजी अब धुन जोड्छु। मायामा अलिअलि शङ्का अलि झगडा हुनुपर्ने हुन्छ,
सधैँ खुसी राख्छु भन्दैन कहिले काहीँ रुनु पर्ने हुन्छ। मायामा अलि अलि शङ्का अलि झगडा हुनु पर्ने हुन्छ। सधैँ खुसी राख्छु भन्दैन कहिले काहीँ रुनु पर्ने हुन्छ। सधैँभरि हर समय हर पल तिमीसँगै हुन्छु भन्दिनँ म। कारणवश नचाहँदा नचाहँदै कहिले छुट्टिनु पर्ने हुन्छ। कारणवश नचाहँदा नचाहँदै कहिले छुट्टिनु पर्ने हुन्छ। पार्श्वमा धुन बजिसकेको छ, यस्तो माया दिऊ तिमीले कि उम्किन सकेन यो मन। विपिन किरणको रचना, महेश खड्काको सङ्गीत तथा इन्दिरा जोशीको स्वरबद्ध यस गीत कार्यक्रमको अन्तिममा छोड्छौँ। यतिन्जेलको बसाइमा विशेषत आज हामीले खरदेशमा रहनुभएका मुक्तकिला मनहरूले हाम्रो फेसबुक पेज मुक्तक संसारमा खसाल्नुभएका चोटिला पोटिला र बानकिला मुक्तकहरू जस्ताको तस्तै उक्काएर मुख मिठै मिठै प्रस्तुत गर्यौँ। बीच बीचमा सुगम सङ्गीतको पनि संयोजन गर्यौँ। आज जे जति मुक्तकहरू वाचन गर्न सके, फेरि पनि उहाँहरूलाई धेरै धेरै बधाई तथा शुभकामना थप्दै अर्को हप्ता तपाईँहरूसँग रेडियो तरङ्ग मार्फत भेट हुने बाचाका साथ त्यतिन्जेलसम्मका लागि प्राविधिक साथी सुरेन्द्र पौड्याल र म प्रस्तोता प्रमिला गजुरेल पनि ओझेल पर्छौँ। हवस् त, यहाँहरूको मिठो निद सपनीको कामना सहित नमस्कार, शुभरात्री।

सकारात्मक तवरले मिठो बोली वचन, बानी व्यवहार, आचरण र माया ममता दर्शाउनु अत्यन्त लाभदायक हुन्छ। नमस्कार, युवा संसार कार्यक्रममा स्वागत छ। म हुँ दुर्गा अधिकारी अनि प्रविधि संयोजनमा हुनुहुन्छ मोहन काफले। युवा संसार कार्यक्रममा हामी आफ्नो सीप, कौशलता, दक्षता र क्षमता प्रस्तुत गरेर स्वावलम्बी बनेका युवाका कुरा, शिक्षा, चेतना विकास र रोजगारीको खोजी गरिरहेका युवालाई स्वदेशमै स्वावलम्बी बनाउन प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न क्षेत्रमा क्रियाशील युवाका अनुभव सहितको कुराकानी अनि गीत संगीत तपाईँलाई सुनाउँदै आइरहेका छौं। आजको युवा संसार कार्यक्रममा हामी अलिकति फरक विषय र प्रसङ्ग सहित उपस्थित छौँ। अरूलाई सुन्दर देखाउने पेसा, अर्थात् अरूलाई अझ बढी आकर्षक देखाउने पेसा, सौन्दर्य कला व्यवसाय। यो विधामा अहिले युवा महिला मात्र नभएर युवा पुरुषहरूको संख्या पनि बढ्दै गइरहेको छ। नेपालमा सौन्दर्य पेसा अर्थात् मेकअप आर्टिस्ट बन्न चाहनेहरूका लागि कस्तो अवस्था छ त? पेसागत रूपमै यो क्षेत्रमा लाग्दा कस्ता फाइदाहरू छन् अनि सौन्दर्य कलालाई लिएर एक युवाले अगाडि बढिरहँदा कस्ता र के कुरालाई ध्यान दिनुपर्ने रहेछ त? आजको युवा संसार कार्यक्रममा हामीले यस्ता दुईजना युवा महिला र पुरुषलाई स्टुडियोमा निम्त्याएका छौँ जो अरूलाई सुन्दर बनाउँदा आफूलाई खुसी मिलेको महसुस गर्नुहुन्छ। हुनुहुन्छ जुन ब्युटी एकाडेमीका सञ्चालक द्वय जुनु चक्रधर अनि कृष्ण प्रसाद टुवानाबासु। उहाँलाई कृषप टुवानाबासु भनेर पनि धेरैले चिन्नुहुन्छ। अब एकैछिन बडा दसैँको यो सङ्गारमा दसैँ विशेष यो गीत सुनौ, त्यसपछि उहाँहरू दुवैलाई हामी कार्यक्रममा स्वागत गर्नेछौँ।

0: नमस्कार, म जुन चक्रधर, फाउन्डर एन्ड सिइओ अफ जुन ब्युटी एकाडेमी।
1: र म हुँ कृष्ण प्रसाद प्लाना बासु, म एज अ ओनर एज अ डिरेक्टर यो जुन ब्युटी एकाडेमीको पोस्टमा छु।
2: यहाँहरूले थाहा पाइहाल्नुभयो, जुन एकाडेमीका सञ्चालक द्वे कृष्ण प्रसाद टोना बासु र जुलो चक्रधर हाम्रो स्टुडियोमा हुनुहुन्छ र युवा हुनुहुन्छ, दुवैजना युवा उमेरमा हुनुहुन्छ र युवा उमेरमा त्यो ऊर्जा बोकेर अगाडि बढिरहनु भएको छ। जुन एकाडेमी अहिले एकदमै चर्चामा पनि रहेको छ। यहाँहरू दुवैजनालाई हाम्रो स्टुडियोमा स्वागत छ।
1: धन्यवाद।
2: चाडबाडको मौसम छ, विजया दशमी को संघारमा छौँ हामी यतिखेर, होइन? चाडपर्व अनि सौन्दर्य एकअर्काका परिपूरक पनि मानिन्छन्। सुन्दर देखिने चाहना सबैलाई हुन्छ। यतिखेरको समय त यहाँहरूको एकदमै व्यस्तता नै होला नि, जुनीजीबाटै कार्यक्रमलाई अगाडि बढाउँछु।
0: यो टाइममा चाहिँ स्पेसल दसैँको लागि चाहिँ अब व्यस्त नै छौँ, धेरै नै सर्भिसहरूमा चाहिँ मोर फोकस छौँ।

0: एकाडेमीमा चाहिँ अब बिस्तारै अब दसैँको माहौल छाएपछि हल्का एकाडेमी चाहिँ अब सबै गर्जन थालिरहेको छन् होइन. एकाडेमी चाहिँ अब तिहार पछाडि अझै पनि उहाँहरू फर्किसकेपछि अझै पहिला जस्तो एकदम चल्ने भयो. अहिले चाहिँ सर्भिसमै हामी बिजी छौँ.
1: यतिखेर सर्भिस दिनमै एकाडेमीबाट सर्भिस दिनमै व्यस्त हुनुहुन्छ. कक्षाहरू भन्दा पनि सर्भिस चाहिँ अहिले भइरहेको छ. अब यी सर्भिसका कुराहरू हामी पछि जोड्दै नै जानेछौँ. तर यो जुन ब्युटी एकाडेमी होइन, यो सौन्दर्य सम्बन्धीको एउटा विद्यालय भनौँ न होइन, यो विद्यालय अहिले सबै युवा युवतीहरूको आकर्षणको थलो बन्दै गइरहेको छ र जुम एकाडेमी अहिले चर्चा परिचर्चामा पनि रहेको छ. खासमा यो जुम एकाडेमीको स्थापना गर्ने अथवा यो खोल्ने सोच चाहिँ कसरी आयो त? जुनुजीबाटै फेरि यो लिन्छु, त्यसपछि हामी कृष्ण प्रसादजीसँग पनि यो कुराकानी गर्नेछौँ.
0: हजुर, ब्युटी सेक्टर चाहिँ मेरो एकदमै मनपर्ने विषय हो. प्लस मेरो आफ्नै दिदी पनि ब्युटी सेक्टरमै हुनुहुन्छ क्या. यसमा चाहिँ कस्तो भन्दाखेरि कुनै पनि व्यक्तिले राम्रो पनि बनाउन पाउने, ऊ ह्याप्पी पनि हुने, फेरि इन्कम पनि भयो, उसले पैसातिर जान्छ नि होइन. त्यो हेर्दाखेरि चाहिँ मलाई कस्तो लाग्यो भने यो चाहिँ एकदमै ह्याप्पी हुने चाहिँ एउटा एकदमै राम्रो करियर रहेछ भन्ने फिल भयो होइन. आफूलाई खुसी पारिपारि अरूलाई खुसी पारिपारि इन्कम पनि गर्न सक्ने, करियर पनि डेभलप हुने भएको भएर चाहिँ म चाहिँ यो पेसामा अट्र्याक्ट भएको.
1: अरूलाई खुसी सन्तुष्ट दिन सकिने, आफू पनि सन्तुष्ट
0: हुने, सन्तुष्ट हुने.
1: अब कृष्ण प्रसाद उहाँ हुनुहुन्छ, यहाँहरू जीवन साथी हुनुहुन्छ, एकदमै रमाइलो लागिरहेको छ आज मलाई होइन. जुम एकाडेमीमा यहाँ चाहिँ कसरी जोडिनु भयो? महिला मात्रै भनेर सौन्दर्यसँग हेरिन्छ, जोडिन्छ होइन, तर यहाँ अब अहिले जोडिनु भएको छ, कसरी जोडिनु भयो?
2: यसको अलिकति कथा लामै छ, मैले छोटकरीमा भन्न चाहेँ. काम गर्दै जाने सिलसिलामा मैले मेरो साथीबाट उहाँसँग भेट पाएँ, भेट गरेँ. अनि यो विषय मलाई सौन्दर्य कला क्षेत्र भनेको पहिल्यैदेखि नै एकदम रमाइलो लाग्ने र आफै पनि एउटा पुरुष भइकन पनि म सुन्दरतामा आफूलाई पनि एउटा पुरुष भएर पनि फेसियल गर्नुपर्ने, क्लिन्जिङ गर्नुपर्ने, कलरिङ गर्नुपर्ने, म लामो कपालहरू पाल्थेँ एउटा कुनै समयमा. अनि एउटा साथी जो सौन्दर्य कला क्षेत्रमै हुने भएर पनि मलाई सर्भिस लिइरहने, मन परिरहने, त्यो काम गर्दा गर्दै मलाई झनै एउटा खुसी के लाग्यो भन्दाखेरि जो पनि युवा महिला जो जति नारीहरू छन् मलाई इन्डिपेन्डेन्ट भएकोमा एकदम गर्व लाग्छ, खुसी लाग्छ. र जहिले पनि पुरुषकै अन्डरमा पुरुषकै अब कमाइमै बाँच्नुपर्ने जुन हाम्रो अहिले पनि छ, भले हाम्रो 21 शताब्दीमा हामी बाँचिरहेका छौँ, सारा संसार हामीसँग छ होइन, तर पनि अझै पनि हाम्रो समाज, हाम्रो रीतिरिवाज, अब नेवार एउटा संस्कार संस्कृतिमा मात्र होइन कि ओभरअल नेपालीमा नै कुरा गर्नुपर्दाखेरि अझै पुरुष प्रधान देश छँदैछ, अझै पनि छ. मैले चाहिँ एउटा आफ्नो ठाउँबाट जहिले पनि नारी पुरुष सम्मान नै हो, ऊ बेलादेखि नै मैले शिक्षामा पाए पनि नपाए पनि मलाई घरबाट त्यो संस्कार थियो. अनि मलाई इन्डिपेन्डेन्ट अनि सानो उमेरदेखि नै काममा लाग्ने अनि आफ्नै खुट्टामा उभिने एकदम मनपर्ने र यो क्षेत्र मलाई मनपर्ने भएर फेरि आफ्नो अब जो अहिले श्रीमती हुनुहुन्छ सँगै त्यो बेलामा म सौन्दर्यलाई पनि मन पराउने र सुन्दरताले पनि एकदम पुरै परिपूर्ण श्रीमती भइसके पछाडि मैले अनि विवाह बन्धनमा बाँधिने निधो गरेँ. र त्यो बेलादेखि मैले मेरो आफ्नो त्योभन्दा अगाडिको पेसा मैले शिक्षा र एज अ शिक्षकको रूपमा शिक्षा पेसामा र एज अ व्यावसायिक हार्डवेयर पसल पनि गरेर अनि यता भेट भइसकेपछि पुरै जीवन अब श्रीमती हामी सँगै मिलेर नै यो देशमा क्रान्ति ल्याउनको लागि, त्यो क्रान्ति भनेको ब्युटीमा क्रान्ति, अनि नारी पुरुष मिलेर दुवैले चाह्यो भने संसार हलाउन सकिन्छ, जित्न सकिन्छ भन्ने त्यही रिभोल्युसनका साथ हामी लाग्दै गयौँ र अहिलेसम्म कन्टिन्यू छ.
1: हजुर, नारी पुरुष एक रथका दुई पाङ्रा बनेर एउटै फिल्डमा आफ्नो भइरहेको फिल्डलाई पनि छोड दिएर चाहिँ उहाँसँग समाहित हुनुभयो यहाँ चाहिँ होइन. तर अब पुरुष भन्ने बित्तिकै हामीले चाहिँ पुरुषहरू सौन्दर्यमा संलग्न भएको चाहिँ अलिकति कम नै जस्तो छ अहिले पनि हेर्दाखेरि होइन. तर यहाँले चाहिँ यहाँको जुन जीवनसाथी हुनुहुन्छ उहाँलाई पनि साथ दिनुभयो. खासमा सौन्दर्य भनेर यहाँले भित्री हृदयले के कुरालाई चाहिँ बढी हेर्नुहुन्छ, परिभाषित गर्नुहुन्छ? यो रमाइलो प्रसङ्ग पनि ल्याउन
2: एकदम एकदम यो यस्तो छ, सबभन्दा पहिला हामी सुन्दर देखिनु भन्दा अगाडिको मेन आफ्नो बोली वचन सुन्दर बनाउनु पर्छ, आफ्नो व्यवहार सुन्दर बनाउनु पर्छ. त्यहीबाट नै त हाम्रो एउटा सम्बन्ध कायम हुन्छ, त्यहीबाट हामी परिवार बन्छौँ, छिमेकीहरूसँग त्यही अनुसार सम्बन्ध हुन्छ, समाज देश हुँदै अनि अन्तर्राष्ट्रियसम्म पुग्छौँ। बाहिरी सुन्दरतालाई हामीले भलै यो सौन्दर्य क्षेत्रबाट हामीले निखार्छौँ, तर भित्री सुन्दरतालाई सौन्दर्य क्षेत्रले निखार्नुभन्दा अगाडि हाम्रो सोच व्यवहार अनि बोली वचनबाट नै हरेक मान्छेमा त्यो हुनुपर्छ लाग्छ क्या। मलाई चाहिँ बोली वचन व्यवहार एउटा मिठो मात्र बोलिदिँदाखेरि, जसरी मलाई हजुरले हामी दुईजनालाई यहाँ निम्तो दिनुभएर जुन शब्द हजुरले चयन गरिरहनु भएको छ, बोलिरहनु भएको छ, हामी पहिलो सुरुमा त हेर्ने त्यही नै हो, त्यसपछि न त बाहिरी आवरण के छ, कस्तो छ, काम के हो, कस्तो हो भन्ने हुन्छ। मैले यदि त्यही कुरा सौन्दर्यताको कुरालाई जोड्नु पर्यो भने पहिलो कुरा त मैले भित्री रूपमा मानसिक रूपमा नै भित्रबाट चाहिँ तिमी को हो र तिमी कस्तो छौ र भन्ने कुरा यदि कसैलाई चिनाउन चाहन्छौ भने भित्री सुन्दरता जुन हामीले सोच्ने बोल्ने हरेक व्यवहार गर्ने त्यही कुरालाई नै पहिलो प्राथमिकता दिनुपर्छ। अनि त्यो बोली वचन व्यवहार राम्रो भइसकेपछि बल्ल अनि बाहिरी आवरणलाई अझ राम्रो बनाउन त्यसलाई परिष्कृत गर्नको लागि ब्युटी सेक्टरको आवश्यकता पर्छ र त्यही काम हामी गर्दैछौँ।
1: हजुर हजुर। अब यहाँलाई नि फेरि एउटा जिज्ञासा राखेर मात्रै जुन जितेर जान चाहे, किनभने पुरुष हुनुहुन्छ, सौन्दर्यसँग जोडिनु भएको छ, यहाँले यो व्यवसायमा उहाँसँग जोडिँदै गर्दाखेरि चाहिँ म एकजना पुरुष भन्ने खालको फिल चाहिँ गर्नुभयो कि गर्नु भएन?
2: एकदमै धेरै, मलाई अहिले पनि सम्झिँदाखेरि रुन मन लाग्छ, होइन अब इमोसनल भइहाल्छु। सौन्दर्य क्षेत्रमा लाग्ने कुरा गर्दा गर्दै घरबाट विरोध भयो, घरबाट त्यो मलाई स्वीकार्य भएन, तिमी एउटा हजामको, तिमी एउटा नाईको काम गर्न जाने, एउटा मान्छेको कपाल काट्ने, एउटा दाह्री जुङ्गा बनाउन जाने काम गर्ने, तिमी त पढाइ लेखे मान्छे हो, तिमी त एज अ प्रोफेसर टिचर हुने एउटा मास्टरसम्म गर्दै अगाडि बढिसके मान्छे, तिमी अहिलेको टाइममा पनि फेरि पनि केटीको पछाडि लाग्ने भन्ने कुरा आमा बाउबाट, परिवारबाट, छिमेकीबाट, साथीभाइ, इभन साथीभाइले पनि तिमी मान्छे मूर्ख रहेछौ, तिमी पागल भइसक्यौ, तिमी पढेर चाहिँ बिग्रियौ, बरु नपढ्दा ठिक थियो तिमी भन्ने खालको कुरा पनि हुन्थ्यो। सो धेरै लाञ्छना, धेरै आरोप, धेरै प्रत्यारोप बापत पनि एउटा हामीले चाहिँ कसैको चोरी गरेको छैन, कसैको ठग्ने लुट्ने, कसैलाई रुवाउने छल्ने काम गरेको छैन, यो पनि एउटा पेसा हो भनेर अडिग भएर लागेर अगाडि बढ्दा बढ्दै बढ्ने क्रममै पनि महिलाले गर्ने काम भनेर जुन तोकिएको काममा पुरुषको एउटा त्यहाँ इन्ट्री हुनु र त्यो हरेक ठाउँमा जसरी हामी हिँड्दाखेरि काम गर्दाखेरि मान्छेले हेर्ने दृष्टिकोण अनि कुरा काट्ने अनि चिया पसलमा साथीभाइ परिवार अनि आफन्तमा त्यो कुराहरू जतिपल्ट दोहोऱ्याइरहँदाखेरि दुःख लाग्छ। तै पनि होइन, अब अहिले भलै तत्कालको लागि यो कुरा, यो विषय, यो काम सम्बन्धी परिवार समाज दुनियाँलाई भन्न गाह्रो होला, त्यही भएर त एउटा क्रान्ति ल्याउनको लागि भनेको त डेफिनेटली त्यो फिल्डमा त मान्छेहरूलाई देखिने गरेर नै काम गरेर देखायो भने मात्र ए हो रहेछ भन्ने हुन्छ, तर बोली वचन व्यवहारले जति मनै खोलेर कुरा गर्दाखेरि पनि नदेखुन्जेल पट्याइन्न, त्यसको लागि चाहिँ सङ्घर्ष गरेर हामी अगाडि लाग्दै गयौँ। म गरेरै देखाउँछु कि गर्छु कि मर्छु टाइपको त्यस्तो अब एउटा मनमा लिएर अगाडि बढ्दै जाँदाखेरि अहिलेको टाइमसम्म बिचबिचमा सुरु सुरुमा भयो, तर त्यसपछि आफ्नै धुनमा आफ्नै काममा लागि पऱ्यौँ। सुनाउने कुराहरू त यति धेरै मान्छेले जति सही काम गर्दाखेरि पनि अहिले पनि सायद कतिले महात्मा गान्धीलाई गाली गर्नुहुन्छ होला, गौतम बुद्धलाई सायद कतिले मन पराउनुहुन्न होला, तर उहाँहरूले त विश्वमै एउटा खलबली ल्याउनु भयो। हामीले एउटा मान्छेहरूको रूपलाई नै राम्रो बनाउनको लागि गर्दैछौँ भने हामीले कुनै गलत काम गर्दै छैनौँ, भले अहिलेलाई नबुझ्नु होला, तर समय आउँछ बुझ्नुहुन्छ जुन आज बुझिरहनु भएको छ।
1: हजुर, तर मलाई के लाग्छ भनेदेखि यहाँहरू त एकदमै राम्रो काममा अगाडि हुनुहुन्छ नि, श्रीमान श्रीमती एकअर्काको परिपूरक भएर एउटै बाटोमा हिँडेर पूरक हुनु भनेको त ठुलो कुरा हो नि, होइन? त्यो भन्ने कुराहरू भनेका पछाडि छन्, त्यसलाई त यहाँहरूले साबिती नै गरिदिनु भयो नि, होइन त? जुन एकाडेमी त फर्स्ट आउँदो अवस्थामा छ नि जुनुजी, होइन?
0: हजुर हजुर, अहिले चाहिँ बाह्रौँ ब्रान्च भइसक्यो हाम्रो, होइन? अब स्टार्टिङमा चाहिँ हामीले कुपनोलबाट स्टार्ट गरेको ब्रान्च चाहिँ, अब खासै ब्रान्च बनाउँदै जान्छ भन्ने प्लान त थिएन, तर अब डिमान्ड त्यस्तै भयो, हुँदै गयो, अनि सबैको एउटा सहजीकरणलाई एउटा ब्रान्च बनायो, फेरि अन्तको लागि डिमान्ड आयो, होइन? यो चाहिँ हाम्रो आवश्यकता भन्दा पनि सबै पब्लिकको चाहिँ आवश्यकता अनुसार चाहिँ हामीले ब्रान्च बनाउँदै गएको छौँ। अहिलेसम्म चाहिँ हाम्रो बाह्रवटा ब्रान्च छ, बाह्र ठाउँमा
1: यहाँले जुन एकाडेमीलाई फर्स्ट आइसक्नु भएको छ, फैलाइसक्नु भएको छ, होइन? फैलाउँदो क्रममा छ। अब यो सँगसँगै यो काम थाल्दाखेरि अवसर र चुनौती दुइटै देखेर थाल्नु नै भएको थियो होला नि?
0: डेफिनेटली हजुर। अब पहिला भन्ने हो भने ब्युटी सेक्टरमा आउने मान्छेहरू सबै फिल्डमा फेल भएपछि बल्ल अनि चाहिँ ब्युटी सेक्टरमा आउने गर्छ, होइन? जस्तै एसएलसी फेल भयो के गर्ने, ब्युटिसियन सिक्ने, घरमा यत्तिकै हाउसवाइफ बसिरहेको के गर्ने, ब्युटिसियन सिक्ने, अनि पढे लेखेको मान्छे, अलि राम्रो जब भएको मान्छे, अब अलिकति राम्रो स्टेटस भएको मान्छे ब्युटी सेक्टरमा लाग्यो भने चाहिँ यो तिम्रो पेसा होइन, किन लागेको भन्ने खालको थियो, होइन? म चाहिँ राम्रै एजुकेटेड पर्सन भयो, त्यसमाथि म राम्रै काम पनि गर्थेँ, म आफूलाई पनि ब्युटी सेक्टरमा लाग्छु भन्दाखेरि चाहिँ घरमा कसैले सपोर्ट गर्नु भएन। यो त अब एकदम टाइम पास काम हो, तिमी जस्तो पढे लेखेको मान्छे, यस्तो टिचर भएर बसेको मान्छे, फेरि म म्यान पावरमा इन्चार्ज पनि थिएँ होइन, त्यस्तो मान्छे यस्तो काम गरेर दुःख पाउने हो, नगर भनेर सबैले मलाई चाहिँ रोक्नु भयो। तर पनि मैले अब यो फिल्ड मैले देखेको थिएँ, यसको स्कोप भविष्य एकदमै राम्रो हुन्छ भने देखेको थिएँ र मलाई राम्रो लाग्ने पेसा पनि भयो, त्यही भएर चाहिँ मैले अब फ्यामिली सम्झाएँ अनि ओपनिङ गरेँ। ओपनिङ गर्दाखेरि कोही पनि आउनु भएन कि फ्यामिली मेम्बरबाट, जस्तो एउटा फुफू मात्रै आउनुभयो होइन, तर पनि ठिक छ बिस्तारै बुझ्नुहुन्छ भनेर प्रयास गर्दै गएँ। त्यो टाइममा भन्ने हो भने ब्युटी पार्लरमा आउँदाखेरि मान्छेहरू पछाडिको ढोकाबाट आउँथ्यो क्या, ए पार्लर जाने रहेछ भन्ने कुरा त्यो अलिकति नराम्रो फिल गर्ने क्या, ए ऊ त पार्लर जाने रहेछ भन्ने खालको चाहिँ कुरा थाहा पाउँला भनेर पछाडिको बाटोबाट आउँथे कति मान्छेहरू होइन। तर अहिलेको टाइम हेर्दाखेरि ठ्याक्कै चेन्ज छ, अहिले चाहिँ ए तिमी पार्लर जाँदैन र भन्ने क्वेसन मार्क गर्ने भइसक्यो, अब चाहिँ पार्लर जाँदाखेरि आफ्नो स्टेटस देखाउने होइन, कति ब्युटीसँग केयरफुल रहेछ, एकदमै राम्रो आफूलाई अप टु डेट गर्ने रहेछ भन्ने कुरा बुझ्छ। एउटा चाहिँ त्यो हाम्रो सोसाइटीको पार्ट भयो, अर्को चाहिँ एजुकेसनको पार्टमा सिपको पार्टमा पनि पहिला पहिला जुन टाइममा मैले सिकेको थिएँ यति एडभान्स लेभलको थिएन ब्युटी सेक्टर चाहिँ, अनि मेकअप गर्नै पर्यो भने पनि मेकअप म्यान पनि दराएर बस्नु पर्ने क्या, किनकि त्यो टाइममा भनेको मेकअप गर्न बस्यो ब्राइट सँगसँगै तिन चारजना साथीहरू पनि बसिरहन्छ, एउटाले चाहिँ के भन्छ ओहो मेकअप धेरै भयो धेरै नगर्नु टेगरी नगर्नु भन्ने भइरहन्छ, अर्को चाहिँ अलि पुगेन क्या अलि थप्नु पर्ने अलि थप्नु पर्ने दिदी भन्ने खालको त्यस्तो खालको भइरहन्छ। दिदी पनि मेरो ब्युटिसियनै हुनुभयो, उहाँसँगै साथी जाँदाखेरि धेरै चाहिँ त्यो फिल गरेको छ, उहाँको हरेसमेन्ट उहाँको टेन्सनहरू। अब अहिलेको टाइममा त हामी ब्राइडल मेकअप कतिवटा आयो भनेर हामी काउन्ट गर्दै एक्साइटेड हुन्छौँ होइन, यस्तो हेयर बनाउने यस्तो मेकअप गर्ने हो यस्तो ड्रेस गरे हुन्थ्यो नि भनेर हामी एक्साइटेड भएर कुरा गर्छौँ। त्यो टाइममा ओहो ब्राइडल मेकअप चाहिँ के गर्ने होला, तनावको सिचुएसन थियो क्या दिदीलाई चाहिँ होइन, अनि मलाई के भयो यो त एकदमै राम्रो विषय, यस्तो राम्रो इन्कम पनि हुने ठाउँ होइन, किन हामी एजुकेसन लेभलमा किन हामी स्किलमा चाहिँ ब्याकवर्ड हुँदैछौँ भन्ने फिल हुन्थ्यो मलाई चाहिँ। अनि म चाहिँ मेकअपको जति पनि राम्रो प्रडक्ट पाउँथेँ म कलेक्ट गर्दा यसले राम्रो होला कि यसले राम्रो होला कि, अब मेकअपको मात्रै एउटा दराज भरि नै सामान मैले कलेक्ट गर्छु क्या, नेक्स्ट टाइम पसलमा गएँ अझै यो राम्रो आइरहेछ भने यो पनि लियो होइन। गर्दा गर्दा नेपालमा लन्च भएको एउटा क्रालोन भन्ने प्रडक्ट थियो, लन्च हुनु तिन वर्ष अगाडि म मेरो हातमा आइपुगेको थिएँ क्या लकी लिएँ, अनि राम्रै मेकअपहरू गर्न थालिरहेको थिएँ, तर पनि मैले त्यही एउटा मेकअपको ट्रेनिङको लागि पनि 1 year कुरेर ट्रेनिङ गरेको थिएँ है, अनि अपडेटको लागि चाहिँ मैले एकदम अलवेज आफूलाई चाहिँ वेटै गराएर भए पनि कुनै लिङ्कै गरेर भए पनि अपडेटमा चाहिँ कहिले पनि पछि परेन। अब सङ्घर्ष गर्दै गऱ्यो, अब नेपालमा त अब ब्युटी सेक्टर भनेपछि प्राइसको कुरादेखि लिएर सिपको कुरादेखि लिएर धेरै कुरामा प्रब्लमै थियो नि होइन, अनि अब एउटा सिकाउने ठाउँ पनि राम्रो चाहियो क्या हामी ब्युटिसियनहरूलाई, जस्तै अहिले अब कसैलाई पनि सिक्नु पर्यो भने जुममा जाँदाखेरि सबै ट्रेनिङ पाउँछ भन्ने भयो होइन, त्यो टाइममा सिक्ने ठाउँ पनि राम्रो थिएन, अनि सिकाउने बेला पनि जुन हाम्रो म्यामहरू सिकाउनुहुन्छ उहाँ आफू पनि दराइ दराइ सिकाउनुहुन्छ क्या, धेरै जान्यो भने मलाई पो टप्पिने हो कि भने त्यस्तो फिल पनि गर्नुहुन्छ होइन। अब सोसाइटीको लागि त अब एक त ब्युटिसियन त्यति खासै मनै पराउँदैन थियो, ए ब्युटिसियन रहेछ भन्ने हुन्छ होइन, झन् उहाँसँग बिहे गरिसकेपछि ल हस्बेन्ड यही फिल्डमा भन्ने भयो होइन, अब कति कुराहरू चाहिँ सङ्घर्ष गरेरै जितेरै ऊ गऱ्यौँ, अनि हामीले चाहिँ के प्लान गर्यौँ नेपालमा हामीलाई अहिले बुझ्दैन नो प्रब्लम होइन, त्यो बाहिर त ब्युटी सेक्टर एकदमै फस्दैरहेको थियो नेपालमा मात्रै हो एकदम ब्याकवर्ड भइराखेको होइन, अनि त्यो कुराहरूले चाहिँ अनि हामीले के सल्लाह गर्यौँ तपाईँ अब जापान जानुपर्छ होइन, जापान जानुभयो भने त्यहाँको स्किल लिएर आउनुहोस् तपाईँ, त्यो भएपछि नेपालीहरूले चाहिँ विदेशलाई मान्यता दिन्छ क्या, अमेरिकाबाट ल्याएको भन्यो भने जे कुरा पनि एकदमै धेरै भ्यालु हुने, नेपालकै भयो भने त्योबाट फार बेटर हुँदाखेरि त्यति खासै भ्यालु नदिने त्यो पनि कन्डिसन थियो। अनि हामीले चाहिँ एउटा प्लान गरेरै उहाँ चाहिँ जापान बसेर आउनुभयो, नेल सिक्नुभयो मेकअप सिकेर आउनुभयो जापानबाट, मैले पनि त्यो ड्युरेसनमा चाहिँ जुमलाई अगाडि बढाउँदै गएँ, नयाँ कुरा जस्तै मेकअपहरू सिकेँ हेयरहरू सिकेँ होइन नेल सिकेँ, त्यो कुराले चाहिँ दुबईको अब एउटा सल्लाहले प्लानिङले गर्दाखेरि बिस्तारै सहजीकरण पनि हुँदै गयो, ब्युटी सेक्टर राम्रो हुँदै पनि गयो, अनि अहिले आएर चाहिँ लाग्छ कि थ्याङ्क गड त्यो बेला चाहिँ हामीले एउटा हिम्मत नहारिकन हरेक सामाजिक आलोचनाहरू सुनेर चुनौतीहरूलाई फेस गरेर अगाडि बढेर आफ्नै प्लानमा हिँड्यौँ, नभए यो दिन चाहिँ देख्न पाउँदैनथे भने चाहिँ अहिले फिल हुन्छ।
1: भनेपछि कुनै पनि पेसा व्यवसाय गर्नलाई विश्वास र धैर्यता एकदमै ठुलो आधार रहेछ।
0: एकदमै विश्वको जति पनि हजुरले सक्सेसफुल पर्सन हेर्नु भयो भने फर्स्ट फेलियरै हुन्छ, फर्स्ट आलोचना खेपेको हुन्छ, सङ्घर्ष गरेकै हुन्छ क्या, जसले चाहिँ समाजमा यस्तो भन्यो उस्तो भन्यो भनेर ब्याकवर्ड हुन्छ वा आज पछि रिग्रेटै गर्ने हो, जसले चाहिँ त्यो सबै कुराहरूले नेग्लेक्ट गरेर यदि आफ्नै राइट काम गरेको छ भने चाहिँ आफ्नो भरोसा हुनु पर्यो नि होइन, त्यो आफ्नो प्लानिङ आफ्नो भिजन हो नि, जसले आफ्नो प्लानिङ आफ्नो भिजनमा चाहिँ एकदम दृढ सङ्कल्प लिएर अगाडि बढ्नु भयो भने चाहिँ सक्सेस चाहिँ हुँदो रहेछ। फेरि मैले त प्लस आफ्नो जीवन साथी पनि राम्रो पाएको छु, बुझ्ने पाएको छु, त्यो पनि एउटा प्लस पोइन्ट हो मेरो लागि।
1: कृष्ण प्रसादजीसँग जान चाहे म, अहिले पहिलाको तुलनामा जुन 21 वर्ष अगाडि जुनुजीले जुन ब्युटी एकाडेमी सञ्चालन गर्दै हुनुहुन्थ्यो होइन, त्यतिखेर र अहिलेको यो परिवेशलाई लिएर हेर्दाखेरि पुरुषहरूमा पनि फेसन सम्बन्धीको अथवा भनौँ न मेकअप सम्बन्धीको अथवा स्मार्ट देख्नुपर्छ भन्ने सम्बन्धीको सेन्सहरू चाहिँ बढ्दै गएको हो?
2: एकदमै एकदमै धेरै छ। मेरो टाइममा मै एउटा हो कि के भन्ने कुरा फिल हुन्थ्यो, किनकि मैले कहीँ कतै सुन्नमा आएको थिएन। र अहिलेको टाइममा धेरै हुनुहुन्छ, अब अहिले युनिसेक्स सलुन भनेर पनि र अहिले अब युनिसेक्स ट्रेनिङ इन्स्टिच्युट भनेर पनि धेरै खुल्ने क्रममा छन्। हामी ब्युटी मात्र जुन भनिरहँदाखेरि ब्युटी भनेको नट ओन्ली द मेकअप, यो भित्र भनेको नेल छ, फेस छ, स्किन एज हामीले बुझ्ने हेयर छ, एज अ होल बडी नै छ। अब त्यो भित्र पनि यति धेरै क्राइटेरियाहरू इन डेप्थमा छ। सो कोही नेलमा नेलको एज अ होल नेलिस्ट एज अ टेक्निसियन भन्न सक्छ, उसले एउटा नेलिस्ट भएरै मात्र पनि एउटा सानो ठिकको ठाउँ सटर लिएर धेरै तिर्नु परेन, 10-15 हजारको एउटा चिटिक्क पारेर एउटा हाइजिन, जुन यसमा हामी फेरि हाइजिन पनि जोड्छौँ, हाइजिन सबसे मोस्ट इम्पोर्टेन्ट ब्युटीमा पनि। जसरी हस्पिटल क्लिनिक हामीले त्यो हस्पिटल सोच्ने बित्तिकै त्यहाँ सफा हुनुपर्छ सोच्छौँ, ब्युटी सोच्ने बित्तिकै त्यो भित्र सबै चिज एकदम मोस्ट हाइजिन मेन्टेन हुनुपर्छ सोच्छौँ, त्यो हामीले मेन्टेन गरेर आउँछौँ। सो नर्मली एउटा ठिकको रुम लिएर एउटा 10-15 हजारको रेन्ट तिर्ने गरेर अनि थोरै लगानी 2-3-4-5 लाखको लगानीले पनि स्टार्टअप गर्न सकिन्छ यो ब्युटी सेक्टरमा भनेको। कोही नेलिस्ट भएर, कोही हेयर टेक्निसियन भएर, हेयर स्टाइलिस्ट भएर, मेकअप आर्टिस्ट भएर, यति धेरै यसमा स्कोप छन्। हामीले यति धेरै स्कोप यसमा अपर्च्युनिटिजहरू क्रिएट गरिरहेको छौँ कि नट ओन्ली फर लेडिज बट अगेन इन्क्लुडिङ जेन्ट्सहरू पनि उत्तिकै लागिरहनु भएको छन्, सिकि पनि रहनु भएको छन्। र हामीले आफैले पनि अब जुम ब्युटी एकाडेमीमा भनेर हिजोको दिनमा एउटा 100 मात्र एउटा जेन्ट्स थिए भने अहिले थुप्रै हुनुहुन्छ, 15-16 जना भन्दा म्याक्स अझ माथि। र अहिले हामीले तत्कालको लागि अहिलेसम्मको यात्रामा लेडिजलाई मात्र प्राथमिकतामा राखेर हामीले ट्रेनिङ दिइरहेको थियौँ, किनकि जेन्ट्सको ट्रेनिङ दिनको लागि पहिला त जेन्ट्सलाई पनि आवश्यक छ है, जेन्ट्सले पनि गर्न सकिन्छ है, यदि सरले गर्दैछ भने म किन गर्न सक्दिनँ टाइपको त्यो चेन्ज आउनुपर्छ। चेन्ज आएपछि हामी गर्छौँ भनेर अहिले हामी युनिसेक्स सलुनदेखि लिएर अब फर्दर फ्युचर प्लानिङमा हामीले जेन्ट्सलाई पनि ट्रेनिङ दिने, हुन त अहिले पनि हामीले दिइरहन्छौँ आवश्यकता अनुसार, तर जसरी एउटा लेडिजलाई प्राथमिकतामा राखेर हामीले दिइरहेछौँ त्यो अनुरूपको अब हाम्रो नेक्स्ट प्लानिङमा जेन्ट्सलाई पनि त्यत्तिकै स्मुथली हामीले ट्रेनिङ दिने अनुसारको प्लानिङ गरिरहेका छौँ।
1: भनेपछि एउटा पुरुषले पनि ब्युटी सेक्टरमा जोडिएर राम्ररी आफ्नो घर परिवार र व्यवसाय चलाउन सक्नुहुने रहेछ
0: होइन
1: त? कृष्ण प्रसादजीबाट हामी यो उदाहरण लिन सक्ने भयौँ
2: होइन
1: त? अब हामी जुन एकाडेमी भित्रै छिरेर कुराकानी गरौँ, यहाँबाट हामीले पाउने सुविधाहरू र यहाँबाट पाउने कोर्सहरूका सन्दर्भमा अलिकति कुरा गरौँ है। यही भित्र छिरेर जुम एकाडेमी 21 वर्ष अगाडि स्थापना भयो
0: होइन
1: त? त्यसपछि अहिले ब्रान्चहरू फिजाएको छ। अब जुम एकाडेमी भनेपछि एउटा विद्यालय भयो, सौन्दर्यको विद्यालय भयो, त्यहाँ हुने पढाइको कोर्सहरू के हो त?
0: ब्युटीसँग रिलेटेड हाम्रो सबै कोर्सहरू हुन्छ। रिक्वायरमेन्ट के छ त, जस्तै एउटा मेडिकलमा पनि डक्टरको जनरल फिजिसियन भन्छ नि, त्यस्तै फुल ब्युटी कोर्स भयो, त्यसमा पनि हार्टको सर्जन हुन्छ होइन, अनि जस्तै नसाको छुट्टै हुन्छ, बोनको छुट्टै हुन्छ, त्यस्तै भने जस्तै नेल टेक्निसियन, मेहेन्डी डिजाइनर, पर्मानेन्ट मेकअप आर्टिस्ट, हेयर स्टाइलिस्ट, थुप्रै हुन्छ, लासेस टेक्निसियन होइन, अब तपाईँ सुन्नुभयो भने आमा यति धेरै पनि हुन्छ र भन्ने फिल हुन्छ होइन, प्यारामेडिकल भयो, थुप्रै सेक्टर हुन्छ त्यसमा चाहिँ। अब आफू के चाहिँ बन्न चाहनुहुन्छ त त्यो अनुसार आफूले सिलेक्सन गर्न पाइयो क्या। फर्स्टमा अब ब्युटिसियन बन्नलाई फुल ब्युटी कोर्स सिक्नु भयो, नेलमा धेरै इन्ट्रेस्ट भयो भने नेल टेक्निसियन बन्ने, हेयरमा धेरै इन्ट्रेस्ट भयो भने हेयर टेक्निसियन बन्ने होइन, मेकअपमा धेरै इन्ट्रेस्ट भयो मेकअप आर्टिस्ट भन्ने, त्यसरी थुप्रै डिफ्रेन्ट डिफ्रेन्ट विधामा आफूले एउटा स्पेसलाइजेसन गर्न पनि पाइयो। अनि सँगसँगै होइन म ब्युटी सेक्टर छुन्न, म चाहिँ मेकअप आर्टिस्ट मात्रै बन्छु भने मेकअपको फ्रिलान्सर भएर काम पनि गर्न पाइयो, नेल टेक्निसियन भने नेल टेक्निसियन फ्रिलान्सर अरू सबै राखेर पनि बस्न पाइयो, विदेश जानु भयो भने पनि एउटा मात्रै सब्जेक्ट पढेर पनि विदेश जानु मिल्छ।
1: त्यहाँभित्र छुट्टा छुट्टै कोर्स जुन लिन्छु भने पनि पाइयो,
0: जुन लिन्छु भन्नुभयो भने पाइयो, जस्तो ओन्ली ट्रेनिङ मात्रै सिक्छु भन्नुभयो भने पाइयो
1: पाइयो। अब जुम एकाडेमीबाट शिक्षा, सौन्दर्यको शिक्षा लिनको लागि त सबैभन्दा पहिला प्रवेश पाउनु पर्यो होइन, त्यसका लागि चाहिँ कसरी त्यहाँनिर प्रवेश पाउने त?
0: हजुर, हाम्रो चाहिँ प्रवेशको लागि चाहिँ त्यस्तो धेरै रेस्ट्रिक्सन चाहिँ गरेको छैनौँ, किन भन्दाखेरि जुमको नाम सुन्ने बित्तिकै तर्सिने अवस्था छ अहिले होइन, आमा यत्रो ठुलो एकाडेमीमा मैले त इन्ट्री पाउँदिनँ कि भन्ने हुन्छ। हाम्रो त साझा फुलबारी हो, एभ्री वन क्यान लर्न है, सबैले मजाले आएर सिक्न पाउनुहुन्छ। हामी चाहिँ पढाइ भएको नभएकोलाई पनि हामी क्याटेगोराइजेसन गर्दैनौँ, सबैले समान रूपले सिकाइदिन्छौँ। अब अलिकति अब पढाइ कम भएकोलाई चाहिँ हामी अझै ट्रेनिङमा फोकस गरेर अझै सिकाएर उहाँलाई नै सक्षम बनाउँछौँ, किनकि जान्ने मान्छे त बन्छ नै, नजान्नेले बनाउन सक्नु पो ठुलो कुरा हो नि, होइन? त्यही भएर त्यसमा अब आउनको लागि त्यस्तो रेस्ट्रिक्सन केही पनि छैन, सहजै आउन सक्नुहुन्छ। मेन भनेको आइसक्नु भएपछि जर्नी स्टार्ट भयो नि, अनि आइसक्नु भएपछि डिसिप्लिन म्यानर मेन्टेन गर्ने, मेहनत गरेर सिक्ने, समय दिने, जति उहाँ फोकस भएर सिक्नुहुन्छ त्यति चाहिँ ब्राइट फ्युचर हो क्या, होइन? टिचरले त अब दिनुपर्ने कुरा त सबै दिनुहुन्छ, लिनुपर्ने मान्छे पनि हात थापेर लिन सक्नु पर्यो। एउटा हामीले फ्यामिली इन्भाइरोमेन्टमा सिकाउने एउटा एकदमै राम्रो इन्भाइरोमेन्ट बनाइरहेको छौँ, किनकि ब्युटी सेक्टर भनेको क्रिएटिभिटीको फिल्ड हो। अब क्रिएटिभिटी भनेको डर हुने बित्तिकै, त्रास हुने बित्तिकै हराउँछ, होइन? अनि एउटा आफ्नै फ्यामिली मेम्बरसँग बसेर सिके जस्तो गरेर सर म्यामहरूले सिकाउनु भयो भने चाहिँ उहाँहरूलाई पनि आनन्द गर्दै इन्जोय गर्दै सिक्दाखेरि कति क्रिएटिभिटी आउँछ। अनि अर्को कुरा, उहाँहरूलाई अब कति गुगलहरू सर्च गर्नुहुन्छ, युट्युबहरूमा हेर्नुहुन्छ, होइन, फोटो भिडियोजहरू लिएर आउनुहुन्छ, त्यो अनुसार प्र्याक्टिस गर्छ भन्दाखेरि हामी प्र्याक्टिस गर्नु दिएर आउँछौँ क्या। हामी चाहन्छौँ कि हाम्रो प्रडक्ट चाहिँ देशको कुनै पनि कुनामा प्लस विश्वकै कुनै पनि कुनामा जानु भए पनि उहाँ चाहिँ अछुटो नहोस् क्या, ओहो सबै कुरा आउँदो रहेछ है, कहाँ सिक्नु भएको जुममा, त्यसरी चाहिँ एउटा आफ्नो भ्यालु पनि क्रिएट गरौँ भनेर हामीले सहज इन्भाइरोमेन्ट बनाएर सिकाइरहेको छौँ।
1: हजुर, जुम एकाडेमीमा चाहिँ महिला पुरुष दुवैको सहभागिता हुन्छ, त्यहाँनिर दुवैले कोर्स लिन पाउनुहुने भयो।
2: हजुर, एकदमै पाउँछ। र हामीले अहिले भर्खरै हाम्रो जुन म्यामले भन्नुभयो जस्तै मोस्ट अफ दि अहिलेको युवाहरू नेपालमा अब राजनीतिक अस्तव्यस्तताको कारणले अब के हुन सक्दैन, मेरो भविष्य अन्धकार हुने भयो भन्ने कुरा गरिरहँदा रहँदै पनि देशमा बस्नेहरूको लागि पनि यही अवसर छ भनेर हामीले दुवै नारी पुरुषलाई नै इक्वल्ली नै ट्रिट गरिरहेका छौँ। सिक्ने कुरामा हामी चाहिँ काखा र पाखा गर्दैनौँ, चाहे गाउँ बेसीबाट होस् चाहे सहरबाट होस्, कुनै पनि कुरामा एजुकेसन ब्याकग्राउन्डमा कहीँ पनि हामी काखा पाखा गर्दैनौँ। बस आफूभित्र काम गर्ने सङ्कल्प हुनु पर्यो, आफूमा विश्वास हुनु पर्यो, बाँकी हामी जस्तो पनि एजुकेसन दिएर क्यापेबल बनाएर सिकाएरै पठाउनेवाला हाम्रो कमिटमेन्ट नै छ।
1: हजुर, जुम ब्युटी एकाडेमीबाट अरू एकाडेमीमा भन्दा फरक अनुभूत गर्न सक्ने पक्षहरू चाहिँ यिनै
2: धेरै छन्। यो मात्र नभइकन अब अझै पनि मैले जोड्न चाहे, भलै 21 वर्षको यात्रा, भलै 12 ब्रान्च छन्, तर हामी सोही गर्दैनौँ, हामी देखासिकी गर्दैनौँ, हामी रियलमा जेन्युन ओरिजिनल, यदि म यो भन्नलाई त मही भएर देखाउनु पर्यो नि त, त्यही भएर जुम भनेको ओरिजिनल हो, अर्ग्यानिक हो। ब्युटीको क्षेत्रमा भनेको हामीले बिहान 7 बजीदेखि साँझ 7 बजीसम्म हाम्रो जुन अफिस खुलेर बन्द नहुन्जेलसम्मको लागि जसले पनि जति टाइम चाह्यो हामी सिकाएर राख्छौँ, त्यसमा कुनै पनि रेस्ट्रिक्सन छैन, त्यो फ्लेक्सिबिलिटी छ। जसको जे घरको अवस्था छ, स्थिति छ, त्यो सबै कुरालाई मिलाएर आउन सकिन्छ, चाहे हाउसवाइफ होस्, चाहे स्टुडेन्ट होस्, चाहे ब्युटिसियन आफै होस्, जब गर्ने कुनै पनि कुनै क्षेत्रको नारी पुरुष जोसुकै होस्, 7 बजीदेखि 7 बजेको टाइमसम्ममा जो जुनै पनि बेलामा आएर सिक्न पाउने ठाउँ ठाउँमा अफिस छन्। मेन कुरा टाइम इज मनी जुन हामी भन्छौँ, एक्चुअली त्यही चिजलाई बुझाउनको लागि नै अनलिमिटेड टाइम छ। कोर्स अनुसारको इन्डिभिजुअल टिचर छ, जुन हामीले एउटा विद्यालयमा एउटा गणितको लागि गणितकै टिचर भने जस्तै हाम्रोमा त्यही टिचरको व्यवस्था, जो पूर्ण रूपमा एक्सपर्ट अनि एक्सपिरियन्स हामीले मेन्टेन गर्छौँ, म्यानेज गरेर लग्छौँ, त्यसको पनि अलगै पाटो छ। अनि अर्को हाइजिनको कुरा, हामी घर परिवारबाटै आफ्नो टोल आँगनमा हुन त यस सम्बन्धी धेरै कुराहरू हामीले किताबमा पढ्छौँ कि सरसफाइमा ध्यान दिनुपर्छ, तर त्यो किताबमा मात्र लिमिट भयो, हामीले सरसफाइमा घरबाटै राम्रोसँग त्यो संस्कार पाएको छैन, दिन सकेका छैन। तर जुन ब्युटी एकाडेमीले चाहिँ एउटा घर परिवारमा दिने एउटा आमा बाउले जुन शिक्षा, जुन संस्कार, जुन सरसफाइ सम्बन्धीको, जुन म्यानेजमेन्ट सम्बन्धीको, अनि यो नीति नियम, अनि यो जुन अनुशासन म्यानरको कुराहरू गर्छौँ, त्यो सबै चिज हामीले हाम्रो विद्यालय क्षेत्र त्यहाँ हामीले कोर सम्बन्धी मात्र शिक्षा नदिकन एउटा जिन्दगीलाई सही ढङ्गले अगाडि बढाउनको लागि कुन लेभलसम्म हामीले आफ्नो जिन्दगीमा जन्मेदेखि नमरुन्जेलसम्मको हामीले गर्नुपर्ने यात्रामा के हामीले आफूलाई लिएर हिँड्नुपर्छ, त्यो सबै चिज पनि हामीले सिकाउने क्रममा सिकाइरहेका हुन्छौँ, र अरू धेरै कुराहरू पनि छन्।
1: हजुर, जुम एकाडेमीमा जसले जानुहुन्छ त्यहाँबाट सौन्दर्यको विद्या मात्रै पाउनुहुन्न कि सही संस्कार पनि पाउनुहुन्छ। हामीले समग्रमा यति बुझ्यौँ, होइन? हामी कार्यक्रमको तल तलतिर भन्छौँ, जुम ब्युटी एकाडेमीका सञ्चालक दुवै जीवन साथी पनि हुनुहुन्छ, जुनु चक्रधर अनि त्यस्तै गरेर कृष्ण प्रसाद टुवाना बासु चाहिँ उहाँहरू दुवैजना आज हाम्रो स्टुडियोमा हुनुहुन्छ र सौन्दर्य व्यवसायका आज हामी कुराकानी गरिरहेका छौँ। जुम एकाडेमीले नै चाहिँ यो विगत 21 वर्षदेखिको पेरिफेरीलाई लिएर हेर्दा धेरैलाई रोजगारीमा पनि जोड्यो होला नि, व्यवसायमा नि जोड्यो होला नि।
0: हाम्रो चाहिँ एउटा स्लोगन नै छ 100% जब ग्यारेन्टी हाम्रो चाहिँ होइन, जतिले सिक्नुहुन्छ कोही पनि जबले सुन्दैनन् अनि 100% सक्सेसफुल करियर छ। जस्तै जुममा सिक्नु भइसकेपछि उहाँले जुममै काम गर्न खोज्नुभयो भने हामी जुममा पनि राख्छौँ र उहाँहरू अन्त कुनै सलनमा जान चाहनुभयो भने हामी लिङ्कअप पनि गर्छौँ, किनकि थुप्रै सलनको डिमान्ड पनि आउँछ हामीलाई। अनि कतिपय ब्युटिसियन आफै भइराख्नु भएको हुन्छ, आफ्नै पार्लर अझ पनि ठुलो बनाउनको लागि अपडेट गर्नुभएको हुन्छ, अनि कति चाहिँ बाहिर जानको लागि चाहिँ देश अनुसारको हामी कोर्स पनि काउन्सिलिङ गर्ने भएको भएर त्यही अनुसार उहाँले सिकेर जानुहुन्छ र बाहिर पनि इन्कम गर्ने एउटा सोर्स पनि भयो। एभ्री वनको लागि चाहिँ हामी पर्फेक्टली म्याच गरेर कोर्सहरू दिएर आउँछौँ, एउटा चाहिँ त्यो भयो। अनि अर्को चाहिँ अब जुन ब्युटी एकाडेमीमा अब आउनु भइसकेपछि थ्योरी त एकदमै राम्रो दिन्छौँ नै, थ्योरी सँगसँगै प्र्याक्टिकल पनि हामीले जुन अहिलेको ट्रेन्डमा चलिरहेको छ त्यही अनुसारको एजुकेसन दिने भएर चाहिँ उहाँहरू जता जानुभयो पनि सक्सेसफुल हुने रिजन चाहिँ त्यो हो। अनि अहिलेको धेरै युवाहरू विदेश जाँदाखेरि सिप सिकेर जान चाहिँ दुःख नपाउने एउटा चाहिँ, अनि अर्को कुरा यदि युवाहरूले चाहिँ ब्युटी सेक्टरको अझै पनि राम्रोसँग स्कोप राम्रोसँग थाहा पाउने हो भने चाहिँ उहाँहरू विदेशै जानु पर्दैन भन्छु क्या म चाहिँ। पहिला चाहिँ ब्युटी एउटा खुम्चिएको विषय थियो, अहिले हेर्ने एकदमै फराकिलो भइसक्यो। अब तपाईँ हेर्नुहोस् जुमको अहिले 12 शाखा खोलिसक्यो, अहिले हेर्नुहुन्छ अझै बेसी एउटा शाखा खोले पनि चल्छ जस्तो फिल हुन्छ होइन, डिफ्रेन्ट डिफ्रेन्ट ठाउँमा डिमान्ड आइराखेको छ। भनेपछि युवाहरू चाहिँ बाहिर गएर दुःख गर्दै हुनुहुन्छ, अनि हाम्रो यहाँ चाहिँ अझै पनि ब्युटी सेक्टरमा जति हुनुपर्ने जति अब खोल्ने मान्छेहरू पाइरहेको छैनौँ, भनेपछि अलिकति युवा जमातलाई चाहिँ ब्युटीसँग सम्बन्धित नलेज पनि दिनुपर्ने देखिन्छ। अनि एउटा ब्युटी सेक्टरमा चाहिँ पैसा पनि धेरै छ, फेरि हामी विदेशमा नै भनेको र जसले अब पढाइकै लागि जाने भन्नुभए पनि करियर लागि भन्नुभयो भने फर्स्ट त पैसै आउँछ, स्यालेरी कति कमाउँछ कति जगाउँछ त्यही कुरा आउने हो। नेपालमै बसेर 1-2 लाख कमाउँछ र किन बाहिर जानु। अब जुममा पनि काम गर्ने कतिपय म्यामहरू यस्तो हुनुहुन्छ कि उहाँले स्टार्टिङ गर्दाखेरि एउटा मिनिमम स्यालेरी स्टार्ट गर्नुभयो 10,000-15,000, तर अहिले हेर्नुहुन्छ भने उहाँ 1,00,000 पनि कमाउनुहुन्छ, 2,00,000 कमाउने म्यामहरू पनि हुनुहुन्छ। भनेपछि नेपालमा आफ्नो फ्यामिली मेम्बरसँगै बसेर यस्तो मजाले इन्कम गरिराख्नु भएको छ। नर्मल फेरि एकदम हाई एजुकेटेड भएपछि धेरै कमाउने, कम एजुकेसन भएपछि कम कमाउने पनि होइन, उहाँहरूको मेहनत र उहाँले कति धेरै कोर्सहरू गर्नुहुन्छ र उहाँ कतिको आफ्नो क्यापेबिलिटी निकालेर सक्रिय भएर लाग्नुहुन्छ, त्यो अनुसार आफ्नो इन्कम चाहिँ बनाउँदै जाने हामीले इन्भाइरोमेन्ट पनि बनाएको छौँ होइन। अब बाहिर जानुभयो भने एक त स्टार्टिङमा लगानी गर्नुहोस्, पछि त्यहाँ फेरि जब पाउने ग्यारेन्टी छैन, जब सँगसँगै फेरि राम्रो देशमा जानुभयो भने पढाइ पनि गर्नु पर्यो, सुत्ने ठेगान हुँदैन, आराम गर्ने ठेगान हुँदैन। नेपालमै बसेर नर्मली अब 1-1.5 लाख इन्भेस्ट गर्नुभयो भने उहाँले त विदेशमा नै परेन, आफ्नै बाबा मम्मीसँग बसेर राम्रोसँग इन्कम पनि गर्न पाउनुभयो, एउटा फ्यामिली लाइफ पनि बिताउनु पाउनुभयो र पछि बिस्तारै आफैले खोल्नु भएपछि त नर्मल 5-6 लाख नर्मली महिना कमाउनु भनेको त नर्मल हो यो पेसामा। सो द्याट अब अलिकति सरकारले पनि, हुन त अहिले बालन सरले चाहिँ एकदमै धेरै फोकस गर्दै हुनुहुन्छ, यो सुन्ताजीले भयो होइन, ब्युटी सेक्टर एकदमै राम्रो छ, सिप सिक्नुपर्छ, स्वरोजगार बन्नुपर्छ भनेको एकदमै फोकस गर्नु भएको छ, त्यो राम्रो कुरा हो। अब चाहिँ बिस्तारै हामी सबै नेपालीहरूले चाहिँ ब्युटी सेक्टरलाई पनि राम्रोसँग बुझ्नु भएर यो स्कोपमा चाहिँ आफ्नो छोराछोरीलाई पनि अब यो सिक्दा राम्रो हुन्छ भने चाहिँ अलिकति इन्सिस्ट गर्नु पर्यो होइन, जसको इच्छा छ। प्लस कतिपय कन्डिसनमा यदि आफ्नो इच्छाको विषय चाहिँ राम्रो छैन भने चाहिँ यो क्रिएटिभ काममा इच्छा जगाउनु पनि सकिन्छ क्या। अब मै भनौँ न, म 25 वर्ष अगाडि सायद म ब्युटिसियन बन्छु मैले सोचेकै थिएन होइन, अब आज आएर म 21 इयर्स यही फिल्डमा लागेर म इन्जोय गर्दैछु। मलाई पनि थाहा थिएन कि मसँग यस्तो क्रिएटिभिटी लुकेको छ, मसँग कला क्षमता रहेछ भनेको मलाई थाहा थिएन। ड्रइङ गर्थेँ त्यो त मैले सिकेको गर्थेँ भन्ने मात्रै फिल हुन्थ्यो होइन, त्यही भएर कहिलेकाहीँ चाहिँ आफ्नो करियरको लागि चाहिँ ट्रायल पनि दिनुपर्छ होइन, सिकेर हेरौँ न, केही नभए बेसिक कोर्स सिकेर हेरौँ। बेसिक कोर्स सिकेर हेर्नु भएपछि आफू त्यहाँ इन्जोय गर्नुहुन्छ बेसिक कोर्स सिक्दा सिक्दै होइन, कतिको आफूलाई त्यो फिल्डमा चाहिँ म अझै गर्न सक्छु भन्ने फिल हुन्छ, त्यो अनुसार कोर्स थपेर आफ्नो एउटा करियर बनाउनु भयो भने एकदमै राम्रो होइन। फेरि जुमले त अब रोजगारीको भन्नुपर्दाखेरि ओन्ली 32,000 कोर्स मात्रै गर्दाखेरि पनि हामीले रोजगार दिइरहेछौँ क्या, भन्नाले 45 डेजको कुनै पनि कोर्स गर्नुभयो भने उहाँलाई आफ्टर द्याट हामी अपोइन्ट गरिहाल्छौँ, हामी नेपालको बेरोजगारी पनि हटाइरहेछौँ होइन। त्यही भएर ब्युटी सेक्टरमा धेरै नै राम्रो स्कोप छ, अहिलेको युवा जमातले चाहिँ ब्युटी सेक्टरलाई चाहिँ अलिकति एउटा राम्रोसँग अध्ययन पनि गर्नु पर्यो र प्लस आफैले पनि सलुन खोल्नु भयो भने धेरै लगानी गर्नुपर्छ, फसिन्छ भने डर पनि हुँदैन, बिस्तारै सानो चिजबाट लगानी गर्दै उहाँहरू माथि उठ्दै ठुलो गर्दै जान पाइन्छ। जुन ब्युटी एक दिन पनि सुरुमा स्टार्ट गर्दाखेरि एउटा सटरबाटै स्टार्ट गरेको थियौँ होइन, अब हामी 4,000, 5,000, 6,000 स्क्वायरसम्म हामी मजाले एक ठाउँमा चलाइरहेछौँ, भनेपछि एकैचोटि एकदमै त्यो ठुलो लोनमा परेर ठुलो लगानी गरेर महत्वाकांक्षी हुनुभन्दा पनि सानोबाट लगानी गर्दै ग्रो गर्दै त्यसैलाई फेरि इन्भेस्टमेन्ट गर्दै गर्दै ग्रो हुँदाखेरि क्लाइन्ट पनि बढ्दै गयो, बिजनेसको आफ्नो स्कोप पनि बढ्दै गयो र आफूलाई आर्थिक भार पनि परेन। यसरी युवाहरू अलिक तात्तै खाउ जल्दै मरौ नगरिकन पेसेन्सले एउटा प्लान भिजनका साथ लाग्नु भयो भने ब्युटी सेक्टरमा आउनु हुँदाखेरि भविष्य एकदमै सुनिश्चित छ, सुनौलो छ।
1: हजुर, जुम एकाडेमी पनि त पहिला हजार लाखबाट सुरु भएको थियो, अहिले करोडौंको व्यवसायमा पुगेको छ, होइन त? एउटा सानो सटरबाट सुरु भएको जुम एकाडेमी अहिले 12 ब्रान्च फिजाउन सफल भएको छ,
0: होइन
1: त? यो पनि एउटा युवाहरूका लागि उदाहरण भयो नि त। सौन्दर्य क्षेत्रमा यो व्यवसायमा राम्रो स्कोप रहेछ, तर धैर्यता र आत्मविश्वास चाहिने रहेछ भन्ने चाहिँ पक्का भयो, होइन त? कुराकानी गर्न अझै अथाह बाँकी छन्, होइन? अझै हामी रमाइलोसँग कुराकानी गरिरहेका छौँ तर समयले हामीलाई बाँध्दैछ, सेक्दैछ, होइन? अब कृष्णजीबाटै जान्न चाहन्छु, जस्तो कुनै पनि व्यवसायमा सक्षम हुनको लागि एउटा युवालाई धेरै रकम पैसाको आवश्यक रहेछ कि परिश्रम मेहनत र इच्छा शक्ति धैर्यता आवश्यक रहेछ?
2: दोस्रो कुरा नै हो। पहिलो कुरा भनेको एउटा पैसा मात्र हुने, यदि आफूसँग करोडौँको लगानी गर्न सक्ने क्षमता छ भने जहाँ त्यहाँ आफ्नो इच्छाको विशेष छैन, जहाँ आफूलाई कुनै आइडिया नभएकोमा त्यो पैसा डुब्नु बाहेक त्यहाँबाट अरू केही पनि आउँदैन। हामी पनि जन्मिँदाखेरि कुन चाहिँ बोराका बोरा पैसा लिएर आएको हो त? खाली हातै आएका हौँ। खाली हात आइसके पछाडि त सबै कुरा त यहीँ धैर्यता, मेहनत, आत्मविश्वास, सङ्कल्प, त्याग, तपस्या, यी सबै कुराहरू मिलेर नै त्यसलाई निरन्तरता दिँदै हरेक उतार चढावहरूबाट लड्दै पढ्दै समस्या विभिन्न व्यक्तिहरूको आरोप प्रत्यारोपलाई पनि झेल्दै यदि आफू गलत छैन भने लागि पर्ने हो भने महान महान वैज्ञानिकहरूदेखि लिएर महान महान व्यक्तित्वहरूदेखिको त्यही बाटो सकारात्मक सोच राखेर नै बनेको छ, आशावादी भएरै बनेको छ, कन्टिन्युटी दिएर नै कन्सिस्टेन्सीको आधारमै बनेको छ भनेपछि यो बाहेकको सर्टकट बाटो छैन।
1: अब फर्दर यहाँहरूका प्लानिङहरू चाहिँ के छन् त?
2: धेरै छन्। हामी दुवैजना एउटै, हामीलाई हाम्रो आफ्नो सोच कुराहरू गर्ने हो भने दुवैको उस्तै छ, भरै हामी दुईजना छौँ तर हाम्रो हरेक कुरा एउटै छ। हुन त एकाडेमी पनि यो शून्यबाट आएको एकाडेमी थिएन, पार्लर हुँदै, सलुन हुँदै, ट्रेनिङ इन्स्टिच्युट हुँदै, एउटा फड्को मार्दै, आवश्यकता अनुसार काम अनुसार जुट्दै र हामीले त्यही अनुसार बढाउँदै नामाकरण गर्दै अहिले एकाडेमीसम्म आइपुग्दा पुग्दै 21 वर्षको यात्रा। अब अझै पनि यो जीवनमा जति अब हामीले समय पाउँछौँ हाम्रो जीवन रहन्छ, हाम्रो यात्रा इन्टरनेसनल्ली हामीले जसरी मैले बाहिर विदेशमा 10 वर्ष अगाडि पढ्न जाँदाखेरिको टाइम कुरा गर्दाखेरि त्यहाँ जुन मैले देखेको जुन भौतिक संरचना, जुन आज कलेज छ ब्युटी कलेज, नेपालमा किन सम्भव छैन त? नेपालमा गर्नुपर्छ हो यो, जो कोहीले आँट्न सक्ने कुरा होइन। एउटा सलुन खोल्न पनि हजारौँ कुराहरू सोच्नुपर्छ, कलेजको लागि त झन् लाखौँ कुराहरू छन्। तर पनि यदि हिम्मत नहारिकन यदि यहाँसम्म हिजोको यात्रा गर्दै पुग्यौँ भने अब त्यो हाम्रो ड्रिम प्रोजेक्ट भन्छौँ, जुन ब्युटी अब एकाडेमीबाट कलेज वर्ल्ड वाइडमै जो जहाँ गए पनि मजाले पढाउन पनि पाउने अनि आफै जहाँ पनि खोल्न पाउने त्यो अनुसारको सम्बन्धन प्राप्तवाला त्यही कुरा नै छ सबभन्दा मेन हाम्रो पाइपलाइनमा। त्यो कुराको लागि हामी ओरात्र जसरी यहाँसम्म पुग्नलाई खट्याछौँ, जुन समय जुन जे जति समर्पित हुनुपर्ने गर्नुपर्ने कुराहरू गर्दै आए, जस्तै यो एकाडेमीबाट एउटा जुन ब्युटी कलेजसम्म जाने यात्राको लागि हाम्रो निरन्तरता छ र त्यो भित्र पनि अझै धेरै सारा कुराहरू छन् काम गर्नेको लागि, आशावादी व्यक्तिको लागि। समस्यामा समाधान पनि देख्छ, अवसर पनि देख्छ, चुनौती पनि छन्, रिस्क फ्याक्टरहरू पनि छन्। के अगाडि बढ्ने कि जहाँको तै बस्ने, त्यो व्यक्तिमा भर पर्ने कुरा भयो।
1: तर यहाँहरू त्यो अवसर चुनौती दुवैलाई चिर्दै र देख्दै अगाडि बढिरहनु भएको छ। यहाँहरूको यो सुनौलो यात्रा अझै गोल्डेन बनेर अगाडि बढोस्, हाम्रो युवा संसार कार्यक्रमको तर्फबाट यहाँहरूलाई अनगिन्ती शुभकामना पनि छ।
2: धेरै धेरै धन्यवाद हजुरलाई पनि र रेडियो नेपालमा हामीलाई निम्तो दिनुभयो, त्यसको लागि पनि हामी धेरै धेरै आभारी छौँ।
0: यस्तै मौका सबै प्रदान गर्नु होला, थ्याङ्क यू।
1: अहिले सुन्नुभयो जुम ब्युटी एकाडेमीका सञ्चालक द्वय जुनु चक्रधर र कृष्ण प्रसाद टुवानाबासुसँग गरिएको यो कुराकानी। तपाईँलाई युवा संसार कार्यक्रम कस्तो लागिरहेको छ? तपाईँ हामीलाई सल्लाह सुझाव र प्रतिक्रिया दिन पनि सक्नुहुनेछ। अनि तपाईँ पनि आफ्नो गाउँठाउँमा रहेर कुनै नयाँ नौलो र सकारात्मक काम गर्दै हुनुहुन्छ भने हामीलाई भन्न पनि सक्नुहुनेछ। तपाईँका कुरा हामी युवा संचार कार्यक्रममा समेट्दै जानेछौँ। आजलाई युवा संसार कार्यक्रम यति नै। कार्यक्रम सुनिदिनु भएकोमा तपाईँ प्रति आभारी छौँ। अर्को हप्ता अर्कै विषय र प्रसङ्गका साथमा उपस्थित हुने नै छौँ। तबसम्मका लागि प्राविधिक मित्र मोहन काफले अनि दुर्गा अधिकारी बिदा भयौँ। नमस्कार, सुखी खुसी र स्वस्थ रहनुहोला।

नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिलेकाहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास चुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भाव।

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा। यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति, आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

छुटेर होइन फुटेर पनि होइन आपसमा जुटेर एक हुनु छ, सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति हरियो ममता र आँखाभरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो।

धर्म, देश, आमा र देशको सम्मान मातृपूजा। हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो, पौरखको पसिना अर्पेर तिर्नु छ आमाको दुधको भाडा र

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलो हजमा पोखरा, 792 किलो हजमा काठमाडौँ र 1043 किलो हजमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepalonline.com, www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल जेठ महिनाको 24 गते आइतबार, जेष्ठ कृष्ण पक्ष सप्तमी तिथि, तदनुसार जुन महिनाको 7 तारिक सन् 2026, नेपाल सम्बत 1146, अनालागा सप्तमी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानको प्रसारणमा सम्पूर्ण श्रोतामा स्वागत तथा अभिवादन। प्राविधिक मित्र शङ्कर भण्डारी, सहकर्मी प्रमिला गजरेल अनि यो प्रस्तुता राजन छेत्रीको। सदाको बिहानी चाहिँ आज बिहानको प्रसारण पनि हामी आरम्भ गर्दैछौँ आराध्यदेव श्री पशुपतिनाथको आरती गायनबाट।

भर्खरै सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

0: अबको केही बेरमा नै यहाँले सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम 5:25 सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार। नेपालीमा समाचार पछि विभिन्न पत्र पत्रिकाको सँगालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। 6:30 समय हो कार्यक्रम अन्तरसंवादको। 7 बजे समाचार, समाचार पछि बिमा सचेतना कार्यक्रम सुन्न सक्नुहुनेछ। 7:40-8 बजेको समयमा केही स्वदेश गानहरू सुनाउँछौ। 8 बजे अङ्ग्रेजीमा समाचार, अङ्ग्रेजीमा समाचार पछि शैक्षिक रेडियो कार्यक्रम सुन्न सक्नुहुनेछ। 8:40-9 बजेको समयमा केही जागरण गीतहरू सुनाउँछौ। 9 बजे नेपालीमा समाचार, नेपालीमा समाचार पछि सदाझैँ सुन्नुहुनेछ नेपाल भाषामा समाचार। 9:20 सुन्न सक्नुहुनेछ कार्यक्रम ज्येष्ठ नागरिक। 10 बजे समाचार, समाचार पछि नेपाल भाषाको कार्यक्रम सुन्न सक्नुहुनेछ। 11 बजे समाचार, 11 बजेको समाचार पछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ। यो थियो आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम र यसपछिको प्रस्तुतिमा रहनेछ कार्यक्रम अध्यात्म सन्देश। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: हरिओम, जीवन विज्ञान केन्द्रको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यूले जीवन विज्ञान केन्द्रमा सञ्चालित ध्यान योग कार्यक्रममा दिनुभएको सोवचन।
2: मानिस मरिसकेपछि, मृत्यु भइसकेपछि ब्रह्म नालमा राख्ने प्रचलन छ, अथवा जहाँ त्यो सुविधा छ पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्न लैजाँदाखेरि, लास लैजाँदा पहिला ब्रह्म नालमा राखेर मात्रै अनि अन्तिम संस्कार गर्ने प्रचलन छ। यो प्रचलन के हो, यसको विज्ञान के हो, किन ब्रह्मनालमा राख्ने? सुन्दर प्रश्न छ। ब्रह्मनाललाई बुझ्नको लागि ब्रह्मलाई बुझ्न जरुरी छ। एउटा सुन्दर श्लोक छ, सच्चिदानन्दरूपाय विश्वोत्पत्त्या धिये तवे तापत्राय विनाशाय श्रीकृष्णाय वयं नमः। म सच्चिदानन्द रूप, सच्चिदानन्द स्वरूप, जसले विश्वको उत्पत्ति गर्छ त्यस्ता श्रीकृष्णलाई प्रणाम गर्छु, वन्दना गर्छु, यो श्लोकको भाव छ। अब सबैभन्दा पहिला बुझ्न जरुरी छ सच्चिदानन्द भनेको के हो। अब हामी सच्चिदानन्द रूप आय भन्ने बित्तिकै भगवान् कृष्णको रूप अथवा एउटा मानिसको रूप ठान्दछौँ। कृष्ण भनेको एउटा व्यक्ति ठान्छौँ हामी। अब नठानौँ पनि कसरी, किनभने त्यो महासागरलाई चित्रमा या मूर्तिमा अटाउन सकिन्न, अनि के गर्ने त। अनि व्यक्तिले आफ्नै जस्तो स्वरूप बनाइदियो, मानिस जस्तै बनायो, जबकि ऊ ब्रह्म हो, ब्रह्मलाई मानिसको रूपमा ढालिदियो। यो भक्तहरूको करामत हो, अरू केही होइन। होइन भने त्यो विराट हो। त्यो कुन रूपमा छ? सत् चित आनन्द यही रूपमा छ। अब छ कहाँ त? त्यो सत्यचित आनन्दलाई कहाँ खोज्ने, कहाँ भेट्ने, कहाँ पाइन्छ? हामी आजबाट बोध विज्ञान कार्यक्रम, यो ज्ञानको महाअभियानमा महासागरतिर हामी प्रवेश गर्दैछौँ। हामी बोध विज्ञानमा त्यो सच्चिदानन्दमा प्रवेश गर्ने प्रयत्न गर्छौँ। सतको अर्थ जो थियो, छ र रहन्छ, कहिले नाश नहुने तत्त्व। हामी भित्र जे छ सबै नाशवान छ, नाश नहुने तत्त्व केही पनि छैन। शरीर आज छ, भोलि छैन। मन पनि आज छ, भोलि छैन, किनभने मन बुद्धि विचार भाव यी सबै गुणहरू शरीरको कारणले छन्। शरीर भए मन छ, भाव छ, बुद्धि छ, विचार छ, शरीर छैन भने केही पनि छैन। त्यसकारण जुन दिन शरीर सकियो, मेरा मन विचार भावहरू पनि सकिए, मेरा कल्पना पनि सकिए, सम्झना पनि सकिए। जुन सदा सदा जुन भगवानको कल्पना गरिरहन्थेँ, जुन भगवानलाई म बार बार याद गरिरहन्थेँ, त्यो याद गर्न सक्दिनँ, किनभने याद गर्नको लागि मस्तिष्क सक्रिय हुनुपर्छ। मस्तिष्क जब निष्क्रिय रहन्छ अथवा मस्तिष्क रहँदैन, मस्तिष्कद्वारा जानिने विषयहरू पनि रहन्नन्। हाम्रा पाँचवटा इन्द्रियहरू रहँदैनन्, ज्ञानेन्द्रियहरू, यो ज्ञानेन्द्रियहरूबाट जान्ने कुरा पनि केही पनि बाँकी रहँदैन, सब समाप्त हुन्छ। किन समाप्त हुन्छ भने यो असत्य आज छ भोलि छैन, यसको कुनै भरोसा छैन। त्यसो भए म भित्र के चाहिँ छ त, त्यो अविनाशी जो कहिले कहिले नाश हुँदैन, त्यो नाश नहुने तत्त्वको बोध गर्नु नै बोध हो। यही हो बोध विज्ञान। जसले थाहा पायो त्यो अविनाशी तत्त्व सत्य, त्यो सत्यलाई जानिसकेपछि कस्तो अनुभव हुन्छ, म स्वयं सत्य हुँ, म शरीर होइन, म मन होइन, विचार होइन, बुद्धि होइन, मै पुर छु, त्यो सत्यको अनुभूति हुन्छ, आफै भएको। त्यो के हो त्यसको बोध हुन्छ, ए बाबा अचम्म, म त कहिल्यै नमर्ने, न मलाई कसैले मार्न सक्छ, न मलाई आगोले पोल्न सक्छ, न हावाले उडाउन सक्छ, न मलाई पानीले गलाउन सक्छ, कसैले छुनै सक्दैन। म छु तर अछुत छु, म सबैमा छु तर कसैले मलाई छुन सक्दैन, केही गर्नै सक्दैन मलाई, कहिल्यै म मर्न सक्दिनँ र म कहिल्यै जन्मन सक्दिनँ, त्यस्तो तत्त्व पो रहेछु म पुरै। त्यसमा आफू हुनु, आफ्नो हुनु त्यहाँ जाने बित्तिकै के भयो, चैतन्य भयो। म त चेतन छु र यो चेतनको अनुभूति त्यो सत्यमा हुन्छ, सत चित सत्य छ र चैतन्य छ। यो सत्य र चैतन्यको अनुभूति हुने बित्तिकै आनन्दको अपार अनुभूति हुन्छ, पार पाइ नसक्नु आनन्द, ऋषिहरू त्यही भन्नुहुन्छ, त्यसको अनुभूति हुन्छ, वास्तवमै त्यस्तो हुन्छ, गजब। किन त्यस्तो हुँदो रहेछ भने, जहाँ नाशवान तत्त्व केही पनि छैन, जहाँ कुनै अर्को विषय नै छैन, जहाँ त्यो सत्य मात्रै छ। सत्य एउटा हुन्छ, दुईटा हुँदैन, त्यसकारण एउटै छ, त्यो परम सत्य छ, अविनाशी, जो नजन्मिन्छ न मर्छ, त्यो एउटा मात्रै छ, दुईटा छैन। यसै सत्यलाई ऋषिहरूले अद्वैत भने। यही सत्य जहाँ केही पनि छैन, मात्रै एउटै छ, जहाँ न मन छ, न विचार छ, न भाव छ, न शरीर छ, कुनै पनि भौतिकताको अनुभूति हुनै सक्दैन, त्यसलाई भगवान बुद्धले शून्य भन्नुभयो। त्यो शून्यता, त्यो एक मात्रै, त्यसैलाई भगवान कृष्ण भन्नुहुन्छ, मामेकं शरणं व्रज, म एकको शरण पर। त्यही एक, त्यही सत्यलाई कृष्ण भनिन्छ, जो हामीभित्र छ, सत्य अविनाशी हो, त्यसको शरण पर। बाहिर कृष्णको कहाँ शरण पर्न जानु, भेटाए पो शरण पर्नु, एउटा भाव मात्रै हो, एउटा मूर्ति राख्यो, एउटा तस्विर राख्यो, भगवान तिमी यहीँ छौ, तिम्रो शरण पर्छु, एउटा भाव व्यक्त गर्ने हो, भक्तिभाव हो। तर हामी च्याप्प समातेर शरण पर्न सक्दैनौँ, तर त्यहाँ त्यो सत्य, त्यो अविनाशीमा शरण पर्न सक्छौँ, त्यही हो कृष्ण। त्यो सत्य, त्यो चैतन्य छ, र त्यो सत्यलाई जानिसकेपछि अरू विषय रहन्नन्। मनका विषय गए, मनमा न विचार न भाव केही पनि छैन, शरीर छैन, मन छैन, बुद्धि छैन, विचार छैन, चित्त छैन, केही पनि छैन र पनि म छु, केही नभएर पनि म छु, आश्चर्यजनक अनुभूति हुन्छ। त्यो अनुभूतिको बेलामा जब त्यो एकत्वको अनुभूति हुन्छ, अपार आनन्दको अनुभूति हुन्छ। यसैलाई भनियो सच्चित आनन्द, सच्चिदानन्द। सच्चिदानन्द स्थिति हो, सच्चिदानन्द समष्टि हो, सच्चिदानन्द व्यक्ति होइन, एउटा स्वरूप होइन। सच्चिदानन्दमा प्रवेश गर्नुपर्छ साधनाद्वारा, अनुभूति गर्न सकिन्छ। बिना साधना, बिना अभ्यास सच्चिदानन्दको परिकल्पना मात्रै हुन्छ। कल्पना गर्न सकिएला तर भोग्न सकिन्न। त्यो सत्य कस्तो छ? पूर्ण ब्रह्म। एउटा ब्रह्म भनिन्छ, अर्कोलाई ब्रह्माण्ड भनिन्छ। ब्रह्म र ब्रह्माण्ड बीचको फरक, ब्रह्म भनेको त्यो निराकार जसको आकारै छैन, कुनै आकारै छैन। जसको आकार छैन त्यो मात्रै पूर्ण हुन्छ। आकार हुने बित्तिकै त यहाँ एउटा आकार भएपछि अर्को पनि आकार हुन्छ, त्यो त द्वैत भइहाल्यो, दुई भयो, आकार छैन। त्यसकारण त समष्टि छ, पूर्ण ब्रह्म छ। यो बाहिरबाट पनि हेऱ्यौँ भने हामीले आकाश देख्छौँ, यो आकाश निराकारमा छ, यसको आकार छैन। यही आकाश, पूर्ण आकाश, ब्रह्माण्ड यानि कि ब्रह्म, र ब्रह्मभित्र रहेका यी ग्रह तारा नक्षत्रहरू ब्रह्मका अण्ड। त्यसकारण यो ब्रह्ममा रहेका अण्डहरूलाई ब्रह्माण्ड भनियो। ग्रह नक्षत्रहरू सारा छन्, पृथ्वी छ, सूर्य छ, सबै छ, यी अण्डहरू ब्रह्मका अण्डहरू, यो ब्रह्ममा रहेका अण्डहरू, यसलाई ब्रह्माण्ड। ब्रह्म भनेको चाहिँ जहाँ अण्डहरू टिकेर बसेका छन्, बस्ने ठाउँ, यो स्पेस, यो आकाश, यो ब्रह्म। र अण्डमा जानु छैन, अण्डहरू त आज छन् भोलि छैनन्, पृथ्वी पनि अहिले छ, कुनै दिन पृथ्वीको पनि आयु छ, सकिन्छ, समाप्त हुन्छ। विज्ञानले भन्छ सूर्यको पनि आयु छ, कुनै दिन निस्तेज हुन्छ, सब समाप्त हुनेवाला छ। ऋषिहरू पनि भन्छन् प्रलय हुन्छ, सारा यो संसारमा जति ग्रह नक्षत्र ताराहरू देखिन्छन् कुनै बेलामा प्रलय हुन्छ, सब समाप्त हुन सक्छन्। सबैको आयु छ, ब्रह्माण्डको आयु छ, तर ब्रह्मको आयु छैन। ब्रह्म त छ, थियो, रहन्छ। यो आकाश कहिल्यै नाश हुँदैन, आकाश थियो छ र रहन्छ, अविनाशी छ। त्यस्तै अविनाशी आफूभित्र अनुभव हुन्छ, ब्रह्मको अनुभूति हुन्छ भित्र। हो त्यो ब्रह्मसम्म पुग्ने जुन बाटो हो, त्यो बाटोलाई ब्रह्म नाल भनिन्छ। त्यो सत्यसम्म पुर्याउने जुन बाटो हो, जुन विधि हो, जुन तरिका हो, त्यो बाटो नै ब्रह्मको नाल हो, ब्रह्मसम्म पुग्ने बाटो। त्यसकारण मृत्यु पछाडि व्यक्तिलाई ब्रह्म नालमा लगेर त्यहाँबाट तिमी ब्रह्ममा प्रवेश गर, साङ्केतिक रूपमा यो विधि बनाइयो, बडो अर्थपूर्ण छ विधि। अब त्यहाँ आर्यघाटमा लगेर ब्रह्म नालमा सुताएर लासलाई ब्रह्ममा पुग्छ कि पुग्दैन थाहा छैन, तर अहिले प्रयत्न गर्यो, जिउँदैमा प्रयत्न गर्यो भने ब्रह्म नाल पुग्न सक्छ। जिउँदैमा, जीवित छँदै अभ्यास गर्न सकिन्छ, जीवित छँदै साधना गर्न सकिन्छ। मरेपछि के साधना हुन्छ र? मरेपछि त मसँग साधन नै हुँदैन। जहाँ साधन छैन त्यहाँ साधना कसरी हुन्छ? साधन भनेको यो शरीर, यो शरीर छ भने मसँग शरीरको शक्ति छ, मनको शक्ति छ, भावनाको शक्ति छ, यसलाई प्रयोग गर्न सक्छु। यो साधनलाई प्रयोग गरेर त्यो ब्रह्ममा प्रवेश गर्न सकिन्छ। जब शरीरै रहँदैन, मन नै रहँदैन, प्रयासै हुँदैन, साधन नभएपछि साधना हुँदैन, त्यसपछि के को प्रयत्न गर्ने र? त्यसपछि त ब्रह्ममा कसरी प्रवेश गर्ला र? तर साङ्केतको रूपमा हेर, मृत्यु पछाडि तिमी ब्रह्ममा एक हुनुपर्छ है, त्यो परम सत्यमा तिमी एक हुनुपर्छ भनेर त्यो बाटो देखाउन खोजिएको हो। मरेको मानिसलाई भन्दा पनि जिउँदो मान्छेलाई, हेर तिमी पनि प्रयास गर भनेर जिउँदो मानिसको चेत खुल्ला कि भनेर त्यो विधि राखिएको हो। धेरै अर्थपूर्ण छ ब्रह्म नालमा राख्ने विधि, बुझ्न जरुरी छ त्यो सत्यलाई। र त्यही कृष्णमा एक हुनु नै, उतातिरको यात्रा गर्नु नै, त्यो ब्रह्मतिरको, ब्रह्माण्ड होइन, ब्रह्मतिरको यात्रा गर्नु, ब्रह्मनाल, त्यसमा यात्रा गर्ने बाटो, त्यसलाई ब्रह्मनाल भनियो।
1: जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यू। हवस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म सृजना महर्जन बिदा हुन्छु। हरिओम।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

युगल सरकार श्री राधा गोविन्द चरणारविन्दमा कोटि कोटि प्रणाम गर्दै कार्यक्रम अध्यात्म सन्देशको प्रतीक्षामा रहनुभएका हाम्रा आदरणीय श्रोताहरू, कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत एवं राधे राधे। नाम में है सर्वशक्ति गोविंद राधे, दुर्दैव वश विश्वास ना बता दे राधा गोविंद गीत। भगवान नाम को महात्म्य बताउँदै चैतन्य देव गौरांग महाप्रभु आफ्नो शिक्षाष्टकममा भन्नुहुन्छ, हे श्री कृष्ण, तिमीले आफ्नो नाममा नै सम्पूर्ण शक्ति भरिदिएका छौ। साथै नाम उच्चारणको लागि यो बेला नै गर्नुपर्छ भनेर नियम एवं शर्त आदि पनि राखिदिएका छैनौ। तैपनि मेरो दुर्भाग्य, तिम्रो यो सुमधुर नाममा मेरो अनुराग हुँदैन। आदरणीय श्रोताहरू, जगद्गुरु श्री कृपालुजी महाराजले राधा गोविन्द गीत नामको अनमोल ग्रन्थमा श्री चैतन्य देव गौरांग महाप्रभुको शिक्षाष्टकमलाई यस प्रकार प्रस्तुत गरिदिनु भएको छ।

0: आदरणीय श्रोताहरू, शास्त्र वेदका विरोधाभासी सिद्धान्त एवं दार्शनिक विचारधाराहरूलाई पनि समन्वय गर्दै जगद्गुरु श्रीका प्रचारक आदरणीय स्वामी श्री हरिदासले दिनुभएको प्रवचन अब श्रवण गरौँ।
1: अरे उठ तिमी जाऊ बाहिर, त्यति त तिमीले गर्नु पर्यो। फेरि सूर्यले बिना मूल्य तिमीलाई कृपा गरेर तातो दिन्छ। त्यसैले ध्यान दिनुहोस्, जति पनि प्रयत्न

0: गर्छौँ, साधना इत्यादि गर्छौँ, यो कुनै पनि भगवानको लागि दिएको मूल्य हुन सक्दैन, त्यो दिव्य वस्तुको मूल्य होइन, त्यो त निःशुल्कै पाइन्छ कृपा। त्यो प्राप्त गर्नलाई हामीले गर्ने प्रयत्न जुन छ तातो पाउनलाई बाहिर गए समान मात्र हो। अत भगवान कृपालु नै हो, कृपा नै गर्दछ। ठिक त कृपा भगवानको हाम्रो प्रयत्न दुवै चाहियो। भगवानले त कृपा गरिदिए, अनन्त अनन्त जीवात्मामा केवल 7 अरब मनुष्य छन् विश्वमा। यो कृपा मानव देह दिए हामीलाई, जसमा हामी भगवानलाई प्राप्त गर्न सक्छौँ, अरू देहमा असम्भव। यो भगवानको कृपा, यहाँ आएका व्यक्तिहरूलाई अर्को कृपा पनि भयो, भगवानले भगवत भूख उत्पन्न गराइदिए, यो ज्ञान प्राप्तिको लागि यहाँ जाने इच्छा जगाइदिए भित्रबाट। तपाईँहरूले सोच्नु भयो एक बाबाजी आछन् रे प्रवचन दिन, जाउँ कि नजाउँ, जाउँ कि नजाउँ, दुई मन भयो, भुइँमा बस्नु पर्छ, हप्काई धप्काई गर्छन्, किन उठेको किन बसेको। भगवानले भित्रबाट भने, भने के भयो त, तेरै लागि हो, जा जानु पर्छ, भित्रबाट प्रेरणा दिए। त्यसैले आउनुभयो यो अर्को कृपा। त्यही भएर आदि जगत गुरु शङ्कराचार्यले बताए, दुर्लभम त्रयमे वै तद्दैवानुग्रह कारकम, मनुष्यत्वम, मनुष्य जीवन पाउनु ठुलो कुरा हो। मानव देह दिए, भगवत भूख दिए, अब हामीले आफै कृपा गर्न जरुरी छ, आफू माथि प्रयत्न गर्नु छ। त प्रयत्न गर्नु के हो, कस्तो प्रयत्न गर्ने हो, त मैले बताए वेदांत दर्शन को एक सूत्र को फेरी व्याख्या करे, 4th अध्याय को 1st पाद को 1st सूत्र। त्यसमा वेद व्यास ले बताए कि वेद शास्त्र अनुसार को ठीक ठीक तत्व ज्ञान प्राप्त कर, त्यस अनुसार उपासना को अभ्यास कर, बस यस द्वारा यो तिम्रो प्रयत्न। ध्यान दिनुहोस्, तपाईँले गर्ने उपासना भगवानलाई दिएको मूल्य होइन, कृपा छँदैछ, केवल त्यो प्राप्ति हेतु तपाईँले प्रयत्न गर्नु पर्यो। आवृत्ति रस कृदुपदेशात्, यो सूत्र ब्रह्म सूत्र, मैले अझ गहिराईमा लगे तपाईँहरूलाई, यसको मूल स्वरूप वेद, वेदो नारायण साक्षात स्वयं भगवान वेद, त्यहाँ लगेर हिजो सम्झाए तपाईँहरूलाई। वेद द्वारा कि वेद भन्छ आत्मा वारे द्रष्टव्य श्रोतव्यो मन्तव्यो निदिध्यासितव्य, बृहदारण्यकोपनिषद् 4, 5, 6 द्वारा। यज्ञ बल के लिए मैत्रेयलाई यो सब वेद में बताए, त्यहाँबाट यो बताए तपाईँलाई कि यदि भगवान को आनंद चाहन्छौ, भगवान ला प्राप्त गर्न चाहन्छौ, दर्शन गर्न चाहन्छौ भने पहिला के गर्न पर्यो, श्रोतव्यो, वेद शास्त्र को तत्व ज्ञान सुन, जुन तपाईँहरू गर्दै हुनुहुन्छ 5-6 दिनदेखि। यो सुनेर मात्र पुग्दैन, मन्तव्यो, मनन गर यो कुरालाई, त्यसपछि निदिध्यासितव्य, अभ्यास गर, तब काम बन्छ। नत्र एक व्यक्तिले पुतली बेच्न ल्याएछ, 2 सेम ठक्कै, व्यक्तिहरूले मूल्य सोधे, यो पुतलीको दाम कति, 1,000 रुपियाँ, अनि यसको चाहिँ कति, यसको 10,000 रुपियाँ, ठक्कै उस्तै छ, केही भेद छैन, तर 1,000 र 10,000 किन सोधे, त उसले उत्तर दियो, प्र्याक्टिकल गरेर देखायो, एक तार लियो, एउटा पुतली जुन 1,000 रुपियाँवाला थियो त्यसको कानबाट छिरायो त अर्को कानबाट निस्क्यो यो 1,000 रुपियाँवाला, फेरि त्यही तार अर्को पुतलीमा छिरायो त कानबाट छिर्यो हृदयमा पुग्यो यताबाट निक्लेर त्यसैले यसको दाम 10,000। अब तपाईँहरू कति मूल्यको हुनुहुन्छ आफै विचार गर्नुहोला। त मनन गर, अभ्यास गर, तब काम बन्छ। नत्र त बिना प्र्याक्टिकल थ्योरी मात्र त के फाइदा। आल्डस हक्सले बताए एक दार्शनिक भए, इवन अ बेस्ट कुकरी बुक इज नो सब्स्टिट्यूट इवन अ वर्स्ट डिनर। यानी कि पाक शास्त्र संबंधी विश्व श्रेष्ठ महानतम पुस्तक भन्दा गए गुज्रेको खाना नै बेटर हुन्छ, राम्रो हुन्छ। कमसेकम त्यो खानाले पेट त भर्छ, त्यो किताब के गर्नु। प्र्याक्टिकल यो मूल्य छ। त यही चिज भागवतमा अनुवादको रूपमा छ। श्रवणम कीर्तनम विष्णु स्मरणम पाद सेवनम अर्चनम वन्दनम। भागवत 7:5-23 ठक्कै यही। श्रवण गर पहिला, मनन गर, कीर्तन गर, स्मरण गर, नित्य युक्ता उपासते। गीता 12 दोस्रो श्लोक, नित्य उपासना गर, यही चीज बताए। सबमा वेदमा त हरेकमा छ यो, ऋग्वेद यजुर्वेद सबमा। मना महे चारु देवस्य नाम ऋग्वेद, उपास्य गायता नरः यजुर्वेद। सब बा उपासना कर, यही उपाय हो। मच दवो सखारे मैरस्तो, फारसी धर्म, खुदा को उपासना कर। I love those who love me, Bible. ये यथा माम प्रपद्यन्ते तांस तथैव भजाम्यहम्। गीता को अनुवाद छ बाइबल मा, जसले मलाई जुन प्रकारले उपासना गर्छ म पनि त्यही प्रकारले कृपा गर्छु, त्यसको उपासना गर्छु। बाइबल मा पनि यही बताए, I love those, तिनीहरूलाई नै, हु लभ मी। हय अल्ल रसोलात, हय अल्ल रसोलात, इस्लाम धर्म। अल्लाह को उपासना गर, अल्लाह को उपासना गर। विष्णुर बुद्ध्या उपासदे तत्वत, आदि जगत गुरु शंकराचार्य जी सब एक सुर में भन्छन्, उपासना गर। ठीक, त उपासना। अब तपाईहरुको यहाँ एक प्रश्न जिज्ञासा हुन सक्छ कि हामीले अहिलेसम्म जे जति गर्दै आयौँ त्यो पनि त हामीले उपासना मानेरै गर्यौँ, उपासनै त गर्यौँ, पूजा पाठ श्राद्धादिक तीर्थ यात्रा कथा सुन्नु ये सब उपासना समझेर गरे मामले। तर यसले हामीलाई लाभ किन दिएन, प्रत्यक्ष किन भएन अहिलेसम्म भगवान, के कारण? अरे गडबडै गरेको भए पनि केही न केही त गर्यौँ। अरे हिँड्यौँ त लक्ष्यमा नपुगे नि केही त हिँड्यौँ, त्यो त लाभ होला। हुँदैन, किन हुँदैन? यस कारण कि बिजुलीको नेगेटिभ र पोजिटिभ जुन छ नजुदेसम्म बत्ती बल्दैन। चाहे एक कोस दूर राख्नुहोस्, चाहे एक फिट दूर राख्नुहोस्, चाहे एक रौँ दूर राख्नुहोस्, दूर त दूरी नै हो, बल्नलाई त जोडी नै पर्छ, टच हुनै पर्छ, अरू उपाय छैन। त हामीले गरेका कार्यहरूले हामीलाई लाभ दिएनन्, किन, के कारण? जब जब नदी तर्यौँ हामीले छातीमा हात राखेर निधारमा ठोक्यौँ, धर्म गऱ्यौँ, किन लाभ भएन? तमाम पूजा पाठ गऱ्यौँ, पारायण गऱ्यौँ, प्रत्यक्ष केही भएन, के कारण? आउनुहोस्, त्यसको कारण जुन शास्त्रमा बताइएको छ म बताउँदैछु। हाम्रो शास्त्रमा बताइएको छ हामीले गरेको कार्यहरूबाट हामीले किन लाभ पाउँदैनौँ। त्यसमा तीन कपुया चरण हुन्छन्, कपुया चरण तीन। यो कपुया चरण यो बुझ्नुहोस् कि एक नेत्रहीन व्यक्तिले डोरी बाटेछ, बाट्दै गयो, दिनभर बाट्दै गयो, अब साँझ भयो, उसले सोच्यो कि अब बेरौँ, कमसे कम 10 हातको भयो होला, बेर न लाग्यो त 1 हातको पनि छैन। अरे कसरी यस्तो भयो? भयो यो कि पछाडि भैँसीको छोरो बसेर त्यो डोरी खाँदै जाँदो रहेछ, ऊ यहाँ बनाउँदै त गइरहेछ, उसलाई यही लागिरहेछ कि मेरो डोरी 10 हातको छ, तर पछाडि खाइदियो भैँसीको पाडोले। बस त्यही हालत छ हाम्रो। तीन कपुया चरणले हामीले जे जति गऱ्यौँ त्यसले खाइदिए। तीन भावहरू छन्। एक जिह्न भाव, अनृत्त भाव, एक माया भाव। यी तीन कपुया चरण छन्, यिनलाई हटाउनु पर्छ, तब हामीले गरेको कार्यको लाभ प्राप्ति हुन्छ। यो के हो, के हो यो माने? त आउनुहोस् पहिला जिन्न भावमा विचार गरौँ। जिन्न भाव माने हामीमा सरलताको अभाव, कपटपन, दुष्टता। उपासना एकतिर हामी गर्छौँ, अर्कोतिर दुष्टता पनि छ, सरलताको अभाव छ, त त्यसले हाम्रो साधनालाई खाइदिन्छ, लाभ दिँदैन। जस्तै एक व्यक्ति साधना गर्न बसेछ, भगवानको आराधना गर्दैछ, सात्विक भाव छ, अब आराधना गर्ने कोठामा एक नाती केटो आयो, बामे सर्दै घुँडाले टेकेर आएर काखमा बस्यो, त अब भाव परिवर्तन भयो। अघि सात्विक भाव थियो भगवत भाव, अब बच्चालाई देख्छ, आहा बाबु, ओम नमः शिवाय, ओम नमः शिवाय, ओम नमः शिवाय, राजस भाव हावी भयो। एकछिनमा छिमेकी आइपुग्यो, ए ढकालजी, के गरेको यस्तो? आफ्नो घरमा छाना बनाएपछि गटर हाल्नु पर्दैन, अर्काको घरमा पानी खसाल्ने हो? चिच्याए। अब एक पूजा गर्दै थिए, सात्विक भाव बच्चा आयो, राजस भाव, जब ऊ आएर कराए त त्यहाँ उनी पनि झोक्किए, पानी उतै त खस्छ नि, जहाँ ओह्रालो छ त्यही, मैले के गर्ने, मैले खसाले हो? हेर्नुहोस्, क्रोध आयो, तामस भाव, कहाँ गयो एकछिन अगाडिको आराधना, सब खाइदियो क्रोध इत्यादि। त यो तीन खतरा छ, यसमा सावधान रहनु पर्छ। सरलताको अभाव, कुटिलता। हेर्नु, सरलता चाहिन्छ। रत्नाकर नामको डाकु गुरुजीले भने, रार म जप तेरो कल्याण हुन्छ, कतै पूजा पाठ कर्म काण्ड चक्कर काटिरहनु पर्दैन, ए रार म जप। यस्तो पापात्मा रार म जप्न सकेन, आज 7 अरब मनुष्यमा कोही छैन जो रार म जप्न नसकोस्, यति पापात्मा। गुरुजीले भन्दे कि मरा मरा जप, अब के गर्छस् त, रामायण तलाई मरा जप। बस गुरुमा विश्वास, पूर्ण विश्वास, सरलता, यसबाट मेरो कृपा हुन्छ, कल्याण हुन्छ, यो विश्वास। त्यसैबाट ब्रह्म समान भए, भगवान राम यहाँ अवतार लिनुभन्दा पहिले यहाँ आएर के गर्छन् लेखिदिए, बताइदिए संसारलाई, यो पर्सनालिटी बने। सरलता चाहियो, यसको अभाव छ हामीमा, त्यसैले हामीले गरेको चिजले लाभ दिँदैन जबसम्म यो रहन्छ।
1: भर्खरै सुन्दै हुनुहुन्थ्यो आदरणीय स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचनको आजको भाग। यसका अन्य अंश भोलि प्रसारित हुने यसै कार्यक्रममा सुन्न सक्नुहुन्छ।

प्राप्त हुने सुख दुःखको अनुभूति हाम्रो आफ्नै मान्यताको परिणाम हो। वास्तवमा संसारमा न सुख छ न त दुःख। जगद्गुरु श्रीको यो अनमोल सन्देशका साथै कार्यक्रमबाट बिदा लिने समय भएको छ। बिदा लिनु अघि हाम्रो ठेगाना हो कार्यक्रम अध्यात्म सन्देश, श्यामा श्यामधाम ठिमी हनुमन्ते पुल भक्तपुर। इमेल ठेगाना info@ssdham.org। कार्यक्रम सुन्दै गर्नुहोला।